0: श्रोत्रियम ब्रह्मनिष्ठम। मुंडकोपनिषद 1-2 बार गच्छ जाऊ गुरु को शरण में, तब काम बन छ। गुरु बिना काम बंद न। वेद बार बार बंद छ। गीता 4th अध्याय को 34वां श्लोक पढ़नु। तद्विद्धि पाणिपाते न परिप्रश्ने न सेवया उपदेक्षन्ति ते ज्ञानम ज्ञानिनस्तत्त्वदर्शिनः। तत्त्व जान्य गुरु को शरण में जाऊ तब काम बन छ।
1: भर्खरै सुन्दै हुनुहुन्थ्यो आदरणीय स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचनको आजको श्रृङ्खला। आदरणीय श्रोताहरू, तत्त्वज्ञान यानि प्रवचन श्रवण पश्चात यसका विषयवस्तुमाथि हृदयङ्गम गरी प्रयोगात्मक साधनामा पनि लाग्न प्रयत्न गर्नुपर्छ, जसले यहाँहरूलाई अनुभवात्मक ज्ञान पनि प्रदान गर्न मद्दत गर्छ। वास्तवमा अनुभवात्मक ज्ञानले नै हाम्रो आफ्नो लक्ष्य दिलाउन मद्दत पुर्याउँछ। यदि यहाँहरू साधना सम्बन्धी जानकारी चाहनुहुन्छ भने श्यामा श्यामधाम ठिमीमा सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्राप्त गर्न सक्नुहुनेछ। अब भने पुनः श्रवण गरौँ जगद्गुरु श्रीद्वारा रचित एवं सङ्गीतबद्ध यो सुमधुर सङ्कीर्तन।

आदरणीय श्रोताहरू, हाम्रो कार्यक्रम सम्बन्धी जिज्ञासा एवं जानकारी प्राप्त गर्न यहाँहरूले कार्यक्रम अध्यात्म सन्देश श्यामा श्यामधाम टिमी हनुमन्ते पुल भक्तपुर इमेल ठेगाना info@ssdhaam.org मा पत्राचार गर्न सक्नुहुनेछ। भोलि बिहान ठिक 5:25 बजे यसै कार्यक्रमका साथ उपस्थित हुनेछु। आजको लागि आज्ञा दिनुहोस्। जय श्री राधा।

0: भाउजू दर्शन
1: भाग्यमानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
0: हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते भाउजू।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ भाउजू।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
0: हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
0: एनटिसीको डे प्याक लिन *1415# डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँहरूले सुन्नुहुनेछ नेपालीमा समाचार। अब सुन्नुहोस् संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशनमा गैरातीदेखि मतदान शुरू भएको छ। रासोपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार 900 पदका लागि विद्युतीय मतदान शुरू भएको हो। मतदान अहिले बिहान 10 बजेसम्म जारी रहने पनि केसीले जानकारी दिनुभयो। निर्वाचनमा 384 जना उम्मेद्वारले आफ्नो उम्मेद्वारी दर्ता

भएको थियो। महाधिवेशनबाट शाह वरिष्ठ नेता निर्वाचित हुनुभएको छ। चितवनमा रहँदा उहाँले सौरा स्थित हात्ती प्रजनन केन्द्र र चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गर्नुभएको थियो। संघीय संसद प्रतिनिधि सभाको आजका लागि बोलाइएको बैठक सूचना टाँस गरी स्थगित गरिएको छ। संघीय संसद सचिवालयले सूचना मार्फत बैठक स्थगित भएको जानकारी गराएको हो। बिहिबार बिहान 11 बजी बस्ने गरी बोलाइएको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले सभामुख डोलप्रसाद अर्यालले शुक्रबार दिउँसो 1 बजेका लागि बैठकको समय निर्धारण गर्नुभएको सूचनामा उल्लेख गरिएको छ। राष्ट्रिय सभाको बैठक भने पूर्व निर्धारित समयअनुसार आज नै बस्ने भएको छ। 260 स्थानीय तहले आगामी आर्थिक वर्ष 2083-84 बजेट हिजो सार्वजनिक गरेका छन्। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन अनुसार स्थानीय तहहरूले प्रत्येक वर्ष असार 10 गते भित्र आगामी आर्थिक वर्षको बजेट सभा समक्ष पेश गर्नुपर्ने व्यवस्था छ। कानुनी समय सीमाको हिजो अन्तिम दिनसम्म आइपुग्दा आधाभन्दा धेरै स्थानीय तहले तोकिएको समय सीमा आगामी आर्थिक वर्ष 2083-84 लागि नगर एवं गाउँ सभामा बजेट पेश गर्न सकेनन्। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्याङ्क अनुसार देशभरका 753 स्थानीय तहमध्ये जम्मा 260 स्थानीय तहले मात्र बजेट सभा समक्ष पेश गरेका हुन्। बाँकी 493 स्थानीय तहले भने निर्धारित समयभित्र बजेट पेश गर्न सकेनन्। वेबसाइटमा प्रविष्ट गर्ने काम जारी रहेकाले यो संख्या थप बढ्न सक्ने मन्त्रालयले जनाएको छ। प्रदेशगत विवरण अनुसार कोशी प्रदेशमा सबैभन्दा धेरै 137 स्थानीय तह रहेकोमा 34 तहले मात्र बजेट पेश गरेका छन् भने 103 तहले अझै बजेट ल्याउन सकेका छैनन्। मध्यप्रदेशका 136 स्थानीय तहमध्ये 121 स्थानीय तहले बजेट पेश गरेका छन्, 15 स्थानीय तहले बजेट पेश गरेका छैनन्। बजेट पेश गर्ने स्थानीय तहको अनुपात मध्यप्रदेशमा सबैभन्दा धेरै देखिएको छ। बागमती प्रदेशका 119 स्थानीय तहमध्ये 41 स्थानीय तहले मात्र बजेट पेश गरेका छन्। गण्डकी प्रदेशका 85 स्थानीय तहमध्ये 41 स्थानीय तहले, लुम्बिनी प्रदेशका 109 स्थानीय तहमध्ये 39 स्थानीय तहले, कर्णाली प्रदेशका 79 स्थानीय तहमध्ये 27 स्थानीय तहले र सुदूरपश्चिम प्रदेशका 88 स्थानीय तहमध्ये 37 स्थानीय तहले बजेट पेश गरेका छन्। नेपाली कङ्ग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण कार्यलाई प्रभावकारी र व्यवस्थित बनाउन 77 जिल्लाका लागि केन्द्रीय प्रतिनिधि तोकिएको जनाएको छ। नेपाली कङ्ग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णयअनुसार पार्टीको 15 महाधिवेशनका लागि सञ्चालन गरिएको क्रियाशील सदस्यता वितरण अभियान अन्तर्गत केन्द्रीय प्रतिनिधि तोकिएको पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियामा विशेष गरी 35 वर्ष मुनिका युवाहरूको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यका साथ तोकिएका केन्द्रीय प्रतिनिधिहरूले यही असार 20 गतेसम्म सम्बन्धित जिल्लामा उपस्थित भई समन्वय सहजीकरण तथा जिम्मेवारी निर्वाह गर्नुहुने विज्ञप्तिमा उल्लेख गरिएको छ। तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेकाले सर्वसाधारणलाई तातोबाट जोगिन र सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। विभागकी प्रवक्ता विभूति पोखरेलले आगामी 3 दिनसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान गरिएको जानकारी दिँदै बागमती र गण्डकी प्रदेशमा पनि तापक्रम बढ्ने सम्भावना भएकाले सावधानी अपनाउन अनुरोध गर्नुभएको हो। आगामी दिनमा धनगढीमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस र नेपालगञ्ज र भैरवाको तापक्रम 40 डिग्री सेल्सियस पुग्ने विभागको पूर्वानुमान रहेको छ। ती क्षेत्रका सर्वसाधारणलाई अत्यावश्यक काम बाहेक दिउँसो घर बाहिर ननिस्कन, पर्याप्त पानी पिउन तथा स्वास्थ्यमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। वीरगञ्जमा अत्याधिक गर्मी बढ्न थालेपछि त्यहाँका सबै विद्यालयमा 4 दिन बिदा दिएको छ। वीरगञ्ज महानगरपालिकाले सूचना जारी गरी बढ्दो गर्मी र अत्याधिक तापक्रम लुलाई मध्यनजर गर्दै महानगर क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा घोषणा गरिएको हो। महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले जारी गरेको सूचनामा गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै असार 11 गतेदेखि 4 दिन वर्षे बिदाबाट कट्टा हुने गरी महानगर अन्तर्गतका बाल विकासदेखि कक्षा 12 सम्मका सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द रहने उल्लेख गरिएको छ। झापाको अर्जुनधारा नगरपालिका 1 का विपन्न तथा आवासहीन 7 परिवारलाई घर प्रदान गरिएको छ। गरिबी निवारण कार्यक्रम अन्तर्गत
अर्जुनधारा नगरपालिका र

हचु माछा सामुदायिक वन उपभोक्ता समूहको संयुक्त लगानीमा घर निर्माण गरी विपन्न परिवारलाई हस्तान्तरण गरिएको हो। कर्णालीका 10 निर्वाचन पर्यवेक्षण समिति ईओसी नेपालले गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा उम्मेद्वारको प्रचार खर्च सम्बन्धी अध्ययन प्रतिवेदन हिजो सार्वजनिक गरेको छ। प्रतिवेदनले जित्नेले भन्दा हार्ने उम्मेद्वारले बढी खर्च गरेको पाइएको जनाइएको छ। सो संस्थाले मुलुकभरका 165 क्षेत्रमध्ये छानिएका 10 निर्वाचन क्षेत्रका 3,406 उम्मेद्वारमध्ये 144 नमुना उम्मेद्वारको खर्चको विश्लेषण गरेको हो। सरकारले एक विद्यालय एक नर्स कार्यक्रम देशभरिका 1,546 सामुदायिक विद्यालयमा सञ्चालन गरेको छ। स्वास्थ्य सेवा विभागका महाशाखा निर्देशक हिरा देवी निरौलाका अनुसार बालबालिकाको उपचारको व्यवस्था गर्न नर्स राखिएको बताउनुभयो। तीमध्ये 327 सङ्घीय सरकार र बाँकी प्रदेश तथा स्थानीय तह सरकारको समन्वयमा नर्स राखिएको छ। विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम मार्फत एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन गरेर बालबालिकालाई स्वास्थ्य सेवा उपलब्ध भइ गराइरहेको उहाँले बताउनुभयो। नर्सले विद्यार्थीको पोषणको अवस्था, विद्यालय आए नआएको जानकारी, रक्त अल्पताको परीक्षण लगायतका काम गर्दछन्। नेपालबाट चोरी गरी अमेरिका पुर्याइएका नेपालका 2 अमूल्य मूर्ति नेपाललाई फिर्ता गरिएको छ। न्युयोर्क स्थित नेपाली महावाणिज्य दूतावासमा आयोजित विशेष हस्तान्तरण समारोहमा न्युयोर्कको सरकारी वकिलको कार्यालयले पद्मपाणी र नृत्य देवीका मूर्तिको स्वामित्व औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरेको हो। समारोहमा न्युयोर्क स्थित नेपाली महावाणिज्य दूत दधिराम भण्डारी तथा म्यानहटन सरकारी वकिलको कार्यालय अन्तर्गत को पुरातात्विक वस्तु तस्करी नियन्त्रण इकाइका प्रमुख कर्नेल म्याथ्यु बोगडानोसले हस्तान्तरण सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गर्नुभएको हो। कैलालीको टिकापुर नगरपालिका र बर्दियाको गेरुवा गाउँपालिका जोड्ने कर्णाली नदीमा पक्की पुल निर्माण भएपछि स्थानीय खुसी भएका छन्। 752 मिटर लम्बाई र 11 मिटर चौडाइको सो पुल नेपाल सरकारको 1,04,00,000,000 रुपियाँ र बाटो तथा नदी नियन्त्रणका लागि थप 14,00,00,000 रुपियाँ गरी 1,18,00,000,000 लागतमा निर्माण सम्पन्न भएको हो। यसअघि स्थानीयले ढुङ्गामा पैसा तिरेर जोखिमपूर्ण रूपमा नदी वारपार गर्ने गरेका थिए। पुलबाट कर्णाली नदीले बनाएका फाँटहरूको अवलोकन गर्न सकिने भएकाले आवत जावतसँगै पर्यटन क्षेत्रमा पनि सकारात्मक प्रभाव पार्ने स्थानीयको विश्वास रहेको छ। र विश्वकप फुटबल अन्तर्गत गए राति र आज बिहान भएका समूह चरणका खेलहरूमा ब्राजिल, मोरक्को, बोस्निया हर्जगोभिना र स्विजरल्यान्डले आफ्नो खेलमा जित दर्ता गरेका छन्। समूह सी अन्तर्गत पहिलो खेलमा ब्राजिलले स्कटल्यान्डमाथि 3-0 सहज जित निकालेको छ। सोही समूहको अर्को खेलमा मोरक्कोले हाइटीलाई 4-2 गोल अन्तरले पराजित गरेको छ। समूह बी अन्तर्गतको खेलमा बोस्निया हर्जगोभिनाले कतारलाई 3-1 हराएको छ। यस्तै अर्को खेलमा स्विजरल्यान्ड क्यानाडामाथि 2-1 जित निकाल्न सफल भएको छ। 6 बजेको समाचार यहीँ सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।

नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2083 साल असार महिनाको 11 गते बिहिबार, शुद्ध ज्येष्ठ शुक्ल पक्ष एकादशी तिथि। तदनुसार जुन 25 तारिक सन् 2026 नेपाल सम्बत 1146। रासोपाको प्रथम महाधिवेशन, प्रविधि मैत्री निर्वाचन शीर्षकमा गोर्खापत्रको मुख्य समाचार छ। यसै प्रसंगलाई कार्यक्रमको सुरुवातमा लिँदैछौ। यो प्रसंगलाई आज राजधानीबाट प्रकाशित सबैजसो पत्र पत्रिकाले प्राथमिकताका साथ समाचार बनाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्नो आन्तरिक निर्वाचनलाई प्रविधि मैत्री बनाउँदै विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने भएको छ। केन्द्रीय समिति चयनका लागि भइरहेको निर्वाचनमा राम लक्ष्मण इलेक्ट्रिक भोटिङ मेसिन मार्फत मतदान गरिँदैछ। रासोपाका प्रवक्ता मनिष झाका अनुसार निर्वाचनमा 80 विद्युतीय भोटिङ मेसिन जडान गरिएको छ। मतदानका लागि तयारी अन्तिम अवस्थामा पुगे पनि यो समाचार तयार हुँदासम्म मतदान सुरु नभएको गोर्खापत्रले जनाए पनि अहिले मतदान जारी छ। हिजो रातिदेखि आज बिहान 10 बजेसम्म मतदान गर्ने कार्यक्रम रहेको छ। तर प्राविधिक कारणवश निर्वाचनमा ढिला भएको उहाँले बताउनुभयो। प्राविधिक समस्या समाधान भएपछि मात्र उहाँले मतदान सुरु हुने उल्लेख गर्नुभएको थियो। उहाँका अनुसार प्रविधि मैत्री मतदान भएकाले मतदान पछिको प्रक्रिया भने सहज हुनेछ। इलेक्ट्रिक भोटिङसँगै विदेशमा रहेका रासोपाका मतदाताका लागि भने अनलाइन मतदानको व्यवस्था मिलाइएको छ। निर्वाचनमा धेरै उम्मेद्वारलाई मतदान गर्नुपर्ने भएकाले एकजना मतदातालाई मतदान गर्न करिब 15 मिनटसम्म समय लाग्ने बताइएको छ। यसरी मतदान सकिन करिब 13 घण्टा समय लाग्नेछ। विद्युतीय भोटिङ जडान गरेको संस्था ब्यालेट सोलुसन प्रालीका प्रबन्ध निर्देशक मणिराज रेग्मीले अन्तिम नामावली प्राप्त भएको 1.5-2 घण्टा आन्तरिक व्यवस्थापनमा समय लाग्ने बताउनुभयो। निर्वाचन समितिले मतदाताको अन्तिम नामावली राति अबेरसम्म पनि प्राप्त हुन नसकेको जनाएको थियो। उत्पादनमुखी अर्थतन्त्र उपशीर्षक दिँदै गोर्खापत्र लेख्छ, राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले मुलुकको आर्थिक रूपान्तरणका लागि उत्पादन वृद्धि, निजी क्षेत्रको प्रवर्धन, लगानी मैत्री वातावरण, सामाजिक न्याय र सुशासनलाई केन्द्रमा राखेर आफ्नो आर्थिक दृष्टिकोण सार्वजनिक गरेको छ। चितवनको भरतपुरमा जारी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा उपसभापति डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको आर्थिक दृष्टिकोणमा यस्तो उल्लेख गरिएको छ। उहाँले प्रस्तुत गर्नुभएको अर्थ राजनैतिक प्रस्तावनामा नेपालको अर्थतन्त्रलाई संरक्षणमुखी र पहुँचमा आधारित संरचनाबाट प्रतिस्पर्धी तथा उत्पादनमुखी अर्थतन्त्रमा रूपान्तरण गर्ने स्पष्ट मार्गचित्र समावेश गरिएको छ। प्रस्तावनामा नेपालको आर्थिक समृद्धिको आधार उत्पादन वृद्धि भएकाले भएको उल्लेख गरिएको छ। उत्पादकत्व नै दीर्घकालीन समृद्धिको मुख्य आधार हो भन्ने मान्यतालाई अघि सार्दै प्रतिवेदनले निजी क्षेत्रलाई आर्थिक वृद्धिको प्रमुख संवाहकका रूपमा व्याख्या गरेको छ। रासोपाको प्रथम महाधिवेशन, प्रविधि मैत्री निर्वाचन गोर्खापत्रको मुख्य समाचार हो यो। छ महानगरको 54 अर्ब बजेट पूर्वाधार विकासमा जोड, यो समाचार नागरिकको अर्थ पृष्ठको हो।
मुलुकका छ महानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि करिब 54 अर्ब रुपियाँ भन्दा बढीको बजेट सार्वजनिक गरेका छन्। काठमाडौँ, ललितपुर, पोखरा, भरतपुर, वीरगंज र विराटनगर महानगरपालिकाले सार्वजनिक गरेको बजेटमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्धन, सुशासन र सेवा प्रवाहलाई मुख्य प्राथमिकतामा राखिएको छ। यद्यपि चालु आर्थिक वर्षमा बजेट खर्चको अवस्था कमजोर रहेकाले आगामी वर्षको कार्यान्वयन पक्ष भने चुनौतीपूर्ण देखिएको छ। बजेट आकारको हिसाबले काठमाडौँ महानगरपालिका सबैभन्दा ठूलो देखिएको छ। काठमाडौँले आगामी आर्थिक वर्षका लागि 25 अर्ब 88 करोड 30 लाख रुपियाँको बजेट ल्याएको छ, जुन अन्य 5 महानगरपालिकाको संयुक्त बजेट बराबरको हाराहारीमा रहेको छ। महानगरले कुल बजेटको 61% अर्थात 15 अर्ब 31 करोड रुपियाँ पूर्वाधार विकास क्षेत्रमा विनियोजन गरेको छ। सामाजिक विकासमा 2 अर्ब 42 करोड, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा 2 अर्ब 13 करोड तथा प्रशासनिक खर्चमा ल्याइएको छ। महानगरले सडकमा 4 अर्ब 71 करोड रुपियाँ छुट्याएको छ। त्यसै गरी ढल, सार्वजनिक संरचना तथा सहरी व्यवस्थापनलाई प्राथमिकतामा राखेको जनाएको छ। ललितपुर महानगरपालिकाले 7 अर्ब 48 करोड 87 लाख रुपियाँको बजेट ल्याएको छ। यसै गरी पोखरा महानगरपालिकाले चालु आर्थिक वर्षको तुलनामा बजेट घटाउँदै 7 अर्ब 15 करोड 25 लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ। यस्तै भरतपुर महानगरपालिकाले 5 अर्ब 51 करोड 70 लाख रुपियाँको बजेट ल्याएको छ। वीरगंज महानगरपालिकाले चालु आर्थिक वर्षको तुलनामा बजेटको आकार बढाउँदै 4 अर्ब 42 करोड 34 लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ। विराटनगर महानगरपालिकाले 3 अर्ब 56 करोड 47 लाख रुपियाँको बजेट ल्याएको छ। महानगरहरूले सुशासन, मितव्ययिता, बहुवर्षीय आयोजना सम्पन्न गर्ने तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य लिएका छन्। तर चालु आर्थिक वर्षको जेठ मसान्तसम्म अधिकांश महानगरपालिकाको बजेट खर्च प्रगति 40-50% हाराहारीमा मात्रै रहेको छ। 6 महानगरको 54 अर्ब बजेट पूर्वाधार विकासमा जोड, नागरिकको अर्थ पृष्ठको खबर हो यो। पूर्वाधारको दबदबा अधिकांश स्थानीय अनुदानकै भरमा, राजधानीको मुख्य समाचार रहेको छ। स्थानीय तहहरूले आर्थिक वर्ष 2083-84 लागि ल्याएको नीति तथा कार्यक्रम र बजेटमा पूर्वाधार विकासका कार्यक्रमको दबदबा देखिएको छ। कार्यकालको 5 औं तथा अन्तिम वर्षको बजेट ल्याउँदा स्थानीय तहको नेतृत्वले कार्यान्वयन हुने भन्दा चुनावी महत्व राख्ने चर्चित र मतदाताको मन तान्ने खालका पूर्वाधार योजना केन्द्रित महत्वाकांक्षी बजेट ल्याएका छन्। संविधान जारी भएपछि 10 असारभित्रै बजेट ल्याउनु पर्ने कानुनी बाध्यता रही सार्वजनिक भएका बजेट आर्थिक वर्ष 2083-84 बजेट महत्वाकांक्षी र पूर्वाधार केन्द्रित देखिएको छ। संविधानमा उल्लेख भएको बजेट ल्याउने अवधिको रूपमा तोकिएको 10 असारमा देशभरका अधिकांश स्थानीय तहले बजेट ल्याएका छन्। संघीय सरकारले 15 जेठमा बजेट प्रस्तुत गरेपछि सुरु हुने बजेट निर्माणको श्रृङ्खलामा प्रदेश सरकारले असार 1 र स्थानीय तहले 10 असारसम्म आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गर्नुपर्ने हुन्छ। स्थानीय तह बजेट 2083-84 पूर्वाधारको दबदबा अधिकांश संघीय अनुदानकै भरमा, राजधानीको मुख्य खबर हो यो। यता स्थानीय तहको बजेट सुशासन प्राथमिकतामा शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर छापेको छ। आगामी आर्थिक वर्ष 2083-84 लागि 753 स्थानीय तहमध्ये 724 स्थानीय तहले गाउँ र नगरसभामा बजेट पेश गरेका छन्। बाँकी
29 स्थानीय तहले गाउँ र नगरसभामा बजेट पेश गर्न सकेनन्। सभामा बजेट पेश गरेका अधिकांश स्थानीय तहले यस अगाडिका अधुरा योजना पूरा गर्ने, स्थानीय तहलाई सूचना तथा प्रविधि मैत्री बनाउने र सुशासनमा जोड दिएका छन्। कतिपय दुर्गम क्षेत्रका स्थानीय तहले भने अहिले पनि भौतिक पूर्वाधारका क्षेत्रलाई नै बजेटको प्राथमिकता निर्धारण गरेका छन्। स्थानीय तहको बजेट सुशासन प्राथमिकतामा, गोरखापत्रको अग्रपृष्ठको समाचार हो यो। रेबिज विरुद्धको खोप अभावले ज्यानकै जोखिम, कान्तिपुरको मुख्य खबर रहेको छ। कुकुर स्याल जस्ता जनावरले टोकेपछि दिइने रेबिज विरुद्धको खोप एआरभी अभावका कारण मानिसले ज्यानै गुमाउन थालेका छन्। स्थानीय स्वास्थ्य संस्थामा खोप नपाएपछि यत्तिकै बसेका काठमाडौँकै चन्द्रागिरी नगरपालिकाका एक पुरुषको गत शनिबार मृत्यु भएको हो। रेबिजको लक्षण देखिएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका 48 वर्षीय ती पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। उनलाई केही साता अघि कुकुरले टोकेको थियो। परिवारले हेल्थ चेकराई गर्दा पनि ती पुरुषको ज्यान गएको चिकित्सकहरूको भनाइ छ। नजिकैको स्वास्थ्य चौकीमा खोप उपलब्ध भइदिएको भए सायद उनको ज्यान जाँदैन थियो। ती पुरुषका आफन्तको भनाई उद्धृत गर्दै शुक्रराज अस्पतालका एक चिकित्सकले बताउनुभयो, सरकारी अस्पतालहरूमा निशुल्क वा न्यून शुल्कमा दिइँदै आएको रेबिज विरुद्धको खोपको अभाव छ। कतै कतै निजी औषधि पसलमा खोप पाइन्छ, तर महँगो पर्ने भएकाले विपन्न तथा कमजोर आर्थिक अवस्थाका बिरामीलाई समस्या भइरहेको छ। समयमै खोप लगाएर रेबिजबाट जोगिन सकिन्छ, तर लक्षण देखिएपछि उपचार छैन। कुकुर स्याल जस्ता जनावरको र्यालबाट रेबिज सर्ने गर्छ। रेबिज विरुद्धको खोप अभावले ज्यानकै जोखिम, कान्तिपुरको मुख्य खबर हो यो। काठमाडौँ उपत्यका बर्ड फ्लूको उच्च जोखिममा नयाँ पत्रिकाको भित्री पृष्ठमा खबर छ। गत 4 चैत्रमा झापाबाट फैलन थालेको बर्ड फ्लू यति बेला काठमाडौँ उपत्यकामा केन्द्रित भएको छ। देशभरका 11 जिल्लामा फैलिएको यो रोग अन्यत्र पूर्ण रूपले नियन्त्रणमा आइसकेको छ, तर काठमाडौँ, भक्तपुर र ललितपुरमा भने तीव्र रूपले फैलिएको छ। असारमा पनौती र 5 खालमा देखिएको संक्रमण नियन्त्रण गरे यता काभ्रेका थप स्थानमा बर्ड फ्लू देखिएको छैन। पशु सेवा विभागका अनुसार उपत्यकाको 3 जिल्लामा भने दैनिक 4-5 वटा संक्रमण देखिने गरेको छ। संक्रमित स्थानमा पशु चिकित्सक पुगेर कुखुरा, अण्डा र दाना नष्ट गर्ने तथा वरिपरि सरसफाई गरी रोग नियन्त्रणका लागि पहल भइरहेको विभागका महानिर्देशक डाक्टर उमेश दाहालले बताउनुभयो। उपत्यकामा अहिले बर्ड फ्लूको संक्रमण बढिरहेको, तर अन्य जिल्लामा नियन्त्रण भइसकेको उहाँले बताउनुभयो। काठमाडौँका 3 जिल्लामा संक्रमण फैलिएको छ। खास गरी काठ क्षेत्रमा संक्रमणको दर उच्च छ, उहाँले भन्नुभयो। काभ्रेमा 2 स्थानमा देखिए यता अरू संक्रमण छैन, अन्य जिल्लामा भने नियन्त्रणमा आइसकेको छ। काठमाडौँ उपत्यका बर्ड फ्लूको उच्च जोखिममा नयाँ पत्रिकाको भित्री पृष्ठको खबर हो यो। चिडियाखानामा बर्ड फ्लू संकट, सूचना लुकाउँदा बढ्यो जोखिम, प्रमुखमाथि छानबिन, नेपाल समाचार पत्रले खबर बनाएको छ। ललितपुर स्थित सदर चिडियाखानामा बर्ड फ्लू संक्रमण फैलिएको विषय समयमै सार्वजनिक नगरिएको आरोपमा राष्ट्रिय प्रकृति संरक्षण कोषले चिडियाखाना प्रमुख सत्यनारायण शाहलाई जिम्मेवारीबाट हटाएर छानबिन प्रक्रिया अघि बढाएको छ। कोषले संक्रमण देखिएपछि पनि आवश्यक सतर्कता अपनाउन ढिलाइ भएको, सम्बन्धित निकायलाई समयमै जानकारी नदिएको तथा जोखिम व्यवस्थापनमा कमजोरी देखिएको निष्कर्ष निकालेपछि यो कदम चालेको हो। चिडियाखानामा बर्ड फ्लू संकट, सूचना लुकाउँदा बढ्यो जोखिम, प्रमुखमाथि छानबिन, नेपाल समाचार पत्रले मुख्य खबर छापेको छ।
रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।

0: प्याक खरिद गर्न *14*15 *2# ह्यास डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
2: अब पत्र पत्रिकाले छापेका बाँकी प्रसङ्ग। सिक्टामा संकट अझै छैन बन्ने छाँटकाट, अन्नपूर्णको मुख्य समाचार हो यो। राष्ट्रिय गौरवको सिक्टा सिँचाई आयोजना बनाउन थालेको 20 वर्ष लाग्यो। राज्यको ढुकुटीबाट 22 अर्बभन्दा बढी खर्च पनि भइसकेको छ, तर हालसम्म 44% मात्रै काम भएको छ। अझ उदेक लाग्दो त आयोजनाको मेरुदण्ड मानिएको मूल नहर नै कमजोर बन्दा नहरमा पानी छोड्न सकिएको छैन। सरकारले आगामी 5 वर्षमा यो आयोजना सम्पन्न गर्ने त भनेको छ, तर अहिलेकै गति र मतिले यो आयोजनाको भविष्य अनिश्चित बन्दै गएको छ। सिक्टामा संकट अझै छैन बन्ने छाँटकाट, अन्नपूर्णले मुख्य समाचार छापेको छ। 3.5 करोड खर्चिएपछि तुहियो मधेस सरकारको परिवहन सेवा योजना, नयाँ पत्रिकाको मुख्य समाचार रहेको छ। मधेस प्रदेश सरकारले गौरवको योजना रहेको प्रदेश सरकार परिवहन सेवा 3.5 करोड खर्चेर तुहिएको छ। योजना सम्भाव्यता अध्ययन र सञ्चालन कार्यविधि बिना नै हतारमा खरिद गरिएका 52 सिट क्षमताका 5 बस चलाउन नसकेको हो। 3.5 करोड खर्चिएपछि तुहियो मधेस सरकारको परिवहन सेवा योजना, नयाँ पत्रिकाको मुख्य खबर हो यो। नयाँ पत्रिकाले नै 9 दिनमै 54 कर्मचारीले दिए राजीनामा शीर्षकमा खबर छापेको छ। निजामती कर्मचारीको सेवा अवधि 30 वर्ष र अनिवार्य अवकाश 55 वर्ष रहने व्यवस्था निजामती विधेयकको मस्यौदामा समेटिएको चर्चासँगै राजीनामा दिने कर्मचारीको लहर चलेको छ। 9 दिनमै 54 कर्मचारीले दिए राजीनामा, नयाँ पत्रिकाको अग्रपृष्ठको समाचार हो यो। नयाँ पत्रिकाले नै अग्रपृष्ठमा खडेरीले सुक्न थाले धनगढीका चापाकल, दमकल र सडक पखाल्ने गाडीमा भरेर बाँडिँदैछ पानी शीर्षकमा समाचार छापेको छ। अत्याधिक गर्मी र लामो समयदेखिको खडेरीका कारण भूमिगत पानीको स्रोत सुक्न थालेपछि सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा खानेपानीको सङ्कट देखिएको छ। बस्तीमा खानेपानीको मुख्य स्रोतका रूपमा रहेका चापाकल नलकाहरू पूर्ण रूपमा सुकेपछि विशेष गरी धनगढी 14 फुलबारीको स्याउले बजार तथा वडा नम्बर 6 नवदुर्गा टोलका बासिन्दा काकाकुल बनेका हुन्। खडेरीले सुक्न थाले धनगढीका चापाकल, दमकल र सडक पखाल्ने गाडीमा भरेर बाँडिँदैछ पानी, नयाँ पत्रिकाको अग्रपृष्ठको समाचार हो यो। तातोपानी नाकाबाट यो वर्ष 0 निर्यात शीर्षकमा कारोबारले मुख्य खबर बनाएको छ। नेपाल र चीनबीच व्यापारको सबैभन्दा पुरानो नाका सिन्धुपाल्चोक स्थित तातोपानी नाकाबाट यो वर्ष निर्यात व्यापार 0 बनेको छ। चालु आर्थिक वर्षको 11 महिनामा तातोपानी नाका मार्फत चीनतर्फ नेपालको निर्यात 0 बन्दा आयात भने अर्बौंको भइसकेको छ। नेपाल र चीनबीचको व्यापारका लागि धेरै नाका सञ्चालनमा छन्, तर दुई मुलुक बीचको व्यापारका लागि प्रमुख स्थल नाकाका रूपमा तातोपानी र रसुवा गरी 2 बढी प्रचलनमा रहेका छन्। तातोपानी नाकाबाट यो वर्ष 0 निर्यात कारोबारको मुख्य खबर हो यो। बीपी राजमार्गको नयाँ ट्र्याकमा मध्य असारदेखि सवारी चलाइँदै कान्तिपुरले अर्थपृष्ठमा समाचार बनाएको छ। बाढीले क्षति गरेको बीपी राजमार्गमा मध्य असारदेखि सवारी साधन सञ्चालनमा ल्याइने भएको छ। धेरै ठाउँमा ग्राभेल तहसम्मको काम र केही ठाउँमा बर्खाका लागि ठुला ढुङ्गा राखेर सडक तयार गरी सवारी सञ्चालन गर्न लागिएको हो। बीपी राजमार्गको नयाँ ट्र्याकमा मध्य असारदेखि सवारी चलाइँदै कान्तिपुरको अर्थपृष्ठको समाचार हो यो। कङ्गोमा 1000 जनाभन्दा बढीमा इबोला संक्रमण पुष्टि, कान्तिपुरले समाचार बनाएको छ। डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो DRC मा 1000 94 जनामा इबोलाको संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठन डब्लुएचओले जनाएको छ। डब्लुएचओका अनुसार 277 जनाको मृत्यु भइसकेको छ। डब्लुएचओले हिजो जारी गरेको तथ्याङ्क अनुसार हाल 387 जना बिरामी उपचाररत छन् भने 115 जना निको भएका छन्। त्यस्तै 44 जनाको मृत्यु शङ्कास्पद रहेको र 131 वटा घटनाहरू पनि पुष्टि हुन बाँकी रहेको कङ्गोका अधिकारीहरूले बताएका छन्। कङ्गोमा 1000 जना भन्दा बढीमा इबोला संक्रमण पुष्टि कान्तिपुरले समाचार बनाएको छ। यस्तै ब्रेक्जिटका 10 वर्ष आर्थिक रूपमा थप कमजोर बन्दै बेलायत शीर्षकमा कान्तिपुरले नै अर्को खबर बना छापेको छ। 23 जुन 2016 सम्पन्न जनमत संग्रहपछि बेलायतले युरोपेली संघ ईयु छाड्ने फैसला गरेको थियो। जनमत संग्रहमा 51.9% बेलायती नागरिकले ईयु छाड्ने पक्षमा मत खसालेका थिए। ईयुबाट बाहिरिने निर्णय ब्रेक्जिट पछिका 10 वर्ष निरन्तर राजनीतिक अस्थिरताबाट गुज्रिएको बेलायत अहिले 7 प्रधानमन्त्रीको खोजीमा छ। सन् 2008 आर्थिक मन्दीपछि ओह्रालो लागेको बेलायती अर्थतन्त्रलाई ब्रेक्जिटले उद्धार गर्ने आकलन गलत साबित भयो। ब्रेक्जिटका 10 वर्ष आर्थिक रूपमा थप कमजोर बन्दै बेलायत कान्तिपुरले यो खबर छापेको छ। र 11,000 नाविकको उद्धार सुरु शीर्षकमा गोरखापत्रले खबर बनाएको छ। हर्मुज जलमार्गमा अलपत्र परेका 11,000 भन्दा बढी नाविकको उद्धार कार्य संयुक्त राष्ट्र संघको नेतृत्वमा सुरु गरिएको छ। अमेरिका र इरान बीच युद्ध विराम र प्रारम्भिक शान्ति सम्झौता भएपछि यो वृहत उद्धार अभियान सम्भव भएको हो। यो सँगै पत्रपत्रिकाले छापेका यिनै प्रसङ्गसँगै आजका लागि कार्यक्रम अखबारबाट बिदा हुन्छौँ। प्रविधिमा शङ्कर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तरसंवाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
1: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
0: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
1: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
0: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
1: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
0: सेवा सुचारू गर्नका लागि *1415# डायल गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

0: नमस्कार, अन्तर सम्वादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौँ। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन चितवनमा गत आइतबारदेखि सुरु भएको छ र गए रातिदेखि मतदान प्रक्रिया अगाडि बढेको छ र यो मतदान प्रक्रिया अहिले बिहान 10 बजेसम्म चल्ने बताइएको छ। यसरी महाधिवेशन 2 दिन लम्बिँदा गए रातिदेखि बल्ल मतदान प्रक्रिया अगाडि बढेको हो। विशेष गरी सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसक्नु भएको छ भने वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन्द्र शाह निर्वाचित भइसक्नु भएको छ र अन्य पदका लागि अहिले मतदान भइरहेको छ, विद्युतीय मतदान भएको छ र 10 बजेसम्मको समय निर्धारण गरिएको छ मतदान गर्ने अन्तिम समय, र त्यसपछि केही घन्टामै नतिजा निस्कने बताइएको छ। यसरी अहिलेको सबैभन्दा ठुलो पार्टी, संसदको सबैभन्दा ठुलो पार्टीको पहिलो अधिवेशन भइरहँदा यसले राष्ट्रिय राजनीतिमा ठुलो महत्त्व पनि राखेको छ, सँगै सरकारको नेतृत्व गरेको दल भएकाले पनि यो महाधिवेशनले उठाएका विषयहरू त्यतिकै महत्त्वपूर्ण पनि रहने गर्छ। र महाधिवेशनमा विभिन्न प्रस्तावहरू, आर्थिक राजनीतिक प्रस्तावहरू पेश भएका छन्। यो बन्द सत्रका क्रममा ती प्रस्तावहरू पेश भएका हुन्। बन्द सत्रका क्रममा पेश भएको राजनीतिक, आर्थिक, अर्थ राजनीतिक प्रस्तावले अहिले सञ्चार माध्यमहरूमा ठाउँ पनि पाएको छ। विशेष गरी संघीयताको सवालमा प्रस्तुत भएको प्रस्तावले अहिले महत्त्व पाएको छ। प्रदेश सभाको खारेजीसँगै स्थानीय तहको संख्या घटाउने प्रस्ताव व्यक्त भएको छ। यो प्रस्तावलाई लिएर विभिन्न टिका टिप्पणीहरू पनि भएका छन्। आज हामी संसदको सबैभन्दा ठुलो दल, सरकारको नेतृत्व गरेको दल रासोपाको पहिलो महाधिवेशन, यसले दिने सन्देश र यो महाधिवेशनका क्रममा प्रस्तुत भएका विभिन्न प्रस्तावहरू लगायतका सन्दर्भमा कुराकानी गर्छौँ। हामीसँग हुनुहुन्छ राजनीति शास्त्री डाक्टर गङ्गाबहादुर थापा। थापाज्यू
1: नमस्कार,
0: स्वागत छ यहाँलाई। स्वागत छ,
1: नमस्कार
0: हजुर। अब पहिलो पार्टी, सरकारको नेतृत्व गरेको पार्टीको महाधिवेशन अब अन्तिम चरणमा पुगेको छ। आज सकिँदैछ नेतृत्व चयनका लागि, अहिले मतदान प्रक्रिया भइरहेको छ। अब यो जसरी आइतबारदेखि सुरु भयो, यसलाई चाहिँ यहाँले कसरी हेर्नु भएको छ? अब पार्टी स्थापना भएको 4 वर्षमा पहिलो महाधिवेशन भयो, यो बिचमा रासोपा पहिलो पार्टी पनि बन्यो, सरकारको नेतृत्व पनि गर्दैछ, यहाँले कसरी हेर्नु भएको छ?
1: अब थ्याङ्क यू परिमलजी। अब के छ भनेदेखि, यो मैले यसलाई स्वाभाविक रूपमा हेर्छु, किनभने रासोपाले 4 वर्षकै बिचमा, यहाँले भनिसक्नुभयो, एउटा ठुलो पार्टी हो नि भन्दाखेरि, अब धेरै नै ठुलो पार्टी, झन् 2/3 बहुमत भएको संसदमा भएको पार्टी बनेर आएको छ। अब र यो क्रममा अब पार्टीले पनि हालसालै त्यत्रो बहुमत पाएर संसदमा बहुमत पाएको, यही बेलामा एउटा पार्टीको पनि एउटा निर्वाचन गरेर यसलाई पनि अनुमोदित भएर नयाँ नेतृत्व पाउने भनेको एकदम स्वाभाविक प्रक्रिया हो, एकदम टाइमली नै हो। र उहाँले जुन गर्नुभएको छ, किनभनेदेखि उहाँहरूको एउटा मिसन छ, त्यो मिसन पुरा गर्नलाई पार्टी र सरकार साथसाथै हिँड्नुपर्ने अवस्था पनि छ। त्यो हिसाबले दुइटै निर्वाचित भएपछि के हो भनेदेखि, यहाँ कसैको किसिमको चाहिँ अर्को अर्थ पनि रहेन, कसै यिनीहरूको चाहिँ नि उनीहरू पनि लेजिटिमेट भए पदाधिकारी जो आउनुहुन्छ, यहाँले भनिसक्नुभयो, अब केही घन्टामा त सबै रिजल्ट पनि आइसक्छ। एकदम राम्रो कुरा हो यो, यसमा हामीले स्वाभाविक रूपमै लिएको छु मैले चाहिँ।
0: जस्तो अब महाधिवेशनमा विभिन्न विषयहरू पनि उठेका छन्, विभिन्न प्रस्तावहरू प्रस्तुत भएका छन्। यो प्रस्तावलाई हेर्दा अहिले सञ्चार माध्यमहरूमा ठाउँ पनि पाएको छ। यसअघि रासोपाले जुन खालको अहिलेको व्यवस्था छ, संघीयता लगायतका व्यवस्थाहरूलाई चाहिँ संस्थागत गर्ने, त्यसमा आफ्नो पार्टीको समर्थन रहेको अभिव्यक्ति दिएको थियो। सँगै अब त्यो महाधिवेशनको बन्द सत्रमा प्रस्तुत प्रस्तावले चाहिँ अलिकति भनौँ न अलमलमा पारेको जस्तो देखिएको छ, किनकि अब त्यसमा संघीयता भनौँ न यो प्रदेश सभाको खारेजी भन्ने कुराहरू पनि आएको छ, प्रस्ताव गरिएको छ। अब यहाँले कसरी हेर्नु भएको छ, संघीयता कार्यान्वयन गर्ने भन्दा अब भनौँ न त्यो व्यवस्थामा चाहिँ खारेजीको प्रस्ताव चाहिँ त्यो बैठकमा बन्द सत्रमा प्रस्तुत भएको छ, अब यसले दिने सन्देश के हुन्छ?
1: यहाँले उठाएको कुरा एकदम पर्टिनेन्ट हो। मैले भन्दै आएको कुरा के हो भनेदेखि, यो जनमत जुन मार्च 4 निर्वाचन जो थियो, यो बदलामा भइराखेको चाहिने जुन शासन प्रणाली अथवा त्यसको केही भने पद्धतिहरू छ त्यसलाई विचलन ल्याउने भन्नेमै जनताको मत थियो जस्तो मलाई लाग्छ। त्यो हिसाबले चाहिँ राज्यको माने मूल स्वरूपमा फेरिए पनि त्यसभित्रका केही अङ्गहरू जसलाई हामीले यहाँले भने जस्तै अब मैले ठ्याक्कै बुझेको छैन यो सङ्घ के अरे प्रदेश खारिजै हो कि होइन त्यसमा चाहिँ म कन्फ्युजै छु, त्यसमा म पढिराखेको छैन। अरू बाहिर जति पनि कुरा आछन् ती कुराहरू मलाई केही जानकारी पनि छ, मैले पढेको पनि छु। भन्दाखेरि यो चाहिँ नि एउटा विचलन ल्याउने हिसाबले र यो भइराखेको एकदमै प्रणालीले काम गरेन परिणाम पनि दिएन भनेर जनताले यत्रो वर्ष कोरे भनौँ न भने झन् 34-35 वर्ष कोरे। अब यो निर्वाचन के छ नयाँ संविधान आएको पनि त्यत्रो वर्ष हो, झन् यसले अलमलमा ल्याए भनेर दिएको हो, त्यसो परिवर्तन त हुनै पर्यो। अब उनीहरूले चाहेर मात्रै परिवर्तन पनि हुन्न, यहाँ हामीले बुझेको कुरा पनि हो के भन्ने संविधान छ, त्यो संविधानलाई संशोधन पनि गर्ने छ, तर अब उनले केमा स्ट्यान्ड गर्छ भन्ने महत्त्वपूर्ण कुरा हो। त्यसमा कुराहरू आएका छन् जस्तो अब सबै चाहिँ के छ भने समानुपातिकै निर्वाचन गर्ने भन्ने कुरा पनि आएछन्, प्रत्यक्ष कार्यकारी बनाउने पनि कुरा आएछन्, अब कसलाई बनाउने हो, राष्ट्रपति बनाउने कि प्रधानमन्त्री बनाउने हो, त्यसमा पनि धेरै छलफल होला। अब स्थानीय तहलाई बलियो बनाउने कुरा कसको सङ्कै भएन, र हातमै हामीहरू सबै मिडिया कर्मी हामीले पनि बुझेको कुरा के हो भनेदेखि, जुन वर्तमानको प्रदेश छ अवस्था थियो त्यसले काम डेलिभर नगरेको र त्यो ओभरल्यापिङ भइरहेको, त्यसको कामै नभएको कि किनभने तल्लो इकाइलाई बलियो बनायो भनेदेखि त यो चाहिन्न कि भन्ने एउटा अवस्था आएको छ। अब यो कुन हिसाबमा उहाँले गर्नुभएको छ त्यो सबै आएपछि छलफल गरौँ होला, तर यो डेभिएसनै गर्ने भनेर यो जनमत आएको हुनाले यसलाई हामी स्वाभाविक रूपमा लिनुपर्छ, अब यसमा हाम्रो कन्ट्रिब्युसन पनि हुनैपर्छ जस्तो मलाई लाग्छ।
0: अब विशेष गरी स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको अर्थ राजनीतिक प्रस्तावमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र सांसद मन्त्री नबन्ने प्रणाली, दलविहीन स्थानीय तह एवं 753 को संख्यामा एक तिहाई कटौती, प्रदेश सभाको खारेजी सहित संहिताको पुनर्संरचना, न्याय परिषद लगायत अन्य संवैधानिक अङ्गहरूको आमूल सुधार, मान्यता प्राप्त राजनीतिक दलको पारदर्शी कोष भरण जस्ता विषयहरू उठाइएको छ। अब यसमा शासकीय सुधार अन्तर्गत प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र संसद मन्त्री नबन्ने प्रणालीको प्रस्ताव रासोपाले गरेको छ, होइन? अब यसलाई चाहिँ नेपालको सन्दर्भमा यो कति व्यवहारिक देखिन्छ, कति देख्नुहुन्छ यहाँ?
1: यस्तो छ, त्यो राम्रो कुरा जस्तो मलाई लाग्छ, किनभने एउटै कुरा के हुन सक्ला भन्नुहुन्छ भनेदेखि, कहिले कहिले अब स्वेच्छाचारी त जो पनि निर्वाचित भएको हुन सक्ने सम्भावना त रह्यो, प्रधानमन्त्रीलाई नै प्रत्यक्ष कार्यकारी हिजोसम्म म के अलमलमा थिएँ भने राष्ट्रपतिलाई प्रत्यक्ष निर्वाचित भनेको हो कि प्रधानमन्त्रीलाई भनेको हो भन्ने कुराको कन्फ्युजन हिजो बिहानसम्म थियो, अहिले तपाईँ मान्छे पनि मलाई क्लियर भयो, त्यो राम्रो कुरा हो। र शक्ति सन्तुलन हो डेमोक्रेसी भनेको, फेरि कोही स्वेच्छाचारी भन्ने कुरा पनि भएन, पार्लियामेन्टले कानुनै बनाउने हो र पार्लियामेन्टको मान्छेलाई प्रधानमन्त्री हुन मन लाग्यो भनेदेखि त्यसले संसद छोडेर मन्त्री हुन जान सक्ने होला, त्यस्तो हुन सक्ला किनभने अमेरिकामा पनि त्यही नै हुन्छ। त्यसो भएपछि के छ भने विज्ञता विज्ञ मान्छेहरूको अथवा मान्छेहरूको मन्त्रीमण्डल बनाउनु नै सकिने भयो र त्यो पनि राम्रै कुरा हो। शक्ति सन्तुलन चाहिँ चाहियो, हाम्रो न्यायपालिकाको स्वतन्त्रता अथवा पार्लियामेन्ट भएपछि पार्लियामेन्टकोले पनि अङ्कुश लगाउने भन्नुहोस् अथवा त्यसलाई नियन्त्रणमा राख्ने किसिमको त्यो प्रावधान भयो भनेदेखि यसलाई नराम्रो भन्ने प्रत्यक्ष कार्यकारीलाई नराम्रो भन्ने अवस्थाै छैन जस्तो मलाई लाग्छ।
0: जस्तै अब हजुर यी एजेन्डाहरू रासोपाले उठाएको छ, संसदमा बहुमत भन्दा भनौँ सङ्ख्याको हिसाबमा धेरै माथि रहेको छ, उसले गर्न चाहेका कुराहरू सजिलै गर्न सक्ने अवस्था यति बेला रासोपासँग छ, सरकारसँग छ। अब यसलाई चाहिँ कसरी अगाडि बढाउला भन्ने आम चासो पनि छ, होइन? रासोपाले यी जुन खालका विषयहरू अगाडि सारेको छ महाधिवेशनमा, यी यसलाई चाहिँ कार्यान्वयन चाहिँ कसरी गर्ला भन्ने चासो पनि छ कि?
1: अब होइन, यस्तो छ, त्यो त तपाईँले अहिले चाहिँ जुन प्रदेश खारिज गर्ने भन्ने पनि बडा गाह्रो कुरा छ जुन आइराखे पनि, किन भन्नुहुन्छ भने हाम्रो नेपालको चाहिने एउटा के हो भनेदेखि आइडियोलोजी भनेको चाहिने अहिले भइरहेको फेडरल डेमोक्रेटिक रिपब्लिक पनि हो, सङ्घात्मक चाहिँ गणतन्त्र चाहिँ पनि लोकतान्त्रिक गणतन्त्र भनेको छ, यो त राज्यको मूल आइडियोलोजी नै हो। त्यस कारणले भने उहाँले प्रस्ताव गर्नु राम्रो कुरा हो, पार्टीले गरेको प्रस्तावको कुरा हो, यहाँले भने जस्तै दुईतिहाईले पास गर्ने पनि होला अथवा उसमा पनि अर्को पनि व्यवधान पनि हुनसक्छ, किनभने 72 सालको संविधान त संविधान सभाले बनाएको संविधान हो। अब यसमा जनताको राय चाहिन्छ चाहिँ राष्ट्रपतिले बहुमत ल्याएर मात्रै हुन्छ हुन्न भन्ने पनि फेरि त्यसमा पनि केही कुराहरू उठ्न सक्छन्, किनभने डेमोक्रेसीमा सबै फाइनल अथोरिटी त फेरि जनतामै जाने हो, त्यो परिवर्तन गर्न नसक्ने भन्ने कुरा छैन, फेरि फेडरल चाहिने कि नचाहिने भनेर जनतालाई सोधेर जनमत लिएर पनि गर्न सकिन्छ। अब यही मैले भनिहालेँ, फेडरलले चाहिने चाहिन्न र के छ भने केन्द्रबाट एकैचोटि लोकलमा गए हुन्छ सानो जस्तो, त्यसमा त्यो भर्सन पनि छ, त्यसमा आफ्नो तर्कहरू छन्। अब भइराखेकोले त्यसलाई पनि आफ्नै हिसाबले अलिक चुस्त दुरुस्त र अहिले जस्तो खर्चिलो नभएको र सानो बनाइराखे पनि के फरक हुन्छ के हुन्छ कि त्यहाँ मन्त्री राख्ने सांसद राख्ने जुन कुराहरूको धेरै खर्चिलो छ त्यसलाई हटाएर के भने अब भनौँ न अब अमेरिकनको गभर्नर तहको भने त्यस्तै किसिमको कुनै एउटा बनाउन पनि सकिएला कि भन्ने कुरा हो, किनभने राज्यको स्वरूप भनेको त अहिलेको फेडरल डेमोक्रेटिक रिपब्लिक पनि हो, त्यसरी सहजै सबै कुराहरू नमान्न पनि सक्लान्। फेरि अर्को पनि फेरि समस्या छ, किनभने यसमा संवाद गरे हुन्छ, मलाई भन्ने हुन्छ व्यक्तिगत भनेदेखि त यसको त्यति साह्रो प्रयोग भएको मैले देखिनँ, अहिले 4-5 वर्ष 10 वर्ष जति पनि भयो चुनाव भए देख्नुबाट जुन भइराखेको त्यसलाई हटाएर एकदिन सानो देश थियो एकैचोटि तललाई निकालेर बलियो बनाए पनि हुन्छ भन्ने म पनि पक्षमा मान्छे हुँ, तर अब भइराखेको व्यवस्थालाई कसरी परिवर्तन गर्ने भन्दाखेरि पनि त्यसो आउला। तर अब यी अहिले यहाँले भन्नुभएको स्वयं आग्लेजीले राखेका प्रस्तावहरूमा धेरै कुरा अल्म लिनु पर्ने र त्यसको विरोध गर्नुपर्ने कुनै कुरा देख्दिनँ मैले।
0: अब महाधिवेशनतिरै जाउँ, महाधिवेशनमा अब नीति सिद्धान्तको विषयमा त्यहाँ खासै छलफल भएको पाइएन, नेताहरूले एउटा प्रस्ताव गर्नुभयो त्यसमा अब खासै छलफल भएन, अहिले चाहिँ नेतृत्वको भनौँ न नेतृत्वमा चाहिँ आकाङ्क्षी धेरै देखियो, सबै त्यहाँ प्रतिनिधिहरू चाहिँ नेतृत्व गर्न नेतृत्वमा पुग्न पाए हुन्थ्यो जस्तो भान देखिएको छ। अब सङ्ख्याको हिसाबमा हेर्दा 900 पदका लागि भएको निर्वाचनमा 300 भन्दा बढी उम्मेदवारहरू त्यहाँ चाहिँ चुनाव लड्दैछन्। अब एउटा जीवन्त पार्टी बनाउनका लागि, जीवन्त पार्टी हुनका लागि नीति सिद्धान्त कति प्राथमिकता हो, कति प्राथमिकतामा पर्छ? पछिल्लो समय हेर्ने भने रासोपामा मात्र होइन अन्य पार्टीहरूमा पनि नीति सिद्धान्त ओझेलमा पर्दै गएको छ, नेतृत्व पदमा पुग्न पाए हुन्थ्यो भन्ने मानसिकता चाहिँ हरेक त्यहाँ अगुवाहरूसँग नेताहरूसँग हुने गरेको छ। अब एउटा जीवन्त पार्टी बन्नका लागि नीति सिद्धान्त कति आवश्यक विषय हो?
1: त्यो फन्डामेन्टलै हो, आधारभूत कुरा हो, नीति त चाहियो, गन्तव्य नीति भनेको कुन गन्तव्यमा जाने हो र के लिने हो भने रोड म्याप के हो भन्ने किसिमको चाहियो, त्यसैलाई नै नीति भन्छु मैले चाहिँ। अब पहिला भने जस्तो तपाईँले भने इडियोलोजिकल एकदमै यो ल्याउने यस्तो बाद भनौँ, कम्युनिजम सोसियलिजम यस्ता ठुल्ठुला किसिमका चाहिने थ्योरिटिकल कुराहरू अब अहिलेको जमानामा कहीँ पनि लागू भइराखेका छैनन्, ती लागू पनि हुँदैनन्, किनभने अहिलेको त प्राक्टिकल प्राइमेटिकमा अहिले त डिजिटलाइजेसन युग हो, त्यसमा लामो समयसम्म चाहिने त्यस्ता आइडियोलोजीहरू चाहिँदैन जस्तो मलाई लाग्छ, किनभने काम पनि गरेन, यहाँले भनिहाल्नुभयो काङ्ग्रेसका पनि केही नीति थिए, माओवादीका पनि केही नीति थिए, तर 17,000 ए माओइजम ल्याउँछु भनेर गए कामै लाएन, त्यस्तै एमालेका पनि हुन, ती सबै चाहिँ नि अब के भने एक किसिमको इलिमिनेट भइसक्यो त्यो आइडियाहरू। अहिले भनेको चाहिँ के हो भन्नु भने राम्रो एजुकेसन, राम्रो स्वास्थ्य, राम्रो रोजगारी, विकास यस्तो कुरामा आउने हो होइन, त्यसको लागि उनीहरूको उहाँहरूको एउटा रोडम्याप पनि होला, त्यो राम्रो कुरा हो, एकदम जरुरी हो, तर के छ भने पहिलाको जस्तै त्यो क्लासिकल टाइप अफ इडियोलोजीको चाहिँ नि अहिले काम जस्तो कहीँ पनि छैन र नेपालमा पनि त्यही वर्क गर्यो, यहाँले भने जस्तै 25-30 वर्ष जति राजनीति अभ्यास हो त्यसमा त्यही ल्याउँछु के ल्याउँछु भनेर उनीहरूले शासन पनि गरे, र त्यसले केही पनि भएन भने जनताले परिवर्तन गरे, नयाँ बाटै जानुपर्ने हुन्छ, नयाँ कुराबाटै जानुपर्ने हुन्छ, र नयाँ कुरा भनेको विकास र इकोनोमिक अहिले चाहिँ त्यो कुरा हो, त्यसरी नै फोकस गर्नुपर्ने हुन्छ, त्यो राम्रो कुरा हो। अब जहाँसम्म चाहिने प्रतिस्पर्धा छ, अब पार्टी ठुलो छ, त्यसमा नेतृत्वमा जाउँला र आफूले पनि केही कुराहरू आफ्नो पनि व्यक्तित्व पनि बढाउँला भन्ने आकाङ्क्षा हुनु पनि मान्छेहरूमा राम्रो कुरा हो। फेरि के छ भनेदेखि एकदमै के छ भने निर्वृत्त भएको भए पनि यो यहाँ यो त पार्टी त अथोरिटी नै भयो, यहाँ त मौकी पार्न भन्ने पनि क्रिसनमा आउँथ्यो, अलिकति चाहिँ नि अलिक अर्गनाइज राम्रोसित हुन सकेन कि भन्ने कुरा त उहाँहरूले आफैले स्वीकारिसकेको अवस्था छ। अब हाम्रो चाहिने केही किसिमले गर्दाखेरि हामीले भने बेलामा गर्न सकिनँ भने उहाँले प्रयोजन छ सञ्चालकहरू अथवा अर्गनाइजरले भनिसके अवस्थामा उहाँले भन्ने कुरा पनि गर्नु भएन. तर पहिलो अभ्यास पनि थियो उहाँहरूको यसमा सानातिना कुराहरूलाई नअल्झिकन उहाँले एउटा स्पष्ट चाहिने पोलिटिकल अब यहाँले भने इकोनोमिक डिटेल्सको खाका आयो भनेदेखि यसमा छलफल हुन्छ बस होला फेरि संविधान संशोधन पनि होला कति कुराहरूमा फेरि जनमतमा पनि जानुपर्ने पनि हुनसक्छ संविधान संशोधन भएर मात्रै पनि नहुनसक्छ किनभने हामी जनताको पनि अधिकार चाहिन्छ भन्ने पनि कुरा होला. तर जे छ त्यसलाई हामीले
0: हामी अब कुराकानीको अन्त्य अन्त्यतिर पनि आइपुगेका छौँ. अब यो राजसभा स्थापना भएको चार वर्षमा पहिलो महाधिवेशन गर्न सफल भएको छ. एक हिसाबमा एउटा व्यक्तिमा केन्द्रित पार्टी यो महाधिवेशनले त्यो पार्टीलाई चाहिँ संस्थागत गर्दैछ. अब यो महाधिवेशनले जुन खालको दीर्घकालीन रूपमा राजसभाको जीवनसँग जोडिएको पनि छ, यो राजसभाको जीवनमा अब यो महाधिवेशनले कति महत्त्व राख्ला यहाँले चाहिँ?
1: एकदमै महत्त्व किन भन्नुहुन्छ भने उहाँहरू कतिजना उठेर कतिजनाले त्यो पार्टी खोल्नुभयो. आज अघिल्लो चुनावमा कति मान्छेहरू एक्टिभ हुनुहुन्थ्यो केन्द्रीय नेताहरूमा अथवा विभिन्न पदहरूमा अहिले कत्रो आइसकेको आकार भनेको उहाँहरूलाई पनि गर्वको कुरा हो. अब धेरैले के भन्छन् भन्नुहुन्छ भने धेरै बाहिरबाटै आएका मान्छेहरू छन् यसमा काङ्ग्रेस समिति माओवादीबाट आएका छन्. अब ती कुरालाई बिर्सन पर्छ. उनीहरूले जुन पार्टीमा पूर्वमा भए पनि अहिले यही पार्टीबाट राम्रो हुन्छ र यसैलाई हामी अगाडि बढाउँछौँ र यही नै ठिक हो भनेर उहाँहरू आउनु भएको छ. त्यसो हुनाले लेट अस ट्रस्ट टु एभ्रीबडी के भने अब के भन्नुहुन्छ भनेदेखि त्यो पार्टीको अब अहिले हेर्दाखेरि कुनै डग्मेटिक र कुनै अर्थोडक्स विचार लिएर आएको जस्तो देखिएन. लिबरलको कुरा नै देखियो त्यसमा. अब त्यो राम्रै कुरा जस्तो मलाई लाग्छ.
0: हुन्छ त थापाज्यू, आजका लागि हामीसँग समय यति नै रह्यो. यो समयमा हामीसँग कुराकानीमा सहभागी भइदिनु भयो, यहाँलाई धेरै धन्यवाद. हामी कुराकानी गर्दै थियौँ एकजना राजनीति शास्त्री डाक्टर गङ्गाबहादुर थापासँग. विशेष गरी राजसपाको पहिलो महाधिवेशन यति बेला चितवनमा जारी छ, अन्तिम चरणमा पुगेको छ. अहिले मतदान प्रक्रिया भइरहेको छ. मतदान सकिएर मतगणना सकिएपछि आजै यो महाधिवेशन विधिवत रूपमा सकिँदैछ. यसरी राजसपाको महाधिवेशन सकिरहँदा यसले राष्ट्रिय राजनीतिमा दिने सन्देश, यसमा प्रस्तुत भएका विभिन्न प्रस्तावहरू र यी प्रस्तावहरूले चाहिँ राष्ट्रिय राजनीतिमा कस्तो असर पार्छ भन्ने सन्दर्भमा केन्द्रित रहेर आज हामीले कुराकानी गर्यौँ. यो कुराकानी सँगै आजको लागि अन्तर्संवाद यति नै. प्राविधिक साथी शङ्कर भण्डारीलाई धन्यवाद. म प्रवीण पोखरेल बिदा हुन्छु. नमस्कार.

0: गाडी चालकको लापरवाहीले सडक संरचनामा क्षति पुगेमा क्षतिको भरपाई पनि तपाईँबाटै हुन्छ। तसर्थ सदैव ट्राफिक नियम पालना गरेर सवारी साधन चलाऊ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
3: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौँ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: प्रमाणित तथा स्वस्थ सुन्तलाको बिरुवा लगाऊ, सुखी जीवनको लागि आफ्नो आम्दानीको स्रोत बढाऊ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारु 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: लौन डाक्टर साहब, मेरो श्रीमानलाई धेरै गाह्रो भएको छ।
3: के हुन्छ?
2: एकदमै धेरै 104 डिग्री ज्वरो छ। टाउको दुख्यो मात्रै भन्नुहुन्छ, चिउ कटकटी खान्छ रे, जे खायो त्यही बान्ता गर्नुहुन्छ। हेर्नु न, छालामा डाबर पनि आएको छ।
3: तपाईँको लक्षणहरू सुन्दा त उहाँलाई डेङ्गी भएको जस्तो छ।
2: डेङ्गी कसरी लाग्छ डाक्टर साहब? डेङ्गी रोग?
3: डेङ्गी लामखुट्टेको टोकाइबाट हुने रोग हो। यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।
4: डेङ्गी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऊ। पुरा बाहुला भएको लुगा लगाउने, झुलभित्र मात्रै सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिने जाली हाल्ने, घर, कार्यालय, विद्यालय र सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गरौं। करेसा बारीमा जाँदा, घर बाहिर निस्किँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने गरौं। थप जानकारीका लागि निशुल्क हटलाइन नम्बर 1115 फोन गर्नुहोस्। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ।
5: कृषक माज बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
6: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
5: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
6: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
5: सम्भव भएसम्म सुक्खा सहने जातहरू, जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
6: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बर्सातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नुहुन समेत अनुरोध छ।
5: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
6: फोन नम्बर 542-13-59।
7: पारदर्शिता, जवाबदेहिता र सदाचार प्रवर्धनका लागि जवाबदेहिताका औजारहरू सार्वजनिक सुनवाई, सामाजिक परीक्षण, गुनासो व्यवस्थापन, सूचना पार्टीको प्रयोग तथा पालना गरौँ।
8: सार्वजनिक निकायमा नागरिकले गरेका गुनासो समयमा नै समाधानको पहल गरौँ। गुनासो व्यवस्थापनलाई जवाबदेही बनाऊ। गुनासो भएमा सम्बन्धित कार्यालय प्रमुख वा गुनासो अधिकारी कहाँ राखेर सार्वजनिक सेवा प्रवाहको सुधारमा सहयोग गरौँ।
7: नेपालमा सुशासनको पहल, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, भ्रष्टाचार विरुद्धको सहकार्य। Yeah.

0: हुन्छ प्रभु, हुन्छ, म अस्पतालै जान्छु। जनचेतनाका लागि नेपाल सरकार कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय।
1: यस बेला बिहानको 7 बज्ने लाग्यो। अब सुन्नुहोस् समाचार।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान जारी। केन्द्रीय सदस्यमा 384 उम्मेद्वारी। प्रतिनिधि सभाको आजका लागि तय भएको बैठक स्थगित। बैठक भोलि बस्ने। तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेकाले सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह। इरानको आणविक कार्यक्रमलाई लिएर नयाँ विवाद सुरु। र विश्वकप फुटबल अन्तर्गत गए राति र आज बिहान भएका समूह चरणका खेलहरूमा ब्राजिल, मोरक्को, बोस्निया हर्जगोभिना र स्विजरल्यान्ड आआफ्नो खेलमा विजयी।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB

अधिवेशनमा पहिलो चरणको उम्मेद्वारीको नामावली पनि सार्वजनिक गरिएको छ। 900 जना केन्द्रीय सदस्यका लागि उम्मेद्वारी दिएका उम्मेद्वारको नामावली सार्वजनिक गरिएको हो। पार्टीको केन्द्रीय निर्वाचन आयोगसँगै रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका नेता नेत्र लामिछानेका अनुसार पहिलो चरणको केन्द्रीय सदस्यको निर्वाचनमा 384 जनाले उम्मेद्वारी दिनुभएको छ, जसमा खुल्लातर्फ 210 जनाको उम्मेद्वारी परेको छ भने भूगोलतर्फ 174 जनाको उम्मेद्वारी परेको छ। 7 प्रदेशबाट 35 जना निर्वाचित हुनेछन् भने 64 जना खुल्लाका लागि 210 जनाको उम्मेद्वारी परेको हो। लामिछानेका अनुसार सुदूरपश्चिम प्रदेशमा 18 जना, मधेस प्रदेशमा 20 जना, लुम्बिनी प्रदेशमा 31 जना, कोशीमा 20, कर्णालीमा 31 र बागमतीमा 27 जना र गण्डकी प्रदेशमा 27 जनाको उम्मेद्वारी परेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेता एवं प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असीम शाहले पार्टीमा कुनै गुट उपगुट नभएको बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन स्थल चितवनमा हिजो सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले सभापति रवि लामिछानेको प्रस्तावक नै स्वयं प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन्द्र शाह भएपछि गुट उपगुटको चर्चा अन्त्य भएको बताउनुभयो। संविधान संशोधन कार्यदलको संयोजक समेत रहनुभएका शाहले संविधान संशोधन राष्ट्रिय सहमति अनुसार नै हुने बताउनुभयो। उहाँले 100 दिनभित्रमा संविधान संशोधन बहसपत्र तयार गर्ने बताउनुभयो। प्रतिनिधि सभाको आजका लागि तय भएको बैठक भोलि 12 गते शुक्रबारका लागि सरेको छ। संघीय संसदका महासचिव पदम प्रसाद पाण्डेले हिजो एक सूचना जारी गरेर सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधि सभाको नियमावली 2083 नियम 6(3) असार 12 गते भोलि दिउँसो 1 बजेका लागि बैठक तोक्नु भएको जानकारी दिनुभएको हो। चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन लम्बिएका कारण बैठक सरेको आकलन गरिएको छ। राष्ट्रिय सभाको बैठक भने पूर्व निर्धारित समय अनुसार नै बस्नेछ। हिजो 260 स्थानीय तहले आगामी आर्थिक वर्ष 2083-84 बजेट सार्वजनिक गरेका छन्। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन अनुसार स्थानीय तहहरूले प्रत्येक वर्ष असार 10 गते भित्र आगामी आर्थिक वर्षको बजेट सभा समक्ष पेश गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ। कानूनी समय सीमाको हिजो अन्तिम दिनसम्म आइपुग्दा आधा भन्दा धेरै स्थानीय तहले तोकिएको समयमा आगामी आर्थिक वर्ष 2083-84 नगर एवं गाउँ सभामा बजेट पेश गर्न सकेनन्। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्याङ्क अनुसार देशभरका 753 स्थानीय तहमध्ये जम्मा 260 स्थानीय तहले मात्र बजेट सभा समक्ष पेश गरेका हुन्। बाँकी 493 स्थानीय तहले भने निर्धारित समयभित्र बजेट पेश गर्न सकेनन्। वेबसाइटमा प्रविष्ट गर्ने काम जारी रहेकाले यो संख्या थप बढ्न सक्ने मन्त्रालयले जनाएको छ। प्रदेशगत विवरण अनुसार कोशी प्रदेशमा सबैभन्दा धेरै 137 स्थानीय तह रहेकोमा 34 मात्र बजेट पेश गरेका छन् भने 103 स्थानीय तहले अझै बजेट ल्याएका छैनन्। मधेस प्रदेशका 136 स्थानीय तहमध्ये 121 स्थानीय तहले बजेट पेश गरेका छन् भने 15 स्थानीय तहले बजेट पेश गरेका छैनन्। बजेट पेश गर्ने स्थानीय तहको अनुपात मधेस प्रदेशमा सबैभन्दा धेरै देखिएको छ। बागमती प्रदेशका 119 स्थानीय तहमध्ये 41 स्थानीय तहले बजेट पेश गरेका छन् भने 78 स्थानीय तहले बजेट पेश गर्न बाँकी रहेको छ। गण्डकी प्रदेशका 85 स्थानीय तहमध्ये 41 स्थानीय तहले बजेट पेश गरेका छन् भने 44 स्थानीय तहले बजेट ल्याएका छैनन्। लुम्बिनी प्रदेशका 109 स्थानीय तहमध्ये 39 स्थानीय तहले बजेट पेश गरेका छन् भने 70 स्थानीय तहले समय सीमा नाघिसक्दा पनि बजेट पेश गरेका छैनन्। सुदूरपश्चिम प्रदेशका 88 स्थानीय तहमध्ये 37 स्थानीय तहले बजेट पेश गरेका छन् भने 51 स्थानीय तहमा
बजेट अझै पेश हुन बाँकी रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख भएको छ। कर्णालीका 10 जिल्लाका 79 पालिका मध्ये 33 पालिकाले आगामी आर्थिक वर्ष

0: 2083-84 को बजेट ल्याएका छन्। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दिएको जानकारी अनुसार 79 पालिका मध्ये हालसम्म 33 मात्र संवैधानिक व्यवस्था अनुसार बजेट ल्याएका हुन्। मुगुका, छायाना, तरारा सहितका स्थानीय तहले बजेट ल्याएका छन्। हुम्लाका खारपुना, सिमकोट गाउँपालिका लगायतका स्थानीय तहले पनि बजेट ल्याएका छन्। दैलेखको दुल्लु, नारायण, गुराँस, डन्डेङ, डङ्गेश्वर लगायतका स्थानीय तहले पनि बजेट सार्वजनिक गरेका छन्। नेपाली काङ्ग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण कार्यलाई प्रभावकारी र व्यवस्थित बनाउन 77 जिल्लाका लागि केन्द्रीय प्रतिनिधि तोकेको जनाएको छ। नेपाली काङ्ग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णय अनुसार पार्टीको 15 महाधिवेशनका लागि सञ्चालन गरिएको क्रियाशील सदस्यता वितरण अभियान अन्तर्गत केन्द्रीय प्रतिनिधि तोकिएको पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालद्वारा हिजो जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियामा विशेष गरी 35 मुनिका युवाहरूको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यका साथ तोकिएको केन्द्रीय प्रतिनिधिहरूले असार 20 सम्बन्धित जिल्लामा उपस्थित भई समन्वय, सहजीकरण तथा जिम्मेवारी निर्वाह गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ। तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेकाले सर्वसाधारणलाई तातोबाट जोगिन र सावधानी अप्नाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। विभागका प्रवक्ता विभूति पोखरेलले आगामी 3 सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो हावा चल्ने अनुमान गरिएको जानकारी दिँदै बागमती र गण्डकी प्रदेशमा पनि तापक्रम बढ्ने सम्भावना भएकाले आवश्यक सावधानी अप्नाउन अनुरोध गर्नुभएको हो। आगामी केही दिन धनगढीमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस र नेपालगञ्ज तथा भैरवाको तापक्रम 41 डिग्री सेल्सियस पुग्ने विभागको पूर्वानुमान रहेको छ। ती क्षेत्रका सर्वसाधारणलाई अत्यावश्यक काम बाहेक दिउँसो घर बाहिर ननिस्कन, पर्याप्त पानी पिउन तथा स्वास्थ्यमा विशेष सावधानी अप्नाउन प्रवक्ता पोखरेलले आग्रह गर्नुभएको छ। वीरगञ्जमा अत्यधिक गर्मी बढ्न थालेपछि सबै विद्यालयमा 4 दिनका लागि बिदा दिइएको छ। वीरगञ्ज महानगरपालिकाले हिजो सूचना जारी गरी बढ्दो गर्मी र अत्यधिक तापक्रम लूलाई मध्यनजर गर्दै महानगर क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा घोषणा गरेको हो। महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले जारी गरेको सूचनामा गर्मीका कारण बाल बालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै असार 11 4 वर्षे विधाबाट कट्टा हुने गरी महानगर अन्तर्गतका बाल विकासदेखि कक्षा 12 सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द रहने उल्लेख रहेको छ। धनकुटाको पाखरीवास र महालक्ष्मी नगरपालिकाको तल्लो भेगका किसान लामो खडेरीसँगै फौजी किराको दोहोरो मारमा परेका छन्। पर्याप्त वर्षा नहुँदा सुक्न थालेको मकै बाली फौजी किराको प्रकोपले थप नष्ट पारेपछि किसानहरू चिन्तामा रहेका छन्। धनकुटाबाट हाम्रा संवाददाता ईश्वर थापाको रिपोर्ट।
1: मेहनत गरेर लगाएको मकै बालीमा फौजी किराले आक्रमण गरेर क्षति पुर्याउन थालेपछि किसानलाई भोकमरी लाग्ने चिन्ताले सताउन थालेको छ। एकातर्फ लामो समयको खडेरी सहेका किसानलाई अर्कोतर्फ फौजी किराले सताएको छ। पाखरीवास नगरपालिका वडा नम्बर 5 दियालेका किसान अम्बर बहादुर तामाङले 18 रोपनी क्षेत्रफलमा लगाएको मकै बाली फौजी किराको प्रकोपको कारण नष्ट भएको छ। फौजी किराको प्रकोपले यस वर्ष मकैको बिउ पनि जोगाउन मुस्किल परेको उहाँको गुनासो छ।
2: किराले एकदम चापेको छ, अहिले दबाईहरू लाउँदैछौँ आफ्नै व्यक्तिगतबाट। हाम्रो यसपालि बिउ पनि नउड्ने भयो, यो किरा पहिलादेखि नै सुरु भएको, 6 भइसक्यो।
1: मकै बालीको पात र जरा धमाधम फौजी किराले खान थालेपछि सखाप हुने अवस्थामा पुगेको र नियन्त्रणका लागि सरकारवाला निकायले चासो नदिने हो भने किसान भोक भोकै बस्नुपर्ने दिन आउन सक्ने किसानको गुनासो छ। फौजी किराले मकैको गुबोभित्र पसेर कलिला पात खाने र पात खाएपछि बिरुवा नै मर्ने गरेको छ। मकैमा दाना लाग्ने समयमा चर्को घामले बालीलाई क्षति पुर्याउनुका साथै फौजी किराको प्रकोपले समस्यामा परेको दियालेकै अर्का किसान हरिबहादुर निरौलाले बताउनु भयो।
3: वर्षा नभएको कारणले गर्दाखेरि कहिले काहीँ बाँध्ने गरेका थिए, यसपालि त छैन भन्ने कुरा
1: भयो। फौजी किरा विरुद्ध सरकारी संयन्त्र नै परिचालन हुनुपर्ने किसानहरूको माग छ। किरा नियन्त्रणका लागि प्रयास भए पनि विषादी सहितको प्राविधिक टोली गाउँमा खटाउन समस्या भएको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ। धनकुटामा हरेक वर्ष खडेरी र फौजी किराको आक्रमण मात्रै होइन, जङ्गली जनावरको आतंकको पनि शिकार बन्नु परेको किसानहरूको गुनासो छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
0: रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो ईश्वर थापा। झापाको अर्जुनधारा नगरपालिका एकका विपन्न तथा आवासविहीन सात परिवारलाई हिजो घर प्रदान गरिएको छ। गरिबी निवारण कार्यक्रम अन्तर्गत अर्जुनधारा नगरपालिका र हचु मासा सामुदायिक वन उपभोक्ता समूहको संयुक्त लगानीमा घर निर्माण गरी विपन्न परिवारलाई प्रदान गरिएको हो। घर हस्तान्तरण गर्दै अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव सिंह गुमदेनले विपन्न तथा आवासविहीन परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले कार्यक्रम अगाडि बढाइएको बताउनुभयो। पछिल्लो केही वर्षको तथ्याङ्क अनुसार नेपालमा हरेक वर्ष करिब 7,000 जनाले आत्महत्या गर्ने गरेका छन् भने दैनिक औसत 19 जनाको ज्यान जाने गरेको छ। पत्रकारले लेख्ने समाचारले जोखिममा रहेका व्यक्तिहरूलाई सकारात्मक सन्देश दिन सक्ने र आत्महत्या न्यूनीकरणमा सहयोग पुग्ने भएकाले भाषा शैली र प्रस्तुतिकरणमा विशेष सावधानी अपनाउनु पर्ने देखिन्छ। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
4: पछिल्लो केही वर्ष यता नेपालमा बढ्दो आत्महत्याका घटनालाई न्यूनीकरण गर्न आत्महत्या सम्बन्धी समाचार तयार गर्दा त्यसले नकारात्मक प्रभाव नपार्ने र रोकथाममा सहयोग पुग्ने ढंगले प्रस्तुत गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। जनस्वास्थ्य कार्यालय पर्वतका जनस्वास्थ्य अधिकृत सन्देश पोखरेल।
5: मेसेजहरू पनि हामीले दिन सक्यौं, कसैले मानसिक स्वास्थ्यको समस्या सम्बोधन गर्नको लागि हेल्पसिप गरेर राम्रो भएको कहानीहरू हामीले राख्न सक्यौं भने यसले चाहिँ पोजिटिभ मेसेज जान्छ। हामी सम्पूर्ण समाजका जुन रोलमा छौं त्यो रोलमा हामीले सम्बोधन गर्न सक्यौं भने त अटोमेटिकली यो कुरा घटेर जान्छ।
4: स्वास्थ्य कर्मीका अनुसार आत्महत्याका घटनालाई सचेतना परामर्श र सहयोगका उपायहरूलाई प्राथमिकता दिनुपर्ने बताइएको छ। समाचारले जोखिममा रहेका व्यक्तिहरूलाई सकारात्मक सन्देश दिन सक्ने भएकाले भाषा शैली र प्रस्तुतिकरणमा विशेष सावधानी अपनाउनु पर्ने बताउनुहुन्छ प्रदेश अस्पताल पर्वतकी मेडिकल अधिकृत डाक्टर सनिला पौडेल। पछिल्ला केही वर्षको तथ्याङ्क अनुसार नेपालमा हरेक वर्ष करिब 7,000 जनाले आत्महत्या गर्ने गरेका छन् भने दैनिक औसत 19 जनाले ज्यान गुमाउने गरेका छन्। यसले मानसिक स्वास्थ्यलाई सार्वजनिक स्वास्थ्यको महत्वपूर्ण विषयका रूपमा लिनुपर्ने आवश्यकता देखिएको छ। मानसिक स्वास्थ्य प्रवर्धन र आत्महत्या रोकथामका लागि समुदाय, परिवार, स्वास्थ्य कर्मी तथा संचार क्षेत्रबीच सहकार्य आवश्यक रहेको भनाई राख्नुहुन्छ प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका प्रमुख बद्रीराज आचार्य। जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी राजन पटेलका अनुसार पर्वत जिल्लामा पछिल्लो 3 वर्षको अवधिमा 112 जनाले आत्महत्या गरेका छन्। एक वर्षमा औसत 35 जना भन्दा बढीले आत्महत्या गर्ने गरेको तथ्याङ्कले समस्या गम्भीर बन्दै गएको संकेत गरेको छ। चालु आर्थिक वर्षमा मात्रै पर्वतमा 33 जनाले आत्महत्या गरेको तथ्याङ्कमा रहेको छ। मानसिक स्वास्थ्य समस्या कुनै पनि कमजोरी नभई उपचार र सहयोगबाट व्यवस्थापन गर्न सकिने अवस्था भएकाले परिवार, समाज र संचार माध्यम सबै पक्षले सकारात्मक वातावरण निर्माणमा भूमिका खेल्ने हो भने यस्ता खालका घटनाहरूमा कमी आउनेछ। राजन पौडेल, रेडियो नेपाल, पर्वत।
0: रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो राजन पौडेल। अब अन्तर्राष्ट्रिय समाचार। इरानको आणविक कार्यक्रमलाई लिएर नयाँ विवाद देखिएको छ। अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी IAEA प्रमुखले इरानका आणविक केन्द्रहरूको निरीक्षण छिट्टै हुने दावी गरिरहँदा इरानले भने त्यसको खण्डन गरेको छ। तेहरानले अमेरिकासँग आणविक मुद्दामा अन्तिम र पूर्ण सम्झौता नभएसम्म कुनै पनि अन्तर्राष्ट्रिय टोलीलाई आफ्ना केन्द्रहरूमा निरीक्षण गर्न नदिने अडान लिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। यसैबीच लेबनानमा इजरायली सैन्य गतिविधि झनै तीव्र भएका छन्। लेबनानको दक्षिणी सहर नाबातिएमा इजरायल इजरायलले गरेको पछिल्लो हवाई आक्रमणमा परि दुईजनाको मृत्यु भएको छ। तनावका बीच इजरायलका रक्षा मन्त्रीले अमेरिकाले दबाब दिए पनि इजरायली सेना दक्षिणी लेबनानबाट पछि नहट्ने र आफ्नो सैन्य अभियान जारी राख्ने बताउनु भएको छ। अब आर्थिक समाचार।
6: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: चालू आर्थिक वर्षमा हालसम्म करिब 25,56,00,00,000 रुपियाँ मूल्य बराबरका 10,845 विद्युतीय सवारी साधन आयात भएका छन्। भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो 11 महिनाको अवधिमा 50 किलोवाट क्षमतादेखि 201 किलोवाट क्षमतासम्मका विभिन्न ढाँचाका विद्युतीय सवारी साधन आयात भएका छन्। यस अवधिमा 50 किलोवाट क्षमताका 3,680, 51 100 किलोवाटसम्मका 6,357 विद्युतीय सवारी साधन आयात भएको भन्सार विभागले जनाएको छ। धान रोपाईँको मुख्य महिना असारको पहिलो हप्ता बित्दासम्म देशभर करिब 1,37,000 हेक्टर क्षेत्रफलमा रोपाई भएको छ। हालसम्म देशभर करिब 10% क्षेत्रफलमा रोपाई भएको कृषि विभागले जनाएको छ। यो अघिल्लो वर्षको तुलनामा 0.4% बढी क्षेत्रफलमा रोपाई भएको हो। असार 8 गतेसम्मको तथ्याङ्क अनुसार सबैभन्दा बढी कर्णाली प्रदेशमा 22.8% र सबैभन्दा कम बागमती प्रदेशमा 2.3% क्षेत्रफलमा रोपाई भएको छ। यस्तै धान उत्पादनको मुख्य क्षेत्र मधेस प्रदेशमा करिब 5% मात्रै रोपाई भएको कृषि विभागका निर्देशक प्रकाश कुमार सञ्जेलले नेपालमा करिब 13,81,000 हेक्टर क्षेत्रफलमा रोपाई हुने गरेको छ। यस वर्ष ढिला गरी मनसुन सक्रिय भएकाले देशका अधिकांश ठाउँमा रोपाईका लागि आवश्यक वर्षा हुन सकेको छैन। मध्य प्रदेशमा यस वर्ष आँपका बगैंचाको क्षेत्रफल बढे पनि कुल उत्पादन भने घटेको छ। तुलनात्मक रूपमा चालू आर्थिक वर्षमा मध्य प्रदेशमा आँप खेतीको क्षेत्रफल 2,694 हेक्टरले बढे पनि उत्पादन 46,800 मेट्रिक टनले घटेको कृषि विकास निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार यस वर्ष सबैभन्दा बढी 12 प्रति हेक्टर 13.80 मेट्रिक टन र सबैभन्दा कम सर्लाहीमा प्रति हेक्टर 6.20 मेट्रिक टनका दरले आँप उत्पादन भएको छ। उन्नत जातका बिरुवाको प्रयोग, बगैँचा व्यवस्थापन तथा सिँचाइ प्रणालीमा सुधार आए पनि हावाहुरी र रोग किराले क्षति पुर्याउँदा उत्पादन घटेको कृषि विज्ञ दिनेश यादवले बताउनुभयो। नेपाली बजारमा बुधबार सुन चाँदीको मूल्य घटेको छ। मङ्गलबार तोलामा 1,600 रुपियाँले घटेको सुनको मूल्य बुधबार प्रतितोला 3,600 रुपियाँले घटेको छ। बुधबार सुन प्रतितोला 2,83,500 रुपियाँमा किनबेच भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।
0: आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेल समाचार। विश्वकप फुटबल अन्तर्गत गए राति र आज बिहान भएका समूह चरणका खेलहरूमा ब्राजिल, मोरक्को, बोस्निया हर्ज गोविना र स्विजरल्याण्डले आआफ्नो खेलमा जित दर्ता गरेका छन्। समूह सी अन्तर्गत आफ्नो पहिलो खेलमा ब्राजिलले स्कटल्याण्डमाथि 3-0 सहज जित निकालेको छ। सोही समूहको अर्को खेलमा मोरक्कोले हाइटीलाई 4-2 गोल अन्तरले पराजित गरेको छ। समूह बी अन्तर्गतको खेलमा बोस्निया हर्ज गोविनाले कतारलाई 3-1 गोल अन्तरले पराजित गरेको छ। त्यस्तै अर्को खेलमा स्विजरल्याण्डले क्यानाडामाथि 2-1 जित निकाल्न सफल भएको छ। अब मौसम सम्बन्धी जानकारी। आज देशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेशका तराई भूभागका थोरै स्थान तथा मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशको तराईका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना रहेको विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.2 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29-31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:04 भयो भने सूर्यास्त भरे साँझ 7:10 हुनेछ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टी राजोपाको पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान जारी। केन्द्रीय सदस्यमा 384 उम्मेदवारी। प्रतिनिधि सभाको आजका लागि तय भएको बैठक स्थगित। बैठक भोलि बस्ने। तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेकाले आवश्यक सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह। इरानको आणविक कार्यक्रमलाई लिएर नयाँ विवाद सुरु। र विश्वकप फुटबल अन्तर्गत गए राति र आज बिहान भएका समूह चरणका खेलहरूमा ब्राजिल मोरक्को बोस्निया हर्जगोभिना र स्विजरल्यान्ड आआफ्नो खेलमा विजयी। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
8: फोर्जी LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
2: वैदेशिक रोजगार बोर्ड सचिवालय र रेडियो नेपालको सहकार्यमा तयार पारिएको यो हो रेडियो कार्यक्रम वैदेशिक रोजगारी।
0: नमस्कार, रेडियो कार्यक्रम वैदेशिक रोजगारीमा यहाँलाई हार्दिक स्वागत छ। यो कार्यक्रम सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक बिहिबार बिहान 7 बजेको समाचार पछि सुन्न सकिन्छ।
3: वैदेशिक रोजगार बोर्डको सचिवालय र रेडियो नेपालको सहकार्यमा यो कार्यक्रम तयार पारिएको हो। कार्यक्रममा हामी बोर्ड सचिवालयले प्रदान गर्ने सेवाहरू, सो सेवा प्राप्त गर्ने श्रमिक, श्रमिकका परिवार र सरकारवाला पक्षका लागि आवश्यक जानकारी, सूचना र सन्देशहरू समेट्ने गर्दछौ। विशेष गरी यस कार्यक्रममा वैदेशिक रोजगारीमा जानु अघि, गएपछि र फर्किएपछि पनि जान्नै पर्ने विषयवस्तुहरू राख्ने गरेका छौ।
0: वीर अस्पतालमा सञ्चालनमा रहेको टेलिमेडिसिन सेन्टरका मेडिकल अधिकृत डाक्टर सञ्जय धरेल परदेशमा बस्दा श्रमिकलाई प्रशस्त पानी पिउन र गर्मीले हुन सक्ने स्वास्थ्य समस्यामा सचेत हुन सबैलाई आग्रह गर्नुहुन्छ। गर्मीमा काम गर्दा के कुरामा ध्यान दिने, उहाँले दिनुभएको सुझावका साथमा सचिवालयको जानकारी अनि सूचना सन्देशहरू पनि छन्। कार्यक्रम सुन्दै रहनुहोला।

0: वैदेशिक रोजगार बोर्डको सचिवालय
1: नेपाल सरकारले वैदेशिक रोजगार व्यवसायलाई प्रवर्धन गर्न यसलाई सुरक्षित व्यवस्थित र मर्यादित बनाउँदै वैदेशिक रोजगारीमा जाने श्रमिक र वैदेशिक रोजगार व्यवसायको हकित संरक्षण गर्ने प्रायोजनका लागि वैदेशिक रोजगार बोर्डको व्यवस्था गरेको छ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालयले मुख्य गरी गन्तव्य मुलुकमा अप्ठ्यारोमा परेका श्रमिकको उद्धार तथा खोज तलास गर्ने, श्रमिकका परिवारका सदस्यलाई अल्जाइमर, मृगौला फेल, क्यान्सर, मुटु सम्बन्धी रोग जस्ता दीर्घ रोग औषधि उपचारको लागि समेत सहयोग गर्दै आएको छ। यस्तै बोर्डको सचिवालयले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका श्रमिकको शव नेपाल ल्याउन आवश्यक समन्वय गर्ने, शव नेपाल ल्याउने, मृतकका परिवारलाई आर्थिक सहायता दिने र बिरामी एवं अङ्ग भङ्ग भएकालाई उपचार खर्च उपलब्ध गराउने गर्दछ।
1: बोर्डको सचिवालयले प्रदान गर्ने अर्को सेवा हो छात्रवृत्ति सहायता र श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकको कानुनी प्रतिरक्षा समेत गर्ने गरेको छ। त्यस्तै महिला श्रमिकका हकमा वैदेशिक रोजगारीमा जानु अघि दिइने पूर्व प्रस्थान अभिमुखीकरण तालिम पीडीओटी को शुल्कको शोध भर्न समेत बोर्ड सचिवालयले उपलब्ध गराउँदै आएको छ।
2: बोर्डको सचिवालयले अनलाइन सेवा मार्फत स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउन टेलिमेडिसिन सेवा पनि सञ्चालन गरिरहेको छ। वैदेशिक रोजगारीका क्रममा परदेशमा हुँदा शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धी कुनै पनि सल्लाह लिन परे सिधै डाक्टरहरूसँग कुराकानी गरौं।
3: यसका लागि वीर अस्पतालमा सञ्चालित टेली मेडिसिन सेवाको सम्पर्क नम्बर 9851345701 र 9851345702 भाइबर, व्हाट्सएप वा इमोमा मेसेज वा कल गर्न सकिन्छ। स्वास्थ्य सुरक्षित राखौं, भविष्य सुरक्षित बनाऊ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
1: वैदेशिक रोजगारीमा रहँदा काम अनुसार श्रमिकले चर्को घाममा काम गर्नुपर्ने अवस्था पनि रहन्छ। गर्मीले श्रमिकको स्वास्थ्यमा त प्रभाव पार्ने भयो नै, त्यसले ज्यानै समेत जान सक्ने जोखिम पनि रहन्छ। गएको जेठ महिनामा मात्रै 42 जना श्रमिकको शव गन्तव्य देशबाट बोर्ड सचिवालयले स्वदेश झिकाएको छ। धेरै जसो स्वास्थ्यका समस्याकै कारण श्रमिकको मृत्यु हुने गरेको सचिवालयको तथ्याङ्क छ। गर्मीमा हुन सक्ने स्वास्थ्यका समस्या कम गर्न श्रमिकले आफ्नो शरीरलाई पनि ख्याल गर्नुपर्ने वैदेशिक रोजगार बोर्ड सचिवालयले वीर अस्पतालमा सञ्चालन गरिरहेको टेलिमेडिसिन सेवालाई संयोजन गरिरहनु भएका मेडिकल अधिकृत डाक्टर सञ्जय धरेल सल्लाह दिनुहुन्छ।
4: हजुर, यो पेन्टेटिक चाहिँ हाम्रो 2.5 लिटर to 3 लिटर होइन, कुन ठाउँमा काम गरिरहनु भएको छ त्यो पनि एकदमै इम्पोर्टेन्ट हुन्छ। हाइड्रेसनको पार्टमा पनि हामीले के भनेका छौँ भन्दाखेरि, वर्किङ पिरियड हामीले सोद्धाखेरि, अकुपेसनल काम सोद्धाखेरि पनि 12 घन्टाको काम धेरैले भन्नुभएको छ होइन। अब त्यसमा हाइड्रेसनको पार्ट चाहिँ कस्तो भइरहेको छ भन्दाखेरि, हामीले सोद्धाखेरि पनि एकैचोटि खाने कि तपाईँको 1 लिटर एकैचोटि होइन, अथवा त्यसको ड्युरेसन फरक फरक गरेर चाहिँ उहाँहरूले स्प्लिट गरेर खानु भइरहेको छैन। जस्तो 3 लिटर भनेपछि केही घन्टामै 3 लिटर पुर्याउने होइन कि तपाईँको हाइड्रेस दुई तिन घन्टाको ग्यापमा त्यसरी चाहिँ उहाँहरूले चाहिँ हाइड्रेसन मेन्टेन गर्नुपर्ने हुन्छ। जस्तो स्प्लिट गरेर 3 लिटरलाई छुट्याएर 1 लिटर राख्दाखेरि पनि त्यही अनुसारले कति राख्नु पर्यो भने 4 घन्टाको आसपासमा राख्नु पर्यो। अनि हाइड्रेसनमा एकदमै इम्पोर्टेन्ट पार्ट भनेको चाहिँ हाम्रो पानी नै हो, एकदम सफा शुद्ध पानी। अरू हामीले चाहिँ अरू जस्तो पेय पदार्थहरू हुन्छ, अरू ड्रिङ्कहरू हुन्छ, त्यसलाई चाहिँ बढी फोकस गर्नु भएन। त्यसले चाहिँ अरू अङ्गमा पनि असर पुर्याउन सक्ने हुँदा त्योहरू कुरा चाहिँ अभोइड गर्दाखेरि राम्रो। अनि अर्को एकदमै इम्पोर्टेन्ट पार्ट छ भने हजुरले के बुझ्नु पर्यो भने, स्वास्थ्यको लागि समय चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ। यदि तपाईँलाई थाहा छ मैले पानी खानुपर्छ, मैले यसरी खानुपर्छ, सबै हुँदाखेरि पनि आफ्नो लागि समय पनि छुट्याउनु पर्ने हुन्छ। यसमा त्यो चाहिँ एकदमै इम्पोर्टेन्ट, श्रमिकहरूले बुझ्नुपर्ने कुरा के भन्दाखेरि, आफ्नो लागि आफ्नो शरीरको लागि पनि केही समय चाहिँ छुट्याउनु पर्छ। त्यही अन्तर्गत चाहिँ यो हामीले जुन के भन्छ पाटोहरू भन्छौँ, हाइड्रेसनको पाटो, गर्मीको पाटो होइन, यो चाहिँ अब यसमै जोडेर आउने कुरा। तपाईँ समय दिनुहुन्न भनेपछि अब जति हामीले थाहा भएर पनि त्यसले अर्थ राखेन, त्यही कारणले हजुरले समय छुट्याउनु पर्यो। त्यो चाहिँ एकदमै इम्पोर्टेन्ट पार्ट हुन्छ यसमा। अनि हाइड्रेसन पार्ट, अब यो किन तपाईँले चाहिँ प्रशस्त पानी पिउनुपर्छ, तपाईँको लागि किन इम्पोर्टेन्ट हुन्छ भन्दाखेरि, यस यो यो पानी प्रशस्त पानी भइसकेपछि हजुरको मृगौला पनि, मृगौलाई त असर गरेन, त्यसको फङ्सनिङ पनि प्रपर भयो, शरीरको सञ्चालन जुन हामी ब्लड सर्कुलेसन्स भन्छौँ त्यो पनि प्रपरली हुन्छ, पानी प्रशस्त भइसकेपछि शरीरलाई चाहिने जुन हाम्रो किडनी फङ्सनको पार्टहरू त्यो प्रपर हुन्छ। त्यो कारणले गर्दाखेरि चाहिँ एकदमै हजुरहरूले ध्यान दिएर चाहिँ यसमा चाहिँ आफूलाई चाहिँ अलिकता सचेत हुनु पर्यो कुरामा।
1: खाडी मुलुकहरूमा अत्यधिक गर्मी, त्यसमाथि बाहिरै काम गर्नुपर्ने हुन्छ धेरै श्रमिकहरूले, प्राय अब कामको प्रकृति अनुसार आराम गर्ने अथवा कोठामा गइसकेपछि चाहिँ एसीमा बस्ने, बाहिर अत्यधिक गर्मीमा काम गर्ने त्यसपछि रुमभित्र आइसकेपछि चाहिँ एसीमा बस्ने कारणले कतिपयको बिहान उठ्दाखेरि मृत्यु भएको धेरै केसहरू पनि आएको छ। यस्तो अवस्थामा सावधानी कसरी अप्नाउने?
4: अब यसमा के छ भन्दाखेरि यो हामी वार्म अप भन्छौँ होइन, हरेक कुरामा जस्तो तपाईँ उठिसकेपछि केही गिलास पानी पिउनुहुन्छ, एकछिन हिँड्नुहुन्छ होइन, त्यसपछि अरू कुराहरूलाई गर्छ। त्यसै गरी तपाईँहरू जस्तो एकदमै गर्मी ठाउँबाट पसिनै पसिना भएको ठाउँ काम गरिरहनु भएको छ, त्यसपछि तपाईँ एक्कासी चाहिँ कोल्ड मतलब अलिक चिसो ठाउँमा आउनुहुन्छ भन्दाखेरि त्यो बडीले एड्याप्ट गर्न चाहिँ गाह्रो हुन्छ, कमन समस्या पनि छ यसमा। त्यो कारणले गर्दाखेरि चाहिँ आफूलाई बडी एडाप्टेसन गर्नको लागि चाहिँ त्यो समय आफूलाई डिफ्रेन्सियल टेम्परेचरबाट चाहिँ जोगाउनु पर्यो, त्यो कुराहरू हजुरले बुझ्न पर्यो, मेन इम्पोर्टेन्ट कुरा हो। अर्को इम्पोर्टेन्ट एकदमै कुरा के छ भन्दाखेरि यसमा कलेक्टिभ इफोर्ट पनि चाहिन्छ। जस्तो तपाईँ त एउटा नेपाली समुदायमा हुनुहुन्छ, बेसिकली हामी गल्फ कन्ट्रीको कुरा गर्दाखेरि हामी धेरै नेपालीहरू चाहिँ त्यहाँ हुनुहुन्छ, तपाईँहरूको एक आपस बिचमा पनि हेल्थलाई लिएर सहयोगी भावना हुनु पर्यो। जस्तो कसैलाई के समस्या भयो यही रिलेटेड भने अन फिल्ड रोल चाहिँ एकदमै हाई हुन्छ, सोध्नु पर्यो कसैलाई होइन के भएको, आफूलाई भएको चिज पनि एक्सप्रेस गर्नु पर्यो, त्यो कारणले गर्दाखेरि अन फिल्ड एड्रेस हुन्छ। र कुनै पनि समस्या भयो भने हामीलाई सम्पर्क गर्नुपर्ने हुन्छ। यसमा चाहिँ हजुरहरूको आफ्नो रोल, कलेक्टिभ रोल पनि यसमा एकदमै इम्पोर्टेन्ट हुन्छ।
1: गर्मीमा काम गर्दा कुन लक्षण देखिएपछि तुरन्त स्वास्थ्य कर्मीको अथवा टेलिमेडिसिन सेवामा सहायता लिनुपर्छ भनेर कसैले यदि सोध्नु भयो भने के भन्न सकिन्छ?
4: अब यसमा कस्तो छ भन्दाखेरि यो हिट रिलेटेड कुरामा चाहिँ कलेक्टिभ इफोर्ट देखिनु पर्यो पहिलो कुरा। जस्तो साथीसँग चाहिँ हामी श्रमिकहरू चाहिँ एउटा कलेक्टिभ 15-20 जनाकोमा कहाँ हुनुहुन्छ भने, अब कुनै साथीलाई एकदमै पसिना आइरहेको छ होइन, कसैलाई चक्कर लाग्ला जस्तो छ, फेन्ट होला जस्तो छ, कसैको बडीमा चाहिँ तपाईँको एकदमै पिनहरू एकदम ड्राई भएको छ, त्यसपछि कुनै बिबिराहरू जस्तो ऱ्यासेसहरू देखियो होइन, चक्कर लाग्ला जस्तो भयो, कसैले चाहिँ अलिकता भोमिटिङको टेन्डेन्सीहरू पनि देखायो भने त्यो कुरालाई चाहिँ अब सम्बन्धित बिरामीको चाहिँ कति रेस्पोन्स हुन्छ अब त्यो चाहिँ ठ्याक्कै यकिन हुन सकेन, कतिलाई माइल्ड देखिन सक्छ, कतिलाई चाहिँ अब केही बोल्नै नसक्ने अथवा एक्सप्रेस गर्न नसक्ने गाह्रो हुने अवस्था हुनसक्छ। त्यस कारणले गर्दाखेरि चाहिँ अनफिल्ड जो पनि हुनुहुन्छ उहाँले चाहिँ एकअर्कामा बेसिकल्ली यो हाई टेम्परेचरमा काम गरे जति पनि श्रमिकहरू हुनुहुन्छ उहाँले चाहिँ एकअर्कालाई चाहिँ यो कुरामा चाहिँ एकअर्कामा चाहिँ कम्युनिकेट हुनु पर्यो। अब यो अघि मैले भनेको लक्षणहरू यदि त्यो सम्बन्धित बिरामीलाई देखिएको छ भने चाहिँ हामीलाई तुरन्त फोन गर्नुपर्ने, त्यही अनुसारले हामीले थप उहाँको एसेसमेन्ट गरेर के भएको हो होइन, उहाँहरूको सबै कुराहरू डिटेल हिस्ट्री लिएर वर्किङ प्लेस के हो, त्यसपछि उहाँहरूले कति पानी पिउरिनु भएको, हाइड्रेसन पार्टहरू के हो, रिसेन्ट भएको किडनी फङ्सन्सहरू कस्तो छ होइन, युरिन आउटपुटहरू कस्तो छ, अरू शरीरमा अरू खालके तपाईँको एबनर्मल केही फिचरहरू देखिएको छ कि, अनि त्यही अनुसार पेसेन्ट बेस्ड एसेसमेन्ट गरेर चाहिँ हामीले त्यही अनुसार सल्लाह सुझाव दिन्छौँ। अब फेरि यो सबै एकै खालको तपाईँलाई नहुन पनि सक्छ, त्यो कारणले अन बेसिस अफ द सिम्टम पनि हामी जान सक्यो र पेसेन्टको हिस्ट्री अनुसार चाहिँ हामी त्यही अनुसारले म्यानेज गर्नु पनि सक्यो। सो यसमा एकदमै इम्पोर्टेन्ट पार्ट र एकदम प्र्याक्टिकल्ली इम्पोर्टेन्ट पार्ट के हो भने श्रमिकहरू चाहिँ एक आपसमा जोडिनु पर्यो, बेसिकल्ली यो हिट प्रोन एरियामा काम गर्ने जति पनि हुनुहुन्छ श्रमिकहरू एकअर्कामा जोडिनु पर्यो, र अघि मैले भनेको जस्तै एकदमै पसिना आउने अथवा कसैलाई चाहिँ एकदमै स्किन ड्राई हुने होइन, चक्कर लागे जस्तो हुने, अनि हिँड्दाखेरि चक्कर लाग्ने होइन, अथवा बसेको ठाउँमा चाहिँ चक्कर लाग्ने, कतिलाई एक्सेसिभ फ्लुइड लस भइसकेपछि तपाईँको यसो प्रेसर घट्ने भइहाल्यो होइन, त्यो खालको फिचर देखिन सक्छ, इलेक्ट्रोलाइट लसहरू हुनसक्छ होइन, त्यो कारणले गर्दाखेरि चाहिँ एक आपसमा कम्युनिकेट हुन अथवा एक आपसमा जोडिन एकदमै इम्पोर्टेन्ट हुन्छ। र त्यस्तो कुनै पनि समस्या आयो भने हामीलाई फोन गर्न सक्नुहुन्छ, हामीले त्यो पेसेन्टको के हिस्ट्री सबै बुझेर के भएको अन साइट अकुपेसन उहाँको के हो सबै कुराहरू बुझेर त्यही अनुसारले चाहिँ हामीले यहाँबाट परामर्श दिन्छौँ अथवा उहाँको हेल्थ कन्सर्नलाई चाहिँ हामीले एड्रेस गर्छौँ।
1: प्राय जसो यहाँहरूले पटक पटक पनि भनिरहनुहुन्छ कि गर्मीमा आफूलाई अनुकूलन गराउनको लागि पानी त खानै पर्यो,
4: त्यो त एकदमै इम्पोर्टेन्ट हो, किनकि तपाईँको आफ्नो ह्युमन फिजियोलोजी तपाईँको आफ्नो शरीरको प्याटर्न हेर्नुहुन्छ भन्दाखेरि ब्लडको कुरा भयो होइन, फ्लुइडको कुरा भयो, त्यसपछि सर्कुलेसन्सको पार्ट मुटुको कुरा भयो, फेरि एक्सक्रेटरी पार्टमा तपाईँको बाहिरिने कुरामा चाहिँ किडनीले काम गर्ने भयो होइन, सबैतिर चाहिँ तपाईँले के छ भन्दाखेरि पानीको एकदमै इम्पोर्टेन्ट रोल छ। तपाईँले पानी खानु भएन भने हामी जसलाई डिहाइड्रेसन भन्छौँ त्यसले गर्दाखेरि विभिन्न शरीरको विभिन्न अङ्गहरूलाई चाहिँ त्यसले असर गर्छ, धेरै भन्छौँ नि तपाईँको क्रोनिक किडनी डिजिज सिकेडी भनेर, जस्तो अब यो धेरै श्रमिकहरू चाहिँ थाइडीबाट त्यहाँको मृगोला फेल भएर नेपालमा आउने, यहाँ डायलिसिस गराउनु पर्ने, ट्रान्सप्लान्ट गर्नुपर्ने, होइन यो हेर्दाखेरि सजिलो लाग्छ, होइन पानी खाने टोल भन्ने हुन्छ। सो बेसिकल्ली एकदम प्लेन वाटरलाई तपाईँहरूले फोकस गर्नुहोला, पोल्ट्री भयो अनि पदार्थ भन्दाखेरि पनि।
1: टेलिमेडिसिन सेन्टरकै अहिले पछिल्लो तथ्याङ्क जानकारी गराइदिनुहोस् न, कतिको सम्पर्क भइरहेको छ, समस्या समाधानमा उहाँहरूलाई कतिको सहज भइरहेको छ?
4: 2083 जेसको डाटा भन्दाखेरि हालसम्म हामीलाई 12,000 पटक कल आएको छ, होइन खाडी मुलुकबाट नै बढी छन्। मलेसिया, चिन्जुरी, साउदी, कतार, कुवेत, कोरियाबाट, युके, अस्ट्रेलिया, होइन हामी टोटल अहिले हाम्रो रिच चाहिँ रिसेन्ट डाटा अनुसार 46 कन्ट्रीमा हामी रिच गरिसक्यौँ। 46 देशबाट चाहिँ हामीलाई सम्पर्क भएको छ आजसम्म उहाँहरू काम गर्ने अवस्थामा। कति क्रोनिक केसहरू पनि हुन् जस्तो नेपालमा समस्या भएको फलो अप गरिरहनु भएको केस पनि छ, कति रिकरेन्स रेट पनि छ, होइन हाइपरटेन्सन कुरा, कति मानसिक समस्याहरू छन्, यी सबैलाई चाहिँ छाला रुखको पनि एकदम समस्याहरू आइरहेको छ अहिले श्रमिकहरूबाट। हामीले चाहिँ अहिले के गरिरहेको छौँ पछिल्लो अवस्थामा भने पेसेन्टको ट्रायजिङ गरिरहेको छौँ, पेसेन्ट कुन अवस्थामा हो होइन त्यो अनुसार चाहिँ ट्रायजिङ गरेर चाहिँ अर्जेन्ट केसेसलाई त्यसरी नै ह्यान्डल गरिरहेको छौँ। अलिकता रुटिन केसेसलाई चाहिँ हामीले फर्स्ट प्राइमेरी काउन्सिलिङ गरेर उहाँहरूको डिटेल हिस्ट्री लिएर त्यही अनुसारले फलोअप गरिरहेको छौँ। अगर कन्सल्टेसनको पार्टमा सम्बन्धित रोगको देखाउनु पर्ने हुन्छ, हामीले त्यही अनुसार टाइम एलोकेट गरेर उहाँलाई सुझाव सम्पर्क पनि हाल गराइराखेका छौँ। र अर्को कुरा, हामीले श्रमिकलाई चाहिँ प्रिभेन्टिभ पार्टमा पनि हामीले परामर्शहरू दिइरहेका छौँ।
1: अहिले सम्पर्क गर्ने समय परिवर्तन भएको छ कि छैन, उही समय अनि उही सम्पर्क नम्बरहरू हुन् कि?
4: म श्रमिकहरूलाई के भन्न चाहन्छु भने हजुरहरूले फोन गर्नुहुन्छ, हामी रेस्पोन्स गर्छौँ, हजुरहरूले टेक्स्ट पनि गर्न सक्नुहुन्छ, हामीले हेरेर रिप्लाई गर्छौँ, हजुरहरूले अडियो पनि पठाउन सक्नुहुन्छ। जस्तो हामी श्रमिकको के देखिरहेको छ भन्दा अलिकता टाइम, अहिले हजुरले भने जस्तै हाम्रो अहिले रनिङ टाइम चाहिँ 10-5 हो, होइन 1 shiftमा गइरहेको छ। अब यहाँ हामी 24 hour पनि जानुपर्छ भने त्यही अनुसारले मन्त्रालय स्तरबाट पनि काम भइरहेको छ। 10-5 बाहेक चाहिँ नेपाली टाइम बाहेक चाहिँ हजुरहरूले कुनै पनि अडियो मेसेज टेक्स्टहरू छोड्न सक्नुहुन्छ, हामी हेरेर रिप्लाई गरिरहेछौँ। केही भनिहाल्नु पर्ने अथवा इन्सिडेन्ट गरिहाल्नु पर्ने हो भने हामीले त्यही अनुसार गरिराखेका छौँ। रुटिन केस हो हामीले एक्सेस गरेर चाहिँ अब अन्डर मेडिकेसनको अवस्था छ भने पनि हामीले त्यही अनुसार हेरेर चाहिँ गरिरहेको छौँ। श्रमिकहरूलाई म फेरि पनि भन्न चाहन्छु, हजुरहरू सजेग गर्नुहोला र नडराउनु होला, आफ्नो स्वास्थ्य समस्या भन्नुलाई नडराउनु होला। र हाम्रो अघि मैले भने जस्तै नम्बरहरू छन् 98-5-45-7-1, 98-5-45-7-2, यसमा वाट्सएप, इमो, भाइबर छन्। हजुरहरूलाई जुन देशबाट जुन एप्लिकेसनमा गर्दाखेरि सहज हुन्छ हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ।
1: परदेशमा रहँदा होस् या घर आएको बेला होस्, गर्मीका बेला होस् वा अन्य कुनै पनि समय, स्वास्थ्यका जिज्ञासा श्रमिकले राख्न सक्ने र डाक्टरहरूले निशुल्क परामर्श दिने व्यवस्था गरिएको टेलिमेडिसिन सेन्टरमा सम्पर्क गर्न नबिर्सनुहोला। मेडिकल अधिकृत डाक्टर सञ्जय धरेलले दिनुभएको स्वास्थ्य सल्लाह सुनाइसकेपछि आजलाई भने हामी सहकर्मी अर्जुन श्रेष्ठ, मुकुन्द भण्डारी र मनुका कुँवर बिदा हुन्छौँ। नमस्कार।

Final Package Bonus Pound. भरपूर मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766

0: आगोको रापमा तेललाई लामो समयसम्म तताउनुहुन्न।
1: एक पटक खाद्य वस्तु तार्नको लागि प्रयोग भएको यस्तो तेल पुनः प्रयोग गर्नुहुन्न।
2: तारेको तेलको पुनः प्रयोग सम्बन्धी विषयमा जानकार बनौ, सचेत रहौ, स्वस्थ रहौ।
3: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूलाई सुनाउँदैछौँ विभिन्न कलाकारहरूका स्वरका स्वदेश गानहरू। यसै क्रमको यो पहिलो स्वदेश गान सुजाता वर्मा, यमन श्रेष्ठ र साथीहरूको स्वर, रचना महाप्रसाद खनालको, अनि सङ्गीत हो भूपेन्द्र रायमाझीको।

अब सुनाउँदैछौ अन्जान साक्यको स्वरमा यो स्वदेशगान, रचना दिनेश अधिकारीको, अनि संगीत हो अजय क्रान्ति साक्यको।

स्वदेश गानहरू सुनाउने क्रमको यो अन्तिम स्वदेश गान सुनाउँदैछौ उदय सुतांगको स्वरमा, रचना व्याकुल माइलाको अनि संगीत हो गोपाल अधिकारीको। यो स्वदेश गानपछि ठिक 8 बजे यहाँहरूले सुन्न सक्नुहुनेछ अंग्रेजीमा समाचार।

0: सवारी क्षमता भन्दा बढी यात्रु नचढाउ र नचढाउ, अन्यथा दुर्घटना हुने जोखिम बढ्दछ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: के तपाईँ वैदेशिक रोजगारीमा जाने सोच बनाएर पासपोर्ट बनाउँदै हुनुहुन्छ?
3: त्यसो हो भने जिल्ला प्रशासन कार्यालयभित्र रहेको आप्रवासी स्रोत केन्द्र MRC आफूलाई लागेका जिज्ञासा समाधान गर्न नबिर्सनुहोला। साथै सबै पालिकामा हुने रोजगार संयोजकबाट पनि जानकारी लिन सकिन्छ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।

no, tak jest bolny spał. भरपूर मनोरंजन सहित मात्र रु 999 में डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महीना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766

0: कृषक माझ बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
1: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
0: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
1: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
0: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्नुहुन अनुरोध छ।
1: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नुहुन, त्यस्तै वर्षातको पानी संकलन प्रविधि छरुवा धान प्रविधिको अवलम्बन गर्नुहुन समेत अनुरोध छ।
0: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
1: फोन नम्बर 5 42 13 59। नमस्कार। कार्यक्रम सुशासन र समृद्धिमा प्राविधिक मित्र सुलोचना वज्राचार्य सँगै कार्यक्रम सञ्चालक म हरिगिरी हार्दिक स्वागत गर्दछौ। सुशासन र समृद्धि कार्यक्रम प्रत्येक बिहिबार बिहान 8:15 रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रसार हुने गर्दछ। कार्यक्रमलाई हाम्रो एफएम ब्यान्ड 98.1 र 103 मेगाहर्जका अतिरिक्त हाम्रो अनलाइन www.radionepalonline.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरी संसारभर प्रत्यक्ष सुन्न सकिनेछ। आजको कार्यक्रममा हामीले गण्डकी प्रदेश स्थित विनय त्रिवेणी गाउँपालिकाको विकास र सुशासनको क्षेत्रमा भएका कामबारे चर्चा गर्दैछौ। विनय त्रिवेणी गाउँपालिका नेपालको गण्डकी प्रदेश स्थित नवलपरासी वर्दघाट सुस्त पूर्वमा अवस्थित छ। 288.06 वर्ग किलोमिटर क्षेत्रफल ओगटेको यस गाउँपालिकामा करिब 38,370 जनसङ्ख्याको बसोबास रहेको छ। नेपालको पूर्वदेखि पश्चिमसम्म फैलिएको महेन्द्र राजमार्ग यस गाउँपालिकाको मुख्य राजमार्गको रूपमा रहेको छ। यस गाउँपालिकाको पूर्वमा मध्यबिन्दु नगरपालिका र पश्चिममा वर्दघाट नगरपालिका रहेका छन्। नेपालकै ठूलो सिमेन्ट उद्योग होङसी शिवम सिमेन्ट उद्योग यस विनय त्रिवेणी गाउँपालिकामा अवस्थित छ। यस गाउँपालिकाको धार्मिक पर्यटनको विशेषताका रूपमा दाउने देवी मन्दिर, त्रिवेणीको गजेन्द्र मोक्षधाम, मदर बाबा रहेका छन्, जसले आन्तरिक तथा बाह्य धार्मिक भक्तजनहरूलाई आकर्षण गर्ने गरेको छ। र यस गाउँपालिकाको धार्मिक गन्तव्यको रूपमा पनि यी स्थानहरू चर्चित छन्। स्थानीय तह पुनः संरचना पछि साबिक त्रिवेणी सुस्त गाविसको केही भाग लुम्बिनी प्रदेशको सुस्त गाउँपालिकामा र त्रिवेणी धाम आसपासका क्षेत्र गण्डकी प्रदेशको विनय त्रिवेणी गाउँपालिकामा परेका थिए। तर प्रशासनिक रूपमा विनय त्रिवेणी रहे पनि वडा नम्बर 6 र 7 का बासिन्दाले आफ्नै पालिकाको केन्द्र पुग्न लुम्बिनी प्रदेश हुँदै यात्रा गर्नुपर्ने बाध्यता कायमै छ। गण्डकी प्रदेशको दक्षिण नाकाका रूपमा परिचित त्रिवेणी क्षेत्र भारतसँग जोडिएको महत्वपूर्ण व्यापारिक तथा धार्मिक केन्द्र मानिन्छ। त्रिवेणी दुम्कीबा सडकलाई गण्डकी प्रदेश सरकारले गौरवको आयोजनामा समावेश गरेको छ। तर सडकको केही भाग चितौन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र पर्ने भएकोले निर्माण प्रक्रिया लामो समयदेखि अवरुद्ध हुँदै आएको छ। वडा नम्बर 6 र 7 का बासिन्दाले वर्षौंदेखि भौगोलिक विकटता तथा यातायात पहुँचको समस्याका कारण आफ्नै गाउँपालिकाको केन्द्र दुम्कीबास पुग्न कठिनाई भोग्दै आएका छन्। त्रिवेणी दुम्कीबास सडक खण्डको करिब 8 किलोमिटर सडक निर्माण हुन नसक्दा उनीहरूलाई आफ्नै पालिकाको सेवा लिन दाउन्ने हुँदै करिब 60 किलोमिटर यात्रा गर्नुपर्ने अवस्था सिर्जित छ। यस विनय त्रिवेणी गाउँपालिकामा ब्राह्मण, क्षेत्री, मगर, थारू, गुरुङ, तामाङ, नेवार, कुमाल, परियार, विश्वकर्मा आदि समुदायको बसोबास रहेको छ। समथर र पहाडी भूभागमा रहेको यो गाउँपालिकामा वन क्षेत्रको धेरै रहनुले वन पैदावारबाट जीविकोपार्जनमा ठूलो सहयोग मिलेको छ। प्रसिद्ध त्रिवेणी क्षेत्र पारी वाल्मीकि आश्रम रहेको छ। वाल्मीकि, त्रिवेणी तथा दाउने भगवती मन्दिरका लागि दर्शन गर्न र घुम्न धेरै पर्यटकहरू दिनहुँ आउने गर्दछन्। आएका पर्यटकबाट गाउँपालिकाले राम्रा होटल, यातायातको सहजता तथा अन्य सुविधा बढाउन सक्ने गरी विकास योजनामा लाग्न सके यसले रोजगारको अवस्थालाई पनि सुदृढ पार्न सक्थ्यो र पर्यटकबाट प्रशस्त लाभ लिन सक्ने थियो। यही क्रममा विनय त्रिवेणीको सुशासन तथा विकासको पछिल्लो अवस्थाका बारे अहिले हामीसँग गाउँपालिकाका अध्यक्ष घनश्याम गिरी कुराकानीमा हुनुहुन्छ। यहाँलाई हाम्रो कार्यक्रम सुशासन र समृद्धिमा स्वागत गर्दछौँ।
2: धन्यवाद।
1: यहाँ चाहिँ विनय त्रिवेणी गाउँपालिकाको नेतृत्व गर्नुभएको करिब 4 वर्ष बिताइसक्नु भएको छ, होइन, र अब बाँकी 1 वर्ष मात्र छ। जस्तो सुशासनको क्षेत्रमा विनय त्रिवेणी गाउँपालिकाले कसरी काम गरेको छ र नागरिक सेवालाई कति छिटो छरित ढङ्गबाट चाहिँ प्रवाह गरेको छ, यहीँबाट सुरु गरौँ त।
2: विनय त्रिवेणी गाउँपालिका अलि अप्ठ्यारो भूगोलमा भएको पालिका हो। त्यसो भएर हामीले त्यसको 3 खण्डको भूगोललाई मिलाएर क्षमतामा विभाजन गरेको अनुसार हामीले त्यहाँको सेवा प्रभावकारी ढङ्गले सञ्चालन गर्न र सुशासनलाई प्रत्याभूत गराउन चाहिँ हामी अगाडि बढिरहेको त्यहाँ हामी आइसकेपछि भुक्तानी चाहिँ अनलाइन गरेर पेपरलेस सिस्टममा हामी अनलाइन सिस्टममा सबै निवेदनहरू गरेर अब त्यो भौगोलिक हिसाबले पछाडि परेका नागरिकहरूलाई चाहिँ सेवा दिने कोसिस गरे
1: हजुर अनि जस्तो ज्येष्ठ नागरिक अनि अपाङ्गता भएकाहरूलाई चाहिँ कसरी द्रुत सेवा दिनुभएको छ सहज कसरी बनाउनु भएको छ
2: अब त्यो चाहिँ हाम्रो एउटा विपन्नता त छँदैछ फेरि चाहिँ शारीरिक रूपमा अशक्तता भएका नागरिकहरूको पनि हामीले हेक्का राखेका छौँ अब उहाँहरूलाई चाहिँ हामी सहज रूपमा उहाँहरूलाई चाहिँ खास गरेर चाहिँ कृत्रिम हात खुट्टाका अथवा चाहिँ कृत्रिम अङ्गहरूको विषयमा पनि हाम्रो पालिकाले उहाँहरूलाई चाहिँ सहजीकरण गरिरहेछ अब साधन चलाउन सक्नेहरूलाई चाहिँ हामीले साधनको पनि व्यवस्था गरिदिएका छौँ नागरिकहरूलाई चाहिँ हामीले सकेसम्मको छिटो छरितो र भरपर्दो सेवा नै उपलब्ध गराइरहेको छौँ कतै एउटा गुनासो चाहिँ छैन
1: जस्तो यो पछिल्लो पटक सरकारले चाहिँ 100 कार्यसूचीका जुन चाहिँ सुशासनलाई प्रवर्धन गर्ने हिसाबले कार्यक्रम लिएर आएको छ नि यसले विनय त्रिवेणी गाउँपालिकामा यसको प्रभाव कस्तो रहेको छ र कसरी यसलाई पनि सम्बोधन हुने गरी छिटो सेवा दिने गरी कसरी काम गर्नुभएको छ
2: अब सरकारले जारी गरेको 100 बुँदे कार्यक्रममा त हामी पहिले 2 वर्ष अगाडि नै हामीले बुँदागत रूपमा आएका कुराहरूलाई पुरा गर्ने गरी नै अगाडि बढिरहेकै थियौँ
1: हजुर
2: अहिले त्यस्तो 100 बुँदालाई हामीले फलो गर्नुपर्ने केही छैन
1: हामीले गर्न सक्ने स्रोत र साधनले भ्याएसम्म छिटो गतिबाट चाहिँ हामीले नागरिक सेवा दिइरहेका छौँ भन्ने कुरा यहाँको रह्यो
2: हो
1: अनि यसै क्रममा जस्तो यहाँले नेतृत्व गर्नुभएको यो विनय त्रिवेणी गाउँपालिकामा चाहिँ 2 वडा 6 र 7 केही समस्या भूगोलको हिसाबले अर्थात चाहिँ प्रशासनिक कामको अर्थात चाहिँ विकासको कामले केही जटिलता देखिएको भन्ने कुरा आइरहेको छ होइन यसमा समस्या के हो जस्तो सडकको समस्या हो कि कृषिको समस्या हो कि अर्थात् प्रशासनिक सेवा प्रवाह गर्नलाई अप्ठ्यारो परेको अवस्था हो कि यसलाई कसरी भन्न सकिन्छ यहाँले नेतृत्व गर्नुभएको छ नि त्यहाँ त धेरै पटक सामना पनि गर्नुभएको छ नागरिकको तर्फबाट भनिएका कुराहरू
2: अब यो जटिल समस्या हामीले राज्यको पुनर्संरचनामा गण्डकी प्रदेशको लाइफलाइनको रूपमा रहेको त्रिवेणी कोरला सडकलाई भारतीय सीमासम्म जोड्ने
1: हजुर
2: र दुईटै छिमेकी देशहरूमा चाहिँ एक्सेस दिने हिसाबले पुनर्संरचना गर्यौँ तर हामीले चाहिँ जे बोल्यौँ त्यो काम गरेनौँ विनय त्रिवेणीको 6 र 7 वडाका नागरिकहरू आफ्नो पालिकासम्म आउनलाई 45 किलोमिटर पार गरेर आउनुपर्ने र उहाँहरूले चाहिँ पालिका वस्तुभावहरू लुम्बिनी प्रदेशको बाटो ल्याउनु पर्ने कृषि उपजहरू लुम्बिनी प्रदेश भएर आउँदाखेरि चाहिँ त्यहाँ लुम्बिनी प्रदेशको प्रहरी प्रशासनले दुःख दिने अब गत वर्ष मात्रै धेरै पशु चौपायाहरू हाम्रो चाहिँ लुम्बिनी प्रदेशको बोर्डरमा समातेर यो भारतबाट ल्याएर बेचेको खसी भनेर हाम्रो नेपाली किसानले हाम्रो चाहिँ त्यहाँका नागरिकले पालेको खसीलाई गलत अर्थ लगाएर भन्सार पठाएर लिलाम गराएर त्यो हरेक हिसाबले त्यहाँको नागरिकलाई दुःख दिने अब गण्डकी प्रदेशमा आउँदाखेरि उहाँहरू जिल्ला सदरमुकाम आउन 70 किलोमिटर टाढा आउनुपर्ने त्यहाँ आइपुग्दा पनि त्यहाँको सेवा प्रभावकारी नहुने प्रशासनिक सेवा उहाँहरूले प्राप्त गर्नै नसक्ने अब उहाँहरूलाई विभिन्न किसिमले चाहिँ साना साना कुरामा चाहिँ फेरि फर्काइदिने त्यहीँ पुर्याउने अनि फेरि कागज लिएर आयो यो मिलेन भनेर फेरि दुःख दिने त्यो हिसाबले त्यहाँको मान्छे धेरै नै पीडित छन् त्यो नागरिकहरूले भोगेको पीडा त अब बयान गरेर साध्यै छैन मुखले भन्नै सकिने कुरा होइन
1: हजुर हजुर
2: एउटा भूगोलमा बाँडिएको कारण गण्डकी प्रदेशमा आएको कारणले उहाँहरूले 5 किलोमिटरमा पाइरहेको सेवा
1: हजुर
2: 70 किलोमिटर आउँदाखेरि हामीले चाहिँ उहाँहरूलाई दिन नसकेपछि उहाँहरूले अहिले उठाएको आन्दोलनको मुद्दा चाहिँ जायज त्रिवेणीबाट 5 किलोमिटरमा उहाँहरूले चाहिँ त्यो सेवा प्राप्त गर्न सक्नुहुन्छ
1: हजुर हजुर के जोड्न खोज्यो भने सरकारबाट पटक पटक फेरि आश्वासन पनि दिइएको रहेछ नि त तर सडक नखुल्ने समस्या भएपछि त्यहाँका नागरिकहरू आन्दोलित भए अनि विनय त्रिवेणी गाउँपालिकाका अध्यक्ष जो चाहिँ तपाईँ आफैले नेतृत्व गर्नुभएको छ हिजो आज पनि पालिकामा आएर घेराउ गर्ने यस्तो यसलाई दबाव दिने यस्ता खालका कार्यक्रमहरू पनि गरेको देखियो के
2: त्यो त स्वाभाविक छ उहाँहरूको चाहिँ यो आवाज हामीले सुन्नुपर्छ
1: हजुर
2: उहाँ जाने ठाउँ विनय त्रिवेणी गाउँपालिकाको केन्द्रमा उहाँहरू अन्त कहीँ जान सक्छ विनय त्रिवेणीको सरकारसँगै उहाँहरूको अब समस्या छ त्रिवेणीको सरकारले चाहँदा चाहँदै पनि उहाँहरूको माग सम्बोधन गर्न सकेन सरकारले प्रदेश सरकारले हाम्रो चाहिँ लाइफलाइनको रूपमा रहेको त्रिवेणी दुम्कीबा सडक खोलिदिन्छौँ भनेर उहाँहरूलाई त्यति बेला आश्वासन दिएर यता त्रिवेणी सुस्ता गाविसको वडा नम्बर 4 उता छोडेर 8 वडालाई 2 वडा बनाए आएर यता गाभेको हो नि।
1: जुन चाहिँ दाउने भन्दा मुनतिर दुम्कीबास छ, दुम्कीबासबाट चाहिँ सिधै सुस्तासम्म जोड्ने चाहिँ भित्री हुलाकी सडकबाट चाहिँ सडक पुर्याउन सक्यो भनेदेखि चाहिँ त त्यहाँको नागरिकहरू पनि लाभान्वित बन्न सक्दथे र कृषि उत्पादनमा पनि हामीले जोड दिन सकिन्थ्यो होइन, जस्तो आवागमनमा पनि सजिलो पर्थ्यो, यी कुराहरूलाई मध्यनजर गरिएको
2: हो। वडा नम्बर 6 र 7 को नागरिकहरूको आशा र अपेक्षा पनि त्यही थियो, त्यहाँका नेताहरूको राजनीतिक दलहरूको सबैको आशा अपेक्षा पनि त्यही थियो। उहाँहरूले यता गाभिन पाउँदाखेरि उहाँहरूले नरिवल फुटाएर खुसी मनाएर उहाँहरूले स्वागत गर्नुभएको, राज्यहरू उहाँहरूलाई दिएका आश्वासन एउटा पनि पुरा गरे, न त प्रशासनिक इकाइको त्यहाँ व्यवस्था गरिदियो, न त त्रिवेणी दुम्कीवासको त्यो 8 किलोमिटर जङ्गल क्षेत्रको बाटो चाहिँ विभिन्न वाहनामा दुःख दिने हिसाबले त्यसलाई चाहिँ सुचारू गर्दै गर्दैन। 19 वटा हामीले चाहिँ बैठक बस्यौँ, अहिले पनि त्यो मन्त्रालयमा राष्ट्रिय निकुञ्जले दिएन भनियो, पहिला वन्यजन्तु संरक्षण विभागले दिएन भनेर भनियो, त्यसपछि चाहिँ युनेस्कोले दिँदैन भनियो, सबैले अनुमति दिएपछि पनि फेरि पनि त्यो वन मन्त्रालयमा गएर त्यो फाइल थन्क्यो। विभिन्न हिसाबले चाहिँ कसैले निर्णय गर्ने ठाउँमा बसेकाहरूले निर्णय नगरिदिएपछि त्यो हुलाकी सडक चाहिँ सुचारू हुने कुरै भयो। हामीले 63 सालसम्म मोटर चलाएको बाटो हो, अनि चाहिँ अहिले 63 सालमा चाहिँ नियमन गर्ने नाममा रोकिएपछि अहिलेसम्म त्यसलाई नखोल्नुको कारण के हो भनेपछि उहाँहरूलाई त्यो बाटो नचाहिएको, राष्ट्रिय राजमार्गको रूपमा N72 दर्ज भएको बाटो, राज्यका 80 सडक भित्र परेको बाटो बनाउन चाहिँ कसले छेकेको, त्यो त राज्यले छेकेको हो नि, संघीय सरकारले छेकेको हो नि। त्यसो भएर चाहिँ त्यहाँको नागरिकले अब चाहिँ चुप लाएर भन्न सक्दैन, शास्ति 10 वर्ष खाइसक्यो, 10 वर्षसम्म पनि केही नभएपछि त्यहाँको मान्छे आन्दोलित हुन स्वाभाविक।
1: अनि यसैमा फेरि जस्तो यसलाई चाहिँ त फेरि यस्तो विरोधको स्वर जुनलाई चाहिँ विनय त्रिवेणी गाउँपालिकाको 6 र 7 बस्ने ओडावासीहरू होइन जसलाई अप्ठ्यारो परेको छ, उहाँहरूले चाहिँ यो विरोध गर्नुभएको छ, हामी चाहिँ यो लुम्बिनी प्रदेशमै रहनु पर्यो, हामीले गण्डकी प्रदेशमा रहेर अप्ठ्यारो पर्यो भन्ने कुरा रह्यो होइन, यसलाई त फेरि गाउँसभाबाट पारित गराएर गण्डकी प्रदेशमा फेरि सिफारिस गर्नुपर्ने होला, त्यहाँबाट संघ सरकारमा पठाउनु पर्ने होला, फेरि संघ सरकारमा पठाएर मात्र पनि पक्कै पनि हुँदैन, संविधान संशोधन गर्दै फेरि सच्चाइ माग्ने प्रक्रियाको बाटोमा जानुपर्ने हुन्छ होला, यो त लामो छ त प्रक्रिया, त
2: प्रक्रिया लामो त काम गरे लामो छँदैछ, काम गरे त्यो 1 महिना लाग्ला,
1: हजुर
2: काम नगर्ने हो भने त यस्तै 20 वर्ष लाग्छ, 20 सालसम्म हामी हिँडेको बाटो,
1: हजुर
2: आज 83 सालसम्म 20 वर्षसम्म हामीले बन्द गरेर राख्यौँ त,
1: हजुर
2: नियमन गर्ने नाममा राज्यले हामीलाई सताएन, दुःख दिएन, नियमन गर्ने नाममा राष्ट्रिय निकुञ्ज क्षेत्र पनि होइन त्यो, नवलपरासीमा राष्ट्रिय निकुञ्ज कहाँबाट आयो, चितवन राष्ट्रिय निकुञ्ज भन्ने, नवलपरासीलाई चाहिँ राष्ट्रिय निकुञ्जको
1: सीमानामा
2: भन्ने, यो विरोधाभास कुरा चाहिँ किन संशोधन गर्न सकिन्छ, त्यहाँका मानव र वन्यजन्तुको बिचमा रहेको द्वन्दलाई न्यूनीकरण नगरिदिएर त्यहाँ पैसा नराखिदिएर जनतालाई यसरी दुःख दिन पाइन्छ, संघीयताले दिएको शास्ति भनेको छ।
1: जुन चाहिँ तपाईँले अहिले भन्दै गरेको कुराबाट पनि हामीले के बुझ्न सकियो भनेदेखि त्यहाँका नागरिकहरू साँच्चीको रूपमा अप्ठ्यारोमा परेका छन्, सडकको सुविधाबाट अप्ठ्यारोमा परेका छन्, आवागमनमा अप्ठ्यारो परेको छ होइन, अनि सरकारी सेवा लिनको लागि अप्ठ्यारो परेको छ, त्यसले गर्दाखेरि यो चाहिँ सच्चाई पाउनु पर्दछ भन्ने कुरा यहाँको रह्यो, यही कुरा सुन्दाखेरि हामीले यो कुरा बुझ्न पायौँ। सुशासनको पक्षमा कुरा गर्दाखेरि जस्तो सदाचार र पारदर्शितालाई कसरी सँगै लिएर हिँड्नु भएको छ तपाईँको गाउँपालिकामा,
2: विनय त्रिवेणी गाउँपालिकाको नेतृत्वले
1: हजुर
2: आफ्नो नागरिकलाई दिने सेवा सुविधा र पारदर्शी सुशासन हामीले जहीँ नै जन्माएका हौँ, हामी आएपछि या त विद्युतीय अनलाइनबाट भुक्तानीका कुरा गर्नुहोस् चाहे अघि मैले भने जस्तै पेपरलेसका कुरा गर्नुहोस् चाहे अनलाइन सिस्टमबाट सबै नागरिकको चाहिँ सेवा लिने दिने कुरा भन्नुहोस् या चाहिँ उनीहरूको अभिलेखीकरण गर्ने भन्नुहोस् चाहे गरिबी निवारणको क्षेत्रमा हामीले गरेका प्रयास भन्नुहोस् चाहे त्यो पूर्वाधारको क्षेत्रमा जहाँ निकास त्यही विकास हो भनेर हामीले 305 वटा टोल भएको विनय त्रिवेणी गाउँपालिकामा 305 टोलमा 173 किलोमिटर हामीले चाहिँ 4 वर्षमा दिएको सडक निर्माण भन्नुहोस् चाहे चाहिँ त्यहाँ खानेपानीका योजना भन्नुहोस् चाहे त्यो वन उद्यम भन्नुहोस् एउटा मात्रै जैविक मल बनाउने उद्योगलाई राज्यले कसरी दुःख दिइरहेछ, हामीले कसरी झेलिरहेछौँ, रोजगारी 5,000 रोजगारी सिर्जना गरेको हाम्रो वन क्षेत्रको एउटा उद्यमलाई चाहिँ राज्यले चाहिँ वनका नाममा यसरी दुःख दिन मिल्छ, डढेलो नियन्त्रणको प्रयासमा हामीले बायोमास कलेक्सन गरेर त्यसबाट गुणस्तर युक्त NPK भएको त्यो जैविक मल उत्पादन गरेर हामी नै एउटा नमुना गाउँपालिका हो, अब हाम्रा रोजगारीका क्षेत्र हामीले दिने नागरिकलाई चाहिँ सेवा सुविधा रोजगारी अनि चाहिँ त्यहाँको मान्छेको जीविका यसले चाहिँ विनय त्रिवेणीलाई चाहिँ अगाडि ल्याउँदा ल्याउँदै पनि हामीलाई संघीय सरकार र प्रदेश सरकारले गर्ने व्यवहार अनि अप्ठ्यारो पार्ने जुन सल्लाह नगरिकन चाहिँ नियम कानुनका भयो यो लेखिया छ भनेर लेखिएका कुराहरूमा चाहिँ अडिग रहने व्यवहारिक रूपमा प्रस्तुत नहुने व्यवहारलाई चाहिँ एकातिर पन्छाएर नागरिकमा अमानवीय हिसाबले नागरिकलाई जुन जुन हेला होचो गर्ने हिसाबले प्रस्तुत भइरहेछ, यो आपत्तिजनक।
1: अब यसै सन्दर्भमा मैले कृषिको कुरालाई जोड्छु। जस्तो कृषिमा यान्त्रिकीकरण र बाँझो जमिनको उपयोगितालाई कसरी सँगै हिँडाउनु भएको छ? कतिपय स्थानमा बाँझो जमिन छ होला, त्यसलाई पनि हामीले उत्पादन दिने गरी चाहिँ काममा पनि लगाउन सकिन्छ होला होइन, यसलाई कसरी अगाडि बढाउनु भएको छ?
2: विनय त्रिवेणी गाउँपालिकामा नदी विकासबाट निस्केका जमिनहरू चाहिँ झन्डै 1,005 बिघा, त्यसमा चाहिँ त्यो 1,005 बिघा जग्गालाई चाहिँ हामीले दिने प्रयास थियौँ, तर नीति निर्णयको तहमा हामीले त्यो काम गर्न सकेनौँ। अब राज्यको नीतिसँग हाम्रो चाहिँ नीतिहरू बाँचिएको हुनाले हामीले चाहिँ त्यो गर्न नसकेको हो। अहिले चाहिँ हामीले किसानलाई प्रभावकारी ढङ्गले चाहिँ आफ्नो जीविका निर्वाह गर्ने गरी हामी अगाडि बढिरहेछौँ। त्यो अगाडि बढ्ने क्रममा हामीले किसानको पानी निशुल्क विनय त्रिवेणी गाउँपालिकाको लगानी बनाएका छौँ, जहाँ लिफ्ट सिँचाइबाट खेती प्रणालीमा जोडिने किसानहरूले हामीले सबै चाहिँ विद्युतीय महसुल हामीले तिर्दिन्छौँ।
1: हजुर हजुर, पालिकाले चाहिँ त्यसको समन्वय गरिदिएको छ।
2: पालिकाले त्यति मात्रै गर्दैन, किसानहरूलाई स्टार्टअप कर्जा दिन्छ, किसानहरूको चाहिँ यान्त्रिकरणले सजिलो बनाए, ट्र्याक्टरहरू हामीले 50% अनुदानमा वितरण गरिदिन्छौँ।
1: जस्तो यहाँले यो कार्यक्रम ल्याइसकेपछि व्यवसाय कृषि र बजार प्रवर्धन कृषिको अवस्थामा सुधार भएको देखिन्छ कि होइन, हामी पुरातन ढङ्गबाटै चलिरहेका छौँ अझै?
2: नै, उल्लेख्य सुधार छ। हामीले चाहिँ उत्पादन गरेको जैविक मल अहिले 12,50,000 केजी हामीले उत्पादन गर्यौँ। हामीले त्यो उत्पादन गर्न मात्रै लगाउँदैनौँ, हामीले बजार पनि खोजिन्छौँ। हामीले बजार खोजिएर उहाँहरूलाई चाहिँ त्यही अनुसार चाहिँ उहाँहरूको चाहिँ नपुग्ने हो भने हामीले अनुदान दिन्छौँ, र त्यसबाट हाम्रो ठुलो रोजगारीको सिर्जना भएको छ। करिब करिब सामुदायिक 41 सामुदायिक वनहरूमा रहेको बायोमास, काम नलाग्ने झाडी काटेर मान्छेले सिजनेबल रूपमा जागिर पाए, र त्यसबाट डढेलो पुरै नियन्त्रण भएको छ।
1: भनेपछि निर्वाहमुखी जीवन स्तर माथि उकास्नको लागि पनि यो कार्यक्रमले सहयोग पुर्याएको छ भन्न खोज्नुभएको?
2: एकदम एकदम, हामी त भनेका छौँ विनय त्रिवेणीमा कोही बेरोजगार गर्नु पर्दैन, बेरोजगार हुनुहुन्छ भने तपाईँ चाहिँ
1: पालिकाले जति मात्रामा चाहिँ कृषिमा अनुदानका कार्यक्रमहरू ल्याएको हुन्छ नि, ती वास्तविक किसान भन्दा अरू फरक किसानहरू परेको र कागज पत्र मिलाउने किसानहरू तर गोठ भकारो, त्यसको चाहिँ पूर्वाधार नबनाइकन त्यसरी पनि लिएका कतिपय घटनाहरू छन्। यहाँको पालिकामा यो समस्या छ कि छैन?
2: धन्यवाद तपाईँलाई यति महत्वपूर्ण क्वेसन गर्नु भएको छ। त्यो त हाम्रो एकादेशको कथा भइसक्यो, हामी आउनु पूर्व जे गरिरहेको थियो त्यसलाई चाहिँ हामी पुरै यसलाई चाहिँ विस्थापित गरिदिएछौँ। वास्तविक किसानसँग हाम्रो अनुदान जोडिनुपर्छ।
1: हजुर,
2: हामीले भैँसीमा लगानी गरेका छौँ, 50% भैँसीमा लगानी गरिदिन्छौँ। किसानकै भैँसी हुन्छ, उनीहरूले दुध बेच्नुहुन्छ, कमाउनुहुन्छ।
1: हजुर,
2: हामीले उत्पादनमा आधारित अनुदान भनेका छौँ।
1: हजुर,
2: हामीले समूह बनाएर मात्रै अनुदान पाउने होइन, वास्तविक किसानले इन्डिभिजुअल पनि अनुदान पाउँछ। हामीले उनीहरूलाई किसान परिचय पत्र जारी गरेका छौँ।
1: हजुर,
2: त्यो उन्नत किसान हो कि मजुला किसान हो कि अथवा चाहिँ निर्वाहमुखी किसान हो कि त्यो हामीले चाहिँ छुट्या छ। एउटा चाहिँ ठुलो फर्क, राज्यले हामीसँग सिक्नुपर्छ, हामीले दिने अनुदान राज्यले दिने अनुदान त्यो चाहिँ सही किसानसँग सदुपयोग नभएको हुनाले हामीलाई त्यो कुरा पहिल्यै एक्का थियो। हामी आउनु पर्यो, हामीले भनेको थियौँ हामी आयौँ भने यो चाहिँ पुरै चाहिँ हामी ध्वस्त गराउँछौँ भने, र हामीले ध्वस्त पनि गर्यौँ। हाम्रा अनुदानहरू बिचौलिएसम्म अहिले पुग्दैन।
1: राम्रो कुरा। अनि अब यसैमा अनुदान चाहिँ त खास ठाउँमा लगाउनु भएको रहेछ, कृषि प्रवर्धन पनि भएको रहेछ, तर बजारको व्यवस्थापन गर्नुपर्ने पनि चुनौती छ नि हामी हित पालिकाले कसरी काम गर्छ?
2: व्यवस्थापन हामीले गर्दिने, कृषि उपज हाट बजार स्थलसम्म उहाँहरूले हामीलाई सूचना दिएर उहाँहरूको समर्थन मूल्य हामीले तोकिदिएका छौँ। समर्थन मूल्यमा बेच्न सक्नुहुन्छ भने बेच्नुहुन्छ, बेच्न सक्नु भएन भने पालिका आउनुहुन्छ, हामीले किनिदिन्छौँ, फाल्छौँ कि राख्छौँ कि थाहा छैन। हामी किसानलाई तल पर्ने गरी कुनै हिसाबले चाहिँ कामै गर्दैन, किनकि अहिले चाहिँ किसानले अनुदान प्राप्त नगरिकन गर्ने खेती प्रणाली निर्वाहमुखी खेती प्रणाली मात्रै हो।
1: हजुर,
2: त्यो कुरा हामीले बुझेछ।
1: हजुर, जस्तो पूर्वाधार विकासको कुरा गर्नु पर्दाखेरि सडक सञ्जालले प्रत्येक ओडाबाट ओडासम्म चाहिँ पिचको माध्यमबाट चाहिँ सडक सञ्जाललाई विस्तार गरेको छ कि होइन? कतिपय ठाउँहरूमा हामीले पिच उन्मुख बनाएका छौँ तर पिच गर्न सकेका छैनौँ, गर्दै पनि छौँ, के भन्न सकिन्छ?
2: हाम्रो 6 र 7 नम्बर ओडा हाम्रो पालिकासँग जोडिएकै छैन।
1: हजुर,
2: त्यो अघि भनेकै बाटोको कारणले अरू चाहिँ अरू यताको 1, 2, 3, 4, 5 जुन वडाहरू छ कनेक्टिभिटी हाम्रो सबै छ। स्वास्थ्य चौकीसँग जाने बाटाहरू हामीले पिच गरिसकेका छौँ, वडासँग जाने बाटाहरू पिच गरिसकेका छौँ, ढलाइ गरिसकेका छौँ। सेवा केन्द्रहरूसँग जाने बाटाहरू हामीले पिच गरिसकेका छौँ, ढलाइ गरिसकेका छौँ। र अहिले केही केही कुराहरूमा 1-2 पुलहरू मात्रै हाम्रो बाँकी छ, हामीले आएपछि 21 पुल बनाएछौँ, अनि अब हामीले चाहिँ 4 जति पुल बनाउनु छ यो वर्ष हामीले बनाइसक्नेछौँ, र 173 किलोमिटर मध्येमा झन्डै भने अब 63 किलोमिटर बाटो हामीले पिच गर्नुपर्नेछ। यो 63 किलोमिटर बाटो पनि यो वर्ष सकिन्छ।
1: यति धेरै काम गर्नुभएको रहेछ यहाँले भन्दै गरेको कुरालाई बुझ्ने हो भनेदेखि चाहिँ धेरै काम भएको देखिन्छ, होइन? काम हुन अझै बाँकी छ, विकास कहिले पनि सकिँदैन। विकासको चरणमा प्रवेश गर्ने हो, सम्पन्न गर्दै जाने हो, फेरि नयाँ चरणमा प्रवेश गर्ने पनि हो, होइन? यो भन्दै गर्दा जस्तो यहाँको चाहिँ आर्थिक स्रोत के हुन सक्छ गाउँपालिकाको, खास गरी
2: गाउँपालिकाको चाहिँ अब संघीय सरकारको वित्तीय समानीकरण अनुदानहरू हुन्छ, अब राजस्व बाँड फाँडबाट आउने हुन्छ। यो चाहिँ हाम्रो करिब करिब 46 करोड जति आउँछ, यद्यपि त्यसमध्येको चाहिँ 29 करोड जति हाम्रो चाहिँ यो चालु पुँजीमै जान्छ, चालु खर्चमै जान्छ। गाउँपालिकाको आफ्नो आन्तरिक आय, हामी आइसकेपछि हाम्रो आन्तरिक आय चाहिँ अहिले त यो वर्ष त हाम्रो चाहिँ विषम परिस्थिति भएको कारणले 15 करोड मात्रै भयो, नै भने 20-22 करोड हाम्रो आन्तरिक आय।
1: कुन स्रोतबाट लिने गर्नुहुन्छ यहाँले?
2: यो प्राकृतिक स्रोतबाट, ढुङ्गाकिटी बालुवा पनि छ हामीसँग, वनजन्य पदार्थ पनि छ, जडीबुटीहरू पनि छ, यो सबै हिसाब,
1: हजुर हजुर,
2: धार्मिक पर्यटन पनि छ, यी सबै हिसाबले हामीले चाहिँ त्यहाँ अब हाम्रो आन्तरिक आय नै बलियो बनाइरहेको छ,
1: हजुर हजुर। अनि पर्यटनका सम्भावनाका कुराहरू गर्नुपर्दा पर्यटनका के कस्ता आधार स्तम्भहरू छन् जुन चाहिँ सम्भावनामा बनेका र तिनलाई हामीले संरक्षण गर्नुपर्ने, सम्वर्धन गर्नुपर्ने, होइन, तिनको रेखदेख गर्नुपर्ने, जीर्ण अवस्थामा छन् भने तिनलाई चाहिँ फेरि नयाँपन दिएर चाहिँ सुचारु गर्नुपर्ने र आन्तरिकदेखि बाह्य पर्यटकहरू बढाउन सक्ने आधारहरू बनाउन सक्ने के छ, के योजना बनाउनु भएको छ?
2: अब हाम्रो चाहिँ धार्मिक पर्यटकीय क्षेत्र हो,
1: हजुर,
2: गजेन्द्रमुख क्षतिविराम त्यहाँ छ, त्रिवेणीमा अरू 14 ठुला हाम्रो चाहिँ धार्मिक मठ मन्दिरहरू छन्, नाउने देवी मन्दिर छ, मदार बाबा छ,
1: हजुर,
2: त्यसपछि हाम्रो चाहिँ सरस्वती साधना मोक्ष धाम छ, कैलाश छ, सबै हिसाबले हामीले चाहिँ यो धार्मिक पर्यटनको हिसाबले हामी अत्यन्तै उर्वर छ र हामीले अहिले त्यहाँ ठुला ठुला होटलहरूको स्थापना गर्न भने निजी क्षेत्रलाई प्रोत्साहित गरिरहेको,
1: हजुर हजुर,
2: ग्रान्ड होटल, तिरुपति होटलहरू जहाँ चाहिँ 5-4 स्टार होटलहरू हामीले स्थापना गर्छ, मध्यमवर्गीय पर्यटकहरूलाई चाहिँ हामीले राख्नको लागि साना होटलहरूको व्यवस्था गर्छ।
1: यहाँ चाहिँ त मध्यबिन्दु नगरपालिका र चाहिँ बर्दघाट नगरपालिकाको बिचमा रहेको छ यो गाउँपालिका, होइन? विनय त्रिवेणी गाउँपालिकाको कुरा गर्नु पर्दाखेरि धार्मिक क्षेत्रको रूपमा भन्यो भने त्यहाँ बस्ने जो चाहिँ नागरिकहरू हुनुहुन्छ उहाँहरूको आस्थाको केन्द्र एउटा दाउने भगवती भयो, होइन? उता अलिकति दक्षिणतिर गयो भनेदेखि त्रिवेणी भनौँ न, त्यो धार्मिक क्षेत्र पर्यटकीय हिसाबले हेर्ने हो भने धेरै पर्यटकहरू पुग्ने ठाउँको रूपमा लिन सकिन्छ, होइन? यसलाई अझ थप आधुनिकीकरण गर्नको लागि चाहिँ गाउँपालिकाले केही योजना
2: गरिरहेछ, गाउँपालिकाले बाहेक अरूले नगरिदिएर हामीले दुःख पाएको, जस्तो वाल्मीकि आश्रम बागमती प्रदेशमा परे पनि हाम्रै भूगोल, हाम्रै टेरिटोरी भित्र पर्छ, त्यहाँ बस्ने 18 घर समुदाय मान्छेहरू हाम्रा भोटर हो, हामीले वाल्मीकि आश्रमलाई पनि हेर्नु पर्यो, वाल्मीकि आश्रममा ठुलो हामीले चाहिँ धार्मिक पर्यटकहरूको चाहिँ माध्यमबाट चाहिँ ठुलो विकास गर्न सकिन्थ्यो, तर राष्ट्रिय निकुञ्ज त्यहाँ पनि बाधक बन्यो, वन त्यहाँ पनि बाधक बन्यो, एउटा चाहिँ नेपालको भूमिबाट हामीले चाहिँ बनाएको 7 करोडको झोलुङ्गे पुलबाट पारी भएर जाने वाल्मीकि आश्रमसम्म जोड्ने एउटा मात्रै बाटो सहज छैन, त्यो बाटो बनाउन हामीलाई विभिन्न हिसाबले चाहिँ दुःख दिने, 20-30 पटक मिटिङ गर्नुपर्ने, घुम्नुपर्ने, सबै चाहिँ हाम्रा दिनहरू चाहिँ त्यहाँ बिताइदिनुपर्ने, समय हामीले उनीहरूलाई दिनुपर्ने, त्यो हिसाबले पनि हामीले काम गर्न सकेका छैनौँ। फेरि अब हाम्रो चाहिँ गजेन्द्रमुख दिव्यधाम एकदमै हामीले चाहिँ ठुलो मुक्तिनाथ बाबाले त्यो जुन हिसाबले गरिरहेछौँ र त्यहाँको पुरानो शिवालय मन्दिरहरू, लक्ष्मीनारायण मन्दिरहरू जसरी अब नागा बाबा कुटीहरू जसरी हामी चाहिँ विकास गरिरहेको छौँ, मदार बाबा जुन चाहिँ अब मुस्लिम र हिन्दूहरूको एउटा मात्रै त्यो आस्थाको केन्द्र हो, संयुक्त रूपमा त्यहाँ चाहिँ एउटा आस्थाको केन्द्रलाई चाहिँ पूजा गर्ने चलन, यत्रो सहिष्णु भयो, 10 लाख भक्तजनले वार्षिक रूपमा त्यहाँ भिजिट गरे,
1: त्रिवेणी क्षेत्रलाई धार्मिक धाम एकदम केन्द्र पनि भन्दा फरक नपर्ला जस्तो लाग्छ के, त्यति राम्रो वातावरणमा रहेको छ त्यहाँनिर, त्यो मन्दिरहरू, त्यहाँ नदी छ, होइन, त्यहाँभित्र वातावरण सम्मे लाग्छ, मान्छे जाँदा बित्तिकै ध्यान केन्द्र जस्तो, होइन, यति राम्रो ठाउँ छ तपाईँको गाउँपालिकाको क्षेत्रभित्र, होइन, यसमा चाहिँ त हामीले अन्तर्राष्ट्रिय स्तरका चाहिँ पर्यटकहरूलाई पनि त्यहाँ भित्राएर त्यही अनुसारको चाहिँ होटल व्यवस्थापन, होइन, उनीहरूलाई आवश्यक पर्ने पर्यटकहरू जो भित्र हुनुहुन्छ उहाँहरूलाई चाहिँ सेवा सुविधा दिने गरी त्यसलाई अगाडि बढाउन सक्ने हो भनेदेखि चाहिँ त गाउँपालिकाको प्रशस्त आमदानी त यहीँबाट बढ्ने थियो नि त,
2: त्यो त हामीले मात्रै गरेका प्रयासले पुग्यो, प्रदेश सरकार त्यसमा लाग्दैन, संघीय सरकारले ध्यानै दिँदैन, हाम्रा मात्रै प्रयासले त्यहाँ हुँदैन
1: सकेको,
2: हामीलाई प्राप्त अधिकारहरू त्योभन्दा धेरै माथि छ, हामीले सहयोग पाउँदै पाएन, हामीले आएदेखि त्यहाँ चाहिँ भन्यौँ हामी यसरी विनय त्रिवेणीको 50 करोड वार्षिक आमदानी पुर्याउन सक्छौँ, हाम्रा प्रयासहरूले जति गर्न सक्यौँ त्यो 15-20 करोडको मात्रै हामी वार्षिक आमदानी गर्छौँ आन्तरिक, हाम्रा मात्रै प्रयासले गर्न नसकिने कानुनहरू बाधक छन् त्यसलाई फालिदिउँ भनेको छौँ, जे वास्तविकता हो त्यसमा आउँ भनेको छौँ, हामीले बनाएको वन ऐन वन कानुनले हामीलाई चाहिँ केही काम गर्दैन चल्नै दिँदैन, हामीसँग मैले भने 1000 बिघा खेतीयोग्य जमिनहरू अहिले चाहिँ सार्वजनिक प्रति जग्गा कसैले कसैलाई दिनै पाइँदैन, भ्रष्टाचारको मुद्दा लगाइदिन्छु, कसरी आए बस, कसैलाई देशप्रतिको चिन्तन छैन, कसैलाई चाहिँ गाउँप्रतिको चिन्तन छैन, नागरिकप्रतिको चिन्तन छैन, हुने यस्तै।
1: अब यो समस्या रह्यो भनेर अहिले हालै सरकारले पूर्वाधार विकासमा जे जे जहाँ जसरी समस्याहरू देखिएका छन् त्यसलाई चिर्नको लागि र त्यसलाई फराकिलो बाटोबाट चाहिँ अगाडि बढ्नका लागि चाहिँ त कतिपय कानुनहरू संशोधन पनि गरेको छ, जसले द्रुत गतिमा चाहिँ हामीले काम गर्न सकिने वातावरण पनि निर्माण गर्ने हिसाबले पनि कतिपय कानुनहरू संशोधन पनि गरेको छ। अहिलेको सरकारप्रति आशावादी बन्ने अवस्था पनि त छ नि, हामीले यो त विगतका कुरा गर्नुभयो यहाँले, अबका लागि हामीले गर्नुपर्ने के त?
2: सुनिएको कुरालाई चाहिँ हामी विश्वास गर्छौँ, देखिने गरी कुरा गर्नुपर्छ। सुन्न त धेरै सुनियो, तर जनताको पक्षमा काम गर्ने हो नि, यो त चाहिँ हामीले बनाएका कानुनहरूलाई चाहिँ संशोधन गर्ने मात्रै होइन खारेज गर्नु,
1: कतिपय विरोधाभास
2: कानुनहरू बनाउनु जरुरी, दोहोरो अर्थ नलाग्ने गरी बनाउनु पर्छ। दोहोरो तेह्रो अर्थ लाग्ने कानुनहरू के काम छ नेपाल? यो मुलुकमा हामीले बिग्रेकै थियो, त्यसो भएर हामीले भनेका छौँ, हामी आशावादी पनि छौँ यो सरकारबाट। यो सरकार चाहिँ अलि धेरै सुशासनको प्रतिवृत्ति दिने हो, कुशासन भयो मुलुकमा भन्ने हिसाबले चाहिँ यसप्रति हामी चाहिँ पुरै आशावादी छौँ।
1: हजुर हजुर,
2: तर आशावादी मात्रै भएर पुग्दैन, व्यवहारिक छ कि छैन हामी हेर्दैछौँ, कुराले मात्रै भाषणले मात्रै पेट भरिन्, व्यवहारिक हिसाबले हामी चाहिँ जनताको छेउमा पुग्छौँ सक्छौँ छैन, छेउमा पुग्छौँ पुग्दैन।
1: हजुर हजुर,
2: त्यो प्रमुख कुरा।
1: हजुर हजुर,
2: मैले काम गरेर जनताको मन जितेर आयो,
1: ठिक छ। अहिलेको सरकारले पनि कुरा धेरै नगरिकन कामै गरेर देखाउनु पर्दछ, जुन चाहिँ नागरिकहरू अप्ठ्यारोमा परेका छन्, गरिबी बढेको छ, गरिबीलाई न्यूनीकरण गर्नु छ, त्यसबाट समुन्नत तर्फ जानु छ भन्ने कार्यक्रमका साथ आएको छ, होइन? अब बिस्तार बिस्तार काम होला। अब यही क्रममा मैले के भन्न चाहन्छु भने, यहाँ नेतृत्वमा आइसकेपछि युवा लक्षित रोजगारमुखी कार्यक्रमहरू पनि ल्याउनु भयो होला नि, के छन् जसले युवालाई आफ्नै पालिकामा बस्ने अवसर प्रदान गर्न सकोस् र रोजगारीमा पनि जोड्न सकोस्?
2: युवा अहिलेसम्म पनि स्थानीय सरकार, प्रदेश सरकार, केन्द्र सरकारसँग विश्वस्त हुनै सक्नु भएको छ, उहाँहरूले एउटा गन्तव्य हुनुहुन्छ विदेशमा, त्यहाँ अलि धेरै पैसा आउँछ। जब युवाहरूले यहाँ कार्यक्रमहरू बनाउनुहुन्छ, उद्योगहरू खोल्नुहुन्छ, साना कुराहरूबाट चाहिँ उहाँहरूले आफ्नो भविष्यलाई सुनिश्चित गर्न खोज्नुहुन्छ, छिटो छिटो फेरिने सरकारले त्यसलाई चाहिँ सम्बोधन गर्दैन, अनि उहाँहरूले गरेका कामहरूको विषयमा चाहिँ सुरक्षा छँदै छैन, युवाहरूले गरेको विदेशमा कमाएर ल्याएर गरेको यहाँको उद्यमहरूलाई चाहिँ कमाउमुखी मात्रै हो भन्ने हिसाबले चाहिँ जुन व्याख्या गरिएको छ त्यो गलत।
1: अब हामी कुराकानीको अन्त्यतिर पनि आएका छौँ, होइन? अब यहाँले नेतृत्व गरेको 4 वर्ष भइसकेको छ, होइन? अब यहाँले यो नेतृत्व विनय त्रिवेणी गाउँपालिकामा नेतृत्व गरिरहँदाखेरि कतिपय कानुनी झन्झटले गर्दाखेरि हामी अगाडि बढ्न सकेनौँ, जति भने जति विकासहरू दिन सकिरहेका छैनौँ, जुन चाहिँ कानुन हाम्रो लागि बाधक बनेको छ, ती कानुनहरूलाई हामीले झिक्नु पर्छ र नयाँ कानुनको व्यवस्था गर्नुपर्दछ ती बुँदाहरूमा रहेर भन्ने कुरा एउटा पक्ष रह्यो। अब तपाईँको अनुभवमा खास हामी विकासमा अझ फड्को मार्नका लागि नागरिकहरूले के गरिदिएदेखि हामी छिटो गतिमा विकासमा अगाडि बढ्ने थियौँ र समृद्धि हासिल गर्नेछौँ, र नेतृत्वको पनि आफ्नो सपना हुन्छ के, नागरिकले के अपेक्षा गर्छ भन्नुभन्दा नि कहिलेकाहीँ त्यो अपेक्षाभन्दा माथिको तहबाट पनि नेतृत्वले सोचेर काम गर्नुपर्ने हुन्छ, उसको पनि आफ्नो सपना हुन्छ, त्यो सपना पुरा गर्नका लागि हामीलाई के रहेछ बाधा के रहेछ, होइन? हामीले अब त्यसलाई कसरी चिर्नु पर्दछ र छिटो गतिमा हामी विकासको चरणबाट समृद्धितर्फ लम्किनु पर्दछ, के लाग्छ यहाँलाई, यहाँको अनुभवले के भन्छ, सुनौ त अन्त्यमा।
2: अब हामीसँग मैले हजुरलाई भनिहालेँ, हामीसँग भएको कुरा नदेख्ने, हामीसँग नभएको कुरामा चाहिँ धेरै हाइपोथेटिकल कुरा गरेर हिँड्ने हाम्रा बानीहरूले हामी बिग्रेका छौँ। जस्तो हामीसँग चाहिँ 10,00,000 सेफ्टी काठहरू छन्, त्यो काठ हामीले बेच्दैनौँ, 35 मुलुकबाट हामीले चाहिँ काठ आयात गर्छौँ, हाम्रा देशका उत्पादनहरू चाहिँ हामीले थन्काएर राखेका छौँ, कुवाइदिएका छौँ, हैसियत बिगारेका छौँ, सराइदिएका छौँ। अब हजार बिघा जमिन छ, चौर छ, त्यो चौर छुन नपाइने कानुन हामीले बनाएको छ, त्यसलाई खेती प्रणालीमा जोड्न सकेकै छैन। अनि वन कानुन यस्तो अव्यवहारिक छ, असान्दर्भिक छ, हाम्रो चाहिँ अहिले 56% चाहिँ वन पुगिसक्यो, हाम्रो विनय त्रिवेणी गाउँपालिकामा 66% वन, त्यो वन उद्यम सञ्चालन गरेर रोजगारी सिर्जना गरेर खाने अवस्था वनका कानुन ऐनहरूले बाधक छ। हामीले पटक पटक भने हामीलाई आफ्नो भूगोलमा रमाउन देऊ, अरू केही चाहिएकै छैन, कसको इसारामा यी यस्ता कानुनहरू बन्छन्, कसका इसारामा यो चाहिँ गरिरहन्छ, यो विगतदेखि किन यसको चाहिँ निरन्तर, आज विगत 50 वर्षदेखि पञ्चायतकालीन कानुनहरू अहिलेसम्म चाहिँ केही भएका छन्, 1-2 ऐनमा संशोधन गरे यसका चाहिँ कुनै आधार बन्दैन, त्यसो भएर हामीसँग चाहिँ त्यो असमान कानुनहरू जनताको विपक्षमा रहेका ती व्यवस्थाहरूलाई चाहिँ हामीले भत्काउन भनेर चाहिँ पटक पटक हामीले सरकारको फेरबदल गरेका छौँ, हामीले यो भन्दा यो ठिक हो कि भनेर निर्णय गरेका छौँ। अहिलेको यो सरकारसँग पनि मेरो ठुलो आशा छ, यो सरकारले अब त्यो विगतमा भएका यो अप्ठ्याराहरूलाई सबैसँग सल्लाह गरेर यो अप्ठ्याराहरूलाई चाहिँ सुल्झाउनतिर लाग्नेछ, यो सरकारसँग हामीले ठुलो अपेक्षा र आशा गरेका छौँ।
1: भनेपछि यसरी हामी अगाडि बढ्न सक्यौँ भनेदेखि छिटो गतिमा हामी समृद्धिमा पुग्न सक्ने थियौँ, किनकि पालिका भनेको विकासको पहिलो जग हो, होइन? गाउँपालिका भनेको, ओडा भनेको विकासको पहिलो जग हो, यहीँबाट नै हामीले सुशासन कायम गर्दै समृद्धितर्फ पनि लम्कन सक्नेछौँ भन्ने कुरा रह्यो यहाँको।
2: विनय त्रिवेणी गाउँपालिकामा वनजन्य र नदीजन्य पदार्थको समुचित प्रयोगबाट हामीले विनय त्रिवेणीको विकास गर्न सक्ने हो, यसमा चाहिँ वन सम्बन्धी कानुनले चाहिँ त्यो नरिजाने पदार्थलाई पनि छुन्छ, अनि त्यहाँ पनि अव्यवहारिक कानुन छ। खोलामा पस्ने बित्तिकै करोडौँ भ्रष्टाचार गर्यो भन्ने जुन खालको भाष्य निर्माण गराइरहेको छ त्यो चाहिँ सबभन्दा बाध्य। कसैले खोलो छुने बित्तिकै करोडपति हुँदैन। ती नदीजन्य पदार्थहरूको समुचित व्यवस्थापन अझै मैले त भन्छु हामीसँग भएका चिजहरूलाई बेच्न सक्नु। हामीसँग अहिले 30 लाख घनमिटर हामीले ननिकाली नहुने चाहिँ नदीजन्य पदार्थ, त्यो हाम्रो नेपालमा बजार छैन। त्यो बजार भने भारतीय बजार, हामीसँग सीमा जोडिएको छ।
1: हजुर हजुर,
2: त्यो भारतीय बजारमा त्यसलाई बेच्न के भयो? भारतीयमा बेच्ने बित्तिकै, भारतमा त्यो बेच्ने बित्तिकै, भारतमा बेच्नुपर्छ भन्ने बित्तिकै म दलाल हुने, म भ्रष्टाचारी हुने, अथवा चाहिँ आफूसँग भएका चिजलाई चाहिँ समुचित उपयोग गरेर यो विनय त्रिवेणी गाउँपालिकालाई सबल बनाउँछु भन्दाखेरि चाहिँ हामीमाथि विभिन्न खालका आरोपहरू प्रत्यारोपहरू त्यहाँको जनताले चाहिँ केही भन्नुभएको छ? जनताले त हामीले चुनेको प्रतिनिधि ठिकै छ भन्नुभयो, तर बाहिरबाट जुन खालको आक्रमण छ, प्रतिस्पर्धीहरूले चाहिँ जुन हिसाबले हामीमाथि डन्डा बर्साइरहेका छन्, हामी किन्चित यसमा विचलित त छैनौँ, तर पनि फेरि पनि कानुनी डन्डा देखाएर जुन हिसाबले तर्साउन खोजिएको छ यसलाई चाहिँ निरुत्साहित गर्नुपर्छ। राष्ट्रिय सम्पत्तिलाई हामीले समुचित उपयोग नगरिकन नेपाल पनि बन्दैन, विनय त्रिवेणी पनि बन्दैन, गण्डकी प्रदेश पनि बन्दैन, कोही बन्दैन। त्यसलाई चाहिँ हामीले मनन गर्नुपर्छ। यसको लागि तपाईँले आज जुन जिज्ञासा राख्नुभयो त्यसको लागि रेडियो नेपाललाई म धन्यवाद गर्न चाहन्छु।
1: हस् त, यहाँलाई पनि धेरै धेरै धन्यवाद, जुन चाहिँ कुरा गर्ने समय दिनुभयो र गर्नुभएको कुराकानी प्रति हामी आभारी छौँ। हाम्रो कतिपय स्थानीय पालिकाको विकास कि त भइरहेका कानुन र नियमका कारण बाधक बनेका छन् त कतिपय इच्छा शक्तिका कारण समस्यामा परेका छन्। कतिपय भने भौगोलिक सिमानाका कारण विकासको गतिलाई सुस्त बनाइरहेको देखिन्छ। पछिल्लो क्रममा सीमा साँध र आवागमनमा शास्ति खेप्नु परेका कारण विनय त्रिवेणीले विकास योजनामा गर्न चाहे जति योजना अगाडि ल्याउन नसकेको देखिन्छ। यस गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, धार्मिक, पर्यटन तथा अन्य पूर्वाधारको क्षेत्रमा जे जसरी आन्तरिक स्रोतबाट विकास गरेको छ त्यो आफैमा अतुलनीय छ। साथै रोजगार प्रवर्धनमा खेलेको भूमिका र गरेको काम प्रति सिङ्गो गाउँपालिकाका बासिन्दा बढी लाभान्वित भएको देखिन्छ। अबका दिनमा गाउँवासीले खोजेको विकास र निकास दुवैलाई सँगै हिँडाउने गरी स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकारको ध्यान विनय त्रिवेणी गाउँपालिका भित्रका वडा नम्बर 6-7 का नागरिकको चाहना अनुसार व्यवस्था गर्ने गरी काम हुन सके यस गाउँपालिकाले विकासको गतिमा छिटो फड्को मार्न सक्ने कुरामा कुनै द्विमत नहोला। आज हामीले गण्डकी प्रदेश नवलपरासी बर्दघाट सुस्ता पूर्वमा पर्ने विनय त्रिवेणी गाउँपालिकाको सुशासन तथा विकासको पछिल्लो अवस्थाका बारे गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीसँग कुराकानी गरेका थियौँ। आजलाई सुशासन र समृद्धि कार्यक्रम यति नै। अर्को साताको बिहिबार बिहान 8:15 बजे अर्को सुशासन र समृद्धिको पक्षमा चर्चा लिएर आउनेछौँ। तबसम्मका लागि आजको यस कार्यक्रमबाट प्राविधिक मित्र सुलोचना वज्राचार्यसँगै कार्यक्रम सञ्चालक म हरि गिरी पनि बिदा हुन्छौँ। हवस् त, नमस्कार।
3: सुशासन प्रवर्धनमा आम नागरिकसँगै सामाजिक स्वयंसेवी संघ संस्थाहरूको ठूलो भूमिका हुन्छ।
4: त्यसैले स्थानीय तहमा सुशासन प्रवर्धन गर्न स्वयंसेवी नागरिक संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुनुपर्छ।
3: नागरिक संस्था आफू पनि जवाफदेही र पारदर्शी बनौ र अरूलाई पनि आफू जस्तै बन्न प्रेरित गरौ।
4: नेपालमा सुशासनको पहल ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल भ्रष्टाचार विरुद्धको सहकार्य।

0: अहिले सुन्नुभयो ज्ञानु राणा, तीर्थ कुमारी र साथीहरूको स्वर, बम बहादुर थापा जितालीको रचना र कमल परियारको संगीतमा रहेको जागरण गीत।
1: खस्यो पहिरो जङ्गलै ओइरो, बर्खाको भेलमा नदी छ गहिरो, नपसौँ फुत्त बगाउला सुत्त, काठ दाउरा सँगै हुत्त हुत्त, थाहा हुन्न है बर्खाको पानी, जोखिम मोल्ने नराम्रो बानी, नपस्नु नदी जानी जानी, सब थोक पाइन्छ तर पाइँदैन जिन्दगा।
2: होसियार, बाढीले बगाएर ल्याएको काठ दाउरा बटुल्न जाँदा धेरैको ज्यान जाने गरेको छ। काठ दाउराको लोभमा अमूल्य ज्यान जोखिममा नपारौँ।
3: जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
0: अब सुनाउँछौँ अञ्जना गुरुङ, विषण मुक्ताङ र साथीहरूको स्वर, विष्णु बहादुर सिंहको रचना र बुलुमुकारुङको संगीतमा रहेको जागरण गीत।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सात दोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुस्सीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
4: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
3: वैदेशिक रोजगार बोर्डको सचिवालय।
5: सडक तथा सडक पेटीमा पसल नराखौं, निर्माण सामग्री नथुपारौं र सडक सीमा अतिक्रमण नगरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौं। अहिले बिहानको 9 बज्ने लाग्यो। अब सुन्नुहोस् समाचार।

यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान जारी। तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेकाले आवश्यक सावधानी अप्नाउन जल तथा मौसम विज्ञान विभागको आग्रह। इरानको आणविक कार्यक्रमलाई लिएर नयाँ विवाद सुरु। र विश्वकप फुटबल अन्तर्गत गए राति र आज बिहान भएका समूह चरणका खेलहरूमा ब्राजिल, मोरक्को, बोस्निया हर्जगोभिना, स्विजरल्यान्ड र दक्षिण अफ्रिका आआफ्नो खेलमा विजयी। अब समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य चयनका लागि आज बिहान 10 बजेसम्म मतदान जारी रहने भएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको संशोधित कार्यतालिका अनुसार पहिलो चरणमा केन्द्रीय सदस्य पदका लागि गए रातिदेखि मतदान प्रक्रिया सुरु भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा पहिलो चरणको उम्मेद्वारको नामावली पनि सार्वजनिक गरिएको 900 जना केन्द्रीय सदस्यका लागि उम्मेद्वारी दिएका उम्मेद्वारको नामावली सार्वजनिक गरिएको हो। पार्टीको केन्द्रीय निर्वाचन आयोगसँगै रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका नेता नेत्र लामिछानेका अनुसार पहिलो चरणको केन्द्रीय सदस्यको निर्वाचनमा 384 जनाले उम्मेद्वारी दर्ता गराउनु भएको छ, जसमा खुल्लातर्फ 210 जनाको उम्मेद्वारी परेको छ भने भूगोलतर्फ 174 जनाको उम्मेद्वारी परेको छ। 7 प्रदेशबाट 35 जना निर्वाचित हुनेछन् भने 64 जना खुल्लाका लागि 210 जनाको उम्मेद्वारी परेको हो। लामिछानेका अनुसार सुदूरपश्चिम प्रदेशमा 18 जना, मध्य प्रदेशमा 20 जना, लुम्बिनी प्रदेशमा 31 जना, कोशी प्रदेशमा 20 जना, कर्णाली प्रदेशमा 31 जना, बागमती र गण्डकी प्रदेशमा 27 जनाको उम्मेद्वारी परेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेता एवं प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असीम शाहले पार्टीमा कुनै गुट उपगुट नभएको बताउनु भएको छ। रासोपाको महाधिवेशन स्थल चितवनमा हिजो पत्रकारसँग कुराकानी गर्दै उहाँले सभापति रवि लामिछानेको प्रस्तावक नै स्वयं प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन्द्र शाह बसेपछि

0: भोलि दिउँसो 1 बजेका लागि बैठक तोक्नु भएको जानकारी दिनुभएको हो। हिजो 260 स्थानीय तहले आगामी आर्थिक वर्ष 2083-84 बजेट सार्वजनिक गरेका छन्। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन अनुसार स्थानीय तहहरूले प्रत्येक वर्ष असार 10 गते भित्र आगामी आर्थिक वर्षको बजेट सभा समक्ष पेश गर्नुपर्ने व्यवस्था रहेको छ। कानुनी समय सीमाको हिजो अन्तिम दिनसम्म आइपुग्दा आधा भन्दा धेरै स्थानीय तहले तोकिएको समय सीमामा आगामी आर्थिक वर्ष 2083-84 बजेट नगर सभामा र गाउँ सभामा पेश गर्न सकेनन्। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्याङ्क अनुसार देशभरका 753 स्थानीय तहमध्ये जम्मा 260 स्थानीय तहले मात्र बजेट सभा समक्ष पेश गरेका हुन्। बाँकी 493 स्थानीय तहले भने निर्धारित समयभित्र बजेट पेश गर्न सकेनन्। वेबसाइटमा प्रविष्ट गर्ने काम जारी रहेकाले यो संख्या थप बढ्न सक्ने पनि मन्त्रालयले जनाएको छ। नेपाली काङ्ग्रेसले नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी र व्यवस्थित बनाउन 77 जिल्लाका लागि केन्द्रीय प्रतिनिधि तोकेको जनाएको छ। नेपाली काङ्ग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णय अनुसार पार्टीको 15 महाधिवेशनका लागि सञ्चालन गरिएको क्रियाशील सदस्यता वितरण अभियान अन्तर्गत केन्द्रीय प्रतिनिधि तोकिएको पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियामा विशेष गरी 35 वर्ष मुनिका युवाहरूको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यका साथ तोकिएको केन्द्रीय प्रतिनिधिहरूले असार 20 गतेसम्म सम्बन्धित जिल्लामा उपस्थित भई समन्वय सहजीकरण तथा जिम्मेवारी निर्वाह गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ। तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेकाले सर्वसाधारणलाई तातोबाट जोगिन र सावधानी अप्नाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। विभागका प्रवक्ता विभूति पोखरेलले आगामी केही दिनसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान गरिएको जानकारी दिँदै बागमती र गण्डकी प्रदेशमा पनि तापक्रम बढ्ने सम्भावना भएकाले सावधानी अप्नाउन अनुरोध गर्नुभयो। आगामी दिनमा धनगढीमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस र नेपालगञ्ज र भैरवाको तापक्रम 41 डिग्री सेल्सियस पुग्ने विभागको पूर्वानुमान रहेको छ। ती क्षेत्रका सर्वसाधारणलाई अत्यावश्यक काममा बाहेक दिउँसो घर बाहिर ननिस्कन पर्याप्त पानी पिउन तथा स्वास्थ्यमा विशेष सावधानी अप्नाउन प्रवक्ता पोखरेलले आग्रह गर्नुभयो। वीरगञ्जमा अत्याधिक गर्मी बढ्न थालेपछि सबै विद्यालय 4 दिनका लागि विदा गरिएको छ। वीरगञ्ज महानगरपालिकाले हिजो एक सूचना जारी गर्दै बढ्दो गर्मी र अत्यधिक तापक्रम लुलाई मध्यनजर गर्दै महानगर क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी विदा घोषणा गरेको हो। महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले जारी गरेको सूचनामा गर्मीका कारण बाल बालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै 11 गतेदेखि 4 दिन बर्खे विदाबाट कट्टा हुने गरी महानगर अन्तर्गतका बाल विकासदेखि कक्षा 12 सम्मका सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द रहने उल्लेख रहेको छ। रेडियो नेपालबाट अहिले बिहान 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। झापाको अर्जुनधारा नगरपालिका 1 का विपन्न तथा आवासविहीन 7 परिवारलाई हिजो घर प्रदान गरिएको छ। गरिबी निवारण कार्यक्रम अन्तर्गत अर्जुनधारा नगरपालिका र हचु मासा सामुदायिक वन उपभोक्ता समूहको संयुक्त लगानीमा घर निर्माण गरी विपन्न

परिवारलाई प्रदान गरिएको हो। घर हस्तान्तरण गर्दै अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव सिंह गोमदेनले विपन्न तथा आवासविहीन परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले योजना कार्यान्वयनमा ल्याइएको बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। इरानको आणविक कार्यक्रमलाई लिएर नयाँ विवाद देखिएको छ। अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी IAEA का प्रमुखले इरानका आणविक केन्द्रहरूको निरीक्षण छिट्टै हुने दावी गरिरहँदा इरानले भने त्यसको खण्डन गरेको छ। तेह्रानले अमेरिकासँग आणविक मुद्दामा अन्तिम र पूर्ण सम्झौता नभएसम्म कुनै पनि अन्तर्राष्ट्रिय टोलीलाई आफ्ना केन्द्रहरूको निरीक्षण गर्न नदिने अडान लिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। यसैबीच लेबनानमा इजरायली सैन्य गतिविधि तीव्र भएका छन्। लेबनानको दक्षिणी सहर नाबातिएमा इजरायलले गरेको पछिल्लो हवाई आक्रमणमा परि दुईजनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन्। तनावका बीच इजरायलका रक्षा मन्त्रीले अमेरिकाले दबाब दिए पनि इजरायली सेना दक्षिणी लेबनानबाट पछि नहट्ने र आफ्नो सैन्य अभियान जारी राख्ने बताउनु भएको छ। अब खेल समाचार। विश्वकप फुटबल अन्तर्गत गएरातिर आज बिहान भएका समूह चरणका खेलहरूमा ब्राजिल, मोरक्को, बोस्निया हर्जगोभिनिया, स्विजरल्यान्ड र दक्षिण अफ्रिकाले जित दर्ता गरेका छन्। समूह सी अन्तर्गतको पहिलो खेलमा ब्राजिलले स्कटल्यान्डमाथि 3-0 सहज जित निकालेको छ। सोही समूहको अर्को खेलमा मोरक्कोले हाइटीलाई 4-2 अन्तरले पराजित गरेको छ। समूह बी अन्तर्गतको खेलमा बोस्निया हर्जगोभिनाले कतारलाई 3-1 हराएको छ। यस्तै अर्को खेलमा स्विजरल्यान्डले क्यानाडामाथि 2-1 जित निकाल्न सफल भएको छ। त्यसै गरी आज बिहान भएको खेलमा दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई 1-0 अन्तरले पराजित गरेको छ। अब मौसम सम्बन्धी जानकारी। आज देशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29-31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:04 भयो भने सूर्यास्त भरे साँझ 7:10 हुनेछ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान जारी। तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेकाले सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह। इरानको आणविक कार्यक्रमलाई लिएर नयाँ विवाद सुरु र विश्वकप फुटबल अन्तर्गत गए राति र आज बिहान भएका समूह चरणका खेलहरूमा ब्राजिल, मोरक्को, बोस्निया हर्जगोभिना, स्विजरल्यान्ड र दक्षिण अफ्रिका आफ्नो खेलमा विजयी। रेडियो नेपालबाट बिहान 9:00 समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

ganon back as bonus pound. It's a top and nordish home. Kelko macha bhitra wapne home. भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा

0: सभ्य सुसंस्कृत सबल तथा सक्षम नागरिक मुलुकको सम्पत्ति हो। त्यसका लागि नागरिक शिक्षा महत्त्वपूर्ण हुन्छ। यही कुरालाई मध्यनजर गरी सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल प्रस्तुत गर्दछ कार्यक्रम नागरिक शिक्षा।
1: हरेक बिहिबार बिहान नेपाल भाषाको समाचार पछि कार्यक्रम नागरिक शिक्षा
0: रेडियो नेपालका मिडियम वेभका साथै देशभर रहेका एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा एकसाथ सुन्न सकिन्छ। psbnepal.gov.np radionepal.gov.np का साथै रेडियो नेपालको फेसबुक पेजबाट समेत संसारभर सुन्न सकिन्छ।
2: नमस्कार, नागरिक शिक्षा कार्यक्रमको अर्को भागमा यहाँहरूलाई हार्दिक स्वागत छ। आज हामी केही प्रेरणादायी सामग्री यहाँहरूको माझ प्रस्तुत गर्दैछौँ। लियोनल मेस्सी आधुनिक फुटबल जगतका सबैभन्दा सफल र प्रेरणादायी खेलाडी मध्ये एक हुनुहुन्छ। आफ्नो असाधारण प्रतिभा, अनुशासन, मेहनत र खेलप्रतिको समर्पणका कारण आज उहाँले विश्वभर करोडौँ समर्थकहरूको मन जित्नु भएको छ। साधारण परिवारबाट विश्वकै उत्कृष्ट खेलाडी बन्न सफल मेस्सीले युवा पुस्तालाई सपना देख्न, निरन्तर मेहनत गर्न र लक्ष्यप्रति प्रतिबद्ध रहन प्रेरणा दिनुभएको छ। उहाँको सफलतामा आधारित एक सामग्री प्रस्तुत गर्नेछौँ। हरित अर्थतन्त्र र सामाजिक सञ्जालको सदुपयोगका सन्दर्भमा पनि जानकारीमूलक सामग्री आजको कार्यक्रममा समेट्नेछौँ।
3: आज म तपाईँलाई एउटा यस्तो व्यक्तित्वको बारेमा कुरा गर्दैछु जसको नाम सुन्ने बित्तिकै विश्वभरका करोडौँ खेल प्रेमीहरूको शिर श्रद्धा र उत्साहले झुक्छ। हो, उहाँ हुनुहुन्छ अर्जेन्टिनाका फुटबलर, 21 शताब्दीका महान खेलाडी लियोनेल मेस्सी। सन् 2026 फिफा वर्ल्ड कपमा इतिहासमै 6 विश्वकप खेल्दै अर्जेन्टिनाका लागि ऐतिहासिक 200 अन्तर्राष्ट्रिय खेल पुरा गर्नुभएका 38 मेस्सीको बाल्यकालदेखि आजसम्मको यात्रा केवल फुटबलको यात्रा मात्र होइन, यो दृढ इच्छाशक्ति, अनुशासन र एउटा जिम्मेवार नागरिक बन्दै देशप्रति समर्पणको जीवन्त दस्तावेज हो। युवा मित्रहरू, आज हामीले देख्ने मेस्सी रातारात यो ठाउँमा आइपुग्नु भएको होइन। अर्जेन्टिनाको एउटा मध्यमवर्गीय परिवारमा जन्मिनुभएका मेस्सी 11 उमेरमा ग्रोथ हार्मोन डिफिसियन्सी अर्थात् शरीरको उचाइ नबढ्ने दुर्लभ समस्याबाट पीडित हुनुभएको थियो। उपचार अत्यन्तै महँगो थियो तर उहाँभित्र फुटबलप्रतिको भोक र अगाडि बढ्ने अनुशासन यति बलियो थियो कि उहाँले कहिले हार मान्नु भएन। त्यसपछि स्पेनको बार्सिलोना क्लबले उहाँको प्रतिभा पहिचान गरी उपचारको जिम्मा लियो। बाल्यकालमै आफ्नो परिवार र देश छोडेर नयाँ ठाउँमा बस्नुपर्दाको पीडा, हरेक दिन आफ्नो खुट्टामा आफैले हार्मोनको सुई लगाउनु पर्ने बाध्यताका बिच पनि मेस्सीले आफ्नो प्रशिक्षण र अनुशासनलाई कहिल्यै टुट्न दिनु भएन। उहाँ भन्नुहुन्छ, मैले यो सफलता रातारात पाए जस्तो देखिन्छ तर यसको पछाडि कैयौँ वर्षको कडा मेहनत लुकेको छ। क्लब फुटबलमा संसारकै सबैभन्दा धेरै व्यक्तिगत र सामूहिक उपाधि जिते पनि मेस्सीको आफ्नै देश अर्जेन्टिनाका लागि उपाधि जित्ने यात्रा भने निकै पीडादायी र आलोचनाले भरिएको छ। विश्वकपको फाइनलमा पराजित हुनु, लगातार कोपा अमेरिका फाइनलमा हार्नु, यी यस्ता क्षणहरू थिए जसले मेस्सीलाई यति निराश बनायो कि उहाँले सन् 2016 त अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा समेत गर्नुभयो। तर एक सच्चा देशभक्त र जिम्मेवार नागरिक आफ्नो जिम्मेवारीबाट कहि नागरिक र युवाहरूको माया र आग्रहमा फेरि मैदान फर्कनुभयो। सन् 2021 कोपा अमेरिका र सन् 2022 अर्जेन्टिनालाई ऐतिहासिक विश्वकप ट्रफी दिलाएरै छोड्नुभयो। र आज सन् 2026 विश्वकप यात्रामा पनि उहाँ डिफेन्डिङ च्याम्पियनका रूपमा उत्तिकै कडा मेहनतका साथ मैदानमा उत्रिनु भएको छ। वर्ल्ड कप 2026 अन्तर्गत अल्जेरिया विरुद्ध ह्याट्रिक सहित आफ्नो नाममा नयाँ नयाँ कीर्तिमान दर्ज गर्दै फेरि अर्को इतिहास रच्ने दाउमा छन् मेस्सी। मेस्सीको जीवनमा एउटा व्यक्तिको प्रभाव अत्यन्त ठुलो छ, उहाँकी हजुरआमा सेलिसिया। रोजारियोको साना गल्लीहरूमा सानो लियो मेस्सीलाई घरमा यही नामले बोलाइन्थ्यो। फुटबल खेल्दा धेरै नातेदार र छिमेकीहरूले देखेका थिए, तर उहाँको खेलमा साँच्चै केही फरक छ भनेर सबैभन्दा पहिला चिन्ने व्यक्ति उहाँकी हजुरआमा सेलिसिया हुनुहुन्थ्यो। हजुरआमा हरेक हप्ता मेस्सीलाई आफूसँगै लिएर स्थानीय क्लब पुर्याउनुहुन्थ्यो। त्यो बेला मेस्सी साथीहरूभन्दा निकै सानो र दुब्लो देखिन्थे र धेरैले उहाँलाई टिमबाट हटाउनुपर्छ भन्ने सल्लाह पनि दिन्थे। तर हजुरआमा सेलिसियाले कहिल्यै हार मान्नु भएन। कोचसँग जिद्दी गर्दै भन्नुहुन्थ्यो, यो केटालाई खेलाउनुहोस् है, हेर्नुहोस् त यो अरूभन्दा फरक छ, अरू जस्तो छैन। र साँच्चै मैदानमा पुगेपछि बल पाउने बित्तिकै सानो लियोले सबैलाई छक्क पार्थे। उहाँको पाउमा बल टाँसिए जस्तै हुन्थ्यो र विपक्षी खेलाडीहरू उहाँभन्दा निकै अग्ला र बलिया भए पनि सजिलै नियन्त्रणमा खेल्नुहुन्थ्यो। हजुरआमाको त्यो विश्वास र हौसला नै थियो जसले एक डरपोक र अलि शान्त स्वभावको बालकलाई मैदानमा निर्भीक बनाइदियो। दुर्भाग्यवश मेस्सी किशोर अवस्थामा पुग्नु अघि नै हजुरआमा सेलिसियाको

0: निधन भयो। त्यो बेला मेस्सी आफ्नो फुटबल जीवनको सबैभन्दा कठिन समयबाट गुज्रिरहनु भएको थियो। ग्रोथ हार्मोनको समस्याका कारण उहाँको शारीरिक विकास रोकिएको थियो र उपचारको खर्च बेहोर्न परिवारलाई निकै सङ्घर्ष गर्नुपरेको थियो। त्यस्तो कठिन घडीमा हजुरआमाको आशीर्वाद र विश्वास सम्झेर मेस्सी अघि बढ्दै गए। आज विश्वका सबैभन्दा ठुला मैदानहरूमा गोल गरेपछि मेस्सी आकाशतर्फ हेरेर औँला उठाउनुहुन्छ। त्यो कुनै सेलिब्रेसन स्टाइल मात्र होइन, त्यो हो आफ्नो सुरुवाती विश्वासदाता हजुरआमालाई दिने एउटा महान सम्मान, एउटा मौन धन्यवाद जो शब्दले भन्न नसकिने गहिराई बोक्छ। यो कथाले हामीलाई के सिकाउँछ भने हरेक सफल व्यक्तिको पछाडि कोही न कोही हुन्छ, आमा बाबा, हजुरआमा, शिक्षक वा साथी, जसले उसको प्रतिभालाई ऊ आफैले भन्दा अघि चिन्ने गर्छ। त्यसैले यदि तपाईँसँग पनि केही छ जसले तपाईँमाथि विश्वास गर्छ, त्यो विश्वासलाई खेर जान नदिनुहोस्। र यदि तपाईँ कसैको लागि त्यो विश्वासदाता बन्न सक्नुहुन्छ भने त्यो अवसर नछुटाउनुहोस्, किनभने तपाईँको एक वाक्यले कुनै दिन भविष्यको च्याम्पियनलाई जन्म दिन सक्छ। युवा मित्रहरू, लियोनेल मेस्सीको यो जीवन यात्राबाट हाम्रा नवयुवाहरूले आफ्नो व्यक्तिगत र नागरिक जीवनमा सिक्नुपर्ने केही महत्त्वपूर्ण कुरा छन्। एक, अन्तर्निहित अनुशासन र लगनशीलता। प्रतिभा मात्रै पर्याप्त हुँदैन, त्यसलाई निखार्न कडा अनुशासन चाहिन्छ। मेस्सीले 38 वर्षको उमेरमा पनि युवाहरू सर मैदानमा उत्रिनु, आफ्नो खानपान, फिटनेस र जीवनशैलीमा राखेको अनुशासन आजका युवाहरूका लागि अनुकरणीय छ। यति बेला भनिँदैछ, फुटबलमा नयाँ पुस्ता चम्के पनि अझै सूर्य त मेस्सी नै हुन्। दुई, असफलताबाट नभाग्ने र दृढ रहने कला। जीवनमा हार र निराश अवश्य आउँछ। मेस्सीले सन्यास लिएपछि पनि फर्किएर जसरी सफलता प्राप्त गर्नुभयो, त्यसले सिकाउँछ कि असफलता अन्त्य होइन, यो त पुनर्विचार गरेर अझ बलियो बन्ने अवसर हो। तीन, देशप्रतिको कर्तव्य र नागरिक दायित्व। मेस्सीले चाहेको भए आफ्नो देश अर्जेन्टिना छोडेर अन्य देशको नागरिकता लिएर ढुक्कसँग बस्न सक्नुहुन्थ्यो। उहाँलाई संसारका जुनसुकै देशले पनि ससम्मान दिन सक्थ्यो, तर उहाँले सधैँ आफ्नो माटो र देशको झन्डालाई शिरमा राख्नुभयो। हामी जहाँ भए पनि आफ्नो राष्ट्रप्रति उत्तरदायी हुनुपर्छ भन्ने यो ठुलो नागरिक पाठ उहाँबाट सिक्न सकिन्छ। चार, विनम्रता र शालीनता। विश्वकै सर्वोत्कृष्ट खेलाडी बनेर संसार जित्दा पनि मेस्सीमा कहिले पनि घमण्ड देखिएन। मैदानभित्र बाहिर उहाँको शालीन व्यवहार प्रदर्शन हुन्थ्यो। जतिसुकै सफलता प्राप्त गरे पनि खुट्टा सधैँ भुइँमै हुनुपर्छ भन्ने सन्देश उहाँले दिनुहुन्छ। तसर्थ आदरणीय युवा साथीहरू, देश निर्माण गर्ने र आफ्नो भविष्य उज्यालो बनाउने जिम्मा हाम्रै काँधमा छ। लियोनेल मेस्सीको जीवनबाट केवल फुटबल मात्र होइन, एउटा असल, अनुशासित, धैर्यवान र कर्तव्यनिष्ठ नागरिक बन्ने प्रेरणा लिन सकिन्छ।
1: हरित अर्थतन्त्र भनेको के हो? हरित अर्थतन्त्र भन्नाले वातावरण संरक्षण गर्दै आर्थिक विकास गर्ने प्रणालीलाई बुझिन्छ, अर्थात् प्राकृतिक स्रोत साधनको दिगो उपयोग गर्दै उत्पादन, रोजगारी र आय वृद्धि गर्ने आर्थिक मोडल नै हरित अर्थतन्त्र हो। संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रमका अनुसार हरित अर्थतन्त्र यस्तो अर्थतन्त्र हो जसले मानव कल्याण र सामाजिक समानता बढाउँछ तथा वातावरणीय जोखिम र पारिस्थितिक क्षतिलाई कम गर्छ। यस अवधारणामा स्वच्छ ऊर्जा, वातावरण मैत्री कृषि, दिगो पर्यटन, वन संरक्षण, हरित यातायात, फोहोर व्यवस्थापन तथा जलवायु अनुकूलन विकासलाई प्राथमिकता दिइन्छ।
0: नेपालमा हरित अर्थतन्त्रको सम्भावना के छ त? अब यसबारेमा चर्चा गरौँ। नेपाल प्राकृतिक स्रोतका हिसाबले अत्यन्तै सम्भावनायुक्त देश हो। यहाँ जलस्रोत, वन, जैविक विविधता र प्राकृतिक सौन्दर्य प्रशस्त मात्रामा उपलब्ध छन्। विशेष गरी जलविद्युत क्षेत्रमा नेपालको ठूलो सम्भावना छ। नेपालमा करिब 83,000 मेगावाट जलविद्युत उत्पादनको सम्भावना रहेको विभिन्न सरकारी अध्ययनले देखाएको छ। स्वच्छ ऊर्जाको विकासले पेट्रोलियम पदार्थमा निर्भरता घटाउन मद्दत पुर्याउँछ। त्यस्तै नेपालमा जैविक कृषि उत्पादनको सम्भावना पनि उच्च रहेको छ। रासायनिक मल र विषादीको अत्यधिक प्रयोग नगरी उत्पादन गरिने कृषि प्रणालीले स्वास्थ्य र वातावरण दुवैलाई फाइदा पुर्याउँदछ। नेपालको हिमाल पहाड निकुञ्ज र सांस्कृतिक सम्पदाले दिगो पर्यटन विकासमा समेत ठूलो अवसर प्रदान गरेका छन्। वातावरण संरक्षण गर्दै पर्यटन प्रवर्धन गर्न सकिए रोजगारी र आय दुवै बढ्न सक्छ। वन क्षेत्र पनि हरित अर्थतन्त्रको महत्वपूर्ण आधार हो। नेपालमा सामुदायिक वन कार्यक्रम सफल उदाहरणका रूपमा लिन सकिन्छ। वन संरक्षण मार्फत कार्बन उत्सर्जन घटाउन र हरित रोजगारी सिर्जना गर्न सकिन्छ। अब हरित अर्थतन्त्रबाट हुने लाभको कुरा गरौँ।
1: हरित अर्थतन्त्रले आर्थिक, सामाजिक र वातावरणीय तीनै क्षेत्रमा सकारात्मक प्रभाव पार्छ। पहिलो, यसले वातावरण संरक्षण गर्छ। प्रदूषण कम हुन्छ, वन तथा जैविक विविधता जोगिन्छ। दोस्रो, स्वच्छ ऊर्जा र हरित उद्योगबाट रोजगारी सिर्जना हुन्छ। विशेष गरी युवाहरूका लागि नयाँ अवसर खुल्न सक्छन्। तेस्रो, आयातित इन्धनमा निर्भरता घटाएर राष्ट्रिय अर्थतन्त्र बलियो बनाउन सकिन्छ। चौथो, जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न सहयोग पुग्छ। नेपाल जस्तो हिमाली मुलुकका लागि यो झन महत्त्वपूर्ण विषय हो।
0: त्यसो हो भने हरित अर्थतन्त्रको प्रवर्धनका लागि सरकार र सरोकारवाला निकायको भूमिका के हुनुपर्छ त? अब यसबारेमा चर्चा गरौँ। हरित अर्थतन्त्रको विकासका लागि सरकारको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ। सरकारले स्वच्छ ऊर्जा, विद्युतीय सवारी, दिगो कृषि र हरित उद्योगलाई प्रोत्साहन गर्ने नीति ल्याउनुपर्छ। हरित परियोजनामा लगानी बढाउने, कर छुट दिने तथा अनुसन्धान र प्रविधि विकासमा सहयोग गर्ने कार्यक्रम अगाडि बढाउनुपर्छ। स्थानीय तह, निजी क्षेत्र, शैक्षिक संस्था र नागरिक समाजले पनि वातावरण मैत्री विकासमा सहकार्य गर्नुपर्छ। विद्यालय तथा सञ्चार माध्यम मार्फत जनचेतना अभिवृद्धि गर्नु पनि उत्तिकै आवश्यक छ। यसमा आम नागरिकको भूमिकाको कुरा गर्दा हरित अर्थतन्त्र निर्माणमा आम नागरिकको भूमिका पनि महत्त्वपूर्ण मानिन्छ। ऊर्जा बचत गर्ने, प्लास्टिकको प्रयोग घटाउने, वृक्षारोपण गर्ने, सार्वजनिक यातायातको प्रयोग गर्ने तथा वातावरण मैत्री वस्तु प्रयोग गर्ने बानीले सकारात्मक परिवर्तन ल्याउन सक्छ। फोहोरलाई कुहिने र नकुहिने छुट्याउने, पानी र विद्युतको मितव्ययी प्रयोग गर्ने तथा स्थानीय उत्पादनलाई प्राथमिकता दिने कार्य पनि हरित अर्थतन्त्रको आधार हो।
1: हरित अर्थतन्त्र केवल वातावरण संरक्षणको विषय मात्र होइन, यो दिगो विकास, रोजगारी सिर्जना र समृद्ध भविष्य निर्माणको आधार पनि हो। नेपालले आफ्नो प्राकृतिक स्रोतको दिगो उपयोग गर्दै हरित विकासको बाटो रोज्न सके आर्थिक समृद्धिसँगै वातावरणीय सन्तुलन कायम गर्न सक्नेछ। हरित अर्थतन्त्रको सम्भावनासँगै यससँग आबद्ध स्रोत साधनको संरक्षण र प्रवर्धनमा हातेमालो गरी अघि बढौँ। नेपाल र नेपालीको सुनौलो भविष्य रोजौँ।
0: आज भोलि बिहान आँखा खोल्दा होस् वा राति सुत्ने बेला हाम्रो हातमा के हुन्छ? त्यही सानो मोबाइल र त्यसभित्र संसार जोड्ने सामाजिक सञ्जाल
1: हो नि। अब पहिलाको जमानामा कसैलाई खबर पठाउन या त हिँडेरै जानु पर्थ्यो, हुलाकबाट चिठी पठाउन महिनौ लाग्थ्यो। यहाँनिर एउटा रोचक कथा सुनाउँछु। आजभन्दा 60 वर्ष अघिको कुरा हो। काभ्रेको एउटा विकट गाउँमा बज्रप्रसादको घरमा आगो लाग्यो। आगो निभाउने दमकल मगाउन गाउँलेहरूसँग एउटै मात्र सहारा थियो, हुलाकको चिठी। हुलाकीले त्यो चिठी बोकेर उकाली ओराली गर्दै सदरमुकाम पुर्याउन 2 हप्ता लगायो। त्यहाँबाट काठमाडौँ चिठी पुग्न अर्को 2 हप्ता बित्यो। जब महिनौपछि बारुण यन्त्र त्यो गाउँमा पुग्यो, तबसम्म बज्रप्रसादको घर मात्र होइन सपनाहरू समेत जलेर खरानी भइसकेका थिए।
0: तर आज समय बदलिएको छ, यो आधुनिक डिजिटल युग हो। हिजो तिनै बज्र प्रसादका नाति नवीनले गाउँकै एउटा फर्निचर उद्योगमा आगो लागेको देखे। अब उनले चिठी लेख्नु परेन। नवीनले तुरन्तै खल्तीबाट स्मार्टफोन निकाले र डायल गरे। घटनास्थलको लाइभ लोकेसन सहित तस्विर म्यासेज गरिदिए। सबै सामाजिक सञ्जालमा तस्विर पोस्ट गरेर मद्दत पनि मागे। सूचना पाएको 10-15 मिनटमै सदरमुकामबाट दमकल गाउँतर्फ कुदियो। यता मोबाइलमा सन्देश हेरेर 10-15 मिनटमै आसपासका गाउँलेहरू सहयोगका लागि

0: मचाउन सक्छ।
1: हो त नि श्रोता साथीहरू, तपाईँहरूले सामाजिक सञ्जालमा समाचार पढ्दा वा भिडियो हेर्दा केही विशेष शब्दहरू याद गर्नुभएको छ? जस्तै अन्तत पत्ता लाग्यो, हेर्नुहोस् कसैले नहेरेको भिडियो, 100% ग्यारेन्टी, तुरुन्तै सेयर गर्नुहोस्, मर्नु अघि उनले के भने, फलानु त एक नम्बर भ्रष्ट,
0: यस्ता शब्दहरूलाई डिजिटल भाषामा क्लिकबेट भनिन्छ। अर्थात् तपाईँलाई उत्तेजित बनाएर, डर देखाएर वा उत्सुकता जगाएर त्यो लिङ्क खोल्न बाध्य पार्ने जाल हो यो। भ्युज बटुल्ने चक्करमा हुँदै नभएको अफवाह फैलाउन समेत पछि पर्दैनन् अचेल कतिपय मानिसहरू।
1: त्यसैले त नागरिक शिक्षा चाहियो। हामी सचेत नागरिकहरूले बुझ्नुपर्छ, हरेक चम्किने कुरा सुन हुँदैन अनि सामाजिक सञ्जालमा देखिने हरेक कुरा सत्य हुँदैन। कुनै पनि कुरा सेयर गर्नु अघि यो कुन च्यानल वा मिडियाले हालेको हो, आधिकारिक हो कि होइन भनेर जाँच्नै पर्छ।
0: ल अब कुरा गरौँ अर्को महत्त्वपूर्ण विषय डिजिटल कारोबारको। अचेल बजार जाँदा गोजीमा पैसा बोक्नै पर्दैन। मोबाइल ब्याङ्किङ, क्युआर कोड, ई सेवा र खल्ती जस्ता वालेटले जीवन कति सजिलो बनाइदिएको छ है।
1: सजिलो त बनाएको छ, तर सँगसँगै डिजिटल ठगी पनि वाक्कै बढेको छ नि त। तपाईँलाई 25 लाखको चिठ्ठा पर्यो, कर तिर्न यो नम्बरमा पैसा पठाउनुहोस् वा तपाईँको ब्याङ्क खाता ब्लक भयो, ओपिटी कोड भन्नुहोस् भन्दै फोन समेत आउने गर्छ।
0: ओहो, यो ओटिपी अर्थात् वान टाइम पासवर्ड र मोबाइलको पिन नम्बर त आफ्नो ओछ्यानको साँचो जस्तै हो नि। यो जसलाई पायो त्यसलाई भन्यो भने त खाता रिताइदिन्छन्। ब्याङ्कले कहिल्यै पनि फोन गरेर तपाईँको पासवर्ड माग्दैन भन्ने कुरा हरेक नागरिकले बुझ्न जरुरी छ।
1: एकदम सही कुरा हो। डिजिटल संसारमा सुरक्षित रहनु पनि एउटा नागरिक कर्तव्य र चेतना हो।
0: त्यसो भए हामी डिजिटल माध्यममा सभ्य र सचेत कसरी बन्ने त? हाम्रा श्रोताहरूलाई केही सरल उपायहरू भनिदिऊ न।
1: एकदमै सजिलो छ। हामीले वास्तविक जीवनमा जे गर्छौँ नि डिजिटल जीवनमा पनि त्यही नियम लागू गर्नुपर्ने हुन्छ। जस्तै सामाजिक सञ्जालको कमेन्ट बक्समा जथाभावी नलेख्ने, अपरिचित व्यक्तिले पठाएको शङ्कास्पद लिङ्कहरूमा क्लिक नगर्ने, आफ्नो व्यक्तिगत विवरण जस्तै घरको ठेगाना, फोन नम्बर र भर्खरै कतै घुम्न निस्कनु भएको छ भने प्रत्यक्ष लाइभ अपडेट नगर्ने। यदि यसो गरे भने अपराधीलाई झन् सजिलो हुन्छ।
0: वाह, कति राम्रो कुरा। अन्तमा नागरिक शिक्षा भनेको विद्यालयको किताबमा मात्र सीमित हुने कुरा चाहिँ होइन रहेछ। आफूले चलाउने प्रविधिलाई बुझ्नु, यसको सही प्रयोग गर्नु र समाजमा सकारात्मक फैलाउनु नै असल डिजिटल नागरिक यानी डिजिटल सिटिजनको पहिचान हो।
1: हो, प्रविधि हाम्रो सेवक हो, यसलाई आफ्नो मालिक बन्न नदिऊ। सामाजिक सञ्जालको प्रयोग सृजनात्मक काममा गरौँ, सभ्य नागरिकको परिचय दिऊ, हल्ला र ठगीबाट बचौँ।
0: तपाईँ सचेत रहनुहोस्,
1: सुरक्षित रहनुहोस्।
0: हवस् त, यिनै रोचक र प्रेरणादायी सामग्रीसँगै आजका लागि नागरिक शिक्षा कार्यक्रम यति नै। आउँदो सातासम्मका लागि प्राविधिक सहकर्मी मिनर्भा बज्रचारेसँगै संयोजक उद्धव सिंह च्वाँगडी, सञ्चालक भानुभक्त खड्का र यो विमला राईलाई पनि आज्ञा दिनुहोस्। नमस्कार।

0: वन जंगल भीर पाखामा उम्रेका विषालु च्याउ कुनै हालतमा नखाऊ, आफू आफ्नो परिवार र छर छिमेकलाई समेत नखान भनौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: सडक सीमाभित्र कुनै पनि निर्माण कार्य गर्दा अनिवार्य रूपमा सडक विभागको पूर्व स्वीकृति लिउ, अन्यथा 1 वर्ष कैद वा 5,000 रुपियाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
3: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: रमेश, तिमी त विदेश गएर घरै बनायौ, म त ऋणमा चुरलुम्मै डुबे यार।
5: हेर सुरेश, म चाहिँ विदेश जानु अघि स्थानीय तहमै इलेक्ट्रिसियनको तालिम लिएर गएको थिएँ। विदेशमा पनि सिप सिकेर गएँ, सिप अनुसारको काम पाएँ, काम गर्न पनि सजिलो भयो, दाम पनि राम्रै कमाए नि केटा।
4: अब बुझे यार, विदेश जानु अघि तालिम नलिएर ठुलै गल्ती गरेछु नि।
6: हो, त्यसैले वैदेशिक रोजगारमा जाँदा सिप सिकेर मात्र जाने गरौँ। वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: गोबरलाई गुइठाना बनाऊ, खेती गरिएको जमिनमा प्रयोग गरेर माटोलाई उर्वर र उत्पादनशील बनाऊ।
1: कृषि सूचना तथा प्रशिक्षण केन्द्र हरियर भवन।
2: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले बिहानको 10 बज्ने लाग्यो। अब सुन्नुहोस् समाचार।

यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन अन्तर्गत मतदान जारी छ। गैरातीदेखि पार्टीको नयाँ पदाधिकारी सदस्य चयनका लागि मतदान थालिएको थियो। आज दिउँसो 12 बजेसम्म पहिलो चरणको मतदान हुने पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। हालसम्म करिब 1600 भन्दा बढी प्रतिनिधिले आफ्नो मताधिकारको प्रयोग गरेका जनाइएको छ। आयोगका प्रमुख भुवन केसीका अनुसार पहिलो चरणको केन्द्रीय सदस्यको निर्वाचनमा 384 जना उम्मेद्वारले आफ्नो उम्मेद्वारी दर्ता गराएका छन्। यसमा खुल्लातर्फ 210 जनाको उम्मेद्वारी परेको छ भने भूगोलतर्फ 174 जनाको उम्मेद्वारी परेको छ। एउटा प्रदेशबाट 5 जना निर्वाचित हुनेछन्, 7 प्रदेशबाट 35 जना निर्वाचित हुनेछन् भने 64 खुल्लाका लागि 210 जनाको उम्मेद्वारी दर्ता भएको हो। प्रमुख केसीका अनुसार सुदूरपश्चिम प्रदेशमा 18, मध्य प्रदेशमा 20, लुम्बिनी प्रदेशमा 31, कोशी प्रदेशमा 20, कर्णाली प्रदेशमा 31, बागमती प्रदेशमा 27 र गण्डकी प्रदेशमा 27 जनाको उम्मेद्वारी परेको छ। प्रतिनिधि सभाको आजका लागि तय भएको बैठक भोलि 12 गते शुक्रबारका लागि सरेको छ। संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयले हिजो एक सूचना जारी गरेर सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधि सभाको नियमावली 2083 नियम 6(3) बमोजिम भोलिका लागि बैठक तोक्नु भएको जानकारी दिनुभएको हो। चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन लम्बिएका कारण बैठक सरेको आकलन गरिएको छ। राष्ट्रिय सभाको बैठक भने पूर्व निर्धारित समय अनुसार असार 11 गते आज नै बस्ने जनाइएको छ। तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेकोले सर्वसाधारणलाई तातोबाट जोगिन र सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। विभागका प्रवक्ता विभूति पोखरेलले आगामी 3 दिनसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान गरिएको जानकारी दिनुहुँदै बागमती र गण्डकी प्रदेशमा पनि तापक्रम बढ्ने सम्भावना भएकाले सावधानी अपनाउन अनुरोध गर्नुभएको हो। आगामी दिनमा धनगढीमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस र नेपालगंज र भैरवाको तापक्रम 41 डिग्री सेल्सियस पुग्ने विभागको पूर्वानुमान रहेको उहाँले बताउनुभयो। वीरगंजमा अत्याधिक गर्मी बढ्न थालेपछि सबै विद्यालयमा 4 दिनका लागि बिदा दिइएको छ। वीरगंज महानगरपालिकाले हिजो सूचना जारी गरी बढ्दो गर्मी र अत्याधिक तापक्रम लूलाई मध्यनजर गर्दै महानगर क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा घोषणा गरेको हो। जुम्लाको टामकी आसपास केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र खानी तथा भूगर्भ

0: भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
0: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब बाँकी समाचार। बितेका 24 घण्टामा 2519 सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्। यसबाट राज्य कोषमा 19,31,502 रुपियाँ राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका 92, नियम विपरीत राइड सेयरिङ गरेका 163, संकेत बत्ती उल्लङ्घनकर्ता 900 र तीव्र गतिमा सवारी साधन हुइक्याएका 115 जनालाई कारवाही गरिएको हो। यसै गरी लेन अनुशासन पालना नगर्ने 109, निषेधित क्षेत्रमा हर्न बजाउने 100, लागू पदार्थ सेवन गरी सवारी साधन सञ्चालन गर्ने 3, निर्धारित मापदण्ड भन्दा बढी धुवा फाल्ने सवारी साधन 19, अन्य सवारी नियम पालना नगरेका 1,819 जनालाई कारवाही गरिएको हो। वैदिक सनातन धर्मावलम्बीले आफ्नो घरको मठमा आज तुलसीको दल राख्दैछन्। प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको दल राख्ने गरिन्छ। यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ। यस दिन रोपेको बिउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिन्छ। यस वर्ष अधिक मासका कारण सौर मास अनुसारको ज्येष्ठ शुक्ल एकादशीमा तुलसी रोप्न नहुने भएकाले शुद्ध ज्येष्ठ एकादशीका दिन आज तुलसीको दल राख्न लागि हो। अब अन्तर्राष्ट्रिय समाचार। भेनेजुएलामा छोटो समयको अन्तरालमा दुईवटा शक्तिशाली भूकम्प आएका छन्। भूकम्पले कैयौं भवनहरू ढालेको बीबीसीले जनाएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणले पहिलो भूकम्प 7.2 र दोस्रो 7.5 म्याग्निच्युड मापन गरिएको छ। पहिलो भूकम्पको 39 सेकेन्ड पछि त्यसभन्दा शक्तिशाली दोस्रो भूकम्प आएको थियो। राजधानी कराकसको पश्चिमी क्षेत्रमा स्थानीय समय अनुसार साँझ 6 बजेपछि आएका भूकम्पपछि मानिसहरू घर बाहिर निस्किएका थिए। भूकम्पपछि भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रेड्रिगेजले आपतकालीन अवस्थाको घोषणा गर्नुभएको छ। यसैबीच अमेरिका सहित दक्षिण अमेरिकी राष्ट्रहरूले भेनेजुएलाका लागि राहत सामग्री र उद्धार टोली खटाउने जनाएका छन्। र अब खेल समाचार। विश्वकप फुटबल अन्तर्गत गैराती र आज बिहान भएका समूह चरणका खेलहरूमध्ये समूह सी अन्तर्गत पहिलो खेलमा ब्राजिलले स्कटल्याण्डमाथि 3-0 सहज जित निकालेको छ। सोही समूहको अर्को खेलमा मोरक्कोले हाइटीलाई 4-2 गोल अन्तरले पराजित गरेको छ। समूह बी अन्तर्गतको खेलमा बोस्निया हर्ज गोभिनाले कतारलाई 3-1 हराएको छ। यस्तै अर्को खेलमा स्विजरल्याण्डले क्यानाडामाथि 2-1 जित निकाल्न सफल भएको छ। यसै गरी आज बिहान भएको समूह एको खेलमा दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई 1-0 गोल अन्तरले पराजित गरेको छ। आजै बिहान भएको सोही समूहको अर्को खेलमा मेक्सिकोले चेक रिपब्लिकलाई 3-0 पराजित गरेको छ। यो सँगै बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

नमस्कार, कार्यक्रम लोकलहरीबाट प्राविधिक साथी शंकर भण्डारी अनि म नरहरि नेउपानेको एक साताको विश्रामपछि आज पनि हामी विभिन्न कलाकारहरूका लोक भाकाहरू लिएर उपस्थित भइसकेका छौँ। लोकगीतमा थाहै नभए पनि लय, छन्द, बिम्ब, अलङ्कार आदि काव्यात्मक गुणहरू रहेको हुन्छ। लोकगीत गाउने, रचना गर्ने व्यक्तिहरू शिक्षाको पहुँचभन्दा टाढा रहे पनि उसलाई शास्त्रीय छन्द, अलङ्कार आदिको ज्ञान कम हुन सक्दछ। आन्तरिक उद्गार जस्तो भाकामा

उद्गारित हुन्छ, त्यही छन्द बन्दछ। वेदनाको तरङ्गले अभिव्यक्तिको सोझो जस्तो बाटो समाउँछ, त्यही नै अलङ्कार हुन्छ। प्रकृति परिस्थितिले हृदयमा जस्तो प्रभाव पार्छ, त्यही अनुसारको भाव र रसको उदय हुन्छ। यसरी नितान्त नैसर्गिक रूपमा लोकगीतको मूल फुट्दछ र झरना बनेर झर्दछ। वास्तवमा लोकगीत झरना जस्तै हुन्छ, हजारौँ वर्ष पुरानो भएर पनि झरनाको पानी नित्य नयाँ हुन्छ। न कहिले सुक्छ न कहिले रोकिन्छ, बरु उसका जल कल्लोलमा नयाँ नयाँ सङ्गीत र नव नव नृत्यहरू थपिँदै जान्छन्। र त लोकगीतले पनि लोकको आवाज गुन्जाउँछ। समाजमा हुने गरेका हरेक घटनाहरू वास्तविक र सुमधुर आवाजमा संसारभरका मानिसहरूले सुन्न सक्ने गरी तरङ्गित हुने गर्दछ भन्दै आजको पहिलो गीत सागर आले र निता थापा मगरको

मायाले मोहनी लायो, रुपैले कटक्कै मन खायो। लोकगीतमा कलाकारहरू आफ्नै शैलीमा आफ्नै लयमा सकेसम्म नयाँ नयाँ सोच नयाँ नयाँ विषयवस्तुमा प्रस्तुत हुन खोजे पनि हाम्रो सामाजिक भोगाई, हाम्रो संस्कार, हाम्रो संस्कृति, रहन सहन प्राय सबैको एकै किसिमको हुनाले लय शब्द फरक भए पनि विषयवस्तु भने मिल्न जान्छ। यहाँ एकले अर्काको वर्णन आफू सिधा साधु भएर हजुरकै प्रशंसा, शिरदेखि पाउसम्मको बोली वचनदेखि राईसम्मको चर्चा परिचर्चा, जहाँ भेटे पनि जहाँ देखे पनि बयानै बयान, यस्तो जोडीको मुस्कान राम्रो नहुने त कुरै भएन। कालो चस्मा लाएर मन बिग्रेको हो वा फुलबुट्टे चोली लाएर मन परेको हो, जे होस् मन त परेकै हो गीतमा मात्र भनेर हो वा वास्तविकता हो, यो त गीत बनाउने र गाउनेलाई नै थाहा होला भन्दै अबको पालोमा खेम सेन्चुरी, प्रकाश सपुत र शान्त रानी परियारको स्वर।

सबै राम्रो मनै राम्रो जति हेरो झनै राम्रो मनको माया मनैमा सरो रूपै राम्रो भएर राम्रो देखेको हो वा माया बसेर जब एक आपसमा एकले अर्काको रूपको वर्णन भावना र आत्मीयताहरूको कदर र प्रशंसा विश्वास भएपछि जीवन साथी त बन्नै पर्यो नि अनि त माया नै माया तिमीलाई पूर्णिमाको जुन भन्दा पनि सुनका कुरा सुन भएपछि त उही त हो कुरा कसले मन पराउँदैन र जीवन नै सधाएपछि राम्रो हुने नै भयो त्यसैले त जो माग्न आए पनि आफूले मन पराएको मान्छेलाई छड्के सलाम मन उसैलाई माया उसैलाई जीवन उसैलाई कुरा यस्तो पो आयो यो गीतमा यस्तै होस् सबैको जीवन भन्दै अबको पालोमा निकेश राईको स्वर

गीतमा जीवनका हाँसो आँसु दर्द पीडा स्थिति परिस्थिति भावनालाई आफ्नो सुमधुर स्वर लहरीमा पोख्न खप्पिस हुन्छन् लोककलाकारहरू। यसैले त यहाँ आफू दुखी भए पनि आफ्ना आफन्तीलाई दुःख सुख साँड्दै बात मार्ने कुरा। संसारमा मानिसहरू मात्र होइन कुनै पनि प्राणी अजम्बरी हुँदैन, यसैले अजम्बरी खोजेर कहाँ नै पाइन्छ र गीत जस्तो गाए पनि पाइयो त्यसैले लालु मायालाई बोलाएर कस्ता बात मारेर कस्ता कुरा गरे। यस्तै यस्तै हो जीवन, कहिले सन्तुष्टि कहिले असन्तुष्टि, कहिले हरेक सेकेन्डका अनुभव अनुभूति दुःख सुखको छाँडको सङ्गालोलाई यसरी नै कलाकारहरू पोख्ने गर्दछन् भन्दै फेरि पनि सानु केसी रामकुमार खतिवडा र पार्वती खकुरेलको स्वर।

कार्यक्रम लोकलहरीमा यस्तै मिठा मिठा लोक भाकाहरू यहाँहरूलाई सुनाउने इच्छा हुँदाहुँदै आजको हाम्रो निर्धारित समय सकिने लाग्यो। तपाईँहरूसँग छुट्टिनुभन्दा अगाडि यी कलाकार भोजराज भट्ट र संगीता बडुवालको स्वर छाड्दै आजको कार्यक्रम लोकलहरीबाट प्राविधिक साथी शङ्कर भण्डारी अनि म नरहरि नेउपानेलाई बिदा दिनुहोस्। नमस्कार।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब 11 बज्ने लागिसकेको छ। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन अन्तर्गत मतदान जारी छ। गैरातीदेखि पार्टीको नयाँ पदाधिकारी सदस्य चयनका लागि मतदान थालिएको थियो। आज दिउँसो 12 बजेसम्म पहिलो चरणको मतदान हुने पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। आयोगका प्रमुख भुवन केसीका अनुसार पहिलो चरणको केन्द्रीय सदस्यको निर्वाचनमा 384 जना उम्मेद्वारले आफ्नो उम्मेद्वारी दर्ता गराएका छन्। यसमा खुल्लातर्फ 210 जनाको उम्मेद्वारी परेको छ भने भूगोलतर्फ 174 जनाको उम्मेद्वारी परेको छ। एउटा प्रदेशबाट 5 जना निर्वाचित हुनेछन्। 7 प्रदेशबाट 35 जना निर्वाचित हुनेछन् भने 64 खुलाका लागि 210 जनाको उम्मेद्वारी दर्ता भएको हो। प्रमुख केसीका अनुसार सुदूरपश्चिम प्रदेशमा 18, मध्य प्रदेशमा 20, लुम्बिनी प्रदेशमा 31, कोशी प्रदेशमा 20, कर्णाली प्रदेशमा 31, बागमती प्रदेशमा 27 र गण्डकी प्रदेशमा 27 जनाको उम्मेद्वारी परेको छ। प्रतिनिधि सभाको आजका लागि तय भएको बैठक भोलि शुक्रबारका लागि सरेको छ। संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेले हिजो एक सूचना जारी गरेर सभामुख टोल प्रसाद अरियालले प्रतिनिधि सभाको नियमावली 2083 नियम 6 3 बमोजिम असार 12 गते भोलि दिउँसो 1 बजेका लागि बैठक तोक्नु भएको जानकारी दिनुभएको हो। चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन लम्बिएका कारण बैठक सरेको आकलन गरिएको छ। यस्तै राष्ट्रिय सभाको बैठक पनि भोलि अपराह्न 1:15 बस्नेछ। तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेकोले सर्वसाधारणलाई तातोबाट जोगिन र सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। विभागका प्रवक्ता विभूति पोखरेलले आगामी 3 दिनसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान गरिएको जानकारी दिनुहुँदै बागमती र गण्डकी प्रदेशमा पनि तापक्रम बढ्ने सम्भावना भएकाले सावधानी अपनाउन अनुरोध गर्नुभएको हो। वीरगंजमा अत्याधिक गर्मी बढ्न थालेपछि सबै विद्यालयमा 4 दिनका लागि बिदा दिइएको छ। वीरगंज महानगरपालिकाले हिजो सूचना जारी गरी बढ्दो गर्मी र अत्याधिक तापक्रम लूलाई मध्यनजर गर्दै आजदेखि महानगर क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा घोषणा गरेको हो। जुम्लाको टामटी आसपास केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र खानी तथा भूगर्भ विभागका अनुसार बिहान 5:36 बजे 4.1 म्याग्निच्युडको भूकम्प गएको हो। केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु जुम्लाको टामटी क्षेत्र रहेको छ। बितेका 24 घण्टामा काठमाडौँ उपत्यकामा 2519 सवारी चालक सवारी नियम उल्लङ्घनको कारवाहीमा परेका छन्। यसबाट राज्य कोषमा 19,31,502 रुपियाँ राजस्व दाखिला भएको छ। वैदिक सनातन धर्मावलम्बीले आफ्नो घरको मठमा आज तुलसीको दल राख्दैछन्। प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको दल राख्ने गरिन्छ। यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ। यस दिन रोपेको बिउ 1 महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिन्छ। यस वर्ष अधिक मासका

0: 7.5 म्याग्निच्युड मापन गरेको छ। पहिलो भूकम्पको 39 सेकेन्ड पछि त्यसभन्दा शक्तिशाली दोस्रो भूकम्प गएको थियो। राजधानी कराकसको पश्चिमी क्षेत्रमा स्थानीय समय अनुसार साँझ 6 बजेपछि आएका भूकम्पपछि मानिसहरू घर बाहिर निस्किएका थिए। अधिकारीहरूले भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिबारे बुझ्ने काम भइरहेको बताएका छन्। भूकम्पपछि कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले आपतकाल घोषणा गर्नुभएको छ। कार्यवाहक राष्ट्रपति रोड्रिगेजले क्षतिका कारण देशको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको बताउनु भएको छ। यसअघि विमानस्थलबाट धुलो उडिरहेको र मानिसहरू भाग्दै गरेका दृश्यहरू सार्वजनिक भएका थिए। भूकम्पका कारण ठूलो जनधनको क्षति भएको आशंका गरिएको छ। भूकम्प आएको दिन भेनेजुएलामा राष्ट्रिय बिदा थियो। बिदा भएका कारण अधिकांश मानिसहरू घरमै रहेका हुन सक्ने अनुमान गरिएको छ। भूकम्पका कारण बिजुली र इन्टरनेट प्रभावित भएको अधिकारीहरूले बताएका छन्। भेनेजुएलामा आएको भूकम्पको झट्का छिमेकी देश कोलम्बियाको राजधानीसम्म पनि महसुस भएको बताइएको छ। यसैबीच अमेरिका र दक्षिण अमेरिकी राष्ट्रहरूले भेनेजुएलाका लागि राहत सामग्री र उद्धार टोली खटाउने जनाएका छन्। र अब खेल समाचार। विश्वकप फुटबल अन्तर्गत गैराती र आज बिहान भएका समूह चरणका खेलहरूमा समूह सी अन्तर्गत पहिलो खेलमा ब्राजिलले स्कटल्याण्डमाथि 3-0 सहज जित निकालेको छ। सोही समूहको अर्को खेलमा मोरक्कोले हाइटीलाई 4-2 गोल अन्तरले पराजित गरेको छ। समूह बी अन्तर्गतको खेलमा बोस्निया हर्जगोभिनाले कतारलाई 3-1 हराएको छ। यस्तै अर्को खेलमा स्विजरल्याण्डले क्यानेडामाथि 2-1 जित निकाल्न सफल भएको छ। त्यसै गरी आज बिहान भएको समूह ए को खेलमा दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई 1-0 गोल अन्तरले पराजित गरेको छ भने आजै बिहान भएको सोही समूहको अर्को खेलमा मेक्सिकोले चेक रिपब्लिकलाई 3-0 पराजित गरेको छ। यो सँगै बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: अहिले सुन्दै हुनुहुन्थ्यो बिहान 11 बजेको समाचार। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। रेडियो नेपालको दिउँसोको सेवामा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र पराग पोखरेल, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ र म विमला राई। अब प्रस्तुत गर्दैछौँ आज दिउँसो प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। एकछिनमा यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम सुर सप्तक। सुर सप्तक पछि मध्याह बाह्र बजे समाचार प्रसारण हुनेछ। समाचारपछि कार्यक्रम सेरो फेरो सुन्नुहुनेछ करिब 1 बजेसम्म। 1 बजे समाचार सुन्नुहुनेछ। 1 बजेको समाचारपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण हुनेछ। कृषि कार्यक्रमको पुनः प्रसारणपछि यहाँहरूले लागु औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा परिसम्वाद कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। 2 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार र 5:15 बजेदेखि 5:45 बजेसम्म शैक्षिक कार्यक्रम विषयगत पाठको पुनः प्रसारण सुन्नुहुनेछ। अब प्रस्तुत छ कार्यक्रम सुर सप्तक।

0: नमस्कार नमस्कार नमस्कार सम्पूर्ण आदरणीय श्रोता अनि रेडियो नेपालको युट्युब च्यानल हेर्नुभएका दर्शकमा सुर सप्त कार्यक्रमबाट म दिवाकर शर्मा यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रत्येक बिहिबार 11 बजेको समाचारपछि यहाँले सुन्दै आउनुभयो कार्यक्रम सुर सप्त लिएर आज फेरि पनि यहाँहरू माझमा हामी आइपुगेका छौँ। यो रेडियो नेपालको भव्य अनि सभ्य रेडियो स्टुडियोमा हामी छौँ। हाम्रा वाद्यवादक साथीहरू प्राविधिक साथीहरूको साथमा हामी उपस्थित भएका छौँ। आज पनि सुर सप्त कार्यक्रमलाई गीत सङ्गीतको यो तरङ्गबाट गीत सङ्गीतको यो ध्वनिबाट यहाँहरूलाई मिठा मिठा गीत सङ्गीतबाट मनोरञ्जन दिने प्रयत्नले हामी यहाँ उपस्थित भएका छौँ। सर्वप्रथम म हाम्रा वाद्यवादक साथीहरूको थोरै परिचय दिन चाहन्छु। आज हाम्रा वाद्यवादक साथीहरूमा मैले देखिरहेको छेउबाट इफेक्टमा खड्ग गरबुजा हुनुहुन्छ, रिदम तबलामा हुनुहुन्छ सुनिल बरदेवा, यसै गरी हार्मोनियममा हरिशङ्कर चौधरी, बाँसुरीमा डाक्टर निरञ्जन भण्डारी, किबोर्डमा नुच्छेम अर्जन, गिटारमा दीपक सुनाम, यसै गरी सारङ्गीमा खड्ग गान्धारी हुनुहुन्छ भनेदेखि, प्रविधि संयोजनतर्फ मोहन रायमाजी हुनुहुन्छ भनेदेखि, यो आजको कार्यक्रमलाई हाम्रो भिडियो मार्फत युट्युब च्यानलको लागि प्रसारण गर्नको लागि क्यामेरा पर्सन हुनुहुन्छ मिलन ढुङ्गाना, सबैबाट हामी यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। हजुर, यी त भयौँ हामी सबै यहाँ उपस्थित भएका व्यक्तित्वहरू। तर आज हाम्रो सुर सप्त कार्यक्रममा नेपाली गीत सङ्गीतका सुप्रसिद्ध गायक हामीले आज निम्त्याएका छौँ, जो हुनुहुन्छ आनन्द कार्की। हजुर, नेपाली गीत सङ्गीतमा सुगम सङ्गीतमा आनन्द कार्कीको ठुलो योगदान छ। 4 दशकभन्दा बढी समयदेखि उहाँ नेपाली गीत सङ्गीतमा आबद्ध भएर नेपाली आधुनिक गीत, गजल, भजन, स्वदेश गान लगायत हिन्दी गीत समेत उहाँले गाइसक्नु भएको छ। प्रत्येक श्रोताको दर्शक मनमा उहाँ बस्न सफल भइसक्नु भएको छ। हो रे, उहाँको म परिचय दिन चाहन्छु। पिता विष्णुबहादुर कार्की, माता विष्णुमाया कार्कीको कोखबाट उहाँ सोलुखुम्बुमा जन्मिनु भएको थियो। पूर्व सोलुखुम्बुमा जन्मिनुभयो, तर उहाँको बाल्यकाल भने भारतको लखनऊमा बितेको थियो। बुवाको जागिरको सिलसिलामा, कामको सिलसिलामा बुवा भारत गइसकेपछि बालक आनन्द कार्की पनि उहीँ लाग्नुभयो। उहाँ भारतमा बसेर, लखनऊमा बसेर उहाँले सङ्गीतको शिक्षा लिनुभयो, सङ्गीतबारे केही अध्ययन गर्नुभयो। त्यसपछि उहाँलाई कता कता फेरि आफ्नै जन्मथलो नेपालमा जौँ जौँ लागेर उहाँ 2041 सालमा नेपाल फर्किनुभयो। विशेष गरेर भन्नुपर्दाखेरि काठमाडौँलाई उहाँले कर्मथलो मानेर गीत सङ्गीतमा आबद्ध हुनुभएको। उहाँको पछाडि कोही थिएन, उहाँ एक्लै सङ्घर्ष गर्दा गर्दै अहिलेको अवस्थामा उहाँ आइपुग्नु भएको हो। सुरुका दिनमा भन्नुपर्दाखेरि त्यो बेलाको एभरेस्ट सेराटन भन्थ्यौँ, त्यो होटेलमा उहाँले गजल गायन सुरु गर्नुभयो। पहिले नै उहाँले त्यो ठाउँबाट आफ्नो साङ्गीतिक यात्रा सुरु गर्नुभयो। त्यो बेलामा आनन्द कार्कीले गजल गाउने भनेपछि एभरेस्ट होटेलमा मान्छेहरूको घुइँचो लाग्ने गर्थ्यो। अघि नै मैले भनिसकेँ, 4 दशकभन्दा बढी लामो समयदेखि नै उहाँले गाइरहनु भएको छ, सक्रिय हुनुहुन्छ, अहिले पनि त्यत्तिकै सक्रिय हुनुहुन्छ। देश विदेशमा गएर नेपाली गीतहरू गाइरहनु भएको छ। नेपाली श्रोता हुनु अथवा विदेशी श्रोताहरू भनौँ, दर्शक भनौँ, उहाँको बिचमा गएर उहाँले नेपाली गीतलाई भनौँ फैलाइरहनु भएको छ। उहाँका चर्चित गीतहरू तिम्रो पनि मुटु नै भए भन्ने गीत छ, त्यसको साथसाथै यी हल्लाहरू हुन् तिमीले सुनेका, लाग्छ मन हेरिरहँ, जनम जनम जिउँलासँगै, यस्तै असङ्ख्य नेपाली चलचित्रका गीतहरू पनि त्यत्तिकै राम्रा गीतहरू छन्। र राष्ट्रपति ज्यूबाट उहाँले जनसेवा श्री पुरस्कार प्राप्त गर्नुभएको छ। यसका साथसाथै चलचित्र क्षेत्रबाट, आधुनिक सङ्गीतको क्षेत्रबाट पनि थुप्रै मान सम्मान र पुरस्कार प्राप्त गरिसक्नु भएको छ। हालसम्म 5,000 भन्दा बढी गीत उहाँले रेकर्ड गरिसक्नु भएको छ। उहाँका आधिकारिक गीतहरू छन्, उहाँका प्रत्येक गीतहरू चर्चित छन्, चर्चामा छन्, र अहिले पनि त्यत्तिकै व्यस्त हुनुहुन्छ। अहिले नयाँ गायक गायिकासँग भनौँ, नयाँ कलाकारसँग उहाँ आबद्ध हुनुहुन्छ। त्यसले गर्दाखेरि आज हाम्रो यो सुर सप्त कार्यक्रममा हाम्रा सुप्रसिद्ध गायक आनन्द कार्कीज्यूलाई यहाँ निम्त्याउनु पाउँदा मलाई धेरै खुसी लागेको छ, र हाम्रो टिमलाई पनि खुसी लागेको छ। सर्वप्रथम म उहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। आनन्द सर नमस्कार सर, स्वागत छ यहाँलाई।
1: थ्याङ्क यू, धन्यवाद।
0: भनेपछि यति व्यस्त हुनुहुन्छ निरन्तर रूपमा, होइन, 41 सालदेखिको निरन्तर गाउँदै आउनु भएको छ। हामी 83 सालमा छौँ, 4 दशकभन्दा बढी भइसकेको छ गाउन थाल्नुभएको। आज पनि व्यस्त समय दिएर हामी यहाँ स्टुडियोमा आइदिनु भयो, हामीलाई खुसी लागेको छ। यो स्टुडियो तपाईँले देख्नुभयो होला, तपाईँ स्टुडियो धेरै गीत गाउनु भएको छ,
1: धेरै
0: गीत गाउनु भएको छ, र आज स्टुडियोमा उपस्थित भएर हामी आज लाइभमा छौँ, प्रत्यक्ष गाउने तयारीमा लागेका छौँ, वाद्यवादक साथी हुनुहुन्छ, कस्तो फिल भएको छ अहिले?
1: एकदमै, किनभने यो त मेरो घर हो।
0: हजुर,
1: मेरो आवाजलाई चिनेको आवाज जन्मेको यही थलो हो, यही स्टुडियोमा चाहिँ सुरुवात
0: हजुर
1: ती दिनमा
0: हजुर
1: गीत गाउने अवसर प्राप्त भएको थियो र त्यो दिनदेखि आजसम्म गाइ नै रहेको छु। यो चाहिँ अब यो ठाउँको आशीर्वाद हुनुहुन्न, यहाँका जति पनि सङ्गीतकार हुनुहुन्थ्यो या वाद्य वादन हुनुहुन्थ्यो उहाँहरूको सबैको सहयोग साथ आशीर्वादले नै यो ठाउँमा फेरि आउन पाउँदा अत्यन्तै
0: खुसी लागेको छ,
1: खुसी छु।
0: पक्कै पनि कलाकारको यो एउटा भनौँ हामी भन्छौँ कर्म गर्ने थलो हो जहाँसम्म एउटा भनौँ रेडियो नेपाल भन्नुहोस् त हामी धेरै हाम्रा स्रष्टाहरूले सम्झिन्छौँ, पुराना स्रष्टाहरूले जसले एउटा नेपाली गीत सङ्गीतमा एउटा मानकको रूपमा जुन किसिमले काम गरेर जानु भएको छ त्यो अवस्था हेर्दाखेरि तपाईँ जस्तो व्यक्तित्वलाई आज हामीले स्टुडियोमा बोलाएका छौँ र तपाईँ गाएका ती चर्चित गीतहरू मिठा गीतहरू सुन्ने आज हामी तयारीमा लागिरहेका छौँ होइन। अब हामी कुराकानी गर्दै जान्छौँ बिचमा कार्यक्रममा पनि, तर सर्वप्रथम यहाँ आइसकेपछि हामीले कुराकानी भन्दा पनि यहाँका मिठा मिठा गीत सुन्ने सबैलाई आतुर पनि भइरहेको छ होइन। त्यसले गर्दाखेरि तपाईँका धेरै चर्चित गीतहरू छन्, त्यसमध्ये यी हल्लाहरू हुन् जुन गीत छ
1: हजुर,
0: यो गीत धेरै नै व्यापक रूपमा यो चर्चित बन्यो, कसैको भनौँ आफ्नो जीवन पनि घटना घटे गीतको बारेमा भन्दा कथा कसैले भन्थे होला नि होइन, गर्थे यी कुरा भन्दाखेरि त्यो गीतको जस्तो यहाँले भने जस्तो यो हाम्रो कृष्ण बराल सरले डाक्टर कृष्ण बराल सरले लेख्नुभएको थियो आदरणीय हाम्रो दिपकजङ
1: हजुर
0: उहाँको सङ्गीत थियो गीत भनेपछि हामी गीतको बारेमा फेरि यसको चर्चा फिडब्याक यसको के छ यो के आयो भन्ने कुरा हामी गर्नेछौँ। सर्वप्रथम हामी गीतबाट नै आज कार्यक्रम सुरु गरौँ ग्यारे।

0: धन्यवाद धन्यवाद धेरै मिठो गीत धेरै मिठो गीत अति सुन्दर र धेरै मिठो गीत
1: धन्यवाद
0: यी हल्लाहरू हुन् तिमीले सुनेका कसैसँग मैले मुटु साट्या छैन आदरणीय डाक्टर कृष्णहरि बरालज्यूलाई पनि हामी सम्झिन चाहन्छौँ
1: हजुर
0: गीत लेख्नुभयो र आदरणीय हाम्रा सङ्गीतज्ञ दीपक जङ्गमज्यूलाई पनि म सम्झिन चाहन्छु यति राम्रो सङ्गीत दिनुभयो र यो गीत कति सालमा रेकर्ड भएको थाहा हुन्छ सर
1: यो गीत चाहिँ
0: पचासतिर हजुर पचासतिर अनि कहाँ गऱ्यो यो रेकर्ड
1: यो रेकर्डिङ चाहिँ भर्खर नयाँ प्राइभेट एउटा स्टुडियो खुलेको थियो
0: हजुर
1: सिम्फोनिक भन्ने
0: सिम्फोनिक हजुर हजुर
1: त्यसमा चाहिँ हामी चाहिँ त्यो त्यति बेला त्यो कालो चक्का डिभी के भन्थ्यो क्यास क्यासेट
0: क्यासेटमा
1: त्यो मास्टर क्यासेट हामी
0: क्रोम
1: राइट राइट बिर्सेँ सरी त्यो क्रोममा चाहिँ त्यो हामीले चाहिँ प्रयोग गरेको र त्यसमा केही भोइसलाई चाहिँ त्योभन्दा अगाडि चाहिँ लाइभ नै हामी गाउनु पर्थ्यो यहीँ आएर रेडियो नेपालमा त्यति बेला चाहिँ त्यो क्रोम क्यासेटमा चाहिँ म्युजिक ट्र्याक बनाएर अनि त्यसपछि भोकल गरिएको त्यहाँको सुरुवात
0: हजुर भनेपछि यो गीत सुरुमा हेर्नुभयो होला
1: र त्यति बेला चाहिँ वान टेक ओके गर्नु पर्थ्यो हजुर त्यो कट हुँदैन थियो अहिलेको जस्तो
0: फुल ट्र्याकमा हजुर भनेपछि यो गीत प्राप्त जस्तो किशोर प्रधान दाईले दिनुभयो कि अथवा तपाईँ माग्नुभयो कि यो गीतको जुर्नु कसरी जुर्यो भन्छौँ
1: जुर्यो चाहिँ कस्तो भने कि त्योभन्दा पहिले चाहिँ म नेपालमा गजलहरू अलि बढी मान्छे सुन्ने गर्थे
0: हजुर
1: भारतीय गजल गायकहरू पाकिस्तानका गजल गायकहरू उहाँहरूले आएर यहाँ कार्यक्रम गर्नुहुन्थ्यो अनि त्यो सिलसिलामा म पनि यहाँ भएको बखतमा चाहिँ म चाहिँ हिन्दी गजलहरू यसो फटफुट गाउँथेँ होटलहरूमा सो टेलिभिजनको सुरुवात पनि 2042 सालमै भएको हो र त्यति बेला चाहिँ टेलिभिजनका चाहिँ त्यहाँको चाहिँ निरसाजी
0: हजुर हजुर
1: महाप्रबन्धक हुनुहुन्थ्यो उहाँले मेरो गायन सुनेर हेरेर उहाँले चाहिँ टेलिभिजनमा एउटा लाइभ नेपाली गजलहरू तयार गरेर गाउनु भन्थे
0: ए हजुर
1: र मैले केही गजलहरू तयार गरेर गाउँथेँ तर मेरो मनमा के थियो म त प्लेब्याक पनि गाउने मान्छे हो किनभने त्यति भारतमा चाहिँ किशोर कुमारहरूको उहाँहरूको गीतहरू थुप्रो गाउँथेँ अनि यहाँ आएपछि अनि दीपक जङ्गम सरलाई चाहिँ मैले रिक्वेस्ट गरेँ कि केही अलिकति फरक खालको गीतहरू गरौँ त्योभन्दा पहिले उहाँका दुई चारवटा गजलहरू गाएको थिएँ तर केही फरक गरौँ भन्दाखेरिमा चाहिँ उहाँले यस्तो गीत छ भनेर सुनाउनु भयो लाइट राम्रो गीत लाग्यो मलाई अनि यो गीत मैले गाउन पाउँछु त भन्दाखेरि उहाँले चाहिँ कृष्णहरि बराल सरलाई सोध्नुपर्छ पर्मिसन लिनुपर्छ
0: भन्नुभयो
1: सो उहाँले उहाँलाई फोन गरेर सोध्नुभयो अनि उहाँले कृष्णहरि बराल सरले भन्नुभयो आनन्द कार्की भन्ने बित्तिकै मैले नाम सुनेको छ राम्रो गाउनुहुन्छ उहाँलाई दिनुहोस् भनेपछि हामीले यो यसको चाहिँ एरेन्जर चाहिँ हाम्रो अमूल कार्की उहाँलाई बोलाएर यो गीतलाई सुनाएर उहाँले चाहिँ यो तर थाहा थिएन मलाई यसरी चाहिँ पपुलर हुन्छ भनेर सोच थिएन गाउन मात्रै मन थियो गाएँ होइन दोस्रो गीत सबैले मन पराएको गीत लाग्छ म नहेरेर एक नाच तिमीलाई जीवनभरि माया गरौँ
0: यसरी तिमीलाई कति मिठो गीत छ यो गीत साह्रै मिठो गीत यो गीत चाहिँ शक्ति बल्लभ दाईको सङ्गीत थियो
1: हजुर हजुर उहाँको र
0: ध्रुव रत्न तुलाधरको रचना थियो अब हामी दोस्रो गीत राख्दैछौँ लाग्छ मन हेरौँ पक्की गीत सुनिरहौँ जस्तो लाग्छ हामीलाई हेरिरहँ त बेग्लै कुरा हो ठिक छ

0: साह्रै मिठो कृष्णको मिठो गीत.
1: थ्याङ्क यू.
0: धन्यवाद छ. मिठो गीत यहाँले जुन गाउनुभयो, यहाँका जति गाउँदै गए ती गीत चर्चित हुँदै गए.
1: हजुर.
0: लाग्छ मन हेरिरहँ एकनाश तिमीलाई जीवनभर माया गरौँ यसरी नै तिमीलाई.
1: हजुर.
0: माया गर्नेको सङ्ख्या त बढ्दै गयो नि त. तपाईँ
1: बढ्दै गयो
0: है, माया गर्ने सङ्ख्या बढ्दै गयो. यति मिठो गीत गाउने अवसर प्राप्त गर्नुभयो यहाँले. अब यहाँ हामी आजको यो सुर सप्त कार्यक्रमबाट गीतकार ध्रुवरत्न तुलाधरज्यूलाई पनि सम्झिन चाहन्छौँ. आदरणीय हाम्रा सङ्गीतज्ञ शक्ति बल्लभज्यूलाई पनि सम्झिन चाहन्छौँ, जसले मिठा सङ्गीत दिनुभयो, जसले मिठो गीत रचना गर्नुभयो.
1: हजुर.
0: अब यो क्रम त चलिरहेको छ, मिठा गीतहरू गाइरहनु भएको छ, श्रोताको मन अहिले पनि जितिरहनु भएको छ. विशेष गरेर अलिक व्यस्त हुन्छ तपाईँ, विदेशमा त्यत्तिकै कार्यक्रम हुन्छ.
1: हजुर.
0: होइन, स्वदेशमा त्यत्तिकै कार्यक्रम हुन्छ.
1: हजुर.
0: यो समयलाई मिलाउने कुरा, गलालाई मिलाउने कुरा कसरी गर्नु भएको छ यहाँले?
1: हजुर, अब त्यही हो, अब सधैँ त्यो सङ्गीतसित जोडिरह हुन्छु रात दिनै.
0: हजुर.
1: त्यस कारणले अब अलि यसमा डिसिप्लिन पनि चाहिन्छ धेरै कुराहरू.
0: हजुर.
1: अब गायक मान्छेलाई अलि राम्रो गरी रेस्ट पनि चाहिन्छ, सुत्नु पनि पर्यो 7-8 घन्टा, त्यसपछि रियाज गर्नु पर्यो, अनि खानपिनमा पनि ध्यान दिनु पर्यो, होइन, हरेक समय रेडी भएर बस्नु पर्यो. कुनै बेला पनि कहीँबाट कसैले सम्झ्यो भने त्यहाँ पुग्दाखेरिमा गीतका कुराहरू हुन्छन्, गाउन सक्नु पर्यो.
0: हजुर.
1: होइन,
0: भनेपछि अहिले हेर्दाखेरि जीवनमा धेरै गरियो, धेरै भयो, होइन, तपाईँको गीत छ, तपाईँको जीवन धेरै खोला तर्न बाँकी छ.
1: हजुर.
0: गीत गाउनु भएको छ यहाँले, धेरै सङ्घर्ष गर्दै आउनुभयो. र अहिले हेर्दाखेरि के लाग्छ, मैले जे गरेँ ठिक गरेँ, गुआमाको सपना अर्कै थियो कि, अथवा आफूले गरेको कुरा अर्कै थियो कि, त्यसमा केही भयो केही जस्तो लाग्छ?
1: अब यस्तो थियो, अब यो सङ्गीतको भविष्य केही छैन भन्ने थियो नि त. मान्छेले सङ्गीतमा लाएर केही गर्न सक्दैन भन्ने त्यो पहिलेको मान्छेहरूको सोच त्यस्तै थियो नि त. आमा बुवाले चाहिँ डक्टर भए हुन्थ्यो, या इन्जिनियर भए हुन्थ्यो, या आर्मीमा गए हुन्थ्यो, या पुलिसमा गए हुन्थ्यो, या यस्तो सोच थियो नि त उहाँहरूको, होइन,
0: पद प्रतिष्ठाको कुरा थियो.
1: हजुर. तर एक जुन अब भन्छ नि एउटा गड गिफ्ट भगवान्को, होइन, र हाम्रो जुन सर्कल सङ्गत,
0: हजुर,
1: त्यसैले हामीलाई अगाडि बढाउँदै लान्छ नि त. र मेरो चाहना के छ त,
0: हजुर,
1: त्यसमा पनि डिपेन्ड हो, होइन. मेरो प्यासन नै अब सङ्गीत गायन भएपछि म त्यसैलाई नै फोकस मैले गरेँ, तर त्यसबाटै मलाई सक्सेस पनि पाउँदै गएँ नि त म, त्यो पनि अर्को कुरा हो. र सबैले जहाँ गाउँदा पनि जहाँ जाँदा पनि सबैले सम्मान रेस्पेक्ट इज्जत र मान मर्यादा गरिसकेपछि मेरो पनि कर्तव्य हो कि मैले पनि यो सङ्गीतलाई त्यही रिस्पेक्ट
0: गर्नु पर्यो,
1: होइन. त्यसपछि मैले चाहिँ अब त्यही हिसाबले चाहिँ कुनै ठाउँमा जाँदाखेरिमा पहिले बाबु के गर्नुहुन्छ भन्दा म गीत गाउँछु भन्नु, एक गीत गाउनुहुन्छ, काम चाहिँ के गर्नुहुन्छ भनेर
0: सोध्नुहुन्छ.
1: अनि होइन म गाउने, ए गाएर पुग्छ र भन्नुहुन्थ्यो, र पुगिरहेछ मलाई. उहाँले जति कमाउनु हुन्थ्यो महिनामा तलब, त्योभन्दा डबल मै कमाइरह हुन्थे, सङ्गीतले त्यति दिएको थियो मलाई. तर विश्वास हुनु
0: पर्यो,
1: यो दशकौँ पनि जान सक्छ, त्यसपछि आजको आजै पनि आउन सक्छ मौका, 10 वर्षपछि पनि आउँछ, 20 वर्षपछि पनि आउन सक्छ. त्यो परीक्षा हो, त्यो चाहिँ आफूले त्यसलाई चाहिँ विश्वास गर्नु पर्यो. जस्तो भगवान्को दर्शन गर्न जाँदाखेरिमा कसै पछाडि उभिएर उनको पनि नम्बर त आउँछ नि त, होइन, को हतारमा जान्छ हतारमै फर्किन्छ हो, तर जो
0: लाइन बस्छ, जो
1: लाइन, त्यसले लागि त्यो चाहिँ आफूमा चाहिँ भगवान्प्रति विश्वास हुनु पर्यो भने चाहिँ सङ्गीतप्रति मलाई विश्वास छ.
0: हजुर. निश्चित रूपमा तपाईँले भने जस्तै पक्कै पनि नेपाली सङ्गीतमा यतिखेर यी कुराहरूको आवश्यकता छ, जहाँ तपाईँले भन्नुभएको छ, धैर्यता चाहियो, साधना चाहियो, लगाव चाहियो, सम्पूर्ण कुरा चाहिन्छ, तब मात्र सङ्गीतमा लागेपछि आफू सफल भइन्छ. तत्काल सफल अहिले मान्छेले चाहिरहेका छन्. यी कुराहरूलाई छोडेर हामी चाहिँ अहिले फेरि पनि किसिमले तपाईँले अहिलेको कुरा गर्दाखेरि पुस्तालाई पनि आवश्यक छ,
1: आवश्यक छ,
0: एकदम राम्रो कुरा गरिदिनु.
1: जस्तो मैले कुरा गरेँ, जस्तो अब छिमेकी देशको कुरा गर्दाखेरिमा चाहिँ त्यहाँ चाहिँ किन चाहिँ त्यस्ता विद्वानहरू जन्मे त, जसले चाहिँ एउटा राग गायो भने आगो पार्ने, एउटा राग गायो भने पानी पारिदिने, होइन, त्यो हाम्रो देशमा चाहिँ किन नभएको? किनभने कि हामी कहाँ देशमा चाहिँ अलि हतार छ के, चाँडै पाइहालोस् चाँडै हरेक कुरा पाइहाल्यो, त्यो चाँडै चाँडोले गर्दाखेरिमा चाहिँ हामीले नपाउन सकेको कारण पनि यही हो,
0: एकदम राम्रो
1: र फ्रस्ट्रेसनमा हामी जान्छौँ होइन।
0: एकदम सान्दर्भिक कुरा यतिखेर चलिरहेको छ, हामी सुशब्द कार्यक्रम छौँ। आज हामी नेपाली सङ्गीतका सुप्रसिद्ध गायक आनन्द कार्की हुनुहुन्छ हाम्रो साथमा, जसले चार दशकभन्दा बढी समयदेखि नेपाली गीत सङ्गीतमा राज गर्नुभएको छ, मिठा गीत गाउनु भएको छ, श्रोताको दर्शकको मन जित्नु भएको छ। अब फेरि पनि एउटा हामी गीत सुन्ने तयारीमा लागिरहेका छौँ। अबको गीत धेरै गीत आधुनिक पनि सुन्यो, चलचित्र गीत पनि त्यतिकै मिठा गाउनु भएको छ यहाँले
1: हजुर।
0: आज अब फेरि चलचित्रतर्फ लाग्ने हो कि क्या?
1: चलचित्र गाउनु,
0: चलचित्र गीत गाउनु है। हामी विशेष गरी नेपाली गीत सङ्गीतमा जो गायकलाई हामी चिन्छौँ चलचित्रको गीतभन्दा पनि आधुनिक गीतबाट चिन्ने गर्छौँ, विशेष गरी त्यो पहिचान बनाउँछन् मान्छेले। हिन्दीमा हिन्दी फिल्मका गीतबाट चाहिँ गायक गायिकाले पहिचान बनाउँथ्यो भनेदेखि नेपालमा पहिल्यै उहाँले आधुनिकमा गीत गाएर मिठा गीत गाएर आफ्नो पहिचान बनाइसक्नु भएको थियो। त्यसबिचमा उहाँले थुप्रै चलचित्र गीत पनि गाउनु हो, केही मिठा गीतहरू हामी सुन्न बाँकी छ
1: हजुर। अब मलाई लाग्छ सबैले मन पराएको गीतै गाउनु पर्यो,
0: गाउनु पर्यो
1: होइन, सुनिरहेको गीत जनम जनम जिउला
0: सँगै
1: भागेर बर पिपल र शम्भुजित बास्कोटाज्यूको सङ्गीत
0: हजुर। लक्ष्मीनाथ शर्मा हुनुहुन्छ, हामी चलचित्रका निर्देशकको रूपमा पनि चिन्छौँ
1: हजुर। बर पिपल चलचित्रको यो गीत हो, श्रीकृष्ण श्रेष्ठजीको सम्झना पनि हुन्छ यो गीतले,
0: एकदम राम्रो
1: उहाँलाई

0: थ्याङ्क यू.
1: चलचित्र
0: बरपिपुलबाट
1: सङ्गीतकार सम्बन्धित बासकुटर हुनुहुन्थ्यो, लक्ष्मीनाथ शर्माले रचना गर्नुभएको गीत थियो यो, र युगल गीत थियो, यसमा साथ दिने हुन्थ्यो
0: सुनिता सुब्बाजीले.
1: धेरै धेरै हामी सम्झिन चाहन्छौँ. आज सुशब्द कार्यक्रमबाट यति मिठा मिठा गीतहरू छन्, आज मिठा मिठा गीत सङ्गीतहरू हामी सुनिरहेका छौँ सुशब्द कार्यक्रममा. आउनु सर, जस्तो एउटा म तपाईँलाई कहिले काहीँ देख्छु सम्झिन्छु, सबैजनाले भन्छन् पनि, एउटा भाग्यमानी कलाकार गायक हुन्छ तपाईँ.
0: हजुर,
1: त्यो बेलादेखिको अहिलेसम्म पुराना सङ्गीतकार गीतकार गायिकासँग भनौँ होइन, त्यसपछि अहिलेको नयाँ पुस्तासँग पनि तपाईँ जोडिँदै आउनु भएको छ.
0: हजुर,
1: होइन, नयाँ सबै गाउनु भएको छ, नयाँ गायिकाहरूसँग गाउनु भएको छ, नयाँ गीतकारको पनि गाइरहनु भएको छ. यो हेर्दाखेरि कस्तो लाग्छ, अहिले पुरानोको कुरा र नयाँको कुरामा के भिन्नता, फरक अथवा केही छैन के जस्तो लाग्छ?
0: अब भिन्नता त धेरै भिन्नता छ, सङ्गीत नै चेन्ज भएर आइसकेको छ, होइन, गायन स्टाइल नै चेन्ज भएको छ, सोचाइ नै फरक भइसकेको छ मान्छेको, होइन. तर पनि म एउटा सङ्गीतको विद्यार्थी भएको कारणले सधैँ नयाँ चिज प्रयोग गर्न मन लाग्छ मलाई, नयाँ सङ्गीत, नयाँ गीतहरू, फरक खालका गीतहरू नै गाउन मन लाग्छ. त्यस कारणले पनि म त्यो टेस्टसित चाहिँ र समयसित चाहिँ हिँडिरहेको छु, अपडेट गरिरहेको छु आफूलाई.
1: त्यो अपडेटको कुराकानी गर्दाखेरि तपाईँले आफैले पनि युट्युब च्यानल चलाउनु भएको छ,
0: हजुर हजुर,
1: मिठा गीतहरू हाल्नुहुन्छ त्यसमा, धेरै भ्युजहरू पनि गइरहेको छ, एकदम राम्रो, त्यसको तपाईँलाई फिडब्याक पनि राम्रो आइरहेको छ. अहिले हेर्दाखेरि बिस्तारै यो एआईको प्रयोग बढी मात्रामा सङ्गीततर्फ, गीतकारतर्फ प्रयोग हुँदै गइरहेको छ, र एआईलाई बढी मान्छेले भनौँ स्रष्टाहरूले पनि पछ्याउँदै गइरहेका छन्. भोलि अब गायक हेर्दाखेरि त्यो गायक पनि त्यहाँ उपस्थित गराइदिएर चाहिँ एआईले गाउँदै आइरहेको छ, होइन, त्यसमा पनि अब हिन्दी टोन छ, कति गीतलाई बिगारेको हामी पाउँछौँ सुन्दाखेरि, यसमा के भन्नुहुन्छ?
0: अब यो त अब खास मैले भन्दाखेरिमा त यो त एकदमै हाम्रो सङ्गीतको लागि त नराम्रो कुरा हो, होइन, किनभने गीतै बिगारेर गाउने, सङ्गीतै बिगारेर गाउने, जे पाए त्यही गाउने, जे पाए त्यही गरेर, होइन, क्षणिक
1: हो,
0: फास्ट फुड जस्तै हो हाम्रो, होइन, एकछिन खाँदा टेस्टी हुन्छ तर त्यसले चाहिँ शरीरलाई हानि गर्छ भने जस्तै, आया के भन्छ, आयो गयो, होइन, त्यो किसिमको त्यो एकदम लामो समयसम्म नटिकिरहने यी सबै कुराहरू हुन् जुन देखिरहनु भएको छ. किनभने मान्छेले जहिले पनि हरेक हाम्रो मुड एउटै त हुँदैन नि त, बिहानको मुड अर्कै हुन्छ, दिउँसोको मुड अर्कै हुन्छ, बेलुका रातिको मुड अर्कै हुन्छ, त्यस्तै गीत सङ्गीतमा पनि हरेक समयमा त्यही एआई मात्रै सुन्ने त कुरा हुँदैन, र त्यो क्षणिक हो. अहिलेको 5 मिनटमै गीत बनाइदिने, उसले 5 सेकेन्डमै शब्दहरू पनि लेखिदिने, गीत पनि गाइदिने. अब त्यो एउटा कार्यक्रममा एकजनाले गीत बजायो, तर हामीलाई त थाहा हुन्छ यो एआईले भने उसले चाहिँ मेरो गीत भएको छ भनेर, यस्तो राम्रो गाएको छ भनेर सुनाए कि, तर मैले उसलाई त्यहीँ भने, होइन, गीतकारको त नाम लिनुभयो, सङ्गीतकार र गायकको नाम पनि लिनुहोस् न भने कि, त्यो त छैन,
1: गायक एआई सङ्गीतकार आई मात्रै भयो
0: भनेपछि ओरिजिनल ओरिजिनलै हुन्छ, डुप्लिकेट डुप्लिकेटै हुन्छ, त्यस कारण त्यतातिर लाग्नु हुँदैन.
1: हुँदैन, अहिलेको यो प्रविधिले केही कुरा ल्याइरहेको पनि छ.
0: हजुर, त्यो एउटा भन्छ नि, कहिले काहीँ यसो खाना खाँदाखेरिमा हल्का केही यसो चटनीको काम गरेछ उसले, हल्का मिठास जस्तो लाग्छ, त्यो 10-12 चोटि सुनेपछि फेरि त्यो बोर लाग्छ, त्यसको फिलिङ्स नै छैन
1: पक्कै पनि. यसलाई हामीले अब सबैजनाले यसलाई सही रूपमा कसरी लान सक्छौँ, कसरी जिम्मेवारी,
0: जुन अहिले जस्तो अहिले मैले सपोज अहिले म गीत गाइरहेको छु यहाँ, र यति वादकहरू हुनुहुन्छ, होइन, उहाँहरूको भाइब्स नै एउटा पोजिटिभ भाइब्स छ नि त, सबैको मनमा मैले राम्रो गरौँ, उहाँले मैले पनि राम्रो बजाउनु, उहाँले पनि मैले, यो सबै हामी सबैको टिमवर्क भएर त्यो गीत त्यत्तिकै राम्रो बन्छ, र श्रोतालाई पनि त्यो राम्रो लाग्छ, र उनीहरूले मनमा बसाउँछन्. अब म एक्लो मात्रै गाएँ भने त्यो छिर्दैन कि. हाम्रो नेपालका गीतहरू, पहिलेका गीतहरू त्यही त थिए, हाम्रो यसरी नै बसेर हामी रेकर्डिङ गर्थ्यौँ, कति कुराहरूलाई हामीले फेरि सुधार्थ्यौँ, फेरि गाउँथ्यौँ, त्यसले गर्दा राम्रो आउँथ्यो.
1: एक अर्कामा हामी भाइचारा पनि थियो, सम्बन्ध पनि त्यो अनुसार हुन्थ्यो, सबैमा त्यो प्रतिको लगाव थियो, होइन, सबैजनाले सङ्गीतमा मैले यो गर्नुपर्छ भने त मेरो दायित्व सबैको आफआफ्नो थियो, होइन, त्यसले गर्दाखेरि राम्रो चिज निकालौँ भने सबैको त्यो हुन्थ्यो. अब हामी कुराकानी त गरिरहेका छौँ, गीत पनि सुनिरहेका छौँ, सारा मिठा मिठा गीतहरू सुनिरहेका छौँ। अब फेरि एउटा गीत चाहिँ सुन्नै पर्छ, अझै पनि अब एक दुईवटा गीत भ्याएसम्म समय भ्याएसम्म हामी गर्छौँ,

0: धेरै मिठो धेरै मिठा के थियो हामी सुनिरहेका छौँ, भर्खरी सपनामा आइदिन्छु मेरो नजरमा सुम्पिदिन्छु भने, यो जिन्दगी मेरो हजुरमा मिठा गीतहरू छन्। यो गीत यहाँ रचना थियो गणेश साईको अनि सङ्गीत थियो कृति नेपालको। यो गीत मिठा गीतहरू गाइरहनु भएको छ। अब हामीसँग समय पनि धेरै छोटो छ भनेर मलाई प्राविधिक मित्रले पनि यहाँ सङ्केत गरिसक्नु भएको छ है।
1: हजुर,
0: धेरै मिठा गीतहरू अझै छुटेका छन् सुन्नु तपाईँका। अब हामी छुट्टिने बेला पनि हुँदैछ होइन, मिठा गीत सुन्यौँ। अब अहिलेको योजना, धेरै काम गरिरहनु भएको छ तपाईँ नेपाली गीत सङ्गीतमा, अब नेपाली यो भइदियोस् अथवा भनौँ रेडियो नेपाल पनि आउनु भएको छ, यो अवस्था पनि देख्नु भएको छ, बाहिर पनि हाम्रो गीत सङ्गीतको समाज यहाँले देख्नु भएको छ, एउटा व्यवस्थित अथवा यो समाज भइदेखि गीत सङ्गीतमा अझ राम्रो हुन्थ्यो भन्ने तपाईँको इच्छा केही थियो भनेदेखि भन्ने के छ?
1: हजुर, मेरो इच्छा त यही थियो कि एकचोटि फेरि रिभाइभ होस् र यहाँ जुन प्रकारले हामीले आजभन्दा धेरै वर्ष अगाडि सङ्गीतकारहरू म्युजिसियनहरूको भिडभाड देख्थ्यौँ, लाइभ रेकर्डिङहरू हुन्थ्यो, त्यस्तो होस् भन्ने मेरो चाहिँ चाहना छ। र रेडियो नेपाल भन्नेको नामै यही हो नि त, त्यो सङ्गीतको घर हो नि त, यो त सङ्गीत कलाकारहरूको थलो हो होइन, यहाँबाट धेरै कलाकारहरू जन्मे होइन, त्यस कारणले गर्दाखेरि यो चिजलाई अझै व्यवस्थित गरेर कलाकारहरूको एउटा यहाँ चाहिँ जमघट होस् सधैँको लागि, पर्मानेन्ट हुन् पहिले जस्तै, यो मेरो चाहना छ। अब अहिलेको अब अहिले त बालनमय सरकार छ होइन, उहाँहरूले सबै आफ्ना जति पुराना कुराहरूलाई चाहिँ उहाँहरूले एउटा एक संरक्षण गर्नुभएको छ, राम्रो गप गरेर राम्रो गर्नुपर्छ भन्ने भन्नुभएको छ होइन, त्यस कारणले यो रेडियो नेपाललाई पनि एउटा व्यवस्थित र राम्रो र कलाकारहरूको चाहिँ एउटा यो स्थान फेरि बनोस्, यही मेरो
0: एकदमै
1: चाहना छ। राम्रा गीत सङ्गीतहरू यहाँबाट चाहिँ मतलब उत्पादन हुन् होस् र जति पनि रेडियो नेपालमा भएका रेकर्डिङहरू, जति पनि नेपाल रेडियो नेपालको जुन प्रपर्टीका गीतहरू छन् ती पनि फिर्ता हुन् रेडियो नेपालमा, र रेडियो नेपालको चाहिँ आफ्नो युट्युब च्यानलबाट जाओस् भन्न चाहन्छु। मेरा पनि धेरै गीतहरू छन् यहाँ,
0: यहाँका सुझाव र सल्लाहको लागि एकदमै हामी यो मननयोग्य जुन किसिमको कुरा राख्नु भएको त्यसको लागि आभार व्यक्त गर्न चाहन्छु तपाईँप्रति। अब हामी छुट्टिन्छौँ पनि भनौँ, एउटा गीतबाट हामी कार्यक्रम बिदा लिन्छौँ कार्यक्रममा। अब यहाँले जुन किसिमको हाम्रो कार्यक्रममा आइदिनु भयो, आफ्नो व्यस्तताको बावजुद पनि यहाँ आइदिनु भयो र यति मिठा गीत सङ्गीत सुनाइदिनु भयो, र हामी चाहन्छौँ तपाईँलाई धेरै धेरै धन्यवाद त हाम्रो छँदैछ। त्यसको साथसाथै आगामी दिनमा अझै मिठा गीतहरू गाइदिनुहोस्, श्रोता दर्शकको मन जित्न त्यत्तिकै सफल तपाईँ हुनुहुन्छ, अझै सफल भइदिनुहोस् हाम्रो त्यही कामना छ। भौतिक रूपमा आज हामीले कार्यक्रममा बसेर जुन किसिमको सुर शब्द कार्यक्रममा सञ्चालन गऱ्यौँ त्यसको लागि हामी सबै वाद्य वादकको तर्फबाट यहाँ धेरै धेरै धन्यवाद दिन चाहन्छौँ।
1: थ्याङ्क यू।
0: हजुर, अब जहाँ जाँदै कुन चाहिँ गीत हामी राख्न चाहन्छौँ?
1: एउटा गजल गाउँ।
0: हजुर,
1: होइन, जे जे हुन्छ यहाँ पर्दा पछाडि,
0: मिठो गीत,
1: दुखेर कोही रुन्छ यहाँ पर्दा पछाडि।
0: यो पर्दा पछाडिको गीत हामी छोड्न चाहन्छौँ र आजको यो सुर शब्द कार्यक्रमबाट हाम्रा सम्पूर्ण वाद्य वादक साथीहरू, प्राविधिक साथीहरूसँगै यो दिवाकर शर्मालाई पनि बिदा दिनुहोस्। अर्को हप्ता हामी फेरि पनि यो बिहिबार ठिक 11 बजेको समाचारपछि सुसप्त कार्यक्रम लिएर आउनेछौँ। हवस् त, नमस्कार। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रत्येक बिहिबार बिहान 11 बजेको समाचारपछि सुन्न सक्नुहुन्छ कार्यक्रम सुर सप्तक।
1: सरकारले बाल बालिकाका लागि 13 प्रकारका रोग विरुद्ध, गर्भवती महिलाका लागि 2 प्रकारका रोग विरुद्ध र किशोरीहरूका लागि पाठेघर मुखको क्यान्सर विरुद्ध खोप निशुल्क उपलब्ध गराउँदै आएको छ।
2: कहिले र कुन खोप लगाउने त?
1: 15 महिनासम्मका बाल बालिकाले
2: जन्मने बित्तिकै बिसिजी, 6 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी, हेबी हिपको पहिलो मात्रा, 10 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी, हेबी हिपको दोस्रो मात्रा, 14 हप्तामा पोलियोको तेस्रो मात्रा, एफआइपिभी पहिलो मात्रा, डिपिटी हेबी हिपको तेस्रो मात्रा, 9 महिनामा दादुरा रुबेलाको पहिलो मात्रा, एफआइपिभीको दोस्रो मात्रा, पिसिभीको तेस्रो मात्रा,
1: 12 महिनामा जाफनेस इन्सेफ्लाइटिस, 15 महिनामा दादुरा रुबेलाको दोस्रो मात्रा र टाइफाइड खोप।
2: त्यस्तै गर्भवती महिलाले टिटी खोप तथा कक्षा 6 मा पढ्ने छात्रा तथा विद्यालय बाहिरका 10 वर्षकी किशोरीले एचपिभी खोप लगाउनु पर्छ। नियमित खोप लगाउँदा विभिन्न संक्रामक रोगको संक्रमण, अपाङ्गता र मृत्यु दरलाई कम गर्न सकिन्छ। त्यसैले सबै खोप तालिका अनुसार नै खोप पुरा गरौं।
1: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको प्रथम महाधिवेशन अन्तर्गत मतदान जारी छ। गैरातीदेखि पार्टीको नयाँ पदाधिकारी सदस्य चयनका लागि मतदान थालिएको थियो। अहिले 12 बजेसम्म पहिलो चरणको मतदान हुने पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। आयोगका प्रमुख भुवन केसीका अनुसार पहिलो चरणको केन्द्रीय सदस्यको निर्वाचनमा 384 जना उम्मेद्वारले आफ्नो उम्मेद्वारी दर्ता गराएका छन्। यसमा खुल्लातर्फ 210 जनाको उम्मेद्वारी परेको छ भने भूगोलतर्फ 174 जनाको उम्मेद्वारी परेको छ। एउटा प्रदेशबाट 5 जना निर्वाचित हुनेछन्, 7 प्रदेशबाट 35 जना निर्वाचित हुनेछन् भने 64 खुल्लाका लागि 210 जनाको उम्मेद्वारी दर्ता भएको हो। प्रमुख केसीका अनुसार सुदूरपश्चिम प्रदेशमा 18, मधेस प्रदेशमा 20, लुम्बिनी प्रदेशमा 31, कोशी प्रदेशमा 20, कर्णाली प्रदेशमा 31, बागमती प्रदेशमा 27 र गण्डकी प्रदेशमा 27 जनाको उम्मेद्वारी परेको छ। 900 जना केन्द्रीय सदस्यका लागि ती उम्मेद्वारी परेको हो। मतदान उद्योग सङ्घ चितवनको प्रदर्शनी केन्द्रमा जारी रहेको छ। पहिलो चरणको मतदान सकिएपछि 2 घण्टाभित्र मतपरिणाम घोषणा हुनेछ। मतपरिणाम घोषणासँगै दोस्रो चरणको मतदान सुरु हुनेछ। दोस्रो चरणमा सबै प्रतिनिधिले पदाधिकारीका लागि मतदान गर्नेछन्। प्रतिनिधि सभाको आजका लागि तय भएको बैठक भोलि 12 गते शुक्रबारका लागि सरेको छ। संघीय

अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ। यसअघि विमानस्थलबाट धुलो उडिरहेको र मानिसहरू भाग्दै गरेका दृश्यहरू सार्वजनिक भएका थिए। भूकम्प आएको दिन भेनेजुएलामा राष्ट्रिय बिदा थियो। बिदा भएका कारण अधिकांश मानिसहरू घरमै रहेका हुन सक्ने अनुमान गरिएको छ। भूकम्पका कारण बिजुली र इन्टरनेट प्रभावित भएको अधिकारीहरूले बताएका छन्। भेनेजुएलामा आएको भूकम्पको झट्का छिमेकी देश कोलम्बियाको राजधानीसम्म पनि महसुस भएको बताइएको छ। अमेरिका सहित दक्षिण अमेरिकी राष्ट्रहरूले भेनेजुएलाका लागि राहत सामग्री र उद्धार टोली खटाउने जनाएका छन्। अब खेलकुद। समूह सी अन्तर्गत पहिलो खेलमा ब्राजिलले स्कटल्यान्डमाथि 3-0 सहज जित निकालेको छ। सोही समूहको अर्को खेलमा मोरक्कोले हाइटीलाई 4-2 गोल अन्तरले पराजित गरेको छ। समूह बी अन्तर्गतको खेलमा बोस्निया हर्जगोभिनाले कतारलाई 3-1 गोलले हराएको छ। यस्तै अर्को खेलमा स्विजरल्यान्डले क्यानाडामाथि 2-1 जित निकाल्न सफल भएको छ। त्यसै गरी आज बिहान भएको समूह एको खेलमा दक्षिण कोरियालाई 1-0 गोल अन्तरले पराजित गरेको छ। आजै बिहान भएको सोही समूहको अर्को खेलमा मेक्सिकोले चेक रिपब्लिकलाई 3-0 पराजित गरेको छ। रेडियो नेपालबाट मध्याह 12 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 1 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सात दो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

हामी करिब 1 बजेसम्म तपाईँको साथमा रहनेछौँ हरेक बिहिबार मध्याह बाह्र बजेको समाचार पछि करिब 1 बजेसम्म तपाईँहरूले समसामयिक विषयमा यो कार्यक्रम सेरोफेरो सुन्दै आउनु। सबैले पक्कै पनि घर घरमा तुलसीको बिउ राख्नुभयो होला। तुलसी एउटा आयुर्वेदिक औषधि, यो धार्मिक परम्परागत रूपमा हामीले पूजा आजा गरे तापनि यसको आयुर्वेदिक हिसाबले चाहिँ तुलसी असाध्यै महत्त्वपूर्ण छ हाम्रा शरीरका लागि, स्वास्थ्यका लागि। तुलसीलाई असाध्यै राम्रो एउटा औषधीय गुण भएको बिरुवाका रूपमा पनि लिइन्छ। र चाहे हिन्दू होस् चाहे अरू कुनै धर्मावलम्बी, हामी हरेक नेपालीको घर घरमा घरको गेटमा बाहिर तुलसीलाई राम्रोसँग रोपिएको हुन्छ, लगाइएको हुन्छ, सजाइएको हुन्छ, पूजापाठ गर्ने गरिन्छ। तुलसीको वरिपरि घुम्दाखेरि मात्रै पनि त्यहाँको वातावरण, त्यहाँको हावा राम्रो शुद्ध हुन्छ भनेर भनिन्छ। कुनै पनि किराकाँटीहरूले टोक्दैनन्, किराहरूको विष लाग्दैन पनि भनिन्छ। त्यसैले गर्दाखेरि आज तुलसीको बिउ राख्ने दिन निर्जला एकादशी, सम्पूर्ण श्रोताहरूमा निर्जला एकादशीको धेरै धेरै शुभकामना। र भोलि जुन 26 तारिक शुक्रबार अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस। यस दिनको मुख्य उद्देश्य भनेको विश्व समुदायलाई लागु औषधको असर र कारोबारबाट मुक्त गराउनु नै हो। विश्वमा धेरै लागु औषधिका प्रयोगकर्ता र कारोबारीहरूमा युवा नै छन्। मनोविज्ञहरूका अनुसार यो युवा उमेरका मानिसहरू अत्यन्त संवेदनशील र जोखिम अवस्थाका हुन्छन्। त्यसैले गर्दा उनीहरू थोरै समयमा धेरै पैसा कमाउने लालच अनि नसाको लतले झन युवाहरू बढी जोखिममा रहेको पाइन्छ। लागु औषधिको प्रयोगले मात्र विश्वमा हरेक वर्ष 1,90,000 भन्दा बढी मानिस मर्ने गरेको तथ्याङ्कले देखाउँछ भने यसका प्रयोगकर्ताको संख्या यकिन गर्न सकिने अवस्थामा छैन। सन् 2001 एउटा सर्वेक्षण गरिएको थियो र त्यो सर्वेक्षणले 7,25,00,000 भन्दा बढी मानिसहरूले लागु औषधिको प्रयोग गर्ने गरेको पाइएको थियो त्यो सर्वेक्षणमा, भने अहिले त त्यो संख्या पक्कै पनि दोब्बरभन्दा माथि गएको अनुमान गर्न सकिन्छ। आज हामी यसै सेरोफेरोमा रहेर कुराकानी गर्नेछौँ, तपाईँहरूको विचार सल्लाह सुझावलाई सुन्नेछौँ। अवैध लागु पदार्थ तस्करी नियन्त्रणमा परिवार, युवा, विद्यालय, समुदाय र सरकारको भूमिका कस्तो हुनुपर्छ, तपाईँहरूको आफ्नो विचार राख्नका लागि हामीलाई फोन गर्न सक्नुहुनेछ। भोलि जुन 26 शुक्रबार अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस रहेको छ। यस सेरोफेरोमा रहेर आफ्ना विचार राख्नको लागि हामीलाई फोन गर्न सक्नुहुनेछ। 42117 21 42117 36 सदाजे हाम्रो टेलिफोन नम्बर। अब यो लागु औषधसँग सम्बन्धित ठ्याक्कै हामीले त्यही गीत चाहिँ भेटाउन सकेनौँ, तर स्वास्थ्य कति महत्त्वपूर्ण छ भन्ने सन्दर्भमा एउटा गीत छ, त्यो गीतमा राख्दैछु। त्यसपछि तपाईँहरूसँग कुराकानी गर्नेछु। सुन्दै गर्नुहोला रेडियो नेपालमा कार्यक्रम सेरोफेरो।

0: हजुर, रेडियो नेपालमा यति बेला तपाईँहरू कार्यक्रम सेरो फेरो सुनिरहनु भएको छ। कार्यक्रम सेरो फेरोमा हामी समसामयिक विषयमा तपाईँहरूका विचारलाई सुन्ने अनि सुनाउने गर्छौँ। आज निर्जला एकादशी, तुलसीको दल बिउ राख्ने दिन, फेरि पनि एकपटक शुभकामना। भोलि शुक्रबार जुन 26 तारिक अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस र आज यसै सेरो फेरोमा रहेर तपाईँहरूको विचारलाई सुन्नेछौँ, सुनाउनेछौँ। अवैध लागू पदार्थ तस्करी नियन्त्रणमा परिवार, युवा, विद्यालय, समुदाय र सरकारको भूमिका के कस्तो हुनुपर्छ? लागू पदार्थको प्रयोगतर्फ युवाहरू बढी आकर्षित हुनुका मुख्य कारणहरू के होलान्? यसलाई कसरी रोक्न हामीले सक्छौँ होला जस्तो लाग्छ? आफ्ना विचारहरू, सल्लाह, सुझावहरू राख्न सक्नुहुनेछ। फोन गर्नका लागि 42117 21 42 7736 हाम्रो टेलिफोन नम्बर। यति बेला भने कोही साथीले फोन गरिसक्नु भएको छ, कहाँबाट को हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु। हेलो
1: जी, नमस्कार।
0: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? राम पुकारजी, कार्यक्रममा स्वागत छ यहाँलाई।
1: बहुत धन्यवाद हजुरहरूलाई, धेरै धेरै धन्यवाद।
0: हजुर, आजको विषय पक्कै पनि सुन्नु भयो होला।
1: सुने, फोन लगाएर फोन लागिहाल्यो। स्वास्थ्य सम्बन्धमा लागु औषधको बारेमा आज त मलाई कस्तो भयो, म 200 वर्षदेखि 81 गर्थे, तर यो जेठ महिनामा आयो, आज यति भुल भएछ कि म 81 भातै खाइहालेँ। मलाई त यति भुल भयो, मलाई त कस्तो, आफ्नो पुरोहित पण्डितलाई पनि फोन गरेर फोन उठाउनु भएन। अनि मैले के गर्ने, मलाई त यस्तो बोर लागिरहेको छ, तर म पहिला बिमार थिएँ।
0: हजुर, मैले बुझिनँ, तपाईँको आज के जन्मदिन हो? जन्मदिन
1: होइन, 81 पहिला गर्थे, तर आज गर्न सकेन, म भुल भयो, खाना खाएर म बाहिर गइसकेको थिएँ।
0: ए, एकादशी, एकादशी
1: हो
0: आज, निर्जला एकादशी, तुलसीको बिउ राख्ने दिन।
1: म 200 वर्षदेखि गर्दै, तर आज मेरो भुल भएन।
0: भुलेपछि केही पनि हुँदैन, भुलेपछि सबै कुरा माफ हुन्छ।
1: हजुर,
0: भुलेको कुरामा कहिले पनि केही लाग्दैन भनिन्छ, होइन? भुलेपछि सकियो, होइन? त्यो भुल्ने पनि भगवान्ले नै भुल्ने गराउनु भएको हो नि त। अब तपाईँ वृद्ध अवस्थामा पुगिसक्नु भयो, कति भयो तपाईँको उमेर?
1: तिहत्तर
0: हुनुभयो, 73 धेरै त होइन उमेर, तर पनि अब तपाईँले चाहिँ नि व्रत बस्नुभन्दा पनि अब पूजाआजा गरेर खाँदा राम्रो। तपाईँको एज उमेरको हिसाबले चाहिँ नि खाली पेट बस्नु राम्रो हुँदैन उमेर भइसकेपछि, होइन? आजको विशेष अब महत्त्व भनेकै अब चामल नखाने हो क्या अरे, त्यति नखाने, नखाए भइहाल्यो। विशेष गरी एकादशीमा चामल नखानु भनिन्छ, होइन? अनि आज हामी लागू पदार्थको बारेमा पनि कुराकानी गर्दैछौँ। आज भोलि अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस पनि हो। हाम्रो देशमा चाहिँ खुल्ला सीमाको कारणले गर्दाखेरि हाम्रो छिमेकी मुलुक भारतबाट पनि एकदमै धेरै युवाहरू, विशेष गरी यो कारोबारीमा युवाहरू संलग्न रहेको देखिन्छ तथ्याङ्क हेर्दाखेरि पनि। अनि खुल्ला सीमाले गर्दा पनि यस सजिलो भएको देखिन्छ ल्याउनको लागि, होइन? अनि बढी युवाहरू नै कुलतमा फँसेका पनि छन्। युवाहरूलाई नै अझ बढी सजिलो हुन्छ यो कुलतमा फसाउन भन्ने पनि मनोविज्ञहरूको चाहिँ नि धारणा रहेको छ। अब यसमा चाहिँ यसको त अब अन्त्य हुनै पर्छ, किनभने हाम्रो समाज, हाम्रो देश का एउटा खम्बा भनेका, यो देशलाई बोक्ने भनेका युवाले नै हो, युथले नै हो, होइन? जब युथ सक्षम हुँदैनन्, जब युथ हेल्दी हुँदैनन्, जब उनीहरू स्वस्थ हुँदैनन्, तब उनीहरूले कसरी राम्रो गर्न सक्छन्? त्यसैले गर्दाखेरि हाम्रो देशमा चाहिँ यो लागू पदार्थको तस्करी चाहिँ एकदमै कुनै पनि रूपमा नआओस्, होइन? कोही पनि युवाहरू यो लागू पदार्थ दुर्व्यसनीमा नफसुन्, यसमा यसको नियन्त्रणका लागि परिवार, युवा, विद्यालय, होइन? किनकि केटाकेटीहरू त विद्यालयमा जान्छन्, विद्यालयमा धेरै कुरा सिकिन्छ, त्यसै गरी समुदायको पनि भूमिका हुन्छ, सरकारको पनि भूमिका हुन्छ नीति नियम बनाउने कुराहरूमा। के कस्तो उपायहरू हुनसक्छन्, कसरी चाहिँ यसलाई नियन्त्रण गर्न सकिएला जस्तो लाग्छ तपाईँलाई?
1: मलाई कस्तो लाग्छ भने, गानाले पनि प्रश्न गरिसकेको छ, स्वास्थ्य सबभन्दा ठुलो धन हो, सम्पत्ति हो, आफ्नो स्वास्थ्यको आफैले रक्षा गर्नुपर्छ, कारणमा जान मृत्यु हुन्छ। युवाहरूले पनि, हाम्रो युवाहरूले पनि धेरै कुरा यो गाना सम्बन्धी सुन्नुभयो, उहाँहरूलाई पनि थाहा छ। हजुरले जान चेतनाले नेपालबाट जहिले पनि फैलाइराख्नु भएको छ, सबैले सुनिराख्नु भएको छ। अब चाहिँ स्थानीय सरकार पनि छ, जहाँसम्म धेरै पदार्थको ओहोर दोहोर, प्रसार प्रसार, खान सम्बन्धी जुन छ, कम हुन्छ कि, किनभने युवाहरूको लागि, हाम्रो देशको कानमा युवाहरू कानमा हाम्रो देश छ, युवाले राम्रो गर्यो भने हाम्रो देश धेरै ठुलो स्वर्गमा जानुहुन्छ, विश्वमा नाम पनि हुन्छ। म त्यति चाहन्छु कि हाम्रो देशको युवाहरू जसले जति चुनिराख्नु भएको छ लागु प्रदार्थ गर्नु अलिक बिस्तारै बिस्तारै देशका परिस्थिति अनुसार कम होला कि।
0: हजुर, आशा गरौँ हामी सबै मिलेर चाहिँ हाम्रो समाजलाई दुर्व्यसनी मुक्त होइन, युवाहरूलाई चाहिँ लागु पदार्थबाट एकदमै मुक्त, समाजलाई मुक्त, देशलाई मुक्त हामी बनाउन सकौँ, हामी सबै यसमा चाहिँ लाग्नुपर्छ र कसैको छोराछोरीहरू पनि यो दुर्व्यसनीमा नलागुन् भन्ने हाम्रो उद्देश्य पनि हो र यो दिवस मनाउनुको उद्देश्य पक्कै पनि हरेक देशलाई चाहिँ लागु पदार्थको यो दुर्व्यसनी, यो शिकार, यो लतबाट चाहिँ नि मुक्ति दिलाउनु नै हो। फेरि पनि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, उहाँको विचार हामी सुन्छौँ, कहाँबाट को हुनुहुन्छ? हेलो, हेलो,
2: हजुर नमस्ते।
0: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर?
2: दिदी म यहाँ बुटोलबाट, के रे यो किन यस्तो इको साउन्ड आइरहेछ?
0: मैले त इको सुनेको छैन त हजुरले, सुन्नुभएको
2: छ? यो डबल फोन, अर्को दुईटा फोन छ नि हाम्रो 36 र 21 फोन, यो जोडिएको त हैन?
0: जोडिएको छैन, अर्को उठाउनु भएकै छैन, मैले उहाँसँग सोधिसके। मैले तपाईँको, मैले फेरि तपाईँको एकदम क्लियर सुनेको छु। ए ए हजुर, तपाईँ रेडियोको नजिक हुनुहुन्छ कि?
2: छैन छैन दिदी, म रेडियो अफ गरेछु।
0: हजुर, हजुरको शुभ नाम?
2: म सुरज भण्डारी, बुटोलबाट, महानगरपालिका 17
0: सुरजजी, कार्यक्रममा स्वागत छ यहाँलाई।
2: धन्यवाद छ दिदी।
0: गर्मी कतिको छ बुटोलमा? त उखरमाउलै
2: होला, गर्मीको त
0: काठमाडौँमा उठु उठु बसु बसु छ, तराईमा कस्तो होला?
2: के अरे, यो पानी पनि अब खाना पनि काका कोल हुने अवस्था भयो दिदी
0: है। मनसुन भित्रियो भन्नुभएको थियो त मौसमविदहरूले, कता भित्रिएछ
2: खै? अब के थाहा, अब रेडियो कर्मी तपाईँहरू, तपाईँलाई
0: हामीले पनि मौसमविदहरूलाई नै सुन्ने हो। अब हाम्रो मौसम सम्बन्धी समाचार आउँछ भोलि बिहान बिहानबाट 7:40 सुन्नुहोला।
2: मान्छे त मर्न थाले जम्मैतिरका, नेपालगञ्जतिरका मान्छेहरू त खान नपाएर चरा रुखबाट खस्न थाले दिदी, यहाँ त 42-43 छ।
0: हजुर हजुर, पक्कै पनि बुटोल, नेपालगञ्ज, वीरगञ्ज होइन, चितवन अनि विराटनगर, तराई क्षेत्र त एकदमै
2: हजुर सबभन्दा गर्मी हुने भनेको चाहिँ के अरे वीरगञ्ज र नेपालगञ्ज अनि भैरव। हामी हामी त भैरवमा होइन, भैरवै पर्छ बुटोल भने पनि हामी अब यहाँ त धाराको पानी सुकेर
0: हजुर, ए पानी पनि छैन।
2: हजुर हजुर, पानी के खाने भन्ने कुरो छ यहाँ त।
0: ओहो,
2: यहाँ त भात भन्दा नि के खाने अब त्यस्तो छ अवस्था,
0: बर्बादै भयो त पानीको लागि त। अब स्थानीय निकायहरूसँग तपाईँहरूको छलफल कुराकानी के भएको छ, के छ खाने पानीले के भन्छ?
2: के अरे हुन त भएको छ दिदी, यस्तो छ यहाँ अब अलिअलि त पानी आउँथ्यो, सोत्थरै भए पनि आउँथ्यो। यो अहिले तपाईँको 500 फिट तल धसेको जुन बोरिङ हुन्छ नि भैले उज्याले बनाएको, यो चलाइदिएको छ नि, यसले गर्दाखेरि चाहिँ एकदमै पानी जम्मै सुकाएर
0: डिप बोरिङ।
2: हजुर, त्यो डिप बोलिङ भनेको सानो एकदमै ठुलो तल 500 फिट धसाउने, प्रत्येक 20 फुटमा लिएर हालेको छ होइन
0: है,
2: त्यसले सबै पानी सोचिदिन्छ नि।
0: यो डिप बोरिङको प्रक्रिया पनि अलिकति अब व्यवस्थित गर्नुपर्छ, कसरी हुन्छ पानीलाई, पानीलाई जोगाउन चाहिँ अब हामीले सोच्ने बेला भइसक्यो। अब जापानतिर चाहिँ के छ भने पानी ड्रेन, पानीको त्यो सबै परेको पानी बाटोघाटोमा कतै चाहिँ जाँदैन, तर उनीहरूले त्यसलाई चाहिँ रिजर्भ गरिराख्या हुन्छन् कि, आकाशको पानीलाई राखिराख्या हुन्छन् कि, कतै जम्मा गरिराख्या हुन्छन् ड्रेन बनाएर। त्यो त देखेको त छैन,
2: हाम्रो मजाले निक्लिन्छ होइन, अहिले यो बोरिङले गर्दाखेरि यो अब हुन त माथिबाट पानी आएन, किसानले खेत पनि रोप्नै पर्यो
0: हजुर। तर यस्तो नि त सागरजी, आकाशको पानीलाई हामीले जमिनमा जान दिनु पर्यो कि परेन त? ड्रेनबाट तपाईँले ढलमा फालिदिनु भयो भने त जमिनमा कहाँबाट आइरहेको त, त्यसको स्रोत चाहिएन र भन्या होइन, जमिनमा आइरहनला पानी, आकाशको पानी त्यसैले हामीले जमिनमा जान दिन जरुरी छ क्या। आकाशको पानी सबै ढलबाट हामीले निकाल्नु हुँदैन, हाम्रो बारीमा रहोस्, हाम्रो खेतमा रहोस् होइन।
2: आजभन्दा लगभग 15 वर्ष अगाडि दिदी, यो हाम्रो बुटोलको जुन तिनौ खोला छ तपाईँलाई थाहा छ नि है?
0: हो, थाहा छ।
2: त्यसको पानी सब सयको के अरे खेत खेतमा लाग्थ्यो, अब त्यो त्यसलाई 3600 कुलो भन्छ, त्यो कुलोमा त एकदमै घर बनाइदिन्छन्, अब त्यो कुलोको कुलाइ पनि छैन, केही पनि गरे होइन भने के गर्नु त नि गर्नु त, अब चाहिँ त्यही भएर मान्छेले दुःख पाइरहेको छ अहिले हेर्नु त, बिहान निक्लिने भने सबैले गाग्री लिएर जाने एउटा एउटा ठाउँमा हिँड्ने, त्यस्तो दुःख पाइरहेको छ, के भन्नु अब यसै छ, अब बुटौलतिरको हालखबर त गर्मी अति छ, अब 44 डिग्रीको तापक्रम छ अहिले, अहिले बिहान 9:30 बजीसम्मको तापक्रम
0: है,
2: हजुर हजुर 44 डिग्री त्यहाँकै पुग्यो, यहाँ चाहिँ हामी बसेको ठाउँमा है, त्यहाँभन्दा अगाडिपट्टि के छ भन्नुहोस्,
0: छिटै पानी परोस्, मनसुन भित्रियोस्, सबै समस्या समाधान हुन्, खानेपानीको लागि चाहिँ प्रयास गर्नुहोला, सबैजना जानुहोला, स्थानीय निकायमा जानुहोस्, त्यसपछि खानेपानीको तपाईँहरूको काँचो अफिस त्यहाँ पनि जानुहोस्, नै धारामा त आउनु पर्यो नि त, धारामा आउनलाई त केही त गर्नु पर्यो नि त प्रयास, कि यत्तिकै बस्ने
2: निकायहरूले केही गर्नेवाला केही पनि छैन, नेपाल सरकारले पनि के गर्छ त, माथिले पानी पर्यो
0: भने मुहान बचाउने अभियानहरू केही त गर्न सकिन्छ नि,
2: केही जात गर्नेवाला त केही पनि छैन दिदी, यहाँ उयो त अब के गर्ने गरेर केही वाला हुनेवाला छैन, अब उही ट्याङ्करमा पानी बोकेर सरकारले चाहिँ घर घरै छोडिदियो भने ठिकै हो, नत्र अरू कुनै पनि विकल्प छैन,
0: होप फर द बेस्ट है, राम्रो होस् जे कुरा पनि हाम्रो देशमा, त्यही लाग्छ मलाई चाहिँ। सुरजजी, अब आज हामी अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस हो भोलि, यसै सेरोफेरोमा कुराकानी गरिरहेछौँ, अहिलेको सन्दर्भमा हेर्ने हो भने विश्वभरि नै युवाहरू नै बढी यसमा चाहिँ संलग्न

0: सङ्ख्या भएको भएर है, त्यो भएर चाहिँ युवालाई चाहिँ दोष दिन हुँदैन। युवा भनेको चाहिँ एकदमै ठिक हो, युवाहरूलाई हामीले सिकाउने हो, म त्यो भन्छु।
1: हजुर, दोष भन्दा पनि उनीहरूलाई सही मार्ग देखाउनु पर्यो। अब लागेको
0: एकदम दिदी एकदमै हामीले देखाउने हो होइन। अहिले त युवाहरूलाई त के गर्छ, बिचरा त काँचो माटो हो, जता के अरे जस्तो गरा त्यस्तै हुन्छन् तिनीहरू।
1: हजुर हजुर, र धेरै धेरै धन्यवाद सुरजजी यहाँको विचारका लागि। अर्को साथी पनि हुनुहुन्छ हाम्रो टेलिफोन लाइनमा, उहाँलाई स्वागत गर्छु म। कहाँबाट को हुनुहुन्छ? हेलो,
2: हेलो, भेरी गुड आफ्टरनुन।
1: नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ होला?
2: यस, ललितपुर पुलचोकबाट कल्पना श्रेष्ठ बोलेको।
1: कल्पनाजी कार्यक्रममा स्वागत छ यहाँलाई।
2: धन्यवाद।
1: ललितपुरबाट, तपाईँको घर नै ललितपुर पर्यो?
2: ललितपुर पुलचोक,
1: पुलचोक पर्छ, एकदम सेन्टरमा रहेछ ललितपुरको त, धेरै राम्रो ठाउँमा रहेछ। अनि कल्पनाजी के गर्नुहुन्छ तपाईँ चाहिँ?
2: यतिकै बस्यो अनि घरको काम गर्यो अनि समय बितायो अनि अनेकौँ प्रोग्रामहरूमा फोन गर्ने अनि सुन्ने त्यही हो।
1: ए, सुन्नुहुन्छ पनि। अनि पढाइ?
2: आई डोन्ट लाइक पढाइ, तर मैले पढेको त एटसम्म हो, तर त्योभन्दा माथि पढ्न सकिनँ अनि सोधेको।
1: ला, पढ्नु पर्थ्यो नि त कल्पना, दिमागले दिन्छ, मेहनत गरेपछि दिन्छ, सबैको दिने कल्पनाकोले नदिने भन्ने हुँदैन। मन नलगाएपछि लाग्दैन होइन, लगाएपछि लाग्छ। त्यसको लागि पनि केही केही मेथडहरू हुन्छन् अहिले
2: होइन,
1: होइन फेल भइँदैन, मेहनत गरेपछि हुँदैन। एनिवे तपाईँको चोइस हो यो, तपाईँको लाइफ होइन, त्यसैले तर राम्रो हुन्थ्यो, बेटर हुन्थ्यो भन्ने कुरा हो। कल्पना, आज हामी लागु औषध विरुद्धको अन्तर्राष्ट्रिय दिवस, भोलि लागु पदार्थ अवैध तस्करी विरुद्धको दिवस हो। अहिले युवाहरू बढी चाहिँ कुलतमा फँसेको देखिन्छ, युवाहरूलाई यस्तो कुलतबाट बचाउनलाई के गर्न सकिन्छ जस्तो लाग्छ तपाईँलाई?
2: आई थिङ्क दिदी, यो प्रश्न भनेको लागु त संसारमै हुनुपर्ने हो होइन। अब आई थिङ्क अब यो कुलत रोग भने चाहिँ रोकिएर नरोकिने अनि त्यो के भन्छ अब बचाएर बचाउनै नसक्ने एउटा लत लायो हो कि नेपालीलाई, नेपालीभरिमै यसलाई लागेको छ होइन। यसलाई चाहिँ म के भन्न चाहन्छु भने होइन, सक्ने मान्छेहरू देख्ने मान्छेहरूले चाहिँ रोकौँ। अब खाने मान्छेहरू त पिउन छोडे छोडेन मलाई थाहा छ, तर म यति भन्छु रोकौँ, रोकथाम गरौँ त्यही हो।
1: हजुर, सबै मिलेर रोकथाम गरौँ, युथहरूले बुझ्नु पर्यो लागु पदार्थले चाहिँ जीवन चाहिँ सकिने हो, राम्रो हुँदैन।
2: आफ्नो ज्यान र आफ्नो स्वास्थ्य सुरक्षित राख्न मन छ भने छोडेको राम्रो।
1: आफ्नो ज्यान पनि सकिने भयो, परिवारको धन पनि सकिने भयो, आफ्नो करियर पनि सकिने भयो, त्यसैले गर्दाखेरि लागु पदार्थले कसैलाई पनि फाइदा गर्दैन,
2: छोडेको राम्रो।
1: धेरै धेरै धन्यवाद कल्पना यहाँको विचारका लागि। अहिलेलाई हामी छुट्यौँ,
2: बाई।
1: कल्पना श्रेष्ठ हुनुहुन्थ्यो ललितपुरबाट, कार्यक्रम सेरोफेरोमा आफ्नो विचार राख्दै हुनुहुन्थ्यो। अहिलेका लागि हामी एउटा गीत राख्न चाहन्छौँ, गीतपछि तपाईँहरूसँग फेरि पनि कुराकानी गर्नेछौँ। सुन्दै गर्नुहोला रेडियो नेपालमा कार्यक्रम सेरोफेरो।

0: मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: सार्वजनिक सेवामा महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, विपन्न वर्ग, सीमान्तकृत समूहलाई प्राथमिकता दिउँ।
2: यस्ता समुदायको पहुँच विस्तार र जनचेतना अभिवृद्धिमा सबैले सहयोग पुर्याउँ।
1: भ्रष्टाचारले यी समुदायलाई पार्ने प्रभावहरूको पहिचान गर्दै सचेतना अभिवृद्धि गरौँ।
2: नेपालमा सुशासनको पहल ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल भ्रष्टाचार विरुद्धको सहकार्य।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।

0: ठुलो आगोको रापमा तेललाई लामो समयसम्म तताउनुहुन्न।
1: एक पटक खाद्य वस्तु तार्नको लागि प्रयोग भएको यस्तो तेल पुनः प्रयोग गर्नुहुन्न।
2: तारेको तेलको पुनः प्रयोग सम्बन्धी विषयमा जानकार बनौ, सचेत रहौ, स्वस्थ रहौ।
3: यी सन्देशहरूपछि फेरि पनि स्वागत छ तपाईँहरूलाई। रेडियो नेपालको यो कार्यक्रम सेरोफेरो तपाईँको साथमा छु म प्रज्ञा शरद। टेक्निकल सपोर्टमा हुनुहुन्छ पराग पोखरेल। हामी करिब 1 बजीसम्म तपाईँको साथमा रहनेछौँ। हरेक बिहिबार मध्याह बाह्र बजेको समाचारपछि तपाईँहरूले यो कार्यक्रम सेरोफेरो सुन्दै आउनु भएको छ। कार्यक्रममा हामी समसामयिक विषयमा तपाईँहरूको अमूल्य विचारलाई सुन्ने अनि सुनाउने गर्छौँ। सदाझै हाम्रो टेलिफोन नम्बर 42117 रहेको छ। आजको हाम्रो टपिक भनेको अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस भोलि जुन 26 यसै सेरोफेरोमा रहेर हामीले हाम्रा श्रोताहरूको विचारलाई सुनिरहेका छौँ, सुनाइरहेका छौँ। अवैध लागू पदार्थ तस्करी नियन्त्रणमा परिवार, युवा, विद्यालय, समुदाय र सरकारको भूमिका के कस्तो हुनुपर्छ, लागू पदार्थको प्रयोगतर्फ युवाहरू बढी आकर्षित हुनुका मुख्य कारणहरू के होलान् र यसलाई कसरी हामीले रोक्न सक्छौँ जस्तो लाग्छ, यो विषयमा आफ्ना विचारहरू राख्न सक्नुहुनेछ, सल्लाह सुझाव दिन सक्नुहुनेछ। यति बेला भने कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, म उहाँलाई स्वागत गर्छु। कहाँबाट को हुनुहुन्छ? हेलो।
4: हेलो सर, नमस्ते सर। हजुर नमस्कार।
3: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
4: म सर अमरनाथ प्रसाद पासवान बोल्दैछु, रूपन्देही जराढावा गाउँपालिकाबाट।
3: रूपन्देहीबाट हजुरको शुभ नाम के रे? अमर
4: अमरनाथ प्रसाद पासवान हो।
3: अमरनाथ प्रताप पासवान,
4: जराढावा वार्ड नम्बर 5 रूपन्देही।
3: अनि कार्यक्रममा स्वागत छ यहाँलाई।
4: हजुर, म हजुर कार्यक्रम सुनिराखेको छु, बहुत राम्रो लाग्यो सर,
3: धन्यवाद।
4: म पनि शाकाहारी मान्छे हुँ, अहिले 53 वर्षको उमेर हो।
3: हजुर,
4: अब मेरो परिवारमा त सबै शाकाहारी छन् सर।
3: हजुर, धेरै राम्रो।
4: लागू पदार्थ केही पनि खान्न, मेरो छोराछोरीमा घरमा पनि स्कुलमा पनि जान्छौँ, कसैले खाँदैन सर।
3: धेरै राम्रो, धेरै राम्रो। अनि के छ आजभोलि तपाईँहरूकोतिर युवाहरू देख्दाखेरि, तपाईँले युवाहरू कतिको कुलतमा फँसेको देख्नुहुन्छ?
4: बहुत हेर्नु सर, म मेरो छोरी अनि अहिले केही पनि खान बेटर फैसले पढिराखेको छ।
3: मैले बुझेँ तपाईँको घरमा त सबै राम्रो हुनुहुन्छ, तर आजभोलि युवाहरू बढी यो कुलतमा फँसेको देख्नुहुन्छ नि, देखिन्छ नि?
4: त्यस्तो नगर्नु होला, युवाहरू हेर्नुहोस् एक दिन कुलतमा फँसेपछि जसरी पनि विकृति हुन्छ भने सरकारको हातमा पर्छन्, त्यसपछि आर्थिक अवस्था पनि कमजोर हुन्छ, पढाइ लेखाइ पनि बर्बाद हुन्छ। अब हेर्नुहोस् सर, यहाँ पानी परेको छैन, यति परेशान छु हामीहरू, एकदम अप्ठ्यारो छ क्या। गाउँपालिकाले अहिले माइकिङ गरेका छन् कि बिमा मात्र जोगाउने, अरू खेत बोत नरोप्नु, एक धुर पनि रोपेको छैन सर, हामी पानी अगोरेर बसेछौँ सर,
3: है
4: यति अप्ठ्यारो छ सर।
3: अब यो प्रकृतिको कुरा हो, प्रकृतिसँग हामीले केही गर्न सक्दैनौँ। अनि खाने पानी, हजुर,
4: अनि खेतमा पानी हाल्ने, बिहान काम गर्ने सर, यति अप्ठ्यारो छ कि हामी घर छोडेर आएर आफ्नो पेड तला बसेछौँ सर।
3: हजुर, खेतमा पानी छ?
4: छैन सर, एक थोपा पनि छैन, त्यो तरकारी पनि सुकिराखेको छ। गाउँपालिकाले बिउ जोगाउनु छ, खेतमा रोपाइ पाइ नगर्ने, सबैले एकदम अहिले रोपाइ केही हुन्थ्यो, एक धुर पनि रोकेको छैन सर।
3: हजुर,
4: यति अप्ठ्यारो छ सर।
3: आशा गरौँ, होइन, आशा गरौँ पानी छिटै परोस्। अब यो प्रकृतिको कुरा हो, अब हेर्नुहोस् भेनेजुएलामा आज कति ठुलो भूकम्प गयो, कति धेरै मानिसहरूको दुःखद मृत्यु भयो, प्रकृतिसँग हामीले चाहिँ केही गर्न सक्दैनौँ। 72 सालमा हामीले पनि कति दुःख पायौँ, होइन? आज भेनेजुएलामा एकदमै दुःखद घटना भएको छ, भूकम्प गएर धेरै मानिसहरूले ज्यान गुमाएका छन्, एकदमै जताततै आफ्रा ताफ्री, जताततै अप्ठ्यारो परिस्थितिको सामना गर्नु परेको छ त्यहाँ। त्यसैले अब प्रकृति
4: घरबाट हेर्न एकदम पुरा सिमान जस्तो आग लागे जस्तो सुक्खा रहेछ,
3: सुक्खा छ है,
4: एकदम सुक्खा छ, के गर्ने सर, के हुन्छ? अब असार 15 पनि आइरहेको छ,
3: आउन लाग्यो नि असार 15, असार 15 आउँछ, धान रोपाई गर्ने भनेर हामी धान दिवस भनेर मनाउँछौँ, त्यो
4: पालि त मनाउन मिल्दैन दिदी।
3: आज त पानी नै परेको छैन, आशा गरौँ आजैबाट पानी परोस्, होइन, यही कामना गरौँ।
4: आशा राखेर बसेछु, के गर्ने अब, हामीहरूको केही छैन, भगवान भरोसा छ।
3: हजुर, धेरै धेरै धन्यवाद अमरनाथ पासवानजी, कार्यक्रममा फोन गर्नुभयो, यहाँले आफ्नो विचार राख्नुभयो, त्यसका लागि अमरनाथ पासवान हुनुहुन्थ्यो रूपन्देहीबाट।
4: हजुर
3: हजुर, धेरै धेरै धन्यवाद। केही भन्न चाहनुहुन्छ अरू?
4: मैले भनिरहेको युवाहरू राम्रो काम गर्नुहोस्, हाम्रो गाउँको इज्जत बढ्छ, वार्डको बन्छ, गाउँपालिकाको जिल्ला पनि देशको पनि बढ्छ, राम्रो काम गर्छ भन्ने सबैको राम्रो हुन्छ, यस्तो भनेर म
3: धेरै धेरै धन्यवाद अमरनाथजी. अहिलेलाई हामी छुट्टिन्छौँ. अमरनाथ पासवान हुनुहुन्थ्यो रूपन्देहीबाट. फेरि पनि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, उहाँलाई स्वागत गर्छु. कहाँबाट को हुनुहुन्छ? हेलो.
5: हेलो दिदी, नमस्कार.
3: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ होला?
5: बाजुरादेखि भन्नुपर्छ हजुर. देवेन्द्र ओली हजुर.
3: बाजुरादेखि देवेन्द्र ओली
5: हजुर,
3: कार्यक्रममा स्वागत छ देवेन्द्रजी.
5: हजुर धन्यवाद हजुरजी.
3: सन्चै हुनुहुन्छ?
5: एकदम सन्चै छु भन्नुपर्छ. अनि हजुर रेडियो नेपाल परिवार के छ?
3: हाम्रो पनि एकदमै ठिक छ. गर्मी छ काठमाडौँमा पनि. बाजुरामा कस्तो छ देवेन्द्रजी?
5: हावाहुरी त चलिरहेको छ दिदी. मौसममा चाहिँ पानी आइरहेको छैन. अनि अब त्यही के अरे 11-11 बजेदेखि 2 बजीसम्म गर्मी हुन्छ. अनि त्यहाँदेखि उता हावाहुरी चलिरहेको छ फेरि.
3: यो हावा चल्यो भने पानी पर्दैन के, हावाले लैजान्छ भनेर भन्नु भन्छन् कि होइन? मैले प्राय विचार गर्छु, जब हावा चल्छ नि अनि पानी नै पर्दैन. बादल त सबै पूर्व गइहाल्छ पश्चिमबाट हावा लाग्यो भने है. त्यता पनि त्यसो भए पानी परेको छैन? ए अब आशा गरौँ पानी परोस् भनेर होइन. त्यो बाहेक अर्को हामीले के गर्न सक्छौँ र प्रकृतिसँग केही पनि लाग्दैन. अब आज भेनेजुएलामा कत्रो ठुलो भूकम्प गयो, कस्तो दुःखद घटना भयो, कति हजारौँले ज्यान गुमाएका छन् होइन. हामी दुःख व्यक्त गर्न चाहन्छौँ. भेनेजुएलामा आशा गरौँ हाम्रो देशमा चाहिँ अब कहिले पनि भूकम्प पनि नआओस्, खडेरी पनि नपरोस्, सबै राम्रो मात्रै होस् होइन. त्यो हामीले कामना गर्न सक्ने कुरा मात्रै भयो. प्रकृतिसँग चाहिँ प्रकृतिलाई राम्रो बनाउन चाहिँ हामीले जरुरी छ, प्रकृतिको संरक्षण गर्न जरुरी छ, माया गर्न जरुरी छ प्रकृतिलाई, माटोलाई होइन. हाम्रा प्राकृतिक कुराहरू हरेक कुरालाई हामीले संरक्षण गर्न जरुरी छ. नत्र भने प्रकृतिले पलटवार गरेर आफ्नो देखायो रूप भने 72 सालमा हामीले देखेका छौँ, बाढी पहिरो जाँदा देखेका छौँ. त्यसैले गर्दाखेरि प्रकृतिलाई हामीले संरक्षण गर्नै पर्छ. देवेन्द्रजी, भोलि चाहिँ जुन 26 तारिक अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस हो कि, अहिले युथहरू बढी चाहिँ तस्करी यो लागू पदार्थमा एकदमै धेरै लागेको देखिन्छ विश्वकै आँकडा हेर्दा. हाम्रो नेपालमा पनि खुला सीमाका कारणले गर्दाखेरि युवाहरू बढी यसमा संलग्न रहेको पाइएको छ होइन. तथ्याङ्कहरू हेर्ने हो भने कसरी चाहिँ यसलाई रोकथाम गर्न सकिएला, कसरी नियन्त्रण गर्न सकिएला जस्तो लाग्छ यहाँलाई?
5: यसमा दिदी सरकारले विशेष ध्यान दिनु पर्यो. अनि चाहिँ के भन्छ नि, हाम्रो बोर्डरमा चाहिँ आर्मी के अरे यो पुलिस एक जहाँ चाहिँ एकदम कडा निगरानी गर्नु पर्यो जस्तो लाग्छ दिदी. अनि विशेष घरतिर पनि, अनि आमा बुवाहरू होइन, अनि घरको मुली मान्छेहरूले चाहिँ एकदम ध्यान दिनु पर्यो आफ्नो बालबच्चाहरूलाई. अनि त्यसै अब बाउडरतिर, अनि यो नाकाहरूतिर, अनि
3: हजुर
5: यसलाई पनि गाउँघरमा उसको अभिभावकले अनि विशेष निगरानी गर्नु पर्यो भन्ने जस्तो लाग्छ कि दिदी. मलाई
3: आफ्ना छोराछोरीहरू कहाँ गइरहेछन्, के खाइरहेछन् होइन, के गर्छन्, त्यो सबै कुरा अभिभावकले पनि बुझिरहन जरुरी पनि छ. अभिभावकहरूले नियन्त्रण भन्दा पनि अलिकति उनीहरूसँग साथीको रूपमा चाहिँ उनीहरूका समस्याहरू सुनिदियो भने उनीहरू बाहिर अन्त सहारा खोज्न जाँदैनन् र त्यस्तो गलत कुराको सहारा लिँदैनन् भनेर मनोविज्ञहरूले भन्ने गर्नुहुन्छ कि. त्यसैले गर्दाखेरि छोराछोरीहरू अलि ठुला भइसकेपछि हामी अलिकति कडा रूपमा होइन कि, उनीहरूलाई साथीको रूपमा उनीहरूका समस्या के छन् त, उनीहरूको मनमा के चलिरहेछ होइन, उनीहरू चाहन्छन् के, गरिदिनु पर्यो के, त्यस्तो कुरामा एउटा एज अ फ्रेन्डको रूपमा चाहिँ सबै कुरा हामीले सेयर गर्ने आफ्नो छोराछोरीसँग त्यस्तो खालको वातावरण घरमा पैदा गऱ्यौँ, सिर्जना गऱ्यौँ भने चाहिँ नि पक्कै पनि उनीहरू अन्त सहारा खोज्न जाँदैनन् भनेर विज्ञहरूले भन्नुहुन्छ. सायद यो पक्कै पनि एकदमै राम्रो कुरा लाग्यो मलाई. र उनीहरू जाने भनेको घरमा केही भन्न नपाएपछि, बोल्न नपाएपछि, डराउने भएपछि अन्त जाने हो होइन. गलत कुराको सहारा लिने हो होइन. लागू पदार्थ खाने, साथीहरूसँग चाहिने बाहिरै जाने, बाहिरै रमाउने, घरमा त्यो खालको वातावरण नहुँदाखेरि उनीहरू बाहिर जाने हो भनेर भन्नुभएको थियो कि. मैले एउटा मनोविज्ञको कुरा सुनेको थिएँ, एकदमै घत परेको थियो त्यो, मलाई वास्तविक जस्तो लाग्यो. त्यसैले गर्दाखेरि घरमा वातावरण कस्तो खालको हुनु भने पर्यो भने छोराछोरीहरूका लागि एउटा फ्री एउटा साथीको रूपमा उनीहरू बढिसकेपछि उनीहरूलाई एउटा हामीले सानैदेखि एक खालको संस्कार छ नि त हामी नेपालीहरूमा होइन, अपनत्वको संस्कार छ, आफ्नो आफ्नाहरूको संस्कार छ. हाम्रा अङ्कल आन्टी काका काकी मामा माइजू फुपू फुपाजु यति यति सम्बन्ध त अरू देशमा हुँदैन त. उनीहरूको त जे भए पनि अङ्कल आन्टी, त्योभन्दा अरू सम्बन्ध छैन, उनीहरूलाई थाहा छैन होइन. कजन भन्यो थाहा सक्यो. हाम्रो त यति धेरै सम्बन्धहरू छन्, यति धेरै संस्कारहरू छन्, यसले गर्दाखेरि हाम्रा केटाकेटीहरू हुर्किने घर परिवार एकदमै राम्रो छ जस्तो लाग्छ मलाई. त्यसमा चाहिँ हामीले राम्रा कुराहरू पनि सिकाउँदै लग्यौँ भने पक्कै पनि बिग्रिँदैनन्, मेरो भन्न मैले भन्न खोजेको कुरा चाहिँ त्यो हो. त्यसैले सानैदेखि हामीले हुर्का गाईमा चाहिँ अलिक विशेष ध्यान दिनुपर्छ होला। देवेन्द्रजी अरू के भन्न चाहनुहुन्छ?
5: अरू ठिकै दिदी, सरकारले पनि अलिक विशेष ध्यान दिनु पर्यो, अनि विशेष भन्दा नि लागु पदार्थमा चाहिँ घरमै विशेष ध्यान दिनु पर्यो भन्दै दिदी कार्यक्रमबाट ओझेलको
3: धेरै धेरै धन्यवाद। देवेन्द्र ओलीजी बाजुराबाट हुनुहुन्थ्यो हामीसँग कार्यक्रम सेरफेरमा, आफ्नो विचार राख्दै हुनुहुन्थ्यो। फेरि पनि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, म उहाँलाई स्वागत गर्छु। कहाँबाट को हुनुहुन्छ? हेलो,
6: नमस्कार हजुर।
3: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ होला?
6: म ललितपुर धापाखेलदेखि निराजन घिमिरे बोल्दैछु हजुर।
3: निराजनजी कार्यक्रममा स्वागत छ यहाँलाई।
6: धन्यवाद हजुर।
3: सन्चै हुनुहुन्छ?
6: एकदम ठिक छ हजुर।
3: गर्मी त ललितपुरमा पनि होला, धापाखेलतिर पनि होला?
6: त्यस्तै छ हजुर, अब हजुरहरूले फिल गर्नुभएको र हाम्रो लगभग
3: उस्तै हो, धेरै टाढा छैनौँ हामी। हामी सिंहदरबारभित्र छौँ, तपाईँ ललितपुर धापाखेलमा हुनुहुन्छ। धापाखेल ललितपुर त राम्रो ठाउँ छ,
6: राम्रो छ,
3: ललितपुर राम्रो छ,

0: काठमाडौँ पनि राम्रो छ, हाम्रो देशै राम्रो छ, तर तुलना गर्दाखेरि चाहिँ नि म ललितपुरमा बस्ने भए भएर ललितपुर हाम्रो थापाथली पुल कट्न बित्तिकै एकदमै हाम्रो ललितपुर भन्ने हुन्छ क्या त्यो मैले त्यो विभेद गर्न खोजिया चाहिँ होइन, तर आफ्नो ठाउँ भनेपछि त्यस्तो हुँदो रहेछ, आफ्नो घर घर भन्या घर हो भन्या जस्तै त्यो किसिमको फिल आउँदो रहेछ। निराजनजी, आज हामी यो अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस हो भोलि 26 जुन, यसै सेरफेरमा हाम्रा श्रोताहरूको विचार सुनिरहेको छौँ, यहाँको विचार चाहिँ भनाइ चाहिँ के छ, सल्लाह सुझाव विशेष गरी युथहरू सुन्नु भएको थियो होला अगाडि?
1: हजुर, सुनिरहेको छु म। अब सर्वप्रथम चाहिँ हजुरहरूले यो अवेरनेस कार्यक्रम जुन होलीको लागि स्पेसल्ली गर्दै हुनुहुन्छ त्यसले जस्ट पुरा भन्दा पनि इम्प्लिमेन्ट गर्न जरुरी छ। जो अभिभावक हुनुहुन्छ उहाँहरूले चाहिँ विशेष गरी ध्यान दिनुपर्छ कि आफ्नो बालबालिकाहरूको कस्तो एक्टिभिटिज गर्दैछन्, उनीहरूलाई अघि तपाईँले पनि भन्नुभयो पढाइका साथ प्रस्तुत भएर निगरानी गर्नुभन्दा पनि एउटा साथी जस्तो व्यवहारले उहाँहरूको मनोवृत्तिहरू बुझ्ने गरियो भने आफ्नो बालबच्चा कस्तो सङ्गतमा छ, उसले कस्तो कार्य गर्दैछ, ऊ बिहान कति बजेको समयमा निस्किन्छ, बेलुका कति बजे आउँछ, ऊ परिवारसँग कुरा गर्दा रिसाउँछ रिसाउँदैन, यस्ता यावत कुराहरूलाई केलाइयो भने त्यो पहिलो स्टेजमै थाहा हुन्छ र त्यसलाई रोकथाम गर्न सकिन्छ। त्यसमा चाहिँ परिवारको लगायत समाजको पनि
0: अभिव्यक्ति
1: पनि हुन्छ हजुर। अनि एउटा पसलमा जाँदाखेरिको घटनादेखि लिएर यो चाहिँ अवेरनेस चाहिँ एउटा परिवारभन्दा पनि समाज र पसल जहाँ चाहिँ उनीहरूले किन्छन्, इभन एउटा चुरोटै किन्ने पनि त्यो पनि त लागु औषध नै हो, लागु पदार्थ अन्तर्गत नै पर्छ, त्यसलाई नै हामीले रोकथाम फर्स्ट फेज नै ब्लक भयो भने त्योभन्दा सेकेन्ड फेजमा उनीहरू जान सक्दैनन्। त्यसको लागि चाहिँ गभर्मेन्ट
0: यति उमेरसम्मकोले मात्रै चुरोट विदेशतिर त्यो देखेँ कि मैले, 20 वर्ष भन्दा मुनिकोले केही किन्न पाउँदैन होइन, त्यस्तो त्यस्तो सिस्टमहरू छन्। त्यसैले हाम्रो यहाँ पनि एज सिस्टम एज बार लगाइदियो भने होइन, अल्कोहल पनि कति उमेरकोले किन्न पाउने, उसँग कार्ड हुनुपर्छ विदेशमा होइन, नत्र भने उसले अरूको लागि पनि लान पाउँदैन, आफ्नो लागि त परको कुरा होइन। त्यसैले त्यो एज बार हामीले राखिदियौँ भने होइन, रक्सी अल्कोहल बेच्ने पसलहरूमा त्यहाँ सिगरेट बेच्ने ठाउँमा अनिवार्य गर्न सकिन्छ, यो कुराहरू गर्न नसकिने त होइन पक्कै पनि होइन।
1: त्यही त, यो सरकारले एउटा मोनिटरी पोलिसी जुन चाहिँ माथिबाट हेर्ने निकायबाट चाहिँ यसलाई इम्प्लिमेन्ट गर्न सकियो भने सबै कुरा केही पनि गर्न नसकिने भन्ने केही पनि कुरा छैन। अहिले बढ्दै गरेको तापक्रम नियन्त्रण गर्नलाई हामी जस्तै जनता पनि अवेर हुनुपर्छ। हामी घर चाहिँ 4 तलाको बनाउन सक्छौँ, एउटा सानो बिरुवा चाहिँ आफ्नो घरको चिनीमा रोक्न सक्दैनौँ भने हामीलाई गर्ने अभियसली पनि हुन्छ होइन। त्यसरी नै यो एउटा सामाजिक रूपमा विकृतिको रूपमा फैलिएको लागु पदार्थ ओसार पसारदेखि लिएर सेवनसम्मको कुराहरूलाई रोकथाम गर्न चाहिँ परिवार पहिलो जिम्मेवार हो,
0: त्यसमा
1: सँगै जोडिएको समाज हो, र त्योभन्दा माथिल्लो निकाय भनेको गभर्मेन्टले रुल बनाएर फलो गर्न सक्यो भने अभियसली पनि हुन्छ हजुर।
0: हस्, धेरै धेरै धन्यवाद निराजनजी, समय सकियो। निराजन घिमिरे हुनुहुन्थ्यो ललितपुर धापाखेलबाट, आफ्नो विचार राख्दै हुनुहुन्थ्यो। आजका लागि कार्यक्रमबाट बिदा हुने सङ्केत स्टुडियोको घडीले गरिसकेको छ। यिनै विचार विषय सँगै श्रोताहरूका सल्लाह सुझावसँगै आजका लागि हामी बिदा हुन्छौँ। 1 बजे सुन्नुहुनेछ समाचार, रेडियो नेपाल सुन्दै गर्नुहोला। कार्यक्रम सेरोफेरोबाट बिदा दिनुहोस्। नमस्ते, शुभदिन।

0: सरकारले बाल बालिकाका लागि 13 प्रकारका रोग विरुद्ध, गर्भवती महिलाका लागि 2 प्रकारका रोग विरुद्ध र किशोरीहरूका लागि पाठेघर मुखको क्यान्सर विरुद्ध खोप निशुल्क उपलब्ध गराउँदै आएको छ।
1: कहिले र कुन खोप लगाउने त?
0: 15 महिनासम्मका बाल बालिकाले
1: जन्मने बित्तिकै बिसिजी, 6 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी हेबी हिपको पहिलो मात्रा, 10 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी हेबी हिपको दोस्रो मात्रा, 14 हप्तामा पोलियोको तेस्रो मात्रा, एफआइपिबी पहिलो मात्रा, डिपिटी हेबी हिपको तेस्रो मात्रा, 9 महिनामा दादुरा रुबेलाको पहिलो मात्रा, एफआइपिबीको दोस्रो मात्रा, पिसिबीको तेस्रो मात्रा,
0: 12 महिनामा जापानिज इन्सेफ्लाइटिस, 15 महिनामा दादुरा रुबेलाको दोस्रो मात्रा र टाइफाइड खोप।
1: त्यस्तै गर्भवती महिलाले टिटी खोप तथा कक्षा 6 पढ्ने छात्रा तथा विद्यालय बाहिरका 10 वर्षकी किशोरीले एसपिभी खोप लगाउनु पर्छ। नियमित खोप लगाउँदा विभिन्न संक्रामक रोगको संक्रमण, अपाङ्गता र मृत्यु दरलाई कम गर्न सकिन्छ। त्यसैले सबै खोप तालिका अनुसार नै खोप पुरा गरौँ।
0: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
2: सडकको भार वहन क्षमता भन्दा बढी लोड मालवाहक सवारी साधनमा नबोकौ।
3: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: कृषक माझ बियो बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
5: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बियो बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
4: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
5: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
4: सम्भव भएसम्म सुक्खा सहने जातहरू, जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
5: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकै पटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बर्सातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नु हुन समेत अनुरोध छ।
4: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
5: फोन नम्बर 542-13-59।
6: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
7: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
6: वैदेशिक रोजगार बोर्डको सचिवालय।
8: पारदर्शिता, जवाबदेता र सदाचार प्रवर्धनका लागि जवाबदेताका औजारहरू, सार्वजनिक सुनवाई, सामाजिक परीक्षण, गुनासो व्यवस्थापन, सूचना पार्टीको प्रयोग तथा पालना गरौँ।
9: सार्वजनिक निकायमा नागरिकले गरेका गुनासो समयमा नै समाधानको पहल गरौँ। गुनासो व्यवस्थापनलाई जवाफदेही बनाऊ। गुनासो भएमा सम्बन्धित कार्यालय प्रमुख वा गुनासो अधिकारी कहाँ राखेर सार्वजनिक सेवा प्रवाहको सुधारमा सहयोग गरौँ।
8: नेपालमा सुशासनको पहल, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल भ्रष्टाचार विरुद्धको सहकार्य।
10: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
11: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले महाधिवेशनले रासोपालाई थप सुदृढ जिम्मेवार र एकीकृत बनाउने बताउनु भएको छ। पार्टीको पहिलो महाधिवेशनमा मतदानपछि संचारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले महाधिवेशनपछि पार्टी थप बलियो र जिम्मेवार ढङ्गले अघि बढ्ने दृढता व्यक्त गर्नुभयो। मन्त्री तिमिल सिन्हाले महाधिवेशनले छान्ने नेतृत्वले मुलुकको सबैभन्दा ठूलो राजनीतिक दल रासोपालाई आम नागरिकको अपेक्षा अनुरूप अगाडि बढाउने विश्वास दिलाउनुभयो। विश्वभर फिफा विश्वकप 2026 को रौनक चलिरहँदा नेपाली फुटबल भने निलम्बनमा परेको छ। विश्व फुटबल महासङ्घ फिफाले अखिल नेपाल फुटबल सङ्घ एन्फामा सरकारको हस्तक्षेप भएको भन्दै एन्फालाई अनिश्चितकालीन प्रतिबन्ध लगाएको हो। फिफाले बुधबार जारी गरेको पत्रमा नेपाललाई निलम्बन गरिएको उल्लेख छ। निलम्बनसँगै नेपालले फिफाबाट पाउँदै आएको अनुदान रोक्ने जनाएको छ। नेपालले फुटबल विकासका लागि फिफाबाट वार्षिक 1 अर्बभन्दा बढी रकम अनुदान सहयोग पाउँदै आएको थियो। फिफाका अनुसार निलम्बनमा परेसँगै नेपालले अन्तर्राष्ट्रिय फुटबल तथा युथ फुटबल खेल्न नपाउनुका साथै पदाधिकारीको विदेश भ्रमण समेत रोक्का हुनेछ। प्रतिनिधि सभाको आजका लागि तय भएको बैठक भोलि 12 गते शुक्रबारका लागि सरेको छ। सङ्घीय संसदका महासचिव पद्म प्रसाद पाण्डेले हिजो एक सूचना जारी गरेर सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधि सभाको नियमावली 2083 को नियम 6 को 3 बमोजिम भोलि असार 12 गते दिउँसो 1 बजेका लागि बैठक तोक्नु भएको जानकारी दिनुभएको हो। राष्ट्रिय सभाको बैठक पनि भोलि दिउँसो 1:15 बस्नेछ। तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेकोले सर्वसाधारणलाई तातोबाट जोगिन र सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। विभागका प्रवक्ता विभूति पोखरेलले आगामी 3 दिनसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान गरिएको जानकारी दिँदै बागमती र गण्डकी प्रदेशमा पनि तापक्रम बढ्ने सम्भावना भएकाले सावधानी अपनाउन अनुरोध गर्नुभएको हो। आगामी दिनमा धनगढीमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस र नेपालगञ्ज र भैरहवाको तापक्रम 41 डिग्री सेल्सियस पुग्ने विभागको पूर्वानुमान छ। ती क्षेत्रका सर्वसाधारणलाई अत्यावश्यक काममा बाहेक दिउँसो घर बाहिर ननिस्कन, पर्याप्त पानी पिउन तथा स्वास्थ्यमा विशेष सावधानी अपनाउन प्रवक्ता पोखरेलले आग्रह गर्नुभयो। भक्तपुर जिल्लामा बर्ड फ्लू पुष्टि भएको छ। चाङ्गु नारायण र सूर्य विनायक नगरपालिकाका कुखुरा फार्ममा बर्ड फ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको छ। बर्ड फ्लू रोग कुखुरामा सरेपछि हालसम्म चाङ्गु नारायण 2, 8 र 9 पालिएका 38,795 कुखुराहरू नष्ट गरिएको पशु सेवा कार्यालयका पशु चिकित्सक डाक्टर अमिक श्रेष्ठले जानकारी दिनुभयो। रोगका कारण सूर्य विनायक 1, 4 र 8 9,378 कुखुराहरू नष्ट गरिएको उहाँले जानकारी दिनुभयो। जिल्लामा 48,173 कुखुरा नष्ट गरेको जानकारी दिँदै उहाँले बर्ड फ्लू रोग कुखुरा फार्ममा फैलिएको पुष्टि भएका फार्मका कुखुरा नष्ट गरिएको बताउनुभयो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब बाँकी समाचार। पटक पटकको बाढी पहिरोले क्षतिग्रस्त बिपी राजमार्गको काभ्रेपलाञ्चोक सिन्धुली खण्डमा स्थायी रूपमा थालिएको पुनर्निर्माण कार्यसँगै अबको केही दिनमै पुनर्निर्मित ट्र्याकबाटै सवारी आवागमनको तयारी भइरहेको छ। यसका लागि पछिल्ला केही महिनादेखि पुनर्निर्माणलाई तीव्रता दिइँदै आइएको हो। अब अन्तर्राष्ट्रिय समाचार। भेनेजुएलामा छोटो समयको अन्तरालमा आएका 2 शक्तिशाली भूकम्पमा परि हालसम्म कम्तीमा 32 जनाको मृत्यु भएको छ भने 700 जना घाइते भएका छन्। भूकम्पले कैयौं भवनहरू ढालेको बीबीसीले जनाएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणले पहिलो भूकम्प 7.2 र दोस्रो 7.5 म्याग्नेच्युड मापन गरेको छ। पहिलो भूकम्पको 39 सेकेन्ड पछि त्यसभन्दा शक्तिशाली दोस्रो भूकम्प आएको थियो। राजधानी कराकसको पश्चिमी क्षेत्रमा स्थानीय समय अनुसार साँझ 6 बजेपछि आएको भूकम्पपछि मानिसहरू घर बाहिर निस्किएका थिए। भूकम्पपछि कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले आपतकाल घोषणा गर्नुभएको छ।

0: सामग्री र उद्धार टोली खटाउने जनाएका छन्। अब खेलकुद। विश्वकप फुटबल अन्तर्गत गैराती र आज बिहान भएका समूह चरणका खेलहरूमा समूह सी अन्तर्गत पहिलो खेलमा ब्राजिलले स्कटल्यान्डमाथि 3-0 सहज जित निकालेको छ। सोही समूहको अर्को खेलमा मोरक्कोले हाइटीलाई 4-2 गोल अन्तरले पराजित गरेको छ। समूह बी अन्तर्गतको खेलमा बोस्निया हर्जगोभिनाले कतारलाई 3-1 हराएको छ। यस्तै अर्को खेलमा स्विजरल्यान्डले क्यानाडामाथि 2-1 जित निकाल्न सफल भएको छ। त्यसै गरी आज बिहान भएको समूह एको खेलमा दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई 1-0 गोल अन्तरले पराजित गरेको छ। आजै बिहान भएको सोही समूहको अर्को खेलमा मेक्सिकोले चेक रिपब्लिकलाई 3-0 पराजित गरेको छ। रेडियो नेपालबाट दिउँसो 1 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 2 बजे अङ्ग्रेजीमा र 3 बजे पुनः नेपालीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम कृषि संवाद। कृषिका समसामयिक मुद्दाहरूमा सम्बन्धित विज्ञ एवं कृषक र कृषि उद्यमीहरूसँग गरिने विशेष कुराकानी कृषि संवाद।
2: नमस्कार, कृषि संवादमा स्वागत गर्दछु। म नरेश नेउपाने। आजको कृषि संवादमा हामी नेपालको माटो स्वास्थ्यको समग्र अवस्था कस्तो छ, माटोको उत्पादकत्व क्षमता, किसानले रासायनिक मलको विकल्पमा अपनाउनु पर्ने उपायहरू र रासायनिक मलको असन्तुलित प्रयोगलाई कसरी कम गर्ने जस्ता विषयमा केन्द्रित रहेर कुराकानी गर्दैछौ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव प्रमुख माटो विज्ञ डाक्टर चन्द्र प्रसाद रिचाल। यहाँलाई कृषि संवादमा स्वागत।
3: नमस्कार, धन्यवाद।
2: संवादको प्रारम्भ चाहिँ हाम्रो देशको माटोको समग्र स्वास्थ्य अवस्था कस्तो छ, यसको विद्यमान उत्पादकत्व क्षमता कस्तो छ, यहीँबाट सुरुवात गरौँ।
3: नेपालको समग्र माटोको स्वास्थ्य अवस्थाको बारेमा कुरा गर्नु पर्दा विश्व स्तरबाट हेर्दा हामी यस्तो भौगोलिक अवस्थामा छौँ जहाँ चाहिँ जैविक विविधता, त्यस पछाडि त्यहाँ वनस्पतिहरूको हुने वृद्धि विकास अत्यन्त राम्रो हुने खालको चाहिँ वातावरणीय अवस्थामा हामी भएको हुनाले हाम्रो देशको समग्र माटोको अवस्था अन्य देशहरूमा धेरै किसिमका समस्याहरू छन्, जस्तो कि मरुभूमिकरणको समस्या छ धेरै ठाउँमा नुनिलो माटोको समस्या छ। यो हिसाबले हेर्दा नेपालको माटो समग्र रूपमा धेरै राम्रो अवस्थामा छ। उर्वरा शक्तिको हिसाबले र उत्पादन शक्तिको हिसाबले दुई किसिमले हेर्न सकिन्छ। उर्वरा शक्ति अथवा उर्वर माटो भनेको त्यस्तो माटो हो जसमा चाहिँ बिरुवालाई आवश्यक पर्ने पोषक तत्त्वहरू पर्याप्त मात्रामा हुन्छन्, त्यसलाई हामी उर्वर माटो भन्छौँ। र माटो उर्वर हुँदैमा त्यो माटो उत्पादनशील हुँदैन, त्यहाँ विभिन्न किसिमका तत्त्वहरू फ्याक्टरहरूले असर गर्छ र उत्पादनलाई कम गराउँछ, त्यसलाई हामीले उत्पादन शक्ति भन्छौँ। नेपालको माटोमा उर्वरा शक्ति चाहिँ छ, तर उत्पादनशील हुने उत्पादन शक्ति चाहिँ अलिकति विभिन्न कारणले गर्दा कमजोर भइराखेको छ। जस्तो एउटा उर्वर हुँदा हुँदै पनि उत्पादन कम हुने भनेको अम्लीयपना क्षारीयपनाको कारणले माटोमा पर्याप्त मात्रामा पोषक तत्त्व हुँदा हुँदै पनि बिरुवाले चाहिँ त्यो पोषक तत्त्व लिनलाई बाधक बन्ने काम चाहिँ अम्लीयपनाले अथवा क्षारीयपनाले गर्छ। नेपालको समग्र माटोको अम्लीयपनाको अवस्था हेर्दा पिएचको स्ट्याटस हेर्दाखेरि माटो अम्लीय प्रकारको छ, करिब हाम्रो 2/3 माटो अम्लीय प्रकृतिको छ। त्यसमा पनि करिब 40% जति माटो त सुधार गर्नुपर्ने अवस्थाको अम्लीयपना छ, बढी छ। त्यसैले उर्वर हुँदा हुँदै पनि बिरुवाले चाहिँ पोषक तत्त्व माटोबाट तान्न नसक्ने अवस्था छ।
2: माटोको कुरा गर्दाखेरि मलको कुरा जोडिएर आउँछ, जसले माटोको स्वास्थ्यलाई चाहिँ स्वास्थ्यका लागि महत्त्वपूर्ण भूमिका खेल्छ। मलभित्र प्राङ्गारिक मल र रासायनिक मलको कुरा आउँछ। अहिले बढी चर्चामा रासायनिक मल छ, प्राङ्गारिक र रासायनिक मलको भिन्नताको बारेमा अलिकति बताइदिनु।
3: माटोमा उर्वरा शक्ति अथवा पोषक तत्त्वको अभाव हुन सक्छ भने त्यसलाई हामीले करेक्सन गर्न सक्छौँ। कुन चाहिँ उर्वरा कुन चाहिँ पोषक तत्त्व कम छ अथवा कुन तत्त्व चाहिँ अत्यन्तै कम छ, कुन तत्त्व माटोमा बिरुवालाई आवश्यक मात्रामा छ भन्ने कुरा सबभन्दा पहिले चाहिँ त्यसको निराकरणको उपाय अहिले वैज्ञानिक खेती पद्धतिमा माटोको पोषक तत्त्वको जाँच गर्ने, स्वास्थ्य अवस्थाको जाँच गर्ने र त्यसबाट प्रयोगशालाले दिएको रिपोर्टका अनुसार कुन कुन पोषक तत्त्वको अवस्था कस्तो छ अनि बाहिरी किसिमले पोषक तत्त्वको उपलब्धतालाई असर गर्ने पिएचको अवस्था कस्तो छ

0: अम्लीय छ कि क्षारीय छ कि अथवा तथस्थ छ, यी कुराहरूको सबभन्दा पहिलो कुरा त माटो परीक्षणै गर्नुपर्छ। यो माटो परीक्षण बिना हामीले अनुमानको भरमा चाहिँ केही कुरा बोल्न पनि सकिँदैन। जस्तो हामी बिरामी भयौँ भने के कारणले बिरामी भयौँ भनेर हेर्नलाई हस्पिटलमा चाहिँ हाम्रो रगत परीक्षण हुन्छ, दिशा परीक्षण हुन्छ, पिसाब परीक्षण हुन्छ। त्यस्तै माटोको स्वास्थ्य अवस्था सबभन्दा पहिले बुझ्न पर्यो। यदि हामीले माटोको उर्वरा शक्ति जाँच गर्दा, स्वास्थ्य जाँच गर्दा, त्यहाँ आवश्यक पर्ने प्रमुख तत्त्वहरू खास गरेर नाइट्रोजन, फस्फोरस, पोटासको अवस्था के छ, पिएचको अवस्था के छ, अर्को चाहिने मुख्य भनेको प्राङ्गारिक पदार्थको अवस्था के छ, यति पाँचवटा चिजलाई आधार मानेर यदि उर्वरा शक्तिमा प्रत्यक्ष रूपले असर गर्ने पोषक तत्त्वहरूको मात्रा कमी छ भने त्यसलाई हामीले विभिन्न स्रोतबाट माटोमा थप्न पर्ने हुन्छ। वैज्ञानिक खेती पद्धति भनेकै त्यही हो कि कुन प्रमुख तत्त्वहरू कमी छ माटोमा, तत्काल कति मात्रामा सप्लाई गर्नुपर्छ भन्ने कुरा चाहिँ पत्ता लगाउनु पर्यो। र त्यसलाई सप्लाई गर्ने तिनवटा स्रोतहरू हुन्छन्। एउटा भनेको प्राङ्गारिक स्रोत हो, प्राङ्गारिक मलखाद हो। प्राङ्गारिक मलखाद भनेको चाहिँ त्यस्तो मलखाद जुन चाहिँ जीव जन्तु अथवा वनस्पतिको अवशेषबाट बनेको हुन्छ, त्यो समग्र रूपमा त्यो प्राङ्गारिक मल हो।
1: गडेउला मल पनि यसमा पर्छ कि?
0: गडेउला मल पनि यसैमा पर्छ। अब त्यसै गरी दोस्रो स्रोत भनेको चाहिँ रासायनिक स्रोत हो। रासायनिक स्रोत भनेको जीव जन्तु वनस्पतिको अवशेषबाट बनेको होइन, फ्याक्ट्रीमा बन्छ र यसको उत्पादन चाहिँ विभिन्न किसिमका रासायनिक प्रक्रियाबाट ताप सिर्जना गरेर गरिन्छ, त्यो रासायनिक स्रोत भयो। र अर्को स्रोत हुन्छ, हेर्नुहोस्, तेस्रो स्रोत, महत्त्वपूर्ण स्रोत भनेको जैविक अथवा जीवाणुको स्रोत। जैविक मल भन्नाले पनि जीवाणुयुक्त मल। यो प्रकृतिमा विभिन्न प्रकारका सूक्ष्म जीवाणुहरू यस्ता छन् जुन चाहिँ नि लाभजन्य छन्, जसको सदुपयोग उपयोग गरेर माटोमा विभिन्न किसिमका उत्पादनलाई असर गर्ने, उर्वरा शक्तिलाई असर गर्ने तत्त्वहरूको सन्तुलन मिलाउन प्रयोग गरिन्छ। त्यस्ता जीवाणुहरूको प्रयोग गर्ने अप्सन पनि छ हामीसँग। त्यसैले रासायनिक र प्राङ्गारिक मात्रै होइन कि जीवाणु मल पनि छ तेस्रो विकल्पमा, जसलाई हामीले बायो फर्टिलाइजर भन्छौँ। बायो फर्टिलाइजर, केमिकल फर्टिलाइजर अथवा अर्ग्यानिक फर्टिलाइजर, यी तिनवटा स्रोतहरूलाई हामीले प्रयोग गर्न सक्छौँ। र यी तिनवटा स्रोत भनेको माटोको पोषण उपलब्ध गराउने वैकल्पिक उपायहरू हुन्। हामी मुख्य रूपले रासायनिक मलमा मात्रै निर्भर भयौँ, रासायनिक मलको खरिद गर्नलाई मात्रै लामबद्ध भइराखेका छौँ। वास्तवमा माटोको स्वास्थ्य सुधार गर्नको लागि यी तिनवटै वैकल्पिक उपायहरूलाई चाहिँ हामीले परिचालन गर्नपर्छ।
1: किसानहरूमा चाहिँ रासायनिक मलले माटो बिगार्छ भन्ने एउटा बुझाइ छ, यो कस्तो बुझाइ हो? र अर्को कुरा चाहिँ असन्तुलित प्रयोग बढी भयो भने रासायनिक मलको यसले माटोमा पार्ने असर के हो?
0: रासायनिक मल अथवा प्राङ्गारिक स्रोतको मलखाद अथवा जीवाणु स्रोतको मलखाद भनेको एक आपसमा परिपूरक हुन। हेर्नुहोस्, माटोको स्वास्थ्यलाई पनि हामीले बिग्रन दिनु हुँदैन, त्यो हिसाबले प्राङ्गारिक मल व्यवस्थापन गर्न अत्यन्त जरुरी छ। प्राङ्गारिक मलखाद भनेको खास गरेर जीव जन्तु वनस्पतिको अवशेषबाट बनेको मलखादमा प्राङ्गारिक स्रोतका भर्मी कम्पोस्ट भन्नुहोस्, गोबर मल भन्नुहोस्, हरियो मल भन्नुहोस्, डैँचा, यी यावत जे जति हामीले जीव जन्तुको अवशेष, वनस्पतिको अवशेष प्रयोग गर्छौँ मलको रूपमा, यी सबै प्राङ्गारिक मल हुन्। बाख्राको मल, कुखुराको मल, यिनीहरूले चाहिँ खास गरेर माटोको स्वास्थ्य अवस्था सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। स्वास्थ्य अवस्था भन्नाले यसमा प्राङ्गारिक पदार्थको मात्रा थप्छ, माटोको भौतिक गुणहरू खास गरेर माटोले पानी कति चाहिँ नि धारण गरेर राख्न सक्ने, माटोमा हावाको चाहिँ नि पारवहन कतिको खुलो बनाउने, अनि यसले चाहिँ नि केही मात्रामा पिएचलाई पनि सन्तुलन कायम गराउन सक्छ। यसरी माटोका विभिन्न प्रकारका भौतिक, रासायनिक र जैविक गुणहरू चाहिँ सुधार गर्नको लागि र माटोलाई स्वस्थ बनाउनको लागि महत्त्वपूर्ण भूमिका खेल्ने भनेको प्राङ्गारिक मलखाद नै हो। माटोमा खास गरेर प्राङ्गारिक पदार्थको मात्रा सन्तुलित अवस्थामा रहेको माटोलाई हामीले स्वस्थ माटो भन्छौँ। माटोमा प्राङ्गारिक पदार्थको मात्रा 3-5% अवस्थामा पुग्न सक्यो भने त्यो माटो स्वस्थ हो। खास गरेर अझ हामीले त 5% प्राङ्गारिक पदार्थ पुर्याउनु पर्छ माटोमा, त्यो भयो भने माटो स्वस्थ हुन्छ। यो हिसाबले माटोको स्वस्थ अवस्था बनाउनलाई प्राङ्गारिक मलखाद अपरिहार्य छ। तर यति भन्दैमा माटोको प्रमुख काम भनेको हामी किसान, हामी उपभोक्ताको हिसाबले हेर्दा माटो भनेको त हामीलाई आवश्यक पर्ने खाद्य पोषणको उत्पादन गर्ने एउटा आधार हो। विभिन्न किसिमका बाली वस्तुहरूको उत्पादनको लागि उसलाई आवश्यक पर्ने पोषण तत्त्व माटोले पुर्याउन सक्नु पर्यो, नभएदेखि बालीले आफ्नो क्षमता अनुसारको उत्पादन दिन सक्दैन। उत्पादन दिनको लागि चाहिँ उसलाई आवश्यक पर्ने मात्रामा पोषक तत्त्व पुग्न पर्छ, बालीलाई आवश्यक पर्ने। त्यो भयो भने मात्रै धान भनौँ अथवा धानको उत्पादन क्षमता 7 मेट्रिक टन पर हेक्टरको बिउ लगाउँछौँ, तर मलखाद चाहिँ उसलाई आवश्यक पर्ने मलखादको मात्रा अथवा पोषक तत्त्वको मात्रा पुग्दैन भने उसले 7 मेट्रिक टन उत्पादन दिन सक्दैन। त्यो पुर्याउनको लागि चाहिँ आवश्यक पर्ने पोषक तत्व पुरा गर्नको लागि रासायनिक मल अपरिहार्य छ। अहिलेको 5% प्राङ्गारिक पदार्थ भएको माटो छ भने पनि त्यसले बालीको आवश्यकता अनुसार पिक पिरियडमा चाहिँ नि आवश्यक पर्ने पोषक तत्वको मात्राहरू प्राङ्गारिक अथवा चाहिँ नि जीवाणु मल मात्रैले पुर्याउन सक्दैन। र त्यो खास गरेर रोपेको 25 दिनको अवस्थामा अथवा रोप्नुभन्दा अगाडि बेसल डोजको अवस्थामा खास गरेर पोटाउने बेलामा यी जुन मल रासायनिक मलहरू हाल्ने एउटा स्पेसल समय हुन्छ, त्यो बेलामा रासायनिक स्रोतको मल नहाल्ने हो भने बिरुवाको त्यो फिजियोलोजिकल अवस्थामा न्युट्रिसन पोषणको अभाव हुन जान्छ र भने जस्तो उत्पादन दिन सक्दैन। त्यसैले रासायनिक मल पनि अपरिहार्य छ।
1: हजुर।
0: र अर्को कुरो त्यो जीवाणु मलले पनि माटोमा विभिन्न किसिमका बेनिफिसियल लाभदायक जीवाणु सूक्ष्म जीवाणुहरूको संख्या सन्तुलित अवस्थामा रहन सक्छ। नाइट्रोजनलाई चाहिँ मोबिलाइजेसन गर्ने, नाइट्रिफिकेसन गर्ने ब्याक्टेरियाहरू, एमोनिफिकेसन गर्ने ब्याक्टेरियाहरू जुन माटोको चाहिँ जस्तो हामीले युरिया मल प्रयोग गर्यौँ भने युरियामा भएको नाइट्रोजन एमाइड फर्ममा हुन्छ, त्यो एमाइड फर्मलाई चाहिँ नाइट्रेट अथवा एमोनियम फर्ममा नलगिकन त्यो बिरुवाले लिन सक्दैन। त्यसैले रासायनिक मलको उपयोग गर्नलाई बिरुवाले तान्न सक्ने अवस्थामा पुर्याउन पनि जीवाणुहरूको आवश्यकता पर्छ।
1: आफ्नो बारीको माटो स्वस्थ बनाउनका निम्ति किसान आफैले अपनाउन सक्ने उपायहरू के हुन्छ?
0: पहिले अवस्था थाहा पाउनु पर्यो। त्यो अवस्था थाहा पाउने भनेको प्रयोगशालामा माटोको परीक्षण हो। अब हरेक सिजनमा अथवा हरेक वर्ष आवश्यकता अनुसार प्रयोगशालामा लगेर माटो जाँच गराउन सकिँदैन भने अहिले नेपाल सरकारले माटोको डिजिटल सोयल म्याप तयार गरेको छ। नेपालको समग्र देशलाई प्रतिनिधित्व गर्ने गरी नेपालको एउटा डिजिटल सोयल म्याप छ। त्यो अध्यावधिक पनि भइराखेको छ, हरेक वर्ष त्यो अध्यावधिक हुन्छ। र दक्षिण एसियामा यो पहिलो
1: नेपाल
0: डिजिटल सोयल म्याप तयार गर्ने, भारतमा पनि छन् केही प्रान्तको तयार भएको छ, अन्य देशहरूमा केही क्षेत्रको भएको छ, तर समग्र देशैभरिको डिजिटल सोयल म्याप अपडेट भएको नेपाल पहिलो देश हो साउथ एसियामा। र त्यहाँबाट पनि माटोको स्वास्थ्य अवस्था तपाईँको आफ्नो क्षेत्र निर्धारण गरेर डिजिटल सोयल म्यापबाट मेरो जमिनको उर्वरा शक्ति अवस्था कस्तो छ भनेर तत्कालै हेर्न सक्ने र अपडेटेड अवस्थाको म्याप छ। त्यो म्याप पनि चाहिँ नि हेरेर पनि पत्ता लगाउन सकिन्छ माटोको अवस्था। र माटोको अवस्था यदि प्राङ्गारिक पदार्थ कमजोर अवस्थाको छ भने सबभन्दा पहिले माटोको स्वास्थ्य सुधार गर्नलाई किसानले आफ्नै खेतबारीमा सुधार गर्नको लागि प्राङ्गारिक पदार्थको उचित मात्रामा व्यवस्थापन गर्नुपर्छ। जस्तो खाद्यान्न बाली लगाउँदैछौँ भने हामीले मल खादको सिफारिस 6 मेट्रिक टनसम्म चाहिँ प्राङ्गारिक मल माटोमा प्रयोग गर्नुपर्छ। हेर्नुहोस् धान गहुँ मकै जस्ता खाद्यान्न बालीहरू हामी प्रयोग गर् उत्पादन गर्दा त्यहाँ अनिवार्य रूपले 6 मेट्रिक टन प्रति वर्ष प्राङ्गारिक पदार्थ युक्त मलहरू चाहिँ प्रयोग गर्नै पर्छ माटोलाई आफ्नो खेतबारीको माटो स्वस्थ बनाइराख्नलाई। र माटो जाँचमा अथवा डिजिटल सोयल म्यापबाट हेरेको म्यापमा पनि नाइट्रोजन कस्तो अवस्थामा छ, फस्फोरस कस्तो अवस्थामा छ, पिएच कस्तो अवस्थामा छ, पोटास कस्तो अवस्थामा छ हेर्न सकिन्छ। त्यो हेरेर यदि मध्यम स्तरको नाइट्रोजन छ भने नाइट्रोजन युक्त मल चाहिँ सिफारिस मल खादको मात्राको आधा प्रयोग गरे हुन्छ। यदि न्यून अवस्थाको नाइट्रोजनको अवस्था छ भने त्यसमा चाहिँ हामीले सिफारिस मल खादको नाइट्रोजनको मल 7% हाल्नुपर्छ। यदि माटो डिजिटल सोयल म्यापबाट हेरे पनि अथवा प्रयोगशालामा परीक्षण गरे पनि नाइट्रोजनको मात्रा अधिकको स्ट्याटस देखाइरहेछ भने त्यसमा चाहिँ हामीले 25% मात्रै सिफारिस दर प्रयोग गरे पुग्छ। रासायनिक मल चाहिँ यसरी माटोको परीक्षणको डेटा अनुसार हाल्ने, अधिक छ भने 25% सिफारिस दरको, मध्यम छ भने 50% सिफारिस दरको र कम छ भने 7% सिफारिस दरको प्रयोग गर्नुपर्छ।
1: माटोको गुणस्तर सुधार गर्नका लागि अर्थात् खस्किन नदिनका लागि नेपाल सरकारका तर्फबाट अघि बढाइएका नीतिहरू कस्ता छन्?
0: खास गरेर माटोको स्वास्थ्य सुधारको लागि विभिन्न समयमा विभिन्न किसिमका कार्यक्रमहरू कार्यान्वयनमा भइराखेका छन्। जस्तो 68-69 सालमा प्राङ्गारिक मल प्रयोगलाई जोड दिनको लागि स्थानीय स्तरमा प्राङ्गारिक मल गोठे मलको उत्पादन गर्नलाई कम्पोस्ट मलको चाहिँ उत्पादन कार्यक्रममा सहुलियत दिने, सुधारिएको गोठे मल उत्पादनको लागि भकारो सुधारका कार्यक्रमहरू ल्याउने जस्ता कार्यक्रमहरू एउटा अभियानकै रूपमा पनि कार्यान्वयनमा आएको थियो। अहिलेको हाम्रो नयाँ सरकारबाट पनि महत्त्वपूर्ण रूपमा फोकस गरेर किसानलाई माटोको स्वास्थ्य प्रमाणपत्र उपलब्ध गराउने कामलाई तदारुकताका साथ कार्यान्वयन गर्ने भनेर हाम्रो सयबुँदे कार्यनीतिमा पनि छ। त्यो हिसाबले माटोको स्वास्थ्य प्रमाणपत्र उपलब्ध गराउने भन्ने विषय पनि अहिले नीतिकै रूपमा आएको हो, सरकारको सयबुँदे नीतिमा परेको छ, प्रमुख राजनीतिमा
1: नेपालमा जहिले रासायनिक मलको समस्याको कुरा आउँछ अखबारहरूमा यो छ्याप्छ्याप्ती हुन्छ, यो असार जेठ लाग्नु हुँदैन, यो चाहिँ बर्खाको खेती सुरु भयो कि मलको कुरा उठ्छ। रासायनिक मल आयातमा साँच्चीकै समस्या के हो, योसँग जोडिएर रासायनिक मल कारखाना निर्माण गर्ने कुरा पनि आउँछ, नेपालमा रासायनिक मल कारखाना स्थापनाको सम्भावना के छ, अलिकति यो बताइदिनुहोस् न अन्तमा।
0: वास्तवमा यो हामी अब रासायनिक मलमा पुरै विदेशसँग निर्भर छौँ, आयात गर्नुपर्छ, हामीसँग केही उपलब्धता छैन। त्यो कारणले मुख्य सिजनमा प्राय सधैँ वर्ष यो अभावको अवस्था हुने चाहिँ एउटा रोग जस्तै नै छ। यद्यपि यस वर्ष चाहिँ अलिकति मौजदात असारमा पनि राम्रै मौजदात हुने र यो अहिले इरानको अमेरिकाको यो समस्या युद्धको समस्याले गर्दाखेरि आयातमा कठिनाइ हुने समय पनि त्यही बेलामा परिराखेको छ। त्यो कारणले एउटा समस्या चाहिँ यो पनि हो, हामी यसलाई वैकल्पिक रूपमा रासायनिक मलमा मात्रै 100% निर्भर रहने परिपाटीलाई चाहिँ हामीले बदल्न जरुरी छ। जस्तो रासायनिक मलले पनि दिने न्युट्रिसन भनेको नाइट्रोजन, फस्फोरस, पोटास जस्ता प्रमुख पोषक तत्त्वहरू नै हुन्। प्राङ्गारिक मलले पनि थोरै मात्रामा भए पनि त्यसको वैकल्पिक उपाय चाहिँ त्यो प्रयोग गरेर पूर्ति गर्न सकिन्छ। तर उत्पादन चाहिँ बिरुवाको क्षमता अनुसार, बालीको क्षमता अनुसार लिनलाई केही पिक पिरियडहरूमा, खास गरेर बेसल डोजमा, बालीको रोप्ने समयभन्दा अगाडि जमिन तयार गर्ने समयमा प्रयोग गर्ने समयलाई हामीले बेसल डोज भन्छौँ। त्यो बेसलको बेलामा अनि गाज आउने बेलामा अनि बाली पोटाउने बेलामा, यस्तो बेलामा चाहिँ रासायनिक मलको अत्यन्त किफायती तरिकाले प्राविधिकको सरसल्लाह अनुसार मात्रै रासायनिकमा निर्भर हुने, नत्र माटोलाई नै स्वस्थ बनाउनलाई प्राङ्गारिक मल अथवा जैविक मलहरू, जीवाणुयुक्त मलहरूमा पनि वैकल्पिकमा हामीले जोड दिन सक्यौँ भने माटोको स्वास्थ्य पनि सुधार हुन्छ र रासायनिक मलमा मात्रै 100% निर्भर हुन चाहिँ हुँदैन। हेर्नुहोस्, हामी प्राविधिकको दृष्टिकोणबाट एकदम महत्त्वपूर्ण सल्लाह भनेको के छ भने हामी रासायनिकमा मात्रै निर्भर भएको कारणले माटो बिग्रेको हो। 5-6 वर्षको अनुदानमा जाने बजेटलाई सदुपयोग गरेर आत्मनिर्भर हुने बाटो भनेको एउटा आत्मनिर्भरताकै बाटो हो, कृषिलाई पनि सार्वभौम बनाउने एउटा उपाय हो भन्छु म त।
1: हस्, यहाँले यो रासायनिक मलसँग मात्रै होइन माटोको उर्वरा शक्ति र माटोलाई स्वस्थ बनाउन किसानले समेत ध्यान दिनुपर्ने कुराहरू राम्रोसँग बताइदिनु भयो। कृषि संवादलाई आफ्नो महत्त्वपूर्ण समय उपलब्ध गराउनु भयो, यहाँलाई धेरै धेरै
0: धन्यवाद।
1: आजको कृषि संवादमा हामीसँग हुनुहुन्थ्यो कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं प्रमुख माटो विज्ञ डाक्टर चन्द्र प्रसाद रिचाल। आजलाई कृषि संवाद यति नै। कार्यक्रमबाट म नरेश न्यौपानी आज्ञा चाहन्छु। नमस्कार।

0: नमस्कार, विशेष परिसंवादमा हार्दिक स्वागत छ। आज हामी सप्ताहव्यापी रूपमा विभिन्न सचेतनामूलक कार्यक्रमहरू गरेर मुलुकभरि मनाइरहेको लागु औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा तयार पारिएको विशेष परिसंवादमा छौँ। प्रत्येक वर्ष जुन 26 लागु औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाइन्छ। यस वर्ष पनि 20 जुनदेखि 26 जुनसम्म अर्थात् असार 6 गतेदेखि 12 गतेसम्म यो दिवस मनाइँदैछ। यस वर्षको नारा लागु औषधको चुनौती चिनौं, सामाजिक समाधानको बाटो खोजौं भन्ने रहेको छ। लागु पदार्थको दुरुपयोग तथा यसको ओसार पसार विश्वव्यापी समस्याको रूपमा रहेको छ। एकातिर खुला सीमाको कारण मुलुकमा विभिन्न खाले लागु पदार्थ सहजै भित्रिएका छन् भने अर्कातिर हवाई रुटको माध्यमबाट पनि आइरहेको पाइन्छ। यसबाट हाम्रो मुलुक पनि अछुतो रहन सकेको छैन, बरु लागु पदार्थको कारोबार र ओसार पसारको केन्द्रबिन्दु झैँ भएको देखिन्छ हाम्रो मुलुक। यसको दुरुपयोगले मानव मस्तिष्कलाई गम्भीर रूपले असर पुर्याउँदछ। विशेष गरी युवा पुस्ता यसको दुरुपयोगमा लागेको देखिन्छ। काममा असफलता हुनु, दिनहुँ आर्थिक अभाव हुनु, अपेक्षा अनुरूपको प्राप्ति नहुनु, मानसिक रूपले चिन्तित रहनु, साथीभाइहरूको सरसङ्गतमा लाग्नु आदि कारणले गर्दा यो पुस्ता यस्तो कुलतमा फँसेको पाइन्छ। प्रत्येक वर्ष हामी यो दिवसलाई विभिन्न सचेतनाका कार्यक्रमहरू गरेर मुलुकभरि मनाइरहेका छौँ। लागु पदार्थको दुरुपयोग हुन नदिन र यसको ओसार पसारमा रोक लगाउन गृह मन्त्रालयमा उच्च स्तरीय लागु औषध नियन्त्रण राष्ट्रिय निर्देशन तथा समन्वय समिति, लागु औषध नियन्त्रण कार्यकारी समिति, मुख्य औषध नियन्त्रण अधिकारी र लागु औषध नियन्त्रण शाखाले नीति निर्माणदेखि कार्य योजना निर्माणसम्मका काम गरिरहेका छन्। सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा प्रहरी प्रमुख सहितको टोलीले लागु औषधको दुरुपयोग तथा यसको ओसार पसार रोकथामका बारेमा काम गरिरहेको छ। उता नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, केन्द्रीय अनुसन्धान ब्युरो र लागु औषध नियन्त्रण ब्युरोले पनि यसको रोकथाममा काम गरिरहेका छन्। यसका लागि लागु औषध नियन्त्रण ऐन 2033, लागु औषध राष्ट्रिय नीति 2063 र रणनीति 66 कार्यान्वयनमा रहेका छन्। अलिकति तथ्याङ्कको कुरा गरौँ। विभिन्न संयन्त्रले यसरी सक्रिय रूपमा काम गरिरहेको भए तापनि लागु औषधको दुरुपयोग र यसको ओसार पसार भने रोकिएको देखिँदैन। लागु औषधको दुर्व्यसनमा फस्नेहरूको संख्या हरेक वर्ष बढिरहेको पाइन्छ। खास गरी 20 देखि 29 वर्ष उमेर समूहका युवाहरूको संलग्नता करिब 70% रहेको देखिन्छ। मुलुकमा लागु औषधको दुरुपयोगमा फस्नेहरूको संख्या झन्नै 1,50,000 भन्दा बढिरहेको पाइन्छ। यो आर्थिक वर्ष 81-82 को तथ्याङ्क अनुसार फौजदारी अभियोगसँग सम्बन्धित 20,708 मुद्दा फैसला भएकोमा 5,061 चाहिँ लागु औषध कसुरका मुद्दा देखिन्छन् र यस कसुरमा कारागार चलान हुनेहरूको संख्या 4,150 रहेको छ। यो झन्नै 82% हो। जम्मा विचाराधीन 10,817 मुद्दामध्ये लागु औषध कसुरका 2,858 रहेको छ भने 82-83 जम्मा मुद्दा दर्ता 3,721 रहेकोमा फैसला भएर कारागार चलान हुनेहरूको संख्या चाहिँ व्यक्तिको संख्या 4,150 रहेको छ। तुलनात्मक हिसाबले यो 93% हो। यसबाट लागु औषधको कसुरमा कारागार जाने दर चाहिँ एकदमै बढेको छ। यो प्रतिशतको हिसाबले हेर्दा 11% बढेको देखिन्छ। कारागार विभागको एउटा तथ्याङ्क अनुसार मुलुकभरिको कारागारमा लागु औषध कसुरका कैदी बन्दीहरूको संख्या झन्नै 7,194 रहेको देखाएको छ। आज हामी यसै दिवसको सेरोफेरोमा रहेर विशेष परिसंवादमा जुटेका छौँ। लागु औषधको दुरुपयोग र यसको ओसार पसार किन भइरहेको छ बढी मात्रामा, र यो संयन्त्र छ हाम्रो लागु औषध नियन्त्रण गर्ने संयन्त्र, यसले काम गर्न सकेको छ कि छैन, लागु पदार्थको सर्वसुलभ प्राप्ति चाहिँ यसको कारण हो कि होइन, दक्ष जनशक्तिको व्यवस्थापन कस्तो रहेको छ, काम गर्ने सम्बन्धमा के कस्ता चुनौतीहरू रहेका छन्, खास गरी लागु पदार्थको नियन्त्रण गर्ने सन्दर्भमा, यसको ओसार पसार रोक्ने सन्दर्भमा के कस्ता चुनौतीहरू रहेका छन्, लागु औषधको दुरुपयोगमा फँसेकाहरूका लागि के कस्तो मनोसामाजिक परामर्शको आवश्यकता छ, लागु पदार्थको सेवनबाट कस्ता समस्याहरू देखा पर्दछन्, यो परामर्श कति प्रभावकारी हुन्छ लगायतका विषयमा छलफल गर्छौँ। र आजको परिसंवादमा हुनुहुन्छ कुलशेखर शर्मा, गृह मन्त्रालयका उपसचिव, अभिनारायण काफले, प्रहरी नायब महानिरीक्षक एवं नेपाल प्रहरीका प्रवक्ता, र बासु आचार्य हुनुहुन्छ मनोविद। यहाँहरू तीनैजना सहभागीलाई यस परिसंवादमा हार्दिक स्वागत छ।
1: धन्यवाद, नमस्कार।
0: मैले पृष्ठभूमिमा अलिकति तथ्याङ्कको पनि कुरा गरेँ। म सबैभन्दा पहिला अभिनारायण काफले सरसँग जान चाहन्छु। मैले सुरुमा भनेको यो तथ्याङ्क कस्तो छ, लागु औषधको दुरुपयोग र यसको ओसार पसारको सम्बन्धमा पछिल्लो तथ्याङ्क के कस्तो छ, यसैबाट सुरु गरौँ न कार्यक्रम।
1: यो आर्थिक वर्षको तथ्याङ्क हेर्दाखेरि मुद्दा दर्ता संख्या हेर्दाखेरि 5000+ अर्थात् 5047 मुद्दा दर्ता भइसकेको छ जेठसम्मको, त्यसमा करिब 8068 जना पक्राउ भएको छ, त्यसमा पुरुष महिला भारतीय र अन्य विदेशी सहितको गरेर त्यति हो। र बरामदको हिसाबले हेर्ने भने गाँजा मात्रै 45,929 केजी बरामद भएको छ भने चरे 477 केजी 586 ग्राम छ, हिरोइन 41 केजी 605 ग्राम, अफिम 125 केजी छ, त्यसै गरी कोकिन पनि छ 6 केजी कोकिन छ। एवं रीतले अहिले यो आर्थिक वर्षको हेर्दाखेरि देखियो भने 81-82 जो चाहिँ अलि बढी नै मुद्दा दर्ता भएको अवस्था हो योभन्दा अगाडिको हेर्दाखेरि, होइन 81-82 टोटल हेर्दाखेरि तथ्याङ्कगत रूपमा हेर्दाखेरि 5061 मुद्दा दर्ता भएको हाम्रो तथ्याङ्कले देखाउँछ। त्यसको लगत्तै तल हेर्दाखेरि 4379 दर्ता भएको थियो भन्दाखेरि करिब करिब 15% 80-81 र 81-82 चाहिँ त्यसरी बढेको देखियो भन्दाखेरि यो बढ्दो क्रममा त यसबाट तथ्याङ्कले देखाइहाल्यो। र 5061 मुद्दा दर्ता हुँदाखेरि 7890 पक्राउ भएको छ, त्यसमा चाहिँ अब करिब गाँजाकै कुरा गर्नु छ भने 51,783 केजी गाँजा समातिएको छ एक वर्षमा, त्यसै गरी चरेस पनि 829 केजी, हिरोइन 47 केजी 446 ग्राम, अफिम 184 केजी र कोकिनको 18 केजी र अरू एम्पुल नाइट्राजेपाम कोडिन ट्रामाडोल अन्य औषधि जन्य एलएसडी एमपी टाइफाइमाइन लगायतका विभिन्न यसको पनि मात्राहरू छ। र त्योभन्दा अगाडिको 80-81 हेर्दाखेरि 4379 मुद्दा दर्ता भएको थियो भने 6715 पक्राउ भएको थियो, क्रमशः बढ्दै गएको देखिन्छ।
0: यो ध्यान आकर्षण म गृह मन्त्रालयतर्फ गर्छु, लागु पदार्थको ओसार पसार र अवैध यसको व्यापार व्यवसाय गर्ने कुराहरू बढ्दै रहेको छ, लतमा फस्नेको संख्या पनि बढिरहेको छ। हाम्रो मुलुकमा अहिले लागु औषध नियन्त्रण ऐन 2033 पनि छ र सँगसँगै रणनीति 66 छ र राष्ट्रिय नीति 63 छ। यो कार्यान्वयनमा कुनै समस्या देखिएको हो अथवा यी ऐनहरूमा कमी भएको हो, काहीँ संशोधन गर्नुपर्ने हो कि, के समस्या देख्नुहुन्छ? गृह मन्त्रालयका सरसँग म जान चाहन्छु।
2: हजुरले भन्नुभएको कुरा केही हदसम्म त ठिकै पनि हो, किनकि हामीसँग लागु औषध नियन्त्रण ऐन 2033 छ अहिले कार्यान्वयनमा, त्यो भनेको आजभन्दा 50 वर्ष अगाडि बने, समसामयिक रूपमा संशोधन भए पनि 50 वर्ष अगाडि बनेको कानुनले त्यसभन्दा पछाडि क्राइम एक्टिभिटीहरू, त्यो दुर्व्यसनीहरूका क्रियाकलापहरू, प्रविधिको प्रयोग जस्ता विभिन्न कुराहरूले गर्दा यसमा धेरै बदलाव आइसकेको देखिन्छ र त्यसलाई सम्बोधन गर्न चाहिँ कानुन पनि केही हदसम्म समसामयिक बनाउनु पर्ने आवश्यकता महसुस भएको छ। हामीसँग अर्को एउटा पक्ष भनेको लागु औषध नियन्त्रण ऐन त आयो तर हामीसँग नियमावली छैन र अहिले हामी नियमावली निर्माणको चरणमा पनि छौँ, तर्जुमाकै चरणमा छौँ, सायद यो धेरै लगत्तै निकट भविष्यमै हामी नियमावली पनि ल्याउँछौँ र त्यो नियमावलीमा हामीले लागु पदार्थ दुर्व्यसनका विभिन्न ट्रेन्डहरूलाई समेटेर त्यसलाई ट्याकल गर्न सकिने गरी कानुनी व्यवस्थाहरू पनि त्यसमा गर्नेछौँ। त्यसले गर्दा केही हदसम्म यो कानुनको पालना परिपालना बढ्नेछ भन्ने मैले विश्वास लिएको छु। अर्को हामीसँग लागु औषध नियन्त्रण सम्बन्धी हजुरले अघि भनिहाल्नु भयो, नीति राष्ट्रिय नीति छ 63 र रणनीति 66 पनि छ। नीति आफैमा कानुनी व्यवस्था नभए पनि यसले चाहिँ गाइड गर्छ राज्यलाई कस्तो नीति लिने, कसरी अगाडि बढ्ने भन्ने विषयमा गाइड गरिरहेको छ र संस्थागत व्यवस्थाहरू पनि हामीसँग विभिन्न संस्थागत व्यवस्थाहरू पनि छन्। तर अब हजुरले भने चाहिँ समसामयिक बनाउनु पर्ने आवश्यकता चाहिँ महसुस भएको छ, त्यसमा हामी लागिरहेका छौँ अहिले।
0: बासु सर, यो लागु पदार्थमा कुनै पनि मान्छेहरू किन लाग्छ र लागिसकेपछि यसको असर के हुन्छ र लक्षणहरू के हुन्छ त्यो लाग्ने मान्छेहरूलाई?
3: मुख्य कारण भनेको बायोसाइको सोसियल मोडल भन्छ, यो भनेको त कि बायोलोजिकल फ्याक्टर हो, दैहिक कारण ज्यानको कारण, कि त साइकोलोजिकल फ्याक्टर हो, मनोविज्ञानका कारण, र सोसियल फ्याक्टर हो, सामाजिक तथा वातावरणीय कारण। बायोलोजिकल फ्याक्टरमा सबभन्दा महत्त्वपूर्ण कारण जेनेटिक भन्छ, पुर्खाका गुणहरू ममा सरेको। अर्को फ्याक्टर भन्छ न्युरो ट्रान्समिटर, ममा भएका मस्तिष्कमा रहेका न्युरो केमिकलहरू, सेरोटोनिन, डोपामिन, नोरेपिनेफ्रिन, गामा लगायतका फिचरहरूको डिसब्यालेन्सले उसलाई चाहिँ त्यो एडिक्सन फस्न बाध्य बनाउँछ। अर्को ब्रेन केमिस्ट्री भन्छ क्या, हाम्रो प्रिफ्रन्टल कर्टेक्सहरू, एमिग्डालाहरू, हिप्पोक्याम्पसहरू, हाइपोथालामस, थालामसका सक्रियताको डिसफङ्सन हो। अर्को महत्त्वपूर्ण फिचर भनेको चाहिँ उसले के सेवन गराएको छ, होइन औषधिहरू अन्य औषधिको साइड इफेक्टहरूको बापत। अर्को हर्मोनको डिसब्यालेन्स, जस्तै थाइरोइडको हर्मोन डिसब्यालेन्स भयो भने मुडमा इफेक्ट गर्छ, मुडमा इफेक्ट गरेर चाहिँ उसलाई चोइस अफ केमिकल सजिलो, जे सजिलो छ त्यसले आफूलाई मुड मिलाउने बिहेभियर गरिदिन्छ। यी बायोलोजिकल फिचर अन्तर्गत पर्छन् भने साइकोलोजिकल फिचर भनेको सेल्फ इस्टिम, आत्मसम्मान कम हुनेले ड्रगमा जान सक्ने सम्भावना बढी हुन्छ। कग्नेटिभ फ्लेक्सिबिलिटीमा समस्या, एकदम कठोर सोच छ, एकदम अनहेल्दी तरिकाले सोच छ, कुनै पनि कुरालाई पनि नेगेटिभ तरिकाले सोच छ, क्याटेस्ट्रोफाइजिङ, तिलाई पहाड बनाउँछ, सोच्छ, पर्सनलाइजिङ हरेक कुरालाई व्यक्तित्वमा लिन्छ, वाट इफ अब के होला भनेर सोध्छ है, त्यो सोच्ने उसको कग्नेटिभ समस्या छ भने पनि उसले त्यो लागु पदार्थ तर छान्न सक्छ। उसको पर्सनालिटी व्यक्तित्व, उसको व्यक्तित्व एकदमै अनहेल्दी छ है, आफूले भने जस्तो हुनै पर्ने, जिद्दी, पर्फेक्ट खोज्ने, टकटक सिस्टममा खोल्ने, आफ्नो लागि मात्रै हेर्ने, अरूको लागि महत्त्वहीन ठान्ने, उसको पर्सनालिटी छ, विशेष गरी एन्टी सोसल छ, दुःख दिएर खुसी हुन खोज्छ, बोर्डर लाइन छ, खालि माया मात्रै खोज्ने, माया मात्रै खोज्ने, नभए हातै काट्ने, नभए ड्रगतिर जानुपर्ने, बोर्डर लाइन पर्सनालिटी, नार्सिस्टिक होइन, आफू मात्रै हिरो, अलिकति आफू हिरो नहुने बित्तिकै उसलाई गाह्रो हुने समस्या, नार्सिस्टिक, डिलुजनल कुनै डिसअर्डरहरू छन् भने, साइकोटिक फिचरहरू छ भने, कहिलेकाहीँ मुडको समस्या छ भने, मुड डिसअर्डर, होपलेसनेस, वर्थलेसनेस, बेकामै म त धरतीको बोझमा केही गर्न सक्दिनँ भने नि, आफूले दिँदै त टिकाउनु पऱ्यो, टिकाउनुको लागि त केही न केही सार, आफ्नो मेन्टल कन्डिसनले त सपोर्ट पाएन, त्यो ड्रगको सपोर्ट पाउँछ उसले, किन ड्रगले त यो सिएनएसमा एफेक्ट गर्छ र केही हदसम्म प्लेजर, केही हदसम्म युफोरिया, केहीसम्म कति कन्फिडेन्स, जस्तै ओपिओड खायो भने कन्फिडेन्स, गाँजा खायो भने हेलोजिनेसन भन्ने भ्रममा पारिदिने, रक्सी खायो भने कस्तो कस्तो सजिलो भयो, जस्तो इगो डिफेन्स मेकानिजम भन्छ क्या, अहम मिलाइदिए जस्तो, आफूमा आएको अहम चाहिँ सट्ट मिलाइदिए जस्तो त्यो त्यो काम गर्छ, तर त्यो मिलाइदिए होइन, त्यो त्यो चाहिँ डिपेन्डेन्सी बढाइदिएको र अन्य फिचरमा असर परेको, मेरो पर्सनालिटीमा झन् असर परेको उसले बुझ्दैन, बुझे पनि ऊ सक्दैन, किन बुझ्न त बुझ्ने तर म सक्दिनँ, त्यही भएर मलाई अहिले बाँच्नलाई त अहिले टिक्नलाई त चाहियो भन्ने हुन्छ, साइकोलोजिकल
0: नकारात्मक असर परे पनि उसले आनन्द लिइरहेको हुन्छ
3: बाँच्नको लागि, टिक्नको लागि। अर्को सोसल फिचर भन्छ, सोसल फिचर भनेको वातावरण, आर्थिक पक्ष, सामाजिक पक्ष, पारिवारिक पक्ष, प्यारेन्टिङको पक्षहरू है, अनिखेर उसको महत्त्वपूर्ण फिचर पियर प्रेसरहरू, साथीको दबाव, अनि अर्को कुरो राम्रो मम्मी बुवाहरूको तनाव, चिन्ता, बेचैन, औडा, अर्को सामाजिक फिचरहरू, राजनैतिक पक्ष, यी सबै बायोलोजिकल, साइकोलोजिकल, सोसल, यी तिनटै मोडल मिलेपछि कुनै पनि व्यक्ति एडिक्सनमा फस्ने सम्भावना बढी हुन्छ र उनीहरू रिक्समा छन्, भल्नरेबिलिटी भन्छ क्या, रिक्समा छन् भने त झन् उनीहरूलाई पहिले जोगाउनु पर्नेमा रिक्स फ्याक्टर एनालाइसिस नगरी अनि तैँ मान्छे उस्तो तैँ गलत भनेर उसलाई देखाइन्छ, त्यसो उनले एक्सेप्ट गर्छ क्या, लर्न हेल्पलेसनेस भने चाहिँ म चाहिँ यस्तै हुँ भनेर स्वीकार्छ र त्यही अनुसारको व्यवहार गर्न बाध्य हुन्छ, यो बाध्यात्मक परिस्थिति हो।
0: काफले सर, अघि यहाँले डाटा पेस गर्नुभयो, खास गरिकन प्राकृतिक लागु औषध भनेर हामी गाँजा, चरेस, भाङ, धतुरो, अफिम आदिलाई लिन्छौँ र सँगसँगै औषधिजन्य लागु पदार्थ भनेर नाइट्रोसन, नाइट्रोप्याड, प्रोक्सिबोन, नोर्फिन, फेन्सिडिल आदि पनि हामी लिन्छौँ यसलाई। यो प्राकृतिक लागु औषधमा फँसेकाहरूको सङ्ख्या र औषधिजन्य लागु पदार्थमा फँसेकाहरूको सङ्ख्या तुलनात्मक रूपमा कुन बढी के छ, यस्तो पनि हामीसँग केही छ?
1: एक्ज्याक्टली त छैन, तर हामीले प्र्याक्टिकल्ली हेर्दाखेरि यो चाहिँ खास गरी औषधिजन्यमै बढी देखिन्छ, किनभने प्राकृतिकमा उत्पादित त प्रायः बाहिरै जान्छ है, अनि बाहिरबाट आउने भनेको चाहिँ खास गरी औषधिजन्यहरू नै आउँछ खुला सिमानाको कारणले, यो देखिन्छ, त्यसैले यो युजरहरू बढी यसको छन् भन्ने लाग क्लियरली म भनिदिन सक्छु होइन। कुल यो अघिल्लो वर्ष 58,000 प्लस मुद्दा दर्ता भएकोमा 8% लागु औषधकै मात्रै मुद्दा छ, भनेपछि त्यो त सोच्नुपर्ने अवस्था निश्चय नै देखिन्छ।
0: अब यो विषयलाई चाहिँ हामीले स्कुल तहदेखि नै अथवा कलेज तहमै अथवा त्योभन्दा स्कुलभन्दा तलै तहदेखि नै प्राथमिक तहबाट नै लागु पदार्थ भनेको यस्तो, यो खानु हुँदैन, यसमा दुर्व्यवसायमा फस्नुहुन्न भन्ने कुरालाई पाठ्यक्रममै समावेश गर्नुपर्छ जस्तो राज्यले सोचेको छ कि छैन, गृह मन्त्रालयले सोचेको छ कि छैन, यो आवश्यक विषय हो कि होइन?
2: यो विषय के रहेछ भने सर, हामीले यो सम्बन्धी यही सप्ताहव्यापी कार्यक्रम मनाउने सन्दर्भमा पनि विभिन्न कार्यक्रमहरू आयोजना गरेका थियौँ, त्यसमा स्टेक होल्डरहरूले चाहिँ यसलाई पाठ्यक्रममा समावेश गर्नुपर्छ भनेर आवाजहरू उठाइराख्नु भएको छ। त्यो हाम्रो समितिमा शिक्षा मन्त्रालयको साथीहरू पनि हुनुहुन्छ, उहाँहरू पनि यस विषयमा सकारात्मकै हुनुहुन्छ, राख्नुपर्छ भन्ने विषयमा। तर यसको एउटा पक्ष के हुँदो रहेछ भने, हामीले अलि साना साना भाइ बहिनीहरूलाई यो विषयमा त्यहाँ पाठ्यक्रममा समावेश गर्दाखेरि उनीहरूलाई झन् यो विषयमा उत्सुकता जगाइदिन्छ कि, अथवा यो के रहेछ त यो विषय, उनीहरूलाई थाहा नभएको विषय झन् सानोमै थाहा हुन्छ कि भन्ने पनि एउटा विषय हुँदो रहेछ सवाल। र त्यसलाई चाहिँ त्यो पाटोलाई न्यूनीकरण गर्ने गरी पाठ्यक्रममा कसरी राख्ने भन्ने सन्दर्भमा अलिकति विज्ञहरू, जस्तै अब हाम्रो सरहरू हुनुभयो, मनोविद भनौँ न उहाँहरू जस्तो, अथवा औषधि जन्य काम गर्ने सरहरू र शिक्षामा पाठ्यक्रममा लामो समय काम गरेका सरहरूसँग अलिकति विज्ञ समूह बसेर त्यसलाई कसरी राख्ने भनेर छलफल गर्नुपर्ने जस्तो देखिए चाहिँ आवश्यकता हामीले महसुस गर्छ। राख्नु चाहिँ पर्छ भन्नेमा दुई मत छैन, तर झन् चाँडै उनीहरूलाई क्युरियोसिटी जगाइदिन्छ कि यो के रहेछ विचार गरौँ न भन्ने खालको अवस्था आउँछ कि भन्नेतर्फ पनि सचेत हुनुपर्ने चाहिँ देखिँदैछ यो विषयमा।
3: तर इन्फर्मेसनले कहिले पनि बढ्दैन, इन्फर्मेसनले झन् अवेर हुन्छ, ती मध्येका जोखिममा छन् भने झन् म जोखिममा छु भनेर झन् आफूलाई पहिचान गर्छन्, फ्यामिलीले पहिचान गर्छन्। त्यस कारण सूचना भनेको चाहिँ लगभग 8-9 दिँदा हुन्छ यो कुरामा, किन भन्न सूचना पाएका हुन्, सूचनामा
2: अवेरनेस सरले भनेको 8-9 गइसकेपछि त बुझेको हुन्छ, तर त्यो प्रि प्राइमेरी लेभलमा के गर्ने भन्ने सन्दर्भ चाहिँ त्यो विषयमा अलिकति बिग्रेको समूहले छलफल गर्दा उपयुक्त हुन्छ जस्तो देखिन्छ, तर राख्नुपर्छ भन्ने नै लाग्छ।
0: लागु औषध नियन्त्रण ब्युरो सक्रिय रूपमा लागेको यो ब्युरो छ, ब्युरोको उद्देश्य लागु पदार्थको आपूर्तिलाई प्रभावकारी नियन्त्रण गर्ने र लागु औषध विहीन समाजको निर्माण गर्ने यसको लक्ष्य, र त्यो लक्ष्य प्राप्तिका लागि हर दिन यो लागिरहेको छ, यो ब्युरो सँगसँगै समाजका अरू तबकाहरू पनि लागिरहेका छन्। त्यो ब्युरोलाई प्रतिभा सम्पन्न, उनीहरूको क्षमता वृद्धि गर्ने हिसाबले र प्रविधि मैत्री बनाउने हिसाबले नेपाल प्रहरीले के गरिरहेको छ सर?
1: हामीसँग अब नेपाल सरकारले स्थापना गरेको जुन एउटा लागु औषध नियन्त्रण ब्युरो छ, त्यसमा चाहिँ अब दरबन्दी 78 भए पनि कार्यरत चाहिँ अहिले 111 छ त्यहाँ, र कुल देशभरिको करिब करिब 213 चाहिँ प्रत्यक्ष रूपमा काम गरिरहेको अवस्थाहरू छ। यसलाई चाहिँ हामी खास नोडल एजेन्सीको रूपमा स्पेसलाइज युनिटको रूपमा स्थापित गरेर यसले अब जिल्लाहरूमा चाहिँ सेटेलाइट युनिट्सहरूको पनि समेत स्थापना गरेर हामीले अगाडि बढाएको अवस्थाहरू छ। नतिजामूलक कार्यको लागि यस लागिरहेको अवस्थाहरू छ। त्यसमा चाहिँ खास गरी यो अब हामीले चाहिँ 77 जिल्लामा अहिले लागु औषध रोकथाम तथा नियन्त्रण कार्ययोजना 2080-81 समेत ल्याएर कार्यान्वयन गरिरहेका छौँ। अहिले सप्लाई कन्ट्रोल र डिमान्ड रिडक्सनको लागि काम गरिरहेको अवस्थाहरू छ। सरले नै भन्नुभयो, गृह मन्त्रालय सरले लागु औषध नियन्त्रण नियावली 2083 मसौदाको तयार गर्ने कामहरू पनि गरिरहेका छौँ। सँगसँगै हामीले हाम्रो प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धिको लागि लिनुपर्ने तालिमका कुराहरू होला, त्यसै गरी प्रविधिजन्य कुराहरू, प्रविधिजन्यको कुराहरूमा पनि अब हामीसँग जे जति अहिले प्रविधिहरू छन् त्यसको हामीले इफेक्टिभ युटिलाइजेसन चाहिँ गरिरहेको अवस्थाहरू छ। जस्तै हामीसँग अहिले लापसे चेक गर्ने किटहरू छन् होइन, सेलिभा मार्फत, युरिन मार्फत गर्ने कुराहरू छ, टेस्ट किटका कुराहरू छन्, ड्रग्स स्क्यानर मेसिनका कुराहरू, डिटेक्ट गर्ने कुराहरू योहरू छन्। साइन्टिफिक इक्विपमेन्ट अझै पनि हामीले चाहिँ महसुस गरेका छौँ, तालुक गृह मन्त्रालय हुँदै हामीले चाहिँ त्यो अनुसारको चाहिँ लेखापढी पनि गरेका छौँ, र यसमा सिरियसली तालुक हाम्रो मन्त्रालय पनि सिरियसली यो विषयमा लागेर नेपाल प्रहरीलाई यो विषयमा स्ट्रेन्थेन गर्नलाई र क्यापेसिटी डेभलप गरेर यसमा ट्याकल गर्नलाई र बढीभन्दा बढी यस्ता जो लागु औषधको अपराधको अनुसन्धान एक त घट्नै नदिनलाई प्रोएक्टिभ पुलिसिङका कुराहरू र घटित अपराधको पनि सफल अनुसन्धान गरेर त्यो जरैसम्म पुग्ने, यसमा चाहिँ सबैभन्दा दुःख लाग्दो डरलाग्दो कुरो के छ भने एउटा सङ्गठित अपराधको रूपमा रहन्छ, यो लेयर लेयर लेयर हुन्छ, त्यो मेन लेयरमा पुग्नलाई बहुत मिहिनेत गर्नुपर्छ, धेरै गाह्रो।
0: यो मेन लेयर नेपाल बाहिर पनि हुन सक्ने भयो,
1: डेफिनेटली त्यही हुन्छ मेन चाहिँ खास भन्ने भने, जस्तै अब कोकिन भनौँ, हिरोइनका कुराहरू भनौँ होइन, अहिले जुन हामीले समातिरहेका छौँ नि, मेन लेयरमा पुग्नलाई चाहिँ धेरै मिहिनेत गर्नुपर्छ। त्यसको लागि त राष्ट्रिय अन्तर्राष्ट्रिय जुन एउटा सञ्जालका कुराहरू धेरै यसमा धेरै अगाडि बढ्नु जानुपर्ने अवस्थाहरू देखिन्छ होइन, र अब त्यसमा चाहिने भनेको त इक्विपमेन्टहरूका कुराहरू पनि छन्, मैले अघि नै भने पनि अब स्पेक्ट्रोमिटर जुन युनिट्सहरू साइन्टिफिक इक्विपमेन्ट छ त्यसको कुराहरू पनि छ। अब खासै भन्ने भने सेतो अब खास गरी हिरोइनहरू चाहिँ यो अहिले अहिले पछिल्लो अवस्थामा लाओस, थाइल्यान्ड लगायतका विभिन्न देशहरूबाट चाहिँ आइरहेको र यो खास गरी भारततिरै जाने अवस्थाहरू हामीले
0: सीमा क्षेत्रबाट आउने कुरा भयो कि यो

0: निकटमा प्रहरी विकटमा प्रहरी जहाँ पनि जहिले पनि तपाईँको सेवा र सुरक्षामा नेपाल प्रहरी।
1: नेपाल प्रहरीका काम कारबाहीसँगै सुरक्षा सूचना र चेतना समेटिएको प्रहरी कार्यक्रम हरेक सोमबार र बिहिबार साँझ 7:45 बजे रेडियो नेपालमा सुन्नुहोला।
2: आफन्तसँगको भेट त सधैँ हुन्छ,
3: तर मीडिया मार्फतको भेटको मजा नै अर्कै।
2: के तपाईँ आफ्ना आफन्तहरूलाई केही कुरा भन्न चाहनुहुन्छ हाम्रो आवाज मार्फत? यदि चाहनुहुन्छ भने मेल गर्न सक्नुहुनेछ कार्यक्रम फ्यान बक्समा।
3: प्रत्येक शुक्रबार दिउँसो 1:20 देखि करिब 2 बजेसम्म सुन्न सक्नुहुन्छ अनिता आचार्यको साथमा कार्यक्रम फ्यान बक्स।
2: कार्यक्रम फ्यान बक्स
4: रेडियो नाटक रेडियो नेपालमा।
5: आमाको त उमेर पनि भइसक्यो, उहाँले त बसी बसी खाने दिनु भयो। अब
6: लाल खोली खोले जाऊ जाऊ गुरुजी, अगाडि बढाउनु, अगाडि अलि अगाडि बढाउनु।
7: जे भने पनि आमा आमा आमा, बिहे गरेर आएको 2 वर्ष भइसक्यो।
8: रेडियो नेपालमा हरेक शनिबार दिउँसो 1:30 बजेको समय रेडियो नाटकको समय।
9: ठिक छ, म त्यो डिम्पल र रन्जुलाई पनि खबर गर्छु, त्यो शीलालाई चाहिँ तँ आफै बोलाए।
4: नयाँ नयाँ स्वादमा रेडियो नेपालमा प्रसारण भइरहेको छ रेडियो नाटक।
10: जानै पर्यो नि, बल्ल बल्ल यतिको वर्षपछि घर आएको छिमेकी छोरालाई त छिमेकीको नाताले पनि त भेट्न जानु पर्यो नि, होइन?
8: अवश्य सुन्नुहोस् रेडियो नाटक हरेक

0: शनिबार दिउँसो 1:30 बजे
1: केवल रेडियो नेपालमा।
2: विदेशमा सिकेको सिप यही प्रयोग गरौँ भन्दा 81 तपाईँमा यो परिवर्तन।
1: हरेक शनिबार दिउँसो 1:30 बजे
3: यदि यस्तै पारा हो भने सीमा म सक्दिन तिमीसँग बस्न, आफ्नो बाटो लाग्ने हो।
4: त्यो अस्ति हेरेको पछिल्लो केटासँग खुरुकको बिहे गर्न नानी, त्यति राम्रो केटोहरू कुटुम्ब फेरि पाइँदैन क्या।
0: मलाई अघि नै थाहा थियो कि आमाले यही कुरा गर्न लाग्नु भएको भनेर।
1: रेडियो नाटक रेडियो नेपालमा।
5: सागर, तपाईँले हिजोको घटनाबाट धेरै चिन्ता लिनुभयो जस्तो लाग्यो।
0: हरेक शनिबार दिउँसो 1:30 बजे
1: रेडियो नेपालमा।
6: नाति नातिनी खेलाउने रहर कसला हुँदैन र यो बुढेसकालमा।
7: झन्डु आयुर्वेद,
8: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
7: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
8: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
7: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
8: झन्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर ड्राइभ मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

हामी सार्वजनिक प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1143 किलो हर्जको साथमा एफएम 98.1 मेगा हर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारायण प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्नुहुनेछ। यसै बीच दिउँसो 3 बजे, अपरान्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेशनहरूबाट एफएम 98.1 र 103 मेगा हर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ देवकी भण्डारी, उद्घोषणतर्फ रुक्मिणी पोखरेल र म विमला राई। प्रस्तुत गर्दैछौँ आज रेडियो नेपाल बागमती प्रादेशिक प्रसारणमा साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही छिनमा यहाँहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गानपछि सम्झना र सन्देश कार्यक्रम सुन्नुहुनेछ करिब 3 बजेसम्म। 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। 3:25 राष्ट्रभाषाका गीतहरू सुन्न सक्नुहुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार प्रसारण हुनेछ। 4:05 शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। 4:15 शेर्पा भाषामै कार्यक्रम सर्वी डोलुकी ल्यारिम सुन्न सक्नुहुनेछ। 5 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार प्रसारण हुनेछ। 5:15 शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठको पुनः प्रसारण हुनेछ। 5:45 उर्दू भाषामा समाचार प्रसारण हुनेछ। यसरी करिब 6 बजे आजको बागमती प्रादेशिक प्रसारण पूरा हुनेछ। अब सुनौ स्वदेश गान, रविन शर्मा, टीका लोचन भट्टराईको स्वरमा, दिनेश अधिकारीको रचना रहेको छ भने टीका भण्डारीको सङ्गीत। यो स्वदेश गानपछि यहाँहरूले सम्झना र सन्देश कार्यक्रम सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल

हेलो, हाय, नमस्कार। कार्यक्रम सम्झना र सन्देशको पर्खाइमा बस्नुभएका सम्पूर्ण आदरणीय श्रोतालाई साङ्गीतिक अभिवादन गर्छौँ। प्रविधि संयोजनमा देवकी भण्डारी अनि म रुक्मिणी पोखरेल। उकाली ओह्रालीको सम्झना, भन्ज्याङ अनि चौतारीको सम्झना, हजुर आफ्ना आफन्तको सम्झना, तपाईँका मनमा भएका सम्झना। यति बेलाको यो बसाइमा तपाईँ आफ्नै गाउँघरमा हुनुहुन्छ या गाउँघरदेखि टाढा हुनुहुन्छ, आफ्ना आफन्तसँग हुनुहुन्छ या आफन्तबाट टाढा हुनुहुन्छ, आफ्नै देशमा हुनुहुन्छ या परदेशमा हुनुहुन्छ, जहाँ भए पनि मनभरि सम्झना सन्देश हुनसक्छ। त्यसको लागि आउन सक्नुहुन्छ कार्यक्रम सम्झना र सन्देशमा। कार्यक्रम सम्झना र सन्देशमा आउनको लागि तपाईँले हामीलाई टेलिफोन गर्नुपर्ने हुन्छ 42 11 7 41 11 7 36। दुवै फोन तपाईँका लागि खुल्ला गरेका छौँ। तपाईँले अहिले सुन्दै हुनुहुन्छ रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको यो सेवा 792 किलो हर्जको साथै एफएम ब्यान्डमा पनि सुन्दै हुनुहुन्छ। त्यसै गरी हामीलाई अनलाइनबाट पनि सुन्दै हुनुहुन्छ र सहभागी हुन खोज्दै हुनुहुन्छ भने 42 11 7 21 42 11 7 36 आउन सक्नुहुन्छ। आउने बाटो मैले भनिसकेँ, आउँदै गर्नुहोला। सुरुवातमा साङ्गीतिक कोसेली विनोद बाजुरेली र शान्ति श्री परियारको स्वरमा यो गीतपछि म तपाईँका टेलिफोन रिसिभ गर्नेछु।

0: हजुर, कार्यक्रम सम्झना सन्देशमा छौँ। हामी सम्झना सन्देशमा तपाईँलाई मिठा मिठा साङ्गीतिक कोसेली पस्कन्छौँ अनि फोन रिसिभ गर्दै तपाईँका सम्झना सन्देश तपाईँका आफन्तसम्म पुर्याउँछौँ। अब टेलिफोनतर्फ लाग्दैछु म। हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो हेलो, रेडियो खोल्नु भएको छ, नजिकै हुनुहुन्छ, बोलेको सुन्नु भएको छैन। हजुर नमस्कार, हजुर धरानबाट शुभ नाम रेडियो खोल्दै हुनुहुन्थ्यो, नजिकै हुनुहुन्थ्यो रेडियोको?
1: रेडियो बन्द गरिदिइसकेँ मैले, पछाडि पारिदिएँ मैले, ओछ्यान मुनि हालिदिएँ
0: भनेपछि रेडियोलाई पछाडि पारेर आफू अगाडि बढिदिनु भयो होइन त?
1: अब दुई तिनवटाबाट ट्राई गर्ने, एउटाबाट सुन्नु पर्यो, विषय पनि त अब थाहा हुनु पर्यो नि।
0: त्यस्तो आज विषय नराख्ने आज, किनकि अलिकति घाँटी खराब छ, लामो बोल्न पनि म सकिरहेन, त्यही भएर सम्झना सम्झेस लागौँ है त।
1: हजुर हजुर, अब सम्झनु पर्दाखेरि चाहिँ आज जन्मदिन परेको छ मेरो नाति अश्विन सुवारको जन्मदिन पर्छ, उसलाई जन्मको हार्दिक शुभकामना भन्न चाहन्छु। 11 गते हो अनि आज एकदम इम्पोर्टेन्ट व्यक्ति हुनुहुन्छ यहाँ हिसिला एमी, डाक्टर बाबुराम भट्टराईको अर्धाङ्गिनी, उहाँ धर्म रत्न एमीको छोरी हुनुहुन्छ, उहाँको छोरीको पनि नाम थाती बिर्से, उहाँलाई धेरै शुभकामना भन्न चाहन्छु। अनि एउटा बहिनी हराइराख्नु भएको छ, उहाँ गोलबजार सिरामाबाट बोल्नुहुन्थ्यो, पछि उहाँको मावलदा चाहिँ उदयपुर हो अनि काठमाडौँ बोल्ने, उहाँ हराइरहन्छ। उहाँको नाम करुणा चौधरी बहिनी, तपाईँ कहाँ हुनुहुन्छ, मैले त्यो बिर्सेको छु, तपाईँ आउनुहोला भन्न चाहन्छु। त्यसरी नै यता अर्को हराइराख्नु भएको बहिनी हुनुहुन्छ, धेरै उहाँले नै मलाई कल गरेर साथी बनाउनुभएको, उहाँ हुनुहुन्छ रिता तिमी सिन्हा, उहाँको घर चाहिँ काभ्रे हो, च्याम्रा बेसी सुकुमको। अनि त्यसरी नै पुरानो बहिनी हुनुहुन्छ धेरै अगाडिको, सानो गुरुङ बहिनी, उहाँ इत्राम सुर्खेतको उतातिर भरतपुरतिर छु भन्दा, उहाँ पनि हराइराख्नुहुन्छ, तपाईँ आउनुहोला, छोरी भए पनि कल गर्नुहोला बहिनी भन्न चाहन्छु। त्यस्तै अर्को पुरानो बहिनी छ पाँच खालको, कविता जर्गा मगर, भोलि जन्मदिन पर्दैछ, उहाँलाई पनि जुन अग्रिम शुभकामना भन्न चाहन्छु। त्यसरी नै यतातिर हुनुहुन्छ 13 गते जन्मनुहुन्छ आरुणिका राई, यता धरान 4 को, 15 गते चाहिँ इन्दिरा घिमिरे बहिनी भन्न चाहन्छु। त्यसरी नै 16 गते एक्सन विराज राई भाइको जन्म परेको छ, अनि यतातिर 15 गते नै इन्दिरा घिमिरे मैले भनिसकेँ। अनि त्यसरी नै यता अरू हुनुहुन्छ मौन्त मनु खालिङ राई, अनिता बिराई, विनिता श्रेष्ठ, यता लोक गायक बद्री पगेनीको जन्म पर्छ परेको छ, उहाँ 17 गते जन्म छ उहाँलाई। इस्माइल उषा कार्की भन्छु, अब नाम मात्रै लिन्छु म, कञ्चन बिक, सोमनाथ पौडेल, चरणजुत्ता राई, कल्पना राई, विनिता श्रेष्ठ, पूर्वी राई, प्रतिभा महतारा, कल्पना थापा मगर, राम कुमार थापा, गणेश श्रेष्ठ, थुप्रै थुप्रै हुनुहुन्छ मलाई चिन्ने नचिन्ने, फोन लगाउने सबैलाई आज दिन हेप्पी नाइट डे भनेर बिताउन चाहन्छु।
0: बाई बाई। शेखरप्रसाद श्रेष्ठ धरानबाट हुनुहुन्थ्यो, फेरि पनि म टेलिफोनतर्फ लाग्छु, को हुनुहुन्छ? हेलो हेलो हेलो हेलो हेलो हेलो, कोही हुनुहुन्छ तर उहाँको टेलिफोनले साथ दिएको छैन या रेडियो मात्रै सुनेर बस्नु भएको छ, बुझ्न गाह्रो भयो। जो हुनुहुन्छ तपाईँले फेरि एकचोटि प्रयास गर्नुहोस् ल भन्न चाहन्छु। 42 11 721 42 11 736 हामी उपस्थित भइरहेका छौँ तपाईँका माझबाट। सम्झना सन्देश दिन चाहनुभएको छ भने हामीलाई कल गर्न सक्नुहुन्छ, 42 11 721 42 11 736, यी दुवै फोन तपाईँका लागि खुल्ला गरेका छौँ। टेलिफोन अलिकति नोइज पनि भयो, यताबाट बोलेको उहाँले सुन्न सक्नु भएन, टेलिफोनको खराबी पनि हुनसक्छ। हजुर कोही हुनुहुन्छ? हेलो हेलो
2: हेलो नमस्ते।
0: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला, शुभ नाम तपाईँको?
2: म काठमाडौँ जडीबुटीबाट दुर्गा मगर।
0: हजुर दुर्गाजी, टेलिफोन गर्नुभयो, टेलिफोन बिचमा कटेको तपाईँको हो कि अरू नै कसैको कट्यो?
2: अरूकै भन्नुपर्छ है दिदी, म त बल्ल यहाँ सुनिरहेको थिएँ कार्यक्रम, अनि नम्बर टिपेर हानिहाल्यो, फेरि लागिहाल्यो भन्नुपर्छ
0: है है। हजुर घर कहाँ पर्यो?
2: दिदी
0: हजुर जडीबुटीको बसाइ छ।
2: हजुर
0: सुन्दै हुनुहुन्थ्यो हामीलाई होइन त, सम्झना सन्देश लागौँ।
2: हुन्छ, सुनिरहेको छु भन्नुपर्छ। फर्स्ट अफ अल दिदी हजुरको लागि नै भन्न चाहन्छु, नेपाल हो निको लागि र टेलिसन मित्रको लागि पनि भन्छु, र लगायत मेरो घर परिवार सम्पूर्णको लागि र मेरो बहिनीहरू शर्मिला रेणुका तारा निकिता महरको लागि र साथीहरू काठमाडौँतिर हुनुहुन्छ प्यारी साथी निशा लामाको लागि पनि धेरै सम्झिरहेको छु साथी भन्न चाहन्छु। रोशन श्रेष्ठको लागि, उर्मिला थापा महरको लागि, मन्जु श्रेष्ठको लागि, धनु गर्नेको लागि, सिसिला बस्नेको लागि, मनोज कार्कीको लागि, लगायत सविता कविताको लागि, लगायत सम्पूर्ण साथीहरूको लागि, विशेष गरी नामश्री साथीहरूको लागि पनि भने छुट्टिन्छ दिदी।
0: बाबाई दुर्गा मगर हामीसँग हुनुहुन्थ्यो, हाम्रोमा आजबाट गइसक्नु भएको छ। कार्यक्रम सम्झना र सन्देशमा आफ्नो आफन्तलाई सम्झन चाहनुभएको छ भने आउन सक्नुहुन्छ। फेरि पनि कोही हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो,
3: हेलो,
0: हजुर नमस्कार।
3: नमस्कार हजुर,
0: को बोल्दै हुनुहुन्छ होला, शुभ नाम तपाईँको?
3: ललितपुर गोदावरी नगरपालिका वडा नम्बर 5 लेले महतकाबाट केदार महत बोल्दैछु हजुर।
0: हजुर केदारजी,
3: हजुर
0: सम्झना सन्देशतिर लागौँ है त।
3: अब सम्झना सन्देश भन्नाले अब सर्वप्रथम सब रेड नेपाल परिवारलाई
0: हजुर,
3: अनि हजुरलाई, अनि केदार महत भनेर चिन्ने चिर परिचित र अपरिचितलाई सबैले शुभकामना भन्न चाहन्छु हजुर।
0: हजुर छुट्यौँ है त। बाई केदार महत हुनुहुन्थ्यो हामीसँग ललितपुरको लेलेबाट, महत गाउँदेखि हुनुहुन्थ्यो। फेरि पनि फोनतर्फ लाग्छु, यो टेलिफोन पछि भने साङ्गीतिक कोसेल राख्नेछु। को हुनुहुन्छ हाम्रो साथमा? हेलो
4: नमस्ते।
0: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला, शुभ नाम तपाईँको?
4: म यहाँ काभ्रेक जिल्लाबाट जीवन सुयात्री।
0: हजुर जीवनजी,
4: हजुर
0: ठिक छ नि?
4: अहिलेसम्म त ठिकै छ भनौँ न।
0: ठिक हुन्छ, तपाईँहरूलाई एकदम ठिकठाक छ, ठिकै छ भन्नुपर्छ होइन, तपाईँले भन्नु जस्तै हो। अब सम्झना सन्देश लाग्यो है
4: तपाईँलाई, टेलिभिजन मित्रलाई, उम्मडी सापकोटालाई, अनि कोमल राईलाई, सोनु राई, गरिमा राई, रूपा राई, अनि यता हुनुहुन्छ रामप्रसाद निरौलाजी, सुखर प्रसाद अङ्कलजी, अनि जो जति बसेर सुन्नुभएको छ उहाँहरू सबैलाई, बागमुङतिर हुनुहुन्छ बिन्दुजी, यता बागमुङ सिङकोटतिर हुनुहुन्छ गुलीबाट आउनुभएको दुर्माजी, उहाँहरू सम्पूर्ण साथीहरूलाई सम्झे, सम्पूर्ण साथीहरूको गर्मीको बेला छ, होसियार गरेर बस्नुहोला, रुडीबारी आउने सिजन छ, होसियार गर्नुहोला, बर्खामा अलिकति ओडौहरू बोकेर हिँड्नुहोला, करे खोलाहरूबाट जोगिएर हिँड्नुहोला भन्दै छुट्टी। जय प्रेम, जय बुद्ध, जय
0: पशुपति। हामीसँग जीवन सहयात्री हुनुहुन्थ्यो काभ्रेबाट। अब भने साङ्गीतिक कोसेल राख्छु, बाबु कृष्ण परियार र दीपिका बयम्बुको स्वरमा रहेको छ।

0: कार्यक्रम सम्झना र सन्देशको अन्त्यमा हामी आइसकेका छौँ। फेरि पनि हामी टेलिफोन तर्फै लाग्छौँ। हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो,
1: नमस्ते रुक्मिणीज्यू।
0: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला? यहाँको शुभ नाम? फर्पिङदेखि होइन त? एकदम फर्पिङबाट हाम्रो रमेशजी आउनुहुन्छ। के छ हालखबर? बेला बेला हजुर निकायरामै हुनुहुन्छ नि?
1: अब धेरै दिन छैन म नेपालतिर बस्ने, एक दुई महिना मात्रै हो।
0: ए फेरि कहाँ जानु भयो?
1: काठमाडौँ भ्याली छोडिदिन्छु।
0: भ्याली छोड कता पुग्नुहुन्छ त तपाईँ?
1: अलिक बाहिरै जानु, त्यो भ्याली बाहिर।
0: भ्याली बाहिर जानुहुन्छ
1: फेरि? रेड नेपाल सुन्नु नहुने ठाउँतिर लाग्ने बाटो,
0: जहाँ पनि सुन्न मिल्छ रेड नेपाल त है?
1: हो,
0: अनलाइन मजाले तपाईँ जहाँ पनि सुन्न सक्नुहुन्छ।
1: अनलाइनमा डब्लुडब्लु गर्नु?
0: हजुर हजुर हजुर, हो हाम्रो पात्रोबाट पनि
1: के छ पनि,
0: हाम्रो पात्रोबाट पनि सुन्न सक्नुहुन्छ होइन, अनलाइन पनि सुन्न सक्नुहुन्छ। ल तपाईँ जहाँ जाने भए पनि शुभयात्रा भन्न चाहे है, मैले सोचेको पुगोस्। अब सम्झना सन्देशतिर लागौँ।
1: सम्झना सन्देश त हजुर लगाएर सबै सबैलाई सम्झिँदै टपिक सपिङ केही रहन्छ। अब यो धेरै गरिम भयो है, गरिममा गरिमबाट बाँचौँ है साथी हो भन्दै मेरो मम्मी बाबालाई
0: हस् त हुन्छ। बाई बाई। रमेशजी हुनुहुन्थ्यो हामीसँग फर्पिङबाट, हाम्रो माझबाट गइसक्नु भएको छ, छुट्टिसक्नु भएको छ। हामी कार्यक्रम सम्झना र सन्देशमा छौँ। कार्यक्रम सम्झना र सन्देशमा तपाईँका टेलिफोन रिसिभ गर्दै अगाडि बढ्ने क्रममा अब भने हामी अन्तिम अन्त्यमा आएको मैले जानकारी गराइसकेकी थिएँ। तपाईँका माझमा केही सूचना सन्देश राख्नुपर्ने हुन्छ अनि एकैछिन हामी साङ्गीतिक कोसीले पनि तपाईँलाई पस्कन चाहन्छौँ। आजको कार्यक्रम सम्झना सन्देशको बिट मार्ने अनुमति चाहन्छु। हामीलाई टेलिफोन गरेर साथ दिनुभयो, रेड नेपाल सुनेर साथ दिनुभयो, तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो गीतपछि केही सूचना सन्देश सुन्नुहुनेछ, त्यसपछि यहाँहरूले ठिक तिन बजेको समाचार सुन्नुहुनेछ। नेपालीबाट 3:15 दनुवार भाषामा सुन्नु समाचार सुन्नुहुनेछ। अर्को हप्ता कार्यक्रमको साथमा आउने बाचासहित म रुक्मिणी पोखरेल छुट्टिनुभन्दा अगाडि प्रविधि कन्ट्रोल रुमबाट साथ दिने प्राविधिक मित्र देवकी भण्डारी थ्याङ्क यू सो मच भन्दै म छुट्टिन्छु। हवस् त नमस्कार, शुभ दिन।

0: पुस्तकमा कोरिएका प्रत्येक लेन दुर्घटनाबाट बच्नका लागि कोरिएका हुन्, तसर्थ लेन अनुशासनको पूर्ण पालना गरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
1: वैदेशिक रोजगारीका क्रममा परदेशमा हुँदा शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धी कुनै पनि सल्लाह लिन परे सिधै डाक्टरहरूसँग कुराकानी गरौं।
2: यसका लागि वीर अस्पतालमा सञ्चालित टेली मेडिसिन सेवाको सम्पर्क नम्बर 9853-45701 र 9853-45702 बिहान 10 बजेदेखि 6 बजेसम्म भाइबर, वाट्सएप वा इमोमा म्यासेज वा कल गर्न सकिन्छ। स्वास्थ्य सुरक्षित राखौं, भविष्य सुरक्षित बनाऊ।
1: वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: सरकारले बाल बालिकाका लागि 13 प्रकारका रोग विरुद्ध, गर्भवती महिलाका लागि 2 प्रकारका रोग विरुद्ध र किशोरीहरूका लागि पाठेघर मुखको क्यान्सर विरुद्ध खोप निशुल्क उपलब्ध गराउँदै आएको छ।
3: कहिले र कुन खोप लगाउने त?
2: 15 महिनासम्मका बाल बालिकाले
3: जन्मने बित्तिकै बिसिजी, 6 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिटी, हेपबिहिपको पहिलो मात्रा, 10 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिटी, हेपबिहिपको दोस्रो मात्रा, 14 हप्तामा पोलियोको तेस्रो मात्रा, एफआइपिभी पहिलो मात्रा, डिपिटी, हेपबिहिपको तेस्रो मात्रा, 9 महिनामा दादुरा रुबेलाको पहिलो मात्रा, एफआइपिभीको दोस्रो मात्रा, पिसिभीको तेस्रो मात्रा,
2: 12 महिनामा जापानिज इन्सेफ्लाइटिस, 15 महिनामा दादुरा रुबेलाको दोस्रो मात्रा र टाइफाइड खोप।
3: त्यस्तै गर्भवती महिलाले टिटी खोप तथा कक्षा 6 मा पढ्ने छात्रा तथा विद्यालय बाहिरका 10 वर्षकी किशोरीले एचपिभी खोप लगाउनु पर्छ। नियमित खोप लगाउँदा विभिन्न संक्रामक रोगको संक्रमण, अपाङ्गता र मृत्यु दरलाई कम गर्न सकिन्छ। त्यसैले सबै खोप तालिका अनुसार नै खोप पुरा गरौं।
2: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यको लागि भएको मतदान सम्पन्न, मत परिणाम आउन बाँकी। संचार क्षेत्रलाई बलियो बनाउन प्रतिबद्ध रहेको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाको भनाई। तराईमा तातो हावाको लहर कायमै, सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध। र भेनेजुएलामा आएको शक्तिशाली भूकम्पमा परि कम्तीमा 32 जनाको मृत्यु, 700 भन्दा बढी घाइते। समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनमा जारी पहिलो महाधिवेशनमा केन्द्रीय सदस्यहरूको लागि भएको मतदानको मत परिणाम आउन बाँकी रहेको छ। महाधिवेशनमा केन्द्रीय सदस्यको लागि भएको निर्वाचनमा 2,959 मत खसेको निर्वाचन आयोगले जनाएको छ। विद्युतीय मतदान प्रणाली मार्फत भएको केन्द्रीय सदस्यको मत परिणाम 2 घण्टामा आउने रासोपाले जनाएको छ। निर्वाचनमा 900 केन्द्रीय सदस्यको लागि भएको निर्वाचनमा खुल्ला तर्फ 64 सदस्यको लागि 210 जना र भूगोलतर्फ 35 सदस्यको लागि 174 जना गरी कुल 384 उम्मेद्वार प्रतिस्पर्धामा छन्। एउटा प्रदेशबाट 5 जना निर्वाचित हुनेछन्। केन्द्रीय निर्वाचन आयोगका अनुसार सुदूरपश्चिम प्रदेशमा 18, मध्य प्रदेशमा 20, लुम्बिनी प्रदेशमा 31, कोशी प्रदेशमा 20, कर्णाली प्रदेशमा 31, बागमती प्रदेशमा 27 र गण्डकी प्रदेशमा 27 जनाले प्रतिस्पर्धा गरेका छन्। गैराती 12 बजेपछि सुरु भएको मतदानमा प्रतिनिधिले विद्युतीय मतदान प्रणाली मार्फत मतदान गरेका थिए। रासोपाको केन्द्रीय सदस्य 158 जना भए पनि 79 जना निर्वाचित हुने र बाँकीलाई पछि मनोनित गरिने रासोपा विधानमा उल्लेख छ। जसअनुसार 51 केन्द्रीय सदस्य मनोनित हुनेछन् भने 7 प्रदेशका सभापति पदेन सदस्यको रूपमा केन्द्रीय सदस्य रहनेछन्। विधान अनुसार पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यको निर्वाचन सम्पन्न भई नतिजा आएपछि दोस्रो चरणमा पदाधिकारीका लागि निर्वाचन हुनेछ। पार्टीका प्रवक्ता मनिष शाहका अनुसार 79 जना निर्वाचित केन्द्रीय सदस्यहरूले दोस्रो चरणमा हुने निर्वाचन मार्फत पदाधिकारीहरू छान्नेछन्। केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक गरेपछि आजै अपरान्न 4 बजेबाट पदाधिकारीको मतदान हुने बताइएको भए पनि पदाधिकारी सर्वसम्मत चयन गर्ने प्रयास भइरहेको जनाइएको छ। रासोपाको विधानमा सभापति, वरिष्ठ नेता, उपसभापति 1 जना महिला सहित 3 जना, महामन्त्री 2 जना, सह महामन्त्री 1 महिलासहित 5 जना, कोषाध्यक्ष 1 जना, सह कोषाध्यक्ष 2 जना, 1 जना प्रवक्ता र सह प्रवक्ता 3 जना रहने गरी पदाधिकारी बन्ने व्यवस्था छ। 19 सदस्यीय पदाधिकारी रहने रासुपामा 3 उपसभापति मध्ये 1 जना मनोनित गर्ने व्यवस्था रासुपाको विधानले गरेको छ। यस्तै 2 महामन्त्री मध्ये 1 जना र 5 सह महामन्त्री मध्ये 2 जना मनोनित हुने व्यवस्था विधानमा छ। पार्टी सभापतिमा रवि लामी छाने निर्विरोध निर्वाचित भइसक्नु भएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले जनताको विश्वास गुमे, संचार माध्यमको अस्तित्वमाथि नै प्रश्न उठ्ने बताउनु भएको छ। आज चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले संचारकर्मीलाई आत्ममूल्याङ्कन गर्न आग्रह गर्नुभयो। आफ्नो भूमिका र जिम्मेवारीबारे गम्भीर समीक्षा गर्दै अघि बढ्न सके आगामी 5 वर्षमा देशले गति लिए जस्तै संचार क्षेत्रले पनि नयाँ गति लिन सक्ने उहाँको भनाइ छ। संचार क्षेत्रलाई बलियो बनाउन आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री तिमल सिन्हाले सबै सरकारवालासँग संवाद गरी आवश्यक नीति, नियम र कानून संशोधन मार्फत संचार क्षेत्रको सुदृढीकरणको लागि सहकार्य गर्न तयार रहेको बताउनुभयो। फरक प्रसंगमा उहाँले वर्तमान सरकार देश र जनतालाई केन्द्रमा राखेर नागरिकले अनुभूत हुने गरी काममा क्रियाशील रहेको बताउनुभयो। यसैबीच सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले रासोपा महाधिवेशनलाई थप सुदृढ, जिम्मेवार र एकीकृत बनाउने बताउनु भएको छ। पार्टीको पहिलो महाधिवेशनमा मतदान पछि संचारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले महाधिवेशनपछि पार्टी थप बलियो र जिम्मेवार ढङ्गले अघि बढ्ने दृढता व्यक्त गर्नुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले हाल करिब 10,000 भायल एन्टी रेबिज खोप मौजदात रहेको जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले हाल केन्द्रीय प्रादेशिक तथा जिल्ला स्तरीय अस्पतालको भण्डारमा 10,011 भायल एन्टी रेबिज खोप मौजदात रहेको जानकारी दिनुभयो। उहाँका अनुसार विश्व स्वास्थ्य संगठनको सहयोगमा 2,500 भायल एन्टी रेबिज खोप प्राप्त भइसकेको र थप 4,500 भायल खोप आगामी
आगामी केही दिनभित्र प्राप्त हुने भएको छ। उहाँले देशभर आवश्यक रेबिज रोकथाम तथा उपचार सेवाको निरन्तरता सुनिश्चित गर्न मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल अघि बढाएको जानकारी दिनुभयो। तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेकाले सर्वसाधारणलाई तातो हावाबाट जोगिन र सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। विभागका प्रवक्ता विभूति पोखरेलले आगामी तीन दिनसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान गरिएको जानकारी दिँदै बागमती र गण्डकी प्रदेशमा पनि तापक्रम बढ्ने सम्भावना भएकाले सावधानी अपनाउन अनुरोध गर्नुभयो। आगामी दिनमा धनगढीमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस र नेपालगञ्ज र भैरहवाको तापक्रम 41 डिग्री सेल्सियससम्म पुग्ने विभागले अनुमान गरेको छ। ती क्षेत्रका सर्वसाधारणलाई अत्यावश्यक काममा बाहेक दिउँसो घर बाहिर ननिस्कन पर्याप्त पानी पिउन तथा स्वास्थ्यमा विशेष सावधानी अपनाउन प्रवक्ता पोखरेलले आग्रह गर्नुभयो। भक्तपुर जिल्लामा बर्ड फ्लू पुष्टि भएको छ। चाँगु नारायण र सूर्यविनायक नगरपालिकाका कुखुरा फार्ममा बर्ड फ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको हो। बर्ड फ्लू रोग कुखुरामा सरेपछि हालसम्म चाँगु नारायण 2, 8 र 9 पालिएका 38,795 कुखुराहरू नष्ट गरिएको पशु सेवा कार्यालयका पशु चिकित्सा

0: भोजपुरको पौवादुम्बा गाउँपालिकाले ग्रामीण क्षेत्रका सडक पूर्वाधार सुधारलाई प्राथमिकतामा राख्दै राष्ट्रिय रोजगार कार्यक्रम मार्फत काम अघि बढाएको छ। स्थानीय स्तरमै रोजगारी सिर्जना गर्दै विकास निर्माणको कामलाई तीव्रता दिने उद्देश्य सहित गाउँपालिकाका सबै वडामा कार्यक्रम सञ्चालन गरिएको हो। गाउँपालिकाका रोजगार शाखा संयोजक टेकबहादुर खड्काका अनुसार कार्यक्रम मार्फत गाउँपालिकाका छवटै वडाका 85 जना स्थानीयलाई 100 दिनसम्म रोजगार प्रदान गरिएको छ।
1: बजेट कार्यक्रम 31,72,000 माथिबाट संघीय सशर्त अनुदान र 31,72,000 गाउँपालिकाको पारिश्रमिकतामा अनुदान प्लस त्यसमा 18,00,000 अन्य निर्माण सामग्री र ढुवानीको लागि बजेट विनियोजन भएको छ। यसमा अब हामीले मुख्य गरेर ग्रामीण सडकमा सोलिङ गर्ने कार्यक्रम बढी कार्यान्वयन गरिराखेको छ।
0: हालसम्म 25 किलोमिटर नाली निर्माण, 5 किलोमिटर सडक सोलिङ, 20 किलोमिटर क्षेत्रको झाडी फडानी तथा सरसफाई गर्ने काम सम्पन्न भएको छ। यसै गरी 100 मिटर सिडी सहितको पैदल मार्ग निर्माण गरिँदा दुर्गम बस्तीका नागरिकलाई आवाजातमा सहजता पुगेको छ। गाउँपालिका उपाध्यक्ष जोसन राईले कार्यक्रमले स्थानीय नागरिकको जीविकोपार्जनमा प्रत्यक्ष टेवा पुगेको साथै श्रम आधारित विकासको अवधारणा व्यवहारमा उतार्न सहयोग पुगेको बताउनुभयो।
2: समग्रमा पौवादुम्बा गाउँपालिका भित्रका जो स्थानीय नागरिकहरू छन् उनीहरूको जीविकोपार्जन सँगसँगै जोड्दै बाटोहरूलाई पनि स्थायित्व दिनका लागि हामीले राष्ट्रिय रोजगार कार्यक्रम सँगसँगै जोडेर अन्य विभिन्न कार्यक्रमहरूसँगै जोडेर पनि हामीले कसरी हुन्छ जुन पहिले ट्र्याक ओपन गरिएको बाटोहरू थियो त्यो बाटोहरूको स्तर उन्नति गरिरहेका छौँ।
0: गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले सडक पूर्वाधारलाई वर्षैभरि सञ्चालन योग्य बनाउने लक्ष्य सहित स्तर उन्नतिमा जोड दिएको स्पष्ट पार्नुभयो।
3: विशेष गरेर स्तर उन्नतिको विषयमा सोलिङको कामहरू चाहिँ राष्ट्रिय रोजगार मार्फत धेरैभन्दा धेरै गरिरहेका छौँ भने साइडबाट नालाहरू कटाउने कामहरू गरिरहेका छौँ र हाम्रो विपद व्यवस्थापनतर्फको खर्चबाट चाहिँ हामीले पहिरो पन्छाउने कामहरू गरिरहेका छौँ। तेर्सो बाटोहरूमा ग्राभलको कामहरू पनि हामीले अगाडि बढाएका छौँ।
0: गाउँपालिकाले रोजगारी सिर्जना सँगै सडक सञ्जाललाई गुणस्तरीय र दिगो बनाउँदै आर्थिक गतिविधि विस्तार गर्ने लक्ष्य सहित अघि बढाएको काम प्रशंसा गरिरहेको स्थानीयको भनाइ छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
4: रिपोर्टपछि बाँकी समाचार। वैदिक सनातन धर्मावलम्बीले आफ्नो घरको मठमा आज तुलसीको दल राखेका छन्। प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीको दिन घर घरमा तुलसीको दल राख्ने गरिन्छ। यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ। यस दिन रोपेको बिउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिन्छ। यस वर्ष अधिक मासको कारण सौर मास अनुसारको ज्येष्ठ शुक्ल एकादशीमा तुलसी रोप्न नहुने भएकाले शुद्ध ज्येष्ठ एकादशीको दिन आज तुलसीको दल राखिएको हो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
5: एसई सकियो, अब रमाइलो सुरु भयो।
6: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
5: अझै रमाइलो, ₹50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
6: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
5: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
7: नेपाल टेलिकम, राष्ट्रको संचार।
4: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। भेनेजुएलामा आएको शक्तिशाली भूकम्पमा कम्तीमा 32 जनाको मृत्यु भएको छ। 700 जना भन्दा बढी घाइते भएका छन्। भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले उद्धार तथा खोजी अभियान जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने बताउनुभयो। देशका विभिन्न क्षेत्रमा 7.2 र 7.5 म्याग्निच्युडका 2 शक्तिशाली भूकम्प आएपछि दर्जनौं भवनहरू भत्किएका छन् भने आपतकालीन टोलीहरू प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा खटिएका छन्। कार्यवाहक राष्ट्रपति रोड्रिगेजका अनुसार ला गुआइरा राज्य सबैभन्दा बढी प्रभावित भएको छ। उहाँले उक्त क्षेत्रले गम्भीर मानवीय संकटको सामना गरिरहेको बताउनुभयो। सरकारले प्रभावित क्षेत्रमा राहत तथा उपचार सेवालाई तीव्र बनाएको छ भने क्षतिको वास्तविक विवरण संकलन गर्ने कार्य जारी रहेको छ। इरानसँगको युद्धको कारण बढ्दो सैन्य खर्चका बीच व्हाइट हाउसले अमेरिकी कंग्रेससँग 87 अर्ब 60 करोड अमेरिकी डलरको अतिरिक्त बजेट माग गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको इरान नीति र युद्ध व्यवस्थापनमाथि कंग्रेसमा विवाद चर्किरहेको बेला आएको यो प्रस्तावले नयाँ राजनीतिक बहस सृजना गरेको छ। अब खेलकुद। विश्वभर फिफा विश्वकप 2026 रौनक चलिरहँदा नेपाली फुटबल भने निलम्बनमा परेको छ। विश्व फुटबल महासंघ इन्फाले अखिल नेपाल फुटबल संघ इन्फामा सरकारको हस्तक्षेप भएको भन्दै इन्फालाई अनिश्चितकालीन प्रतिबन्ध लगाएको हो। फिफाले जारी गरेको पत्रमा नेपाललाई निलम्बन गरिएको उल्लेख छ। निलम्बनसँगै नेपालले फिफाबाट पाउँदै आएको अनुदान रोक्ने जनाएको छ। नेपालले फुटबल विकासको लागि फिफाबाट

वार्षिक 1 अर्ब भन्दा बढी रकम अनुदान सहयोग पाउँदै आएको थियो। विश्वकप फुटबल अन्तर्गत गैराती र आज बिहान भएका समूह चरणका खेलहरूमा समूह सी अन्तर्गत पहिलो खेलमा ब्राजिलले स्कटल्याण्डमाथि 3-0 सहज जित निकालेको छ। सोही समूहको अर्को खेलमा मोरक्कोले हाइटीलाई 4-2 पराजित गरेको छ। समूह बी अन्तर्गतको खेलमा बोस्निया हर्जगोभिनाले कतारलाई 3-1 हराएको छ। यस्तै अर्को खेलमा स्विजरल्याण्डले क्यानाडामाथि 2-1 जित निकालेको छ। यसै गरी आज बिहान भएको समूह एको खेलमा दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई 1-0 अन्तरले पराजित गरेको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यको लागि भएको मतदान सम्पन्न, मत परिणाम आउन बाँकी। संचार क्षेत्रलाई बलियो बनाउन प्रतिबद्ध रहेको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाको भनाई। तराईमा तातो हावाको लहर कायमै, सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध। र भेनेजुएलामा आएको शक्तिशाली भूकम्पमा परि कम्तीमा 32 जनाको मृत्यु, 700 भन्दा बढी घाइते। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार। सकियो समाचारको अर्को बुलेटिन अपराह्न 4 बजे सुन्न सक्नुहुनेछ। हौस् त, नमस्कार।

यी रेडियो नेपाल हो। अब सरस्वती राई दनरकबाट दनवारी भाषा समाचार सुन। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा केन्द्रीय सदस्य पदक लागि अखलब भोट पूरा भइरहेले निर्वाचन आयोग अनुसार आज राति 12 बजे सुरु भएको भोट हालीको अग्नि दिन खनि सिद्धल हो। चितवनमा रासोपा सभापति मिनी माधव खनालग अनुसार महाधिवेशनमा 4,100 प्रतिनिधि रहलमा 3,950 भोट खस्ला अनुमान कर्ल र चेक बत्ती बाटे चल्लर मेसिनक बाटे भोट हालीको निर्वाचन अग्रिजेल 2 घण्टा भित्र सार्वजनिक अखलर आयोगे जनारेली। चितवनक भरतपुरमा अख्ल रासोपाग महाधिवेशन भित्र पहिला चरणमा 79 जना सदस्यका लागि भोट हाल्लर काम पुरा अख्लसँगै अब दोस्रो चरणका लागि निर्वाचन प्रक्रिया आगु बढासिदाला आयोगे जनाल र चेक पार्टी प्रवक्ता मनिष चाग अनुसार 79 जना निर्वाचित केन्द्रीय सदस्य लगे दोस्रो चरणमा अख्लर निर्वाचन पदाधिकारी लक्षान्तिर छेक रासोपाक पहिला राष्ट्रिय महाधिवेशन इए असार 7 गते सु चितवनमा सुरु अख्ल हो। देशक पश्चिमी तराईमा धिप्तो हावाक लहरक प्रभाव आज पनि उस्निके रहे पार्छिक पानी तसु मौसम विज्ञान विभागले आज सुदूरपश्चिम तसु लुम्बिनी प्रदेशक तराई किछु ठाउँमा धिप्तो लहर चलै पार्ला जनारेलिक विभागक प्रवक्ता विभूति पोखरेलले गण्डकी तसु लुम्बिनी प्रदेशक तराईमा बेसको गर्मी कारण मानुषक स्वास्थ्यमा नै राम्रो असर परे पार्ला रखेको विशेष होसियारी अपनाएलाई अनुरोध समेत गरिरहेले। कोशी बागमती तसु गण्डकी प्रदेशक पहाडी तसु हिमाली भागमा भने गड्याङगुडुङ तसु चट्याङ सहित मनमनेक पानी परे पार्ला विभागीय जनालर छ। काठमाडौँ उपत्यका पोखरा धनकुटा विराटनगर धरान तसु ताप्लेजुङ सहितक ठाउँमा पानी परे पार्ला तसु काठमाडौँ उपत्यका आजुक सेबे भन्दा धेरै ढिप्टो 28 जोगो 30 डिग्री सेल्सियससम्म रहला पहिला अनुमान गर्लर छ। विभागीय बेसको गर्मी समयमा बासिन्दालाई दिनखनि करै नै पर्ला काम बाहेक अर्को कामक लागि घरक बाटे बार नै निस्केलै तसु धेरै भन्दा धेरै पानी पेले हलौँ अंश सुटिक लुगा लाएलै छोराटे बुद्रो बुद्री मानुस तसु बर्के रोग लाग्ला विषय घखेले समय लाग्ला र विशेष रूपमा ख्याल करेले अनुरोध गर्ल र छेक। भक्तपुर जिल्लामा चरैतसु कुखुरीमा लाग्ला बर्ड फ्लू पुष्टि भइरहेली। चाङ्गो नारायण तसु सूर्य विनायक नगरपालिका कुखुरी फार्ममा बर्ड फ्लू पुष्टि अख्निसो कुखुरी नाश गर्ल र छेक। बर्ड फ्लू रोग कुखुरीमा सर्नेसो अख्निसम्म चाङ्गु नारायण 2-8-9 पाल्ल 38,795 कुखुरी नाश गर्ल बास्ती सूर्य विनायक 1-4-8 9,378 कुखुरी नाश गर्ल पशु सेवा कार्यालय पशु डाक्टर अमिक श्रेष्ठ जानकारी दिल र चाँद जिल्लामा 48,173 कुखुरी नाश गर्ल जानकारी दिती हुँ। बर्ड फ्लू रोग कुखुरी फार्ममा फैलल पुष्टि अखेको फार्ममा कुखुरी नाश गर्ल बाजिरै लग। उपराष्ट्रपति रामसहाय प्रसाद यादव रुसक राष्ट्रिय दिवसक अवसरमा जैलकानो ब्यारको काठमाडौँमा आयोजना गर्ल स्वागत भेलामा सहभागी भइरहेलक। उयो अवसरमा नेपालक लागि रुसी राजदूत अलेक्से भ्लादिमिरोभिज स्वरूप सेवे नैमिल्ल तसु 5 वटा सिलक सिद्धान्तमा आधारित नेपालक सार्वभौम परराष्ट्र नीतिलाई रुसे सधैँ उपरोक्त है मूल्याङ्कन कर्ती आइल बाजिरेलक। नेपाल रुस सुमधुर नाटक बारेमा चर्चा गर्दै उही आइलार साउन 4 गते दुईवटा देशबीच कुटनीतिक नाता बनाल 70 वर्ष पुरा आख्लार बाजिरेलक। सूचना तसु संचार मन्त्री विक्रम तिमल सिन्है जनताक विश्वास गुम्ला सञ्चार माध्यमक अस्तित्व उपर्ने प्रश्न उठ्लार बाजिरेलग। आज चितवनमा पत्रकारकसँगै कुरोकानी गर्दै उही एनक बाजल हो। आफ्नै भूमिका तसु जिम्मेवारीबारे गहिरो समीक्षा गर्दै आगु बढे पार्नेमा आइलार 5 वर्षमा देशै गति लिल थिके सञ्चारे पनि नयाँ गति लिए पार्लार ओहरक भनाइरहेछ। लोक कल्याणकारी विज्ञापन सरकारले नै रोक्ल स्पष्ट पार्थी उही वास्तविक श्रमजीवी पत्रकारले एनाबाटी तानेलाई सरकारले चाहल बाजिरेलग। इएमआज मन्त्री तिमल सिन्है महाधिवेशने रासोपालाई थप बलियो जिम्मेवार तसु योग्यता बनालार बाजिरेलक। पार्टी पहिला महाधिवेशनमा भोट पाछे सञ्चारकर्मीले प्रतिक्रिया दिती उही महाधिवेशन पाछे पार्टी थप बलियो तसु जिम्मेवार ढङ्गै आगु बढ्लार बाजिरेलक। राजनीतिक पार्टी जीवनमा महाधिवेशनक बर्के अर्थ रहलार बास्ती मन्त्री तिमल सिन्है महाधिवेशने छान्ला नेतृत्व मुलुकक सेबी भन्दा बर्के राजनीतिक दल रासोपालाई आम मानुषक आशा अनुसार आगु बढ्लार विश्वास दिला दिल र छाद। स्वास्थ्य तसु खाद्य स्वच्छता मन्त्रालयक अग्नि करिब 10,000 भाइल एन्टी रेबिज खोप जम्मा रहल जनाल र छ। मन्त्रालयक सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी अग्नि केन्द्रीय प्रादेशिक तसु जिल्ला स्तरक अस्पतालक भण्डारमा 10,011 भाइल एन्टी रेबिज खोप जम्मा रहल जानकारी दिल र छ। ओखरग अनुसार विश्व स्वास्थ्य संगठनक सहयोगमा 2,500 भाइल एन्टी रेबिज खोप पाइसिदाल तसु थप 4,500 भाइल खोप आइलार किछु दिन भिटर पाइलार पक्का भइरहेलिक। उही देशभरि चैला रेबिज रोकथाम तसु जाँच गर्ला सेवा लगातार पक्का गरेलै मन्त्रालय उही सँगै निकायसँगै समन्वय गरेको चैलार पहल आगु बढारेलिक। मन्त्रालय स्थानीय तहलाई कुखुरा तसु अर्को जन्तु
तलारबाटे व्यवस्थापन त सुचैलार खोप सेवा मिला देलै अनुरोध सुरा गरिरहे लिग। श्रीलङ्का कोलम्बोमा अग्ल छोनाटे विरुद्ध हिंसा सिद्धलारबारे दक्षिण एसियाली मन्त्री स्तरक भेलै क्षेत्रीय कट्टरताले बलियो पार्लारसहित अठोट गरिरहेलिक। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन साग श्रीलङ्का सरकार दक्षिण एसियाक लागि युनिसेफ क्षेत्रीय कार्यालय विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एसियाक लागि क्षेत्रीय कार्यालय लक तसु पूर्वी भूमध्य सागरीय अंशु छोराटे विरुद्ध हिंसाबारे संयुक्त राष्ट्रसङ्घ महासचिवक विशेष प्रतिनिधि कार्यालय इए जुन 23-24-2026 भेलाक आयोजना कर्लरलिक। भेलामा दक्षिण एसिया भरिक मन्त्री वरिष्ठ सरकारी अधिकारी बाल संरक्षण नेता विकास साझेदार तसु क्षेत्रीय विज्ञलक सहभागी रहला भने नेपालकबाटे महिला छोराटे लैङ्गिक तसु यौनिक आधा संख्यक तसु सामाजिक सुरक्षा मन्त्रालय श्रीलङ्काक नेपाली दूतावास तसु युनिसेफ नेपालक प्रतिनिधिमण्डल सहभागी रहला। प्रतिनिधिमण्डलक नेतृत्व मन्त्रालयक सचिव राधिका अरियाले करिको उहाँ छोराटे विरुद्ध अखलार सेव्य थरिक हिंसा सिद्ध्यालय विश्व स्तर कट्टरतालाई नेपालले मान्ति आइल बाजिरेले। भेलै छोराटे विरुद्ध अखलार हिंसा सिद्ध्याने नैतिक अनिवार्यता तसु विकास चैलमा जोड दिलर लिग। धेरै पल्टाक बाढी पहिरै नाश पुग्ला बिपी राजमार्ग काभ्रे पलाञ्चोक सिन्धुली खण्डमा स्थायी रूपमा थाल फेरि बानालार कामसँगै अब किचु दिनमै फेरि बानाको ट्र्याकक बाटे नै मोटर गाडी आएज्याले तयारी भइरहर लिग। एकरक लागि पास्लो किचु महिनासो फेरि बानालार काम चार चारो करै लाग्लो हो। पूर्वी तसु मध्य पहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँगै जोडलार छोटो दूरीको रूपमा रहल उसे राजमार्ग नाश पुग्ल धेरै जसो ठाउँमा ग्राभेलसम्म काम तसु किचु ठाउँमा भने बर्के पाठर धरिको बाट तयार गरिधरल डिभिजन सडक कार्यालय भक्तपुर जनारेलिक। बर्खाक समय दिथाको पुरानै बाटमा खोल्ले ट्र्याकक बाटे असार दोस्रा हप्ता वा किचु दिनमै मोटर गाडी चल्लारको तयारी भइदरल कार्यालय मुख्य सुमन योगेशले जानकारी दिलर छाद। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टोली कानुन छलीको नेपाली रूपे अमेरिकी डलर सुन तसु चाँदी सहित एकजना भारतक मानुषले समात्ल रचे। समात्लमा देश भारत जिल्ला साङ्गली महाराष्ट्र तासगाव तालुक झारखण्ड घर अख्ल अख्नि काठमाडौँ महानगरपालिका 25 ठहिती बस्लार 33 वर्ष अमितय रगुण्डा घाली रहल काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रवक्ता तसु एसपी रामेश्वर कार्की जानकारी दिलर छात। ओखरकबाट नेपाली 7,30,000 रुपियाँ अमेरिकी डलर जम्मा 34,500 सुन ठिके देख्लार पयालो धातु भिन्ने भिन्ने टुक्रा 17 थान तसु चाँदी ठिके देख्लार धातु भिन्ने भिन्ने खालक टुक्रा 2 किलो 600 ग्राम समात्ल पुलिसले जनाल रचिक। यसनिकै छापामा एकै दिन 36 लागु औषध खाइलार तसु कारोबार गर्लार समातन जैरेला। जिल्ला पुलिस कार्यालय झापै जैल कानु बिहानी सो ब्यारको सम्म कडै सो दिथाको स्विप अपरेसनमा ओलखलै समात्ल हो। जिल्ला पुलिस कार्यालय झापा लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय काकडभित्ता तसु उचीको पुलिस इकाइ एकैटा टोली चालाल अपरेसनमा भिन्ने भिन्ने ठाउँबाट 29 लागु औषध खाइलार समात्ल। जिल्ला पुलिस कार्यालय झापाक सूचना अधिकार रञ्जन अवाले जानकारी दिलर छात। कैलालीमा फायरिङ अभ्यास गर्दै आज ग्रिनेडक छर्रा लागेको एकजना सैनिकक ज्यान जैरेलिक भने अर्को एकजना घाइते भैरेलग। जिल्ला पुलिस कार्यालय अनुसार लम्कीचुहा नगरपालिका 3 गोराङ्गेमा रहला सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोराङ्गे ब्यारेकक हुड्डा हिमाल विक्रम विष्टक ज्यान जैल हो। मोहन्याल गाउँपालिका 7 रहल जाल्पा सामुदायिक वनमा आज भसेनानी हिमराज जोशी पनि छर्रा लागेको घाइते अखीको थप जाँचक लागि नेपाली सेनाक हेलिकप्टरकबाट काठमाडौँ आन्दर छिक। आजुलै दनवारी भाषाक समाचार सिद्धिलिक हस्त सेवा ढोक्करिनु।

दनुवार भाषामा समाचार सुनिसकेपछि अहिले भर्खरै सुन्नुभयो गीत तामाङ भाषामा चन्द्रकुमार मोक्तान र निमा लामाको स्वरमा चन्द्रकुमार मोक्तानको संकलन रहेको थियो। अब सुनाउँदैछौँ यो अर्को गीत थारू भाषामा फिनश्याम थारूको स्वर तथा संकलन रहेको छ यस गीतमा।

मैले सुनायौँ मिथिलेश कुमार गुप्ताको सुर, विष्णु चौधरीको सङ्कलन मैथिली भाषामा। अबको पालोमा सुनाउँदैछौँ यो अर्को गीत राई भाषामा, लोकेन्द्र कुमार बान्तवाको सुर तथा सङ्कलन रहेको छ यस गीतमा।

अहिले सुनायौँ धिमाल भाषामा यो अर्को गीत छविलाल ओलीको स्वर तथा सङ्कलनमा। अब सुनाउँदैछौँ चिङ्गारी भाषामा इन्द्रबहादुर चन्दको स्वर तथा सङ्कलन रहेको छ यस गीतमा।

अहिले सुनायो रामबहादुर आली र टङ्कर थापाको स्वर, रामबहादुर आलीको सङ्कलन मगर भाषामा। अब सुनाउँदैछौँ यो अर्को गीत नेपाल भाषामा, नगिना जोशीको स्वर रहेको छ भने सङ्कलन दुर्गालाल श्रेष्ठको।

अहिलेलाई राष्ट्रभाषाका गीतहरू सुनाउने क्रमको अन्त्यमा सुनाउँदैछौँ लिम्बू भाषामा प्रेम अनिम फागुको स्वर रहेको छ यस गीतमा, सङ्कलन हो नन्द अनिमको। यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ। सूचना र सन्देशहरूपछि ठिक 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। नेपाली भाषामा समाचार प्रसारण भइसकेपछि शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। त्यसपछि यहाँहरूले शेर्पा भाषामै कार्यक्रम स्यार्वी डोलुकी ल्यारिम सुन्न सक्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कुनै पनि प्रकारको सहायता आवश्यक परे वैदेशिक रोजगार बोर्ड सचिवालयमा सम्पर्क राखौं।
1: यसका लागि श्रमाधान कल सेन्टरको पैसा नलाग्ने नम्बर 1141 पनि सम्पर्क राख्न सकिन्छ।
0: वैदेशिक रोजगार बोर्डको सचिवालय।
2: सडकमा राखिएका ट्राफिक चिन्हको सदैव पालना गर्नुहोस्, यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँछ।
3: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जनताको विश्वास गुमे सञ्चार माध्यमको अस्तित्वमाथि नै प्रश्न उठ्ने बताउनु भएको छ। आज चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले सञ्चारकर्मीलाई आत्ममूल्याङ्कन गर्न आग्रह गर्नुभयो। आफ्नो भूमिका र जिम्मेवारबारे गम्भीर समीक्षा गर्दै अघि बढ्न सके आगामी 5 वर्षमा देशले गति लिए जस्तै सञ्चार क्षेत्रले पनि नयाँ गति लिन सक्ने उहाँले बताउनुभयो। सञ्चार क्षेत्रलाई बलियो बनाउन आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री डाक्टर तिमल सिन्हाले सबै सरकारवालासँग संवाद गरी आवश्यक नीति नियम र कानून संशोधन मार्फत सञ्चार क्षेत्रको सुदृढीकरणका लागि सहकार्य गर्न तयार रहेको बताउनुभयो। तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेकाले सर्वसाधारणलाई तातो हावाबाट जोगिन र सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। विभागका प्रवक्ता विभूति पोखरेलले आगामी 3 दिनसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान गरिएको जानकारी दिँदै बागमती र गण्डकी प्रदेशमा पनि तापक्रम बढ्ने सम्भावना भएकाले सावधानी अपनाउन अनुरोध गर्नुभयो। आगामी दिनमा धनगढीमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस र नेपालगञ्ज र भैरहवाको तापक्रम 41 डिग्री सेल्सियस पुग्ने विभागको पूर्वानुमान छ। ती क्षेत्रका सर्वसाधारणलाई अत्यावश्यक काममा बाहेक दिउँसो घर बाहिर ननिस्कन पर्याप्त पानी पिउन तथा स्वास्थ्यमा विशेष सावधानी अपनाउन प्रवक्ता पोखरेलले आग्रह गर्नुभयो। सशस्त्र प्रहरी बलले मनसुनजन्य विपद प्रतिकारका लागि देशका विभिन्न 54 स्थानमा अस्थायी मनसुन प्रतिकारी बेस स्थापना गरेको छ। सशस्त्र प्रहरीका कार्यालयबाट विपद उद्धारमा परिचालन हुन समय लाग्ने विपदजन्य स्थानको पहिचान गरी अस्थायी बेस क्याम्प स्थापना गरिएको हो। त्यसअनुसार कोशी प्रदेशमा 6, मधेसमा 11, बागमतीमा 16, गण्डकीमा 4, लुम्बिनीमा 7, कर्णालीमा 2 र सुदूरपश्चिम प्रदेशमा 8 अस्थायी बेस स्थापना भएका छन्। सशस्त्र प्रहरीले हिमाल पहाड र तराईका 16 स्थानमा विपद व्यवस्थापन बेस स्थापना गरी आवश्यक जनशक्ति र स्रोत साधनलाई तयारी अवस्थामा राखेको छ। यस वर्षको मनसुनजन्य विपदसँग जुत्नका लागि 8,180 सशस्त्र प्रहरी कर्मचारीलाई 24 घन्टा तयारी अवस्थामा राखिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षाको आकलन गरिए पनि मनसुनजन्य विपदद्वारा देशभर करिब 51,886 घरधुरीका करिब 2,26,661 जनसङ्ख्या प्रभावित हुने जनाएको छ। विश्वभर फिफा विश्वकप 2026 रौनक चलिरहँदा नेपाली फुटबल भने निलम्बनमा परेको छ। विश्व फुटबल महासङ्घ फिफाले अखिल नेपाल फुटबल सङ्घ एन्फामा सरकारको हस्तक्षेप भएको भन्दै एन्फालाई अनिश्चितकालीन प्रतिबन्ध लगाएको हो। फिफाले बुधबार जारी गरेको पत्रमा नेपाललाई निलम्बन गरिएको उल्लेख छ। निलम्बनसँगै नेपालले फिफाबाट पाउँदै आएको अनुदान रोक्ने जनाएको छ। नेपालले फुटबल विकासका लागि फिफाबाट वार्षिक 1 अर्बभन्दा बढी रकम अनुदान सहयोग पाउँदै आएको थियो। फिफाको अनुसार निलम्बनमा परेसँगै नेपालले अन्तर्राष्ट्रिय फुटबल तथा युथ फुटबल खेल्न नपाउनुका साथै पदाधिकारीको विदेश भ्रमण समेत रोक्का हुने जनाएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ प्रान 4 बजेको समाचार। अब एकैछिन विज्ञापन।
1: सुरेश, के छ खबर, कहाँ छौ?
2: मेरो सब ठिक छ यार, अफिसमा छु।
1: अनि घर तयार भयो तिम्रो?
3: अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
2: ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
3: ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
2: थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिदै आएको छ
4: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। इरानले हर्मुज जलमार्गबाट पूर्व अनुमति बिना कुनै पनि समुद्री आवागमन विरुद्ध कडा चेतावनी दिएको छ। इरानी रिभोल्युसनरी गार्ड्सले आज आधिकारिक मार्ग बाहेक हुने आवाजातलाई अस्वीकार्य र जोखिमपूर्ण भन्दै त्यस्ता जहाजहरूमाथि कारवाही गरिने जनाएको छ। इरान अमेरिका युद्धविरामपछि हर्मुज जलमार्गको सञ्चालन र भविष्यबारे तेहरान र वासिङटन बीच मतभेद कायम रहेका बेला इरानको यो चेतावनी सार्वजनिक भएको हो। रेडियो नेपालबाट अपराह 4 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

अङ्की असंलग्नता तङ्ग पञ्चसुकी सिद्धान्त कि शिला यमी छुग्याल सिजुला रुस ग्याखाप कि नमसाङ खाक्सेन बोची वाउ सुङ सुङ सुङछाप कि यम्बु तङ्ग रुस कि तम्जिल्या मुवतो तङ्ग जुकथम्बला डिग्ने लाका कितोसङ यिछ क्यान गए दलेन्ते जेन ग्याङसिङ लोनपो डाक्टर विक्रमती मल्सिनाकी राष्ट्रिय स्वतन्त्र पार्टीकी थेङताङबोगी उले छोक्सेनकी रासोपाला मङ्गरम्बोताङ यर्ग्याजव सुङसुङ रासोपाकी थेङताङबोकी छोक्सेनला फोर्टलुको जुग्ला ग्याङसिङ लोनपो डाक्टर तिमल्सिनाकी सुङलफ नङ्गेन सोखी ल्यागेन्तिवा चाहिँ रासोपा सोखाला मङ्गरम्बो जोने यर्ग्याजव सुङ्गा तुग्राङ केने लोनपो डाक्टर तिमल्सिनाकी छोक्सेन तेमाथु गोठेतिवे ग्याखाफ नङ्गे तेरेसिनङ गेर्पो सोखा रासोपाला मिमाङ तिवी रेवा नाङसिन लाका कितो इच्छेक्या नाङसुङ सशस्त्र कोर्सुङ मक्मी आइसिपी नारायण दत्त पौडेल कि छोकपाला ङ्योले नाङसिन सन्छाम सुङक्यो रङजुङ कलेक्टरिक ताङ ग्याठल क्यकपोलोकपो ङ्युङ जब्ला लाका फेन्सेन्पो क्याने खि गोतो सुङ्गा सशस्त्र मक्मी प्रधानलाई खुङ हलचोकला रिङ स्वर्गेत पातिवाताङ क्यान थुक्ठेला आइसिपी पौडेल कि रङजुङ कलेतिवा ङ्युङ जब्ला गोमलाराङ टरिक क्याने ताङ छर्सी जोने डेल्वा वतुक छोक पातिवाताङ क्यान डिग्ने लाका गो चुन सिन्धो सुङसुङ आइजिपी पौडेल कि सन्छाम सुङक्योब्ला गोमला सिनाङ ल्यामो टरी गोतुप जब्ला फुर्ता क्याने लाका ख्याउताङ सन्छामला हुङथोपु लाका मेलकपातिवा युङम जब्ला लेचुत पाताङ लक्सेतिवा फेन्सेन्बो क्याने लक्लेन कितोब्ला छोकपी ख्यालेन गोतु सुङसुङ तुग्राङ केने सशस्त्र मग्मी कोर्की ठिम जब लाका गोचु ख्यान्थोक नङ्गिन आइजिपी पौडेल कि ठिमताङ सिजु सल्बो जब सुङलप नङ्ग सशस्त्र मक्मी बल्की रङजुङ कलेतेमा सुङक्योप कितुप तन्दोग्ला ग्यालखप नङ्गी दासङ अपचुङा शिला अस्थायी मनसुन प्रतिकार्य बेस गोचुन ग्वा सशस्त्र मक्मी ल्याखुङतेमा रङजुङ कलेतेमा सुङक्योप कितुपला थाङरिङबो गोतुप रङजुङ कलेकी दासतिवा ङोसी क्यानी कोशी प्रदेशला ठुक मधेस प्रदेशला चुचिक बागमती प्रदेशला चुरुक गण्डकी प्रदेशला जी लुम्बिनी प्रदेशला दिन कर्णाली प्रदेशला गीताङ सुदूरपश्चिम प्रदेशला ग्या अस्थायी बेस कोचो तन्दासेग्ला धनकुटा सुनसरी बारा सप्तरी दादिङ सिन्धुली मकवानपुर काभ्रे प्लान्चोक मेग्दी गोर्खा दाङ सुर्खेत जुम्ला डडेलधुरा डोटी तङ्कैलालिला स्थायी बेसको चुन सिन्धुप सशस्त्र मक्मी सुङसेपा तेजेन डिआइजी नेत्रबहादुर कार्केकी ख्यान्थोक नाङसुङ तुग्राङ केने दिलोकी यर्वी तुछोला हुङथोपु रङजुङ कलेतेमा सुङक्योप केतुप तन्दोग्ला सशस्त्र मक्मी लचेतपा मेरा तोङ ग्य सय चुक्ताङ ग्यचु छुचो घण्टाङ यिसु जिराङ लक्लेन क्यान जोको सुङ्गिन डिआइजी कार्केकी दि असालाकी गते तिङसोक सेग्ला सशस्त्र मग्मीला रङजुङ कालेकी टरी कोला जोङदार तेरुप सुङसुङ सशस्त्र मग्मीकी रङजुङकी तुछोला सुङक्योप कितुप तन्दोग्ला लेने ख्याफेले कितुप जोलोमो जप मिगिलकी एपिएफ कम्युनिटी अलर्ट सिस्टम एपिएफ सिएएस प्रणालीसँग जिन्क्योङ ख्याउ सेन्क्वा भक्तपुर जोङखी सूर्य विनायक टोङखेर ताङ्ग चागु नारायण टोङखेरला चला गेको नजा बर्ड फ्लू नजा थौसीमा तन्दा सेक्ला चागु नारायण टोङखेर नाङ्ला सोनी वतुप तोङ सुम्जु स्वा ग्या सही दिन ताङ्ग गुप्चुगुवा ङाचा मेता जौ पशु सेवा ल्याखुङकी मेनपा डाक्टर अमिक श्रेष्ठकी ख्यान्थोक नाङसङ तुग्राङ केने सूर्य विनायक टोङखेर नाङ्ला तोङ गु सही सुमताङ दिन्जु थोन ग्या चतिवा मेता जौ डाक्टर श्रेष्ठकी सुङसुङ काठमाडौँ उपत्यका ट्राफिक अनुसन्धान ल्याखुङकी छोपी यम्बी टेङ्गा अमेरिकी टेङ्गा शेरताङ मुलताङ क्यान ग्याकर्की मिमेरा चिग्ला जिम्गा जिम्बुमी ग्याकर्की सङ्गाली जोङखी तथा काठमाडौँ महानगरपालिका वराङ यिसु ङाला देतुप लो सुमजुसा सुम्की अमित गोन्डा

0: tesine aspi rami surkar ke ki khantok nang song khong ki lane yambe tenga bo madin tong sumju america tenga dollar tong sumju so ashi ser tang ngul jimbu kor song magmi shetovian shetov nang sina sakhang tang losti wach ki tobrim bala laka melak pala chok chu goto ampu mu chu chik jonda mera chuk sum tang gyakar ki mi mera din jimbu yen jimbu miti wala hira satla jangne ngam ship ki wotu sang dsp timal sina ki khantok nang song rikshung थमते जिन नागरिक उड्डयन लोन खांकी दांकी तुलसीपुला वोतो टरी गाउँ नम्रु थाङ्की तन्दोगला चेङ्गा करोट निसुङा पेनक्वा नम्रु थाङला लामग्या छ जब्ला ससिङ टरी कितोब्ला ताङ यम्बा पूर्वाधार तिवा टरी कितोब्ला ती चेङ्गा पेउ दाङ गोतेम सखु सुम्की प्रतिनिधि सभाकी छोकमी कमल सुबेदेकी सुङसुङ नम्रु थाङला लामग्या छ जोसिङ नम्रु गेरपोतिवा देतोब्ला ताङ नरी नम्रु जिनक्योङ कितोब्ला जोलो मोहुङ्गुप जेलवा वोतो छोकपी कुछप्तिवे सेनक्वा बेनी चुङखी लामो तन्दा छुजो चिङे तिङला चिन्क्योङ ख्यानक्वा मेगदेखि अन्नपूर्ण यो सोक्पा वरा आङ ठुङमा फिला दाङ हौ टोकपी हसिमा मेगदेखि छाङ सखुल्तेमा मुस्ताङ जोङखाला ग्यालुङ्गो ग्याला मुस्ताक थितु बेनी जोमसम लाङ जिन्क्योङ छुङ्गोभिएन दाङ महौ टोकपाला सोर्नि मुस्ताङकी कोराला नाकाने गाडी ताङने पोखरा डैगोतु पीरगञ्ज महानगरपालिका कि लोङिसु सुम्की सोहेल मिया नासगलोभिएन गलुछुजो निसुजी गण्डा निसुजी नाङ्ला डिमडोलो तोङ्गोप मि मेरा तोङ्गि सै ङाताङ चुर्गु मेटेवाला ट्राफिक कोर्सोङमा मि थिम ताङ्गो सेनग्वा तितेमा ग्यालुङ कोसला टेङ्गा बुमु चुर्गु तोङ सुमजु सुवाछिक सै ङाताङ सिकाङि क्याठल दौ येन काठमाडौँ उपत्यका ट्राफिक कोर्सोङमा मिल्या खुङ्गे सेतोप नाङसिन छाङ्गारक थुनि खाङथेप्जा डिमडोलो तोङ्गोप थिमकी खाप्तेला गल्नि राइट सेयरिङ कितोप ट्राफिक लाइट लग्लाइने मि कितोप स्पिडला तोङ्गोप मितिवाला थिम ताङ्गो तुग्रां क्याने लेन की खा खप्तेला डिमडुलो तोंगुप खामथेपसे हर्न तोंगुप तेनतेन क्याउसिना लाखबा थक तेन्दुप डिमडुलो तोंगुप मेटेवला थिम तोंगुप सेनग्वा रेडियो नेपालनि शर्वी सांगिर दुप्सुं थुचिछे
1: लुङबा छिक्याल युल ठोङकेर मिमाङ तेरिसा लेपु रिम्बाला लोग्याताम्बा गुन्मा छै लाका ख्याउ थाङरिङ ग्याङसिङगी यारकेला आकाशवाणी ल्यान्डलाइन सिडिएमए जुग्ला मोबाइल सुविधागी लोग्युकी लेगेन डुबा ख्यानुवा टेलिकम ग्याङसिङ सेब्जीकी थुचो सम्बाकी लाक्षे ओदो ग्याङसिङ सेब्जी निरि खेलेन चिक्राहीन थाङरिङ ग्याङसिङ सेब्जीकी तेमा लुङबा यारके तोङ्गु निरि थम्चा निरि खेलेनिन्
2: नेपाल टेलिकम

रेडियो नेपालले सेरिकेला तोङ्गे नौ सेरी डोलुकी ल्यारिङ सेन्दुला जुनोदुप सर अचुनुप इजुनुम तङसेङसाले तिरिल टासिदेले नमसङ जफुरी फेर्मु तुछो दिपार लडङ तोङ्गिन ओतुप सेरी डोलुकी ल्यारिङ खुर्ने गा ल्यारिङ जिन्क्योङमा आङ सिङ लामा शेर्पाताङ लक्ष्य पदल ज राधिका ओजासङ दे स्टुडियो ल लेमोए दि ल्यारिम थ्याङ्क यु रेडियो नेपालकी एफएम ब्यान्डतिय गुप्चु गे शैक्षिक तङ सुम मेगाहर्स ल सेनङ थुप्की सिसी रेडियो नेपालकी फेसबुक पेज वेबसाइट तङ अनलाइन तेमा लाइभ याङ्न डाउनलोड क्याने सेनङ थुप्की सेरी डोलुकी ल्यारिमला सेरी चिसोक नङला जुने छाक्लेन फेन्सन बो नङ्गु कुसप्तिय तङ चिसोकला सेब्जु बुलुप्तिय फेप्सुने अरारोकी रूप धपि सर अचुनुप्ताङ इजिनुम्ति टिने कल्तङ नङ्गु पेताङ कविता त्यो सेनङ स्योप ताङ सेर्बी लुङयिङबाताङ सम्बात्यो सेनङ सुयुवान वाय सेरी डोलुकी ल्यारिम गोचु मिकुल सिरुताङ धपि सेरी के एर्गेताङ सुङ्क्योप हिन्दुप तपकी हारिङकी ल्यारिमला धपि सेरी के कि कोर्ला तम्यतियो ज्योकुताङ धपि सेरी सब्रुकी लु सेरी केताङ रिसुङकी कोर्की लु जन्दिलु ताङ जलुकी लु जोकु टरी क्यानो तेरिस नाङ गमसोकला सेब्रुलु चिक जोकु टरी क्यानो लसे सेन्द्र नाङ

Lase malok jenge tuyi se nangublu ti doma sherpa gila nangublu in. Tandi sherbi ki erge zov sungyep gitu tamne ki otu primbala dakpi sheri sokpa ki duktang sherbi gochit tuyi legen kakshan borangino. Yangna ungtop ki sila sising sherwa juno tup dasa dasa ne deye morla pemne ki duktiyo bangirang zingyon kyane tanda dakdakpi dasa ki mitiyo la mishituku parla dasa gitu parla yula ramne dakpi छोर्तेन दङथाङ थियो माने त्यो जोप्ला बङ्गी रोक्रम किटुप लाएको थियो घिउ हसिन दक्पी लुसेप्रु त्यो लामतिर धोके छ लाएका ल्यामुचङ दक्पी किटुक्ति घिउ तदि दक्पी सेरी तम्ने तङ के कोर्ला ती चाहिँ नासम न्युङ म रङ हो तुपचिङ थोङ सिला सिसिङ तन्दा दक्पी सेरी किटुक्ति छक्पा ती दक्पी सेरी के लामतिर लाएको थियो ससे न्युङ म रङ क्यान हो तुपथोङिन दक्पी रिक्सुङ दक्पी लुक्सो तङ किताना तङ त्यो हेर्गे तङ्गुप सिस रूपित्र दक्पी सेरी तम्ने दुप्तङ दक्पी केटी तोन गलसिङ दक्पु सेर इन सिरुप मोसी तिङ तिङ ना तोन रोप ने तंग उंगुप क्याने किदुक तुइ संग अंदक पिशेरी सखवा तुइ दिकोडा से हुर्ता नंग नंग सिने शेरी रोडु कि लेरिम तेमा शोबिन तुरन क्याने दक पि सखवा नंगला जुनो तुप मिछे तुइ गोटु तुइ संग दक पि शेरी के तमने सिरुद दक पि मोशिन सिने सुंग लप नंग इन ओतु पाला खोंग तुइ संग अला मोलु पुतंग शेरी तमेला अला खाक्षे माचु दोके थोगनो इंदु बिया खोंग तिओ शेरी तमने दक पि शेरी मोशिन दकुला शेरी परदेश गोकी सिने हुर्ता तंग शुगे शुक तुइ खोंग तुइ बंगे नगुबिङसिन दखोङ दुई ती दक्पि सेरी ल्यारिम त्यो उतु पला सेरी तम्यो त्यो मुसुङ्गु तुगोसँग थोङ हिनु क्यासिन दकुला सेरी मोसी गोकी सेर परदेश गोकी सिने हुर्ताक नङ्गु धकेर दक्पि सेरी केति हेर्गे तङ सुङ्क्यप किटुबला खोङ दुई चाहिँ हुर्ताक नङ्ग नाङसिने ती खोङ दुला सबिन दक्पि सेरी गोठी तुई नाङला सङ सेरी के से उयाङ बङ्गिरङ जुनो उतु क्यासिन दक्पि सेरी ल्यारिम त्यो होला सुङ्लाप त्यो जोको पर्ला सेरबी खेलारङ झाक नाङसिङ ल्यामु गी तुक्यासिङ त मेसे उतु सङ हाकमको सिक्थ्यो दिदी खाङ यिन सिने सचिटुप तङ कोले कोले क्याने लोपुला हुर्तक नङ्गिते सिने श्योबिन लासे त आरिङकी ल्यारिम कि तुसोती डुबो छाल्नु आरिङकी ल्यारिम ला दक्पि सेरी के लु सेब्रु कुर्कितम नेतो जोकिन आरिङकी ल्यारिम नङ्गा ल्यारिम जिन्क्योङमा आङ सिरिङ लामासङ दे लुचिक जोकिन गङ्गो स्योप थुचिसे ट्रासिदेले

0: ट्राफिक लाइटको सदैव पालना गरौँ, यसले तपाईँलाई चोकमा हुन सक्ने दुर्घटनाबाट प्रत्येक पल्ट सुरक्षा गर्दछ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारु 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: वैदेशिक रोजगारीमा जानु अघि आफू जाँदै गरेको देशको जानकारी लिनु अत्यन्त जरुरी हुन्छ।
5: त्यहाँको भाषा, संस्कृति, नियम कानुन सिक्नै पर्छ।
4: यात्रा प्रक्रिया, सुरक्षा उपाय र आपतमा के गर्ने भन्ने कुरा सिकाउने पूर्व प्रस्थान अभिमुखीकरण तालिम लिनुपर्छ।
5: पूर्व प्रस्थान अभिमुखीकरण तालिम तोकिएको संस्थाबाट लिएपछि प्रमाण पत्र अनिवार्य रूपमा लिनुपर्छ।
4: तालिम कुनै औपचारिकता होइन, आफ्नै सुरक्षा र अधिकार संरक्षणका लागि हो।
5: महिला श्रमिकहरूले पूर्व प्रस्थान अभिमुखीकरण तालिम शुल्क भने फिर्ता पाइन्छ।
4: वैदेशिक रोजगार बोर्डको सचिवालय।
6: नमस्कार, हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। यो प्रसारणमा तपाईँलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक सहकर्मी रामकृष्ण शाह अनि उद्घोषक हामी मनुका कुँवर अनि म गणेश थापा। यस बेला साँझको 5 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2083 जारी गर्नुभएको छ। नेपालको संविधानको धारा 113 उपधारा 2 बमोजिम उहाँले उक्त विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया समयमै र पारदर्शी रूपमा सम्पन्न भएको स्पष्ट पार्नु भएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री पोखरेलले नतिजा प्रकाशनमा कुनै हतारो नगरिएको बताउनु भएको हो। नतिजा प्रकाशनलाई लिएर भइरहेको आन्दोलनप्रति लक्षित गर्दै उहाँले लोकतान्त्रिक समाज शान्तिपूर्ण रूपमा आफ्नो धारणा राख्न पाउने अधिकारको सरकारले सम्मान गर्ने उल्लेख गर्नुभयो। तर आन्दोलनरत विद्यार्थीहरूप्रति सामाजिक सञ्जालमा भइरहेका केही नकारात्मक तथा असम्मानजनक टिप्पणीप्रति उहाँले गम्भीर ध्यानाकर्षण भएको जनाउनुभयो। मन्त्री पोखरेलले शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेका कुनै पनि व्यक्ति वा समूहप्रति सामाजिक सञ्जालमा दुर्व्यवहार, गालीगलौज वा असम्मानजनक टिप्पणी नगर्न सबैसँग अनुरोध समेत गर्नुभएको छ। यसैबीच परीक्षाको विश्वसनीयता र विद्यार्थीको संशयलाई सम्बोधन गर्न सरकारले एक विशेष समिति गठन गरेको जानकारी समेत मन्त्री पोखरेलले दिनुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमलिसनाले जनताको विश्वास गुमे सञ्चार माध्यमको अस्तित्वमाथि नै प्रश्न उठ्ने बताउनु भएको छ। आज चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले सञ्चारकर्मीलाई आत्ममूल्याङ्कन गर्न आग्रह गर्नुभयो। आफ्नो भूमिका र जिम्मेवारीबारे गम्भीर समीक्षा गर्दै अघि बढ्न सके आगामी 5 वर्षमा देशले गति लिए जस्तै सञ्चार क्षेत्रले पनि नयाँ गति लिन सक्ने उहाँले बताउनुभयो। सञ्चार क्षेत्रलाई बलियो बनाउन आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री डाक्टर तिमल सिन्हाले सबै सरकारवालासँग संवाद गरी आवश्यक नीति नियम र कानुन संशोधन मार्फत सञ्चार क्षेत्रको सुदृढीकरणका लागि सहकार्य गर्न तयार रहेको बताउनुभयो। सशस्त्र प्रहरी बलले मनसुनजन्य विपद प्रतिकारका लागि देशका विभिन्न 54 स्थानमा अस्थायी मनसुन प्रतिकार बेस स्थापना गरेको छ। सशस्त्र प्रहरी कार्यालयबाट विपद उद्धारमा परिचालन हुन समय लाग्ने विपदजन्य स्थानको पहिचान गरी अस्थायी बेस स्थापना गरिएको हो। त्यसअनुसार कोशी प्रदेशमा 6, मधेसमा 11, बागमतीमा 16, गण्डकीमा 4, लुम्बिनीमा 7, कर्णालीमा 2 र सुदूरपश्चिम प्रदेशमा 8 अस्थायी बेस स्थापना भएका छन्। सशस्त्र प्रहरीले हिमाल पहाड र तराईका 16 स्थानमा विपद व्यवस्थापन बेस स्थापना गरी आवश्यक जनशक्ति र स्वरूप साधनलाई तयारी अवस्थामा राखेको छ। यस वर्षको मनसुनजन्य विपदसँग जुझ्नका लागि 8180 सशस्त्र प्रहरी कर्मचारीलाई 24 घण्टा तयारी अवस्थामा राखिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षाको आकलन गरिए पनि मनसुनजन्य विपदबाट देशभर करिब 51,886 घरधुरीका करिब 2,26,661 जनसङ्ख्या प्रभावित हुने जनाएको छ। विश्वभर फिफा विश्वकप 2026 रौनक चलिरहँदा नेपाली फुटबल भने निलम्बनमा परेको छ। विश्व फुटबल महासङ्घ फिफाले अखिल नेपाल फुटबल महासङ्घ एन्फामा सरकारको हस्तक्षेप भएको भन्दै एन्फालाई अनिश्चितकालीन प्रतिबन्ध लगाएको हो। फिफाले बुधबार जारी गरेको पत्रमा नेपाललाई निलम्बन गरिएको उल्लेख छ। निलम्बनसँगै नेपालले फिफाबाट पाउँदै आएको अनुदान रोक्ने जनाएको छ। नेपालले फुटबल विकासका लागि फिफाबाट वार्षिक 1 अर्बभन्दा बढी रकम अनुदान सहयोग पाउँदै आएको थियो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब एकैछिन विज्ञापन।
1: सुरेश, के छ खबर, कहाँ छौ?
2: मेरो सब ठिक छ यार, अफिसमा छु। अनि घर तयार भयो तिम्रो?
1: अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
2: ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
1: ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
2: थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिदै आएको छ
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। भेनेजुएलामा लगातार 2 शक्तिशाली भूकम्प जाँदा व्यापक जनधनको क्षति भएको बीबीसीले जनाएको छ। भूकम्पका कारण राजधानी काराकासका गगनचुम्बी भवन भत्किँदा कम्तीमा 164 जनाको मृत्यु भएको छ भने झन्डै 1000 व्यक्ति घाइते भएका छन्। विपदका कारण देशमा ठूलो सङ्कट उत्पन्न भएपछि कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देशव्यापी रूपमा सङ्कटकाल घोषणा गर्नुभएको छ। उहाँका अनुसार भूकम्पबाट ठूलो भौतिक क्षति पुगेका कारण काराकास स्थित सिमोन बोलिभर अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा बन्द गरिएको छ। बुधबार साँझ गएको 7.2 र 7.5 म्याग्निच्युडका यी भूकम्प भेनेजुएलामा एक शताब्दी भन्दा बढी समय यताकै सबैभन्दा शक्तिशाली भएको बताइएको छ। यसको धक्का छिमेकी देश ब्राजिल र कोलम्बिया समेत महसुस गरिएको थियो। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
4: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। केही बेरमै यहाँहरूले सुन्नुहुनेछ तामाङ भाषामा समाचार, त्यसपछि शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठको पुनः प्रसारण केन्द्रीय प्रसारण अन्तर्गत रहेर सुन्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल।

0: से जोङ प्रहरी गेदिम कैलालीला डिएसपी योगेन्द्र तिमल सिन्हा से सुनबहिना घटनारी परदशी सहसेनानी हिमराज जोशी घाइते थापामला उसेम भक्तपुर जोङरी चराचुरुङ्गी लागाप्ताबा ग्रेन संक्रामक ह्याम बर्ड फ्लू पुष्टि थापामला भक्तपुर जोङला चाँगुनारायण थेन सूर्य विनायक नगरपालिकारी नाभा नागा फार्मरी बर्ड फ्लू पुष्टि थापाली छ बिना नागा कदे साइबामला बर्ड फ्लू ह्याम नागा द कोबली छ धान्तीदोनामा चाँगुनारायण नगरपालिकाला वडा नम्बर घी भ्रेथेन कुरी नाभा तुङ सोमचुइसे भ्रेबीमा लामा नागा साइसी भिप्पमुला विषय पशु सेवा गेदिमला पशु डाक्टर अमिक श्रेष्ठ से सुनबहिना सुनाउनु रसी बर्ड फ्लू ह्याम लागाप्तामा सूर्य विनायक नगरपालिका वडा नम्बर गिक ब्लिथेन भ्रेरी नुन तुङको बिमा लामा नागा गदे साइसी भिप्पमुला विषय डाक्टर श्रेष्ठ से सुनबामुला चुनुन साङ्गुर गदेला छ्याम्री तिनी त तामाङ साङ्गुर जिन्जी रेडियो नेपाल ज्ञानमा लसिको लसो फ्याफुल्ला
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
2: नेपालको समावेशी आवाज
3: श्रोतावृन्द नमस्कार नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ
4: विद्यार्थी भाइ बहिनीहरू आज हामी माध्यमिक तह कक्षा 9 विज्ञान तथा प्रविधि विषयको एकाइ 9 ऊर्जा पाठ अन्तर्गत रहेर नवीकरणीय र अनवीकरणीय ऊर्जाका स्रोतहरू बीचको भिन्नता बायोमास बायोग्यास बायोग्यास प्लान्ट र ब्रिकेटको बारेमा गरिएको छलफल प्रस्तुत गर्दैछौँ भाइ बहिनीहरू तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिपोट गर्न तयार हुनुहोस् है त तयार हुनुभयो
5: सबैजना चढे ए स्पर्श
6: हजुर सर हजुर
5: बसभित्र गन्यौ कतिजना छन्
6: गने सर जम्मा 27 जना
5: 26 जना हुनुपर्ने विद्यार्थी 27 कसरी भयो
7: सर स्पर्शले क्लिनर चित्र दाईलाई पनि गने छ मैले गन्दा 26 नै छ
5: मैले क्लासमा भने जस्तै तिमीहरूले आफ्नो ग्रुपमा मात्रै हिँड्ने पानीको स्रोतको वरिपरि स्थिति र अवस्था अवलोकन गरेर टिपोट गर्ने वरिपरिका बस्तीका मानिसहरू भेटिएमा प्रश्न सोध्ने त्यसैको आधारमा पछि प्रतिवेदन लेख्नुपर्छ बुझ्यौ
7: बुझ्यौ सर सर यहाँ बस्नुहोस् न सर
5: हुन्छ
6: सर पानीको मुहानको अवस्थाका बारेमा अध्ययन त हामी गरि नै हाल्छौँ तर अस्ति सरले लिनुभएको क्लासको कुरा चाहिँ मलाई साह्रै कन्फ्युजिङ लागेको छ
7: मलाई पनि सर एकै खालको टर्म्स बायोमास बायोग्यास बायोफ्युल बायोमास इनर्जी के हो मलाई कन्फ्युज भएको छ बरु त्यही बारे गफ गर्दै जाउँ न सर हुँदैन आखिर पुग्नलाई 1 घन्टा त लागि नै हाल्छ
5: 1 घन्टा त लाग्दैन आधी घन्टामा पुगिन्छ तिमीहरूको कुरा सुन्दा त क्लासको सुरुदेखिकै बताउनु पर्ने जस्तो लाग्यो मलाई
6: सर नवीकरणीय र अनवीकरणीय ऊर्जाका स्रोतहरू बीचको भिन्नताबाटै सुरु गरौँ न
5: त्यो त सजिलै छ नि नवीकरणीय ऊर्जाका स्रोतहरू भनेका कहिले पनि ननासिने ऊर्जाका स्रोतहरू हुन् भने प्रयोग गर्दै जाँदा घट्दै जाने र अनियन्त्रित प्रयोग भएमा पुरै सिद्धिने ऊर्जाका स्रोतहरू अनवीकरणीय ऊर्जाका स्रोतहरू हुन्
7: अनि फरक नि सर
5: सामान्यतया नवीकरणीय ऊर्जाका स्रोतहरू प्रदूषण रहित हुन्छन्
6: दाउरा र गुइठा बाल्दा त प्रदूषण हुन्छ नि सर
5: त्यही दाउरा र गुइठा मात्रै किन सम्झेको अनि सौर्य ऊर्जा वायु ऊर्जा जियोथर्मल ऊर्जा ज्वारभाटा ऊर्जा आदि चाहिँ खोइ सम्झेको त्यही केही केही स्रोतहरूले प्रदूषण गर्ने भएकोले नै सामान्यतया प्रदूषण रहित भनेको
7: हो सर धेरैजसो नवीकरणीय स्रोतहरू प्रदूषण रहित नै छन्
5: तेस्रो र महत्त्वपूर्ण फरक नवीकरणीय ऊर्जाका स्रोतहरू सस्तो हुन्छन् भने अनवीकरणीय ऊर्जाका स्रोतहरू महँगा हुन्छन्
6: सर जियोथर्मल ऊर्जा भनेको के हो
5: पृथ्वीको बाहिरी तहमा रहेको तातो चट्टान जसलाई हामी हट रक पनि भन्छौँ त्यसबाट प्राप्त हुने ताप शक्तिलाई जियोथर्मल ऊर्जा भनिन्छ
7: पृथ्वीभित्रको तातो चट्टानमा भएको तापलाई कसरी प्रयोग गर्न सकिन्छ सर
5: यसलाई पानी तताउन पनि प्रयोग गरिन्छ जियोथर्मल पावर प्लान्टमा यसबाट विद्युतको उत्पादन पनि गरिन्छ
6: कसरी सर
5: सुरुमा पृथ्वीको बाहिरी पत्रमा रहेको तातो चट्टानसम्म पुग्ने गरी पानीको पाइप गाडिन्छ अर्को एउटा पाइपलाई सँगसँगै उति नै गहिराइसम्म गाडिन्छ। अब एउटा पाइपबाट तातो चट्टानसम्म पुग्ने गरी पानी पठाइन्छ।
7: पानी सर?
5: हो, तापले गर्दा त्यो पानी उम्लिन्छ र अर्को पाइपबाट तीव्र गतिले बाफ बाहिर निस्किन्छ। तीव्र गतिले निस्किएको बाफले टर्बाइन घुमाइन्छ र टर्बाइनबाट जेनेरेटर चलाएर विद्युत शक्ति उत्पादन गरिन्छ।
6: साइन्टिस्टहरू साह्रै बुद्धिमानी हुन्छन्।
5: बल्ल थाहा पायो।
7: जति पढ्दै गयो त्यति नै थाहा हुँदै जाँदो रहेछ।
6: ज्वारभाटा ऊर्जा भनेको के हो सर?
5: यो बुझ्नलाई पहिले ज्वारभाटा भनेको के हो भनेर बुझ्नुपर्छ। सुन है त, चन्द्रमाको गुरुत्वाकर्षणले गर्दा समुद्र र महासागरको पानीको सतह बढ्ने र घट्ने क्रियालाई ज्वारभाटा भनिन्छ।
7: बढ्ने घट्ने दुवै सर?
5: हो, चन्द्रमाको गुरुत्वाकर्षणले समुद्र र महासागरको पानीको सतह उठेर उच्चतम बिन्दुमा पुग्नुलाई उच्च ज्वार अर्थात् हाई टाइड भनिन्छ। यसै गरी पानीको सतह घटेर न्यूनतम बिन्दुमा पुग्नुलाई निम्न ज्वार अर्थात् लो टाइड भनिन्छ।
6: ज्वारभाटा ऊर्जा नि सर?
5: समुद्रमा उच्च ज्वार र निम्न ज्वार आउँदा पानीको सतह बढ्ने र घट्ने क्रियाबाट प्राप्त गरिने ऊर्जालाई ज्वारभाटा ऊर्जा भनिन्छ।
7: अझै स्पष्ट भएन सर।
5: समुद्रको पानीको सतह बढ्दा किनारातिर आएको पानीले टर्बाइन घुमाउँछ, फेरि समुद्रको पानीको सतह घट्दा त्यही पानी फर्किन्छ र पुनः टर्बाइन घुमाउँछ।
6: यो त पावर प्लान्टको कुरा होला।
5: हो, यसरी टाइडल पावर प्लान्टको टर्बाइन घुम्दा टर्बाइनको यान्त्रिक शक्ति जेनेरेटरमा विद्युत शक्तिमा परिणत हुन्छ।
7: ए, कुरा बुझियो सर। सर, जैविक ऊर्जा भनेको के हो? यसलाई अङ्ग्रेजीमा के भनिन्छ?
5: यसलाई बायोफ्युल वा बायो इनर्जी भनिन्छ। वनस्पति र जनावरहरूको बायोमासबाट प्राप्त हुने ऊर्जालाई जैविक ऊर्जा भनिन्छ, जस्तै बायोग्यास, दाउरा, अल्कोहल आदि।
6: बायोमास भन्नाले चाहिँ के बुझिन्छ सर?
5: सजीव वस्तुबाट उत्पन्न हुने फोहोर मैला, जस्तै जनावरको मल, सजीवको शरीरको मृत भागहरू, जस्तै कृषिजन्य फोहोर, दाउरा आदिलाई बायोमास भनिन्छ।
7: सर, त्यो बायोमास ऊर्जा भनेको पनि सुन्छु म।
5: उस्तै उस्तै शब्दहरू भएर तिमीहरू झुकिएको हो। जनावरको मलमूत्र र बिरुवाको शरीरको भागबाट प्राप्त गरिने ऊर्जालाई बायोमास ऊर्जा भनिन्छ। बायोमास ऊर्जा भन्नु र जैविक ऊर्जा भन्नु उस्तै त हो।
6: अनि बायोग्यास नि सर?
5: जनावरको मल र कृषिजन्य फोहोरलाई अक्सिजनको अनुपस्थितिमा कुहाएर बनाइएको ग्यासलाई बायोग्यास भनिन्छ, जसमा मूलत मिथेन ग्यास रहेको हुन्छ।
7: यो बायोमास ऊर्जा वा जैविक ऊर्जा त नेपालको लागि धेरै महत्त्वपूर्ण छ जस्तो लाग्यो मलाई।
5: तिमीले ठिक भन्यौ, तर कसरी भन त?
7: नेपाल गाउँ नै गाउँले भरिएको कृषि प्रधान देश हो। गाउँमा प्रशस्त मात्रामा गाई बस्तुको गोबर पाइन्छ, कृषिजन्य फोहोर पनि प्रशस्त हुन्छ, त्यसबाट हामी जैविक ऊर्जा प्राप्त गर्न सक्छौ नि।
5: ठिक भन्यौ
6: सर। अर्को कुरा, हाम्रो देश जङ्गल नै जङ्गलले भरिएको छ, जसबाट प्रशस्त दाउरा प्राप्त हुन्छ, जो एक प्रमुख बायोमास हो।
5: दुवैजनाले ठिक कुरा भन्यो। याद गर, जल विद्युत पछि नेपालको दोस्रो प्रमुख नवीकरणीय ऊर्जाको स्रोत जैविक ऊर्जा नै हो।
7: सर, त्यसमा पनि प्रमुख त दाउरा र बायोग्यास नै हो जस्तो लाग्यो।
5: ठिक भन्यो
6: सर। ब्रिकेट भनेको के हो? यो बायोमास नै हो त?
5: यो बायोमास नै हो। दाउरा आफै ठोस वस्तु, सिधै बाल्न मिल्छ।
7: हो सर।
5: तर झारपात, सुकेका पात पतिङ्गर, धानको भुस, काठको धुलो, कृषिजन्य अवशेष आदिलाई सिधै बालेर ताप प्राप्त गर्न त गाह्रो छ नि।
6: हो सर।
5: हो, तिनै वस्तुहरूलाई खाँदेर दाउरा जस्तै बल्ने चिज बनायो भने त्यसलाई ब्रिकेट भनिन्छ।
7: ए,
5: यसलाई मिलाएर भन्दा खुला बायोमासलाई खाँदेर बाइन्डरको प्रयोग गरी बनाइने ठोस इन्धन स्रोतलाई ब्रिकेट भनिन्छ। यसलाई ताप उत्पन्न गर्नका लागि घर तथा उद्योगहरूमा प्रयोग गरिन्छ।
6: यो बाइन्डर भनेको के हो सर?
5: बाइन्डर भनेको ब्रिकेटमा प्रयोग भएको खुला बायोमासलाई आपसमा जोड्न प्रयोग गरिने वस्तुलाई बाइन्डर भनिन्छ।
7: सर, यसको उदाहरण पनि दिनु न।
5: ब्रिकेट बनाउँदा बाइन्डरका रूपमा चिम्ट्याइलो माटो, कनिकाको पिठोको माड, खुँदो आदि पनि बाइन्डरका रूपमा प्रयोग गरिन्छ। यसका अतिरिक्त वनस्पतिको स्टार्च जस्तै तरुलमा हुने स्टार्चको पनि प्रयोग गर्न सकिन्छ।
6: सबै ब्रिकेट एकै खालका हुन्छन् त सर?
5: होइन, सामान्यतया ब्रिकेट दुई प्रकारका हुन्छन्।
7: के सर?
5: कार्बोनाइज्ड ब्रिकेट र नन कार्बोनाइज्ड ब्रिकेट।
6: कार्बोनाइज्ड ब्रिकेट भनेको कस्तो सर?
5: अक्सिजनको अनुपस्थितिमा बायोमास वा भनौँ प्राङ्गारिक पदार्थहरूलाई तताएर कार्बनमा परिणत गर्ने क्रियालाई कार्बोनाइजेसन भनिन्छ। कार्बोनाइज्ड ब्रिकेटमा बायोमासलाई कार्बनमा परिणत गरिएको हुन्छ।
7: कार्बनमा परिणत गर्नुको कारण के हो सर?
5: कार्बन अर्थात् कोइला भनेकै इन्धन हो। यो हावामा रहेको अक्सिजनको मद्दतले बल्दछ र ताप शक्ति दिन्छ।
6: सर यो कसरी बनाइन्छ?
5: ब्रिकेट बनाउन दाउरा झारपात भुस आदि कार्बनयुक्त पदार्थहरूलाई न्यून अक्सिजनमा जलाएर अँगार तयार गरिन्छ। यसलाई चारिङ विधि भनिन्छ।
7: सरले अँगार भन्नुभएको?
5: कार्बन भन्न खोजेको हो। उक्त अँगारलाई धुलो बनाएर बाइन्डरसँग मिसाएर मुछिसकेपछि एउटा साँचो जसलाई माउल्डर भनिन्छ त्यो साँचोमा राखेर रा, चाप दिई निश्चित आकारको ब्रिकेट उत्पादन गरिन्छ।
6: नन कार्बोनाइज्ड ब्रिकेट भनेको कस्तो ब्रिकेट हो सर?
5: काठको धुलो भुस कागज आदि जस्तो बायोमासलाई कार्बोनाइज नगरी उच्च चाप दिई खाँदेर बनाइएको ब्रिकेटलाई नन कार्बोनाइज्ड ब्रिकेट भनिन्छ।
7: नन कार्बोनाइज्ड ब्रिकेट बनाउन अरू बायोमास पनि प्रयोग गर्न सकिँदैन?
5: सकिन्छ। कृषिजन्य अवशेषहरू उखुको चिप्डा सूर्यमुखीका डाँट बदामका बोक्रा नरिवलको बोक्रा आदिलाई ब्रिकेट बनाउन प्रयोग गर्न सकिन्छ।
6: ब्रिकेटलाई हातले नै चाप दिएर बनाउने हो सर?
5: होइन, कार्बोनाइज्ड नगरिएको ब्रिकेट बनाउँदा उच्च चापले खाँदन मेसिनको प्रयोग गरिन्छ। उच्च चापको अतिरिक्त आवश्यकता अनुसार ताप र बाइन्डर प्रयोग गरिन्छ।
7: कस्तो मेसिनको प्रयोग हुन्छ सर?
5: कार्बोनाइज नगरिएको ब्रिकेट बनाउन पिस्टन प्रेस स्क्रू प्रेस र रोलर प्रेस प्रविधिको प्रयोग गरिन्छ।
6: सर हाम्रो गाउँमा गोबरलाई गोलो चेप्टो पारेर सुकाएर गुइँठा बनाइन्छ जो पछि बालेर गाई बस्तुलाई खुवाउने कुँडो पकाउन प्रयोग हुन्छ। त्यसलाई ब्रिकेट भन्न मिल्छ कि मिल्दैन सर?
5: त्यसलाई त जाडोमा कोठा तताउन र खाना पकाउन समेत प्रयोग गरिन्छ नि।
6: हो सर,
5: हाम्रो देशको धेरैजसो ग्रामीण भेगमा गोबरमा भुस मिसाएर हाते चाप दिई निश्चित आकार दिइन्छ र यसलाई सुकाएर गुइँठा बनाइन्छ। गुइँठा निम्न चापले तयार पारिएको एक किसिमको कार्बोनाइज नगरिएको ब्रिकेट हो।
7: सर गुइठाको प्रयोगले त धेरै धुवा निस्किन्छ होइन र? यसले प्रदूषण धेरै बढाउँदैन र?
5: कोठाभित्र गुइठा बाल्नु राम्रो होइन। कतिपय ठाउँमा बन्द कोठामा रातभरि गुइठा बालेर कोठा तताउँदा कार्बन डाइअक्साइड र कार्बन मोनोअक्साइड ग्यास जम्मा भई मानिसको मृत्यु समेत भएको छ।
6: ब्रिकेटको प्रयोग के काममा हुन्छ सर?
5: कोठा तताउन, खाना पकाउन, पानी तताउन, सुत्केरी र बच्चालाई सेक्न, औद्योगिक स्तरमा तरकारी च्याउ ऊन आदि सुकाउन, कुखुरा फर्ममा चल्लालाई न्यानो राख्न आदि काममा ब्रिकेटको प्रयोग हुन्छ।
7: सर ब्रिकेटको प्रयोगका फाइदाहरू के हुन्?
5: फाइदा धेरै छन्, तर प्रमुख फाइदामा एक त यो नवीकरणीय ऊर्जाको स्रोत हो, दोस्रो दाउरा बल्दा धेरै धुवा आउने तर यसबाट कम धुवा आउने हुँदा प्रदूषण कम हुन्छ, तेस्रो कृषिजन्य अवशेषको उपयोग हुने, दाउराको बचत भई वन जङ्गल ननासिने आदि।
6: ब्रिकेटका यति धेरै फाइदाहरू छन् भने दाउराको सट्टा यसैलाई प्रयोग गरे भइगयो नि, वन जङ्गल पनि सुरक्षित हुन्छ।
5: कुरा त ठिक हो, तर यसको उत्पादन गर्न धेरै खर्च लाग्छ र यसलाई बर्खामा सुक्खा ठाउँमा भण्डारण गर्न पनि सजिलो छैन नि, त्यसैले मानिसहरू दाउराको बढी प्रयोग गर्छन्।
7: सर बायोग्यासको सरले परिचय मात्र दिनुभएको थियो, त्यसमा मूलत मिथेन ग्यास हुन्छ भनेर, तर किताबमा त बायोग्यास प्लान्टको चित्र सहित डिटेल दिएको रहेछ।
5: किताब हेरेर तर्स्यौ कि के हो?
6: कहिले पनि नदेखेको चित्र छ सर।
5: ठिक छ, म बताइहाल्छु नि। हाम्रो गाउँघरमा गोबरलाई कुहाएर बनाइन्छ नि गोबर ग्यास, त्यो बायोग्यास हो।
7: त्यसमा बन्ने ग्यास मिथेन नै हो नि, होइन सर?
5: बायोग्यासमा मिथेन ग्यासको साथसाथै कार्बन डाइअक्साइड, हाइड्रोजन, नाइट्रोजन, पानीको बाफ र हाइड्रोजन सल्फाइड पनि रहेका हुन्छन्।
6: सर बायोग्यास प्लान्टको संरचनाबारे बताइदिनुहोस् न।
5: त्यो त तिमीहरूले देखेकै हो नि, गोबर ग्यास बनाएको देखेको छैन?
7: देखेको छ सर, गोबरलाई पानीसँग मिसाएर लेदो बनाउने एउटा भाग हुन्छ, बीचमा ट्याङ्की हुन्छ, अर्को छेउबाट फेरि त्यही गोबर बाहिर निकालेर मलको रूपमा प्रयोग गरिन्छ।
5: हो, अब यसैलाई बुझौँ है त। यस्तो प्लान्ट दुई प्रकारको हुन्छ, एउटा स्टिल टङ्की भएको फ्लोट हुने वा तैरिने र अर्को सिमेन्ट इँटाले बनेको डोम आकारको फिक्स हुन्छ।
6: हाम्रो किताबमा फिक्स र डोम टाइपको चित्र दिएको छ, होइन सर?
5: हो, हामीले दुई टाइपको भनेर पढ्नु पर्दैन। मैले फ्लोटिङ टाइपको पनि हुन्छ भनेर जानकारी मात्र दिएको।
7: फिक्स डोम टाइपमा तीन भागहरू हुन्छन्, होइन सर?
5: हो, एउटा मिक्सिङ ट्याङ्क जहाँ बराबर मात्रामा गोबर र पानीलाई मिसाइन्छ र योसँग जोडिएको इनलेट पाइपबाट डोम आकारको डाइजेस्टर ट्याङ्कीमा पठाइन्छ।
6: डोम आकार भन्नाले माथिल्लो भाग गोलाकार भएको, होइन?
5: हो, अनि यसको त्यो गोलाकार भागसम्म गोबरको लेदो हालिन्छ। नयाँ ग्यास प्लान्टमा लगभग 50-60 दिन लाग्छ ग्यास निस्किनको लागि।
7: एकपटक ग्यास निस्कन थालेपछि चाहिँ लगातार निस्किन्छ, होइन?
5: हो, गोबरको लेदो बनाउन सानो मिक्सिङ ट्याङ्कमा पङ्खाको प्रयोग हुनसक्छ।
6: डाइजेस्टर ट्याङ्कीको माथिल्लो भागमा पाइप जोडेर ग्यासलाई बाहिर निकालिन्छ, होइन सर?
5: हो, त्यो पाइपमा एउटा ग्यास भल्भ हुन्छ, डोम आकारमा मात्र ग्यास भरिन्छ।
7: सर, ग्यास निस्किनुको कारण के हो?
5: डाइजेस्टर ट्याङ्कमा अक्सिजनको अनुपस्थिति तर पानीको उपस्थितिमा एनेरोबिक ब्याक्टेरियाहरूले गोबरलाई विच्छिन्न गरी बायोग्यास बनाउँछ। यो ट्याङ्कीको डोम आकारमा जम्मा हुन्छ।
6: सर, यो विच्छिन्न हुने प्रक्रियालाई फर्टिलाइजेसन भनिन्छ भन्ने सुनेको थिएँ मैले, हो सर?
5: हो, कुरा अझै बाँकी छ है। मिक्सिङ ट्याङ्कको विपरीतपट्टि ओभरफ्लो ट्याङ्क हुन्छ। डाइजेस्टर ट्याङ्कीमा धेरै ग्यास भरिएपछि त्यसको चापले आउटलेट पाइपबाट धकेलिएर गोबरको लेदो ओभरफ्लो ट्याङ्कीमा आउँछ।
7: त्यसलाई मलको रूपमा प्रयोग गरिन्छ, होइन सर?
5: हो, यो मलमा नाइट्रोजन र फस्फोरसको मात्रा धेरै हुन्छ।
6: सर, बायोग्यासका फाइदाहरू के हुन्छन्?
5: यो ग्यास बल्दा धुवान ननिस्किने हुन्छ। यो ग्यास बल्दा धुवान ननिस्किने हुँदा प्रदूषण कम हुन्छ। यसबाट धेरै तापशक्ति उत्पन्न हुन्छ। ग्यास बल्दा धेरै तापक्रममा बल्ने भएकोले बिजुली बत्ती बाल्न मिल्छ। प्लान्ट बनाउँदा केही खर्च भए पनि पछि खर्चै नहुने भएकोले यो धेरै सस्तो पर्छ।
7: यसले दाउराको प्रयोगलाई विस्थापित गर्ने भएकाले जङ्गलको संरक्षण हुन्छ।
6: यसबाट राम्रो मल पनि प्राप्त हुन्छ, होइन?
5: हो, ल, पढाइ पनि सकियो, पानीको मुहानसम्म पनि आइपुगियो, अब हाम्रो कुरा सिद्धियो है। ए, त छाड मछाड गरेर होइन, एक एक गरी बाहिर निस्किने है।
7: हुन्छ सर।
3: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: नेपालको समावेशी आवाज।
3: श्रोताबृन्द नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
4: विद्यार्थी भाइ बहिनीहरू, आज हामी माध्यमिक तह कक्षा 9 सामाजिक अध्ययन विषयको एकाइ 3 हाम्रा सामाजिक मूल्य मान्यता अन्तर्गत पाठ 6 रहेको धार्मिक सहिष्णुता र धर्मनिरपेक्षताका सम्बन्धमा शिक्षक र विद्यार्थीबीच गरिएको छलफल प्रस्तुत गर्दैछौ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिप्पण गर्न तयार हुनुहोस् है। त तयार हुनुभयो?
8: ओहो नवीन, कता जान हो? हतार गर्दै हिँडेको।
6: म त यसो तल साथीको घरतिर जान लागेको। अनि तिमी कताबाट टुप्लुक्क आइपुग्यौ नि यहाँ?
8: मेरो पनि यसो तलतिर जाने काम छ, त्यही भएर नि।
6: ए,
8: अनि तिमी त चिटिक्क परेर जाँदैछौ त साथीको घरमा। बिहे छ कि क्या हो?
6: बिहे होइन सुजाता, आज उनीहरूको चाड पर्व रहेछ। मलाई पनि खाना खान आउनु भनेर साथीको आमाले बोलाउनु भएको थियो, त्यही भएर नि।
8: ए, आज त लोसार हो नि त, बल्ल सम्झे। त्यही भएर होला तिमीलाई बोलाउनु भएको।
6: हो, त्यही भएर हो, अरू साथीहरू पनि आउँछन्।
8: अनि लोसार त बुद्ध धर्म मान्नेहरूको चाड होइन र?
6: हो सुजता, तर हामी साथीहरू बिचमा जसको घरमा चाड पर्व आए पनि सबै जम्मा भएर रमाइलो गर्ने गरेका छौँ।
8: ए त्यसो पो तिम्रो साथीहरूले कुन कुन चाडपर्व मनाउने गर्छन् नि?
6: मेरा साथीहरू त विभिन्न धर्म मान्ने छन्। त्यही अनुसार हाम्रो समुदायमा ईद, लोसार, दसैँ तिहार, क्रिसमस जस्ता धेरै चाडपर्व मनाइन्छ।
8: अनि तिमी अरूको चाडपर्वमा मात्रै जान्छौ कि आफ्नो चाडपर्वमा पनि साथीहरूलाई बोलाउँछौ त?
6: म साथीहरूको चाडपर्वमा पनि जान्छु अनि हाम्रो चाडपर्वमा पनि साथीहरूलाई बोलाउँछु।
8: क्या रमाइलो हुन्छ होला है।
6: हुन्छ नि, हामी चाडपर्व अनुसारको मिठा मिठा खानेकुरा पनि खान्छौ।
8: तिम्रो कुरा सुनेर मलाई पनि क्या रमाइलो लागिसक्यो।
6: अब जाने हो पेम्बाको घरमा, त्यही लोसार मनाउने हो मजाले।
8: अनि कसरी मनाउँछौ नि?
6: उनीहरूकै पोसाक लगाउने, नाचगान गर्ने, भोज खाने, रमाइलो हुन्छ।
8: पेम्बा बाहेक अरू साथीको चाडपर्वमा पनि गएका छौ तिमी?
6: छु नि, गत वर्ष ईदको बेलामा हसिनाको घरमा गयौँ, क्रिसमसको बेलामा रेशमाको घरमा गयौँ, तिहारको बेलामा हाम्रै घरमा जम्मा भयौँ।
8: ए रमाइलो भयो होला है।
6: रमाइलो भयो, गत वर्ष तिहारमा सबै मिलेर देउसी भैलो खेल्यौँ, उठेको पैसाले सामुदायिक पुस्तकालयमा पुस्तक किनेर पनि दियौँ।
8: नवीन ऊ हेर त, श्यामलाल सर पनि यतै आउँदै हुनुहुन्छ।
6: नमस्कार सर।
9: नमस्कार नमस्कार। अनि के कुरा गर्दै हो यस्तो? निकै गम्भीर कुरा जस्तो छ त।
8: नवीन साथीको घरमा लोसार मनाउन जान लागेको रहेछ, त्यही कुरा गरेर बसेको नि सर।
6: मेरा साथीहरू त विभिन्न धर्म मान्नेहरू छन् सर, त्यसैले हाम्रो चाडपर्वमा उनीहरूलाई बोलाउँछु अनि उनीहरूको चाडपर्वमा म पनि जाने गरेको छु। रमाइलो हुन्छ सर।
8: यस्तो गर्दा त नयाँ नयाँ अनुभव पनि लिन पाइने अनि आपसमा मित्रता पनि झनै गाढा हुने, गजब रहेछ है सर।
9: सही भन्नुभयो तपाईँहरूले, यही त हो हाम्रो धार्मिक सहिष्णुता भनेको।
6: सर, धार्मिक सहिष्णुता बारेमा अलि स्पष्ट पारिदिनु न।
9: हेर्नुहोस्, हाम्रो देशमा विभिन्न धर्म र संस्कृति मान्ने सम्प्रदाय बसोबास गर्छन्। यसरी विभिन्न धर्म मान्ने मानिसहरू एउटै समाजमा मिलेर बस्नु अनि एक धर्म र अर्को धर्म मान्नेको बीचमा सरसहयोग, सम्मान र सद्भाव हुनु, यही हो धार्मिक सहिष्णुता भनेको।
8: नेपाल त विभिन्न जात जातिको सुन्दर फुलबारी हो।
6: हो सुजाता, हाम्रो देश धर्म संस्कृतिमा विश्वकै उदाहरणीय मानिन्छ है सर।
9: हो नवीन, तपाईँले ठिक भन्नुभयो। हामी आफ्नो धर्म र संस्कृतिलाई स्वतन्त्र रूपले मान्छौँ अनि अरूको चाडपर्व र सांस्कृतिक गतिविधिमा सहभागिता पनि जनाउँछौँ। यो हामी नेपालीको पहिचान नै बनिसकेको छ।
8: हाम्रो राष्ट्रिय गानमा पनि छ नि, सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली।
9: हो, हाम्रो राष्ट्रिय गानले पनि त हाम्रो धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई उजागर गरेको छ नि।
6: नेपालमा धेरै प्रकारका चाडपर्व र धार्मिक उत्सव मनाइन्छ है सर।
9: हो, ती सबै पर्व तथा उत्सवमा एक अर्काको सम्मान गर्ने, शुभकामना आदान प्रदान गर्ने र सहभागिता समेत जनाउने नेपालीको संस्कार रहेको छ नवीन।
6: सर, तराईमा मनाइने छठ पर्व हामी पहाडमा पनि मनाउँछौँ।
8: छठ पर्व त काठमाडौँ उपत्यकामा पनि धुमधामले मनाइन्छ।
6: उधौली उभौली पर्व पनि सबैले खुसी साटासाट गरेर मनाउने गरिन्छ नि।
9: हो त, तीज पर्वमा हिन्दू लगायत अन्य धर्म मान्ने महिला पनि रमाइलो गर्दै सहभागी हुने गर्छन्।
8: सर, गौरा पर्वमा नाचिने नाचको नाम के हो रे?
6: डेउडा नाच।
8: गौरा पर्व विशेष गरी सुदूरपश्चिममा मनाइन्छ, तर यस पर्वमा नाचिने डेउडा नाच अन्य क्षेत्रमा पनि निकै प्रचलित छ।
9: यो सबै हामीमा भएको धार्मिक सहिष्णुताको भावनाले गर्दा हो। यसले गर्दा विभिन्न जाति, सम्प्रदाय र धर्मको नाममा हुने हिंसा रोक्न पनि मद्दत पुग्छ।
8: सर, नेपालमा धार्मिक सहिष्णुताको अभ्यास पहिलेदेखि नै हुने गर्थ्यो?
9: हो सुजाता, नेपालमा परापुर कालदेखि नै एक अर्को धर्मप्रति सम्मान र आस्था रहेको पाइन्छ।
8: सर, यसको उदाहरण पनि दिनु न।
9: ल सुन्नुहोस्, किरात वंशका राजा शैव धर्म मान्थे, अर्थात् उनीहरूले भगवान शिवलाई मान्थे। किराँतीहरू शैव धर्म मान्ने भए तापनि बौद्ध धर्मलाई पनि उत्तिकै महत्त्व दिन्थे।
6: हो सर, लिच्छवी वंशका राजा मान्दे पनि वैष्णव धर्म मान्थे, तर पनि उनले सबै धर्मप्रति आस्था राख्थे।
9: मानदेवकी छोरीले शैव धर्ममा आस्था राख्थिन्, तर मानदेवका बुबा धर्मदेवले भने बौद्ध धर्मप्रति आस्था राख्थे।
8: एउटै परिवारमा पनि फरक फरक धर्म मान्ने हुन्छ र सर?
9: भइहाल्छ नि, धर्म भनेको आस्था नै हो। कसैलाई कुन मनपर्छ, कसैलाई कुन मनपर्छ।
6: मानदेव स्वयंले बौद्ध विहार बनाउन लगाएका थिए रे है सर।
9: हो नवीन, मल्लकालीन राजा प्रताप मल्लले पनि इसाई पादरीहरूलाई काठमाडौँमा बस्न दिने व्यवस्था मिलाएका थिए।
8: यसरी सबै धर्मलाई समान व्यवहार गर्नु राम्रो हो नि है सर।
9: हो सुजाता, यो त एकदमै राम्रो।
6: अझै पृथ्वीनारायण शाहले त झन्
10: नेपाल एकीकरणको समयमा हतियार बनाउन र सेनालाई तालिम दिन मुसलमान कालीगढलाई दरबारमा राखेका थिए अरे।
9: हो नि, नेपालको सबैभन्दा ठुलो मस्जिद र मदरसा विद्यालय काठमाडौँको बीचभाग बाग बजारमा रहेको छ।
10: यस्तो उदाहरण त जनकपुरमा पनि छ नि सर, जानकी मन्दिर र मस्जिद सँगसँगै रहेका छन्। त्यहाँ त हिन्दू र मुस्लिमहरू एक आपसमा सधैँ मिलेर बस्छन्।
8: मैले सुनेको स्वयम्भूनाथको परिसरमा रहेको मन्दिर त झन् हिन्दूले सरस्वतीको रूपमा पूजा गर्छन् रे, अनि त्यही बौद्ध मार्गीहरूले मञ्जुश्रीको रूपमा पूजा गर्छन् रे। कस्तो अचम्म
9: हो, यसले नेपालमा धार्मिक सहिष्णुता कायम छ भन्ने गतिलो उदाहरण देखाएको छ।
10: अनि पशुपतिनाथ नजिकै पनि त चारुमती विहार रहेको छ नि।
9: त्यति मात्रै कहाँ हो र नवीन, पशुपतिनाथ, बुढानीला कण्ठ, स्वयम्भू र मुक्तिनाथमा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले पूजा आजा गर्छन्।
8: सर, गौतम बुद्धलाई हिन्दू धर्म मान्नेहरूले विष्णु भगवानको अवतारको रूपमा पूजा गर्छन् नि है।
9: हो सुजाता, अझै अर्को कुरा, बौद्ध परिवारमा जन्मेकी कन्यालाई हिन्दूले जीवित देवी कुमारी मानेर पूजा गर्ने चलन पनि छ।
10: यति मात्र कहाँ हो र, हरेक वर्ष कार्तिक शुक्ल अष्टमीको दिनमा पशुपतिनाथलाई भगवान बुद्धको मुकुट लगाउने चलन पनि छ यहाँ।
8: हो, यस्ता प्रचलनले धार्मिक सहिष्णुताको भावनालाई अझ मजबुत बनाउन मद्दत गर्छन्, होइन सर?
9: हो सुजाता, अवश्य हो। यसले आपसमा मेलमिलापको वातावरण पनि बनाउँछ, समाजमा द्वन्द्व कम गर्न पनि मद्दत गर्छ, यसले त समाजलाई एकताबद्ध बनाउन पनि मद्दत गर्छ।
10: एकापसमा सम्मान, सद्भाव र एकता हुनाले समाजमा शान्ति कायम गर्न पनि त सजिलो हुन्छ नि।
9: हो नि नवीन।
10: सर, धार्मिक सहिष्णुताले समाजमा पार्ने सकारात्मक पक्षहरू के हुन् नि?
9: धार्मिक सहिष्णुताले गर्दा विभिन्न जाति, सम्प्रदाय र धर्मको नाममा हुने हिंसा रोक्न मद्दत पुग्छ, अनि समाजमा शान्ति कायम गर्न पनि मद्दत मिल्छ।
8: त्यसै गरी सामाजिक एकता कायम भई विकास निर्माणका कार्यमा जनसहभागिता पनि बढ्छ नि।
9: हो, मानिसहरू बीचमा भाइचारा कायम हुँदा आपसमा सद्भाव, सहकार्य र सहयोग बढ्छ। त्यसै गरी समाजमा कसैलाई अप्ठ्यारो पर्दा सबै मिली सहयोग गर्ने वातावरण पनि निर्माण हुन्छ।
8: धार्मिक सहिष्णुताको भावना अभिवृद्धि गर्न के उपाय अप्नाउनु पर्छ नि सर, त्यो पनि बताइदिनुहोस् न।
9: धार्मिक सहिष्णुताको भावना अभिवृद्धि गर्नका लागि धर्मका आधारमा कसैलाई भेदभाव नगर्ने, आफ्नो धर्म र संस्कृतिलाई स्वतन्त्र रूपले मान्ने, अरूको चाडपर्व र सांस्कृतिक गतिविधिमा सहभागिता जनाउने, चाडपर्व, धार्मिक उत्सव तथा मेलामा एक अर्काको सम्मान गर्ने, पर्व उत्सव आदिमा शुभकामना आदान प्रदान गर्ने र त्यसमा सहभागिता पनि जनाउने, अनि कुनै विवाद भएमा त्यसको शान्तिपूर्ण तरिकाले समाधान गर्ने गर्नुपर्छ।
8: सर, म एउटा कुरा सोधौँ?
9: हुन्छ, सोध्नु न।
8: हाम्रो देश नेपाल धर्मनिरपेक्ष राष्ट्र हो है?
9: हो सुजाता, नेपाल एक धर्मनिरपेक्ष राष्ट्र हो।
10: अनि नेपाललाई कहिले धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएको थियो नि सर?
9: दोस्रो जनआन्दोलनबाट पुनस्थापित प्रतिनिधि सभाले विक्रम सम्बत 2063 साल जेठ 4 गते नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेको हो।
8: सर, यो धर्मनिरपेक्षता भनेको के हो नि?
9: राज्यले आफ्नो मुलुकका नागरिकहरूले मान्ने धर्मलाई विभेद नगरी सबै धर्मलाई समान मान्यताका साथ स्थान दिनु नै धर्मनिरपेक्षता हो।
10: यसको मतलब त्यहाँ सबैलाई समान व्यवहार गरिन्छ, होइन?
8: धर्मको नाममा विभेद पनि हुँदैन है सर?
9: हो, ठिक भन्नुभयो। धर्मनिरपेक्षतामा राज्यको कुनै धर्म पनि हुँदैन र धर्मको मामलामा राज्य तटस्थ रहन्छ।
10: यो कुरा हाम्रो संविधानमा पनि लेखिएको छ र सर?
9: छ नवीन, नेपालको संविधानले पनि यसलाई प्रत्याभूत गरेको छ।
8: नेपालको संविधानले धर्मनिरपेक्षताको अर्थलाई कसरी उल्लेख गरेको छ नि सर?
9: नेपालको संविधानले धर्मनिरपेक्षता भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक सांस्कृतिक स्वतन्त्रता सम्झाउनु पर्छ भनी उल्लेख गरेको छ। बुझ्नुभयो त?
8: बुझ्यौ सर। नेपालको संविधानमा धार्मिक स्वतन्त्रताको हक भन्ने मौलिक हकको पनि व्यवस्था गरिएको छ है सर?
9: हो सुजाता, ठिक हो।
10: अनि त्यसमा के कस्तो व्यवस्था गरिएको छ नि सर?
9: यसमा प्रत्येक धार्मिक सम्प्रदायलाई धार्मिक स्थल तथा धार्मिक गुठी सञ्चालन र संरक्षण गर्न पाउने हक र कसैको धर्म परिवर्तन गराउन वा अर्काको धर्ममा खलल पर्ने काम वा व्यवहार गर्न नहुने कुरा उल्लेख गरिएको छ।
8: यसबाट के फाइदा हुन्छ त सर?
9: यसबाट नेपाली समुदायमा रहिआएको धार्मिक सहिष्णुताको भावनालाई अझ प्रगाढ बनाउन मद्दत पुग्छ।
8: यसले गर्दा त हाम्रो संस्कृतिको संरक्षण पनि हुन्छ होला है सर?
9: अवश्य पनि सुजाता, यसबाट सबै धार्मिक सम्प्रदायको संस्कृति, परम्परा र सम्पदाको संरक्षण पनि हुन्छ।
10: ओहो, मलाई त ढिलो भइसकेछ, म जान्छु है अब।
8: हामी पनि त जाने हो नि, पर्ख सँगै जाउँला, म पनि तलसम्म जाने काम छ।
9: ए हो त, समय त धेरै नै बितिसकेछ, आज त लामै छलफल पो गरिएछ है।
10: हामी पनि जान्छौँ है सर अब।
9: ल ल हुन्छ, म पनि जान्छु।
8: हामीलाई धार्मिक सहिष्णुता र धर्मनिरपेक्षताको विषयमा धेरै जानकारी गराइदिनु भएकोमा सरलाई पनि धेरै धेरै धन्यवाद छ। सर अब हामी जान्छौँ ल, ढिला भइसक्यो।
9: हुन्छ हुन्छ, जाउँ, म पनि जान्छु।
3: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
11: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्नुहुनेछ उर्दू भाषामा समाचार।

ये रेडियो नेपाल है। मुअल्लिम अंसारी से उर्दू में ख़बरें सुनिए। रमज़ानुल मुबारक के रोज़े के बाद सबसे अफजल नफली रोज़ा मुहर्रमुल हराम का रोज़ा है। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, रमज़ान के बाद सबसे अफजल रोज़ा अरबी महीने के एतबार से मुहर्रम का रोज़ा है। खुसूसन योम आशूरा यानी 10 मुहर्रम के रोज़ा की बड़ी फजीलत है। नबी पाक ने फरमाया कि मुझे अपने रब से उम्मीद है कि आशूरा का रोज़ा पिछले एक साल के सगीरा गुनाहों का कफ़ारा बन जाएगा। ये दिन हज़रत मूसा अलैहिस्सलाम और नबी बनी इसराइल की फिरौन से निजात का दिन भी है। नबी करीम ने आशूरा का रोज़ा रखने की तरगीब दी और यहूदी की मुशाबहत से बचने के लिए इसके साथ साथ एक दिन और रोज़ा रखने की हिदायत फरमाई। बेहतर तरीक़ा यह है कि 9 और 10 मुहर्रम के रोज़े रखे जाएं। अलबत्ता 10 और 11 मुहर्रम के रोज़े रखना भी जायज़ और मुस्तहब है। चितवन में जारी राष्ट्र स्वतंत्र पार्टी के पहले जनरल कन्वेंशन में मरकज़ी अराकीन के लिए होने वाले वोटिंग के नतायज का ऐलान होना अभी भी बाकी है। पार्टी के इंतखाबी कमीशन के मुताबिक जनरल कन्वेंशन में मरकज़ी अरकान के इंतखाब में 2,959 वोट गिरे हैं। राष्ट्र स्वतंत्र पार्टी ने बताया है कि इलेक्ट्रॉनिक वोटिंग सिस्टम के ज़रिए हुए मरकज़ी अराकीन के वोटों के नतीजे का ऐलान करने में मजीद वक्त लगेंगे। 99 मरकज़ी अराकीन के लिए होने वाले इस इंतखाब में कुल 384 उम्मीदवार मैदान में हैं, जिनमें से खुले की तरफ 64 अराकीन के लिए 210 और जोग्राफियाई ज़मरे में 35 अराकीन के लिए 174 उम्मीदवार मैदान में हैं। इस इंतखाब में हर सूबे से 5-5 अफराद मुंतखब होंगे, जिनमें से सूबा सुदूर पश्चिम से 18, मदेश से 20, लुम्बिनी से 31, कोसी से 20, करनाली से 31, बागमती से 27 और सूबा गंडकी से 27 उम्मीदवार मद्दे मुकाबिल हैं। वज़ीर इत्तलात नशरियात डॉक्टर बिक्रम तिमिल सिन्हा ने कहा है कि जनरल कन्वेंशन राष्ट्र स्वतंत्र पार्टी को मज़ीद मजबूत, ज़िम्मेदार और ज़्यादा मुत्तहिद बनाएगा। पार्टी के पहले जनरल कन्वेंशन में वोट डालने के बाद नशरियाती अहलकारों से बातचीत करते हुए उन्होंने कहा कि जनरल कन्वेंशन के बाद पार्टी मज़ीद मजबूत और ज़िम्मेदाराना तरीके से आगे बढ़ेगी। उन्होंने कहा कि राष्ट्र स्वतंत्र पार्टी के अंदर कोई धड़ा नहीं होने की वजह से मुत्तहिद होकर आगे बढ़ने का कोई मुतबादिल नहीं है, और उन्होंने ये भी कहा कि हमारी जिम्मेदारी है कि जनरल कन्वेंशन के नुमाइंदों के फ़ैसलों को कबूल करते हुए पार्टी को ज़्यादा से ज़्यादा मजबूत और बेहतर बनाएँ। वज़ीर डॉक्टर तिमिल सिन्हा ने यह यकीन दिलाया कि जनरल कन्वेंशन के ज़रिए मुंतखब होने वाली क़ियादत मुल्क की सबसे बड़ी सियासी पार्टी को आम आवाम के तवक्कुआत के मुताबिक आगे ले जाएगी। वज़ीर तालीम और खेल और हुकूमत के तर्जुमान सस्मित पोखरेल ने वाज़ह किया है कि कौमी इम्तिहानी बोर्ड के नतायज के अशात का अमल बरवक्त शफाफ तरीके से मुकम्मल हुआ है। सोशल मीडिया पर आज अपने ख्यालात को मंजर आम करते हुए वज़ीर तालीम पोखरेल ने कहा कि नतायज शाय करने में कोई जल्दबाजी नहीं की गई है। नतायज की इशात पर जारी एहतजाज का हवाला देते हुए उन्होंने कहा कि जमहूरी मुआशरे में पुरामन तरीक़े से अपनी राय का इजहार के हक का हुकूमत एहतराम करती है। ताहम एहतजाज करने वाले तलबा के बारे में सोशल मीडिया पर किए जाने वाले कुछ मनफी और एहानत आमेज तबसरों पर उन्होंने सख्त तशवीश का इजहार किया। धनगढ़ी उप महानगर पालिका के बाज़ार के इलाके के मुख्तलिफ होटलों में गैर अखलाकी सरगर्मियों की इत्तला की बुनियाद पर पुलिस ने 24 अफराद को हिरासत में ले लिया है। ज़िला पुलिस दफ्तर के तर्जमान DSP योगेंद्र तिमिल सिन्हा ने बताया कि मुख्तलिफ होटलों और लॉजों में चेकिंग के दौरान गैर अखलाकी सरगर्मियों में मुलविस 11 ख्वातीन और 13 मर्दों को हिरासत में लिया गया है। उनके मुताबिक गिरफ्तार होने वालों में 7 भारतीय शहरी भी शामिल हैं। DSP तिमिल सिन्हा ने बताया कि गिरफ्तार शुदगान को हिरासत में लेकर मजीद तफ्तीश की जा रही है। काठमांडू वादी क्राइम इन्वेस्टिगेशन दफ्तर की एक टीम ने गैर कानूनी नेपाली रुपए, अमरीकी डॉलर, सोना और चांदी के साथ एक भारतीय शहरी को गिरफ्तार किया है।
کٹھمنڈو وادی کرائم انویسٹیگیشن دفتر کے ترجمان ایس پی رامیشور کارکی نے بتایا کہ گرفتار ہونے والا شخص بھارت کے ضلع سانگلی مہاراشٹر کے تاس گاؤں تعلقہ جھارکھنڈ کے 33 سالہ امیت ارگوانڈو گھالی ہے جو اس وقت کٹھمنڈو مہانگر پالیکا وارڈ نمبر 25 کے ٹھیٹھی میں رہتا ہے۔ پولیس نے اس کے پاس سے 7,30,000 روپیہ نیپالی، 34,500 امریکی ڈالر، سونے سے مشابہت والی پیلی دھات کے 9 تولہ 75 گرام کے مختلف ٹکڑے اور چاندی سے مشابہت والی دھات کے 2 کلو 600 گرام کے مختلف ٹکڑے برآمد کیا ہے۔ ترجمان کارکی نے بتایا کہ نیز گرفتار ہونے والا شخص کو مزید تفتیش اور ضروری کارروائی کے لیے محکمہ محصولات انویسٹیگیشن ہریہر بھون للت پور بھیج دیا گیا ہے۔ مسلح پولیس فورس کے انسپکٹر جنرل نارائن دت پوڑیل نے کہا ہے کہ تنظیم کو دیے گئے مینڈیٹ کے مطابق سرحدی تحفظات، آفات بندوبست اور محصولات لیکیج پر کنٹرول پانے میں اپنی ذمہ داری کو وہ مؤثر طریقے سے انجام دے رہے ہیں۔ مسلح پولیس کے ہیڈ کوارٹر ہال چوک میں آج نشریاتی اہلکاروں سے بات چیت میں انہوں نے کہا کہ موسم سے متعلق آفات بندوبست کے لیے قبل از وقت تیاری اور دفاعی منصوبہ بنا کر متعلقہ اداروں کے ساتھ مکمل ہم آہنگی سے کام شروع کر دیا گیا ہے۔ انسپکٹر جنرل پوڑیل نے کہا کہ سرحدی تحفظات کو ماضی کے مقابلے میں مزید منظم بنانے کی کوششیں کی گئی ہیں اور یہ کہ تنظیم کو افرادی قوت، ٹیکنالوجی اور سرحدی جرائم پر قابو پانے کے تناظر میں متحرک ہونے کے حوالے سے چیلنج کے باوجود تنظیم نتیجہ خیز کام کے لیے پرعزم ہے۔ مسلح پولیس فورس نے مانسون سے متعلق دفاعی کاموں کے لیے ملک بھر کے 54 مختلف مقامات پر عارضی مانسون دفاعی بیس کیمپ قائم کیا ہے۔ مسلح پولیس فورس کے دفتر سے آفات بندوبست کے کاموں میں متحرک ہونے میں وقت لگنے کی وجہ سے آفت زدہ علاقوں کی نشاندہی کر کے دفتر نے صوبہ کوشی میں 6، صوبہ مدیس میں 11، صوبہ باگمتی میں 16، صوبہ گنڈکی میں 4، صوبہ لمبنی میں 7، صوبہ کرنالی میں 2 اور صوبہ سدر پچھم میں 8 عارضی کیمپ قائم کیا ہے۔ پچھلے 24 گھنٹوں میں ٹریفک قوانین کی خلاف ورزی کرنے پر 2,519 ڈرائیوروں پر کارروائی کی گئی ہے۔ اس کارروائی سے ریاستی خزانے میں 19,31,500 روپے کی آمدنی ہوئی ہے۔ کٹھمنڈو وادی ٹریفک دفتر کے مطابق شراب نوشی قانون کے برخلاف رائڈ شیئرنگ، ٹریفک لائٹس کی خلاف ورزی اور تیز رفتاری سے گاڑیاں چلانے والوں کے خلاف کارروائی کی گئی ہے۔ اسی طرح لین ڈسپلن کی خلاف ورزی کرنے، ممنوع علاقوں میں ہارن بجانے، منشیات کے زیر اثر گاڑیاں چلانے اور مقررہ معیار سے زیادہ دھواں چھوڑنے والی گاڑیوں اور ٹریفک کے دیگر قوانین پر عمل نہیں کرنے والے 1,000 افراد کے خلاف بھی کارروائی کی گئی ہے۔ روہتہٹ ضلع کے گجورا نگر پالیکا وارڈ نمبر 5 کے ہریہر پور ٹول کے اندرونی سڑک پر موٹر سائیکل حادثے میں پڑ کر ایک نوجوان کی موت ہو گئی ہے۔ ضلع پولیس دفتر روہتہٹ کے مطابق گزشتہ بدھ کی شام تقریباً 7 بجے کنچن پور سے ہریہر پور کی طرف جاتی ہوئی موٹر سائیکل حادثے کے زد میں آ جانے سے چندرپور نگر پالیکا وارڈ نمبر 5 کے 23 سالہ موٹر سائیکل سوار آمود چودھری اور موٹر سائیکل کے پیچھے سوار 24 سالہ دیپیش چودھری شدید طور پر زخمی ہو گیا ہے۔ زخمی ہونے والے دونوں افراد کو علاج کے لیے چندپور اسپتال لے جایا گیا۔ تاہم پولیس نے بتایا کہ علاج کے دوران دیپیش چودھری نے دم توڑ دیا جبکہ موٹر سائیکل سوار آمود چودھری کا اس اسپتال میں علاج چل رہا ہے۔ ضلع پولیس دفتر روہتہٹ کے مطابق حادثے کی مزید تحقیق کی جا رہی ہے۔ بھکتپور ضلع میں برڈ فلو کی تصدیق ہو گئی ہے۔ چاگو نارائن اور سوریہ بنائک نگر پالیکا کے مرغیوں کے فارموں میں برڈ فلو کی تصدیق کے بعد مرغیوں کو تلف کر دیا گیا ہے۔ مویشی سروس دفتر کے مویشی ڈاکٹر امیک شریش نے بتایا کہ مرغیوں میں برڈ فلو پھیلنے کے بعد چانگو نارائن وارڈ نمبر 2، وارڈ نمبر 8 اور وارڈ نمبر 9 میں پالے گئے 38,795 مرغیوں کو تلف کر دیا گیا ہے۔ اسی طرح ڈاکٹر شریش نے بتایا کہ برڈ فلو کی وجہ سے ہی سوریہ بنائک نگر پالیکا وارڈ نمبر 1، وارڈ نمبر 4 اور وارڈ نمبر 8 میں بھی 9,378 مرغیوں کو تلف کر دیا گیا ہے۔
ملک کے مغربی ترائی کے علاقے میں آج بھی گرم ہواؤں کی لہر جاری رہنے کا امکان ہے۔ محکمہ آب اور موسمیاتی سائنس نے جانکاری دی ہے کہ آج سدر پچھم اور صبح لمبنی کے ترائی کے علاقوں میں چند مقامات پر گرم ہواؤں کی لہر چلنے کا امکان ہے۔ محکمہ کے ترجمان وبھوتی پوکھریل نے صبح گنڈکی اور لمبنی کے ترائی کے علاقوں میں شدید گرمی کی وجہ سے صحت عامہ پر اس کا منفی اثرات پڑ سکنے کے باعث عام عوام سے حساس رہنے کی اپیل کی ہے۔ محکمہ کے مطابق صوبہ باگمتی، گنڈکی اور کوشی کے پہاڑی اور ہمالوی علاقوں میں بادلوں کے گرج چمک کے ساتھ ساتھ ہلکی سے درمیانی بارش کا امکان ہے، جبکہ کٹھمنڈو، پوکھرا، دھنکوٹا، براٹ نگر، دھران اور تاپلے جنگ کے علاقوں میں بارش کا امکان ہے۔ سنکھوا سبھا میں اساڑھ آٹھ گتے آنے والے سیلاب نے مکالو گاؤں پالیکا میں زیر تعمیر کسوہ کھولا ہائیڈرو پاور پروجیکٹ کو بہت بڑا نقصان پہنچایا ہے۔ ضلع پولیس دفتر سنکھوا سبھا کے اطلاعاتی افسر پولیس انسپکٹر دھن بہادر راجبنشی نے کہا کہ مسلسل کی بارشوں کے باعث آنے والے سیلاب نے مکالو گاؤں پالیکا وارڈ نمبر دو میں زیر تعمیر 45 میگا واٹ صلاحیت کے کسوہ کھولا ہائیڈرو پاور پروجیکٹ کے ڈیم سائٹ کو بہت بڑا نقصان پہنچایا ہے۔ سیلاب اور تودا نے دو گھروں اور ایک اسکولوں کو بھی نقصان پہنچایا ہے۔ ریڈیو نیپال سے اردو میں خبریں ختم ہوئیں۔

यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यही सकिन्छ। अब केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हवस् त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौ। नमस्कार।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। मैथिली भाषाको समाचारपछि प्रदेश समाचार सुन्नुहुनेछ। यसबेला साँझको छ बज्नै लाग्यो, अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म रमेश टमेटा। उत्तरी गोर्खाको सामागाउँ र समुदाय स्थित नेपाल प्रहरी र सशस्त्र प्रहरी बिओपीको संयुक्त टोलीले नेपाल चीन सीमा स्तम्भ तथा सीमा इलाकाको संयुक्त अनुगमन गरेको छ। चुम्नुब्डी गाउँपालिका एक सामदोमा रहेको बिओपीका सशस्त्र प्रहरी, प्रहरी चौकी सामागाउँका नेपाल प्रहरी, जनप्रतिनिधि र अन्य स्थानीय बासीको संयुक्त टोलीले रुइला नाका र त्यहाँ रहेको 35 नम्बर सीमा स्तम्भ क्षेत्रको अवलोकन गरेको हो। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना भएकाले नदी किनार तटीय क्षेत्रका बासिन्दाहरूलाई पूर्व सतर्कता अपनाउन आग्रह गरेको छ। आज प्रशासनले सूचना जारी गर्दै भारतको धौली गङ्गा जलविद्युत परियोजनाको शुक्रबार बिहान 6 बजेदेखि शनिबार साँझ 5 बजेसम्म सिल्ट सफाई बाँधमा जमेको बालुवा माटो हिलो र लेदोलाई निकालेर सफा गर्ने गरिने भएकाले महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावनाप्रति सचेत रहन आग्रह गरेको हो। सो प्रयोजनका लागि बाँधको ढोका खोलिने सम्बन्धी एनएचपिसी लिमिटेड धौलीगङ्गा पावर स्टेसन धारचुला भारतीय पक्षबाट पत्राचार भएकाले तोकिएको समयमा पूर्व सतर्कता अपनाउन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहन चन्द्र जोशीले बताउनुभयो। कैलालीको लम्कीचुहा नगरपालिका 3 स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका क्रममा ग्रेनेड विस्फोट हुँदा सैनिक जवान हिमाल विक्रम विष्टको मृत्यु भएको छ। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार ग्रेनेड विस्फोटमा गम्भीर घाइते भएका निजको लम्कीस्थित लालरत्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। घटनामा घाइते भएका सहसेनानी हेमराज जोशीलाई उपचारका लागि नेपालगञ्ज लगिएको जानकारी दिनुभयो। झापा गाउँपालिकाले 20 वर्ष उमेर पूरा भएपछि मात्र विवाह गर्ने किशोरीलाई प्रोत्साहन स्वरूप 10,000 नगद प्रदान गर्ने भएको छ। गाउँपालिकाले आगामी आर्थिक वर्ष 2083-84 नीति बजेट तथा वार्षिक कार्यक्रम अन्तर्गत बालविवाह अन्त्यका लागि 20 वर्ष पारी विवाह गर्ने किशोरीलाई प्रोत्साहन गर्ने नीति ल्याएको हो। आदिवासीको बाहुल्य बसोबास रहेको यस पालिकामा जरा गाडेर बसेको बालविवाहको कुप्रथालाई न्यूनीकरण तथा अन्त्य गर्नका लागि आगामी आर्थिक वर्षको बजेटमा 20 लाख रकम विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार जसबाट करिब 200 किशोरी प्रत्यक्ष रूपमा लाभान्वित हुने अनुमान गरिएको छ। कमल बजार नगरपालिकालाई आज एक कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। पालिकाका 10 वटै

वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसके पश्चात आज पालिकालाई घोषणा गरिएको त्यहाँबाट हाम्रा संवाददाता हिक्मत नेपालीले जानकारी दिनुभयो। स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता, हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ भएको कार्यक्रममा 10 वडाका स्वास्थ्य संस्थालाई प्रमाणपत्र प्रदान गरिएको छ। हवस् त, प्रदेश समाचार सकियो। नमस्कार।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। अब हामी प्रस्तुत गर्दैछौँ राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। केही बेरपछि नै यहाँहरूले सुन्नुहुनेछ बालबाटिका कार्यक्रम, त्यसपछि प्रस्तुत गर्नेछौँ कृषि कार्यक्रम। साँझ 7 बजे समाचार सुन्नुहुनेछ, समाचारपछि घटना र विचार कार्यक्रम प्रस्तुत गर्नेछौँ। घटना र विचार कार्यक्रम सुनिसकेपछि प्रहरी कार्यक्रम प्रस्तुत गर्नेछौँ। बेलुकी ठिक 8 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ, अङ्ग्रेजीमा समाचार सुनिसकेपछि समानता कार्यक्रम प्रस्तुत गर्नेछौँ। समानता कार्यक्रमपछि शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठ प्रस्तुत गर्नेछौँ करिब राति 9 बजेसम्म। राति ठिक 9 बजे समाचार सुन्नुहुनेछ, समाचारपछि पौरखीको कथा कार्यक्रम प्रस्तुत गर्नेछौँ। त्यसपछि बाँकी रहेको केही समय यहाँहरूलाई सुनाउनेछौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकगीतहरू। राति ठिक 10 बजे हिन्दी भाषामा समाचार सुन्नुहुनेछ, हिन्दी भाषाको समाचारपछि हिन्दी भाषाकै कार्यक्रम मधुरीमा प्रस्तुत गर्नेछौँ करिब राति 11 बजेसम्म। राति ठिक 11 बजे समाचार सुन्नुहुनेछ। राति 11 बजेको समाचारसँगै आजको लागि रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट प्रसारण हुने नियमित कार्यक्रमहरू पुरा हुनेछन्। तर रात्रिकालीन प्रसारण भने राति 11 बजेको समाचारपछि पनि जारी नै रहनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब हामी प्रस्तुत गर्दैछौँ बालबाटीका कार्यक्रम, त्यसपछि कृषि कार्यक्रम सुन्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: नमस्कार भाइ बहिनी, कार्यक्रम बाल बाटिकामा यहाँहरूलाई स्वागत छ। अनि यो तपाईँहरूको दिदी विमला राईको धेरै धेरै माया छ ल। भाइ बहिनी, अहिले हामी लागु औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस जुन 26 सप्ताहव्यापी कार्यक्रम मनाइरहेका छौँ। लागु औषधको चुनौती चिनौँ, सामाजिक समाधानको बाटो खोजौँ भन्ने नारासहित सप्ताहव्यापी रूपमा यो दिवस मनाइरहँदा लागु औषध दुरुपयोग के हो, लागु औषध दुरुपयोगबाट कसरी सजग रहने लगायतका विषयमा अझ स्पष्ट हुनका लागि मैले लागु पदार्थ दुर्व्यसन विरुद्धका अभियन्ता तथा प्राध्यापक देवी प्रसाद घिमिरेसँग कुराकानी गरेको छु। अब सोही कुराकानी सुनौ है त। यहाँलाई कार्यक्रम बाल बाटिकामा स्वागत छ सर।
1: धन्यवाद
0: सर। हामीले यो लागु औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस जुन 26 सप्ताहव्यापी रूपमा देशभर यो दिवस मनाइरहेका छौँ, यो सन्दर्भमा केही भनिदिनुहोस् न।
1: मानव जीवन पवित्र, सुन्दर, सकारात्मक र सचेत जीवन हो, जसमा हामीले समयलाई नचिन्दा, समयमा हतार गर्दा, समयमा दिगदारी मान्दा, कहिलेकाहीँ जान्दा जान्दै भन्दा पनि नजान्दा नजान्दै नानी बाबुहरू कुलतमा फस्नुहुन्छ। घरमा एकोरो कचकच गरेर आमाहरूले, बुबाले, समाजले गाली गरिरहँदा पनि उहाँहरूलाई झर्को लाग्छ र तलतल मेट्ने न्यूमा साथी सरूको कुसङ्गतमा परेर एक सरको त हो नि भनेर झर्को लागेको बेला एक सरको तान्दा जिन्दगीमा अथाह समस्याहरू लर्को लागेर आउँछन्। तर बुझिँदैन, थाहा पाइँदैन, त्यो पछाडि लुगाको सेप चाहिँ सानो हुँदै जाने, ओठ क्वालिटी पर्दै जाने, बोल्दा झर्किने, अनि के छ बाबु हल्का हल्का ठिकै छ भन्ने हल्का शब्दको प्रयोग गर्ने भयो भने हामी के पत्ता लगाउँछौँ भने यो बाबुले कम्तीमा एउटा चाहिँ चुरुट सेवन गरिसकेको छ। अनि बाबु कहिलेकाहीँ झुकिएर साथीहरूको करमा खाइन्छ, खानु हुँदा होइन भन्नुहुन्छ, तर उहाँलाई एकदम तपाईँ हम्बल्ली भन्नुहोस् म केही पनि गर्दिनँ भन्दा हो सर कसरी थाहा पाउनु भयो हजुरले भन्नुहुन्छ। तर आमा बुबालाई यही कुरो भर्दा होइन मेरो नानी त्यस्तो छैन, हाम्रो कुल यति राम्रो, हाम्रो संस्कार यति राम्रो भन्नुहुन्छ, तर त्यही नानीका अगाडि बढेर चुरोट खानुहुन्छ, त्यही नानीका अगाडि बसेर विभिन्न खाले फिल्म हेर्नुहुन्छ, अनि मेरो नानीले पढेन भन्नुहुन्छ। यो गरिदिनु भएन, तपाईँको नानी भनेको सिङ्गो संसार हो, राष्ट्रको नागरिक हो, हजुरको पनि जिम्मेवारी हो, विद्यालयको पनि जिम्मेवारी हो र राष्ट्रको पनि जिम्मेवारी हो एउटा असल नागरिक निर्माण गर्ने। तर साथी साथीको लैलैमा लागेर आज एक सरको, भोलि अर्को सरको, त्यस पछाडि त यो मनोद्दीपक मनलाई उत्तेजना फैलाउने खालका यो नशाजन्य पदार्थहरूले चाहिँ केही लट्ठ हुन्छ भनेर क्षणिकको आनन्द प्राप्त गर्न उहाँहरूले यो सेवन गर्न सुरु गर्नुहुन्छ। थाहा पाएर पश्चाताप हुन्छ, फर्किने बाटो हुँदैन, उहाँमा लत बसिसकेको हुन्छ, उहाँमा तलतल लागिसकेको हुन्छ, उहाँमा खुल्दुली आइसकेको हुन्छ। र यी कुरालाई सचेतना दिन नेपाल सरकारले हरेक वर्ष जुन 26 दिन देशव्यापी रूपमा विभिन्न कार्यक्रमहरू गर्दै आएको छ। त्यसमा प्याप्सन, एनप्याप्सन, हिसान, नेपाल प्राइभेट कलेज एसोसिएसनको नेतृत्व विगत 22 मैले नियमित रूपमा गरिरहेको छु र विद्यार्थीहरूलाई सडक नाटक, विद्यार्थीहरूलाई विभिन्न चेतनामूलक नाटकहरू, त्यसै गरेर कविताहरू। र हाम्रो मूल कारण के हो भने हामी थाहा पाउँछौँ भने आफू त अम्बली हुनु हुँदैन हुँदैन, नानीहरूलाई पनि देख्यौँ भने हामीले सडकमा त्यो चुरोट खाएर हिँड्ने युवाहरूलाई एउटा चक्लेट दिएर चुरोट कलेक्सन गऱ्यौँ र एउटा चक्लेटको साथ साथै उहाँको अवस्था हेरेर 100 रुपियाँ कलेक्सन गरेर 5 अगाडि क्यान्सर हस्पिटलमा लगेर हामीले 35,000 रुपियाँ डोनेसन गरेका छौँ सडकमा यो डेमा। त्यसले गर्दा कहिले हामी सडक नाटक गर्छौँ, कहिले गीती गायन गर्छौँ र यसको चेतनाले हामीले खबरदारी गर्ने, हामीले होसियारी गर्ने र बिग्रिसकेकोलाई सुरक्षित गर्ने र कसैले चाहिँ फेरि कुलतमा लागेर बिग्रियो भनेर हेला गर्नु त्यसलाई हेला होइन माया गर्ने, माया गरेर फेरि पहिलेकै अवस्थामा पुनर्स्थापना, परिवर्तन सम्भव छ, परिवर्तनका लागि सकारात्मक हुनु पऱ्यो, सकारात्मक सोच हुनु पऱ्यो, थिङ्क पोजिटिभ, डु पोजिटिभ, आफ्टर देन इच एन्ड एभ्रिथिङ इज पोजिटिभ। सकारात्मक सोच अगाडि राखियो भने सकारात्मक निर्णयसम्म पुगिन्छ, हामी त्यही अभियानमा लागेका छौँ।
0: हजुर सर, यो लागु औषध दुरुपयोगको शिकार चाहिँ हाम्रा जो विद्यार्थी भाइ बहिनीहरू नै धेरै भइरहनु भएको छ भन्ने भन्ने गरिन्छ, सहमत हुनुहुन्छ?
1: विद्यार्थी भाइ बहिनीहरू चाहिँ अर्काले सिकाएर अर्काले लोभ देखाएर कर कापमा लागेर एक खाले र अर्को खाले चाहिँ घराइसी तनावबाट घरमा घरमा एकदम आमा बुबा द्वन्द गर्ने अथवा घरको वातावरण राम्रो नहुने अथवा नानीहरूलाई अनावश्यक रूपमा उनीहरूलाई चाहिँ टर्चर दिइरहने,
0: विशेष गरी कति क्लासदेखि कति क्लास
1: यो कक्षा सातदेखि माथि कक्षा सातदेखि मेरो अध्ययनले मैले अहिलेसम्म पढाउन थालेको 45 वर्ष हो र मेरो आफ्नो अध्ययनमा र मैले युथहरूसँगको सहकार्यमा मैले चाहिँ विविध कार्यहरू गर्दा सात कक्षाको बिचबाट चाहिँ अनि आठ कक्षा पुग्दा अलि जटिल अनि नौसम्म पुर्याउँदा चेन्ज फर्काउन ल्याएन भने त कहिलेकाहीँ त 10 पुग्दा त ऱ्यापमै पुर्याउनु पर्ने अवस्था पनि छ।
0: त्यस्तो केसहरू पनि
1: थुप्रै छ, थुप्रै ह्यान्डल गरेका छौँ हामीले अनि नानीहरू अलिअलि फ्रेस भएको बेला मलाई बचाउनु न सर म पनि सुन्दर संसार हेर्न चाहन्छु भनेर मिठो कुरा गर्नुहुन्छ, 10 मिनट पछाडि फेरि उहाँको क्रिया प्रतिक्रियाहरू हुन्छ, त्यतिखेर दुःख लाग्छ, त्यतिखेर मन रुन्छ अनि आमा बुबाले बढी माया गरेका कारणले, आमा बुबाले बढी गाली गरेका कारणले उहाँहरू किन जानुहुन्छ त त्यहाँ भन्दा बढी माया पायो भने पनि
0: माया धेरै पाउनु भयो भने पनि
1: हौसेर हौसेर जानुहुन्छ। एक सरको त अनि मेरो छोरो मर्दको छोरो खान्छ त पार्टीमा जाने खा बाबु खा भनिदिने अनि बिग्रिसकेपछि कुहाँ कुहाँ रुने,
0: फेरि माया नपाउँदा पनि त हो
1: अनि माया पटक्कै पाएनन् भने पनि टर्चरहरू बढी, माया बरु पटक्कै नपाएकोमा नानी चाहिँ होसियार छ, होसियार छ, होसियार छ ऊ, मैले यो गर्नु हुँदैन त्यो गर्नु हुँदैन मैले एक्लै सङ्घर्ष गर्नुपर्छ म ढुङ्गो जस्तो जति लडाए पनि म ठोक्किनु हुँदैन म कोक्किनु हुँदैन उसले जान्दछ, तर जब घरमा टर्चर हुन्छ मेरो टाउकै खाइस् सधैँ नानीले आमा बाउको टाउको खान्छ र मलाई दुःख दिइस् भनेर उसको समाधान उसको निड के छ दुःख के छ एउटा पेन किनिदिनु पऱ्यो भने टाउको खाइस् भन्ने कपी किनिदिनु पऱ्यो भने त्यसै भन्ने ड्रेस बिचरा फाटेको हुन्छ सिदिनु न भन्दा पनि त्यसो भन्ने सबै आमा बाबु त्यस्तो हुनुहुन्न तर 100 मा 2% भए पनि त समस्या त आयो नि, त्यो समस्याबाट बाहिर निकाल्नको लागि अभिभावकहरूलाई पनि चेतना आवश्यक छ।
0: भनेपछि भाइ बहिनीहरू लागु पदार्थको दुर्व्यसनमा फस्नुको मुख्य कारण नै अभिभावक,
1: मुख्य भन्नाले 60% अभिभावक हो अनि 40% चाहिँ वातावरण, आ एक दिन गरेछ अब गर्दैन नि, तपाईँले भन्नुहुन्छ र मेरो बाबु कति राम्रो छ नु नु नु भन्न थाल्ने ए बाबा यसो नगर, अब फेरि रिसाएर सम्झाएर बाबुहरूले सम्झिँदैन नानीहरूले सम्झिँदैन, छोराछोरीलाई सम्झाउने हो भने फकाएर सम्झाउनुहोस्, आफ्नो दुःख देखाएर सम्झाउनुहोस्, आँसु खसालेर होइन हाँसोबाट पनि त सम्झाउन सकिन्छ नि, सकारात्मक सोचले फरक सोचेर फरक विचारबाट फरक रूपले अगाडि बढियो भने त्यो चेतनामूलक हुन्छ, तैँले यसो गर गर्दैनस् भने खुट्टा भन्छु टाउको भन्छु हात भन्छु भन्दै अलिक हिंसात्मक भयो भने ऊ झन् हिंसक भएर आउँछ अनि घरमा द्वन्द हुन्छ, अनि त्यो कक्षामा राम्रोसँग घरमा होमवर्क नगरेको नानी त कक्षामा पनि डिस्टर्ब हुन्छ, सबैले होमवर्क बुझाउँछन् ऊ तिम्रो खोइ घोसेमिन्टो लाउनु पऱ्यो, अब कहिलेकाहीँ सर कहिलेकाहीँ सर मिसहरूले ऊ त्यहाँ उभिए कान समाएर अब त्यहाँ पनि बेजत हुने भयो, झन् तनाव थपिने भयो, तनावमाथि तनाव थपियो, तनाव कम गरे बाबुले आज सकेन छ आज ल्याइन्छ भोलि ल्याऊ है न म बाबालाई फोन गर्छु होइन तँलाई म अहिले भनेर उहिले त कुखुरा बनाउनु चलन थियो, अहिले पो 2-3 वर्ष भयो फिजिकल पनिसमेन्ट दिन कम भएको छ, झन्नै झन्नै 80% कम भएको छ, 20% अझै कुना काप्छ बाँकी छ, पढाउने होइन सिकाउने हो, हामीले सिप सिकाउने हो र सिपलाई रोजगारीसँग जोड्ने हो, सिपलाई संस्कारसँग जोड्ने हो, आफू चाहिँ घरमा ठुलो टिभी बजाउने अनि मादक पदार्थ के खाएर बस्ने अनि त्यहाँ होमवर्क गर नभए तँलाई लातल दिन्छु भन्न पाइन्छ,
0: पाइँदैन
1: पाइँदैन, आज चाहिँ कम्तीमा रिडिङ कल्चर तपाईँले बनाउनुहुन्छ भने तपाईँ नपढ्नु भएको छ निरक्षर हुनुहुन्छ भने पनि एउटा पत्रिका हेरेर त्यही चित्र मात्रै हेरेर पनि यसो गरेर नानीको अगाडि बस्नु भने सानो नानीले पहिले सिक्ने पढ्न, तर हामी के गर्छौँ तँ पढ भन्छौँ अर्कै काम गरिरह हुन्छौँ,
0: अहिले त अब
1: अनि साह्रो साह्रो त मोबाइल बजाइरह हुन्छौँ साह्रो साह्रो टिभी बजाइरह हुन्छौँ त्यो नानीले कसरी पढ्छ, ऊ पनि त मान्छे हो ऊ त बच्चा विद्यार्थी त नि नानी त के हो नक्कलको पनि नक्कल हो, अरूले जे गर्छ त्यो ठुला मान्छेले सट्ट चुरोट खाएर फुर्र उडायो भने त्यहाँभित्र निकोटिन हुन्छ हुँदैन, त्यो त ठुलो मान्छे रहेछ ह्याट लाएर टाई लाएर चुरोट खायो म पनि ठुलो भएपछि त्यही खान्छु भन्छ, त्यसले गर्दा त्यो नक्कलको पनि नक्कल नानी बाबुहरूलाई चाहिँ सक्कल र अक्कल देखाउनको लागि अक्कल बुद्धि देखाउनको लागि सक्कल मान्छे बनाउनको लागि चाहिँ बाबुआमाले समाजले परिवारले विद्यालयले सबै चनाएको हुनुपर्छ. गुरुहरूले पनि ल चुरोट खानु हुँदैन केटा भन्नु पर्दैन, पसलमा गएर खानुभयो भने भएन, मिलेन. त ती नमिल्ने अप्ठ्याराहरूलाई चाहिँ हामीले बुझ्न सक्नु.
0: हजुर, त्यसो भए सर, अब लागु औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको यो दिवस हामीले मनाइरहँदा लागु पदार्थ दुर्व्यसनीबाट बचाउनका लागि अथवा हाम्रा भाइ बहिनीहरू त्यतातिर जानै नदिनका लागि कसको भूमिका कस्तो हुनुपर्छ?
1: अब यहाँ दुईवटा कुरा छन्, एउटा चाहिँ लागु पदार्थमा लाग्नै नदिने, एउटा लागेकालाई मायालु स्नेहपूर्वक र प्रेरणात्मक कार्यक्रमले फेरि सत्मार्गमा ल्याउने. आखिर त्यो त देशको हुनहार नागरिक हो नि.
0: अभिभावकको चाहिँ मुख्य भूमिका के हुन्छ?
1: पहिलो अभिभावकको भूमिका चाहिँ मेरो नानीको सङ्गत कस्तो छ, मेरो आफ्नो पनि सङ्गत कस्तो छ, छरछिमेकी छ म कसरी बोल्छु, कस्ता शब्द बोल्छु, झै झगडा गर्छु कि गर्दिनँ, झै झगडा गर्दा मेरो नानीले सुन्यो कि सुनेन, घरमा दुःख सुखका कुरा गर्दा अथवा श्रीमान श्रीमतीका कुरा गर्दाखेरि नानीले सुन्ने गरी गर्छौँ कि गर्दैनौँ, नानीलाई आँसु दुःख कस के देखाउने हो, देखाउँछौँ कि देखाउँदैनौँ. त्यो घरैबाट इरिटेसन भएर बाहिर निक्लिन्छ नानी. अनि अर्को चाहिँ विद्यालयबाट हो. विद्यालयमा शिक्षकले नानीको मनोविज्ञान बुझेर उसको समस्यालाई समाधानतिर जानुपर्ने, समस्यालाई बल्झाएर बाहिर निकाल्दै बाहिर निकाल्दै 5 दिन बाहिर निकाल्यो भने बाहिरै त हो नि भन्छ. ऊ भित्र बस्न हिचकिचाउँछ, ऊ बाहिरै रमाउँछ. त्यसले गर्दा सम्पूर्ण शिक्षक साथीहरू, सम्पूर्ण अभिभावक वर्ग, सम्पूर्ण युवा वर्गलाई म हार्दिक नमन के गर्छु भने हामी संयम बनौँ, सचेत बनौँ र जानेको कुरो अरूलाई निर्धक्कसँग सिकाउँ, नकारात्मक होइन सकारात्मक रूपले प्रेरणा देऊ, प्रोत्साहन देऊ, सुन्दर जीवन निकोटिनले छिया छिया नपारोस्, सुन्दर मस्तिष्क सिर्जनाका लागि हो, सुन्दर जीवन सिर्जनाका लागि हो. त्यसले गर्दा आज देशव्यापी रूपमा वडा वडामा, पालिका स्तरमा, जिल्ला स्तरमा, राष्ट्र स्तरमा, प्रदेश स्तरमा, सङ्घीयतामा यो जुन लागु पदार्थ विरुद्धको अभियान वर्षको एकचोटि होइन, हामीले हरेक दिन चलाउनुपर्छ. चुरोटका ठुटाहरू बाटामा भेट्यौँ भने त्यसलाई गाड्नुपर्छ, जङ्गलमा फ्याँक्यौँ भने आगो लाग्छ, त्यो चेतना दिनुपर्छ. सुर्तिजन्य पदार्थले यस्तो हुन्छ भनेर हामीले प्रयोगशालामा, विज्ञान प्रयोगशालामा गरेर निकोटिनको असरहरू देखाउन सक्नुपर्छ. अनि रिहाब सेन्टरहरूको नानीहरूलाई पनि प्रोत्साहन दिनुपर्छ. घरैमा पनि तँ यस्तो हो, यसो गर्छ अरे, तँ फटा भन्नु हुँदैन, तपाईँसँग यो यो सिर्जना छ, बिर्सिनु भएछ, गुमाउनु भएछ भनेर सँगसँगै सँगसँगै राम्रा काम गराउँ, खेतीपातीमा लैजाउँ, पहाडतिर घुम्न लैजाउँ. त्यो अटिजम नानीहरूलाई किन हुन्छ भन्दा कोक्राईमा छँदाखेरि हामी मोबाइल दिन्छौँ अनि त्यो मस्तिष्कको त्यो धर्सा धर्सा चुँडिसकेको हुन्छ. अब रोएर पनि हुँदैन, धोएर पनि हुँदैन, यो मनको धमिलो भनौँ, मेरो त कर्म यस्तो भनौँ, बिगार्ने चाहिँ आफू स्वयं हो अनि कर्मलाई दोष दिएर हुँदैन. भाग्य र कर्म लेख्ने व्यक्ति स्वयं हो. भाग्य लेख्ने हात व्यक्तिका स्वयं हुन्, कर्म लेख्ने हात व्यक्तिका स्वयं हुन्. ती वस्तुहरूलाई, ती चिजहरूलाई चाहिँ हामीले संयमित रूपले, सुरक्षित रूपले चाहिँ राख्न सक्नुपर्छ. यदि राख्न सकेनौँ भने हामी चेतना चाहिँ छ, चिन्ता गरेर केही पनि हुँदैन. चिन्ता चाहिँ चिन्तनमा परिणत गर्यो भने परिवर्तन सम्भव छ. र घृणाले होइन, ममताले, सम्मानले, प्रोत्साहनले दुर्व्यसनीलाई पनि सद्भावतिर ल्याउँ, असल मार्गमा ल्याउँ र असल मार्गमा लागेकोलाई दुर्व्यसनी हुनबाट जोगाउँ. हाम्रो सबै नागरिकको कर्तव्य हो यो. अभियन्ताको मात्रै कर्तव्य होइन, राज्यको मात्रै कर्तव्य होइन, तपाईँ हामीको मात्रै कर्तव्य होइन र सम्पूर्ण बालबालिका नानीहरू तपाईँको कलिलो ओठमा यो चुरोट कहिल्यै नपरोस्, तपाईँको कलिलो मस्तिष्कमा कसैले पनि नकारात्मक कुराहरू नराखिदिउन्, तपाईँ जित्न जन्मिएको, तपाईँ हाँस्न जन्मिएको, तपाईँ रमाउन जन्मिएको, तपाईँ रमाउँदै जित्दै हाँस्दै देशको असल नागरिक बन्नुहोस्, ठुलो मान्छे बन्न आवश्यक छैन, असल मान्छे बनिदिनुहोस्. मेरो हार्दिक नमन तपाईँहरूलाई.
0: हस्, धन्यवाद सर, एकदमै महत्त्वपूर्ण कुरा. अभिभावकज्यूहरूलाई, विद्यार्थी भाइ बहिनीहरूलाई, सम्पूर्ण समाजलाई काम लाग्ने विषयमा एकदमै राम्रो गहकिला कुराहरू गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद.
1: धन्यवाद सम्पूर्ण महानुभावहरूमा. वास्तवमा सोच बदलौँ, परिवर्तन सम्भव छ. अनि फुलको आँखामा फुलै संसार, आफ्नो आँखामा आफै संसार बनाऊँ र आफ्नो भविष्य आफै लेखौँ, आफ्नो भाग्य आफै निर्माण गरौँ. आफ्नो कर्तव्य पदलाई आफूले बनायो भने मात्रै अर्काले वाई वाई गर्छ, अर्काले बनाइदिएको महलले हामीलाई सुख दिँदैन. भाइ बहिनीहरू सुन्नुहोस्, बुझ्नुहोस्, र आफूलाई चिन्नुहोस्। तपाईँ समयसँगै हिँड्नुहोस्, समयलाई सम्मान गर्नुहोस्। समयलाई सम्मान गर्ने मान्छे, समयलाई चिन्ने मान्छे कहिल्यै भोको बस्नु पर्दैन, कहिल्यै गरिब हुनु पर्दैन, कहिल्यै दोस्रा पनि हुनु पर्दैन। कृपया मेरा भाइ बहिनीहरू, तपाईँ पहिलो भएर देखाइदिनुहोस्। मेरो यही अनुरोध छ।
0: भाइ बहिनी, अहिले सुन्दै हुनुहुन्थ्यो लागु पदार्थ दुर्व्यसन विरुद्धका अभियन्ता तथा प्राध्यापक देवी प्रसाद घिमिरेसँग गरिएको कुराकानी। कुराकानीसँगै आजको कार्यक्रमबाट बिदा लिने समय पनि भइसक्यो। कार्यक्रम सुन्नुभयो, धन्यवाद। अनि प्रविधि संयोजनमा साथ दिनुभएकोमा दाजु लक्ष्मण विष्टलाई पनि धन्यवाद। अर्को हप्ताको कार्यक्रममा फेरि पनि भेटौँला। त्यतिन्जेलसम्मका लागि म तपाईँहरूको दिदी विमला राई पनि बिदा हुन्छु। हवस् त, नमस्कार।

0: प्रमाणित तथा स्वस्थ सुन्तलाको बिरुवा लगाऊ, सुखी जीवनको लागि आफ्नो आमदानीको स्रोत बढाऊ।
1: कृषक माझ बियो बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
2: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बियो बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
1: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
2: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
1: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
2: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बरसातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नुहुन समेत अनुरोध छ।
1: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
2: फोन नम्बर 5423159।
3: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम किसान प्रश्न मञ्च। किसानका समस्या, जिज्ञासा, प्रश्नहरूको समाधान खोज्ने तपाईँको आफ्नै कार्यक्रम किसान प्रश्न मञ्च।
4: नमस्कार, किसान प्रश्न मञ्चमा यहाँहरूलाई स्वागत छ। कार्यक्रममा हामी किसान कल सेन्टर, एसएमएस, सामाजिक सञ्जाल र किसानको घर खेतबाट समेटिएका किसानका समस्याहरूलाई सम्बन्धित विज्ञ मार्फत सम्बोधन गर्छौँ। आजको कार्यक्रममा किसानहरूले राख्नु भएको मौरी पालनसँग सम्बन्धित समस्याहरूलाई सम्बोधन गर्छौँ। विज्ञको रूपमा हुनुहुन्छ मौरी विकास केन्द्रका बाली संरक्षण अधिकृत सुरक्षा सुवेदी, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
5: धन्यवाद।
4: मौरीको नयाँ रानु तथा रानु कोषलाई रानु विहीन घरमा कसरी सार्नु पर्छ भनी स्वर्गद्वारी प्युठानबाट जीवन मगरले जिज्ञासा राख्नु भएको छ।
5: मौरीमा रानी विहीन हुने विभिन्न कारणहरू हुन सक्छन्, अथवा रानु विहीन नभएको अवस्थामा पनि मौरीमा चाहिँ केही गरी रानु पुरानो भएको छ। विशेष गरी हामीले 1 वर्षदेखि पुरानो रानीलाई चाहिँ नराख्ने भन्छौँ। यदि त्यस्तो गरी पुरानो भएको छ भने चाहिँ त्यो घरमा नयाँ रानु कोष अथवा नयाँ रानी चाहिँ दिनुपर्दछ। सबैभन्दा पहिला नयाँ रानु कोष दिनको लागि चाहिँ हामीसँग तयारी अवस्थामा रहेको रानु कोष उपलब्ध हुनु पर्यो, र जुन घरमा चाहिँ हामीले सार्ने हो त्यो घरमा चाहिँ यदि पुरानो रानी छ भने चाहिँ त्यसलाई 2 दिन अगाडि चाहिँ हटाइसक्नु पर्दछ। जब चाहिँ त्यसमा भएको पुरानो रानीको चाहिँ फेरोमेन अथवा त्यसको सेन्ट हटिसक्छ, तब मात्रै नयाँ रानु कोषलाई चाहिँ उनीहरूले एक्सेप्ट गर्ने गर्दछन्। र त्यसरी राख्दाखेरि अब हामीले 2 दिन अगाडि नै त्यसलाई हटाइसकेको छौँ भने उसले चाहिँ इमर्जेन्सी सेल पनि हालेको हुनसक्छ, त्यसलाई चाहिँ हटाइदिने र रानु कोषलाई चाहिँ बिचमा पारेर जताबाट चाहिँ उसलाई एकदम राम्रो तापक्रम अनुकूल हुनुहुन्छ त्यतातिर चाहिँ राख्ने हो। र हामीले राखिसकेको 1-2 दिनमा पछि चाहिँ त्यो रानु कोषबाट नयाँ रानी निस्किन्छ, र हामीले निरीक्षण गर्दाखेरि चाहिँ रानु कोषबाट उसले तलबाट उसले राम्रोसँग रानु कोष काटेर निस्केको छ भने चाहिँ नयाँ रानी चाहिँ त्यसमा छ भन्ने कुरा चाहिँ हामीले थाहा पाउँछौँ। र यदि हामीसँग मेटेड खालको राम्रो नयाँ रानी छ भने पनि त्यसलाई पनि घरमा राख्ने तरिकाहरू हुन्छ। नयाँ रानु नै राख्दाखेरि चाहिँ सिधै राख्नु चाहिँ हुँदैन, यसको लागि पनि 2 दिन अगाडि चाहिँ रानु विहीन बनाउनु पर्छ, र त्यस पछाडि चाहिँ रानु पिँजडामा पुरानै घरका केही कर्मी मौरीहरू सहित नयाँ रानीलाई र केही खानेकुरा क्यान्डी बनाएर चाहिँ हामीले एउटा रानु पिँजडामा राखिदिन्छौँ, र त्यसरी राखेर फ्रेमको बिचतिर राख्ने हो। र 24 घन्टा पछाडि हेर्दाखेरि चाहिँ अब त्यहाँ भएका नयाँ घरका कर्मीहरूले चाहिँ उसलाई घेरेर राम्रोसँग राखेको छ भने चाहिँ बिस्तारै हामी रानु पिँजडा चाहिँ खोलिदिन्छौँ, र रानु पिँजडा खोलिसकेपछि चाहिँ जब उनीहरूले एक्सेप्ट गरेको देखिन्छ त्यसरी चाहिँ हामी रानु विहीन गोलामा चाहिँ रानु कोष पनि राख्न सक्छौँ, रानी नयाँ रानी पनि राख्न सक्छौँ। र सुरुवाती बेलामा नयाँ कृषकहरूलाई चाहिँ रानु कोष राख्दाखेरि चाहिँ सजिलो हुन्छ, तर फेरि सक्सेस रेट चाहिँ नयाँ रानी नै राखेको छ भने सक्सेस चाहिँ रानी नयाँ रानी राखेकोमा चाहिँ बढी सक्सेस पाइन्छ।
4: मौरी मर्ने दर बढ्यो किन होला भनी चन्द्रगिरी काठमाडौँबाट नवराज श्रेष्ठले जिज्ञासा राख्नु भएको छ।
5: वयस्क मौरी मर्ने विभिन्न कारणहरू हुनसक्छन्, त्यो मध्येमा हामीले अहिले देखिरहेको समस्या भनेको 1 नम्बरमा चाहिँ विषादीकै समस्या हुनसक्छ। अब मौरी चाहिँ बाहिर चराउनमा गएको छ, एकदमै धेरै विषादी लागेको छ भने त्यो मौरी त्यही घरमा फर्किन नपाए त्यही नै मर्ने गर्दछ, तर उसँग चाहिँ उसको शरीरमा मात्रै कन्टामिनेसन भएको छ र घरमा फर्केर आएको छ भने त्यहाँ भएका अरू मौर्यहरूलाई पनि उसले विष सार्छ र मौर्यहरू चाहिँ मरेको देख्न सकिन्छ। यसरी विषादीले मरेको मौर्यहरूले कस्तो लक्षण देखाउँछ भन्दाखेरि घरको प्रवेशद्वार अगाडिपट्टि जिब्रो निकालेर मरेको चाहिँ हामीले देख्छौँ। यस्तो भएको छ भने चाहिँ विषादीले मरेको भन्ने थाहा हुन्छ। त्यस्तै अर्को वयस्क मौरी मर्ने अर्को कारण भनेको चाहिँ पक्षघात रोगले पनि हुन्छ। मौरीमा विभिन्न किसिमका एक्युट तथा क्रोनिक प्यारालाइसिसहरू पक्षघातहरू चाहिँ हुन्छन्। त्यस्तो अवस्थामा पनि मौरी चाहिँ मर्ने गर्छ। र त्यस्तै अर्को भनेको चाहिँ खानाको अभावमा भोकमरी लागेको छ, हामीले चाहिँ निरीक्षण गरेका छैनौँ। धेरै पानी परिरहेको छ, मौरी बाहिर जान सकेको छैन, विभिन्न अवस्थाले गर्दाखेरि चाहिँ त्यहाँ खानेकुरा छैन, मौरीलाई भोकमरी लागेको छ भने पनि मौरी चाहिँ मर्ने गर्दछ। अब यसरी विभिन्न कारणले चाहिँ मौरी मर्ने गर्दछ। हामीले घरकोलाई निरीक्षण गरेर त्यसको चाहिँ सही कारण चाहिँ थाहा पाउनु पर्दछ।
4: सिगास बैतडीबाट रमेश धामीले मौरीको घर कुन मौसम अथवा कुन महिनामा राख्दा ठिक हुन्छ भने जिज्ञासा राख्नु भएको छ।
5: मौरीको लागि उपयुक्त समय भनेको हाम्रो नेपालको परिवेशमा चाहिँ एउटा भनेको वसन्त ऋतु हो र अर्को भनेको चाहिँ हाम्रो शरद ऋतु, यो दुईवटा ऋतुमा चाहिँ राम्रो हुन्छ। तै पनि ठाउँ अनुसार अलिकति तलमाथि चाहिँ हुन्छ र विशेष गरी यही मौसममा चाहिँ हामीले घरगोलाहरू राख्यौँ, नयाँ घरगोलाहरू किन्यौँ, नयाँ घर बिक्री वितरण गर्ने कार्य चाहिँ यो बेला भयो भने चाहिँ मौरीको लागि फाइदाजनक हुन्छ। तर एकदम जाडोको समयमा, त्यस पछाडि यता बर्खाको समयमा चाहिँ मौरी घरगोला राख्नु पनि हुँदैन, बिक्री वितरण गर्नु हुँदैन, किनकि मौरी आफै कमजोर भइरहेको हुन्छ। यस्तो समयमा हामीले 5 फ्रेमको नयाँ मौरी किनेर राख्दाखेरि चाहिँ उसले आफ्नो जनसङ्ख्या बढाउन सक्दैन र मौरी झन् कमजोर कमजोर हुँदै जान्छ। त्यसले गर्दाखेरि चाहिँ सकेसम्म वसन्त ऋतु र शरद ऋतुमा चाहिँ मौरीहरू चाहिँ नयाँ मौरी चाहिँ राख्नु पर्दछ।
4: सुमन पन्थीले रेसुङ्गा गुल्मीबाट मौरीको प्युपा अवस्थामा कालो हुने र लार्वा अवस्थामै मर्ने समस्या भयो, समाधान कसरी गर्ने भनी जिज्ञासा राख्नु भएको छ।
5: यो चाहिँ एक किसिमको ब्याक्टेरियाले लाग्ने गर्दछ। सुरुमा मौरी चाहिँ जुन सेतो हुनुपर्ने हो, लार्वा सी आकारमा बस्नुपर्ने हो, त्यसरी नबसेर तन्किएर पहेँलो कालो भएको चाहिँ हामीले देख्छौँ। र कतिपय अवस्थामा यो लार्वा अवस्थामै मर्छ, त्योभन्दा माथि जान सक्दैन। र कतिपय अवस्थामा चाहिँ अलिक पछिल्लो लार्वालाई लागेको छ भने प्युपा अवस्थामा पनि जाने चाहिँ हुन्छ, तर उसले चाहिँ प्युपा अवस्था पार गर्न सक्दैन र त्यसरी मर्ने गर्दछ। अब यसबाट बस्नको लागि चाहिँ हामीले घरलाई मजबुत बनाउनु पर्छ। रोग लागिसकेको अवस्थामा चाहिँ हामीले के गर्ने त भन्दाखेरि यो गोलालाई अरूबाट आइसोलेट गर्ने, ब्याक्टेरिया हो, आफ्नै हातले पनि सारिरहेको हुन सक्छौँ रोगलाई। त्यसले गर्दाखेरि चाहिँ सकेसम्म यसलाई अन्तिम निरीक्षण गर्ने, निरीक्षण गरिसकेपछि साबुन पानीले हात धुने गर्नुपर्छ र त्यस्तो लार्वा देखिएको चाकालाई चाहिँ सकेसम्म नष्ट गर्ने। नष्ट गरिसकेपछि हामीले चाहिँ रानीलाई रानु पिँजडामा फ्रेममै केज गर्न मिल्ने रानु पिँजडा पनि हुन्छ, त्यसरी चाहिँ 7 दिनदेखि 14 दिनसम्म केज गरेर राखेर उसलाई अन्डा पार्न नदिने, अन्डा पार्न नदिइसकेपछि लार्वा चाहिँ हुँदैन, लार्वा नभइसकेपछि रोग चाहिँ कन्ट्रोलमा आउँछ भन्ने चाहिँ हुन्छ यो छाउरे कुहुने रोगको चाहिँ लक्षण।
4: धादिङबाट आकाश गौतमले मौरीको गोलामा रानु नभएको कसरी थाहा हुन्छ र रानु विहीन हुने कारणहरू के होलान् भनी जिज्ञासा राख्नु भएको छ।
5: मौरीमा रानी नभएको अवस्थाको लागि चाहिँ पहिचान गर्नको लागि हामीले घरकोलाई निरीक्षण गर्नुपर्छ। निरीक्षण गर्दाखेरि अब एक नम्बरमा हामीले सबै फ्रेमहरू हेर्दा रानी नै देखेनौँ भने रानु छैन भन्ने जानकारी हुने भयो। तर कतिपय अवस्थामा चाहिँ मौरी 10 फ्रेम नै छ, एकदम धेरै छ। र अर्को भनेको भाले उत्पादन हुने सिजन छ भने कहिलेकाहीँ झुक्किन सकिन्छ, नदेखिन पनि सकिन्छ। त्यस्तो अवस्थामा चाहिँ हामीले कोष हेर्न सक्छौँ। कोषमा चाहिँ उसले 1 दिनको 90 डिग्रीको अन्डा चाहिँ पारेको छ भने चाहिँ यसमा रानी छ भन्ने थाहा हुन्छ। तर अन्डा पनि छैन, रानी पनि छैन र हेर्दाखेरि चाहिँ मौरी अलिक बढी रिसा जस्तो छ, बढी भुनभुनाइरहेको छ र भित्र हेर्दाखेरि चाहिँ एउटा कोषमा धेरै अन्डाहरू पारिसकेको छ भने चाहिँ रानु नभएर पनि पितपाते भइसकेको छ भन्ने चाहिँ हामीले थाहा पाउन सक्छौँ। अनि अब रानु विहीन हुने कारणहरू पनि थुप्रै हुन सक्छन्। जस्तो एक नम्बरमा भनेको चाहिँ हामीले गोला निरीक्षण गर्दाखेरि चाहिँ राम्रोसँग ध्यान दिएनौँ। गोला फ्रेम निकाल्दाखेरि चाहिँ घरबन्द बाहिर लगेर राख्यौँ र त्यही फ्रेममा रानी थियो, रानी उडेर गयो, घरमा फर्केर आउन सकेन भने पनि रानु विहीन हुन सक्यो। अर्को भनेको चाहिँ हामीले फ्रेमहरू टाइट गर्दाखेरि मिचिएर थिचिएर पनि यो मर्न सक्छ। अब त्यस्तै अरू भनेको चाहिँ अब केही किसिमको रोग लागेको छ र रानीमा पनि त्यो रोग सरिसकेको छ भने चाहिँ रानु विहीन हुन सक्ने अवस्था चाहिँ हुनसक्छ।
4: सन्जु आचार्यले अर्घाखाँचीबाट मौरीको घरमा चिल्सा किरा जस्तो देखिन्छ, समाधान के होला भनी जिज्ञासा राख्नु भएको छ।
5: घरमा त्यसरी चिल्सा किरा जस्तो देखिने भनेको चाहिँ मैनपुतलीको आक्रमणले गर्दा हुन्छ होइन। मैनपुतलीको लार्वा चाहिँ विशेष गरी चिल्सा जस्तो सेतो चाहिँ देखिन्छ। अब मैनपुतलीको आक्रमण कहिले हुन्छ भन्दाखेरि जब चाहिँ घरमा 10 फ्रेम चाहिँ हामीले अथवा मौरीभन्दा धेरै फ्रेम राखेका छौँ। मानौँ हामीसँग 5 फ्रेम मात्रै मौरी छ, तर राख्दाखेरि चाहिँ हामीले धेरै फ्रेमहरू राखेका छौँ भने बाँकी रहेको जुन मैन छ, जसलाई मौरीले ढाक्न सकेको छैन, बाँकी रहेको चाका छ, त्यहाँ चाहिँ मैनपुतलीले अन्डा पार्छ र त्यही अन्डालाई चाहिँ पछि लार्वा भएर त्यो चाहिँ चिल्सा जस्तो देखिने हो र यसले चिल्सा जस्तो पनि हुन्छ र बाहिरबाट सेतो जाली जस्तो लगाउँछ र धेरै आक्रमण भएको अवस्थामा चाहिँ मौरीले घर छोडेर गृहत्याग पनि गर्ने गर्दछ। अब यसको लागि चाहिँ हामीले के गर्नु पर्यो त भन्दाखेरि कहिले पनि धेरै फ्रेम चाहिँ राख्नु भएन। मानौँ हामीसँग 5 फ्रेम छ भने 5 फ्रेम राखिदिने, मौरी बढ्दै गएको छ भने फ्रेम थप्दै जाने, मौरी घट्दै गएको छ भने फ्रेम झिक्दै जाने र त्यसलाई सानो न्युक्लियस कारमा सार्ने गर्नुपर्छ। जस्तो अहिले बर्खाको सिजन छ, भर्खर राम्रो एउटा मौरीको लागि उपयुक्त समय चाहिँ सकिएर अनुपयुक्ततिर जाँदैछौँ हामी। 10 फ्रेम भएको मौरी अब उसलाई चाहिने मात्रामा हामीले खानेकुरा पुर्याउन सकेन भने घट्दै जान्छ र यसरी आज 10 फ्रेम थियो, 2-3 दिन पछि हेर्दाखेरि चाहिँ मौरी 8 फ्रेम भएको छ भने त्यो बाँकी रहेको 2 फ्रेम चाहिँ हामीले निरीक्षण गरेर निकालिदिनुपर्छ, नत्र त्यहीँबाट चाहिँ मैनपुतलीको आक्रमण सुरु हुने गर्दछ। यसरी चाहिँ हामीले घरभित्रको मैनपुतलीलाई नियन्त्रण गर्ने हो र अर्को चाहिँ हामीसँग कहिलेकाहीँ चाहिँ स्टोर गरेको मैनमा पनि मैनपुतली चाहिँ लाग्न सक्छ। त्यसको लागि चाहिँ जस्तो हामीले अघि निकाल्यौँ 2 फ्रेम हामीलाई नचाहिएर एक्स्ट्रा भएर निकाल्यो, त्यस्तोलाई चाहिँ एक दिन चाहिँ फ्रिजमा राख्ने, फ्रिजमा राखिसकेपछि त्यसमा भएको केही लार्वा प्युपाहरू छन् अन्डाहरू छन् भने मर्छन् र त्यसलाई चाहिँ प्लास्टिकमा राखेर स्टोर गऱ्यौँ भने पछि चाहिँ त्यसैलाई पनि हामीले मैन प्रशोधनमा राखेर नयाँ मैन निकालेर आदर्शको पनि बनाउन सक्छौँ। यसरी चाहिँ मैनपुतलीको नियन्त्रण व्यवस्थापन गर्नुपर्छ।
4: बितपाते मौरीको पहिचान कसरी गर्ने र व्यवस्थापनका उपायहरू के हुन सक्छन् भनी दाङबाट श्याम चौधरीले जिज्ञासा राख्नु भएको छ।
5: मौरीमा चाहिँ रानु नभएको अवस्थामा त्यो गोला मितपाते हुने हो, रानु पनि छैन र उसले नयाँ रानु बनाउनको लागि एक दिनको लार्वा अन्डाहरू केही पनि छैन भने चाहिँ उसले के गर्छ त भन्दाखेरि त्यहाँ भएका कर्मीहरूले रोयल जेली खाएर अन्डा पार्न थाल्छन्। त्यही अवस्थालाई नै हामीले बितपाते भन्ने हो। बितपाते गोलाको पहिचान गर्नको लागि चाहिँ सबैभन्दा सजिलो उपाय भनेको हामीले कोषमा पारेको अन्डाहरू हेर्ने हो। रानीले चाहिँ जहिले पनि एउटा अन्डा पार्छ 90 डिग्रीमा पारेको र कोषको बिचमा पारेको हुन्छ, तर कर्मीहरूले चाहिँ धेरै कर्मीहरूले अन्डा पार्ने र कर्मीको पेट चाहिँ रानीको भन्दा सानो हुने हुनाले उनीहरूले पारेको अन्डा पिँधमा नभएर भित्तामा टाँसिएको हुन्छ र एउटा कर्मी आउने त्यही कोषमा पार्ने, अर्को कर्मी आउने त्यही कोषमा पार्ने गर्दाखेरि चाहिँ धेरैवटा अन्डाहरू चाहिँ हामीले देख्छौँ र त्यस्तोबाट निस्किने अन्डाहरू चाहिँ सबै अनफर्टिलाइज भएको हुनाले भाले उत्पादन हुने हो र कुनै गोलालाई चाहिँ हामीले बाहिरबाट हेर्दाखेरि नै धेरै भालेको आउजाउ भइरहेको छ, अलि रिसा स्वभावको छ र खोलेर हेर्दाखेरि चाहिँ धेरै भालेहरू देख्छौँ र कोषमा पनि धेरै अन्डाहरू देख्छौँ भने चाहिँ हामीले यो गोला चाहिँ बितपाते भएछ, यसमा रानी रहेनछ भन्ने कुरा गरेको चाहिँ पहिचान गर्ने हो र एकपटक बितपाते भइसकेको गोलालाई चाहिँ व्यवस्थापन गर्न पनि निकै गाह्रो पर्छ। सुरुको अवस्थामा चाहिँ हामीले के गर्छौँ त भन्दा यसरी बितपाते भएको गोलालाई चाहिँ 200 मिटर जति तल लगेर टकटकाउँछौँ र त्यो पुरानो ठाउँमा चाहिँ नयाँ घार चाहिँ राखिदिन्छौँ र तल गएर जसको चाहिँ जुन मौरी चाहिँ कर्मी मौरी बितपाते भएको छैन, जसको पेटमा अन्डा छैन, त्यो चाहिँ फर्केर पुरानो घार भएको ठाउँमा आउँछ र जसको पेटमा अन्डा छ त्यो चाहिँ उड्न सक्दैन र त्यही ठाउँमा चाहिँ बस्छ। त्यस्तो भएकोलाई चाहिँ हामीले नष्ट गर्ने गर्छौँ र त्यहाँ पुराना जुन चाकाहरू धेरै अन्डा भएको चाकाहरू छन् त्यसलाई चाहिँ हामीले राख्दिनौँ र कुनै एउटा राम्रो नयाँ घारमा अर्को घारमा धेरै लार्वा प्युपाहरू भएको छ भने त्यस्तो लिएर चाहिँ राखिदिने गर्छौँ। तर यति गर्दा पनि सक्सेस नै हुन्छ भन्ने चाहिँ हुँदैन, किनकि एकपटक उनीहरूले रोयल चिली खाएर अन्डा पाल्न थालिसकेपछि अब म नै रानी हुँ भन्ने तरिकाले उनीहरूले कार्य गरिरहेका हुन्छन् र यति हामीले ट्रिटमेन्ट गरिसकेपछि यदि हामीसँग छ भने रानु कोष अथवा नयाँ रानी चाहिँ त्यहाँ राखेर प्रतिस्थापन गर्न सक्यो भने चाहिँ त्यो बितपातेको चाहिँ व्यवस्थापन गर्न सकिन्छ।
4: लमजुङबाट रमा थापाले वर्षायाममा घार गोलाको व्यवस्थापन कसरी गर्ने भनी जिज्ञासा राख्नु भएको छ।
5: अब अहिले वर्षा ऋतु सुरु हुँदैछ होइन, मौरीलाई चाहिँ वर्षायाम भनेको पनि अनुपयुक्त समय हो। किन अनुपयुक्त हो भन्दाखेरि एक त धेरै फुलहरू यो वर्षायाममा फुल्दैन र फुले पनि पानीले पखालिने हुँदाखेरि र मौरी चाहिँ पानी परेको बेलामा उड्न नसक्ने हुँदाखेरि मौरीलाई चाहिँ खानेकुराको अभाव भइरहेको हुन्छ। त्यसले गर्दा चाहिँ हामीले बेला बेलामा घार गोला निरीक्षण गरेर उसको लागि चाहिँ पर्याप्त मात्रामा मह कुट सङ्कलन गरेको छ कि छैन भन्ने कुरा हेर्नुपर्छ र छैन भने चाहिँ हामीले चाहिँ उसलाई कृत्रिम आहार बनाएर खुवाउनुपर्छ। कृत्रिम आहारमा चिनी चास्नी लगायत कृत्रिम कुटको पनि व्यवस्था गरिदिनुपर्छ। किन भन्दाखेरि हाम्रो नेपालमा चाहिँ के छ, चिनी चास्नी चाहिँ खुवाउनुहुन्छ, कुट चाहिँ खुवाउनुहुन्न। कुट पनि उत्तिकै इम्पोर्टेन्ट हो, किन भन्दाखेरि रानीलाई अन्डा पार्नको लागि कुटको आवश्यकता हुन्छ। यदि कुट छैन भने रानीले अन्डा पार्न छोडिदिन्छ, अन्डा नपारिसकेपछि कर्मी मौरीको जनसङ्ख्या कम भएर मौरी चाहिँ कमजोर हुने गर्दछ। त्यही हुनाले चिसो मौसममा चाहिँ हामीले ख्याल गर्नुपर्ने भनेको एउटा खानेकुराको ख्याल गर्नु पर्यो। अर्को भनेको मौरीको सङ्ख्या घट्दै गएको छ भने फ्रेम निकाल्दै जानु पर्यो, त्यसलाई व्यवस्थापन गरिदिनु पर्यो र घरभित्र ओस नआओस् ढुसी नलागोस् भनेर पनि हामीले घरमाथि टिनहरू राखिदिने, जसरी हुन्छ घरभित्र चाहिँ पानी नहुने मोइस्चर कम हुने कुराको चाहिँ हामीले ख्याल गरेर व्यवस्थापन गर्नुपर्छ। अर्को भनेको अब बर्खा ऋतुमा अरिङ्गालको पनि धेरै आक्रमण हुने गर्दछ, अरिङ्गालबाट पनि बचाउनको लागि चाहिँ हामीले भाटाले अरिङ्गाल मार्ने, अरिङ्गाल पासहरू राख्ने गरेर अरिङ्गालको पनि व्यवस्था गर्नुपर्छ।
4: मौरी घार छोडेर भाग्ने समस्या देखिन्छ, के गर्ने होला भनी ओ ओखलडुङ्गाबाट सिर्जना थापाले जिज्ञासा राख्नु भएको छ।
5: मौरीले घर छोडेर भाग्ने भनेको दुई किसिमले भाग्ने गर्दछ, एउटा भनेको हुलनिर्यास हुन्छ र अर्को भनेको चाहिँ गृहत्याग हुन्छ। हुलनिर्यास चाहिँ उसको प्राकृतिक प्रक्रिया, जस्तो शरद ऋतु र वसन्त ऋतु मौरीको लागि जतिखेर एकदम फेभरेबल सिजन हुन्छ त्यो बेलामा उसले धेरै रानीको स्वरू बनाउँछ, उसको प्राकृतिक रूपमा विभाजन हुने बेला चाहिँ हो। यदि हामीले त्यो अवस्था पहिचान गर्न सक्यौँ भने एउटा घरबाटै हामीले दुईवटा घरलाई विभाजन गरेर धेरै घर बनाउन सक्छौँ। तर पहिचान गर्न सकेनौँ भने चाहिँ अब त्यो नयाँ रानी उसबाट रानी निस्किने बेला हुन थाल्यो भने त्यो घरको पुरानो रानी र आधीभन्दा धेरै 60-70% मौरीहरू चाहिँ भाग्ने गर्दछन्। त्यस्तो भनेको चाहिँ हुलनिर्यास हो, त्यो भनेको प्राकृतिक तरिका हो, हामीले त्यसलाई व्यवस्थापन गर्नु पर्यो। र गृहत्यागको बेलामा चाहिँ त्यहाँ भएको उसले खानेकुरा केही पनि बाँकी नराखी सबै मौरीहरू भाग्ने गर्दछन्। त्यो भनेको विभिन्न अवस्थाले गर्दाखेरि चाहिँ हुन्छ, जस्तो एक नम्बरमा खानेकुराकै अभावले गर्दाखेरि हामीले निरीक्षण गरेनौँ, मह काट्ने बेलामा मात्रै घर गोला खोलेर हेर्छौँ, बाँकी बेलामा हेर्दैनौँ, उसलाई खानेकुरा पुगेको छैन भने उसले भाग्ने गर्दछ। अर्को भनेको त्योभित्र चाहिँ विभिन्न किसिमका घरभित्रका र बाहिरका शत्रुहरू, जस्तो मैन पुतली, मैन खपटीहरू, माउसुली जस्ता घरभित्रका शत्रुहरू र घर बाहिरका शत्रुहरूले पनि उसलाई अप्ठ्यारो बनाइरहेको छ, त्यो ठाउँमा उसलाई बस्न मन परिरहेको छैन भने पनि मौरीले गृहत्याग गर्ने गर्दछ। त्यस्तै चाहिँ उसलाई त्यो ठाउँमा कुनै किसिमको डिस्टर्बेन्स भइरहेको छ, मान्छेको आवाजात भइरहेको छ, सो घरेको अगाडिपट्टि चाहिँ बाटो छ, गाडीको हो हल्ला छ, त्यस्तो बेलामा पनि उसले चाहिँ गृहत्याग गर्ने गर्दछ। र यो दुवै किसिमको हुलनिर्यासको लागि पनि गृहत्यागको लागि पनि पहिलो नम्बरमा हामीले गर्ने भनेको घर गोला निरीक्षण नै हो। मौरीले चाहिँ गर्मी महिना छ भने हप्ता 10 दिनको फरकमा, जाडो महिना छ भने 15-20 दिनको फरकमा चाहिँ हामीले घर गोला निरीक्षण गरेर त्यसमा रानी छ कि छैन, खानेकुरा छ कि छैन, उसलाई कुनै शत्रुले असर गरिरहेको छ कि छैन, उसमा तातो चिसो न्यानो कतिको मिलेको छ, त्यो सबै कुराहरू व्यवस्थापन गर्न जान्यो भने चाहिँ मौरी भाग्दैन।
4: पाल्पाबाट रमेश कार्कीले मौरीलाई मनपर्ने चरण के हुन सक्छ भनी जिज्ञासा राख्नु भएको छ।
5: मौरी चाहिँ विशेष गरी आफ्नो चरणमा जाने बेला दुईवटा कुरा चाहिँ लिएर आउँछ, पुष्परस लिएर आउँछ र कुट लिएर आउँछ। र मौरीलाई मनपर्ने फुलहरू भनेकै पुष्परस भएको फुल हुनु पर्यो र कुट भएको फुल हुनु पर्यो। अब नेपालको सन्दर्भमा चाहिँ हामीले सबैभन्दा राम्रो मौरीले मन पराउने भनेको चाहिँ चिउरी भन्छौँ। चिउरीमा पनि विशेष गरी पुष्परस चाहिँ धेरै पाइन्छ। नेपालको धेरै जिल्लाहरूमा 700-1200 मिटरको हाइटको रेन्जमा चाहिँ चिउरी चाहिँ हुने गर्छ। त्यस्तै अर्को हाम्रो राम्रो स्रोत नेपालमा चरण मौरीले मन पराउने भनेको चाहिँ कटुस हो। कटुसको मह पनि अहिले राम्रो मार्केटिङ गरेर बिक्री भइरहेको छ। त्यस्तै चिलाउनेमा पनि एकदम मौरीले मन पराउँछ, धेरै पुष्परस पाइन्छ, मह निकाल्न सकिन्छ। त्यस्तै अर्को चाहिँ हाम्रो लिची छ, लिचीमा पनि हामीले यदि मेलिफेरा मौरी हो भने त लिचीकै मात्रै स्रोतको पनि मह चाहिँ निकाल्न सकिन्छ। त्यस्तै रुदिलोहरू रहेको हुन्छ, मुख्यहरू चाहिँ यिनै हुन्। बाँकी भनेको चाहिँ अब ठाउँ विशेष हेरिकन, मौसम हेरिकन, नेपालमा त नेपाल एकदम जैविक विविधताको धनी देश होइन, पूर्वदेखि पश्चिमसम्म, तराईदेखि पहाडसम्म विभिन्न प्रकारका फुलहरू फुल्छन् र आफ्नो ठाउँ विशेष हेरिकन जसमा चाहिँ पुष्परस र पोलेन चाहिँ धेरै मात्रामा हुन्छ त्यो फुलहरूलाई चाहिँ मौरीले मन पराउने गर्दछ।
4: किसानले राख्नु भएको समस्या तथा जिज्ञासाको समाधान खोजिदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद। हस् त, आजको लागि किसान प्रश्न मञ्च यति नै। अर्को साता पनि किसानहरूको समस्या तथा जिज्ञासाको समाधान लिई पुनः उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका लागि म लगायत सम्पूर्ण टिम बिदा हुन्छौँ। नमस्कार।

0: मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी नचलाऊ र चलाउन पनि नदिऊ, अन्यथा दुर्घटना हुने जोखिम बढ्छ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: विदेशमा बस्दा फजुल खर्च र गैर कानुनी काम नगरौं, जेल सजाय वा दण्ड जरिवाना पनि हुन सक्छ।
3: सिकेको सीप र पुँजीलाई उद्यममा लगानी गरौं, तपाईँको परिश्रम सुरक्षित भएमा वैदेशिक रोजगारी सफल हुनेछ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: कृषक माज बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
5: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
4: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
5: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
4: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
5: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बर्सातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नु हुन समेत अनुरोध छ।
4: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
5: फोन नम्बर 542-13-59।
6: सरकारले बाल बालिकाका लागि 13 प्रकारका रोग विरुद्ध, गर्भवती महिलाका लागि 2 प्रकारका रोग विरुद्ध र किशोरीहरूका लागि पाठेघर मुखको क्यान्सर विरुद्ध खोप निशुल्क उपलब्ध गराउँदै आएको छ।
7: कहिले र कुन खोप लगाउने त?
6: 15 महिनासम्मका बाल बालिकाले
7: जन्मने बित्तिकै बिसिजी, 6 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिटी, हेबी हिपको पहिलो मात्रा, 10 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिटी, हेबी हिपको दोस्रो मात्रा, 14 हप्तामा पोलियोको तेस्रो मात्रा, एफआइपिभी पहिलो मात्रा, डिपिटी हेबी हिपको तेस्रो मात्रा, 9 महिनामा दादुरा रुबेलाको पहिलो मात्रा, एफआइपिभीको दोस्रो मात्रा, पिसिभीको तेस्रो मात्रा,
6: 12 महिनामा जापानिज इन्सेफ्लाइटिस, 15 महिनामा दादुरा रुबेलाको दोस्रो मात्रा र टाइफाइड खोप।
7: त्यस्तै गर्भवती महिलाले टिटी खोप तथा कक्षा 6 मा पढ्ने छात्रा तथा विद्यालय बाहिरका 10 वर्षकी किशोरीले एचपिभी खोप लगाउनु पर्छ। नियमित खोप लगाउँदा विभिन्न संक्रामक रोगको संक्रमण, अपाङ्गता र मृत्यु दरलाई कम गर्न सकिन्छ। त्यसैले सबै खोप तालिका अनुसार नै खोप पूरा गरौं।
6: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
8: सार्वजनिक सेवामा महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, विपन्न वर्ग, सीमान्तकृत समूहलाई प्राथमिकता दिउँ।
5: यस्ता समुदायको पहुँच विस्तार र जनचेतना अभिवृद्धिमा सबैले सहयोग पुर्याउँ।
8: भ्रष्टाचारले यी समुदायलाई पार्ने प्रभावहरूको पहिचान गर्दै सचेतना अभिवृद्धि गरौँ।
5: नेपालमा सुशासनको पहल, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, भ्रष्टाचार विरुद्धको सहकार्य।
9: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। समाचारपछि घटना र विचार कार्यक्रम सुन्नुहुनेछ, त्यसपछि प्रहरी कार्यक्रम प्रस्तुत गर्नेछौँ। यति बेला साँझको 7 बज्नै लाग्यो, अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका 6 पदाधिकारीको निर्वाचनका लागि आज राति 9:15 बजेदेखि मतदान हुने। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण। चिया उद्योग आजदेखि पुनः सञ्चालन गर्ने नेपाल चिया उत्पादक सङ्घको निर्णय। भेनेजुएलामा गएका 2 ठूला शक्तिशाली भूकम्पमा कम्तीमा 164 जनाको मृत्यु। भवन लगायत धेरै संरचनामा क्षति। र फिफा विश्वकपमा आज राति 2:15 बजे समूह ईका 2 खेल हुँदै।
1: भ्रामक एसएमएस तथा फिक्सिङ लिङ्क सम्बन्धी महत्त्वपूर्ण सूचना।
2: हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस लगायत विभिन्न बैङ्क तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शङ्कास्पद वेबसाइट वा लिङ्कमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
1: अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस, फोन कल तथा शङ्कास्पद लिङ्क प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिङ्क प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
2: ग्राहकहरूका लागि महत्त्वपूर्ण सुझावहरू।
1: अपरिचित वा शङ्कास्पद लिङ्कमा क्लिक नगर्नुहोस्।
2: ओटिपी, पासवर्ड, पिन, सिभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
1: बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
2: शङ्कास्पद एसएमएस, फोन कल वा लिङ्क प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
1: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन अन्तर्गत 2 चरणको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ। केन्द्रीय निर्वाचन आयोगका अनुसार पार्टीको पदाधिकारीमा उम्मेदवारी दिनेको प्रारम्भिक नामावली 7:30 बजे प्रकाशन गरिनेछ। यसै गरी 7:30 बजेदेखि 8 बजेसम्म उम्मेदवार विरुद्ध दाबी विरुद्ध, 8:15 बजेदेखि पदाधिकारी विरुद्ध परेको दाबी विरुद्ध विरुद्ध जाँचबुझ गरिने र उम्मेदवारले नाम फिर्ता लिने समय 8:30 बजेसम्म तोकिएको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। पदाधिकारी पदमा उम्मेदवारी दिनेको अन्तिम नामावली प्रकाशन 8:45 बजेमा र मतदान 9:30 बजेदेखि 12 बजेसम्म हुनेछ। यस्तै मतगणना 12:30 बजेदेखि 1 बजेसम्म गरिनेछ भने 1:30 बजे मत परिणाम घोषणा गरिने तालिकामा उल्लेख छ। उपसभापति, महिला उपसभापति, महामन्त्री, 2 खुल्ला सहमहामन्त्री र 1 महिला सहमहामन्त्री चयनका लागि निर्वाचन हुनेछ। रासोपाका नेता मनिष झाका अनुसार 6 पदाधिकारीलाई मतदान गर्न 1 प्रतिनिधिलाई 4-5 मिनट समय लाग्ने अनुमान छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनमा जारी पहिलो महाधिवेशनमा केन्द्रीय सदस्यहरूका लागि भएको मतदानको मत परिणाम आउन बाँकी रहेको छ। महाधिवेशनमा केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा 2,959 मत खसेको निर्वाचन आयोगले जनाएको छ। 900 केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा खुल्लातर्फ 64 सदस्यका लागि 210 र भूगोलतर्फ 35 सदस्यका लागि 174 गरी कुल 384 उम्मेद्वार प्रतिस्पर्धामा छन्। केन्द्रीय निर्वाचन आयोगका अनुसार सुदूरपश्चिम प्रदेशमा 18, मध्य प्रदेशमा 20, लुम्बिनी प्रदेशमा 31, कोशी प्रदेशमा 20, कर्णाली प्रदेशमा 31, बागमती प्रदेशमा 27 र गण्डकीमा 27 प्रतिस्पर्धामा रहेका छन्। एउटा प्रदेशबाट 5 निर्वाचित हुनेछन्। रासोपाको केन्द्रीय सदस्य 158 भए पनि 79 निर्वाचित हुने र बाँकीलाई पछि मनोनित गर्ने रासोपाको विधानमा उल्लेख छ। जसअनुसार 51 केन्द्रीय सदस्य मनोनित हुनेछन् भने 7 प्रदेशका सभापति पदेन सदस्यका रूपमा केन्द्रीय सदस्य रहनेछन्। विधान अनुसार पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यको निर्वाचन सम्पन्न भई नतिजा आएपछि दोस्रो चरणमा पदाधिकारीका लागि निर्वाचन हुनेछ। रासोपाको विधानमा सभापति, वरिष्ठ नेता, उपसभापति एकजना महिलासहित तीनजना, महामन्त्री दुईजना, सहमहामन्त्री एक महिलासहित पाँचजना, कोषाध्यक्ष एकजना, सहकोषाध्यक्ष दुईजना, एकजना प्रवक्ता र सहप्रवक्ता तीनजना रहने गरी पदाधिकारी बन्ने व्यवस्था छ। 19 सदस्यीय पदाधिकारी रहने रासोपामा 3 उपसभापतिमध्ये एकजना मनोनित गर्ने व्यवस्था रासोपाको विधानमा उल्लेख गरिएको छ। यस्तै 2 महामन्त्रीमध्ये एकजना र 5 सहमहामन्त्रीमध्ये दुईजना मनोनित हुने व्यवस्था छ। पार्टी सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसक्नु भएको छ। रासोपाको गत आइतबारदेखि सुरु भएको महाधिवेशनको बन्द सत्र उद्योग सङ्घ चितवनको प्रदर्शनी केन्द्रमा चलिरहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2083 प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति पौडेलले प्रतिनिधि सभाको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका विधेयक नेपालको संविधान बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जनताको विश्वास गुमे सञ्चार माध्यमको अस्तित्वमाथि नै प्रश्न उठ्ने बताउनु भएको छ। चितवनमा आज सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री डाक्टर तिमिल सिन्हाले आफ्नो भूमिका र जिम्मेवारीबारे गम्भीर समीक्षा गर्दै सञ्चारकर्मीलाई आत्ममूल्याङ्कन गर्न आग्रह गर्नुभयो। मन्त्री डाक्टर तिमिल सिन्हाले सबै सरकारवालासँग संवाद गरी आवश्यक नीति, नियम र कानून संशोधन मार्फत सञ्चार क्षेत्रको सुदृढीकरणका लागि सहकार्य गर्न तयार रहेको बताउनुभयो। फरक प्रसङ्गमा मन्त्री डाक्टर तिमिल सिन्हाले वर्तमान सरकार देश र जनतालाई केन्द्रमा राखेर नागरिकले अनुभूत गर्ने गरी काममा क्रियाशील रहेको बताउनुभयो। आजै पार्टीको जारी महाधिवेशन स्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले महाधिवेशनले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपालाई थप सुदृढ जिम्मेवार र एकीकृत बनाउने बताउनुभयो। राजनैतिक पार्टी जीवनमा महाधिवेशनको ठूलो अर्थ रहने बताउँदै मन्त्री डाक्टर तिमिल सिन्हाले महाधिवेशनले छान्ने नेतृत्वले मुलुकको सबैभन्दा ठूलो राजनैतिक दल रासोपालाई आम नागरिकको अपेक्षा अनुरूप अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो। शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया समयमै र पारदर्शी रूपमा सम्पन्न भएको स्पष्ट गर्नुभएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री पोखरेलले नतिजा प्रकाशनमा कुनै हतारो नगरिएको बताउनुभयो। नतिजा प्रकाशनलाई लिएर भइरहेको आन्दोलनप्रति लक्षित गर्दै उहाँले लोकतान्त्रिक समाजमा शान्तिपूर्ण रूपमा आउने धारणा राख्न पाउने अधिकारको सरकारले सम्मान गर्ने उल्लेख गर्नुभयो। तर आन्दोलनरत विद्यार्थीहरूप्रति सामाजिक सञ्जालमा भइरहेका केही नकारात्मक तथा असम्मानजनक टिप्पणीप्रति उहाँले गम्भीर ध्यान आकर्षण गर्नुभएको छ। मन्त्री पोखरेलले शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेका कुनै पनि व्यक्ति वा समूहप्रति सामाजिक सञ्जालमा दुर्व्यवहार, गाली गलौज वा असम्मानजनक टिप्पणी नगर्न अनुरोध समेत गर्नुभएको छ। उपराष्ट्रपति राम साहेब प्रसाद यादवसँग नेपालस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत

0: सिर्जना गर्दै विकास निर्माणका कामलाई तीव्रता दिने उद्देश्यसहित गाउँपालिकाका सबै वडामा कार्यक्रम सञ्चालन भइरहेको हो। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
1: भोजपुरको पौवादुम्बा गाउँपालिकाले ग्रामीण क्षेत्रका सड़क पूर्वाधार सुधारलाई प्राथमिकतामा राख्दै राष्ट्रिय रोजगार कार्यक्रम मार्फत काम अघि बढाएको छ। स्थानीय स्तरमै रोजगारी सिर्जना गर्दै विकास निर्माणको कामलाई तीव्रता दिने उद्देश्य सहित गाउँपालिकाका सबै वडामा कार्यक्रम सञ्चालन गरिएको हो। गाउँपालिकाका रोजगार शाखा संयोजक टेकबहादुर खड्काका अनुसार कार्यक्रम मार्फत गाउँपालिकाका छवटै वडाका 85 जना स्थानीयलाई 100 दिनसम्म रोजगार प्रदान गरिएको छ।
2: बजेट कार्यक्रम 31,72,000 माथिबाट संघीय सशर्त अनुदान र 31,72,000 गाउँपालिकाको पारिश्रमिकतामा अनुदान प्लस त्यसमा 18,00,000 अन्य निर्माण सामग्री र ढुवानीको लागि बजेट विनियोजन भएको छ। यसमा अब हामीले मुख्य गरेर ग्रामीण सडकमा सोलिङ गर्ने कार्यक्रम बढी कार्यान्वयन गरिरहेको छ।
1: हालसम्म 25 किलोमिटर नाली निर्माण, 5 किलोमिटर सडक सोलिङ, 20 किलोमिटर क्षेत्रको झाडी फडानी तथा सरसफाई गर्ने काम सम्पन्न भएको छ। यसै गरी 100 मिटर सिडी सहितको पैदल मार्ग निर्माण गरिँदा दुर्गम बस्तीका नागरिकलाई आवाजातमा सहजता पुगेको छ। गाउँपालिका उपाध्यक्ष जोसन राईले कार्यक्रमले स्थानीय नागरिकको जीविकोपार्जनमा प्रत्यक्ष टेवा पुगेको साथै श्रममा आधारित विकासको अवधारणा व्यवहारमा उतार्न सहयोग पुगेको बताउनुभयो।
3: समग्रमा पौवादुम्बा गाउँपालिका भित्रका जो स्थानीय नागरिकहरू छन् उनीहरूको जीविकोपार्जन सँगसँगै जोड्दै बाटोहरूलाई पनि स्थायित्व दिनका लागि हामीले राष्ट्रिय रोजगार कार्यक्रम सँगसँगै जोडेर अन्य विभिन्न कार्यक्रमहरूसँगै जोडेर पनि हामीले चाहिँ कसरी हुन्छ जुन पहिले ट्र्याक ओपन गरिएको बाटोहरू थियो त्यो बाटोहरूको स्तरोन्नति गरिरहेका छौँ।
1: गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले सडक पूर्वाधारलाई वर्षैभरि सञ्चालन योग्य बनाउने लक्ष्य सहित स्तरोन्नति जोड दिएको स्पष्ट पार्नुभयो।
4: विशेष गरेर स्तर उन्नतिको विषयमा सोलिङको कामहरू चाहिँ राष्ट्रिय रोजगार मार्फत धेरै भन्दा धेरै गरिरहेका छौँ भने साइडबाट नालाहरू कटाउने कामहरू गरिरहेका छौँ र हाम्रो विपद व्यवस्थापन तर्फको खर्चबाट चाहिँ हामीले पहिरो पन्छाउने कामहरू गरिरहेका छौँ। तेर्सो बाटोहरूमा ग्राभलको कामहरू पनि हामीले अगाडि बढाएका छौँ।
1: गाउँपालिकाले रोजगारी सिर्जना सँगै सडक सञ्जाललाई गुणस्तरीय र दिगो बनाउँदै आर्थिक गतिविधि विस्तार गर्ने लक्ष्य सहित अघि बढाएको काम प्रशंसा गरिरहेको स्थानीयको भनाइ छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिब 10,000 भायल एन्टिरेबिज खोप मौजदात रहेको जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले हाल केन्द्रीय प्रादेशिक तथा जिल्ला स्तरीय अस्पतालको भण्डारणमा 10,011 भायल एन्टिरेबिज खोप मौजदात रहेको जानकारी दिनुभयो। उहाँका अनुसार विश्व स्वास्थ्य संगठनको सहयोगमा 2,500 भायल एन्टिरेबिज खोप प्राप्त भइसकेको र थप 4,500 भायल खोप आगामी केही दिनभित्र प्राप्त हुने सुनिश्चित भएको छ। मन्त्रालयले स्थानीय तहलाई कुकुर तथा अन्य जनावरको टोकाई व्यवस्थापन तथा आवश्यक खोप सेवाको सहजीकरण गर्न अनुरोध समेत गरेको छ। भक्तपुर जिल्लामा बर्ड फ्लू पुष्टि भएको छ। चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका कुखुरा फार्ममा बर्ड फ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको छ। जिल्लामा 48,173 कुखुरा नष्ट गरेको जानकारी दिँदै बर्ड फ्लू रोग कुखुरा फार्ममा फैलिएको पुष्टि भएका फार्मका कुखुरा नष्ट गरिएको पशु सेवा कार्यालयले जनाएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना भएकाले नदी किनार तटीय क्षेत्रका बासिन्दाहरूलाई पूर्व सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासनले आज सूचना जारी गर्दै भारतको धौलीगङ्गा जलविद्युत परियोजनाको बाँधमा भोलि बिहान 6 बजेदेखि पर्सि साँझ 5 बजेसम्म बाँधमा जमेको बालुवा, माटो, हिलो र लेदोलाई निकालेर सफा गर्ने भएकाले महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावनाप्रति सचेत रहन आग्रह गरेको हो। सशस्त्र प्रहरी बलले मनसुनजन्य विपद प्रतिकार्यका लागि देशका विभिन्न 54 स्थानमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरेको छ। सशस्त्र प्रहरीले हिमाल, पहाड र तराईका 16 स्थानमा स्थायी रूपमा विपद व्यवस्थापन बेस स्थापना गरी आवश्यक जनशक्ति र स्रोत साधनलाई तयारी अवस्थामा राखेको सशस्त्र प्रहरीका प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्रबहादुर कार्कीले जानकारी दिनुभयो। यस वर्षको मनसुनजन्य विपदसँग जुझ्नका लागि 8,180 सशस्त्र प्रहरी कर्मचारीलाई 24 घण्टा तयारी अवस्थामा राखिएको जानकारी दिँदै उहाँले यही असार मसान्तसम्म सम्पूर्ण सशस्त्र प्रहरीलाई विपद व्यवस्थापन अनुशिक्षण तालिम प्रदान गर्ने बताउनुभयो। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षाको आकलन गरिए पनि मनसुनजन्य विपदबाट देशभर करिब 51,886 घरधुरीका करिब 2,26,000 जनसङ्ख्या

0: प्रभावित हुने जनाएको छ। राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 समय सापेक्ष पुनरावलोकन गर्न गठित कार्यदलले विद्यालय तहको पाठ्यक्रम पुनरावलोकन गर्न सरकारवालासँग राय सुझाव मागेको छ। शैक्षिक वर्ष 2080 राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 पाँच वर्षे चक्र पुरा भएकाले त्यसमा पुनरावलोकन गर्नका लागि पाठ्यक्रम विकास केन्द्रले आफ्नो वेबसाइट मार्फत सार्वजनिक रूपमा राय सुझाव माग गरेको हो। वैदिक सनातन धर्मावलम्बीले आआफ्नो घरको मठमा आज तुलसीको दल राखेका छन्। प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको दल राख्ने गरिन्छ। यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। भेनेजुएलामा गएका दुई ठूला शक्तिशाली भूकम्पका कारण कम्तीमा 164 जनाको मृत्यु भएको छ। भूकम्पमा परि 1000 बढी घाइते भएका र ठूलो संख्यामा भवन लगायतका संरचनामा क्षति पुगेको छ। हिजो साँझ राजधानी काराकासको पश्चिमी क्षेत्रमा गएको 7.2 र 7.5 म्याग्नेच्युडको भूकम्प भेनेजुएलामा सन् 1900 सबैभन्दा शक्तिशाली भूकम्प भएको भूगर्भ सर्वेक्षण अधिकारीहरूले जनाएका छन्। फ्रान्स, स्पेन, चीन, भारत, ब्राजिल र अमेरिकाले तत्काल सहयोग र उद्धार टोली पठाउने प्रस्ताव गरेका छन्। अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले भूकम्पका कारण राजधानी काराकासको उत्तरमा रहेको ला गुएरा राज्य सबैभन्दा बढी प्रभावित भएको बताउनुभयो। इरानले हर्मुज जलमार्गबाट पूर्व अनुमति बिना कुनै पनि समुद्री आवागमन विरुद्ध कडा चेतावनी दिएको छ। इरानी रेभोल्युसनरी गार्ड्सले आज आधिकारिक मार्ग बाहेक हुने आवाजावतलाई अस्वीकार्य र जोखिमपूर्ण भन्दै त्यस्ता जहाजहरूमाथि कारवाही गरिने जनाएको छ। अब आर्थिक समाचार।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: समस्या समाधानका लागि पहल गर्ने सरकारी आश्वासनपछि बन्द रहेका झापा र इलामका चिया उद्योग बिहिबारदेखि पुनः सञ्चालनमा आएका छन्। नेपाल चिया उत्पादक संघले बिहिबार एक विज्ञप्ति जारी गरी सरकारबाट चिया क्षेत्रका समस्या समाधान गर्ने आश्वासन प्राप्त भएकोले उद्योग पुनः सञ्चालन गर्ने निर्णय भएको जनाएको हो। चिया निर्यातमा देखिएका व्यापारिक तथा प्राविधिक समस्या समाधान गर्न कार्यदल गठन गर्ने सरकारको निर्णयलाई संघले सकारात्मक रूपमा लिएको र चिया क्षेत्र खुल्ला गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ। भारतीय चिया बोर्डले लागू गरेको नयाँ नियमका कारण नेपाली चिया निर्यातमा अवरोध उत्पन्न भएपछि उद्योगीहरूले असार 1 उद्योग बन्द गरेका थिए भने सरकारले समस्या समाधानका लागि असार 8 कार्यदल गठन गरेको थियो। बिहिबारदेखि झापाका 30 सिटिसी चिया उद्योग पुनः सञ्चालनमा आएको र अन्य जिल्लाका चिया उद्योग पनि क्रमशः खुल्ने नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिव गुप्ताले बताउनुभयो। नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको मौद्रिक नीतिलाई लगानी, उत्पादन तथा निजी क्षेत्र मैत्री बनाउन नेपाल राष्ट्र बैङ्कलाई आग्रह गरेको छ। चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालको नेतृत्वको टोलीले राष्ट्र बैङ्कका गभर्नर डाक्टर विश्वनाथ पौडेलसँग भेट गरी व्यवसायीका समस्या समाधान हुने गरी मौद्रिक नीति ल्याउन आग्रह गरेको हो। भेटमा चेम्बरले मुलुकले 7% आर्थिक वृद्धि हासिल गर्न 20% भन्दा बढी कर्जा प्रवाह गर्ने गरी मौद्रिक नीति ल्याउन आग्रह गरेको हो। चेम्बरले विगत 5 अर्थतन्त्र सुस्त रहेको र निजी क्षेत्रको मनोबल कमजोर भएकोले मौद्रिक नीतिमा आर्थिक गतिविधि विस्तारलाई प्राथमिकता दिन माग गरेको छ। यस्तै एकल अङ्कको ब्याज दरलाई स्थायी नीति बनाउन, बैङ्क दरलाई 5% झार्न र स्प्रेड दरलाई 3.5% सीमित गर्न आग्रह गरेको चेम्बरका अध्यक्ष अग्रवालले बताउनुभयो। बिरगन्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको 11 करिब 2.21 रुपियाँ राजस्व संकलन गरेको छ। कार्यालयले चालू आर्थिक वर्षमा 2.49 राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा पहिलो 11 अवधिमा लक्ष्यको 98% राजस्व संकलन भएको बिरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले बताउनुभयो। बिरगन्ज भन्सार कार्यालयले गत आर्थिक वर्षको पहिलो 11 2.381 राजस्व संकलन गरेकोमा चालू आर्थिक वर्षमा करिब 9% बढी राजस्व संकलन गरेको हो। चालू आर्थिक वर्षको 11 बिरगन्ज नाका हुँदै 8.90 7 मूल्य पर्ने वस्तु तथा सामान भित्रिएको छ भने 69 अर्ब 66 करोड मूल्य पर्ने वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको वीरगंज भन्सार कार्यालयले जनाएको छ। नेपाली शेयर बजार मापक नेप्से परिसूचक बिहिबार 8.5 अङ्कले घटेर 2651.52 अङ्कमा कायम भएको छ। बिहिबार 338 कम्पनीका 64,80,000 कित्ता शेयरहरू 2 अर्ब 83 करोड रुपियाँ मूल्यमा खरिद बिक्री भएको नेप्सेले जनाएको छ।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेलकुद समाचार।
3: विश्वकप फुटबलमा आज राति समूह ई का दुई खेल हुँदैछन्। नेपाली समयअनुसार राति 2:45 बजे कुराकाओ र आइभरी कोस्ट बीचको खेल फिलाडेल्फिया स्टेडियममा हुनेछ भने इक्वेडर र जर्मनी बीचको खेल न्यूजर्सी स्टेडियममा हुनेछ। यस्तै दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई पराजित गर्दै फिफा विश्वकप 2026 नकआउट चरणमा पहिलो पटक प्रवेश गरेको छ। मेक्सिको मोन्टेरे स्टेडियममा आज भएको समूह ए अन्तर्गत अन्तिम खेलमा दक्षिण कोरियालाई 1-0 पराजित गर्दै दक्षिण अफ्रिका नकआउट चरणमा पहिलो पटक प्रवेश गरेको हो। जितसँगै दक्षिण अफ्रिका समूह एमा 4 अङ्कसहित उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो। यसै समूहमा रहेको मेक्सिको समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ। आज भएको अर्को खेलमा मेक्सिकोले चेकियालाई 3-0 हराएको थियो। दक्षिण कोरिया 3 अङ्कसहित तेस्रो र चेकिया 1 अङ्कसहित पुछारमा रहेको छ। यस्तै ब्राजिलले स्कटल्याण्ड र मोरक्कोले हाइटीलाई पराजित गर्दै फिफा विश्वकप फुटबल 2026 नकआउट चरणमा प्रवेश गरेका छन्। समूह सी अन्तर्गत मियामी स्टेडियममा आज भएको खेलमा ब्राजिलले स्कटल्याण्डलाई 3-0 हराउँदै समूह विजेताको रूपमा नकआउट चरणमा प्रवेश गरेको हो। 3 खेलमा ब्राजिलको 7 अङ्क छ। एटलान्टा स्टेडियममा आज भएको खेलमा मोरक्कोले हाइटीलाई 4-2 पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो। यससँगै समूह सीबाट स्कटल्याण्ड र हाइटी विश्वकपबाट बाहिरिएका छन्। विश्वभर फिफा विश्वकप 2026 रौनक चलिरहँदा नेपाली फुटबल भने निलम्बनमा परेको छ। विश्व फुटबल महासंघ फिफाले अखिल नेपाल फुटबल संघ एन्फामा सरकारको हस्तक्षेप भएको भन्दै एन्फालाई अनिश्चितकालीन प्रतिबन्ध लगाएको हो। फिफाले बुधबार जारी गरेको पत्रमा नेपाललाई निलम्बन गरिएको उल्लेख गरिएको छ। निलम्बनसँगै नेपालले फिफाबाट पाउँदै आएको अनुदान रोक्ने जनाएको छ। नेपालले फुटबल विकासका लागि फिफाबाट वार्षिक 1 अर्बभन्दा बढी रकम अनुदान सहयोग पाउँदै आएको थियो। फिफाको अनुसार निलम्बनमा परेसँगै नेपालले अन्तर्राष्ट्रिय फुटबल तथा युथ फुटबल खेल्न नपाउनुका साथै पदाधिकारीको विदेश भ्रमण समेत रोक्का हुनेछ। एन्फामा अध्यक्ष पंकज विक्रम नेम्वाङ नेतृत्वको 4 वर्षीय कार्यकाल यही असार 5 गते सकिएको थियो। तर नेम्वाङ पक्षले यसअघि 5 महिना अघि नै अर्ली इलेक्सन गर्ने निर्णय गरेपछि नेपाली फुटबल विवादको घेरामा परेको थियो। यही बीच फिफाले एन्फालाई अनिश्चितकालीन निलम्बन गरेको हो। राखेप र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत एन्फामा आर्थिक अनियमितता भएको भन्दै छानबिन गरिरहेको थियो। जनकपुर धाममा जारी रहेको निको कप महिला टी20 राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत भोलि सेमिफाइनल खेल हुने भएको छ। मध्य प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेस खेलकुद परिषद तथा नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा जनकपुर धामको निर्माणाधीन राम जानकी बहुदेशीय अन्तर्राष्ट्रिय रङ्गशालामा भोलि बिहानका लागि 2 सेमिफाइनल खेल हुने भएको हो। बिहान 9 बजे नेपाल एपिएफ क्लब तथा लुम्बिनी प्रदेशका बीचमा पहिलो सेमिफाइनल खेल हुने तालिका रहेको छ। यसै गरी त्यस लगत्तै कोशी तथा बागमतीका बीचमा 2 खेल हुनेछ। दुवै खेलमा विजयी हुने टिमका बीचमा शनिबार फाइनल खेल हुने भएको छ।
0: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमाटा। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको हिमाली पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख सहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 30.7 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 31 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस। पोखराको अधिकतम 32.7 डिग्री सेल्सियस, न्यूनतम 21.3 डिग्री सेल्सियस, वर्षा 16.1 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 37.9 डिग्री सेल्सियस, न्यूनतम 22.9 डिग्री सेल्सियस र दिपायलको अधिकतम 38.7 डिग्री सेल्सियस, न्यूनतम 22.4 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका 6 पदाधिकारीको निर्वाचनका लागि आज राति 9:15 बजेदेखि मतदान हुने। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण, चिया उद्योग आजदेखि पुनः सञ्चालन गर्ने नेपाल चिया उत्पादक सङ्घको निर्णय, भेनेजुएलामा गएका दुई ठूला शक्तिशाली भूकम्पमा कम्तीमा 164 जनाको मृत्यु, भवन लगायत धेरै संरचनामा क्षति, र फिफा विश्वकपमा आज राति 2:15 बजे समूह ईका दुई खेल हुँदै

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: रासपा महाधिवेशनमा मतदान सकियो, अब नयाँ पदाधिकारी चयन हुने।
2: परीक्षा प्रणालीमा सुधार, समयमै नतिजा प्रकाशनबाट शिक्षा क्षेत्रमा सुशासनको संकेत। नतिजा समयमै प्रकाशन गर्न हतार नगरिएको शिक्षा मन्त्री सस्मित पोखरेलको भनाई।
1: मनसुनको समयलाई लक्षित गर्दै सरकारको तयारी तीव्र। समुदाय, स्थानीय तह र नागरिकको समान सहभागिताले मात्रै प्रभावकारी प्रतिकारले सम्भव हुने विश्वास।
2: र खेल प्रसङ्गमा, विश्वकपको रौनकले रात पनि रङ्गीन बनिरहँदा नेपाली फुटबलमा लाग्यो प्रतिबन्धको ग्रहण। फिफाद्वारा नेपाली फुटबल निलम्बन, के होला त नेपाली फुटबलको भविष्य?
3: यदि क्विक रेस्पोन्स भयो भने महिना दिनमा पनि यो निलम्बन फुकु आउन सक्छ, निकास पाउन सक्छ, होइन?
2: कार्यक्रम सुरु गरौँ। राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन पारदर्शी रूपमा सम्पन्न भएको शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलको भनाइ सम्बन्धी प्रसङ्गबाट। शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया समयमै र पारदर्शी रूपमा सम्पन्न भएको स्पष्ट पार्नु भएको छ। नतिजा प्रकाशनलाई लिएर भइरहेको आन्दोलन प्रति लक्षित गर्दै उहाँले लोकतान्त्रिक समाजमा शान्तिपूर्ण रूपमा आफ्नो धारणा राख्न पाउने अधिकारको सरकारले सम्मान गर्ने उल्लेख गर्दै मन्त्री पोखरेलले आन्दोलनरत विद्यार्थी प्रति सामाजिक सञ्जालमा भइरहेका केही नकारात्मक तथा असम्मानजनक टिप्पणी प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ। नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन, बरु आवश्यक जनशक्ति थप गरी र अनावश्यक प्रशासनिक प्रक्रियाहरू छोट्याई नतिजा प्रकाशन हुनुपर्ने समयमा नै प्रकाशित गरिएको हो। यस प्रक्रियाप्रति हामी स्पष्ट र विश्वस्त छौँ, मन्त्री पोखरेलले सामाजिक सञ्जालमा लेख्नु भएको छ। मन्त्री पोखरेलले शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेका कुनै पनि व्यक्ति वा समूहप्रति सामाजिक सञ्जालमा दुर्व्यवहार, गाली गलौज वा असम्मानजनक टिप्पणी नगर्न सबैसँग अनुरोध समेत गर्नु भएको छ। यसैबीच शिक्षा तथा खेलकुद मन्त्रालयले माध्यमिक तथा उच्च शिक्षाको परीक्षा प्रणालीमा उल्लेखनीय सुधार भएको जनाएको छ। मन्त्रालयका अनुसार माध्यमिक शिक्षा परीक्षा एसईई कक्षा 12 तथा विश्वविद्यालय स्तरीय परीक्षाका नतिजा विगतको तुलनामा निकै छिटो प्रकाशन हुन थालेका छन्, जसले शिक्षा क्षेत्रमा सुशासन र सेवा प्रवाहको प्रभावकारिता बढाएको देखिएको छ। मन्त्रालयले सेवा प्रवाहलाई छरितो र नतिजामुखी बनाउन विद्यार्थी भर्ना प्रक्रिया र परीक्षा प्रणाली सुधारका लागि एकीकृत कार्यतालिका बनाएर काम गर्नेदेखि डिजिटल सुशासनको अवधारणालाई प्रभावकारी कार्यान्वयनमा लगेको छ। विद्यार्थी भर्ना प्रक्रिया, परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनलाई व्यवस्थित बनाउन एकीकृत कार्यतालिका लागू गरिएको छ। शासकीय सुधार सम्बन्धी कार्यसूचीको बुदा नम्बर 2 समेटिएको शिक्षा मन्त्रालय अन्तर्गतको मुख्य काममा विश्वविद्यालयहरू र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिईभिटीले परीक्षा सम्पन्न भएको मितिले 2 महिनाभित्र परीक्षाफल प्रकाशन गर्ने कार्य प्रारम्भ गर्ने लक्ष्य राखेको थियो। यसैबीच शिक्षकहरूको क्षमता विकासका लागि सिकाइ चौतारी मोबाइल एप सञ्चालनमा ल्याइएको छ। एप मार्फत हजारौं शिक्षकले अनलाइन तालिम तथा अभिमुखीकरण प्राप्त गरिसकेका छन्। मन्त्रालयका अनुसार परीक्षा प्रणाली, डिजिटल सेवा तथा प्रशासनिक प्रक्रियामा गरिएको सुधारले शिक्षा क्षेत्रमा पारदर्शिता, उत्तरदायित्व र सेवा प्रवाहको गुणस्तर बढाउन सहयोग पुगेको छ। चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो ऐतिहासिक महाधिवेशन नयाँ नेतृत्व चयनको निर्णायक चरणमा प्रवेश गरेको छ। केन्द्रीय सदस्य चयनका लागि भएको मतदान सम्पन्न भएसँगै अब पार्टीको आगामी कार्यदिशा तय गर्ने पदाधिकारी चयन प्रक्रिया सुरु भएको छ।
1: केन्द्रीय सदस्य पदको मतदान औपचारिक रूपमा सम्पन्न भएको हो। महाधिवेशनमा 900 सदस्यीय केन्द्रीय समितिका लागि 379 जनाले उम्मेदवारी दिएका थिए। मतदान सम्पन्न भएपछि मतगणनाको प्रक्रिया अघि बढाइएको छ। यद्यपि दोस्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक हुँदासम्म पनि पहिलो चरणको नतिजा भने सार्वजनिक भइसकेको छैन। निर्वाचन

0: समितिका अनुसार अब पार्टी नेतृत्व चयनका लागि पदाधिकारी निर्वाचन प्रक्रिया सुरु हुनेछ। साँझ पदाधिकारीहरूका लागि उम्मेद्वारी दर्ताको समय निर्धारण गरिएको छ भने त्यस लगतै प्रारम्भिक नामावली प्रकाशन गरिनेछ। उम्मेद्वारमाथि दावी विरोध तथा उजुरी दर्ताका लागि राति 8:15 समय दिएको छ। निर्वाचन कार्यतालिका अनुसार राति 9:15 उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक गरिनेछ। त्यसपछि राति 9:15 12:00 मतदान सञ्चालन हुनेछ। मतदान सकिए लगतै मतगणना सुरु गरी राति 1:30 पदाधिकारी निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गर्ने तयारी गरिएको छ। राष्ट्रपतिले यसपटक कुल 6 पदमा निर्वाचन गर्दैछ। विधान अनुसार 2 उपसभापति, 1 खुला र 1 महिला, 1 महामन्त्री तथा 3 सहमहामन्त्री, 2 खुला र 1 महिला पदका लागि प्रतिस्पर्धा हुनेछ। महत्वपूर्ण पक्ष के छ भने पहिलो चरणको निर्वाचनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका व्यक्तिले मात्र पदाधिकारी पदमा उम्मेद्वारी दिन पाउने व्यवस्था गरिएको छ। यसले केन्द्रीय सदस्य र पदाधिकारी चयन प्रक्रियालाई एकअर्कासँग प्रत्यक्ष रूपमा छोडेको छ। पार्टी स्थापनापछि पहिलो पटक आयोजना गरिएको महाधिवेशनलाई राज्यसभाको संगठनात्मक भविष्य र नेतृत्व हस्तान्तरणको महत्वपूर्ण परीक्षा तथा अवसरका रूपमा हेरिएको छ। नयाँ नेतृत्व चयनसँगै पार्टीले आगामी राजनीतिक रणनीति, संगठन विस्तार र राष्ट्रिय राजनीतिमा आफ्नो भूमिकालाई थप स्पष्ट दिशा दिने अपेक्षा गरिएको छ।
1: मनसुनको समयसँगै नेपाल फेरि एकपटक बाढी, पहिरो र डुबानको जोखिमपूर्ण मौसममा प्रवेश गरेको छ। कतै कम वर्षा भए पनि केही स्थानमा एकैपटक अत्याधिक पानी पर्न सक्ने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानले यो वर्षको मनसुनलाई थप चुनौतीपूर्ण बनाएको छ। यही सम्भावित जोखिमलाई ध्यानमा राख्दै राज्यका निकायहरू उद्धार, राहत र प्रतिकारीय तयारीलाई अन्तिम चरणमा पुर्याउने अभियानमा जुटेका छन्। थप सामग्री सहित सहकर्मी सुनिता पोखरेल।
0: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन जन्य विपदलाई लक्षित गरी देशव्यापी प्रतिकार तयारीलाई तीव्र बनाएको जनाएको छ। यस वर्ष औसत भन्दा कम वर्षा हुने अनुमान गरिए पनि केही स्थानमा अत्याधिक वर्षा हुन सक्ने भएकाले त्यस्ता क्षेत्र विपदको दृष्टिले अत्यन्त संवेदनशील बन्नेछन्। त्यसैलाई मध्यनजर गर्दै तयारी भइरहेको प्राधिकरणका उपसचिव राम बहादुर केसीले जानकारी दिनुभयो।
2: मनसुन भित्रिनुभन्दा पहिला नै हामीले मनसुन पूर्व तयारी प्रतिकार राष्ट्रिय कार्य योजना बनाएर सबै सम्प्रेषण गरिसकेको छ, भनेको हाम्रो पूर्व तयारीको काम चाहिँ गरी सम्पन्न भइसकेको छ। पूर्व तयारी भनेको जस्तो कि हामीले नीतिगत कानुनी व्यवस्था गर्ने कुराहरू, त्यस्तै गरेर अब त्यही अनुसार हामीले सबै तहसँग जो चाहिँ जिम्मेवार निकायहरू हुनुहुन्छ उहाँहरूसँग समन्वयात्मक बैठकहरू गर्ने कुराहरू, त्यस्तै गरेर हामीले चाहिँ अब खोज उद्धार र राहत सामग्रीहरूको चाहिँ ट्र्याकिङ गर्ने कुरा र त्यही अनुसारको चाहिँ त्यसलाई स्टक पाइललाई चाहिँ पूर्ण रूपमा चाहिँ मौद्दात स्थितिमा राख्ने कुरा र हाम्रा जनशक्ति जति पनि हुनुहुन्छ उद्धार खोज उद्धार कार्यमा खटिने जस्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रतिबल नेपाल, त्यसरी हाम्रो स्वयंसेवक सबैको चाहिँ हामीले विवरण अध्यावधि गरेर उहाँहरू तत्तर ठाउँहरूमा चाहिँ अहिले पूर्व तैनाती अवस्थामा हुनुहुन्छ र आवश्यक परेको बेलामा उहाँ जुनसुकै बेला जसुकै परिस्थिति पनि खटिन सक्ने गरेर हाम्रो जनशक्ति पनि परिचालित भइसकेको अवस्था।
0: उहाँले विपद व्यवस्थापनमा प्रदेश सरकार र स्थानीय तहको भूमिका अझ महत्वपूर्ण रहने उल्लेख गर्दै विगतका अनुभव र कमजोरीबाट पाठ सिकेर जोखिम न्यूनीकरणका उपायहरू अपनाइएको जानकारी दिनुभयो।
2: विगतमा के कस्ता कमी कमजोरी भएर अब चाहिँ त्यसलाई चाहिँ रिपिट हुन नदिनका लागि हामीले के गर्ने भन्ने विषयहरू पनि त्यहाँ उल्लेख गरेका छौँ र अब गत जस्तो त्यो 2081 भन्दा 82 राम्रो भयो र 82 भन्दा अब 83 अझै राम्रो हुन्छ भन्ने हाम्रो चाहिँ अपेक्षा रहेको छ र त्यही अनुसार हामीले घनीभूत रूपमा चाहिँ काम गरिराखेका छौँ।
0: यता सम्भावित विपदको बेला तत्काल उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी बलले पनि देशभर आफ्नो तयारीलाई उच्च प्राथमिकतामा राखेको छ। बाढी, पहिरो र डुबान जस्ता घटनामा परिचालन गर्न 21,699 जना जनशक्तिलाई विशेष तालिम सहित तयारी अवस्थामा राखिएको छ भने 8,180 जना सशस्त्र प्रहरी कर्मचारीलाई 24 घण्टा स्ट्यान्ड बाई बस्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ। दुर्गम तथा उच्च जोखिमयुक्त क्षेत्रमा उद्धार टोली तत्काल पुग्न कठिन हुने अवस्थालाई ध्यानमा राख्दै सातै प्रदेशका 54 स्थानमा अस्थायी मनसुन प्रतिकार बेस स्थापना गरिएको छ। उद्धार कार्यलाई थप प्रभावकारी बनाउन 134 जना गोताखोरलाई 11 वटा जोखिमयुक्त क्षेत्रमा परिचालन गरिएको छ। मनसुनको चुनौतीपूर्ण मौसममा सरकारी निकायहरूको यो तयारीले सम्भावित विपदको क्षति न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। तथापि विपद व्यवस्थापन सुरक्षा निकाय वा सरकारी संयन्त्रको जिम्मेवारी मात्र नभई समुदाय, स्थानीय तह र नागरिकको समान सहभागिताले मात्रै प्रभावकारी प्रतिकार सम्भव हुनेछ।
1: अन्त्यमा नेपाली फुटबल सम्बन्धी एउटा प्रसङ्ग। संसार नै फुटबलको महासंग्राममा भुलेको छ अहिले। बिहान उठेदेखि राति नसुतुन्जेलसम्म मोबाइल हेर्यो, फुटबलको चर्चा, टिभी हेर्यो, फुटबलकै भिडन्त, अनि चिया पसलमा पुग्यो, हिजो त मेरो मनपर्ने देशले पानी पिलायोदेखि आज हुने खेलको विश्लेषणसम्म सुन्न पाइन्छ। फुटबलको महाकुम्भ चलिरहेको अमेरिका, क्यानाडा र मेक्सिकोमा विश्वकपको रौनकले दिन त यसै पनि उज्यालो हुने नै भए, रात पनि रङ्गीन बनेका छन्। तर यही बेला नेपाली फुटबल आकाशमा भने ग्रहण लागेको छ। विश्व फुटबल महासङ्घ फिफाले अखिल नेपाल फुटबल सङ्घ एन्फालाई निलम्बन गरेपछि नेपाली फुटबल खेलाडीदेखि खेल समर्थकमा निराशा छाएको छ। एन्फा पदाधिकारीहरू बीच आन्तरिक विवाद चर्किँदै गएर अर्ली इलेक्सन प्रक्रिया पछि भने एन्फा भित्रको झगडा सतहमा आएको थियो। नेपाली खेलकुदको प्रशासनिक निकाय राष्ट्रिय खेलकुद परिषदले देशको कानून अनुसार तहगत निर्वाचन नगरेको भन्दै एन्फालाई गत वर्ष चैत्र 11 गते 3 महिनाका लागि निलम्बन गरेको थियो। विगतमा पनि पटक पटक यी र यस्ता समस्या देखिएको चेतावनी दिँदै आएको फिफाले अन्तत एन्फालाई निलम्बन गरेको जनाएको छ। एन्फा विवाद समाधान गर्न राखेफले फिफा प्रतिनिधिलाई नेपालमै वार्ता गर्न निम्त्याएको पनि थियो, तर समस्या यति गहिरिँदै र बढ्दै गयो र अन्तत फिफाले निलम्बन गर्यो। निलम्बनमा परेपछि अब नेपाली फुटबलमा गम्भीर असर पर्ने निश्चित छ। अब नेपालको पुरुष वा महिला टोली या उमेर समूहका कुनै पनि टोलीले फिफा वा एएएफसी अन्तर्गतका कुनै पनि प्रतियोगिता खेल्न पाउने छैनन्। नेपालले फुटबल विकासका लागि फिफाबाट वार्षिक 1 अर्ब भन्दा बढी रकम अनुदान सहयोग पाउँदै आएको थियो। निलम्बन पछि अब उक्त सहयोग पनि रोकिने फिफाले जनाएको छ। एन्फा निलम्बनकै विषयमा हामीले खेल पत्रकार तथा बीबीसी नेपाली सेवाका खेल संवाददाता निरञ्जन राजवंशीसँग सम्पर्क गरी फिफाले निलम्बन गरेको घटनालाई स्वाभाविक मान्ने कि सिलसिलेवार घटनाको परिणाम भनेर सोधेका छौँ।
3: यसलाई अस्वाभाविक चाहिँ मान्न सकिन्न, किनकि नेपाली फुटबलको यदि लामो इतिहासमा अहिलेसम्म फिफाले सस्पेन्स गरेको थिएन, त्यो गर्नु चाहिँ एउटा चाहिँ दुःखद घटना चाहिँ भयो।
4: फिफाले जुन रूपमा विधानको धारा 14 उपधारा 1(i)(3) अनुसार तेस्रो पक्षको हस्तक्षेप भनेको छ नि, यसलाई चाहिँ कुन रूपमा लिने कि साँच्चै राखेपको इन्टरफियर थियो या कुनै अर्को तेस्रो पक्ष भनेर बुझ्ने?
3: होइन, अब यो स्पष्ट रूपमा त अब राष्ट्रिय खेलकुद परिषदकै हस्तक्षेप भन्नै पर्छ, किनकि जुन बेला एन्फाले इलेक्सनमा जान चाह्यो त्यो बेलामा राष्ट्रिय खेलकुद परिषदले राष्ट्रिय खेलकुद विकास ऐन 2077 अन्तर्गतको नियमभित्र बसेर मात्र चुनाव गर, त्यो भनेको चाहिँ तहगत रूपमा निर्वाचन गर्ने, पहिला जिल्लाको निर्वाचन हुने, त्यसपछि मात्र केन्द्रको निर्वाचन गर्नुपर्ने जुन खेलकुद विकास ऐन 77 नियम छ त्यसलाई पालना गर भनेर राष्ट्रिय खेलकुद परिषदले चाहिँ निर्देशन दिएको हो। त्यो निर्देशनलाई चाहिँ एन्फाले चाहिँ हाम्रो फिफाको विधान अनुरूप यो गर्नु पर्दैन भनेर राष्ट्रिय खेलकुद परिषदले दिएको निर्देशनलाई अत्यार गर्दै जब निर्वाचनको घोषणा गर्यो त्यसपछि न हो यो राष्ट्रिय खेलकुद परिषदले निलम्बन गरेको। राष्ट्रिय खेलकुद परिषदले निलम्बन गरेको छ एन्फालाई, तहगत निर्वाचन गर भनेर निर्देशन दिएको छ, त्यसपछि आएर चाहिँ राखेपको निर्देशनलाई नमानेपछि एन्फालाई निलम्बन मात्र गरेको छैन कि एन्फासका केन्द्रीय कार्य समिति सबैजनाको चाहिँ विदेश जान रोक लगाउँदै अध्यागम विभागको कालो सूचीमा राखेको छ भनेपछि यो सम्पूर्ण विषय भनेको त सरकार विरुद्ध सरकार भर्सेस एन्फा नै हो। त्यसले गर्दाखेरि थर्ड पार्टी भनेको चाहिँ राखेप नै हो, त्यसमा कुनै शङ्का छैन।
4: एन्फाको इतिहासमा अहिलेसम्म फिफाले एन्फालाई निलम्बन गरेको थिएन भने पछाडि अबको परिदृश्य चाहिँ कस्तो देख्नुहुन्छ?
3: अब चाहिँ हेर्न बाँकी छ। अब के हेर्न बाँकी छ भन्दाखेरि अब एन्फा त निलम्बनमा पर्यो, परिसकेपछि अब एन्फाका जो अहिलेको अब एक्जिस्टिङ बडी भनौँ न, एन्फाको अहिलेको कार्य समितिहरू चाहिँ चुप लगाएर बस्छ, किनभने फिफाको नियम के छ भन्दाखेरि जुन कार्य समिति हुँदाखेरि एन्फा निलम्बनमा पर्यो त्यही नै कार्य समितिले मात्र अर्को निर्वाचन गर्छ भनेर चाहिँ फिफाले भन्छ। त्यो अभ्यास चाहिँ वर्ल्डको चाहिँ जुनसुकै फुटबल सङ्घको विवादमा पनि त्यही देखेको छ भने उनीहरू चाहिँ अब हामी नभइकन एन्फा बिउँदैन, त्यसले गर्दाखेरि हामी नभई त कामै छैन भनेर उनीहरू चुप लगाएर बस्ने हो, किनकि उनीहरूले गर्ने ठाउँ पनि छैन, निलम्बनमा परिसक्यो। हेर्न बाँकी छ राष्ट्रिय खेलकुद परिषदले के गर्छ, अब राखे पहले के गर्छ त्यो हेर्न बाँकी।
4: अब निलम्बन फुकुवाको आधार चाहिँ
3: मेरो विचारमा राष्ट्रिय खेलकुद परिषदले पक्कै पनि फिफासँग टक गर्नको लागि केही न केही त गर्ला, कार्य नयाँ कार्य समिति बनाउला, फिफासँग रिक्वेस्ट पठाउला, त्यसपछि फिफा र राष्ट्रिय खेलकुद परिषद बिच बाटा होला नहोला, बाटा भयो भने कुन सर्टमा होला, यी कुराहरू चाहिँ अब हेर्न बाँकी विषयहरू हो। के हुन्छ त्यो चाहिँ अब अब राष्ट्रिय दलले अब चाल्ने कदमले थाहा हुन्छ।
4: यो अनियोलताले त नेपाली फुटबललाई अझै कति वर्ष पछि धकेल्यो जस्तो लाग्छ अन्त्यमा?
3: यो चाहिँ महत्त्वपूर्ण प्रश्न हो। यो चाहिँ अब यदि क्विक रेस्पोन्स भयो भने महिना दिनमा पनि यो निलम्बन फुको आउन सक्छ, निकास पाउन सक्छ, होइन? होइन भने अब यो त सरकारले पनि अब मेरो गुरुको बारे टक्काउ मैले भने जस्तै हुनुपर्छ भनेर अड्डिलेर बस्यो भने त यो लामो लामो समय पनि जान सक्छ।
5: हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइटेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ। नमस्कार।

0: जय नेपाल सत्य सेवा सुरक्षणम प्रहरी कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा तयार पारिएको यो कार्यक्रमलाई तपाईँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल मेट्रो ट्राफिक एफएम लगायत देशभरका विभिन्न एफएम स्टेशनहरूबाट समेत सुन्दै आउनु भएको छ भने नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा पनि सुन्न सक्नुहुन्छ। आजको प्रहरी कार्यक्रममा प्रहरी समाचारको साथमा नाटक परिणाम प्रस्तुत गर्छौ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको सुरुमा भने प्रहरी समाचार।
1: विभागीय समाचार। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब भिरकुटी मण्डपमा असार 10 गते आयोजित समारोह बीच प्रहरी कार्य सम्बन्धी समीक्षा सम्मेलन 2083 सम्पन्न भएको छ। समारोहमा प्रहरी महानिरीक्षक कार्कीले सम्मेलनमा छलफल गरिएका विषयवस्तु र प्राप्त सुझावहरू एवं निचोडहरू प्रहरीको आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण हुने बताउनुभयो। नेपाल सरकारको प्राथमिकताका विषयहरूलाई आत्मसात गरी नागरिकको अपेक्षा अनुरूप विधान तथा प्रचलित कानूनले निर्दिष्ट गरेको जिम्मेवारी प्रति निष्पक्ष रही उच्च व्यवसायिकताका साथ कार्य सम्पादन गर्न प्रहरी कर्मचारी सदैव प्रतिबद्ध हुनुपर्ने बताउनुभयो। प्रहरी महानिरीक्षक कार्कीले सम्मेलनमा सहभागीहरूले राखेको जिज्ञासाहरूको निरूपण गर्दै अपराधको स्वरूप एवं प्रवृत्तिको परिवर्तनले थप चुनौतीहरू देखा परेको उल्लेख गर्दै संगठित अपराध, साइबर अपराध, लागु औषध, मानव बेचबिखन, आर्थिक अपराध, सामाजिक सञ्जाल को दुरुपयोग गरी गलत सूचना, मिथ्या सूचना प्रवाह गर्ने लगायतका आपराधिक क्रियाकलापमा संलग्नलाई कानूनी दायरामा ल्याउन प्रहरी थप क्रियाशील हुनुपर्ने बताउनुभयो। कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्वेदी र काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले आआफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो। प्रहरी कार्यको वार्षिक समीक्षा गरी चुनौती तथा कमी कमजोरीको बारेमा अनुभव आदान प्रदान गर्दै सुधारका क्षेत्रहरू पहिचान गर्ने, प्रहरी कार्यको क्षमता अभिवृद्धिको बाटो पहिल्याउने एवं प्रहरी कार्यको प्रभावकारितामा वृद्धि गरी शान्ति, सुरक्षा, अमन चयन कायम गराउन नीतिगत, संरचनागत लगायत समग्र सुधारका क्षेत्रहरू पहिचान गरी आगामी कार्यदिशा तय गर्ने सम्मेलनको मुख्य उद्देश्य रहेको छ।
0: लागु औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस 26 जुन 2026 को अवसरमा आसरा सुधार केन्द्र रानीबारीमा आयोजित आन्तरिक खेलकुद प्रतियोगिता समापन कार्यक्रम सम्पन्न भएको छ। आसरा सुधार केन्द्रकी अध्यक्ष श्रीमती नवीना खत्री कार्कीले केन्द्रमा असार 10 गते आयोजित कार्यक्रममा खेलकुद प्रतियोगिता अन्तर्गत बास्केटबल, क्यारिम बोर्ड, बुसे, क्रिकेट, संगीत, नृत्य, लेख रचना, टेबल टेनिस र चेस तर्फ विजयी हुने केन्द्रमा उपचाररत सदस्यहरूलाई पुरस्कार प्रदान गर्नुभयो। सो अवसरमा केन्द्रकी अध्यक्ष कार्कीले केन्द्रमा उपचाररत सदस्यहरू बीच आपसी भाइचारा तथा सद्भाव कायम गरी मनोबल उच्च राख्न, स्वस्थ प्रतिस्पर्धा गराई सञ्चालन गरिएको आन्तरिक खेलकुद प्रतियोगितामा आफ्नो प्रतिभा देखाई विजयी भएका उपचाररत सदस्य खेलाडीहरूलाई बधाई दिनुभयो। केन्द्रकी अध्यक्ष कार्कीले लागु औषधको चुनौती चिनौ, सामाजिक समाधानको बाटो खोजौ भन्ने राष्ट्रिय नारालाई नारामा मात्र सीमित नराखी व्यवहारमा लागू गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। केन्द्रकी सचिव श्रीमती रोजी तुलाधर अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
2: अपराध समाचार।
1: आफ्नै 37 वर्षीय श्रीमती मुना कुमालको हत्या गरेको अभियोगमा गुल्मी जिल्ला इस्मा गाउँपालिका 5 बस्ने 41 वर्षीय एम बहादुर कुमाललाई असार 10 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी महोत्तरी जिल्ला मिथिला नगरपालिका 9 घर भई भक्तपुर जिल्ला भक्तपुर नगरपालिका 1 बस्ने 28 वर्षीय आकाश रसाइलीको हत्या गरेको अभियोगमा 3 जनालाई असार 8 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा उदयपुरका 31 वर्षीय आयुष कार्की, झापाका 27 वर्षीय दोर्जे शेर्पा र गुल्मीका 35 वर्षीय रमेश कुँवर रहेका छन्।
0: नियन्त्रित लागु औषध ट्रामाडोल 340 ट्याब्लेट, गाँजा 400 ग्राम, पोलेन 30 ग्राम र नाइट्राभेट 11 ट्याब्लेट सहित काठमाडौँ चन्द्रागिरी नगरपालिका 13 बस्ने 18 वर्षीय किशोरलाई सोही ठाउँबाट असार 8 गते प्रहरीले पक्राउ गरेको छ। त्यसै गरी नियन्त्रित लागु औषध ट्रामाडोल 213 ट्याब्लेट सहित मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका 14 बस्ने 26 वर्षीय प्रनिक कार्की समेत 8 जनालाई असार 8 गते प्रहरीले पक्राउ गरेको छ। त्यसै गरी नियन्त्रित लागु औषध डाइजेपाम, फेनारागन र बुप्रेनोर्फेन गरी 210 एम्पुल सहित नवलपरासी जिल्ला रामग्राम नगरपालिका 16 बस्ने 47 वर्षीय जलालुद्दिन चुरियारलाई सोही ठाउँबाट असार 8 गते प्रहरीले पक्राउ गरेको छ। यस्तै नियन्त्रित लागु औषध नाइट्राजेपाम 168 ट्याब्लेट सहित कालीकोट जिल्ला खाडाचक्र नगरपालिका 6 बस्ने 22 वर्षीय गणेश शाहीलाई बाँके जिल्ला कोहलपुर नगरपालिका 11 असार 9 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी नियन्त्रित लागु औषध डाइजेपाम 135 एम्पुल, बुब्रेनोर्फिन 135 एम्पुल र फेनारागन 135 एम्पुल सहित रूपन्देही जिल्ला रोहिणी गाउँपालिका 1 बस्ने 38 वर्षीय बिर्जु यादवलाई सोही गाउँपालिका 1 असार 9 गते प्रहरीले पक्राउ गरेको छ।
1: वैदेशिक रोजगारीमा टर्की र बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा 12 जिल्ला निजगढ नगरपालिका 13 49 वर्षीय सुरेश गिरी र सङ्खुवासभा जिल्ला चैनपुर नगरपालिका 3 70 वर्षीय वीरबहादुर श्रेष्ठलाई काठमाडौँ र ललितपुरबाट असार 8 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका मध्ये सुरेशले टर्की पठाइदिन्छु भन्दै एकजना पीडितबाट 1,90,000 रुपियाँ र वीरबहादुरले बेलायत पठाइदिन्छु भन्दै एकजना पीडितबाट 2,00,000 रुपियाँ लिए सम्पर्कविहीन भएका थिए। यसै गरी वैदेशिक रोजगारीमा मलेसिया र बेलारुस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा नुवाकोटका 26 वर्षीय विशाल बानिया, काठमाडौँ महानगरपालिका 14 बस्ने 29 वर्षीय रिजन खङ्गी र कैलालीकी 23 वर्षीय प्रिन्सी शाहलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका मध्ये विशाल र रिजनले मलेसिया पठाइदिन्छु भन्दै 2 पीडितबाट 3,85,000 रुपियाँ र प्रिन्सीले बेलारुस पठाइदिन्छु भन्दै 1 पीडितबाट 20,00,000 रुपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा खटिएको प्रहरीले उनीहरूलाई काठमाडौँ र ललितपुरका विभिन्न स्थानबाट असार 8 र 9 गते पक्राउ गरेको हो। त्यसै गरी वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा गोर्खा जिल्ला पालुङटार नगरपालिका 2 42 वर्षीय सबिन आचार्य र भारतीय नागरिक 36 वर्षीय सफिकुर रहमानलाई असार 9 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका मध्ये सबिनले अमेरिका पठाइदिन्छु भन्दै 1 पीडितबाट 2,65,000 रुपियाँ र सफिकुरले फिनल्यान्ड पठाइदिन्छु भन्दै 3 पीडितहरूबाट 32,00,000 रुपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा खटिएको प्रहरीले काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरेको हो।
0: सामाजिक सञ्जाल मार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा रौतहट जिल्ला चन्द्रपुर नगरपालिका 4 19 वर्षीय विज्ञान शर्मा तिमिलसिन्हालाई असार 10 गते प्रहरीले पक्राउ गरेको छ। पीडित महिलाको अश्लील तस्विर भिडियो दुरुपयोग गरी सामाजिक सञ्जाल डिस्कोर तथा टेलिग्राममा समेत पोस्ट गरेको भन्ने पीडितको उजुरीको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
1: स्रोत नखुलेको नगद 16,50,000 रुपियाँ सहित काठमाडौँ महानगरपालिका 22 स्थित मोबाइल होम नामक इलेक्ट्रिक पसलका सञ्चालक भारतीय नागरिक 44 वर्षीय दिलीप अग्रवाललाई असार 9 गते प्रहरीले पक्राउ गरेको छ। त्यसै गरी स्रोत नखुलेको नगद 8,50,000 रुपियाँ सहित नुवाकोटका 22 वर्षीय सबिन तामाङ र काठमाडौँ बाफल बस्ने 73 वर्षीय विनोद अग्रवाललाई काठमाडौँ महानगरपालिका 22 असार 9 गते प्रहरीले पक्राउ गरेको छ। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार, पूरा भयो।
2: फुटबल पनि यति खेलिएछ कि आज त लास्टै थकाइ लागिरहेछ भने सुभाष, इक्जामको टेन्सन पनि त्यस्तै छ फेरि।
3: थकाइ पनि मेट्ने, शरीरमा तागत पनि दिने अनि दिमाग पनि तेज चल्ने औषधि छ मसँग, खान्छस् त?
2: के औषधि हो त्यस्तो, भनिहाल्न।
3: खाने भए मात्र भन्छु, यो खाएपछि त संसारै अर्को हुन्छ, शरीरमा फुर्ती आउँछ, मन आनन्द हुन्छ, त जस्तो खेलाडीलाई त एकदमै राम्रो हुन्छ यो।
2: खै के हो त्यस्तो, देखा न, मनै लोभ्याउने कुरो गरिस् त।
3: ला, यो ट्याब्लेट खाएपछि अनि थाहा पाउँछस् यसको रहस्य।
2: यो त लागु औषध होइन र भने, म त खान्न। यस्तो चिज पनि खान्छन्? मेरो बुवा आमाको कति ठुलो सपना छ म माथि, अनि मैले यस्तो चिज खाएर उहाँहरूको सपना चकनाचुर पार्न चाहन्न, बुझिस्? यसले त क्षणिक आनन्द मात्र दिने हो। अहिले हामी यसलाई खान्छौँ, पछि यसले हामीलाई खान्छ। मलाई असल साथी ठान्छस् भने मेरो कुरा मान, बरु त पनि आजैबाट यो चिज छोड्दे, बुझिस्?
3: ओहो, तेरो कुराले मेरो मन छोयो, म आजदेखि यस्तो चिज खान्न। त जस्तो असल साथीलाई भन्न मैले कुलतमा फसाइन, सरी रोशन।
1: तपाईँ यति बेला प्रहरी कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो खण्डमा प्रस्तुत गर्छौ नाटक परिणाम।

0: लगेटा आज त मस्ती गर्ने है। तिमीहरूले कति ल्याएका छौ पैसा?
1: मैले त ल्याएको छैन है साथी हो, नरिसाऊ, अर्को दिन ल्याउँछु ल।
0: अब तेरो बुवा आमाले पैसा दिनलाई लास्टै कन्जेसन गर्छन् जस्तो छ।
1: हो नि, अति नै के यार,
0: मेरो आमा जस्तो दिलदार त कोही छैन बुझ्यौ। बुवा हुनुहुन्न तैपनि बुवाको कर्तव्य निभाउनु भएको छ मेरो आमाले। आफू दिनभर काम गरेर मलाई जे भने त्यही पुर्याइदिनुहुन्छ।
1: मेरो त 100 रुपियाँ मागे पनि कहाँ किन भनेर सोधेर हैरान पार्नुहुन्छ भने।
0: ल ल साथी, जाउँ जाउँ, रमाइलो गर्नुपर्छ आज त, नयाँ टेस्ट लिनुपर्छ।
1: त्यही त ल, गइहालौँ न, जाउँ जाउँ जाउँ।

0: नमस्कार सर।
1: नमस्कार, बस्नुहोस् न, के समस्या परेर आउनु भयो?
0: सर, म मन माया, मेरो छोरो रिजन पक्राउ परेको छ भनेर यहाँ बोलाउनु भएको थियो अनि आएकी।
1: हो हो, हाम्रो गस्ती टोलीले लागु औषध सेवन गर्दै गरेको अवस्थामा हिजो बेलुका पक्राउ गरेर ल्याएको हो।
0: लागु औषध रे, यो के भन्दै हुनुहुन्छ सर? हिजो मात्रै उसले साथीको बर्थडेमा जाने भनेर मसँग पैसा मागेर बर्थडेमा गएको सर ऊ।
1: तपाईँको छोरो सँगै हामीले अरू दुईजनालाई पनि पक्राउ गरेका छौँ।
0: सर, रिजन त मेरो एउटै सन्तान हो, उसको बुवा पनि हुनुहुन्न, सानैदेखि फुलफुलिएर हुर्क्यो, केही कुराको कमी पनि हुन दिन, तर मैले अहिले आएर यो दिन देख्नु पर्यो।
1: हेर्नुहोस् त, यसरी लागु औषधको कुलतमा फसेपछि त जिन्दगी बर्बाद भएन त?
0: त्यही त सर, मेरो सबै सपना चकनाचुर बनाइदियो यसले। आफूले दिनभरि मजदुरी गरेरै भए पनि यसलाई मैले कहिल्यै केही कुराको कमी हुन दिथिन। यो भने मेरो सोझोपनको फाइदा उठाएर गलत बाटोमा पो हिँडेछ सर।
1: अपरिपक्व उमेर अनि गलत साथीभाइको सङ्गतले कुलतमा फसेका धेरै घटनाहरू छन्, अनि हामीले पनि आफ्ना छोराछोरी कहाँ जान्छन्, के खान्छन्, कसको सङ्गत गर्छन् ख्याल गर्दैनौ, अनि उनीहरूले मागे जति पैसा दिने त्यो पैसा कहाँ खर्च गर्छ, यस्ता कुराको जानकारी नराख्नको परिणाम पनि हो है यो।
0: हो रहेछ सर, मैले यस्तो कुरामा कहिल्यै पनि ख्याल गरिन। जति पैसा मागे पनि जसरी हुन्छ पैसा उसलाई दिन्थे, त्यसकै परिणाम स्वरूप आज यो दिन देख्नु पर्यो सर। एक पटक उसलाई भेट्न मिल्छ?
1: मिल्छ, किन नमिल्नु। ल, यता आउनुहोस् त, म भेटाइदिन्छु।
0: बाबु, तैले यो के गरिस्? बुढेसकालको सहारा त एउटै त थिइस्, अब त नै यसरी बिग्रिस भने म कसको सहारामा बाँच्ने भन् त?
2: सरी आमा, यो सबै साथीको कारणले गर्दा भएको।
0: त माथि मेरो कत्रो आशा भरोसा थियो, मैले तलाई कहिल्यै के कुराको कमी गरेकी थिएँ र त यसरी गलत बाटोमा हिँडिस भन् त?
2: आमा, जे हुनुभयो, म आजकै दिनदेखि यो सब छोड्छु आमा। खराब साथीहरूको सङ्गतमा परेर यसको कुलतमा परे, अबदेखि म यस्तो गलत बाटोमा कहिले हिँड्ने छैन आमा, यो मेरो बाचा भयो।
0: छोरा, खराब मान्छेको सङ्गत नगर भनेर मैले यसलाई कति सम्झाएकी थिएँ। घरको काम पनि कहिल्यै लगाइन, खालि पढाइतिर ध्यान दे बाबु भने, दुखै गरेर भए पनि केही कुराको अभाव हुन दिन। यसले मेरो यो दुःख र सङ्घर्ष कहिले बुझेन।
1: भाइ, उमेर कति भयो?
2: 19 वर्ष भयो सर।
1: कति कक्षामा पढ्ने अरे भाइले?
2: 12 कक्षामा पढ्दैछु सर।
1: अनि यस्तो कलिलै उमेरमा लागु औषधको लतमा फसेपछि जीवन बर्बाद भएन त? एकपटक सोच त आफै।
2: साथीले रमाइलो हुन्छ भन्यो सर, केही हुँदैन खाऊ भन्यो, अनि खाएँ सर।
1: साथीले त जे पनि भन्छन् नि, तिनकै पछि लाग्ने के गलत के सही भन्ने कुरा त आफैले पो छुट्याउने हो त, कि होइन भन त?
2: हो सर।
1: हेर भाइ, म पनि एउटा सामान्य परिवारको मान्छे हुँ, मेरा साथीहरू पनि कोही खराब थिए कोही असल थिए, असल साथीको सङ्गतले नै म यो ठाउँमा पुगेको, त्यसैले आफू कुन बाटोमा हिँड्ने त्यो स्वयंले नै निर्धारण गर्ने कुरा हो, बुझ्यौ?
2: हजुर सर।
1: तिम्रो अहिलेको उमेर भनेको आफ्नो जग निर्माण गर्ने समय हो, तिम्रो जीवन बर्बाद हुनु भनेको तिम्रो परिवारकै जीवन बर्बाद हुनु हो, बुवा आमाको भावनामा खेलवाड गरेर आफ्नो भविष्य बिगारेका छौ तिमीले, बुझ्यौ?
0: सर, उसले सुध्रिन्छु पनि भनेको छ, एकचोटि अन्जानमा फसिहाल्यो, यसलाई सुध्रिने मौका दिनुहोस् न सर, मिल्छ भने।
1: यो भाइ लगायत अरू लागु औषध सेवन गर्नेहरूलाई पनि लागु औषध मुद्दामा म्याद थप भइसकेको छ, अब कानुन अनुसार कारवाही हुन्छ, त्यसैले छोड्न चाहिँ मिल्दैन है आमा। तपाईँ तिन्जेल प्रहरी कार्यक्रममा सुन्दै हुनुहुन्थ्यो नाटक परिणाम। यस नाटकका लेखक अम्बिका केसी, नाटकमा भाग लिने कलाकारहरू अम्बिका केसी, राम अविरल र दीपक राज विश्वकर्मा।
3: हवस्त, यिनै सामग्री सँगै आजको प्रहरी कार्यक्रमबाट कार्यक्रमका निर्देशक हरिहरनाथ योगी, प्राविधिक मित्र राधिका ओझा, सहकर्मी दीपक राज विश्वकर्मा र म अम्बिका केसी पनि बिदा हुन्छु। तपाईँको समय शुभ रहोस्। जय नेपाल।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्त भित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: सवारी क्षमता भन्दा बढी यात्रु नचढाउँ र नचढाउँ, अन्यथा दुर्घटना हुने जोखिम बढ्दछ।
6: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
7: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
8: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौँ।
7: वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: ठुलो आगोको रापमा तेललाई लामो समयसम्म तताउनुहुन्न।
1: एक पटक खाद्य वस्तु तार्नको लागि प्रयोग भएको यस्तो तेल पुनः प्रयोग गर्नुहुन्न।
2: तारेको तेलको पुनः प्रयोग सम्बन्धी विषयमा जानकार बनौ, सचेत रहौ, स्वस्थ रहौ।
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
4: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

0: Forecast for the country tonight. The Meteorological Forecasting Division has forecast the weather to be generally cloudy in the hilly and Himalayan regions of Koshi, Bagmati, Gandaki and Madhya province, and the Tarai region of Koshi province, partly cloudy in the Tarai regions of Bagmati and Gandaki provinces, and in the hilly and Himalayan regions of Lumbini, Karnali and Sudarpashchim provinces, and mainly fair in the Tarai regions of Lumbini and Sudarpashchim provinces. There is also a possibility of moderate rain and snowfall accompanied by thunder and lightning at a few places in the hilly and Himalayan regions of Koshi, Bagmati and Gandaki provinces, at a few places in the Tarai region of Koshi province and Madhya province, and at one or two places in the Tarai regions of Bagmati and Gandaki provinces. With this, we have almost come to the end of this news bulletin, but before wrapping it up, let's have a reminder of the headlines once more. Voting for the election of six office bearers of the Rashtriya Swatantra Party to begin at 9:15 p.m. tonight. President Ramchandra Pawadel authenticates the Alternative Development Finance Mobilization Bill. Nepal Tea Producers Association decides to resume tea industry operations from today. And Venezuela earthquakes kill at least 164 people as rescuers search collapsed buildings. Well, that's the end of the news bulletin from Radio Nepal for this hour. Please also visit our website www.radionepalonline.com for more news and online programs. Our next news in English is at 8 a.m. tomorrow. Stay tuned and have a good night.
1: Hey, chora. के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारू गर्नका लागि *1415 #डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
4: समृद्ध राष्ट्र, विभेद रहित समाज, समान पहुँच र अधिकारका लागि रेडियो कार्यक्रम समानता।
5: नमस्कार, सामाजिक न्याय, परिवर्तन र जातीय विभेद विरुद्धको एउटा सशक्त आवाज रेडियो कार्यक्रम समानताको यो अर्को श्रृङ्खलामा हार्दिक स्वागत अभिवादन छ। म भीम घिमिरे
4: अनि म मनुका कुँवर।
5: यो कार्यक्रम हरेक बिहिबार बेलुका 8 बजेको अङ्ग्रेजी समाचार पछि रेडियो नेपालको FM ब्यान्ड 98, 100 र 103 MHz र मिडियम वेबका फ्रिक्वेन्सीका साथै अनलाइन मार्फत www.onlineradionepal.gov.np लगन गरेर प्रत्यक्ष रूपमा वा आफूलाई अनुकूल भएको जुन सुकै समयमा पनि सुन्न सक्नुहुनेछ।
4: हाम्रो देशमा विद्यमान जातमा आधारित सामाजिक विभेदले समाजमा वैमनस्यता सिर्जना गरिरहेको छ। मानव सभ्यता ज्ञान विज्ञानको शिखरमा पुगेको आजको यस युगमा पनि जन्मलाई आधार बनाएर मान्छे मान्छे बीचमा छुवाछुत गर्नु सामाजिक रूपमा निन्दनीय र कानुनी रूपमा दण्डनीय अपराध हो। त्यसैले प्रगतिशील सोचको विकास गरी अघि बढ्न हरेक व्यक्तिले छुवाछुतका विरुद्धमा अभियान चलाउन जरुरी छ भन्दै आजको यस श्रृङ्खलामा समाचारमूलक सामग्रीका साथै विशेष गरी दलित अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक दलहरूमा सहभागिता, राजनीतिक अधिकार अनि भोगिरहेका विभेदका विषयमा केन्द्रित भएर दलित अपाङ्गता सङ्घ डिडानका राष्ट्रिय अध्यक्ष एवं अधिकार कर्मी पम्फा पुर्कोटीसँग गरिएको कुराकानी सहित उपस्थित भएका छौँ। कार्यक्रम सुनि साथ।
5: कार्यक्रमको सुरुवात गरौँ समाचारमूलक सामग्रीबाट। प्रस्तावित संविधान संशोधनको प्रक्रियामा दलित र दलित महिलाका मुद्दालाई उपेक्षा गर्न नहुनेमा सरकारवालाहरूले जोड दिएका छन्। दलित महिला संघ फेडोले काठमाडौँमा आयोजना गरेको संविधान संशोधन दलित तथा दलित महिलाका विषयमा समेट्नु पर्ने मुद्दा सम्बन्धी छलफलमा सहभागीहरूले यस्तो माग गरेका हुन्। सरकारले सरकारवाला समुदायसँग छलफल नै नगरी सिंहदरबारभित्रै सुझाव संकलन गरेकोमा आपत्ति जनाउँदै पूर्व मन्त्री मिन विश्वकर्माले सिंहदरबारभित्र बसेर भुइँमान्छेका समस्या सम्बोधन हुन नसक्ने बताउनुभयो। उहाँले जनप्रतिनिधिको संख्या घटाउने नाममा दलितको राजनीतिक अधिकार खोज्ने प्रयास भइरहेको भन्दै सजग हुन आग्रह गर्नुभयो। गरिबी र जातीय उत्पीडन फरक विषय भएको उल्लेख गर्दै नेता विश्वकर्माले गरिबीका आधारमा मात्र आरक्षण दिँदा दलितले भोगेको ऐतिहासिक पीडाको क्षतिपूर्ति हुन नसक्ने स्पष्ट पार्नुभयो। संविधान संशोधन संशोधनका नाममा दलितको अधिकार कटौती हुन सक्ने आशंका गर्दै नेपाल कम्युनिस्ट पार्टीका सांसद

0: गणेश विश्वकर्मा र सचेतक पार्वती विश्वकर्माले संसद र सड़क दुवै ठाउँबाट संगठित दबाव दिनुपर्नेमा जोड दिनुभयो। सरकारका गलत कदम विरुद्ध संसदमा निरन्तर खबरदारी भइरहेको भन्दै उहाँले दलित आन्दोलनलाई अझ सशक्त बनाउन आह्वान गर्नुभयो। यस्तै दलित अधिकार कर्मी एवं फेडोकी संस्थापक अध्यक्ष दुर्गा शोभ र पूर्व राजदूत पदम सुन्दासले दलित समुदायले धर्मनिरपेक्षता र संघीयताको मुद्दालाई दृढताका साथ समात्नु पर्ने र अधिकार कटौती हुन नदिन चनाखो रहनुपर्ने उल्लेख गर्नुभयो। संविधानले दलित समुदायको हक अधिकार सुनिश्चित गरे पनि व्यवहारमा तिनै तहका सरकारहरू दलित सवाल प्रति संवेदनशील नभएको गुनासो गरिएको छ। स्थानीय तह दलित जनप्रतिनिधि राष्ट्रिय संघका अध्यक्ष दीपक विश्वकर्माले संघीय प्रदेश र स्थानीय सरकारहरू दलित समुदायको सशक्तिकरण र अधिकार सुनिश्चितताका विषयमा सकारात्मक नरहेको बताउनुभयो। एक कार्यक्रमलाई सम्बोधन गर्दै धादिङको नीलकण्ठ नगरपालिकाका उपप्रमुख समेत रहनुभएका अध्यक्ष विश्वकर्माले देशभर ठूलो संख्यामा दलित जनप्रतिनिधिहरू निर्वाचित भए पनि उनीहरूलाई प्रभावकारी भूमिका र अधिकार नदिएको गुनासो गर्नुभयो। सार्वजनिक सेवामा दलित समुदायको उपस्थिति बढे पनि कार्यस्थलमा हुने विभेद भने नयाँ स्वरूपमा कायम रहेको पाइएको छ। राष्ट्रिय दलित कर्मचारी समाज नेपालले सार्वजनिक गरेको प्रतिवेदन अनुसार निजामती तथा सार्वजनिक सेवामा कार्यरत दलित कर्मचारीहरूले अझै पनि मानसिक तथा सामाजिक विभेद भोग्नु परेको देखिएको छ। हालै काठमाडौँमा आयोजित एक कार्यक्रममा संस्थाका अध्यक्ष जयबहादुर विश्वकर्माले प्रतिवेदन प्रस्तुत गर्दै कार्यक्षेत्रमा खटिएका दलित कर्मचारीले जातका आधारमा कोठा वा डेरा नपाउने, सामाजिक रूपमा एक्लिने तथा आफ्नो पहिचान लुकाउनु पर्ने अवस्था रहेको बताउनुभयो। आरक्षणबाट आएको भन्दै क्षमतामाथि प्रश्न उठाइने र जिम्मेवारी दिन ढिलासुस्ती गरिने परिपाटी अझै कायम रहेको प्रतिवेदनमा उल्लेख छ। सार्वजनिक प्रशासनलाई विभेदमुक्त बनाउन क्रियाशील समाजले आगामी दिनमा संघीय निजामती सेवा विधेयकमा दलित समुदायका माग समावेश गराउने तथा संविधान संशोधनका विषयमा बहस अगाडि बढाउने जनाएको छ। यसै गरी सोही कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता तथा संविधान सभा सदस्य जीवन परियारले देशमा जुनसुकै दलको सरकार बने पनि दलित समुदायका सवालमा अपेक्षित परिणाम आउन नसकेको टिप्पणी गर्नुभएको छ। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेता परियारले दलित समुदायको अधिकार र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न सरकारप्रति मात्र निर्भर नभई निरन्तर पहल र दबाब आवश्यक रहेको बताउनुभयो।
1: नेपालको संविधानले समानता, समावेशिता र सहभागिताको अधिकार सुनिश्चित गरेको भए पनि व्यवहारमा दलित समुदाय, विशेष गरी अपाङ्गता भएका व्यक्तिहरू अझै पनि राजनीतिक पहुँच, प्रतिनिधित्व र नेतृत्वबाट टाढा रहेको अवस्था देखिन्छ। जातीय विभेद र अपाङ्गताको आधारमा हुने बहुआयामिक बहिष्करणका कारण उनीहरूको आवाज नीति निर्माण तहसम्म पुग्न सकेको छैन। यिनै विषयमा केन्द्रित रहेर सहकर्मी भीम घिमिरेले दलित अपाङ्गता भएका व्यक्तिहरूको संस्था दलित अपाङ्गता संस्था डी डानका अध्यक्ष पम्फा पुरकोटीसँग कुराकानी गर्नु भएको छ। अबको क्रममा सोही कुराकानी।
0: यहाँलाई कार्यक्रम समानतामा हार्दिक स्वागत छ।
2: धन्यवाद।
0: नेपालको संविधानमा दलित अपाङ्गता भएका व्यक्तिहरूको सहभागिताको सुनिश्चितता चाहिँ कस्तो पाउनु भएको छ, के छ?
2: धन्यवाद सर प्रश्नको लागि। विशेष गरी अब नेपालको संविधानले अहिलेसम्म दलित अपाङ्गता भएकै व्यक्तिहरूको लागि भनेर चाहिँ त्यसरी सुनिश्चित गरेको छैन। कि त अपाङ्गताको लागि मात्रै छ, कि त दलितको सेक्टरमा मात्रै छ अधिकारहरूको विषयमा चाहिँ। तर अब हाम्रो युएनसिआरपिडीको कुरा गर्छौँ भने चाहिँ त्यसमा सबै किसिमको अपाङ्गता, भूगोल, त्यसै गरी जातीयता सबै कुराहरूलाई एड्रेस गरेको छ। तर नेपालको संविधानमा चाहिँ अहिलेसम्म हाम्रो चाहिँ पहिचान हुन सकेको अवस्था चाहिँ छैन। यो मुद्दा चाहिँ अब भर्खरै मात्रै आउँदैछ। यो चाहिँ अपाङ्गताभित्रको विविधता होइन, हामी सबै हिसाबले इन्क्लुसिभ भनेर कुरा गरिरहन्छौँ, समावेशिताको कुरा पनि गरिरहन्छौँ, अनि संविधान आफैले पनि यो कुरालाई चाहिँ बोलेको छ। तर हामी विभिन्न भूगोल होइन, विभिन्न वर्ग समुदायबाट पहिचान गर्दै गर्दाखेरि चाहिँ अहिलेको अवस्थामा हेर्ने हो भने नेपालको संविधानले अपाङ्गता भएका व्यक्तिहरूको फन्डामेन्टल राइट्स होइन, त्यो चाहिँ निश्चित गरेको छ, जो कि दलितको पनि हक अधिकारहरू चाहिँ विभिन्न धारा उपधाराहरूले चाहिँ सुनिश्चित गरेको छ। स्वास्थ्य, शिक्षा, रोजगारीदेखि लिएर सबै कुराहरूलाई चाहिँ संविधानले सुनिश्चित गरेको छ। त्यसै गरी अब जनजातिको छुट्टै छ, महिलाको छुट्टै छ, मधेसी आदिवासीहरूको छुट्टै छ। त्यो हुँदै गर्दाखेरि चाहिँ अब त्यो भित्र हामीले हेर्न थाल्यौँ भने चाहिँ हामी कि त दलितबाट मात्रै त्यो सेवा हामीले उपभोग गर्न पाउने भयौँ, कि त अपाङ्गताकोबाट मात्रै हामीले चाहिँ त्यो उपभोग गर्नु पर्यो। तर त्यो मात्रै हामीमा चाहिँ इनफ भएन भन्ने कुरा चाहिँ हाम्रो माग हो। तर अहिले नेपालको संविधानले अहिले संशोधन पनि अपाङ्गता अधिकार ऐन संशोधनको चरणमा छ, अब लास्ट स्टेजमा छ। त्यो हुँदै गर्दाखेरि पनि दलित अपाङ्गता भएका व्यक्तिहरूको चाहिँ अधिकारको कुराहरूलाई सुनिश्चित गर्ने कुराहरू चाहिँ हामी पाउँदैनौँ। त्यो कुराहरू चाहिँ बलियोसँग लेखिएको पनि छैन। त्यसले अझै यो समुदायको मुद्दालाई चाहिँ अझै पछाडि पार्छ कि भन्ने चाहिँ हामीलाई लागेको छ।
0: यहाँले भने जस्तै राजनीतिक दलहरूले चाहिँ आफ्ना संरचना र नीति निर्माण प्रक्रियामा अपाङ्गता भएका व्यक्तिहरूलाई समावेश गर्न चाहिँ के गर्न आवश्यक छ, अथवा कस्तो कुरा गरिदियो भनेदेखि यहाँहरू समावेश हुन सक्नुहुन्छ?
2: अब नागरिक समाजहरूकै कुरा गर्दाखेरि पनि विशेष गरी त भातृ संगठनहरू छ होइन, तिनहरूलाई चाहिँ साँच्ची नै अपाङ्गताको सेक्टरमा पनि काम गर्ने छुट्टै एउटा संगठन छ पार्टीको होइन, आफ्नो ठुला दलहरूको हेर्ने हो भने पनि अपाङ्गताको छुट्टै संगठनहरू बनाएको छ। तर त्यति धेरै एक्टिभ र अनि पोलिटिकल पार्टीले चाहिँ उहाँहरूलाई चासो दिएर उहाँहरूसँग चाहिँ समन्वय गरेर काम गरिरहेको अवस्थाहरू चाहिँ हामी त्यति धेरै पाउँदैनौँ। तर त्यसलाई पनि अब कन्टिन्यू लाने उहाँहरूको सवाल के छ, माग के छ भनेर चाहिँ उहाँहरूलाई अब बेला बेलामा उहाँहरूको सवालहरू बुझ्ने कामहरू पनि गर्नु चाहिँ आवश्यक छ। अनि त्यो सँगसँगै साँच्चीकै आउने जुन भातृ संगठनहरूले पनि पार्टीसँग समन्वय गर्ने कुरा त छँदैछ, उहाँहरूको पोलिसीहरूमा पनि अझै अपाङ्गताको सङ्ख्यालाई बढाएर लग्ने कुराहरू, जुनसुकै सेक्टरहरूमा पनि अपाङ्गता भएको व्यक्तिहरूलाई चाहिँ नछुट्याइकन, अपाङ्गता मात्रै भनेर भएन, त्योभित्र पनि अपाङ्गता भएको महिला, त्यसमा पनि दलित समुदाय, जनजाति, मधेसी होइन, भूगोलको हिसाबले कर्णाली, अलिकति युवा होइन, त्यस्तो अब अपाङ्गताभित्र पनि एलजिबिटीआइक्यू समुदायको पनि पर्नुहुन्छ, त्यस्तो व्यक्तिहरूलाई चाहिँ सबैलाई समावेश गर्ने गरी चाहिँ कसरी उहाँहरूको नीतिमा ल्याउनुहुन्छ भन्ने कुराहरू छ। र त्यो नीति चाहिँ एउटा पूर्ण बनाउनको लागि पनि एउटा उहाँहरूले गर्नुभयो भने त्यसलाई पनि गर्न सकिन्छ। अनि अर्को भनेको चाहिँ जस्तो विशेष गरी अब हाम्रो सवालहरू त धेरै छन् होइन, विभिन्न पार्टीहरूले पनि त्यो गरिरहेछ। अब यो सामाजिक विभेदका कुराहरू छन्, नकारात्मक सोचहरू छन्, अपाङ्गता भएका व्यक्ति भन्ने बित्तिकै विश्वास नगर्ने, गर्न सक्दैन, अब लिडरसिप अलिकति आर्थिक रूपमा पनि बलियो भएको अनि लिडरसिपमा पनि सबैले पत्याउने खालको हुनुपर्छ भन्ने हाम्रो राजनीतिक ऊ त त्यो छ नि त, देश त्यो बसिरहेछ भने पछाडि चाहिँ अपाङ्गता भएको व्यक्तिले चाहिँ गर्न सक्दैन भन्ने खालको जस्तो सोच अझै पनि छ हामीसँग, नकारात्मक सोचहरू छ। अनि त्यो सोचहरूलाई चाहिँ हटाउनको लागि पनि काम गर्नपर्ने जस्तो देखिन्छ भने अलिकति राजनीतिक दलभित्रको अघि नै मैले भने समावेशी नीतिलाई ल्याउनु पर्ने कुराहरू होइन, पहुँचयुक्त वातावरण र सूचना संचारहरूको पनि अहिले पनि अभाव छ, त्यो कुराहरूलाई चाहिँ कसरी फुलफिल गर्न सकिन्छ, पहुँचयुक्त वातावरण दिने, पहुँचयुक्त सूचना संचारहरू दिने होइन, आर्थिक रूपमा चाहिँ कसरी उहाँहरूलाई सशक्त बनाउन सकिन्छ भन्ने कुराहरू भयो, मोटिभेट गर्ने कुराहरू छँदैछ। अनि नेतृत्व र निर्णय प्रक्रियामा उहाँहरूको अर्थपूर्ण सहभागिता र प्रतिनिधित्वलाई कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने कुरामा चाहिँ अलिकति बढी जोड दिनुपर्छ होला, किनभने नेतृत्व तहमा जबसम्म जुन वर्गले काम गर्दै हुनुहुन्छ त्यो वर्गको त्यहाँनिर नेतृत्व भएन अथवा उहाँहरूको सहभागिता भएन भने चाहिँ त्यो कुराहरू त्यति धेरै आउँदैन क्या। अरूले बोलिदिएको कुरा र त्यही व्यक्तिले गएर त्यहाँ त्यही वर्ग त्यही समुदायले गएर बोल्ने कुरा चाहिँ धेरै अन्तर पर्छ होइन। नेतृत्व र निर्णय प्रक्रियामा चाहिँ उहाँहरूलाई एकदम धेरै इन्भल्भ गराएर चाहिँ काम गर्नुपर्ने कन्डिसन पनि छ भने, शिक्षा र अलिकति राजनीतिक चेतना पनि यो पछिल्लो चरणमा चाहिँ अलिकति खस्किँदै गएको हो कि भनेर हामीले अनुमान लाउन सक्छौँ। विशेष गरी अपाङ्गता भएका व्यक्तिहरूलाई त अलिकति राजनीतिक सचेतनामा पनि र क्षमता विकासमा पनि अलि धेरै अग्रसर गराउनु पर्ने अवस्था चाहिँ देखिन्छ होइन। निर्वाचनमा राजनीतिक गतिविधिहरूमा पनि अलिकति धेरै पहुँच नहुने, हाम्रो भौगोलिक अवस्था, हाम्रो संरचनाहरू चाहिँ त्यस्तै भएको कारणले गर्दाखेरि चाहिँ यो कुरालाई अलिकति पहुँचयुक्त बनाउनु पर्छ भन्ने कुराहरू छ होइन। अनि राजनीतिक दलहरूले सबै कुराहरूलाई चाहिँ समावेशीकरण गरेर लानुपर्छ होला भन्न चाहन्छु म चाहिँ।
0: अन्त्यमा राज्य, राजनीतिक दल र समाजलाई यहाँको मुख्य सन्देश के छ?
2: विशेष गरी चाहिँ अपाङ्गता भएका व्यक्तिलाई चाहिँ कुनै पनि हिसाबले उसको असक्षमता भनेर चाहिँ अपाङ्गताको अशक्तताको आधारमा नै अगाडि बढ्न अथवा राजनीतिक अधिकारलाई चाहिँ प्रतिबन्ध लगाउन पाइँदैन भन्ने कुराहरू पनि छ होइन। अपाङ्गता भएका व्यक्तिहरूलाई राजनीतिक रूपमा उहाँहरूलाई अगाडि बढाउनको लागि साँच्चै नै उहाँहरूको क्षमता विकास, नेतृत्व विकास, एउटा समावेशी ढङ्गबाट जुन आइरहेको छ यसमा महिला, दलित, आदिवासी, मधेसी होइन अपाङ्गता भएका व्यक्तिहरूले जुन एउटा समावेशी प्रतिनिधित्व भन्दै गर्दाखेरि चाहिँ साँच्चै नै त्यो भनाइ लेखाइमा मात्रै नभएर व्यावहारिकतामा नै त्यो लागू हुनुपर्छ र अझै कतिवटा ग्यापहरू छन् पोलिसीमा होइन। त्यो राजनीतिक अधिकारकै कुरा गर्ने हो भने पनि धेरै ग्यापहरू छन्, त्यो ग्यापहरूलाई चाहिँ पहिचान गरेर त्यसलाई फुलफिल गरेर काम गर्नको लागि साँच्चै नै हाम्रा लागि हामी नै भनेको जस्तै त्यो सिद्धान्त अनुसार नै राजनीतिक प्रक्रिया अपाङ्गता भएका व्यक्तिहरूलाई अगाडि बढाउनु पर्छ र उहाँहरूको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्नको लागि राज्यले त्योवाला कदम चाल्नु पर्छ भन्न चाहन्छु।
1: उहाँ हुनुहुन्थ्यो दलित अपाङ्गता संघ डिडानका राष्ट्रिय अध्यक्ष पम्फा पुर्कोटी। दलित अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक अधिकार, समावेशी सहभागिता तथा उहाँहरूले भोगिरहनु भएको बहुआयामिक विभेदका विषयमा आफ्नो कुरा राख्नुहुँदै कार्यक्रमको बारेमा केही सल्लाह सुझाव दिनु छ भने समानता रेडियो नेपाल सिंहदरबार काठमाडौँ, साथै इमेल ठेगाना samanata2074@gmail.com।
0: कार्यक्रमको आजको श्रृङ्खला यति नै, अर्को हप्ता नयाँ विषय र सामग्रीका साथ हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादक टिम सहित हामीलाई पनि अर्को हप्तासम्मका लागि बिदा दिनुहोस्। हवस् त, नमस्कार।
3: श्रोतावृन्द नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
4: श्रोता विद्यार्थी, आज हामी माध्यमिक तह कक्षा 10 अनिवार्य नेपाली विषयको पाठ 4 रहेको यस्तो कहिले नहोस् मनुवाद पाठको भाषिक संरचना र वर्णविन्यास अन्तर्गत रहेर समास, द्वित्व र दीर्घउकार लागेका शब्दको पहिचान र प्रयोगमा केन्द्रित भई शिक्षक र विद्यार्थीबीच गरिएको संवाद प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य बुँदाहरू टिपोट गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
5: चरा जस्तो चुच्चो भएको चरिचुच्चे, लामा लामा पुच्छर भएको लामपुच्छ्रे, आहै हात्ती जस्ता पाइला भएको हात्ती पाइले, लामा लामा कान भएको लाम कार्ने, आहै।
6: होइन, को रहेछ यसरी गीत गाउँदै आउने भनेको? त राजदीप पो रहेछन्। आऊ आऊ, भित्रै आऊ।
5: हिजो आफै भोलि बिहान मेरोमा आऊ है, सँगै बसेर अभ्यास गर्नुपर्छ भन्ने, अनि आज चाहिँ को आएछ भनेको रे? तिमी चरी नङ्ग्रीको पनि बिर्सने बानी छ कि के हो?
6: लौ लौ, आज समास पढ्ने भनेर गीत पनि त्यस्तै गाएको, अनि अहिले मलाई पनि त्यस्तै मिलाएर चरी नङ्ग्री भनेको होला। बाफ्रे, यी राजदीपलाई कसले सक्ने बाबै?
5: बाबै र आमाको कुरा छोडौँ, किताब पल्टाएर अभ्यास गर्न थालौँ।
6: लु लु, सुरु गरिहालौ। तिमी कतिखेर आउँछौ भनेर बाटो हेर्दै थिएँ म पनि।
5: त्यही त, बाटो हेरेको हो कि बाटोले तिमीलाई हेरेको हो कुन्नी? आफ्नै साथी नचिन्ने गरी कसरी हेरेको हो?
6: तिमी गफाडीसँग गफ गरेर कसले सक्ने?
5: मैले जति गफ गरे पनि पढाइमा सधैँ जितेकै छौ।
6: अरू विषयमा जिते पनि नेपालीमा त कहिले जित्न सकेकी छैन है।
5: नजितेर के गर्नु, नम्बर कहिले मेरो भन्दा घटी आउँदैन।
6: यो चाहिँ अचम्मै छ है, सधैँ तिम्रो र मेरो जिपिए नेपालीमा बराबरी आउने के?
5: त्यही त भने, खै अलिपरतिर सर सजिलो गरी बसेर छलफल गर्दै लेख्दै गर्नु पर्यो।
6: ल ल, यो चकटी पनि तानेर अलिक सजिलो गरी बस, पाहुनालाई मान गर्नै पर्यो।
5: उफ उफ, दिनमा 4 आउने पाहुना परियो, फेरि मान पो कुन कुन बेला गर्ने हो?
6: गरौला नि सके जति। भाषिक संरचना र वर्णविन्यासको प्रश्न एकबाटै सुरु गरौ है राजदीप।
5: हुन्छ, सुरु गरौँ।
7: मन्दिरा, ए मन्दिरा।
6: चिनेकै स्वर सुनिन्छ, को आयो फेरि?
5: स्वर चिनेर के गर्नु, मान्छे नचिने पनि हेरौँ न बाहिरदलीबाट, हिँड त।
6: ओहो, प्रकाश सर पो? सर नमस्कार।
7: नमस्कार है नमस्कार। राधे पनि यतै हुनुहुँदो रहेछ त।
6: सर भित्रै आउनु न।
7: अनि के गफगाफ चल्दैछ यहाँ? किताब कापी पनि पल्टाएको देख्छु। पढाइ लेखाइमा धमाधम छ कि के हो?
5: सँगै बसेर छलफल गर्दै अभ्यास गर्ने भनेर म पनि यतै आएको सर।
7: कस्तो राम्रो कुरा, यसरी छलफल गर्दै सिकेको सिकाइ त स्थायी हुन्छ, यो त एकदमै राम्रो।
6: सर पानी लिनुहोस्, म चिया बनाउँछु है।
7: मन्दिरा कता हराउनु भयो भनेको त पानी लिएर पो आउनुभयो। चिया बनाउनु पर्दैन, यही पानी भए पुग्छ। खै त बुबा आमा?
6: आज आमा बुबा बिहानै तल बिसी जानुभएको छ, मलाई घर रुङ्ने जिम्मा छ। सरको केही काम थियो कि?
7: त्यस्तो विशेष काम केही थिएन, पर्तिर काकाकोमा आएको बेला यसो पसेको थिएँ। यहाँ निकै गफगाफ सुनेर यसो बोलाएको नि आफ्ना विद्यार्थीहरूलाई। अनि कुन विषयको के छलफल हुँदैछ राजदीप?
5: अरू के हुनु र सर, नेपाली विषयकै उही हजुरले पढाउनु भएको पाठ चारको यस्तो कहिल्यै नहोस् मनोवादको भाषिक संरचना र वर्णविन्यासमा छलफल गर्न खोज्दै थियौँ।
6: भगवान्ले त चिता म पुर्याउँछु भन्छन् रे, त्यस्तै भयो आज। समास र विग्रह सरसँगै बसेर सिक्न पाए पनि हुने थियो भनेको ठ्याक्कै सरलाई भेट्न पाइयो। सरलाई पो कतिको फुर्सद छ कुनी?
7: आज त्यस्तो हतार पनि केही छैन, बिदाको दिन यसो आफन्तहरूसँग भेटघाट मात्र हो। आफू त सिक्ने सिकाउने मान्छे परियो, ज्ञान जति बाँड्यो त्यति बढ्छ भन्छन्। ल भन्नुहोस् कुन प्रश्नमा छलफल गर्दै हुनुहुन्छ?
6: भाषिक संरचना र वर्णविन्यासको प्रश्न एकबारै सुरु गर्नुपर्नेछ सर।
7: प्रश्न पढ्नुहोस् त राजदीप।
5: दिइएको अनुच्छेदबाट तिनवटा समस्त शब्द र तिनवटा विग्रह पदावली पहिचान गरी लेख्नुहोस्।
6: सर समास र विग्रहको बारेमा अघिल्ला कक्षामा पनि पढेको पढ्न त, तर म त कता कता अल्मलिन्छु, यसबारेमा अलिक प्रष्ट पारिदिनु पर्यो।
7: त्यस्तो अल्मलिनु पर्ने केही छैन मन्दिरा। समास भनेको आपसमा नजिकको सम्बन्ध भएका शब्दहरूको मेलबाट नयाँ शब्द बनाउने प्रक्रिया त हो नि।
6: भन्नाले कस्तो सर?
7: यो पनि नयाँ शब्द बनाउने प्रक्रिया हो। जस्तै सय पत्र छन् जसका सयपत्री, यहाँ सय पत्र छन् जसका भन्नुको सट्टा सयपत्री शब्द बनाइयो। समास भनेको छोट्याउनु पनि हो।
5: भनेपछि नजिकको सम्बन्ध भएका शब्दहरू मिलाएर छोटो मिठो शब्द बनाउने तरिका रहेछ। अनि सर समास बन्नु पूर्वको अवस्था अर्थात् लामो पदावलीको अवस्था विग्रह होइन त?
7: ठ्याक्कै तपाईँले भनेकै कुरा हो। समास बन्नु पूर्वको अवस्था विग्रह हो भने समासबाट बनेका शब्द समस्त शब्द हुन्।
5: बल्ल मजाले बुझियो।
6: मलाई त अझै थप उदाहरण भनिदिनु पर्यो सर।
7: भइहाल्छ नि मन्दिरा, ध्यानपूर्वक सुन्नुहोस् है त। जस्तै पूजालाई सामग्री पूजा सामग्री, दुई बाटाको समूह दो बाटो, तीन लोकको समूह त्रिलोक, नौ रसको समूह नवरस, सानी आमा सानीमा।
6: अब बल्ल बुझे। भनेपछि प्रश्नमा दिएका दिन रात जेठो बाठो आज भोलि जस्ता शब्द समस्त शब्द भए, होइन त सर?
7: हो, तपाईँले ठिक भन्नुभयो मन्दिरा।
5: अनि आपत र विपद, गृह कि लक्ष्मी, इन्तु न चिन्तु जस्ता पदावली चाहिँ विग्रह पदावली भए, मिल्यो त सर?
7: राजदीपले पनि ठ्याक्कै मिलाउनु भयो।
6: दुईमा दिएको यस्तो कहिल्यै नहोस् मनोवादबाट पाँचवटा समस्त शब्द पहिचान गरी तिनको विग्रह गर्नुहोस् भन्ने प्रश्न पनि अब त गर्न सकिन्छ।
5: पाठबाट समस्त शब्द खोज्ने त हो नि, बरु अर्को प्रश्न हेरौँ न।
6: तिनमा दिएको प्रश्नको छलफल गर्न पाए हुन्थ्यो।
7: तिनमा के प्रश्न छ पढ्नुहोस् त मन्दिरा।
6: दिएका समस्त शब्दको विग्रह गर्नुहोस्।
5: यो प्रश्नका समस्त शब्द तिमी भन, म विग्रह पदावली भन्छु, सरले मिल्छ कि मिल्दैन भनिदिनु ल।
7: हुन्छ, तपाईँहरू सुरु गर्नुहोस्।
6: प्रतिदिन,
5: प्रत्येक दिन,
6: भर पेट,
5: पेट भर,
6: पकेट मार,
5: यसको के पो हुन्छ सर, के हुन्छ होला यसको?
7: पकेट मारको पकेट मार्ने हुन्छ।
5: ए बल्ल बुझे सर, सबै समस्त शब्द एकै हुन् कि समस्त शब्द बन्ने प्रक्रिया फरक फरक हुन्छ?
7: विभक्ति हट्ने तत्पुरुष समास, जस्तै कामलाई चोर्ने काम चोर, सङ्ख्यावाची शब्द मिल्ने दिग्गु समास, जस्तै पाँच अमृतको समूह पञ्चामृत, नाम र नाम नाम र विशेषण मिल्ने कर्मधारय समास, जस्तै सानी आमा सानीमा, अनि यसै गरी अव्यय र नाम त तथा अव्यय र अव्यय शब्द मिलेर अव्ययीभाव समास बन्छन्। जस्तै हरेक दिन, हर दिन।
5: थुप्रै कुरा पो रहेछन्।
7: अरू पनि कुरा बाँकी छन्, सुन्नुहोस् है। समान महत्त्वका शब्द मिल्ने द्वन्द्व समास, जस्तै आमा र बुबा, आमा बुबा। यसै गरी कुनैमा विशेषण शब्दको योग भएर अलग्गै अर्थ प्रदान हुने बहुव्रीही समास, जस्तै लामा खुट्टा छन् जसका लामखुट्टे, सय पत्र छन् जसका सयपत्री। यसरी समास भएर बनेका शब्दलाई समस्त शब्द भनिन्छ।
6: अब चाहिँ मजाले बुझियो।
7: सक्नुहुन्छ त अब समास र विग्रहका बारेमा सोधिएका प्रश्नको उत्तर लेख्न?
6: सक्छौ सर। सर, अब प्रश्न चारमा एकछिन छलफल गर्न पाए हुन्थ्यो।
7: भइहाल्छ नि मन्दिरा, प्रश्न के छ पढ्नुहोस् त।
6: दिएका द्वित्व शब्दलाई द्वित्व हुने तरिकाका आधारमा अलग अलग सूची बनाउनुहोस्। म त यो द्वित्व भनेको कस्तो कस्तो निकै अलमलमा पर्छु।
5: यसबारेमा म पनि अलमलमा पर्छु। आज सरले प्रश्न पारिदिनुहुन्छ पक्कै।
7: सकेसम्म तपाईँहरूले बुझ्ने गरी सिकाउँछु है। ल, ध्यानपूर्वक सुन्नुहोस्।
6: हुन्छ सर, हामी आवश्यक कुरा टिप्दै पनि जान्छौँ।
7: एउटै शब्दलाई दोहोर्याएर नयाँ नयाँ शब्द बनाउने प्रक्रिया द्वित्व हो।
6: एउटै शब्द दोहोरिने कुरा, अनि सर?
7: अनि सुन्नुहोस् है, द्वित्व पूर्ण, आंशिक, अपरिवर्तित गरी जम्मा तीन प्रकारका हुन्छन्।
5: सर, थप उदाहरण पनि सँगसँगै सुन्न पाए हुन्थ्यो।
7: राम्रो कुरा गर्नुभयो राजदीपले। ल, सुन्नुहोस् है, कुनै शब्द पुरै दोहोरिएर नयाँ शब्द बन्दा पूर्ण द्वित्व हुन्छ। जस्तै घर जोड घर, घर घर, पानी जोड पानी, पानी पानी।
6: अनि आंशिक द्वित्व भनेको चाहिँ कस्तो नि सर?
7: ध्यानपूर्वक सुन्नुहोस् है, द्वित्व हुने शब्दको अंश मात्र दोहोरिएर नयाँ शब्द बन्ने प्रक्रियालाई आंशिक द्वित्व भनिन्छ। जस्तै साना जोड साना भएर ससाना, अनि त्यसै गरी झगडा जोड झगडा भएर झै झगडा।
5: पूर्ण द्वित्वमा पुरै शब्द दोहोरिने अनि आंशिक द्वित्वमा केही अंश मात्र दोहोरिने रहेछ। अनि अपरिवर्तित द्वित्व भनेको चाहिँ कस्तो हो नि सर?
7: द्वित्व हुँदा शब्दको ध्वनिमा परिवर्तन भएर वा कुनै ध्वनि लोप भएर वा कुनै ध्वनि परिवर्तन भएर नयाँ शब्द बन्ने प्रक्रियालाई अपरिवर्तित द्वित्व भनिन्छ। जस्तै चामल जोड चामल भएर चामल सामल, अनि लुगा जोड लुगा भएर लुगा सुगा।
6: चामल चामल नभएर अर्कै सा आएर चामल सामल बन्ने रहेछ, बल्ल बुझियो।
5: सर, समासबाट बनेका शब्दलाई समस्त भने जस्तै द्वित्वबाट बनेका शब्दलाई चाहिँ के भन्ने नि?
7: द्वित्व प्रक्रियाबाट बनेका शब्दलाई दिरुक्त शब्द भनिन्छ।
6: अब त अभ्यासमा दिएका प्रश्न गर्न सकिन्छ जस्तो लाग्यो।
7: प्रयास गर्नुहोस् त मन्दिरा।
6: आफ्नो जोड आफ्नो भएर आफ्नो शब्द बनेको हो। यो शब्द आंशिक द्वित्व प्रक्रियाबाट बनेको हो। मिल्यो त सर?
7: मिलिहाल्यो नि। अब अर्को शब्द राजदीपले भन्नुहोस् त।
5: घर जोड घर भएर घर घर, यो शब्द पूर्ण द्वित्व भएर बनेको हो। बन बन पनि पुरै शब्द दोहोरिएर बनेको हो।
7: अनि भातसात नि?
6: यो म भन्छु है।
5: लुलु भनिहाल, तिमीले धेरै उपयोग गर्नुपर्ने शब्द छ।
6: खुबै, हेर्नु न सर, अघि आउने बित्तिकै चरी नङ्ग्रे भन्दै थिए, अहिले भात रे।
5: दुब्लो मान्छेले भात खानै पर्यो नि।
6: दुब्लो होस् कि पातलो होस् नि, स्वस्थ भए भइगयो नि, होइन सर?
7: हो हो, ल भन्नुहोस्, भात साथ शब्द कसरी बनेको हो?
6: यो शब्द भात र भात मिलेर भात साथ भएको छ। यो अपरिवर्तित द्वित्व प्रक्रियाबाट बनेको हो। मिल्यो त सर?
7: तपाईँले ठिक भन्नुभयो मन्दिरा।
5: पाँचमा पनि समस्त र द्वित्व शब्द छुट्याउने प्रश्न रहेछ। यो त हामी आफै गर्न सक्छौँ अब।
6: छमा वर्ण विन्यासको प्रश्न छ, सरसँग छलफल गरिहालौ न।
5: म त वर्ण विन्यासमा जहिले झुकिन्छु, कहिले शुद्ध लेख्न नजानिने भइयो।
7: वर्ण विन्यास जति अभ्यास गर्यो त्यति जानिन्छ।
6: सर, कस्ता कस्ता शब्दहरूको सुरुमा बिचमा र अन्त्यमा दीर्घ उकार लेख्ने?
7: तपाईँहरूलाई म केही शब्द भन्छु, टिप्नुहोस् है त।
6: हुन्छ सर।
7: पहिला शब्दको सुरुमा दीर्घ उकार हुने शब्द टिप्नुहोस्। जस्तै पूर्व, यसलाई दीर्घ लेख्नुहोस् है सुरुमा। मूर्ति, सूत्र, ऊर्जा, सूर्य, भ्रूण, सूक्ष्म, न्यून, शून्य, मूल। टिपेर सक्नुभयो?
8: सक्यो सर।
7: अब शब्दको बीचमा दीर्घ उकार हुने शब्दहरू टिप्नुहोस्। जस्तै मयूर, बीचको उकार दीर्घ लेख्नुहोस् है। प्रसूति, अभूतपूर्व, अपूर्व, आधारभूत, आमूल। टिप्नुभयो?
8: टिप्यो सर।
7: अब शब्दको अन्तिममा दीर्घ उकार हुने शब्दहरू टिप्नुहोस्। जस्तै लिम्बू, अन्तिमको उकार दीर्घ लेख्नुहोस् है। बधु, चम्पु, स्वयम्भु, थारू। यसै गरी अनि विद्यार्थ क्रिया अर्थात् आज्ञार्थ र इच्छार्थ क्रियाको अन्तिमको उकार पनि दीर्घ नै लेख्नुपर्छ। जस्तै गर्नु, जानु, लेखुँ।
6: यसै गरी शब्दको सूची बनाएर लेख्ने बानी गर्यो भने त शुद्ध लेख्न सकिन्छ होला।
7: तपाईँले ठिक भन्नुभयो मन्दिरा। यसै गरी शब्दको सूची बनाएर लेख्ने बानी गर्नुपर्छ। शब्दकोष हेरेर, पाठ पढ्दा पाठका शब्दहरू ख्याल गरेर शब्द सूची बनाउने र वर्णविन्यास ख्याल गरेर पढ्ने अनि लेख्ने बानी गरियो भने शुद्ध लेख्न सकिन्छ। लौ, तपाईँहरूसँग छलफल गर्दा गर्दै निकै बेर पो हुन लागेछ। विधाको राम्रै सदुपयोग भयो। अब चाहिँ निस्कनुपर्छ।
6: सरको कति काम थियो होला, हामीले पो अलमल ल्यायौ।
7: खासै त्यस्तो केही काम त थिएन। आज यसो आफन्त भेटघाट मात्र हो। बुबा आमालाई पनि सर आउनु भएको थियो, सम्झिनु भएको छ भनिदिनु है।
6: हुन्छ सर।
7: लौ, म चाहिँ निस्केँ।
8: बाई बाई सर।
7: बाई बाई।
5: हामी पनि अघि छलफल गरे अनुसार सबै लेखिहालौँ मन्दिरा।
6: हुन्छ हुन्छ, लेखिहालौ।
9: हस्त श्रोता बिन, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनु। नमस्ते।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
10: नेपालको समावेशी आवाज।
3: श्रोता वृन्द,
11: 10 प्लिज टर्न योर बुक अन द अबव मेन्सन डिफरेंट पेजेज एज पर द रिक्वायरमेंट। डियर स्टूडेंट्स, यू नीड टू हैव अ पेन, an exercise book and the English textbook with you. Have you got these materials with you?
12: Yes, sir.
11: Now let's do grammar 2 on page number 99. Who will read the instruction of the grammar exercise A?
13: May I read the instruction, sir?
11: Of course, Laxman.
13: A. Choose the correct time expression in the sentences below.
14: Would you tell something about time expression, sir?
11: Okay, Riyan. There are many expressions for time in English. Talking about time is more than simply using the correct tense, past, present, or future. It's also about using the correct vocabulary. A time expression helps us to be more specific about when something happened, is happening, or will happen. You can use time expressions to talk about the distant or near past and future, and about what is happening right now.
13: Please give us some examples.
11: Sure, students. To denote past, present, and future tense, we use these time expressions. For example, to denote past, we use a long time ago, a little while ago, in the past, at one time, the day, week before, yesterday, back then, in those days, last week, month, year. And to denote present time, we use now, nowadays, at present, at the moment, these days, at this time, today, as I we speak, for the time being, this week, month, year. And to denote future time, we use soon, in the near future, in the distant future, later on, in an hour, tomorrow, later today, later this week, eventually, next week, month, or year. For example, Sam has already completed the work. Sheila is doing her homework now. My father is coming from the USA this week. In these sentences, already, now, and this week are the time expressions.
14: Now I got the idea about time expressions, sir.
11: Good, Rian. Then let me start from you. What do you choose between

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक। 6 पदाधिकारीको निर्वाचनका लागि आजै मतदान हुने। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण। चिया उद्योग आजदेखि पुनः सञ्चालन गर्ने नेपाल चिया उत्पादक सङ्घको निर्णय। भेनेजुएलामा गएका 2 ठूला शक्तिशाली भूकम्पमा कम्तीमा 164 जनाको मृत्यु। भवन लगायत धेरै संरचनामा क्षति। र फिफा विश्वकप फुटबलमा आज राति 2:15 बजे समूह ईका 2 खेल हुँदै। चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतपरिणाम अहिले सार्वजनिक भइरहेको छ। चितवनको भरतपुरमा अहिले मतपरिणाम सार्वजनिक भइरहेको हो। 900 जना केन्द्रीय सदस्य पदका लागि आज भएको मतदानको मतपरिणाम केही बेर अगाडिबाट सार्वजनिक सुरु भएको छ। यस्तै आजै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन अन्तर्गत 2 चरणको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले पार्टीको पदाधिकारीमा उम्मेद्वारी दिनेको प्रारम्भिक नामावली 7:30 बजे प्रकाशन गर्नुभएको हो। त्यसै गरी 7:30 देखि 8 बजेसम्म उम्मेद्वार विरुद्ध दाबी विरोध, 8:15 बजेसम्म पदाधिकारी विरुद्ध परेको दाबी विरुद्ध जाँचबुझ गरिएको र उम्मेद्वारले नाम फिर्ता लिने समेत समय 8:30 बजेसम्म तोकिएको थियो। पदाधिकारी पदमा उम्मेद्वारी दिनेको अन्तिम नामावली 8:45 बजेमा प्रकाशन गर्ने कार्यसूची रहेको थियो। मतदान भने राति अहिले केही बेरपछि सुरु हुने र राति 12:15 बजेसम्म सम्पन्न गरिसक्ने जनाइएको छ। यस्तै मतगणना राति 12:15 बजेदेखि 1:15 बजेसम्म गरिने र राति 1:30 बजे मतपरिणाम घोषणा गरिने तालिकामा उल्लेख गरिएको छ। उपसभापति, महिला उपसभापति, महामन्त्री, 2 खुला सहमहामन्त्री र 1 महिला सहमहामन्त्री चयनका लागि निर्वाचन हुँदैछ। रासोपाका नेता मनिष झाका अनुसार 6 पदाधिकारीलाई मतदान गर्न 1 जना प्रतिनिधिलाई 4 देखि 5 मिनट लाग्ने अनुमान गरिएको छ। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको 900 केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा खुल्लातर्फ 64 सदस्यका लागि 210 जना र भूगोलतर्फ 35 सदस्यका लागि 174 जना गरी कुल 384 उम्मेद्वार प्रतिस्पर्धामा रहेका थिए। केन्द्रीय निर्वाचन आयोगका अनुसार सुदूरपश्चिम प्रदेशमा 18, मध्य प्रदेशमा 20, लुम्बिनी प्रदेशमा 31, कोशी प्रदेशमा 20, कर्णाली प्रदेशमा 31, बागमती प्रदेशमा 27 र गण्डकी प्रदेशमा 27 जना प्रतिस्पर्धामा रहेका थिए। एउटा प्रदेशबाट 5 जना निर्वाचित हुने व्यवस्था गरिएको छ। जसअनुसार भूगोलतर्फको केन्द्रीय सदस्यको मतपरिणाम भने सार्वजनिक अहिले केही बेर अगाडि भइसकेको छ। रासोपाको केन्द्रीय सदस्य 158 जना भए पनि 900 जना निर्वाचित हुने र बाँकीलाई पछि मनोनयन गरिने रासोपाको विधानमा उल्लेख छ। राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2083 प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति पौडेलले प्रतिनिधि सभाको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको विधेयक नेपालको संविधान बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले जनताको विश्वास गुमे सञ्चार माध्यमको अस्तित्वमाथि नै प्रश्न उठ्ने बताउनु भएको छ। चितवनमा आज सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री डाक्टर तिमल सिन्हाले आफ्नो भूमिका र जिम्मेवारीबारे गम्भीर समीक्षा गर्दै सञ्चारकर्मीलाई आत्ममूल्याङ्कन गर्न आग्रह गर्नुभयो। मन्त्री डाक्टर तिमल सिन्हाले सबै सरकारवालासँग संवाद गरी आवश्यक नीति नियम र कानुन संशोधन मार्फत सञ्चार क्षेत्रको सुदृढीकरणका लागि सहकार्य गर्न तयार रहेको बताउनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिब 10,000 भायल एन्टी रेबिज खोप मौजदात रहेको जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले हाल केन्द्रीय प्रादेशिक तथा जिल्ला स्तरीय अस्पतालको भण्डारणमा 10,011 भायल एन्टी रेबिज खोप मौजदात रहेको जानकारी दिनुभयो। उहाँका अनुसार विश्व स्वास्थ्य संगठनको सहयोगमा 2,500 भायल एन्टी रेबिज खोप प्राप्त भइसकेको र थप 4,500 भायल खोप आगामी केही दिनभित्रमा प्राप्त हुने सुनिश्चित भएको छ। मन्त्रालयले स्थानीय तहलाई कुकुर तथा अन्य जनावरको टोकाई व्यवस्थापन तथा आवश्यक खोप सेवाको सहजीकरण गर्न अनुरोध समेत गरेको छ। मन्त्रालयले उपलब्ध खोपको व्यवस्थित वितरण र व्यवस्थापन मार्फत सेवाको निरन्तरता कायम राख्न सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको सहप्रवक्ता डाक्टर अधिकारीले जानकारी दिनुभयो। भक्तपुर जिल्लामा बर्ड फ्लू पुष्टि भएको छ। चाङ्गु नारायण र सूर्य विनायक नगरपालिकाका कुखुरा फार्ममा बर्ड फ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको छ। बर्ड फ्लू रोग कुखुरामा सरेपछि हालसम्म चाङ्गु नारायण 2, 8, र 9 पालिएका 38,795 कुखुराहरू नष्ट गरिएको पशु सेवा कार्यालयका पशु चिकित्सक डाक्टर अमित श्रेष्ठले जानकारी दिनुभयो। रोगका कारण सूर्य विनायक 1, 4, र 8 9,378 कुखुराहरू नष्ट गरिएको उहाँले जानकारी दिनुभयो। जिल्लामा 48,173 कुखुरा नष्ट गरेको जानकारी दिँदै उहाँले बर्ड फ्लू रोग कुखुरा फार्ममा फैलिएको पुष्टि भएका फार्मका कुखुरा नष्ट गरिएको बताउनुभयो। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
1: भोजपुरको पौवादुम्बा गाउँपालिकाले ग्रामीण क्षेत्रका सडक पूर्वाधार सुधारलाई प्राथमिकतामा राख्दै राष्ट्रिय रोजगार कार्यक्रम मार्फत काम अघि बढाएको छ।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
3: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
3: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब बाँकी समाचार। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना भएकाले नदी किनार तटीय क्षेत्रका बासिन्दाहरूलाई पूर्व सतर्कता अप्नाउन आग्रह गरेको छ। प्रशासनले आज सूचना जारी गर्दै भारतको धौलीगङ्गा जलविद्युत परियोजनाको बाँधमा भोलि बिहान 6 बजेदेखि पर्सि साँझ 5 बजेसम्म बाँधमा जमेको बालुवा, माटो, हिलो र लेदोलाई निकालेर सफा गरिने भएकाले महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावनाप्रति सचेत रहन आग्रह गरेको हो। उक्त प्रयोजनका लागि बाँधको ढोका खोलिने सम्बन्धी भारतीय पक्षबाट पत्राचार भएकाले तोकिएको समयमा पूर्व सतर्कता अप्नाउन आग्रह गरिएको सहायक प्रमुख जिल्लाधिकारी मोहन चन्द्र जोशीले जानकारी दिनुभयो। यसअघि जिल्ला प्रशासन कार्यालय दार्चुलाले तटीय क्षेत्रका नागरिकलाई पूर्व सतर्कता अप्नाउन हिजो नै सूचना जारी गरेको छ। सशस्त्र प्रहरी बलले मनसुनजन्य विपद प्रतिकार्यका लागि देशका विभिन्न 54 स्थानमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरेको छ। सशस्त्र प्रहरीका कार्यालयबाट विपद उद्धारमा परिचालन हुन समय लाग्ने विपदजन्य स्थानको पहिचान गरी कोशी प्रदेशमा 6, मधेसमा 11, बागमतीमा 16, गण्डकीमा 4, लुम्बिनीमा 7, कर्णालीमा 2 र सुदूरपश्चिम प्रदेशमा 8 अस्थायी बेस स्थापना गरिएको हो। राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 समय सापेक्ष पुनरावलोकन गर्न गठित कार्यदलले विद्यालय तहको पाठ्यक्रम पुनरावलोकन गर्न सरकारवालासँग राय सुझाव मागेको छ। शैक्षिक सत्र 2080 राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 5 वर्षीय चक्र पूरा भएकाले त्यसमा पुनरावलोकन गर्नका लागि पाठ्यक्रम विकास केन्द्रले आफ्नो वेबसाइट मार्फत सार्वजनिक रूपमा राय सुझाव माग गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। भेनेजुएलामा गएका 2 ठूला शक्तिशाली भूकम्पका कारण कम्तीमा 164 जनाको मृत्यु भएको छ। भूकम्पमा परि 1,000 भन्दा बढी मानिस घाइते भएका र ठूलो संख्यामा भवन लगायतका संरचनामा क्षति पुगेको छ। हिजो साँझ राजधानी काराकासको पश्चिमी क्षेत्रमा गएको 7.2 र 7.5 म्याग्निच्युडको भूकम्प भेनेजुएलामा सन् 1900 सबैभन्दा शक्तिशाली भूकम्प भएको भूगर्भ सर्वेक्षण अधिकारीहरूले जनाएका छन्। फ्रान्स, स्पेन, चीन, भारत, ब्राजिल र अमेरिकाले तत्काल सहयोग र उद्धार टोली पठाउने प्रस्ताव समेत गरेका छन्। अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले भूकम्पका कारण राजधानी काराकासको उत्तरमा रहेको ला गुएरा राज्य सबैभन्दा बढी प्रभावित भएको छ। अब आर्थिक समाचार।
5: समस्या समाधानका लागि पहल गर्ने सरकारी आश्वासनपछि बन्द रहेका झापा र इलामका चिया उद्योग बिहिबारदेखि पुनः सञ्चालनमा आएका छन्। नेपाल चिया उत्पादक संघले बिहिबार एक विज्ञप्ति जारी गरी सरकारबाट चिया क्षेत्रका समस्या समाधान गर्ने आश्वासन प्राप्त भएकोले उद्योग पुनः सञ्चालन गर्ने निर्णय भएको जनाएको हो। चिया निर्यातमा देखिएका व्यापारिक तथा प्राविधिक समस्या समाधान गर्न कार्यदल गठन गर्ने सरकारको निर्णयलाई संघले सकारात्मक रूपमा लिएको र चिया क्षेत्र खुल्ला गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख

0: नेतृत्वको टोलीले राष्ट्र बैङ्कका गभर्नर डाक्टर विश्वनाथ पौडेलसँग भेट गरी व्यवसायीका समस्या समाधान हुने गरी मौद्रिक नीति ल्याउन आग्रह गरेको हो। भेटमा चेम्बरले मुलुकले 7% आर्थिक वृद्धि हासिल गर्न 20% भन्दा बढी कर्जा प्रवाह गर्ने गरी मौद्रिक नीति ल्याउन आग्रह गरेको हो। चेम्बरले विगत 5 वर्षदेखि अर्थतन्त्र सुस्त रहेको र निजी क्षेत्रको मनोबल कमजोर भएकोले मौद्रिक नीतिमा आर्थिक गतिविधि विस्तारलाई प्राथमिकता दिन माग गरेको छ। यस्तै एकल अङ्कको ब्याज दरलाई स्थायी नीति बनाउन, बैङ्क दरलाई 5% झार्न र स्प्रेड दरलाई 3.5% सीमित गर्न आग्रह गरेको चेम्बरका अध्यक्ष अग्रवालले बताउनुभयो। वीरगंज भन्सार कार्यालयले चालू आर्थिक वर्षको 11 महिनामा करिब 2 खर्ब 21 अर्ब रुपियाँ राजस्व संकलन गरेको छ। कार्यालयले चालू आर्थिक वर्षमा 2 खर्ब 49 अर्ब 19 करोड राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा पहिलो 11 महिनाको अवधिमा लक्ष्यको 98% राजस्व संकलन भएको वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले बताउनुभयो। वीरगंज भन्सार कार्यालयले गत आर्थिक वर्षको पहिलो 11 महिनामा 2 खर्ब 3 अर्ब 81 करोड राजस्व संकलन गरेकोमा चालू आर्थिक वर्षमा करिब 9% बढी राजस्व संकलन गरेको हो। चालू आर्थिक वर्षको 11 महिनामा वीरगंज नाका हुँदै 8 खर्ब 90 अर्ब 7 करोड मूल्य पर्ने वस्तु तथा सामान भित्रिएको छ भने 79 अर्ब 66 करोड मूल्य पर्ने वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको वीरगंज भन्सार कार्यालयले जनाएको छ। नेपाली शेयर बजार मापक नेप्से परिसूचक बिहिबार 8.5 अङ्कले घटेर 2651.52 अङ्कमा कायम भएको छ। बिहिबार 338 कम्पनीका 64,80,000 कित्ता सेयरहरू 2 अर्ब 83 करोड रुपियाँ मूल्यमा खरिद बिक्री भएको नेप्सेले जनाएको छ।
1: उहाँ हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेल समाचार रमेश टमाटाबाट।
2: विश्वकप फुटबलमा आज राति समूह ईका 2 खेल हुँदैछन्। नेपाली समयअनुसार राति 2:15 कुराकाओ र आइभरी कोस्ट बीचको खेल फिलाडेल्फिया स्टेडियममा हुनेछ भने इक्वेडर र जर्मनी बीचको खेल न्यूजर्सी स्टेडियममा हुनेछ। यस्तै दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई पराजित गर्दै फिफा विश्वकप 2026 नकआउट चरणमा पहिलो पटक प्रवेश गरेको छ। मेक्सिको मोन्टेरे स्टेडियममा आज भएको समूह ए अन्तर्गत अन्तिम खेलमा दक्षिण कोरियालाई 1-0 पराजित गर्दै दक्षिण अफ्रिका नकआउट चरणमा पहिलो पटक प्रवेश गरेको हो। जितसँगै दक्षिण अफ्रिका समूह एमा 4 अङ्कसहित उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो। यसै समूहमा रहेको मेक्सिको समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ। आज भएको अर्को खेलमा मेक्सिकोले चेकियालाई 3-0 हराएको थियो। दक्षिण कोरिया 3 अङ्कसहित तेस्रो र चेकिया 1 अङ्कसहित पुछारमा रहेको छ। यस्तै ब्राजिलले स्कटल्यान्ड र मोरक्कोले हाइटीलाई पराजित गर्दै फिफा विश्वकप फुटबल 2026 नकआउट चरणमा प्रवेश गरेका छन्। समूह सी अन्तर्गत मियामी स्टेडियममा आज भएको खेलमा ब्राजिलले स्कटल्यान्डलाई 3-0 हराउँदै समूह विजेताको रूपमा नकआउट चरणमा प्रवेश गरेको हो। 3 खेलमा ब्राजिलको 7 अङ्क छ। एटलान्टा स्टेडियममा आज भएको खेलमा मोरक्कोले हाइटीलाई 4-2 पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो। यससँगै समूह सीबाट स्कटल्यान्ड र हाइटी विश्वकपबाट बाहिरिएका छन्। विश्वभर फिफा विश्वकप 2026 रौनक चलिरहँदा नेपाली फुटबल भने निलम्बनमा परेको छ। विश्व फुटबल महासंघ फिफाले अखिल नेपाल फुटबल संघ एन्फामा सरकारको हस्तक्षेप भएको भन्दै एन्फालाई अनिश्चितकालीन प्रतिबन्ध लगाएको हो। फिफाले बुधबार जारी गरेको पत्रमा नेपाललाई निलम्बन गरिएको उल्लेख गरिएको छ। निलम्बनसँगै नेपालले फिफाबाट पाउँदै आएको अनुदान रोक्ने जनाएको छ। नेपालले फुटबल विकासका लागि फिफाबाट वार्षिक 1 अर्बभन्दा बढी रकम अनुदान सहयोग पाउँदै आएको थियो। फिफाको अनुसार निलम्बनमा परेसँगै नेपालले अन्तर्राष्ट्रिय फुटबल तथा युथ फुटबल खेल्न नपाउनुका साथै पदाधिकारीको विदेश भ्रमण समेत रोक्का हुनेछ। एन्फामा अध्यक्ष पंकज विक्रम नेम्वाङ नेतृत्वको 4 वर्षीय कार्यकाल यही असार 5 गते सकिएको थियो। तर नेम्वाङ पक्षले यसअघि 5 महिना अघि नै अर्ली इलेक्सन गर्ने निर्णय गरेपछि नेपाली फुटबल विवादको घेरामा परेको थियो। यही बीच फिफाले एन्फालाई अनिश्चितकालीन निलम्बन गरेको हो। राखेप र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत एन्फामा आर्थिक अनियमितता भएको भन्दै छानबिन गरिरहेको थियो। जनकपुर धाममा जारी रहेको निको कप महिला टी20 राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत भोलि सेमिफाइनल खेल हुने भएको छ। मध्य प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालय, मध्य खेलकुद परिषद तथा नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा जनकपुर धामको निर्माणाधीन राम जानकी बहुदेशीय अन्तर्राष्ट्रिय रंगशालामा भोलि बिहानका लागि 2 सेमिफाइनल खेल हुने भएको हो। बिहान 9 बजे नेपाल एपिएफ क्लब तथा लुम्बिनी प्रदेशका बीचमा पहिलो सेमी फाइनल खेल हुने तालिका रहेको छ। यसै गरी त्यस लगत्तै कोशी तथा बागमतीका बीचमा दोस्रो खेल हुनेछ। दुवै खेलमा विजयी हुने टिमका बीचमा शनिबार फाइनल खेल हुने भएको छ।

0: अब मौसम आगामी 24 घण्टामा कोशी मधेस बागमती र गण्डकी प्रदेशको हिमाली पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक, 6 पदाधिकारीको निर्वाचनका लागि आजै मतदान हुने। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण। चिया उद्योग आजदेखि पुनः सञ्चालन गर्ने नेपाल चिया उत्पादक संघको निर्णय। भेनेजुएलामा गएका दुई ठूला शक्तिशाली भूकम्पमा कम्तीमा 164 जनाको मृत्यु। र फिफा विश्वकप फुटबलमा आज राति 2:15 समूह ई का दुई खेल हुँदै रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: nam tak jest bonus pał.
1: Wysoko pewno iść on, tylko moca pite łatwy ho.
0: भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766

0: सेवामा महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, विपन्न वर्ग, सीमान्तकृत समूहलाई प्राथमिकता दिउँ।
1: यस्ता समुदायको पहुँच विस्तार र जनचेतना अभिवृद्धिमा सबैले सहयोग पुर्याउँ।
0: भ्रष्टाचारले यी समुदायलाई पार्ने प्रभावहरूको पहिचान गर्दै सचेतना अभिवृद्धि गरौँ।
1: नेपालमा सुशासनको पहल, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, भ्रष्टाचार विरुद्धको सहकार्य।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
3: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

0: जहाँ मेहनत र परिश्रम छ त्यहाँ सफलता र सम्मान पनि छ। भनिन्छ, काम गरे दाम मिल्छ अनि सम्मान। यो हो पौरखीको कथा। नमस्कार, म अर्जुन श्रेष्ठ। कार्यक्रम पौरखीको कथामा यहाँलाई हार्दिक स्वागत छ। कार्यक्रम पौरखीको कथा रेडियो नेपालको मिडियम वेभ तथा एफएम ब्यान्डको 98.1 र 103 मेगा हर्जमा हरेक साता यसै समयमा सुन्न सक्नुहुनेछ। साथै तपाईँको अनुकूल समयमा कार्यक्रम पौरखीको कथा रेडियो नेपाल online.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। पौरखीको कथामा हामी देशभित्रै केही गर्न सकिन्छ भनेर आशा बोकेका व्यक्तित्वसँग कुराकानी गर्छौ। सङ्घर्षका बीच उहाँले देखेका सम्भावनाका कुराहरू पनि सुनाउनेछौ। कार्यक्रम पौरखीको कथामा आज मैले मकालु ज्वेलर्सका सञ्चालक भीमबहादुर विश्वकर्मासँग कुराकानी गरेको छु। सुन चाँदीका गरगहना बनाउने सिप सिकेपछि भीमबहादुरले केही वर्ष स्वदेशमा नै रोजगारी गर्नुभयो। आफैले केही गर्नुपर्छ भन्ने उहाँलाई आफ्नो सिप अनुसारको सामान्य रोजगारीले मात्रै सन्तुष्टि मिलिरहेको थिएन। त्यसपछि उहाँ आफ्नै उद्यम सञ्चालन गर्न आर्थिक जुहोका लागि वैदेशिक रोजगारीमा जानुभयो। वैदेशिक रोजगारीका लागि दक्षिण कोरियामा 5 वर्ष काम गरेर फर्किएपछि भने भीमबहादुरले मोरङको विराटचोकमा मकालु ज्वेलर्स सञ्चालन गर्दै आउनु भएको छ। कार्यक्रम पौरखीको कथामा आज मैले तिनै पौरखी व्यक्ति मकालु ज्वेलर्सका सञ्चालक भीमबहादुर विश्वकर्मासँग कुराकानी गरेको छु। कार्यक्रम पौरखीको कथामा यहाँलाई स्वागत छ।
1: हजुर, धन्यवाद।
0: यहाँले चाहिँ यो खास गरेर आफै केही सिक्नुपर्छ, सिप भयो भने मात्रै जिउन सहज हुन्छ भनेर यहाँले चाहिँ युवा उमेरमै यो सुनको व्यवसाय र सुनसँग सम्बन्धित चाहिँ यहाँले चाहिँ सिप आर्जन गर्नुभयो। यो सिप आर्जन गरेर यहाँले चाहिँ अहिले मोरङको विराट चोकमा चाहिँ ज्वेलर्स सञ्चालन गरिरहनु छ अथवा सुन व्यवसायमा संलग्न हुनुहुन्छ। अहिले चाहिँ यो व्यवसाय कस्तो छ नि तपाईँको?
1: हजुर हजुर हजुर, धन्यवाद। अब अहिले सुन व्यवसाय भनेको एउटा व्यक्तिगत जस्तै व्यवसाय हो, व्यक्तिगत व्यवसाय हो, जसले चाहिँ आफ्नो अलिअलि भएको पैसालाई यसो लगानी गरेर आफ्नै देशमा स्वरोजगार हौँ, स्वरोजगार बनाउँ र अब एउटा चाहिँ जीविकोपार्जन गरौँ भन्ने हिसाबले चाहिँ हामीले एउटा व्यवसायलाई अँगाल्नै पर्छ। व्यवसाय अँगाल्ने क्रममा अब के गर्ने भन्ने कुरा आफ्नो सिप योग्यता र क्षमता अनुसारको व्यवसाय नै गर्नुपर्ने हुन्छ। त्यस अनुसार चाहिँ अब म के भन्छु भने अब मेरो छनौटमा चाहिँ सुन व्यवसायतिर लागौँ न त, सुन व्यवसायबाटै मुभ गरौँ भन्ने कुरा चाहिँ मैले सोचेर सुन व्यवसायतिर मैले हात हालेको।
0: त यहाँले त सुनका विभिन्न गरगहनाहरू बनाउने ज्वेलरले त्यो काम पनि गर्छ। सुनको चाहिँ व्यवसाय गर्दै गर्दाखेरि यसको मूल्यका उतार चढावहरू यो व्यवसायलाई चाहिँ कसरी लिन सकिन्छ?
1: अहिलेको अवस्थामा र पहिले जति थियो, जति राम्रो थियो, जति एउटा चाहिँ सुन व्यवसायमा एउटा आकर्षक थियो, अहिलेको अवस्थामा चाहिँ अलिकति केही व्यवसायहरू निरुत्साहित हुनु परेको अवस्था छ। कारण के छ भन्दाखेरि कोरोना कालदेखि यता जति एउटा चाहिँ अर्थतन्त्रमा चाहिँ एउटा धराशायी भयो कोरोनाको कारणले गर्दाखेरि, जसमा चाहिँ अब व्यवसायहरू त्यस धराशायी लगत्तै व्यवसाय पनि धराशायी हुँदै गयो। अब त्यसपछि अब अगाडि बढ्दै जाँदाखेरि विभिन्न किसिमका आर्थिक सङ्कटहरू आइलागे। आर्थिक सङ्कटको कारणले गर्दाखेरि अब तपाईँको सुन व्यवसाय भनेको एउटा अलिकति विलासिता वस्तु र भाउमा उताप चढ्न मेन त्यो पर्यो। अनि त्यसले गर्दाखेरि अब व्यवसाय जति पहिले राम्रो थियो, अहिले व्यवसायहरू अथवा ग्राहकहरूमा समेत यसमा चाहिँ सङ्कट आइलागेको छ। अब एउटा चाहिँ सुन किन्न नै सङ्कट छ त अब व्यवसायीले अथवा ग्राहकले चाहिँ अब त्यसमा विलासिता 2% विलासिता कर कसरी तिर्ने त? अब जस्तै अब 1 तोलामा 2% हुँदाखेरि त अब लगभग 5,000 रुपियाँ हुन्छ, होइन? अनि त्यति बढी तिर्न त गाह्रो हुन्छ। त्यसले गर्दाखेरि अहिलेको व्यवसाय यही विलासिता कर र भाउको उताप चढावका कारणले गर्दाखेरि एकदम जटिल भन्दै गएको छ।
0: युवा उमेरमै यहाँले यो व्यवसाय सुरु गर्नु,
1: हजुर,
0: यो व्यवसाय सुरु गर्नको लागि यहाँहरूसँग त्यो सिपको पनि आवश्यकता पर्छ होला,
1: हजुर हजुर।
0: यो सिपलाई चाहिँ कसरी जोडेर लानु भयो यहाँले?
1: हजुर हजुर, अब यो व्यवसाय भन्ने बित्तिकै जुन एउटा चाहिँ त्यस सम्बन्धी दक्षता हुनुपर्छ। एउटा व्यवसाय गर्ने मान्छेले सुन चिनेन भने त्यसको अर्थ छैन। र अब सुन कसरी चिन्ने, के गर्ने भन्ने कुरा पनि अब त्यसभित्रका एउटा चाहिँ उपर्छ सिस्टममा जान्छ। र अब जस्तै व्यवसाय गरिन्छ, सुनको क्वालिटी चिनेन भने त अब त्यो त सिधै अब व्यवसाय नै गाह्रो हुन्छ व्यवसाय गर्ने। हजुर, त्यो भएको कारणले गर्दा एउटा व्यवसाय गर्ने मान्छेले बनाउन पनि जान्नुपर्छ, सिप कला पनि हुनुपर्छ। र अब हामीले जस्तै जस्तै कुनै सामानको अर्डर लिँदाखेरि अर्डर दिँदाखेरि अर्डर लिँदाखेरि कुन सामान कतिमा बनिन्छ भन्ने कुरा ठ्याक्कै जान्नुपर्छ।
0: हजुर,
1: त्यो त दक्षता भएको मान्छेलाई मात्र थाहा हुन्छ। त्यो भएको कारणले गर्दाखेरि एकदम सिप दक्षता एकदम अनिवार्य छ।
0: विभिन्न सामानहरू बनाउने सिप पनि यहाँसँग होला होइन?
1: हजुर,
0: त्यो खालको सिप पनि त कहीँ सिक्नु पर्ने होला।
1: हजुर,
0: अथवा चाहिँ सिप नहुँदा पनि अब सामान्य तरिकाबाट पनि यो व्यवसाय सञ्चालन गर्न सकिने रहेछ कि, कस्तो अनुभव छ?
1: हजुर, अब सिप भन्ने कुरा सिप नै सबैभन्दा ठुलो कुरा हो। शिक्षा र सिप चाहिँ एकदम ठुलो कुरा हो। अब सिप हुनु अति आवश्यक छ। आफूमा सिप कला सिप छ भने आफू आत्मनिर्भर बन्न सकिन्छ।
0: हजुर,
1: र नेपाल सरकारलाई के सन्देश पठाउन चाहन्छु भने जति नेपालमा जति युवा रोजगारीहरू छन् युवा तिनीहरूलाई चाहिँ के छ भने एउटा कुनै एउटा सिप दिने सरकारले यसो तालिम ट्रेनिङ त्यो सम्बन्धी होइन ट्रेनिङ दिएर चाहिँ तिनीहरू दक्ष बनाएर चाहिँ आफ्नै देशमा यो व्यवसायमा चाहिँ स्वरोजगार गराउन सके युवा स्वरोजगार नै हुन्थ्यो र सिप र दक्ष कलाको एउटा चाहिँ अभिवृद्धि नै हुन्थ्यो।
0: जस्तो मैले अलिकति तपाईँसँग जोड्न खोजेको छु, कुनै पनि व्यवसाय सञ्चालन गर्दै गर्दाखेरि त्योसँग सम्बन्धित सिपको महत्त्व बनि नै रहन्छ। मानौ कुनै व्यवसाय सुरु गर्दै गर्दाखेरि आफूसँग सिप छ भने त्यो व्यवसाय सहज रूपमा अगाडि बढाउन सकिएला होइन? सिपको अभावमा सोचे जस्तो प्रगति नहुनु पनि सक्ला। यहाँले चाहिँ यो सिपलाई कतिको महत्त्व दिनुहुन्छ र यहाँले यो व्यवसाय सुरु गर्दै गर्दाखेरि कतै कहीँबाट कुनै सिप पहिला आफूले सिकेर मात्रै सुरु गर्नुभयो कि कसरी अगाडि बढ्नुभयो, यो कुरा पनि थोरै जोड्न पाए अलिक लाग्दो कुरा।
1: एकदम एकदम एकदम रोचक प्रश्न गर्नुभयो, यसको लागि अर्जुन सरलाई धन्यवाद। र सिप अनिवार्य छ कुनै पनि काम व्यवसाय अथवा जुनसुकै काम गर्दाखेरि तपाईँको सिप अनिवार्य छ। मेरो सन्दर्भमा हेर्ने हो भने मैले छोटो समयमा थोरै काम सिकेको, म चाहिँ एउटा चाहिँ के छ भने पहिले अब एउटा विद्यार्थी नै भएर एसएलसी सकेपछि आफ्नो आफ्नो पाटोतिर लाग्नुपर्ने हुँदो रहेछ
0: होइन?
1: अब त्यसपछि चाहिँ के गरियो भने अब बाहिर पढ्ने सकेर चाहिँ ब्याचलर जोइन गरेर म चाहिँ एउटा आफ्नो पेसा व्यवसायमा लागेको मान्छे हो। र पेसा व्यवसायमा लाग्ने क्रममा मैले के गरेँ भने अब मेरा आफन्त अथवा मेरा मित्र भाइ अथवा जो जान्ने एउटा भाइसँग चाहिँ म बसेर काम थोरै समय सिकेको सिकेर म अब के गरेँ भने म यसो सिक्ने पनि एउटा चाहिँ अब व्यवसाय गर्ने हिसाबले नै मैले चाहिँ यो सिपलाई अब मैले अलिबार सिकेँ, यसो सामानहरू अलि बनाउन रेडी गर्न चाहिँ मैले सक्ने भएर चाहिँ अनि म व्यवसायतिर लागेको।
0: हजुर, म आगामी दिनमा यही व्यवसाय गर्छु, यो व्यवसाय गर्दै गर्दाखेरि चाहिँ मलाई सिप आवश्यक पर्छ, मैले केही सिक्नु पनि पर्छ भन्ने हिसाबले यो ज्ञान जोसँग उहाँसँग केही समय चाहिँ यहाँले आफूले त्यो सिप पनि लिनुभयो। कति भयो नि यहाँले यो मकालु ज्वेलर्स भनेर चाहिँ मोरङको विराट चोकमा अहिले पनि सञ्चालनमा छ, यो मकालु ज्वेलर्स भनेर यहाँले सुरु गरेको चाहिँ कति भयो नि?
1: हजुर, अब यसको अलिकति कुरा चाहिँ म भन्न चाहन्छु। म चाहिँ अब यो सिप सिकेँ, सिप सिकेर म पैसाको नै खाँचो हुन्छ धेरै जसो सुन व्यवसायलाई। अब यसको लागि चाहिँ त्यतिकै सिप सिकेर मात्रै त व्यवसाय सञ्चालन गर्न सकिँदैन। त्यो भएको कारणले गर्दाखेरि म सिप सिकेँ, त्यसपछि म बाहिर गएँ, विदेश गएँ
0: होइन?
1: विदेश गएर अब दुई चार वर्ष यसो कमाइयो, अर्का देशमा कति बस्ने होइन, आफ्नै देशमा केही पौरख गरौँ न त, सिप आफ्नो सिप प्रदर्शन गरौँ आफ्नो कला कौशल होइन। अनि अर्को कुरा के छ भने आफ्नै देशमा चाहिँ बसेर आफ्नै परिवारसँग बसेर चाहिँ एउटा व्यवसाय सञ्चालन गरौँ भन्ने हिसाबले चाहिँ मैले मोरङको सुन्दर हेरचाहको विराट चोकमा यो व्यवसाय सञ्चालन गरेको मकाल ज्वेलर्स। र यसमा पहिले जति राम्रो थियो अहिले अब यो हर कुराले गर्दाखेरि सुनको भाउ बिक्री ताप चढाव र विलासिता कर र सुन पाउने कुरामा सहजता नभएको कारणले गर्दाखेरि हामीले यो व्यवसाय अलिकति सङ्कटमा नै परेको छ। र यसमा चाहिँ मैले अब व्यवसाय गर्ने क्रममा मैले चाहिँ लगभग 73 सालदेखि मैले यो व्यवसाय सञ्चालन गरेको छु। अहिले अब 73 भनेपछि लगभग 10 वर्ष चाहिँ चलिरहेछ।
0: यहाँले चाहिँ स्वदेशमै केही गरौँ भनेर चाहिँ मकालु ज्वेलर्स यहाँले करिब 10 वर्षदेखि सञ्चालन गरिरहेछ। यहाँसम्म आइपुग्दाखेरि विगतको दिन र अहिले तुलना गर्नु पर्यो भने कस्तो अनुभूति हुन्छ नि यहाँ?
1: हजुर, अब पेसा व्यवसायमा रहनु बस्नु आफ्नै देशमा आफ्नै परिवारसँग बसेर आफ्नै घरमा पाकेको सुदो पिठो खाएर आफ्नै पौरखमा रमाउनु त एउटा स्वर्गकै कुरा हो। र म के भन्छु भने अब व्यवसायलाई सोच्नु धेरै राम्रो कुरा हो र त्यसलाई चाहिँ सञ्चालन गर्न धेरै गाह्रो कुरा हुन्छ, किनभने अब अहिले प्रतिस्पर्धी जमाना छ होइन, हर कुरामा प्रतिस्पर्धा कम्पिटिसन हुन्छ र अहिले कम्पिटिसनको कारणले गर्दाखेरि तपाईँको यो व्यवसाय अलिकति असहज नै छ। जे होस् अब घरमै बसेर अब घरमै आफ्नै घर नजिक व्यवसाय चलाएर बस्दाखेरि एकदम परिवारसँग बसेर एउटै आफ्ना छोराछोरीलाई गाइड गरेर बस्नेर व्यवसाय सञ्चालन गर्नु चाहिँ राम्रो कुरा हो।
0: भनेपछि अहिले यहाँलाई चाहिँ जे व्यवसाय गर्नुभएको छ यो व्यवसायमा चाहिँ सन्तुष्टै रहनुहुन्छ?
1: हजुर, राम्रै छ, सन्तुष्टै छु भन्नु पर्यो। अब त्यत्रो लगानी गरेर व्यवसाय गरिसकेपछि त सन्तुष्ट त हुनै पर्यो।
0: अलिकति अगाडि कुरा गर्दाखेरि विषय जोड्नु भएको थियो, हामी सुनको व्यवसाय गर्छौँ, यसमा चाहिँ विलासिता कर पनि लाग्छ प्रतिशत भन्नुभयो होइन, सँगै अर्को चाहिँ सुन गरगहना बनाउनुभन्दा पहिले चाहिँ यो सुन पाउने अवस्था पनि अलिक त्यति सजिलो छैन, सहज छैन भन्ने कुरा पनि गर्नुभएको थियो, के कारणले त्यस्तो हुन्छ होला?
1: अब यसमा चाहिँ के छ भने हर कुरा अब देशको भन्सार नीति कर नीतिले गर्दाखेरि सुनमा असज छ होइन, अब सुन बैङ्कहरूले पर्याप्त मात्रामा सुन दिन नसकिरहेको अवस्था छ, त्यसले गर्दाखेरि अलिकति अब व्यवसायमा चाहिँ सुन पाउन चाहिँ गाह्रै छ।
0: यहाँको व्यवसायसँगै जोडौँ, यो व्यवसाय यो ज्वेलर्स सञ्चालन गर्छु भन्ने यो सोच चाहिँ तपाईँलाई कसरी आयो?
1: हजुर हजुर, अब सबैभन्दा बेरोजगारीले गर्दा हो होइन, रोजगारी थिएन, अब अलिकति अब त्यही विशेष वर्गतिरको मान्छे परेको हुनाले आफ्नो सिप त्यहाँ देखाउन सक्ने ठाउँ अवस्था भएको कारणले गर्दाखेरि भएको हिसाबले समय अनुकूल भएको कारणले गर्दाखेरि अब त्यही सिपतिर लाग्यो। अब के गर्ने त, सुन काम सिकेर सुन व्यवसाय सिकेर काम सिकेर चाहिँ अब अरू काम गर्नु त राम्रो होइन होइन, त्यसले मेल खाँदैन। अब सुन काम सिकेर अरू व्यवसायतिर लागेर त भएन, जुन आफूले दक्षता छ आफ्नो दक्षता लिएको छ त्यसैतिर लाग्दा चाहिँ राम्रो हुन्छ भन्ने कुरा चाहिँ मलाई लाग्छ।
0: भीमजी, यहाँले चाहिँ अघि अलिकति थोरै जोड्नु भएको थियो,
1: हजुर
0: म वैदेशिक रोजगारीमा पनि रहेँ भन्नु भएको थियो, कुन देश जानुभयो?
1: हजुर, म अब त्यतिखेरको एक किसिम कोरिया जाने एउटा माहौल थियो होइन, जो कोरिया जाने अनि त्यहाँबाट म केही पेसा व्यवसाय गरौँ भन्ने हिसाबले म काठमाडौँतिर छिरेँ।
0: हजुर,
1: काठमाडौँतिर छिर्दाखेरि अब मैले पेसा व्यवसायतिर पनि लागेँ, लाग्दाखेरि म काम गर्न छिर्ने एउटा चाहिँ गल्ली थियो, त्यो गल्लीमै एउटा कोरियन भाषा पढाउने एउटा इन्स्टिच्युट थियो। अब त्यसमा मेरो फर्स्ट त्यो कामतिर भन्दा पनि फर्स्ट दिनमै हेर्नु है, सुरुकै दिनमा काममा छिर्न आँटेको छु, सुरुको दिनमा अब त्यहाँ चाहिँ कोरियन भाषा पढाइन्छ भन्ने कुरा मैले देखेँ। त्यो देख्दाखेरि मलाई टक्क त्यो कामतिर भन्दा नि म चाहिँ त्यता चाहिँ छिर्ने मेरो मनसाय बढो के, अनि म लगभग 2 महिना जति 3 महिना जति पढेँ, कोरियन भाषा एडमिसन गरेँ, पढेँ, पढेर मैले 98% ल्याएँ भाषा पढेर परीक्षामा, अनि परीक्षामा ल्याइसकेपछि अनि अब मेडिकल पास भएँ, मेडिकल पास भएको लगभग 5-6 महिनामा म कोरिया जान चाहिँ सफल भएँ।
0: त्यति बेला चाहिँ यहाँले सिप सिकिसक्नु भएको थियो, मसँग सिप थियो,
1: हजुर,
0: पुँजीको चाहिँ कमी देखियो,
1: कमी, हजुर,
0: कसरी यो पुँजी चाहिँ जो गर्न सकिन्छ भन्दै गर्दाखेरि यो उपाय चाहिँ आयो?
1: हजुर हजुर, बाहिर जाने अवस्था चाहिँ पुँजीको कारणले व्यवसाय के गर्छु भन्ने हिसाबले चाहिँ बाहिर छिर्नु परेको अवस्था।
0: त्यति बेला यहाँ चाहिँ कति वर्ष बस्नुभयो, त्यसपछि आएर के गरौँ भन्ने सोच्नु भयो होइन?
1: हजुर, म यसको लागि चाहिँ के गरेँ भने म कोरिया गएँ, कोरिया जाँदाखेरि म लगभग 33-34 वर्षको थिएँ,
0: हजुर,
1: होइन, अब मेरो उमेर पनि अलिकति माथि नै थियो
0: होइन,
1: अब त्यो भएको कारणले गर्दाखेरि मैले के गरेँ भने कोरिया गएँ, कोरिया गइसकेपछि मैले 5 वर्ष भनौँ 5 वर्ष पुरा गरेँ, 2017 नेपाल फिरेँ, आइसकेपछि म के गर्ने सोच आयो भने अब थोरै पुँजी यसो दुःख गरेर विदेशमा 5 वर्ष कोरिया जस्तो अब अधै दुःख हुन्छ काम गर्न, त्यस्तो ठाउँमा बसेर यसो अलिअलि पैसा थोरै अब यसो जोरजाम गरेको थियो परिवारलाई पठाएर, अब त्यसैलाई चाहिँ अब के गर्ने त्यही सदुपयोग गरेर यसै एउटा केही स्वरोजगार बनाउन त भन्ने हिसाबले चाहिँ मैले अब यहीँ यसो व्यवसाय गर्ने
0: सिकेको सिप पनि थियो,
1: हजुर, थोरै पुँजी पनि थियो प्लस सिप पनि थियो, अब सिप पनि थियो, अब थोरै पुँजी प्लस सिपलाई त अब हामीले त सही सदुपयोग गर्नु पर्यो, त्यही हिसाबले चाहिँ म व्यवसायतिर लागेको।
0: हजुर भीमजी, केही वर्ष वैदेशिक रोजगारीमा जानुभयो, स्वदेशमै रहँदा यहाँसँग केही सिप थियो, त्यो सिप र यहाँको थोरै जम्मा गरेको पुँजीलाई जोडेर चाहिँ स्वरोजगार पनि हुने, परिवारसँगै रहने रहन पनि सकिने भन्ने हिसाबले त्यो सोचले चाहिँ यहाँले यो ज्वेलर्स सञ्चालन गर्नुभयो। अहिले पनि यहाँले चाहिँ करिब 10 वर्षदेखि यो ज्वेलर्स सञ्चालन गरेर आउँदै गर्दाखेरि यो सुनको व्यवसायमा लागिराख्नु भएको छ होइन, यहाँसँग यो करिब 10 वर्षको अनुभव पनि छ, आफैले स्वदेशमै बसेर यो व्यवसाय गर्दै गर्दा एक दशकको एउटा अनुभवले पनि पक्कै केही कुरा त भन्छ होला होइन, स्वदेशमै बसेर यसरी चाहिँ आय आर्जनसँग जोडिँदा स्वरोजगार बन्दै गर्दाखेरि यस्ता व्यक्तिहरूलाई चाहिँ राज्यको तर्फबाट कस्तो खालको सहयोग गरिदियो भने चाहिँ यस्ता व्यवसायीहरूको मनोबल बढ्थ्यो होला?
1: हजुर, धन्यवाद। अब म के भन्छु भने जति हामी एउटा चाहिँ देशमै केही स्वरोजगार बनाऊ, आफ्नो देशमै केही गरौँ भन्ने हिसाबले जति युवा साथीहरू चाहिँ उसमा बसिरहनु भएको छ, उहाँहरूलाई म के भन्छु भने र सरकारलाई के भन्छु भने सरकारले पनि त्यसरी इच्छा एउटा भित्री मनदेखि नै म आफ्नै देशमा केही पौरख गर्छु, केही पौरखी बन्छु र आफ्नो स्वरोजगार बन्छु भन्ने त्यस्ता जो कोही सोच भएका व्यक्तिहरूलाई राज्यको तर्फबाट पूर्ण रूपमा सहयोग हुनुपर्छ, समर्थन हुनुपर्छ र एउटा चाहिँ उहाँहरूलाई चाहिँ राज्यले सक्छ भने केही राज्य उसबाट चाहिँ व्यवसाय गर्ने एउटा व्यावसायिक लोनको पनि व्यवस्था गरिदिएर उनीहरूलाई एउटा चाहिँ स्वरोजगार बनाउनु पर्छ। ट्रेनिङ र कुनै पनि विषयमा लाग्नुभन्दा अगाडि त्यसमा दक्षताको एकदम अपरिहार्य छ, अनिवार्य छ, खाँचो छ। र म के भन्छु भने अब त सरकारले त्यस्ता व्यक्तिहरूलाई कुनै पनि एउटा उसबाट चाहिँ कुनै फर्मबाट चाहिँ तालिम दिएर चाहिँ एउटा चाहिँ दक्ष बनाएर चाहिँ त्यसमा सरकारले ऊ गर्नु चाहिँ राम्रो हुन्छ मेरो विचारमा।
0: यहाँसँग करिब एक दशक भन्दा लामो व्यवसायिक अनुभव पनि छ।
1: हजुर हजुर,
0: यहाँले शिक्षा सँगै आफूले लागेकै व्यवसाय सम्बन्धी तालिमको कुरा पनि यहाँले सिप पनि यहाँसँग छ।
1: हजुर,
0: आफूले सुरुमै सिप सिकेर त्यसपछि थोरै आफ्नै बलबुताले चाहिँ पुँजी निर्माण गरेर व्यवसायमा लाग्दै गर्दाखेरिको यहाँसँग लामो त्यो उतार चढाव चुनौतीहरू पनि होला। कुनै पनि व्यवसाय गर्दै गर्दाखेरि कस्ता खालका चुनौतीहरू आउँदो रहेछन्, ती समस्या अथवा ती चुनौतीहरूलाई चाहिँ कसरी हामीले सामना गरेर अगाडि बढ्नु पर्ने रहेछ?
1: हजुर, ठिकै छ, धन्यवाद। अब कुनै पनि काम गर्दा कुनै पनि व्यवसाय गर्दाखेरि चुनौती र असहज परिस्थिति आइरहेको हुन्छ, सहज या असहज। अब किनभने आफ्नो व्यवसाय कसरी चलाउने, के गर्ने, अब कम्पिटिसनको बजारमा कसरी जाने, अब भन्ने कुरा चाहिँ एउटा छ। जस्तै अब देशमा आइपरेका विभिन्न सङ्कटहरूले गर्दा पनि एउटा चुनौतीको रूप लिएको छ, जस्तै कोरोना कालदेखि यता होइन आर्थिक सङ्कटहरू विभिन्न किसिमका देखिएको छ। अब यी चुनौतीहरूको सामना गर्नको लागि चाहिँ अब एउटा चाहिँ के छ भने ठुलै सङ्घर्ष गर्नुपर्ने हुन्छ। अब चुनौतीको एउटा चाहिँ सामना गर्ने क्रममा व्यवसाय लाई माथि उकास्न नि गाह्रो हुन्छ चुनौतीको कारण।
0: त्यस्तो बेलामा चाहिँ तालिमको कुरा, तालिमले पनि व्यवसायलाई सहज बनाउन सक्ला होइन, अर्को चाहिँ बिचबिचमा आउने चुनौती मात्रै होइन कुनै बेला त अवसर पनि त सिर्जना हुन्छ नि होइन, दुवैलाई सँगै लिएर जान सक्यो भने चाहिँ कुनै पनि व्यवसायमा सफल हुन सकिन्छ। हामी कुराकानीको करिब अन्तिममा छौँ, अन्तिममा स्वदेशमै केही गरौँ भन्ने युवाहरूको लागि चाहिँ कस्तो खालको चाहिँ सल्लाह दिनुहुन्छ जसले चाहिँ थप अगाडि बढ्नलाई प्रेरणा मिलोस्?
1: हजुर हजुर,
0: यहाँको सुझाव।
1: मेरो सुझाव चाहिँ सर्वप्रथम त जुनसुकै व्यवसाय गर्दा पनि व्यवसाय साथीहरू अथवा युवा साथीहरूले एकदम इमान्दारीपूर्वक लाग्नुपर्ने हुन्छ जुनसुकै व्यवसायमा। इमान्दारिता जहाँ छ त्यहाँ सफल हुन्छ होइन, अनि इमान्दारिता भएन भने व्यापार व्यवसाय जुनसुकै ठाउँमा नै गाह्रो हुन्छ। अब अर्को कुरा के भन्छु भने तपाईँहरू आफ्नो व्यवसायमा लाग्नुहुने व्यवसाय साथीहरू पूर्ण रूपमा चाहिँ सुझबुझ लिएर चाहिँ यसमा चाहिँ राम्रो अध्ययन गरेर चाहिँ लाग्नु होला भन्ने पनि म सुझाव दिन्छु। र यो व्यवसायमा आबद्ध साथीहरूले युवाहरूले राम्रो एउटा चाहिँ सिप हासिल गरेर लाग्नु होला भन्न चाहिँ म चाहन्छु।
0: जे व्यवसाय गर्ने त्यो व्यवसाय गर्नु पहिला चाहिँ सिप सिक्नु पर्यो, योजना बनाउनु पर्यो, निरन्तर त्यही क्षेत्रमा निरन्तर प्रयास गर्यो भने व्यवसायमा सफल हुन
1: सकिन्छ। हजुर, सफल हुन सकिन्छ। र एकदम मैले अघि नै भने नि एकदम एउटा अनुशासित तरिकाले जुनसुकै व्यवसाय गर्दाखेरि इमान्दारिता हुनुपर्छ। यो व्यवसायमा सबैभन्दा ठुलो कुरा इमान्दारिता हो, इमान्दारिता भएन भने असफल पनि हुन सकिन्छ।
0: समग्रता हेर्ने हो भने नेपालमा सम्भावनाको हिसाबले कस्तो देख्नुहुन्छ?
1: नेपालमै बसेर चाहिँ केही व्यवसाय गर्छु केही गर्छु भन्ने त्यस्ता इच्छा आकाङ्क्षा भएका चाहिँ उद्यमीहरू हुनुहुन्छ, उहाँहरूको लागि नेपालमा सम्भावना छ, सम्भावना हुन्छ पनि, तर लगनशील भएर गर्नुपर्छ जुनसुकै उसमा, र सम्भावना छ।
0: यहाँको आफ्नो व्यस्त समयको बावजुद पनि समय दिनुभयो, यो समय र संवाद दुवैको लागि
1: हजुर
0: मेरो तर्फबाट र रेडियो नेपालको तर्फबाट यहाँलाई हार्दिक आभार प्रकट गर्छु।
1: हजुर हजुर, धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो सुन चाँदी व्यवसाय गर्दै आउनुभएका मकालु ज्वेलर्सका सञ्चालक भीमबहादुर विश्वकर्मा हामीसँग कुराकानी गर्नुहुँदै। कार्यक्रम पौरखीको कथा तपाईँलाई कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया हाम्रो इमेल ठेगाना पौरखीको कथा@gmail.com पठाउन सक्नुहुनेछ। अर्को हप्ता यस्तै अर्का पौरखीको कथा लिएर आउने नै छु। तबसम्मका लागि म अर्जुन श्रेष्ठलाई बिदा दिनुहोस्। नमस्कार।
2: त्यो बेला धन्न मैले बेलैमा थाहा पाएछु, जसले वास्तै नगरेर ख्यालख्याल सम्झे तिनको अकालमै ज्यान गयो, धन पनि गयो। अलिअलि पानी त पर्याउने भने त्यत्रो क्षति भयो। त्यस्तो त कहिल्यै नहोस्।
3: मनसुनमा नसोचेको बाढी पहिरो, चट्याङ, डुबान जस्ता अनेक जोखिम हुन सक्छन्, तर सानो होसियारीले ठुलो क्षति कम गर्छ। समय छँदै मनसुनलाई बुझिराखौँ।
4: मनसुनमा हुन सक्ने विपदबारे चनाखो बनाउने प्रयासमा रेडियो नेपालबाट हरेक हप्ताको शुक्रबार बिहान 7:40 कार्यक्रम बुझौन
2: बर्खाको बोली सुरक्षित भोली कार्यक्रम बुझौन
5: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
6: नेपालको समावेशी आवाज

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब हामीहरूलाई सुनाउँदैछौँ केही बेर विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकगीतहरू। पहिलो गीत सुनाउँछौँ जयनन्द लामा र हरिवंश आचार्यको स्वर जयनन्द लामाको सङ्कलनमा।

0: भएको छ।
1: अहिले हामीले भर्खरै सुनायौँ रत्न बेहोसी र तीर्थकुमारीको स्वर, तीर्थकुमारीको सङ्कलनमा रहेको लोकगीत। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ र यति बेला यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकगीतहरू। लोकगीतहरू सुनाउने क्रममा अर्को गीत सुनाउँछौँ सुमित्रा केसी र ध्रुव केसीको स्वर, ध्रुव हमालको सङ्कलनमा।

अहिले हामीले भर्खरै सुनायौँ कृष्ण विक्रम थापाको स्वर सङ्कलन पनि गायक स्वयंकै थियो। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ र यहाँहरूलाई यति बेला सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकगीतहरू। लोकगीतहरू सुनाउने क्रमको अन्तिम गीत सुनाउँदैछौँ कमला श्रेष्ठको स्वर उर्वराज शाहको सङ्कलनमा।

0: सवारी चालकको लापरवाहीले सडक संरचनामा क्षति पुगेमा क्षतिको भरपाई पनि तपाईँबाटै हुन्छ। तसर्थ सदैव ट्राफिक नियम पालना गरेर सवारी साधन चलाऊ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: के तपाईँ वैदेशिक रोजगारीमा जाने सोच बनाएर पासपोर्ट बनाउँदै हुनुहुन्छ?
3: त्यसो हो भने जिल्ला प्रशासन कार्यालय भित्र रहेको आप्रवासी स्रोत केन्द्र MRC आफूलाई लागेका जिज्ञासा समाधान गर्न नबिर्सनु होला। साथै सबै पालिकामा हुने रोजगार संयोजकबाट पनि जानकारी लिन सकिन्छ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: सरकारले बाल बालिकाका लागि 13 प्रकारका रोग विरुद्ध, गर्भवती महिलाका लागि 2 प्रकारका रोग विरुद्ध र किशोरीहरूका लागि पाठेघर मुखको क्यान्सर विरुद्ध खोप निशुल्क उपलब्ध गराउँदै आएको छ।
5: कहिले र कुन खोप लगाउने त?
4: 15 महिनासम्मका बाल बालिकाले
5: जन्मने बित्तिकै BCG, 6 हप्तामा रोटा, पोलियो, PCV, DPT, हेबी हिपको पहिलो मात्रा, 10 हप्तामा रोटा, पोलियो, PCV, DPT, हेबी हिपको दोस्रो मात्रा, 14 हप्तामा पोलियोको तेस्रो मात्रा, FIPV पहिलो मात्रा, DPT हेबी हिपको तेस्रो मात्रा, 9 महिनामा दादुरा रुबेलाको पहिलो मात्रा, FIPVको दोस्रो मात्रा, PCVको तेस्रो मात्रा,
4: 12 महिनामा जापानिज इन्सेफ्लाइटिस, 15 महिनामा दादुरा रुबेलाको दोस्रो मात्रा र टाइफाइड खोप।
5: त्यस्तै गर्भवती महिलाले TT खोप तथा कक्षा 6 पढ्ने छात्रा तथा विद्यालय बाहिरका 10 वर्षकी किशोरीले HPV खोप लगाउनु पर्छ। नियमित खोप लगाउँदा विभिन्न संक्रामक रोगको संक्रमण, अपाङ्गता र मृत्यु दरलाई कम गर्न सकिन्छ। त्यसैले सबै खोप तालिका अनुसार नै खोप पूरा गरौं।
4: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
6: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। समाचारपछि हिन्दी भाषाको कार्यक्रम मधुरीमा सुन्नुहुनेछ। यस बेला रातिको 10 बज्नै लाग्यो। अब सुन्नुहुनेछ हिन्दी भाषामा समाचार।

0: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
1: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसिनको समेत सुविधा छ।
0: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01-4530-418।
2: माटो मौसम मान्छे अनि बाटोका कुरा संवाद र समझदारीबाट बन्छ सुरक्षित यात्रा।
3: बुझ्ने बुझाउने र सँगै अघि बढ्ने प्रयास अब हरेक शुक्रबार बिहान 7:40 बजे रेडियो नेपालमा बुझाउन।
4: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
5: विपद बाजा बजाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
4: हल्लाको पछिन्न लागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
5: रेडियो नेपालद्वारा जनहितका लागि
6: लागु औषधको उत्पादन सञ्चय ओसार पसार बिक्री वितरण तथा सेवन कानुनतः दण्डनीय अपराध हुन्। यस्ता गतिविधिमा आफू पनि नलागौं र अरूलाई पनि लाग्न नदिऊ।
7: जनहितका लागि रेडियो नेपाल।
8: आफन्तसँगको भेट त सधैं हुन्छ,
9: तर मीडिया मार्फतको भेटको मजा नै अर्कै।
8: के तपाईँ आफ्ना आफन्तहरूलाई केही कुरा भन्न चाहनुहुन्छ हाम्रो आवाज मार्फत? यदि चाहनुहुन्छ भने मेल गर्न सक्नुहुनेछ कार्यक्रम फ्यान बक्समा।
9: प्रत्येक शुक्रबार दिउँसो 1:20 देखि करिब 2 बजेसम्म सुन्न सक्नुहुन्छ अनिता आचार्यको साथमा कार्यक्रम फ्यान बक्स।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov.np र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

बाला खुल जाए बंद अकल का ताला।

0: नदीजन्य पदार्थको अनधिकृत रूपमा उत्खनन नगरौं, यसले विनाश निम्त्याउँछ।
1: विकासको नाममा जथाभावी रूपमा ग्रामीण क्षेत्रमा सडक नबनाऊ, प्राकृतिक विपद निम्त्याउँछ।
0: योजनाबद्ध विकासमा सहभागी बनौ, आफ्नो गाउँ ठाउँको विकासमा हातेमालो गरौं।
1: जनहितका लागि रेडियो नेपाल।

0: धार्मिक जातीय क्षेत्रीय तथा वर्गीय हिसाबले कोही कसैलाई पनि भेदभाव नगरौं।
1: परस्पर सामाजिक एकतामा रहौं र बसौं। यसले हाम्रो सामाजिक मर्यादा जोगाउँछ अनि अग्रणी विकासमा साथ सहयोग बढाउनेछ।
0: जनहितका लागि रेडियो नेपाल।
2: त्यो बेला धन्न मैले बेलैमा थाहा पाएछु। जसले वास्तै नगरेर ख्यालख्याल सम्झे तिनको अकालमै ज्यान गयो, धन पनि गयो। अलिअलि पानी त पर्याउने भने त्यत्रो क्षति भयो। उफ, त्यस्तो त कहिल्यै नहोस्।
3: मनसुनमा नसोचेको बाढी पहिरो, चट्याङ, डुबान जस्ता अनेक जोखिम हुन सक्छन्। तर सानो होसियारीले ठुलो क्षति कम गर्छ। समय छँदै मनसुनलाई बुझिराखौँ।
4: मनसुनमा हुन सक्ने विपदबारे चनाखो बनाउने प्रयासमा रेडियो नेपालबाट हरेक हप्ताको शुक्रबार बिहान 7:40 कार्यक्रम बुझौन।
2: बर्खाको बोली सुरक्षित भोली कार्यक्रम बुझौन।

0: सरकारले बाल बालिकाका लागि 13 प्रकारका रोग विरुद्ध, गर्भवती महिलाका लागि 2 प्रकारका रोग विरुद्ध र किशोरीहरूका लागि पाठेघर मुखको क्यान्सर विरुद्ध खोप निशुल्क उपलब्ध गराउँदै आएको छ।
1: कहिले र कुन खोप लगाउने त?
0: 15 महिनासम्मका बाल बालिकाले
1: जन्मने बित्तिकै बिसिजी, 6 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी हेबी हिपको पहिलो मात्रा, 10 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी हेबी हिपको दोस्रो मात्रा, 14 हप्तामा पोलियोको तेस्रो मात्रा, एफआइपिबी पहिलो मात्रा, डिपिटी हेबी हिपको तेस्रो मात्रा, 9 महिनामा दादुरा रुबेलाको पहिलो मात्रा, एफआइपिबीको दोस्रो मात्रा, पिसिबीको तेस्रो मात्रा,
0: 12 महिनामा जापानिज इन्सेफ्लाइटिस, 15 महिनामा दादुरा रुबेलाको दोस्रो मात्रा र टाइफाइड खोप।
1: त्यस्तै गर्भवती महिलाले टिटी खोप तथा कक्षा 6 पढ्ने छात्रा तथा विद्यालय बाहिरका 10 वर्षकी किशोरीले एचपिभी खोप लगाउनु पर्छ। नियमित खोप लगाउँदा विभिन्न संक्रामक रोगको संक्रमण, अपाङ्गता र मृत्यु दरलाई कम गर्न सकिन्छ। त्यसैले सबै खोप तालिका अनुसार नै खोप पुरा गरौं।
0: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
2: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला रातिको 11 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ। म सीमा शर्मा। चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ। 99 जना केन्द्रीय सदस्य पदका लागि आज भएको मतदानको मतपरिणाम केही बेर अगाडि सार्वजनिक भएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2083 प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति पौडेलले प्रतिनिधि सभाको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको विधेयक नेपालको संविधान बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेश कुमार शाक्यद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले जनताको विश्वास गुमे संचार माध्यमको अस्तित्वमाथि नै प्रश्न उठ्ने बताउनु भएको छ। चितवनमा आज संचारकर्मीसँग कुराकानी गर्दै मन्त्री डाक्टर तिमल सिन्हाले आफ्नो भूमिका र जिम्मेवारी बारे गम्भीर समीक्षा गर्दै संचारकर्मीलाई आत्ममूल्याङ्कन गर्न आग्रह गर्नुभयो। मन्त्री डाक्टर तिमल सिन्हाले सबै सरोकारवालासँग संवाद गरी आवश्यक नीति नियम र कानून संशोधन मार्फत संचार क्षेत्रको सुदृढीकरणका लागि सहकार्य गर्न तयार रहेको बताउनुभयो। फरक प्रसंगमा मन्त्री डाक्टर तिमल सिन्हाले वर्तमान सरकार देश र जनतालाई केन्द्रमा राखेर नागरिकले अनुभूत गर्ने गरी काममा क्रियाशील रहेको बताउनुभयो। आजै पार्टीको जारी महाधिवेशन स्थलमा संचारकर्मीसँगको कुराकानीमा संचार मन्त्री डाक्टर तिमल सिन्हाले महाधिवेशनले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपालाई थप सुदृढ जिम्मेवार र एकीकृत बनाउने बताउनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिब 10,000 वायल एन्टी रेबिज खोप मौजदात रहेको जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले हाल केन्द्रीय प्रादेशिक तथा जिल्ला स्तरीय अस्पतालको भण्डारमा 10,011 भायल एन्टी रेबिज खोप मौजदात रहेको जानकारी दिनुभयो। उहाँका अनुसार विश्व स्वास्थ्य संगठनको सहयोगमा 2,500 भायल एन्टी रेबिज खोप प्राप्त भइसकेको र थप 4,500 भायल खोप आगामी केही दिनभित्र प्राप्त हुने सुनिश्चित भएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना भएकाले नदी किनार तटीय क्षेत्रका बासिन्दाहरूलाई पूर्व सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासनले आजै सूचना जारी गर्दै भारतको धौलीगंगा जलविद्युत परियोजनाको बाँधमा भोलि बिहान 6 बजेदेखि पर्सि साँझ 5 बजेसम्म बाँधमा जमेको बालुवा माटो हिलो र लेदोलाई निकालेर सफा गरिने भएकाले महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावनाप्रति सचेत रहन आग्रह गरेको हो। उक्त प्रयोजनका लागि बाँधको ढोका खोलिने सम्बन्धी भारतीय पक्षबाट पत्राचार भएकाले तोकिएको समयमा पूर्व सतर्कता अपनाउन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहन चन्द्र जोशीले बताउनुभयो। यसअघि जिल्ला प्रशासन कार्यालय दार्चुलाले तटीय क्षेत्रका नागरिकलाई पूर्व सतर्कता अपनाउन हिजो नै सूचना जारी गरेको छ। सशस्त्र प्रहरी बलले मनसुनजन्य विपद प्रति कार्यका लागि देशका विभिन्न 54 स्थानमा अस्थायी मनसुन प्रति कार्य वेस्क स्थापना गरेको छ। सशस्त्र प्रहरीका कार्यालयबाट विपद उद्धारमा परिचालन हुन समय लाग्ने विपदजन्य स्थानको पहिचान गरी कोशी प्रदेशमा 6, मधेसमा 11, बागमतीमा 16, गण्डकीमा 4, लुम्बिनीमा 7, कर्णालीमा 2 र सुदूरपश्चिम प्रदेशमा 8 अस्थायी बेस स्थापना गरिएको हो। सशस्त्र प्रहरीले हिमाल पहाड़ र तराईका 16 स्थानमा स्थायी रूपमा विपद व्यवस्थापन बेस स्थापना गरी आवश्यक जनशक्ति र स्रोत साधनलाई तयारी अवस्थामा राखेको सशस्त्र प्रहरीका प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्र बहादुर कार्कीले बताउनुभयो। हस्त, राति 11 बजेको समाचार सकियो। सुन्दै रहनुहोला रेडियो नेपाल। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
3: लौ त राति 11 बजेको यो समाचारसँगै आजलाई रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट प्रसारण हुने सम्पूर्ण कार्यक्रमहरू यहीँ पुरा हुन्छन्। अब यहाँहरूले खुमलडार प्रसारण केन्द्रबाट रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीतका साथै विविध कार्यक्रमहरूको पुनः प्रसारण एफएम 98.1 MHz साथै अनलाइनमा पनि हाम्रो प्रसारण सुन्न सक्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल। सिंहदरबार स्थित केन्द्रीय स्टुडियोबाट प्राविधिक सहकर्मी पुष्प रत्न बज्राचार्य, सहयोगी राजु श्रेष्ठ र म उद्घोषक गणेश थापा बिदा हुन्छौँ। नमस्कार, शुभरात्रि।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
4: नेपालको समावेशी आवाज।

गजल गंगा। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, पत्थरले कसरी जोरी खोजोस् र घनसँग। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, पत्थरले कसरी जोरी खोजोस् र घनसँग। युद्ध भूमिमा आफ्नै साथीले बन्दुक तिर्सायो, युद्ध भूमिमा आफ्नै साथीले बन्दुक तिर्सायो, र त आत्मसमर्पण गरेको हुँ दुश्मनसँग। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, तिमी माथि हुनेछौ म पक्कै तल हुनेछु, तिमी माथि हुनेछौ म पक्कै तल हुनेछु, तुलामा राख्ने हो भने मायाको ओजनसँग। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, तिमीले मलाई रगतले लेखेको प्रेम पत्र, तिमीले मलाई रगतले लेखेको प्रेम पत्र, मेरी श्रीमतीले राखेकी छन् जतनसँग। पत्थरले कसरी जोरी खोजोस् र घनसँग। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग। कविन्द्र घिमिरेले लेख्नु भएको गजल हो यो। गजलकार कविन्द्र घिमिरेको गजललाई मैले आजको गजल गङ्गाको आरम्भमा वाचन गरेको छु। कविन्द्र घिमिरेको ठेगाना ककनी 2 नुवाकोट। एउटा सुन्दर गजललाई मैले आजको गजल गङ्गाको आरम्भमा वाचन गरेँ। यही गजल वाचनसँगै गजल गङ्गा आरम्भ भएको छ। आजको गजल गङ्गाबाट पनि प्रविधि संयोजनतर्फ देवकी भण्डारी अनि राम अविरल, तपाईँ सबै सबैलाई हार्दिक हार्दिक स्वागत गर्छौँ, आत्मीय स्वागत गर्छौँ। आदरणीय श्रोता, अब हामी करिब 45-50 मिनट तपाईँसँगको सहयात्रामा रहनेछौँ सुमधुर गजल सङ्गीतको साथमा। gazalganga@gmail.com अनि गजल सम्बन्धी पुस्तकहरू अर्थात् विभिन्न गजलकारहरूले लेख्नुभएका गजल कृतिबाट सहभार गरिएका गजलहरू आजको गजल गङ्गाको सामग्री बन्नेछन्। कार्यक्रमलाई सदा जस्तै सम्झना योग्य बनाउने हाम्रो तर्फबाट कोसिस रहिरहनेछ, तपाईँको आत्मीय साथ मिल्नेछ। विश्वासको बलियो गाठो आरम्भमा बाँध्न चाहन्छौँ अनि सुनाउँछौँ सुमधुर गजल सङ्गीत आनन्द कार्कीको सुरमा, सुदन डोटेलको गजल रचना, सरोज प्याकुरेलको सङ्गीत, चुपचाप छौ तिमी भन के यस्तो बात छ, चन्द्रमुखी मुहारमा दिउँसै किन रात छ। सुमधुर गजल सङ्गीत आजको गजल गङ्गाको आरम्भमा आनन्द कार्कीको सुर, सुदन टोटेलको गजल रचना, सरोज प्याकुरेलको सङ्गीतमा, मात्र तपाईँका लागि।

चुपचाप छौ तिमी भन के त्यस्तो बात छ चन्द्रमुखी मुहारमा देउसै किन रात छ आनन्द कार्कीको स्वर सुदन डुढेलको रचना सरोज प्याकुरेलको सङ्गीत गजलगङ्गाको आरम्भमा प्रस्तुत गरिसकेका छौँ अब gazalganga@gmail.com यतातर्फ लाग्छौँ नवीन सङ्कल्पको गजल सुनाउँछु म तपाईँको फुल जस्तो मुटु पनि पत्थर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ अमृत ठान्थे माया झनै जहर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ अमृत ठान्थे माया झनै जहर बनाएछौ बिना कसुर झुपडीमा लगाएर आगो बिना कसुर झुपडीमा लगाएर आगो मनु मानी तिम्रो बेग्लै सहर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ नयनभरि आँसु आँसु दिलाउन आज नयनभरि आँसु आँसु दिलाउन आज हिजो मनै लठ्याउने नजर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ नदी बनी बग्यौ अनि सागरलाई भेट्यौ नदी बनी बग्यौ अनि सागरलाई भेट्यौ मलाई मात्रै खै किन बगर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ यात्रा सँगै गरौँ भन्ने सङ्कल्पलाई भुलि यात्रा सँगै गरौँ भन्ने सङ्कल्पलाई भुलि तिमी हिँड्ने आज अर्कै सफर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ अमृत ठान्थे माया झनै जहर बनाएछौ नवीन सङ्कल्पको गजल थियो यो गजलका लागि नवीन सङ्कल्पप्रति विशेष आभार अर्को गजल छ धर्म तिवारीको भोजपुर स्थायी घर भक्तपुर अहिलेको बसोबास म धर्म तिवारीको गजल सुनाउँछु तपाईँको लागि सम्झना नै अचेल बाँच्ने आधार हुन्छ सम्झना नै अचेल बाँच्ने आधार हुन्छ फेरि आयो मधुमास या बार बार हुन्छ सम्झना नै अचेल बाँच्ने आधार हुन्छ फेरि आयो मधुमास याद बार बार हुन्छ घरभन्दा ठुलो अर्को स्वर्ग कहाँ छ र घरभन्दा ठुलो अर्को स्वर्ग कहाँ छ र तिमी बिना त घर यो कारागार हुन्छ फेरि आयो मधुमास याद बार बार हुन्छ तिलपिल छ माया छल्किएर साथीभरि तिलपिल छ माया छल्किएर साथीभरि मनको दुई किनारामा यो वार पार हुन्छ फेरि आयो मधुमास याद बार बार हुन्छ मिरमिरेमा पनि उदास गोधुलीमा जस्तै यो मन मिरमिरेमा पनि उदास गोधुलीमा जस्तै यो मन आज भोलि अश्रुधारा फेरि लगातार हुन्छ फेरि आयो मधुमास याद बार बार हुन्छ झिलिमिली सहर होला तिम्रो आँखाभरि झिलिमिली सहर होला तिम्रो आँखाभरि मेरो मनको विश्व सधैँ अन्धकार हुन्छ फेरि आयो मधुमास याद बार बार हुन्छ सम्झना नै अचेल बाँच्ने आधार हुन्छ धर्म तिवारीको गजल थियो यो गजलका लागि धर्म तिवारीप्रति पनि विशेष आभार अर्को गजल छ सन्तोष भक्तराज लवटको इलाम उहाँको ठेगाना म सन्तोष भक्तराज लवटको गजल उठाउँछु र सुनाउँछु तपाईँका लागि जीवन जिउन लायक भाष तिमी पाएपछि जीवन जिउन लायक भाष तिमी पाएपछि खुसी छमन देउता भाकी कसम खाएपछि जीवन जिउन लायक भाष तिमी पाएपछि खुसी छमन देउता भाकी कसम खाएपछि अब जीवनमा सधैँ सधैँ
खुसियाली छाउँछ। अब जीवनमा सधैँ सधैँ खुसियाली छाउँछ। दुई दिलले साँच्चीकै सुखु माया लाएपछि, खुसी समान देउता भागी कसम खाएपछि, हाम्रो पाइला गन्तव्यतिर अवश्य पुग्ने भयो। हाम्रो पाइला गन्तव्यतिर अवश्य पुग्ने भयो। तिमीलाई मेरो भित्री आत्माले चाहेपछि, खुसी समान देउता भागी कसम खाएपछि, सार्थक बन्ने भू जिन्दगानी अब भने साँढै, सार्थक बन्ने भू जिन्दगानी अब भने साँढै, दिलको घरमा बेहुली पनि तिमी आएपछि, जीवन जिउन लायक भाषा तिमी पाएपछि, खुसी समान देउता भागी कसम खाएपछि। सन्तोष भक्त राज लवटले इलामबाट पठाउनु भएको गजल थियो। यो गजलका लागि सन्तोष भक्त राज लवटप्रति पनि हाम्रो विशेष आभार। रात सुनसान हुँदैछ, एकान्त हुँदैछ, आफ्नो ख्याल गर्नुहोला, आफन्तको ख्याल गर्नुहोला। दिनभरिको काम धन्दा अनि आराम गर्ने यो समयमा खानपिन सकिएको छ, पक्कै पनि आराम गरिराख्नु भएको छ होला हाम्रो विश्वास। गजल गङ्गाको यो यात्रामा अर्को एउटा सुमधुर गजल सङ्गीत निरा राणा भाटको स्वरमा सुनाउँछौँ। निश्चल पिएसको गजल रचना, गैरे सुरेशको सङ्गीत। म रुँदिन भन्छु रुनै कर लाग्छ, आँसुसँग आँसु साट्नै डर लाग्छ। अर्को सुमधुर गजल सङ्गीत गजल गङ्गाको यो साङ्गीतिक लहरमा हामी सुनाउँछौँ तपाईँको लागि।

हजुर, रुँदिन भन्छु रुनै कर लाग्छ, हाँसुसँग आँसु साट्नै डर लाग्छ। निरा राणा भाटको स्वर निश्चल पिएसको गजल रचना गैर सुरेशको सङ्गीत यहाँनिर प्रस्तुत गरिसकेका छौँ। गजल गङ्गा रेडियो नेपालको राष्ट्रिय प्रसारण सुनिरहनु भएको छ होला भन्ने हाम्रो विश्वास। gazalganga@gmail.com यसमा प्राप्त भएका केही गजलहरू अनि गजल कृतिहरू थुप्रै थुप्रै लिएर आएका छौँ। विभिन्न गजलकारहरूका गजल कृतिबाट सम्भार गरिएका गजलहरू पनि तपाईँले आजको बसाइमा सुन्न सक्नुहुनेछ। गजल वाचनको क्रमसँगै कहीँ कतै कमी कमजोरी भएको खण्डमा आफ्नै सम्झिएर माफी दिनुहुनेछ। म लाग्छु हरिश अटलको गजलतर्फ, कैलाली सुखद उहाँको स्थायी घर, म हरिश अटलको गजल उठाउँछु यति बेला। अरे वा सीतालाई रामले चिनेनन्, अरे वा सीतालाई रामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। अरे वा सीतालाई रामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। हुलाकी दाजु किन अन्यलमा परेछन्, हुलाकी दाजु किन अन्यलमा परेछन्, ओहो चिठीको ठेगाना खामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। म इमान्दार भएकै कारण त होला, म इमान्दार भएकै कारण त होला, थोरै थोरैले चिने तमामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। हिजो माटोमै खेल्थ्यौँ सँगै हामी दुई, हिजो माटोमै खेल्थ्यौँ सँगै हामी दुई, उचाइ बढे छ साथीको दामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। अतीतमा प्रेम अटल हो भन्ने जोडीले, अतीतमा प्रेम अटल हो भन्ने जोडीले, आज अनुहारले चिने नामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। अरे वाह सीतालाई रामले चिनेनन्। हरिश अटलको गजल थियो यो। गजलका लागि हरिश अटलप्रति पनि हाम्रो विशेष आभार छ। अब अर्को गजल छ हेम जिज्ञासु पाठकको, केआई सिंह चार बायल टोटी। म हेम जिज्ञासु पाठकको गजल सुनाउँछु तपाईँका लागि। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, तिमी यादहरू पठाइदिन्छौ झन मलाई। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, तिमी यादहरू पठाइदिन्छौ झन मलाई। तिमी किन सोच्दैनौ लामो छ जिन्दगी भनेर, तिमी किन सोच्दैनौ लामो छ जिन्दगी भनेर, प्रिय अहिले नपठाऊ माया रूपी मन मलाई। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, जब म सारा टेन्सन मुक्त भई सक्षम भन्नेछु, जब म सारा टेन्सन मुक्त भई सक्षम भन्नेछु, तब पठाउनु तिम्रो प्रेम रूपी धड्कन मलाई। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, एक्कासी प्रेममा फसाई अन्तै हिँड्नु छ भने, एक्कासी प्रेममा फसाई अन्तै हिँड्नु छ भने, प्रिय कदापि मन पर्ने छैन यस्तो चलन मलाई। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, कसम प्रिय म सक्दिनँ तिम्रो माया जोगाउन, कसम प्रिय म सक्दिनँ तिम्रो माया जोगाउन, सहन्छु बरु जति दिन सक्छौ रोदन मलाई। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, तिमी यादहरू पठाइदिन्छौ झन मलाई। हेम जिज्ञासु पाठकको गजल थियो यो। गजलका लागि हेम जिज्ञासु पाठकप्रति पनि हाम्रो विशेष आभार। गजल गङ्गामा अब कपिल अन्जानलाई पेश गर्छु। कोहलपुरमा कि उहाँको ठेगाना तस्बिर हामीसँग छ कपिल अन्जानको। यसभित्रबाट थुप्रै थुप्रै गजलहरू हामीले विगतका श्रृङ्खलाहरूमा वाचन गरिसकेका छौँ। त्यसो त कपिल अन्जान आफैले पनि गजल गङ्गालाई समय उपलब्ध गराएर आफ्ना गजलहरू तस्बिरभित्रबाट वाचन गर्नु भएको थियो। आज तस्बिरभित्रबाट एउटा गजल सुनाउँछु तपाईँका लागि। जिन्दगीमा सबथोक गुमाएको छ,
जिन्दगीमा सबथोक गुमाएको छ र तस्विरलाई आफ्नो बनाएको छ। जिन्दगीमा सबथोक गुमाएको छ र तस्विरलाई आफ्नो बनाएको छ। वर्षौँदेखि यसरी के खोजिरहेको छ, वर्षौँदेखि यसरी के खोजिरहेको छ, लाग्छ यो सहरमा कोही हराएको छ र तस्विरलाई आफ्नो बनाएको छ। तिमी युद्ध गरेर कदापि जित्न सक्दैनौ, तिमी युद्ध गरेर कदापि जित्न सक्दैनौ, आऊ मारेर जाऊ ऊ निधाएको छ र तस्विरलाई आफ्नो बनाएको छ। अब निर्धक्क मर्नेछन् ती बुवामा, अब निर्धक्क मर्नेछन् ती बुवामा, आज हराएको छोरो घर आएको छ र तस्विरलाई आफ्नो बनाएको छ। इतिहास मेटाउँछ कि नयाँ बनाउँछ, इतिहास मेटाउँछ कि नयाँ बनाउँछ, उसले पुर्खाको महल भत्काएको छ र तस्विरलाई आफ्नो बनाएको छ। जिन्दगीमा सबथोक गुमाएको छ। तस्विर भित्रबाट साभार गरिएको कुहलपुर बाँकीका गजल स्रष्टा कपिल अन्जानको गजल थियो। कपिल अन्जानप्रति विशेष आभार। गजल गङ्गामा छ, सुनसान रात, समय बिस्तारै बिस्तारै एकान्त बन्दैछ। यहीँनिर आग्रह गर्छौँ gazalganga@gmail.com आफ्ना गजलहरू पठाउन सक्नुहुनेछ। अहिलेका लागि अर्को सुमधुर गजल सङ्गीत, फक्रिएको फुलकुहाँगा भाची निष्ठुरीले, त्यही फुलमा उफ्री उफ्री नाची निष्ठुरीले, सन्तोष रुजालको स्वर, गुप्त विपसको धारको गजल रचना दीपक शर्माको सङ्गीतमा मात्र

हजुर, फक्रिएको फुलको हाँगा भाची निष्ठुरीले, त्यही फुलमा उफ्री उफ्री नाची निष्ठुरीले, निष्ठुरीसँग, धोकेबाजसँग, विश्वासघातीसँग कसैको पनि केही लाग्दैन। सन्तोष रुचालको सुर, गुप्त विपस कोदारको रचना, दीपक शर्माको सङ्गीत हामीले प्रस्तुत गरिसकेका छौँ। गजल गङ्गामा हामी गजल वाचनतर्फ लाग्छौँ। गजलकार शम्भु कुमार मिलनले लेख्नुभएका गजलहरूको सङ्ग्रह प्रणय राग हामीसँग छ। प्रणय रागभित्रबाट शम्भु कुमार मिलनको एउटा गजल चाहिँदैन भूमाया मलाई नगरिनी हुन्छ, चाहिँदैन भूमाया मलाई नगरिनी हुन्छ, धेरै माया गर्न अघि नसरिनी हुन्छ। चाहिँदैन भूमाया मलाई नगरिनी हुन्छ, धेरै माया गर्न अघि नसरिनी हुन्छ। माया के हो भन्ने कुरा बुझ्न नसक्नेले, माया के हो भन्ने कुरा बुझ्न नसक्नेले, माया लुकु सामु कहिल्यै नपरेनी हुन्छ, धेरै माया गर्न अघि नसरिनी हुन्छ। कहिले काहीँ यदा कदा भेट भयो भने, कहिले काहीँ यदा कदा भेट भयो भने, कुरा गर्ने न्युमा अघि नबढेनी हुन्छ, धेरै माया गर्न अघि नसरिनी हुन्छ। यो मनको संहारमा नटेक्नु है कहिल्यै, यो मनको संहारमा नटेक्नु है कहिल्यै, जानी झेली प्रेमको सागर नतरिनी हुन्छ, धेरै माया गर्न अघि नसरिनी हुन्छ, सहिँदैन भूमाया मलाई नगरिनी हुन्छ। शम्भु कुमार मिलनले लेख्नुभएका गजलहरूको सङ्ग्रह प्रणय रागभित्रबाट हामीले यो गजललाई साभार गरेका हौँ। अब जिउने रहर हरि चालिसे एबिसीले लेख्नुभएका गजलहरूको सङ्ग्रह जिउने रहरबाट एउटा गजल तपाईँको लागि। पिरातीमा डुब्ने अब कुनै मलाई रहर छैन, पिरातीमा डुब्ने अब कुनै मलाई रहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। पिरातीमा डुब्ने अब कुनै मलाई रहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। धेरैचोटि पीडाहरू मैले यहाँ खपिसकेँ, धेरैचोटि पीडाहरू मैले यहाँ खपिसकेँ, नौलो कृति गाँस्नलाई सोह्र वर्षे लहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। नजर जुद्धा नबोली तर्किएर हिँड्नेसँग, नजर जुद्धा नबोली तर्किएर हिँड्नेसँग, जिन्दगीका बात गर्ने बाँकी रहेको प्रहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। जति ठक्कर खाए पनि दुःखहरू झेले पनि, जति ठक्कर खाए पनि दुःखहरू झेले पनि, हरिलाई छुन सक्ने अझैसम्म जहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। पिरतीमा डुब्ने अब कुनै मलाई रहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सह।

छोडा अलिकति मनाइदिउला, अलिकति तिमी छोडा अलिकति मनाइदिउला, फुटे फुटुस मुटुभरु अलिकति मनाइसिउला। अलिकति तिमी छोडा अलिकति मनाइदिउला, फुटे फुटुस मुटुभरु अलिकति मनाइसिउला। इच्छा थिए मनभरि नसा तिम्रा आँखाभरि, इच्छा थिए मनभरि नसा तिम्रा आँखाभरि, लाग्छ भने लागोस् नसा अलिकति मनै पिउला, फुटे फुटोस् मुटुभरु अलिकति मनै सिउला। केही होस घुमेको छ, केही जोस बुझेको छ, केही होस घुमेको छ, केही जोस बुझेको छ, जुनी जुनी हाँस तिमी धुकधुकीमा मनै जिउला, फुटे फुटोस् मुटुभरु अलिकति मनै सिउला। धेरै धेरै जित तिमी मेरो भागमा हार छोडी, धेरै धेरै जित तिमी मेरो भागमा हार छोडी, सम्झौता नै जिन्दगी हार पुरै मनै ल्याउला, फुटे फुटोस् बरुबटु अलिकति मनै सुला, अलिकति तिमी छोडा अलिकति मनै दिउला। गजलकार भोजराज घिमिरेले लेख्नुभएका गजलहरूको संग्रह गजल कृति उन्मुक्त किनाराबाट सभार गरिएको गजल थियो यो। यो गजलसँगै अब आजलाई गजल गङ्गाबाट हामीले बिदाउनुपर्छ। सुनसान रात समय एकान्त, भोलि बिहानै उठेर कर्ममा जानु छँदैछ, दिनभरिको थकान मस्तसँग निदाउनुपर्छ। अर्को एउटा सुमधुर गजल सुनाउनेछौँ। गजल सुनाउनुभन्दा अगाडि आग्रह गर्छौँ, आफ्नो ख्याल गर्नुहोला, आफन्तको ख्याल गर्नुहोला। औषधि खानुपर्नेछ भने खाएर सुत्नुहोला, खुवाउनु पर्नेछ भने खुवाएर सुत्नुहोला। झ्याल ढोकाका चुकुरहरू पर्दाहरू राम्रोसँग लगाउनुहोला। कहीँ कतै अघिनामा चुलोमा ग्यास स्टोभहरूमा आगोको झिलिङ हुनसक्छ, निभाएर सुत्नको लागि पनि आग्रह गरौँ। सम्झिनुपर्ने र सम्झिएर पुरा गर्नुपर्ने थुप्रै कुराहरू हुनसक्छन्, बिर्सिनु भएको छ भने एकपटक सम्झिएर पुरा गरेर सुत्नको लागि आग्रह गरौँ। र बाँकी रहेको समयका लागि मनोज राजको स्वर, उमेश लम्सालको गजल रचना, अभिदको संगीत तपाईँका लागि छाडेर आजको गजल गङ्गाबाट प्रविधि संयोजनतर्फ राधिका ओझा अनि राम अविरल बिदा हुन्छौँ। तपाईँको स्वस्थ जीवनको कामना सहित शुभरात्री।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

ಸದೃಶ ಮೇಘವರ್ಣ

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेब 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepal.gov.np www.radionepalonline.com र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल असार महिनाको 12 गते शुक्रबार, ज्येष्ठ शुक्ल पक्ष द्वादशी तिथि। तदनुसार जुन 26 तारिक सन् 2026 नेपाल सम्बत 1146 तछला थ द्वादशी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी शंकर भण्डारी, सहकर्मी द्वय रमा ढुङ्गाना, प्रमिला गजुरेल अनि म नरहरि नेउपाने। सदाझैं आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

अहिले सुन्नुभयो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

अबको केही बेरमै प्रस्तुत गर्नेछौ जीवन विज्ञान कार्यक्रम। त्यसपछि 5:25 अध्यात्म सन्देश कार्यक्रम। 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार। 6 बजे नेपालीमा समाचार। 6:05 सुन्नुहुनेछ अखबार कार्यक्रम। अखबार कार्यक्रम पछि 6:36 सुन्नुहुनेछ अन्तर सम्वाद कार्यक्रम करिब 7 बजेसम्म। 7 बजे सुन्नुहुनेछ समाचार। समाचार पछि 7:25 प्रसारण गर्नेछौ समावेशी आवाज कार्यक्रम। 7:40 प्रसारण गर्नेछौ बुझाउन कार्यक्रम। 8 बजेको समय हो अङ्ग्रेजी समाचारको। 8:10 प्रसारण गर्नेछौ हाम्रो स्वास्थ्य कार्यक्रम। 8:45 करिब 9 बजेसम्म हामी यहाँलाई जागरण गीत सुनाएर मनोरञ्जन गराउनेछौ। 9 बजे सुन्नुहुनेछ नेपालीमा समाचार। 9:10 नेपाल भाषामा समाचार। 9:20 प्रसारण गर्नेछौ समय सन्दर्भ कार्यक्रम। लागु औषध दुरुपयोग तथा अवैध ओसार प्रसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस सम्बन्धी तयार पारिएको कार्यक्रम। 10 बजे सुन्नुहुनेछ समाचार। समाचार पछि 10:05 प्रसारण गर्नेछौ साहित्य संसार कार्यक्रम। 10:40 करिब 11 बजेसम्म हामी यहाँलाई असाध्य गीत सुनाएर मनोरञ्जन गराउनेछौ। 11 बजे सुन्नुहुनेछ समाचार। समाचार पछि पनि यहाँहरूले हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ।

0: अहिले प्रस्तुत गर्यौं सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब प्रस्तुत छ जीवन विज्ञान कार्यक्रम। यसपछि सुन्नुहुनेछ 5:25 अध्यात्म सन्देश कार्यक्रम। सुन्दै गर्नुहोला रेडियो नेपाल।
1: हरिओम। जीवन विज्ञानको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यूले जीवन विज्ञान केन्द्रमा श्रीमद् भगवत गीतामाथि दिनुभएको प्रवचन।
2: श्रीमद् भगवद् गीता अध्याय 11 विश्वरूप दर्शन योग श्लोक 25 भगवान श्री कृष्णलाई हेर्दै अर्जुन भन्नुहुन्छ, दष्टा कराला निचते मुखानी दृष्ट्वैव काला नलसन निभानी दिशो न जाने न लभे च शर्म प्रसीद देवे स जगन निवास। हे जगन निवास, हजुरको प्रलय कालको अग्नि जस्तै प्रज्वलित र दाराहरू भएको विकराल अनुहारलाई देखेर म न त दिशाहरूको ज्ञान नै अनुभव गर्न सकिरहेको छु र न शान्ति नै मलाई प्राप्त भइरहेको छ। त्यसकारणले हे देवेश, म प्रति प्रसन्न हुनुहोस्। एउटा व्यक्तिको मनोविज्ञान पुरै यो श्लोकले उजागर गर्छ। के हुनसक्छ त व्यक्तिभित्र, के अनुभव गर्न सक्छ व्यक्तिले? अर्जुनले जे देखिरहेका छन्, पाएका थिए ईश्वरको दर्शन, सच्चिदानन्दको दर्शन, त त्यो दर्शनसँगै के भयो उनलाई? बडो सूक्ष्म र अत्यन्तै मिठो विवरण महर्षि व्यासले गर्नुहुन्छ। सबैभन्दा पहिलो त मभित्र कुनै पनि वासना, कुनै पनि इच्छा आकाङ्क्षा बाँकी छ भने म र मेरो ईश्वरको बिचमा त्यसले धेरै ठुलो दूरी पैदा गर्छ। सानो नै समस्या किन नहोस्, त्यो ईश्वर साक्षात्कारमा धेरै ठुलो बाधा पर्छ। देखा त थियो त्यो विश्वरूपलाई, विराट रूप देखेको त थियो, तर आफ्नै पुरानो डरले डेरा हाल्यो। अब डर फेरि चान्चुन समस्या नै होइन, भय जुन छ त्यो मनुष्यको मूल समस्या हो। हामी जीवनमा अध्ययन गरिरहेका छौँ, पढे लेखेका छौँ वा पढ्दैछौँ भने म नपढे बिग्रिन्छु कि भनेर डरले पो पढिरहेको। कसैसँग मैले सम्बन्ध बनाइरहेको छु भने सम्बन्ध बनाउनको आनन्दले कम, सम्बन्ध नभए म एक्लै हुन्छु भन्ने डरले बढी बनाइरहेछु। धन कमाइरहेछु म भने धन कमाउनुको आह्लादले, सृजना गर्नुको आनन्दले म धन कमाउनुमा लागेको छु कि धन नकमाएमा मेरो भविष्य बडो अन्धकार हुनेछ भनेर लागेको छु। म जे काम गर्दैछु, कार्य सम्पन्न गर्नुको आनन्द अनुभव गरिरहेको छु कि नगरे के हुन्छ होला भन्ने डरले मलाई बढी गाँजेको छ। हामीले हेऱ्यौँ भने सकारात्मक भावले कर्म हामी न्यूनतम मात्रै गर्छौँ, मुस्किलले औँलामा गन्न पाइन्छ जीवनभरिका कर्म। हामी कहीँ न कहीँ केही न केही कुराबाट डराएर कर्म गर्छौँ। डरको कारणले गरेका कर्म र लोभको कारणले गरेका कर्मले कहिल्यै पनि राम्रो प्रतिफल ल्याउँदैनन्। जीवनमा हामीले डर रोपेका छौँ त डर नै फल्ने हो। रोप्ने बेलामा मैले काम गर्दा पनि डर रोपेको छु, सम्बन्ध बनाउँदा पनि डर रोपेको छु, काम गरेर केही कुरा पाउँला नपाउँला त्यसप्रति पनि मैले डर रोपेको छु भने डर रोपेपछि अरू केही कुरा फल्ला भन्ने आश नगरे हुन्छ। जताततै डरको महाजाल, भयको महाजालले मनुष्य पीडित छ। त्यति नभएर हामी के गर्छौँ, प्रतिस्पर्धाको नयाँ रोग सिर्जना गरिदिउँ। यो महाडर कि म भन्दा अगाडि कोही गइदेलान् भन्ने, म पछि परुला कि भन्ने, यो संसारमा कसको पछि कसको अगाडि पर्नु? म आज जो मरिसके तिनीहरूभन्दा त म पछि नै मर्छु। भोलि त जन्मिँदैछन्, तिनीहरूभन्दा सम्भवतः म पहिले मर्छु। यो संसार त एउटा वृत्त हो, चक्र हो, त्यसैलाई संसार भनिन्छ। संसारको अर्थ नै घुमिराख्ने चक्का हो, चक्र हो। त्यहाँ त अगाडि पछाडि भइरहन्छ। घर घरमा हामीले प्रतिस्पर्धाको रोग हालिदियौँ, सबैभन्दा अब्बल हुनुपर्छ भनेर हालिदियौँ। सबैभन्दा अब्बल किन हुनुपर्छ? हुनुको आनन्द छैन। अरूभन्दा पछि परे भने त जीवनमा म बर्बाद हुन्छु भन्ने छ। तुलना तुलना तुलना, बच्चा बच्ची हुर्काउँदा पनि तुलना, आफू काम गर्दा पनि तुलना, अध्ययन गर्दा पनि तुलना। यो तुलनाले जताततै हामीलाई घाँच्यो। अर्जुन जस्तो महाधनुर्धर पनि यो समस्याबाट ग्रसित छन्। त्यो विशाल भय देखे उनले, भयबाट बाहिर निस्किने तरिका नै देखेनन्। हामीले पनि देखेकै छैनौँ। हामी आज पनि केही काम गऱ्यौँ भने फेरि डरको कारणले नै गर्छौँ, आफ्नो हृदयको प्रेमको कारणले। म भित्र ऊर्जा छ, यो ऊर्जालाई अभिव्यक्त गरौँ।

ती व्यक्तिमा कति धेरै प्रतिस्पर्धाको, कति धेरै तुलनाको, कति धेरै डरको, लोभको, त्रासको माहौल रहेछ कि सच्चिदानन्दलाई देख्दा पनि डराउनु पर्यो होला। यो डर अर्जुनले यति किन धेरै अनुभव गरे होला? म भए त सच्चिदानन्दको दर्शनमा यस्तो डर अनुभव गर्दिनँ है भनेर नसोचे पनि हुन्छ। मैले यस घडी ईश्वर साक्षात्कार गर्ने भने आज म भित्र जे जे कुराहरू चलिरहेका छन् तिनैको महारूप देख्दैछु। म ईश्वर म भित्रै चलिरहेको भावको प्रतिफलन हो। म भित्र जे भइरहेको छ आज मैले ईश्वरको दर्शन गरेँ भने पनि यिनै कुराहरूको ठुलो रूप देख्दैछु। त्यसकारणले आफ्ना आन्तरिक समस्याहरूलाई समाधान नगरिकन ईश्वर साक्षात्कारको बाटोमा या त हिँड्न सकिँदैन, हिँडे पनि प्रगति गर्न सकिँदैन। समाधान गर्नु छ आफ्नो मनका समस्याहरूको, लगाउनु छ त्यहाँ कुचो, लगाउनु छ त्यहाँ झाडु, बढार्नु छ तिनलाई। र एउटा सुन्दर पवित्र मनले जे देख्छ त्यहाँ बल्ल जीवनको गरिमा देख्न थाल्छ। अर्जुनको ठाउँमा भगवान बुद्धलाई राखिदिएर भगवान बुद्धले यो विश्वरूप देख्नु भएको के देख्नुहुन्थ्यो होला? केही नै प्रलयकालको अग्नि जस्तै प्रज्वलित, ठुला ठुला दारा भएको, भयानक रूप भएको ईश्वर देख्नुहुन्थ्यो होला? असम्भव। म जस्तो छु मैले ईश्वरलाई त्यस्तै बनाइरहेको हुन्छु। तपाईँलाई लाग्ला मनमा कि अर्जुनलाई त त्यस्तो भयो, मैले त ईश्वरको दर्शन पाएँ भने म त भयानकै खुसी हुन्छु। ध्यान दिनु होला, अहिले ऐनामा अनुहार हेर्न लायक छ? अहिले तपाईँको अनुहारमा शान्तिको रेसा छैन, भित्र मनमा आनन्द छैन भने तपाईँलाई अहिलेको अहिले ईश्वरको दर्शन हुने हो भने योभन्दा बेहाल हुन्छ। काम त आफ्नो मनमा गर्नु छ, आफ्नो मनलाई नै सिँगार्नु छ, मनलाई सजाउनु छ, र बल्ल सत्यम शिवम सुन्दरमको दर्शन हुन सक्छ। गर्नुपर्ने काम त आफ्नै मनमा हो, बाहिरको केही पनि कुरा महत्त्वपूर्ण नै छैन। हेर्नु त, सारा संसार छुटेको थियो, मात्र ती जगन्निवास र अर्जुनसँगै थिए। उता युद्धको कोलाहल अर्को ठाउँमा थियो, युद्धको कोलाहलले त्यहाँ कुनै व्यवधान पुर्याइरहेको थिएन। त्यस्तो परिस्थितिको माझमा अर्जुनले त पुरा पाएका थिए नि जगदीश्वरलाई। भोग्नुपर्ने हो त जगदीश्वर, डुब्नुपर्ने हो त्यति जगदीश्वरमा, किन डुब्न सकेनन् अर्जुन? गहिरोसँग मनन गर्न लायक छ। त्यसकारणले डर केन्द्रित मनोविज्ञानबाट मुक्ति अध्यात्मको पहिलो पाइला हुनेछ। हरेक विषयमा म आफूलाई खुतल्दै हेर्दै गरौँ, जहाँ जहाँ डर छ, जहाँ जहाँ डरको कारणले गरिरहेको छु त्यसप्रति सजग हुन थालौँ। जब म डरप्रति सजग हुन्छु एउटै मात्रै मेरो अन्तर्भाव शेष रहन्छ। मनुष्यभित्र जम्मा दुईटा अन्तर्भाव हुन्छन्, एउटा डरको, अर्को प्रेमको। जहाँ डर छैन त्यहाँ प्रेम हुन्छ, र जहाँ प्रेम छैन त्यहाँ डर स्वाभाविक रूपमा हुन्छ। त्यसकारणले डरको मनोविज्ञानबाट बाहिर निस्किने बित्तिकै प्रेमको मनोविज्ञान प्रारम्भ हुन्छ जीवनमा, र प्रेमको विराट रूपलाई नै भक्ति भनिन्छ। अर्को आँखाले पनि यो श्लोकलाई हेरौँ। अर्जुन भन्छन् कि मैले भगवान् चार दिशामध्ये कुन चाहिँ दिशा हो, कता जाने हो, केही पनि देख्न छोडेँ। अहिले हामीलाई दिशाको ज्ञान छ, यहाँबाट बाहिर निस्किँदाखेरि घर कता पर्छ सबैले भन्न सक्नुहुन्छ। तर विचार गर्नुहोस् त, दिशाको ज्ञान कहाँबाट आउँछ? पृथ्वीलाई हेरेर या सूर्यलाई हेरेर आउँछ, या सूर्यको तुलनामा पृथ्वीलाई हेरेर आउने हो? जब अर्जुनले देखिरहेका छन् कि त्यो जगन्निवासभित्र, त्यो सच्चिदानन्दभित्र एउटा सूर्य होइन, लाखौँ सूर्य छन् तिनैभित्र घुमिरहेका। लाखौँ मात्र होइन, अनन्त अनन्त पृथ्वीहरू छन् ती। पृथ्वीहरू एक ठाउँबाट बाहिर निस्किरहेका छन्, जन्मिरहेका छन्, फेरि मरिरहेका छन्। सूर्यहरूको त्यस्तै भइरहेको छ, सारा ब्रह्माण्ड घुमिरहेको छन्, दिशा कता होला? अब दिशाको ज्ञान राम्रो हो, तर शिशु कक्षाको हिसाब हो त्यो। संसारको कुनै पनि भूगोल काम लाग्दैन। इतिहास के गर्नुहुन्छ त्यहाँ? कुनै पढेको इतिहाससँग मिल्छ कि ईश्वर साक्षात्कार गर्दाखेरि महान धाराहरू भएको ईश्वर भेटिनेछ, प्रलयकालको अग्नि जस्तै, दृष्टोएव कालानल सन्निवानी, त्यो प्रलयकालको दावानल जस्तो विराट अग्नि मुखबाट ओकल्ने त्यस्तो ईश्वरको कल्पना त कहीँ पनि भेट्दैन। तर त्यही नै हुन्छ, मेरो आफ्नो डरको प्रतिफलन भएपछि त्यस्तो देखिन्छ।

0: त्यो अर्जुनले त्यो देखेको, महर्षि व्यासले पक्का पनि त्यो देख्नु भएन, मिराबाईले पक्का पनि त्यस्तो देखिनन्, खप्तर बाबाले पक्का पनि त्यस्तो देख्नु भएन। आफआफ्नो जीवनको कथा छ, त्यो कथा लिएर हामी ईश्वरको सन्मुख पुग्दछौँ। त्यसकारणले आफ्नो मनलाई हेर्न, आफ्नो मनमा फर्किने जरुरी छ। संसारको कुनै पनि ज्ञान काम लागेन। अब के गर्नुहुन्छ त्यो भूगोल, के गर्नुहुन्छ इतिहास पढेको अङ्कगणित कहाँ लगेर त्यहाँ राख्नुहुन्छ? त्यो भाषाको ज्ञानलाई के गर्नुहुन्छ अब त्यहाँ? पढेको विज्ञान, पढेको कला, पढेको साहित्य, पढेको संस्कृति केही पनि त काम लागेन। जसलाई पुरा जीवन दाउमा लगाएर दर्शन पाएको थियो, उसैले मुखबाट अग्नि ओकलिरहेको छ, अग्नि पनि फेरि प्रलयको अग्नि जस्तो सारा ब्रह्माण्डलाई एकैचोटि आफूमा समाहित गरेको, सारा ब्रह्माण्डलाई सखाप बनाउँदैछ, त्यस्तो अग्नि देखेको छु मैले, त मैले आजसम्म पढेको के काम लाग्यो? केही पनि काम लाग्दैन। आजसम्म हामीले जतिसुकै पढेका छौँ, जेसुकै गरेका छौँ, ईश्वरको दर्शन, ईश्वरको साक्षात्कार भएको दिन थाहा लाग्छ कि म शिशु कक्षामा पनि थिइनँ। म मात्रै होइन, बडा बडा नोबेल पुरस्कार जित्ने वैज्ञानिकहरू, महान कविहरू, दार्शनिकहरू, यिनीहरू पनि शिशु कक्षामा छैनन्। त्यहाँ त सबै समान नै हुने हो। ईश्वर साक्षात्कारमा त समान मात्रै होइन, समत्व हुन्छ, समानता पनि हुन्छ। त्यहाँ कोही पनि कसैभन्दा भिन्न हुने छैन, अरू कोही भन्दा भिन्न, छुट्टै मेरो औकात हुने नै छैन। त्यहाँ कसैको पनि औकात बढी या कम हुने छैन। सबैले आफ्नो मन लिएर जानेछन्, आफूभित्रको अन्तर्भाव लिएर जानेछन्।
1: उहाँ हुनुहुन्थ्यो जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यू। हौस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म अस्मिता नेपाल बिदा हुन्छु। हरिओम।
2: झण्डु आयुर्वेद,
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
2: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पाइल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
3: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-4418।

हरिनाम नामी ते मिला दे राधा गोविंद गीत सनातन ज्ञान वेद देखि लिएर शास्त्रहरूमा समेत सर्वत्र कलियुगको एकमात्र साधन नाम संकीर्तन नै हो भनी बताइएको छ। प्रेमयुक्त नाम उच्चारणले नामी भगवान अवश्य प्राप्त हुन्छन्। जगद्गुरु श्री कृपालुजी महाराजद्वारा रचित राधा गोविन्द गीतको यो अनमोल सन्देश सहित अध्यात्म सन्देश कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत एवं राधे राधेको अभिवादन। अमूल्य मानव देहको एकमात्र लक्ष्य दिव्यानन्द प्राप्त गरी संसारको आवागमनबाट मुक्त हुनु हो र सम्पूर्ण धर्मग्रन्थहरूको सार पनि यही नै हो। सर्वत्र यही एक ज्ञानलाई नै निरूपण गरिएको छ। आदरणीय श्रोताहरू, हाम्रा दिनहरू के गरेर व्यतीत हुँदैछन् त? के वास्तवमा नै हामी संसारको दुःखबाट सधैँ सधैँको लागि मुक्त हुने प्रयासमा कटिबद्ध छौँ या छैनौँ? यस सम्बन्धमा अवश्य नै चिन्तन गर्नु जरुरी छ। यस प्रकारको चिन्तनद्वारा नै हृदयमा आध्यात्मिक भावना जागृत हुन्छन्। आउनुहोस्, शरीरको वास्तविकतालाई बोध गराउँदै ब्रजभाषामा रचित पदबाट कार्यक्रम

0: जगद्गुरु श्री कृपालुजी महाराज द्वारा रचित एवं संगीतबद्ध प्रस्तुत पदमा गायक सुरेश वाडकरको आवाज रहेको थियो। मृत्युलाई सामुन्ने राखेर यदि साधना गर्ने हो भने जीवले वास्तवमा नै प्रगति गर्न सक्छ। त्यसैले त सब सन्त महापुरुष एवं शास्त्र भगवान भन्दा पनि पहिला मृत्युलाई याद गर्नु भनेर बताउँछन्। दो बातनको भुली मत जो चाहसी कल्याण नारायण इक मौतको दुजो श्री भगवान। श्रोताहरू, अब समय भएको छ प्रवचन श्रवण गर्ने।
1: यहाँ यही बताउँदैछु म तपाईँहरूलाई, पहिला यही कम्प्लिट गरौँ कि गुरु चाहिन्छ। वेदमा पनि यही बताइयो, भागवतमा पनि यही बताइयो। हेर्नुहोस्, अझ वेदबाट सुन्नुहुन्छ, तत् विज्ञानार्थम स गुरु मेवाभिगक्षत श्रोत्रियम ब्रह्मनिष्ठम। मुण्डको उपनिषद 1-2 बार गच्छत, जाऊ गुरुको शरणमा, तब काम बन्छ। गुरु बिना काम बन्दैन। वेद बार बार भन्दैछ। गीता 4:34 पढ्नुहोस्। तत् विद्धि प्रणिपातेन परिप्रश्नेन सेवया उपदेक्षन्ति ते ज्ञानं ज्ञानिनस्तत्त्वदर्शिनः। तत्त्व जान्ने गुरुको शरणमा जाऊ, तब काम बन्छ। भागवतमा श्री कृष्ण उद्धव परमहंश, उद्धव परमहंशले गुरु स्वीकार गर्न सकेनन् श्री कृष्णलाई। साथी थिए, जितिदिए साथी हो भनेर भगवान् श्री कृष्णले अनेक चक्कर लगाएर गोपीहरूका पठाउनु पर्यो। गुरु बिना यसको काम बन्दैन, त्यसैले गोपीहरूका गुरु थाप्न पठाइदिए। गुरु बिना काम बन्दैन। तस्मात् गुरुम् प्रपद्येत जिज्ञासु श्रेय उत्तमम् शाब्दे परे च निष्णातम ब्रह्मन्युपशमाश्रयम्। भागवत 11:3-21। गुरु चाहिन्छ, त्यो बिना हुँदैन।

0: स्वयंमा आफ्नो बलमा कोही ब्रह्मा बनुन्, शंकर समान बलशाली बनुन्। गुरु बिना ज्ञान हुँदैन न प्राप्ति हुन्छ। नो म्यान कम इन्टु द फादर बट बाई मी, जिसस क्राइस्ट बाइबल। कोही सिधा परमेश्वर कहाँ पुग्न सक्दैन, मद्वारा जानुपर्छ। अवे आई एम सर्व अ वाइज एन्ड पायस टीचर, जैन दर्शन, गुरुद्वारा नै यो चाहिन्छ।
1: किन
0: गुरुद्वारा किन? खालि मनले गरे हुँदैन, वेदले त मनले गरे यो गुरु उरु कहाँबाट आयो बिचमा फेरि चक्कर? त गुरु यसकारण चाहियो, ध्यान दिनुहोस्, कि तपाईँहरूको मन जुन छ नि, मन, यो मन जुन छ, मनले गरेको हर कार्य मायाको कार्य हो। दिव्य भगवान्लाई यो मनले गरेको स्मरणले पनि समात्न सक्दैन, त्यसको पहुँचै छैन त्यहाँसम्म। तपाईँहरूको यो मन जुन छ, यो मायाबाट बनेको हो यो मन। भगवान् त दिव्य छ। इन्द्रियभ्य पराह्यर्थ अर्थेभ्यश्च परम मनः, मनसस्तु परा बुद्धिर्बुद्धेरात्मा परम मनः, इत्यादि। यानी कि इन्द्रिय मन बुद्धि जुन छ, यसले तपाईँको दिव्य आत्मालाई जान्न सक्दैन। जब तपाईँ आफ्नै आत्मालाई जान्न सक्नुहुन्न यो इन्द्रिय मन बुद्धिले भने, दिव्य भगवान्लाई कसरी जान्नुहुन्छ? जान्न सक्दैन। त्यसैले यो तपाईँको मनलाई आसक्ति रहित भएर भगवान्को चिन्तन सहित कार्य गर्नको निमित्त गुरुले जे चिज हाल्छ नि, बस त्यसले मात्र काम बन्छ। र तपाईँको जुन अवस्था छ, त्यो अनुसार अलग अलग तपाईँको संस्कार अनुसारको चिज तपाईँलाई सिकाउँछ, गराउँछ। जस्तै रत्नाकर नामको डाकु शरणागत भए गुरुकोमा। अब गुरुले भने कि राम राम जप, सके पो जप्नु। जिन्दगीभर मार मार मार भनेको मरा मात्र आउँछ, राम त आउँदैन। अब त्यो वाल्मीकिलाई बताइदिनु कि यति अध्याय पाठ गरेस, यति कर्मकाण्ड गरेस, यो गरेस, त त्यसको कल्याण कहिले हुने? त्यसैले गुरुले उसको स्थिति हेरेर बताइदियो, मरा मरा जप। अब मरा बोलिदिए पनि काम बन्यो, उसले शरणागत भयो, जप्यो, ब्रह्म समान बन्यो। त्यस कारण त गुरुले हाल्छन् त्यो चिज। अब गुरु प्राप्त नहुन्जेल मनले भगवान्लाई पुकारेर स्मरण गर्दै गुरु भेटाइदिनको निमित्त प्रार्थना गर्न सक्नुहुन्छ तपाईँहरूको। खालि त्यो पुकार्ने मात्र हो, प्राप्ति भने होइन। त्यसैले म तपाईँहरूलाई कमसेकम पुकार्न सिकाउँदैछु अहिले मनद्वारा। त्यसैले आदि जगत गुरु शङ्कराचार्यले बताए, मनुष्यत्वम मुमुक्षुत्वम महापुरुष सम्भव। मानव देह पायो, भगवान सम्बन्धी भूख जाग्यो के न के, अब महापुरुष खोज, महापुरुष। त्यही गुरु हुन्छ, उसैले तिमीलाई त्यो जे चिज हालिदिन्छ त्यो दिव्य बन्छ, त्यसले काम गर्छ। नत्र त तिम्रो मन जुन छ, मनको पहुँच त्यहाँसम्म छैन। हेर्नुहोस्, तपाईँहरूको जे पनि जान्नुहुन्छ, जान्नलाई तीन साधन छन् तपाईँहरूसँग, एक इन्द्रिय, एक मन, एक बुद्धि। बस, जबकि यो वेद मन्त्र अनुसार इन्द्रियभन्दा माथि मन छ, मनभन्दा माथि बुद्धि छ, बुद्धिभन्दा माथि आत्मा छ, आत्माभन्दा माथि माया छ, मायाभन्दा माथि परमात्मा छ। त यो इन्द्रिय मन बुद्धिले आफ्नै आत्मा जान्दैन भने मायाभन्दा पनि पर रहेकोलाई कसरी जान्ने? असम्भव। हेर्नुहोस्, यो रुमाल छ, यो रुमाल कसरी बताउनु भयो? यसकारण कि इन्द्रियले यो खिच्यो, यो सब म्याटेरियल, यसैले डिसिजन लिएको होइन। यसले सब म्याटरभित्र मनलाई पठाउँछ, मनले सङ्कल्प विकल्प गर्छ, ए यस्तो एउटा कपडाको यस्तो यस्तो भेटियो अरे क्या हो है, भनेर माथि बुद्धिलाई पठाउँछ, आफ्नो हाकिमलाई लेखेर। अनि हाकिम बुद्धिले डिसिजन गर्छ त्यो रुमाल हो, भन्दे रुमाल हो, त्यसपछि त्यो मनलाई भन्छ, मनले बाणीलाई भन्छ, तब आउँछ यो रुमाल हो। यदि बुद्धिमा छैन त्यसको ज्ञान भने भन्न सक्दैन यो माइकको यो जुन कभर छ यसलाई के भन्छन् तपाईँहरू भन्न सक्नुहुन्न, किनकि यहाँ छैन मेमोरीमा। हे देख्न त देखिरहेको छ तर डिसिजन दिन सकेन। यो चिज त खालि यति बताउन सक्छ कि ए कालो कालो यस्तो नरम नरम चिज जुन छ यो के हो पठाउन सक्छ, इन्द्रियले केवल यति पठाइदिन्छ फोटो खिचेर। मनले सङ्कल्प विकल्प गर्छ, बुद्धि कहाँ पठाउँछ, बुद्धिले भन्छ यस्तो चिजको बारेमा मलाई थाहा छैन, भन्दै थाहा छैन त फेरि मनमा आउँछ, मनले त्यही लेखेर पठाइदिन्छ, थाहा छैन अरे, बाणीले भन्छ थाहा छैन। यही तिन काम, यही तिन चिज छ तपाईँको जान्ने, चाहे एक भुसुना कमिला होस् चाहे बृहस्पति समान बुद्धिमान, सबको प्रक्रिया यही हो। त यही संसारको माइक चिज, मायाबाट बनेको संसार, मायाबाटै बनेको मनले यही मायाको चिजलाई यही हो भन्न सक्दैन भने त्यो दिव्य भगवान्लाई कसरी जान्न सक्छ, पहुँच हुन पऱ्यो नि यहाँ। 3 फिटको तिमी स्केल लिएर जाऊ नाप्ने अनि समुद्रमा गाड, समुद्र 3 फिट रहेछ भन्यो भने सबले मूर्ख भन्छ भन्दैन, तिमीसँग पुरा समुद्र नाप्ने साधन नै छैन। त यो सब जान्न सक्ने क्षमतावाला कसले बनाउँछ, गुरुले। त्यहाँ शरणागत हुनुपर्छ, गुरुले बुद्धिमा बुद्धि मिलाउनु पर्यो, बस बल्ल काम बन्छ। तपाईँ कुनै बाटो देख्नु भएको छैन भने गाइड बनाउनुहुन्छ, त्यो गुरु हो, त्यसले लिएर जान्छ, पुर्याइदिन्छ। तपाईँ हवाई जहाज चढ्नुहुन्छ अमेरिका जानलाई, अमेरिका देखाएको छ छैन, त्यो हवाई जहाज जाने बाटो देखाएको छ छैन त त्यो पाइलटले पुर्याउन सक्छ, सक्छ भनेर त चढ्या। शरणागति, केही उपाय छैन, नपुर्याउन नि सक्छ अमेरिका एउटा पहाडतिर गएर ठोकिदिन सक्छ, तर तपाईँ शरणागत हुनुहुन्छ पुर्याउँछ यो विश्वास। त एक उपाय शरणागति, त फेरि उसले त्यो ड्राइभरले पाइलटले पुर्याउँछ, त्यस्तै गुरु चाहिन्छ। अब ध्यान दिनुहोस्, यसको मतलब के हो, मतलब यो हो कि तपाईँहरूलाई संसारमा मन लगाएरै काम गर्नु छ। अर्जुनले पनि मन लगाएरै कार्य गरे संसारमा, तर आसक्ति रहित भएर कार्य गरे। त्यो आसक्ति रहित कार्य कब हुन्छ, जब गुरुले तपाईँलाई आज्ञा दिन्छन् यो काम गर। यदि गुरुले भने कि तिमी राम राम जप, यसैमा तिम्रो कल्याण छ, त बस तपाईँ राम राम जप्नु भयो, त्यो मनले जपेको छ त माइक, तर गुरुको आज्ञा मान्नु भयो त फेरि काम बन्यो। यदि गुरुले भने तिमीलाई राम राम जप्नु तिम्रो संस्कारले ठिक छैन, तिमी यसो गर आश्रममा बसे सबलाई भात पकाइदेऊ, यसैबाट तिम्रो भगवत प्राप्ति हुन्छ, त भात पकाएर भगवत प्राप्ति हुन्छ उसको। यदि कसैलाई भने तिमी झाडु लगाऊ, बस जे आज्ञा दिए त्यो काम मन लगाएर गर। तिमीलाई भने कि टोयलेट सफा गर, गुरुले आज्ञा दिए त फेरि गर, टोयलेट सफा गर, मन लगाएरै गर। बस यहाँ गुरुको आज्ञा पालन गर, त्यही गरे अर्जुनले, हनुमानजीले त्यही गरे, गुरु आज्ञा पालन गरे, मन लाएरै गरे। त्यही कारण आफ्नो एक व्यक्ति पनि मारेनन्, सबै शत्रु पक्षकैलाई मारे, विचार गरे यो दुर्योधन हो, यो भीष्म पितामह हो, यसलाई बाण हान्नु छ, उसलाई हान्नु छैन, मनले सङ्कल्प विकल्प गरे, त्यही गरे कि गरेनन् तर एक काम गरे, गुरुले जे भने त्यही गरे। आसक्ति कहाँ रह्यो, गुरुमा, र गुरु के हो, गुरु रे बहरि साक्षान नान्य इत्त ब्रवित श्रुति ब्रह्म विद्योपनिषद को 30-31 मंत्र में यही बताइयो, भगवान र गुरु एकै हो, दुई चीज होइन, एकै हुन्छ। आचार्य माम बिजानिया नाव मन्नेत करहिचित नमर्त बुद्ध्या सुयेत सर्वदेव मयो गुरु। भागवत 11:17-27 पढ्नुस्। भगवान र गुरु एकै हो।
1: अरे भगवान र गुरु एकै हो,
0: भगवान र गुरु एकै भए गुरुजी त हामीसँगै बसेर दाल रोटी खान्छन्, टोयलेट पनि जान्छन्, सब गर्छन्, औषधि पनि खान्छन्, त्यो गुरुलाई कसरी भगवान मान्ने? बताउनुहोस् कसरी स्वीकार गर्ने? मान्न सक्दैन हाम्रो मनले। अरे भगवान स्वयं आऊ त फेरि विचार गरौँला, मनुष्यलाई जस्तै देखिने कहाँ मान्न सकिन्छ यो समस्या? त ध्यान दिनुहोस्, यो तपाईँहरूको जुन मनको सोचाइ हो बिल्कुल ठिक हो, म पनि सहमत छु। त्यसैले म स्वयं भन्दैछु कि यो तिलकधारी वस्त्रधारी जटाधारी खुब वेद शास्त्रको प्रवचन दिने व्यक्ति नै गुरु हुन सक्दैन। तर गुरु बिना काम पनि बन्दैन, फेरि गुरु पनि चाहियो, के गर्ने? त यसको निमित्त वेदले उपाय बताछ संसारमा गुरु चिन्हलाई। श्रोत्रियम ब्रह्मनिष्ठम, अर्थात गुरुमा दुई